0: पाँचवटा गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको अध्यक्ष अस्वस्थ रहेको प्रमुख प्रशासकीय अधिकृतको सरूवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ।
1: कोशी प्रदेश सभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेशसभाको कामकाज अझै अस्थायी समस्यानाबाट सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक काम समेत प्रभावित बनेका छन्। ध्रुव भट्टराईको यो रिपोर्ट।
2: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल:
3: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्, ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्नु नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
2: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
4: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीहरूलाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामुख सभाजीहरूको कार्यकक्ष, दलका कार्यकक्षहरू, समिति हलहरू, सबै कुराहरूमा हामीलाई असुविधा नै छ।
2: स्थायी भवन निर्माणको काम अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन, त्यसैले प्रदेशको महत्वपूर्ण विधायिका गतिविधि अहिले पनि अस्थायी संरचना र भाडाको सभागृहबाट सञ्चालन भइरहेको छ। स्थायी भवन नबन्दासम्म यस्तै अस्थायी व्यवस्थाबाटै काम चलाउनु पर्ने अवस्था देखिएको छ।
1: फिफा विश्वकप अन्तर्गत ब्राजिल र स्कटल्याण्डको खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 गोल अन्तरले हराएको छ। ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ। ब्राजिलका लागि मथेस कुन्हाले 1 गोल प्रहार गर्नुभयो भने भिनिसियस जुनियरले 2 गोल गर्नुभयो। 5,27 करोड बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएका छन्।
0: रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1,00,000-5,00,000 रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारीमा
1: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

FBS Gorkha Radio Ho. हजुर, यो BFBS गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाज. म धनराज राईको साथमा हुनुहुन्छ तपाईँहरू श्रोता. दोस्रो घण्टामा प्रवेश गरिसक्यो हामी. सानो सानो भन्ने गीत गीतको बोलै झन्नै भनेछु. पिरतीको सानो विशालु काँडा, तीर्थबहादुर गन्धर्व अनि साथीहरूले गाउनुभएको मिठो जोसिलो गीतबाट हामीले कार्यक्रमको सुरु गर्यौँ. र यी बिचमा चाहिँ विभिन्न खेलहरू भइरहेका थिए. त्यसमा स्कटल्यान्ड र ब्राजिलको खेल समाप्त भएको छ भर्खरै, र स्कटल्यान्डको 0 र ब्राजिलको 3 गोल भएर ब्राजिलले चाहिँ के यो खेल जित्न सफल भएको छ. त्यस्तै अब अर्को मोरक्को र हेइटीको पनि खेल सकिसकेको छ. मोरक्को 4 र हेइटीको 2 गोल भएर मोरक्कोले हेइटीलाई पराजित गर्यो भने अब केही क्षणमा चेकोस्लाभिया र मेक्सिको खेल हुन आँटिरहेको छ. ब्रुनाईको समय 9 बजेदेखि उक्त खेल सुरु हुन्छ. हजुर, तपाईँहरू हेर्दै हुनुहुन्छ भने यसो हामीलाई पनि जानकारी दिनुहोस् न, कसले गोल गर्यो, कतिखेर गर्यो अथवा के भयो भनेर यसो जानकारी दिनुहोस्. हामी मार्फत अन्य श्रोताले पनि थाहा पाउनुहुनेछ. हजुर, छेवाङ लामालाई सुनिहालौँ. यो पछाडि सरर काठमाडौँ सहर.

सर जाउँ काठमाडौँ सहर छेवाङ लामाले गाउनुभयो यो गीतलाई. अब हामी एकैछिन आजको राशिफलतर्फ हाम्रो ध्यान खिचौँ श्रोता. राशिफल सुरु गरौँ मेष राशिबाट. दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ. आफन्तजनबाट सहयोग मिल्नेछ भने उपहार आदिमा खर्च अलिकति बढ्न सक्छ. शोक पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ. तापनि भौतिक साधन जोड्ने समय भने रहेको छ. ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला. वृष राशि, पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ. विभिन्न अवसर प्राप्त हुनेछन् र मनक्कै फाइदा उठाउन सकिनेछ. प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ अनि लामो यात्राको प्रक्रिया अगाडि बढ्नेछ. मिथुन राशि, बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ. फाइदाको स्रोत पहिल्याउन सकिनेछ. अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ र बौद्धिक प्रतिस्पर्धामा विजयी हुनुहुनेछ. प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि छ अनि प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ. कर्कट राशि, निर्णायक मोडमा द्विविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला. अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुझ्नुपर्ने छ. समय लाग्यो भने बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ. शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला. महत्वाकांक्षी योजना थालनी हुने देखिन्छ कर्कट राशि हुने श्रोता. सिंह राशि, छोटो समयमा राम्रो उपलब्धि हात लागि हुने देखिन्छ. स्रोत साधन जुड्नाले नयाँ काम थालनी हुने पनि देखिन्छ. पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ अनि मेहनतले दैनिकीमा परिवर्तन ल्याउनेछ. पहिलेका कमी कमजोरीलाई सुधार्ने मौका पनि रहेको छ. कन्या राशि, अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिनेछ. अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ. का आफ्ना कमी कमजोरीमाथि टिप्पणी हुन सक्ने समय भएकाले बोली व्यवहारमा अलिकति सजगता अपनाउनु पर्ला. तपाईँले आज व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुपर्ने देखिन्छ कन्या राशि हुने श्रोता. तुला राशि, अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि पर्नुहोला. भेटघाटमा अल्मलिनाले आँटेका काममा बाधा पुग्ने देखिन्छ. स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ने छ भने परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ तपाईँको. आज आफन्तका लागि समय दिनुपर्ने हुन सक्छ. वृश्चिक राशि, दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला. अवसरका लागि केही दौडधुप गर्नुपर्ने देखिन्छ. खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ. प्रयत्न गर्दा फसेको रकम उठाउन सक्नुहोला. आज लाभांश सञ्चय नभए पनि मेहनत गर्दा पछिको खर्च भने कटाउन सक्नुहोला. धनुराशि, मनज्ञ धन आर्जन हुनेछ र विभिन्न स्रोत साधन जुट्नेछन्. आँटले काम बन्नेछ भने आमदानीले उत्साह जगाउने देखिन्छ. आज सट्टापट्टा लेनदेन आदिमा फाइदा हुनेछ. व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् भने अड्किएको रकम उठ्नेछ धनुराशि हुने श्रोता. मकर राशि, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ. सामाजिक कार्यले हौसला प्रदान गर्नेछ. राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ. प्रतिष्ठित काम गर्ने अवसर पनि मिल्नेछ अनि विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकांक्षी काम पनि बन्न सक्नेछ आज. कुम्भ राशि, फाइदा सामान्य भए पनि तारिफ योग्य कामको थालनी हुनेछ. धर्म कर्म र परोपकारमा प्रवृत्त हुनुहोला. व्यापार व्यवसायमा निरन्तर विस्तार गर्ने समय छ. आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सक्नुहोला. दिगो कामको जग बसाउनका साथै दाम र इनाम अनि प्रतिष्ठा पनि रहेछ. कमाउने बेला छ श्रोता. र अन्तमा मीन राशि, तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ. शुभचिन्तकहरू जुट्नाले आश मारेका फलहरू पुनः प्राप्ति हुन सक्ने योग छ. अप्ठ्यारो परिस्थितिमा पनि केही काम भने बन्ने नै छन्. पहिले बिग्रिएको काममा दोहोऱ्याएर प्रयत्न गर्दा लाभ उठाउन सक्नुहोला.
हजुर सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। मैले सधैँ यो राशिफल भन्ने गर्दाखेरि तपाईँहरूलाई निवेदन गर्ने गरिराखेको छु, राशिफल जे जस्तै भए पनि तपाईँहरूले आफ्नो सोच, आफ्नो व्यवहार र आफ्नो कर्म पोजिटिभ राख्नुभयो भने तपाईँको दिन जहिले पनि राम्रै हुन्छ भन्ने एउटा मन्त्र हुँदै जाँदो रहेछ श्रोता। तपाईँहरूले अब कतिको विश्वास गर्नुहुन्छ, अब आफ्नो आफ्नो विश्वासको कुरा हो न त फेरि, तर पनि तपाईँहरूले चाहिँ पोजिटिभ, सबै कुरा पोजिटिभ वेमा हेर्नुभयो भने, हेऱ्यौँ भने हामी पक्कै सफल हुन सक्छौँ भन्ने कुरा चाहिँ मैले कतिपय सन्दर्भमा भोगेको पनि छु र तपाईँहरूले पनि त्यो पक्कै गर्नुहुन्छ। अब गीत सुनौ रोड ट्रिपमा वाङदेन शेर्पाले गाउनुभएको छ। यो गीत बजेको समयमा म चाहिँ एकैछिन बाहिर गएर यो नाक एकपल्ट सफा गर्नुपर्ने नै भयो, यसले गर्दा यहाँ राशिफलमा नि अलिकति तलमाथि झन्नै भयो। रुगा लाग्न खोजेको हो कि छोड्न खोजेको मैले पत्तै पाइनँ। गीत सुन्दै गर्नुहोला।

0: रेडियो
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

थोरै माया तिम्रो लिउँला म दिउँला अलिकति भन्ने गीत सुन्यो मेलिना राय अनि दीपक राज पाण्डे झन् दीपक राज गिरी भनी पठाएछु श्रोता दीपक राज पाण्डेको आवाजमा रहेको गीत सुन्यो हामीले. हजुर आज बिदाको दिन झन्नै भने के हुँदैछ आज मलाई बिहिबार भन्न पर्ने बिदाको दिन परेछ. बिदा त कतै पनि पर्दैन बिहिबार पब्लिक हलिडे पनि छैन ब्रुनाईमा के भयो. ठिकै छ आज बिहिबार र बिहिबारको दोस्रो घन्टामा हामी टेक्नोलोजी सम्बन्धी केही चर्चा गर्नेछौँ. आज मैले यो मेमोरी चिपको सन्दर्भ र अर्को चाहिँ यो पुराना इभी ब्याट्रीको नयाँ प्रयोग भन्ने पुनः प्रयोग भन्ने दुईवटा मात्रै विषय छानेर ल्याएको छु. हेरौँ कतिसम्म चर्चा गर्न सकिन्छ. हजुर मेमोरी चिपको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ अब अभावका बीच झन महँगी नै भए आइफोन लगायत एप्पल डिभाइस भनेर चाहिँ समाचारहरू आइरहेका छन्. यो विशेष गरी चाहिँ एप्पलका सिइओ टिम कुकले भनेका कुराहरू चाहिँ यो समाचारमा उल्लेख गरिएको छ. अब एप्पल आइफोन मोटामोटी सबैको हातमा नै हुन्छ हिजो आज र त्यसले गर्दाखेरि अब मारमा त हामी नै पर्ने हो. फेरि उनले चाहिँ कम्पनीका उत्पादनहरूको मूल्य वृद्धि अपरिहार्य रहेको बताएका छन्. रहरले होइन रहेछ श्रोता. के कारण विश्वव्यापी रूपमा कम्प्युटर मेमोरी र स्टोरेज चिप्सको अभाव भइरहेको बेला उनले यस्तो अभिव्यक्ति दिएका रहेछन्. कुकले एआई कम्पनीहरूबाट मेमोरी चिप्सको अत्याधिक मागका कारण एप्पलले ठूलो सङ्कटको सामना गरिरहेको बताएका छन्. यस अवस्थालाई उनले 100 वर्षमा आउने बाढीसँग तुलना गरेका छन्. एप्पलले यसै अङ्ग्रेजी वर्षको अन्त्यमा आफ्नो नयाँ आइफोन 18 सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको अवस्थामा कुकले चाहिँ मूल्य बढ्ने सङ्केत दिएका हुन्. यद्यपि उनले मूल्य वृद्धि कहिलेदेखि लागू हुन्छ वा कुन कुन उत्पादनमा चाहिँ प्रभाव पर्नेछन् भन्ने कुराहरू चाहिँ खुलाउन अस्वीकार गरेका छन् अथवा खुलाएका छैनन्. आगामी 1 सेप्टेम्बरमा सिलिकन भ्यालीको यो प्रतिष्ठित कम्पनीको सिइओ पदबाट राजीनामा दिन लागेका कुकले एआई सर्भरहरूको उच्च मागका कारण मेमोरी र स्टोरेज चिप्सको लागत आकाशिएको बताए. यसले गर्दा एप्पललाई आफ्नो प्रफिट मार्जिन कायम राख्न ठूलो सङ्घर्ष गर्न परिरहेको चाहिँ देखा परेको छ. अब इभीको कुरा गरौँ एकैछिन. इभी ब्याट्रीको इभीको होइन श्रोता पुराना इभी ब्याट्रीको त्यो पनि अब तर नयाँ प्रयोग अब ऊर्जा समस्या समाधान गर्ने सहारा बन्न सक्छन् भन्ने अर्को एउटा समाचार छ. एआई डेटा सेन्टरहरू सञ्चालन गर्न लाग्ने बिजुलीको महसुल अत्यधिक छ र यो निरन्तर बढिरहेको छ. लार्ज ल्याङ्ग्वेज मोडल र ग्राफिक प्रोसेसिङ युनिट क्लस्टरहरूलाई धान्नका लागि विशाल प्रकृतिका हाइपर स्केल सुविधाहरू तीव्र रूपमा थपिँदैछन्. एआईका कारण पावर ग्रिडहरूमा ठूलो दबाव पैदा भइरहेको छ र यसले बिजुलीको महसुल दरलाई लिएर विवादहरू निम्त्याइरहेको छ भने इतिहासकै सबैभन्दा बढी ऊर्जा खपत गर्ने यस्ता सुविधाहरूलाई कसरी बिजुली आपूर्ति गर्ने भन्ने बारे विद्युत प्रदायक संस्थाहरूलाई नयाँ ढङ्गले सोच्न बाध्य बनाएको रहेछ. अहिलेको स्थिति त्यस्तै छ. एआईको डिमान्ड जेमा पनि छ जहाँ पनि छ जस्तो कुरामा पनि एआई छ. अब त्यो सबै पावर अप गर्नको लागि चाहिँ बिजुली चाहियो. त्यसका लागि चाहिँ कुरा अर्को ढङ्गले सोच्न पर्ने अवस्था रहेछ श्रोता. सस्तो र भरपर्दो बिजुलीको खोजी अहिले डेटा सेन्टरहरू निर्माण गर्ने होडबाजी जत्तिकै महत्त्वपूर्ण बन्न पुगेको छ. यसको एउटा सम्भावित समाधान चाहिँ विद्युतीय सवारी साधन यो इभीको थन्किएर बसेका ब्याट्रीहरू बन्न सक्ने फोर्ब्समा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको छ. वारेन्टी प्रतिस्थापन र नियमित मर्मतका क्रममा हटाइएका इभी ब्याट्री प्याकहरूसँग प्राय सुरुवाती क्षमताको झन्डै 80% ऊर्जा सञ्चय गर्ने क्षमता बाँकी नै रहेको हुन्छ. यस्ता ब्याट्रीहरू सवारी साधनमा प्रयोगका लागि उपयुक्त नभए पनि एआई डेटा सेन्टरहरूलाई सहयोग गर्ने स्थिर ऊर्जा भण्डारणका लागि भने उपयुक्त हुन सक्छन् भनेर यो खोजकर्ताहरूले चाहिँ पत्ता लगाएका रहेछन्. निकै सरल अवधारणा पनि रहेछ श्रोता. बिजुलीको मूल्य कम हुने अफ पिक समयमा
यी ब्याट्रीहरू चार्ज हुन्छन् र एआईको कार्यभार बढेर बिजुलीको माग उच्च भएको बेला डिस्चार्ज हुन्छन्। यो भण्डारण प्रणालीले डेटा सेन्टर र विद्युत ग्रिडको बिचको एउटा बफरको रूपमा काम गर्ने रहेछ। यसले माग उच्च भएका बेला महँगोमा गरिने बिजुली खरिदलाई घटाउँछ भने विद्युत प्रदायक संस्थाहरूलाई माग व्यवस्थापन गर्न पनि मद्दत पुर्याउन सक्ने रहेछ। हजुर, यस्तै छ टेक्नोलोजी र इनोभेसनले कहाँ कहाँ पुर्याउँछ मान्छेलाई। अब युज थ्रो फ्याँकिएको ब्याट्री भनौँ न लाई पनि पुनर्जीवित गरेर अब एआई सेन्टर अनि डेटा सेन्टरहरूलाई चाहिँ पावर ब्याकअप दिने भन्ने कुराहरू रहेछ यो लेखमा। यस्तै छ, इनोभेसनको लिमिट छैन भनेको कुरा त्यस्तै हो। अब हामी त्यतातिर ध्यान नदिउँ, अब गीततिर ध्यान दिउँ। एकछिनलाई सुनौ प्रजिना गुरुङको आवाजमा, एकछिनलाई नै।

0: एसबीएस गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।

सुन्यो श्रोता, डोनाल्ड ट्रम्प यो अमेरिकी राष्ट्रपतिको कुरा गर्न आँटेको होइन श्रोता, यो उपनाम पाएको एउटा भाइरल रागाको कुरा गर्न आँटिरहेको छु। यो बङ्गलादेशको जस्तो लाग्यो यो कुरो, हेरौँ कहाँको रहेछ। टाउकोमा खैरो यो ब्लन्ड रौँ भएको कारण डोनाल्ड ट्रम्प उपनाम पाएको एउटा रागा बङ्गलादेश सरकारको अन्तिम समयको निर्देशन पछाडि बकर ईदको बलि हुनबाट जोगिएको रहेछ श्रोता। करिब 700 केजी तौल भएको यो दुर्लभ अल्बिनो रागालाई बलिको धार्मिक अनुष्ठानका लागि एक क्रेतालाई बिक्री गरिसकिएको थिएछ, तर बङ्गलादेश सरकारले यो रागालाई चिडियाखाना पठाएको रहेछ। अब त्यसको जीवन जोगियो। अब बकर ईदको पर्वको पूर्व सन्ध्यामा यो रागालाई हेर्न सर्वसाधारणको अत्यधिक भिड पनि बढेको थियो र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बङ्गलादेशको गृह मन्त्रालयले बुधबार यस विषयमा हस्तक्षेप गरेको थिएछ। मन्त्रालयका अधिकारीका अनुसार रागाप्रति जनताको अस्वाभाविक चासो र भिडका कारण सुरक्षाको विषयलाई लिएर अन्तिम समयमा यसलाई बलि नदिने निर्णय गरिएको थियो। यस रागाको खैरो कपाल र शान्त स्वभावका भिडियोहरू सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए, जसलाई हेर्न टाढा टाढाबाट मानिसहरू फार्ममा आउने गरेका थिए। फार्मका सञ्चालक जिया उद्दिन मृदाका अनुसार उनको भाइले यसको स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेको देखेर यसको नाम डोनाल्ड ट्रम्प राखिदिएका थिए भनेर जानकारी गराएका थिए। हजुर, अब डोनाल्ड ट्रम्प भन्ने रागा राष्ट्रपति होइन, रागाको जीवन जोगेको एउटा रोचक प्रसङ्ग हामीले सुन्यौँ श्रोता। अब म चाहिँ हिँडे है भन्ने गीत सुनौ, काया ब्यान्डले गाउनु भएको छ यो गीतलाई।

काया ब्यान्डले गाउनु भएको गीत मलाई चाहिँ गीत गाउन आएन, तर गीत गाउन नआए पनि ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूलाई एउटा जानकारी भने अवश्य नै दिन्छु. प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टन बेकर हुँदैछ श्रोता आज 25 जुनमा मध्याहको 12 बजेदेखि 1 बजेसम्म 1 घन्टाका लागि हो यो. र यो हुने कार्यक्रम चाहिँ रहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा. तपाईँहरूले $2 प्रति सेसन चाहिँ तिर्नुपर्ने हुन्छ र यो चिटच्याट कम्युनिटी सेन्टरमा होइन रहेछ श्रोता, पिसिएम मेडिकल सेन्टरमा जानुपर्ने रहेछ तपाईँहरू. यो $2 प्रति सेसन चाहिँ तपाईँहरूले तिर्नुपर्ने हुन्छ. तपाईँहरूले आफ्ना साना नानीहरू छन् भने, भर्खर जन्मेका नानीहरू छन् भने तिनीहरूलाई पनि लगेर जान सक्नुहुन्छ. हाइभको पेजमा तपाईँहरूले क्युआर कोड चाहिँ क्युआर कोड उपलब्ध गराएको छ. त्यो क्युआर कोडलाई क्लिक गरेर आफूले दर्ता गर्न सक्नुहुन्छ, गरिसक्नु भएको छ होला, जाने तयारी गर्दै हुनुहुन्छ होला. भर्खर सुत्केरी अवस्थामा बाट गुज्रिनु भएको छ, भर्खर नानी भएको छ, अथवा के अरे प्रेग्नेन्ट नै हुनुहुन्छ भने पनि

अनि त्यहाँ तपाईँहरू भ्याउनु भएको खण्डमा जानलाई अनुरोध गरिएको छ। अब आशिष अविरल र मेलिना राईलाई सुनौ श्रोता। यो गीत नै आजको हाम्रो कार्यक्रमको बसाइको दोस्रो घण्टाको अन्तिम गीत स्वरूप रहनेछ। ब्रुनाईमा अब बिहानको 9 बज्नका लागि 4 मिनट बाँकी रहेको छ। यो गीत सुन्दै सुन्दै हामी तेस्रो घण्टातर्फ प्रस्थान गरौँ र तेस्रो घण्टामा भेटौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

विश्वकप फुटबलमा ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ। समूह सीको खेलमा स्कटल्यान्डलाई 3-0 पराजित गर्दै ब्राजिल अन्तिम 32 पुगेको छ। ब्राजिल समूहको शीर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। ब्राजिलका स्टार स्ट्राइकर नेमार खेलको अन्तिमतिर 981 दिनपछि राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रिनु भएको छ। ब्राजिलको जितमा 2 भिनिसियस जुनियरले गर्नुभएको हो। समूहको अर्को खेलमा मोरक्कोसँग 4-2 पराजित भएपछि समूह

0: विवाह हाइटी प्रतियोगिताबाट बाहिरिएको छ। अहिले चेक र मेक्सिको भिडिरहेका छन्। यस्तै क्यानाडालाई पराजित गर्दै स्विजरल्यान्डले फिफा विश्वकपको नकआउट चरणमा समूह विजेताका रूपमा स्थान पक्का गरेको छ। यससँगै स्विजरल्यान्ड लगातार 4 विश्वकपमा नकआउट चरणमा पुग्ने तेस्रो राष्ट्र बनेको छ। पराजित भए पनि क्यानाडा पनि अन्तिम 32 पुगेको छ। समूह बी अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा स्विजरल्यान्डसँग क्यानाडा 2-1 पराजित भएको हो। भ्यानकुभरमा भएको खेलमा स्विजरल्यान्डका लागि रुबेन फार्गास र जोहान मान्जाम्बीले गोल गर्नुभयो। समूह विजेताको रूपमा अघि बढेको स्विजरल्यान्डले अब जुलाई 3 सोही रङ्गशालामा समूह ईएफजीएचआई वा जे मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। क्यानाडाको अर्को खेल जुन 28 क्यालिफोर्निया लस एन्जलस स्टेडियममा समूह एक उपविजेता टोली विरुद्ध हुनेछ। वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा आजदेखि 4 लागि बिदा दिइएको छ। वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो। असार 11 गतेदेखि 4 वर्ष बिदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सबै विद्यालय बन्द गर्ने सूचना निकालिएको छ। सर्वपक्षीय बैठकले मुस्लिम समुदायको पर्व मोहरम ताजियालाई शान्तिपूर्ण बनाउन 9 आचार संहिता जारी गरेको छ। यस वर्ष मध्य प्रदेशमा आँप उत्पादन घटेको छ।
1: यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 29,880 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 11.43 मेट्रिक टन उत्पादकत्वका दरले 3,31,445 मेट्रिक टन आँप उत्पादन भएको थियो। तुलनात्मक रूपमा चालू वर्ष आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,878 मेट्रिक टनले घटेको छ। मध्य प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायतका जातका आँप उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाका साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ।
0: मुलुकभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 83-84 नीति कार्यक्रम तथा बजेट ल्याएका छन्।
2: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 नीति कार्यक्रम तथा बजेट गाउँ सभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको, अध्यक्ष अस्वस्थ रहेको, प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ।
0: काठमाडौँको सीतापाइला, डल्लो लगायतका क्षेत्रबाट 24 बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। पासपोर्ट नभएका, पर्यटक भिसाको अवधि सकिएका 24 विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताउनु भएको छ। पक्राउ पर्ने सबै बङ्गलादेशी नागरिक छन्। उनीहरू कपडा कारखानामा काम गर्ने समेत गरेको प्रहरीले बताएको छ। उनीहरूलाई अध्यागमन विभागमा हस्तान्तरण गरिएको पनि प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते, बीएबीएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ बीएबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजमा। म धनराज राई छु तपाईँको साथमा। ब्रुनाईमा बिहानको 10 बजेर होइन 9:30 गयो, 10:30 भन्न आँटेको 9:30 नै भयो, माफ गर्नुहोस् त्यसका लागि। सेरियामा खासै मौसमी परिवर्तन भएको छैन, घाम अलिकति देखिएको छ अहिले भने अघि बिहानी भन्दा अलिकति उघ्रिएको छ आकाश। अब चाहिँ केही बेर घाम लाग्छ कि भन्ने चाहिँ अनुमान गर्न सकिन्छ, तर साह्रै कडा उज्यालो घाम लागेको छैन, बादलले नै ढाकिएको अवस्था छ। थन्डरीमा सावर्स को प्रक्षेपण यथावत नै रहेको छ, मौसममा त्यति मात्रै फेरबदल भएको छ। हजुर, अहिले विश्वकप फुटबलको अर्को खेल सुरु भएको छ श्रोता, र कुन कुन देश खेल्दैछन् तपाईँले हेर्दै हुनुहुन्छ, तपाईँले कुन कुन हेर्दै हुनुहुन्छ। 10 मिनट भयो सुरु भएको मेक्सिको र चेकोस्लाभियाको यो खेल भएको, तपाईँहरूले पक्कै पनि हेर्दै हुनुहुन्छ। अर्को साउथ अफ्रिका अनि कोरिया, साउथ कोरिया नै भनौँ, कोरिया रिपब्लिक जे भने पनि, यी दुईवटा खेलहरू अहिले धमाधम सँगसँगै सुरु भएका छन् र तपाईँहरूले हेर्दै हुनुहुन्छ भने त्यसको पनि तपाईँले फुर्सद पाउनु भएको बेलामा यसो हामीलाई पनि के अरे यसो लाइभ अपडेट गराउनुहोस् न यसो भयो भने है। त फुलै फुल्यो वैश फुल्यो, शम्भु राईको पुरानो मिठो गीत सुन्यो श्रोता, तपाईँहरूले पक्कै यो गीतलाई पनि रुचाउनु भयो भने। अब डबल माया सिर्जना खत्री र मिस्टर आर जेले गाउनु भएको गीत सुनौ।

डबल माया सृजना खत्रीले गाउनु भएको साथ दिनुहुन्थ्यो मिस्टर आरजे. मिस्टर आरजेको त साह्रै स्वर सुने जस्तो लागेन, छोटो एकैछिन मात्रै गाउनुभयो उहाँले, तर मिठै गीत लाग्यो मलाई. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि जब अपर्च्युनिटीको मौका केही दिन अगाडिदेखि हामीले भन्न थालिसकेका छौँ. बिएबिएसकै लागि अफिस एडमिनिस्ट्रेटर रोलमा फुल टाइम जब निस्केको छ श्रोता. बिएबिएस गोर्खा रेडियोको फेसबुक पेजमा हेर्नुहोला, त्यहाँनिर चाहिँ हामीले पिन गरेको एउटा पोस्ट राखेका छौँ. त्यहाँ तपाईँको ड्युटिजहरू चाहिँ धेरै लिस्ट डाउन गरिएका छन्. तपाईँहरूसँग हुनै पर्ने कुरा चाहिँ यहाँ लेखिएको छैन, तर यो ड्युटी नभएर चाहिने डकुमेन्टहरूमा चाहिँ पर्छ ड्राइभिङ लाइसेन्स चाहिँ भएको हुनु पर्यो तपाईँ, अनि अन्य यी तल उल्लेख गरिएका कामहरू गर्न सक्छु गर्छु अथवा सिक्छु भन्ने लाग्छ भने तपाईँले अवश्य आवेदन दिन सक्नुहुनेछ. 10 जुलाईभित्रमा तपाईँहरूले यो आवेदन चाहिँ बुझाइसक्नु पर्नेछ. लाल डट शाही, शाहीको स्पेलिङ SHAHI नट SAHI SHAHI शाही @bfbs.com लाल डट शाही @bfbs.com तपाईँको कभर लेटर र सिभी चाहिँ पठाउनु होला. अन्य अतिरिक्त फारमहरू भर्नु पर्दैन, तपाईँले जसरी पनि त्यतिभित्र पठाउनु भयो भने तपाईँलाई अन्तर्वार्ता अनि लिखितम परीक्षाको लागि डेट र टाइम दिनुहुनेछ हाम्रो स्टेसन म्यानेजर लाल शाही दाईले. अब भुलु लाग्यो अरुण थापाको, किन पुरानै पुरानो गीतहरू पर्यो प्लेलिस्टमा, ठिक छ, तर मिठा मिठा गीतहरू सुन्दैछौँ. अरुण थापाको आवाजमा छ यो गीत.

0: यो BFBS कुलकर रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

स्वप्निल शर्मा अनि सञ्जय अर्यालले गाउनुभएको धुन सुन्यो श्रोता। कार्यक्रम प्रभातकालीन आवाजको अन्तिम घण्टाको पनि आधी उदीमा पुगिसकेका छौँ श्रोता। अब एकैछिन केही विषयमा चर्चा गरौँ। विषय भन्दा नि रमाइलो रोचक प्रसङ्ग हो यो। अब एउटा युवकले चाहिँ राइस कुकरसँग बिहे गरे छन् श्रोता। कति रमाइलो कुरा, कति रमाइलो समाचार होइन। हजुर, यो घटना भएको रहेछ इन्डोनेसियामा र यो अनौठो बिहेको घटना सायद संसारकै पहिलो र अन्तिम बिहे हो भन्दा फरक नपर्ला। त्यहाँ एकजना युवकले कुनै युवतीसँग होइन राइस कुकरसँग चाहिँ विवाह गरेछन् अनि ती युवक र राइस कुकर बीच बिहे भएको चार दिनमै फेरि सम्बन्ध विच्छेद पनि भइहालेछ। राइस कुकरसँग बिहे गर्ने युवकको नाम इरुल अनाम रहेछ। अनामले राइस कुकरलाई बेहुली बनाएर बिहे गरेका तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका रहेछन्। आफैले गरेका होलान् सायद यो तस्विरमा उनी आफ्नो परम्परागत विवाहको पोसाकमा देखिएका थिए भने राइस कुकरलाई पनि बेहुली झै सजाइएको थियो श्रोता। उनीहरूले मुस्लिम समाज अनुसार विधिपूर्वक निकाह गरी विवाह संस्कार सम्पन्न गरेका थिए। साथै राइस कुकरसँग विवाह गरेको कागजमा हस्ताक्षर गरिरहेको तस्विर समेत उनले सोसल मिडियामा पोस्ट गरेका थिए। उनी आफैले गरेका रहेछन्। विवाहका तस्विरहरू सोसल मिडियामा सेयर गर्दै उनले आफूले राइस कुकरलाई रोज्नुका कारण रमाइलो शैलीमा बताएका थिए। जस अनुसार राइस कुकर आज्ञाकारी छ, शान्त छ र सबैभन्दा महत्त्वपूर्ण कुरा यसले स्वादिष्ट भात पकाउँछ। अब बित्यास पर्यो, चार दिनमै टुट्यो सम्बन्ध। तर त्यो अनौठो विवाह चार दिनपछि अनामले सोसियल मिडियामा अर्को पोस्ट गरे र आफूले आफ्नी पत्नी राइस कुकरसँग सम्बन्ध विच्छेद गर्न लागेको घोषणा गरे। त्यस क्रममा उनले ठट्यौली शैलीमा सम्बन्ध विच्छेदका कारण पनि बताएछन्। किन विवाह गरे त्यसका कारण पनि बताए अनि सम्बन्ध विच्छेद किन भयो अथवा हुन आँट्यो त्यसको नि कारण बताए। के रहेछ भन्दा राइस कुकरले भात मात्रै पकाउन सक्ने तर अन्य परिकार बनाउन नसक्ने हुनाले आफ्नो सम्बन्ध लामो समय टिक्न नसकेको उनको भनाइ थियो। सन् 2021 उक्त घटनाले यति बेला सामाजिक सञ्जाल व्यापक चर्चा पाएको थियो। विवाह र सम्बन्ध विच्छेद दुवैका तस्विरहरू लाखौँ मान्छेहरूले हेरेका थिए श्रोता। भनेपछि यो घटना भर्खरै भएको घटना त होइन, तर सतहमा चाहिँ भर्खर भर्खर आएको र समाचारहरू बनेको रहेछन्। अब मैले चाहिँ हेर्न पाएको छुइनँ यो भिडियो क्लिपहरू, टिकटकतिर छ, इन्स्टातिर छ भने कुनै दिन समय मिलेको मौका छोपेर हेर्नेछु। तपाईँहरूले कतिले हेर्ने मौका, पढ्ने मौका पाउनुभयो होला, यो भाइरल भिडियो पनि भएको होला। केही तपाईँलाई त्यस्तो मनमा केही लागेको छ भने यो कथाबारेमा भन्न सक्नुहुनेछ। अब विवाह र सम्बन्ध विच्छेदको कुरालाई यहीँ छोडौँ, माया प्रेमका कुरा गर्न जाउँ। सरे सरे, तारा प्रकाश लिम्बू र दिपा लामाले गाउनुभएको छ यो गीतलाई।

हजुर, सारे सारे सारे तारा प्रकाश लिम्बु अनि दिपलामाको मिठो युगल आवाजमा यो गीत सुन श्रोता. ब्रिटिस फोर्सेस ब्रुनाईमा बिएफबी स्विमेथन हुँदैछ. 24 आवर्स च्यारिटी इभेन्ट हो. भोलि बिहान शुक्रबार 26 जुन बिहानको 7 बजेदेखि 27 जुन शनिबार बिहानको 7 बजेसम्म 24 घन्टा न अनवरत नन स्टप चाहिँ ग्यारिजनका चाहिँ स्विमरहरू अथवा नन स्विमरहरू पनि हुनुहुन्छ भने तपाईँहरूले पनि भाग लिनुभएको छ होला. विभिन्न ग्रुप अथवा डिपार्टमेन्ट अथवा कम्पनीबाट चाहिँ 12 जना प्रत्येक डिपार्टमेन्ट अथवा कम्पनीबाट स्विमरहरूले चाहिँ रिले गर्नुहुन्छ. कम्पिटिसन टाइपकै हो यो. प्रत्येक अब एकले अर्कालाई उहाँहरू चाहिँ 24 घन्टा पालै पालो एकजना थाक्छ अर्को पस्छ, एकजना थाक्छ अर्को पस्छ, विश्राम लिन्छ, खाना खाने ब्रेक हुन्छ. त्यसरी नै उहाँहरूले चाहिँ 24 घन्टा यो भोलिदेखि पर्सि शनिबार बिहानको 7 बजेसम्म उहाँले चाहिँ यो रिले चाहिँ गर्नुहुने छ. र तपाईँहरू त्यहाँ उहाँहरूलाई प्रोत्साहन दिन जान सक्नुहुन्छ. तपाईँहरूले डोनेसन गर्न सक्नुहुन्छ. आफ्नो कम्पनी डिपार्टमेन्टलाई चेयर अप गर्न जान सक्नुहुन्छ. अथवा कतिले त भाग पनि लिनुभएको छ. तपाईँहरू सम्पूर्णलाई गुड लक. बिएबिएसको टिम पनि तपाईँहरूको यसो कभरेज गर्नको लागि अवश्य नै आइपुग्छ. अब 24 आवर्स नै लाइभ ब्रोडकास्ट गर्न त सकिँदैन, तर हामीले केही स्न्यापहरू लिएर आएर हाम्रो फेसबुक पेजमा अवश्य नै हाल्नेछौँ. तपाईँ अन्य श्रोताले पनि ए यस्तो हुँदो रहेछ भनेर थाहा पाउनुहुनेछ पक्कै पनि. अब गीत सुनौ. ज्यू ज्यू सोल्टी करुणा राई र राजकुमार बगर गाउनु भएको छ यो गीतलाई.

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, टिकटकमा देखेको तिमीले नाचेको, टिकटक नै अहिलेको चलनमा रहेको, इन्स्टामा पनि आउँछ, हुन त रिल्स, यता फेसबुकमा पनि छ रिल्स, जहाँ पनि हेर्न मिल्छ। यो गीत निस्किँदा चाहिँ टिकटकमा मात्रै थियो जस्तो लाग्यो। मेलिना राई अनि टङ्क बुढा थोकीको आवाजमा सुन्यौँ यो निकै रमाइलो गीत। मेस्सीको खेल हेर्नका लागि अमेरिका जाँदै रहेछन्, को जाँदै रहेछन्? त्यो पनि नेपालबाट श्रोता अनमोल केसी, अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अमेरिका जाँदै रहेछन्। अब आउँदो आइतबार हुने अर्जेन्टिना र जोर्डन बीचको खेललाई रङ्गशालामै पुगेर हेर्ने उनको तयारी रहेको रहेछ। अनलाइन खबरसँग उनले कुरा गर्दै भनेका रहेछन्, आफू एक्लै अमेरिका जान लागेको रहेछन्। उनी अर्जेन्टाइन स्टार लियोनल मेसीका प्रशंसक समेत रहेका अनमोलले मिलेसम्म अन्य खेल पनि हेर्ने बताएका रहेछन्। अर्जेन्टिनाले अब आउँदो आइतबार बिहान 7:45

का खेलहरू हेरेर सायद म फर्किन्छु होला, सकेसम्म चाहिँ क्वार्टर फाइनलसम्मका खेलहरू चाहिँ हेर्ने कोसिस गर्छु भनेका रहेछन्। अब त्यो त अब यो नेपालको समाचार चाहिँ बनिहाल्छ ट्रेन्डिङ मसाला समाचार, त्यो अनुरूप मैले पनि तपाईँलाई मसाला पस्किहालेँ। उनको यो बाटुलो जुन भन्ने फिल्म भर्खरै मात्रै सकेका रहेछन् उनले। अब यो बाटुलो फिल्म जुन कस्तो छ, त्यो चाहिँ अब कस्तो अभिनय गरेका छन्, हामीले बिस्तारै नै थाहा पाउँदै जाने कुरा हो। अब नितेश जङ कुँवरले गाउनुभएको हो नै रहेछौ भन्ने गीत सुनौ।

0: छौ
1: सोझे मान्छे लाग्दथ्यो हो नै रहेछौ साह्रै सोझो सोचे जस्तो त होइन रहेछ भन्ने भाव हामीले सुन्यौँ ठुलै देशको नागरिकता पो लिएछौ भन्ने कुराहरू नि गर्दै हुनुहुन्थ्यो नितेश जङ कुवर जङ्गल वारफेयर डिभिजन

सिजनको 50 एनिभर्सरी फ्यामिलीज डे कार्यक्रम आयोजना हुने भएको छ ब्रिटिस फोर्सेस ब्रुनाईमा। श्रोता, शुक्रबार 3 जुलाईका दिन पर्दछ, बिहान होइन मध्याहको 2 बजेदेखि साँझको रातको 9 बजेसम्म मेडिसिन अलायन्स क्याम्पमा हुनेछ। यो फ्री इभेन्ट हो, इन्ट्री फी पर्दैन, सबैलाई आमन्त्रण गरिएको छ। तपाईँहरूको घरदेखि आवत जावत गर्नलाई 7, 8 र 9 बजेसम्म चाहिँ तपाईँहरूलाई क्याम्पदेखि घर लाने ल्याउनेहरू चाहिँ सेवा उपलब्ध छ। तपाईँहरूलाई क्युआर कोड उपलब्ध गराएको छ, हाई पेजतिर पनि यसो हेर्नुहोस्, सिग्नल च्याट ग्रुपतिर पनि आएको छ, त्यहाँ क्युआर कोड स्क्यान गरेर साइनअप गर्नुपर्ने हुन्छ। धेरै एक्टिभिटीहरू चाहिँ त्यो दिन राखिएको छ, फुड भइगयो, वाटर स्लाइड केटाकेटीका लागि, नर्फ गन लेन, अब यो सिक्युबी फर किड्स भनिएको छ, क्लोज क्वार्टर बेट ब्याटल, स्नेक्स एन्ड रेप्टाइल्स, त्यहाँ यसो जङ्गल वारफेयर भनेपछि उहाँहरूले कहाँबाट ल्याउनुहुन्छ, समातेर ल्याउनुहुन्छ देखाउने, फेस पेन्टिङ हुन्छ, वाटर बलुन फाइट हुने रहेछ, किड्स एन्ड एडल्ट राफल ड्र हुने रहेछ, जङ्गल इन्सेक्ट्स र प्लान्ट इटिङ कम्पिटिसन होला यो सायद, र ककटेल बार हुनेछ, अनि लाभी आर्म्स त्यहाँको उहाँहरूको यो के पब भनौँ त्यहाँको उहाँहरूको ओपन हुने रहेछ थ्रु आउट। तपाईँहरूले पैसा खुद्रा पैसा लगेर जानुपर्नेछ, यो के अरे क्यास बेसिसमा हुन्छ त्यहाँ चाहिँ। हजुर, अब साली भन्ने गीत सुन्छौँ, राजु लामा र आशिष महरले गाउनुभएको छ यो गीतलाई, र यो गीत नै आजको हाम्रो कार्यक्रमको अन्तिम गीत स्वरूप रहनेछ। ब्रुनाईमा 10 बज्नका लागि अब 5 मिनट बाँकी रहेको छ, र यो गीत सुनिसके पश्चात तपाईँले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, र त्यस पछाडि भने मझेरी कार्यक्रम लिएर आउनुहुनेछ यो हप्ता भोलिसम्मै सहप्रस्तुता बहिनी नूतन राई, उहाँलाई पनि साथ सहयोग दिनुहोला। आज को बाँकीको समय तपाईँहरूको शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्, र हामी भोलि भेट्नेछौँ। अहिलेलाई बिदा दिनुहोस्, नमस्ते, बाई बाई।

0: सैन्य समुदायमा
1: दिलाइभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबलमा अहिले दुई खेल भइरहेका छन् समूह एका दक्षिण अफ्रिका विरुद्ध दक्षिण कोरिया तथा चेक विरुद्ध मेक्सिको पेरिरहेका हुन् दुवै खेलको पहिलो हाफ सकिएको छ र कुनै गोल भएको छैन ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ समूह सीको खेलमा स्कटल्यान्डलाई 3-0 पराजित गर्दै ब्राजिल अन्तिम 32 पुगेको छ ब्राजिल समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ब्राजिलका स्टार स्ट्राइकर नेमार खेलको अन्तिमतिर 981 दिनपछि राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रिनु भएको छ ब्राजिलको जितमा दुई खेल भिनिसियस जुनियरले गर्नुभएको हो समूहको अर्को खेलमा मोरक्कोसँग 4-2 पराजित भएपछि समूह सीमा हाइटी प्रतियोगिताबाट बाहिरिएको छ मोरक्को नकआउटमा पुगेको छ यस्तै क्यानाडालाई 2-1 पराजित गर्दै स्विजरल्यान्डले नकआउट चरणमा स्थान पक्का गरेको छ स्विजरल्यान्ड लगातार 4 विश्वकपमा नकआउट पुग्ने तेस्रो राष्ट्र बनेको छ पराजित भए पनि क्यानाडा पनि अन्तिम 32 पुगेको छ राज्यसभाको प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ राज्यसभा केन्द्रीय निर्वाचन आयोगका प्रमुख पवन केसीका अनुसार 900 पदका लागि मतदान बिहान शुरू भएको हो राज्यसभाले महाधिवेशनबाट नफर्किन प्रतिनिधिहरूलाई आग्रह गरिएको बताएको छ हिजो सकिनुपर्ने महाधिवेशनमा अन्तिम दिनसम्म पनि मतदान हुन नसकेको भन्दै प्रतिनिधि फर्किन थालेपछि सो आग्रह गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ
4: 41 प्रतिनिधि अब त्यसमा केही उद्घाटन सत्र पश्चात वा केही आजसम्म घट्नुभएको हुनसक्छ तर हाम्रो पूर्ण प्रयास र हामीले प्रदेशगत नेतृत्वहरूलाई अनुरोध गरिराखेका छौँ जिल्ला तहसम्मको नेतृत्वहरूलाई र भेटे जतिलाई नजानुहोस् है बस्नुहोस् है अलि यो मेहनत गरिदिनुहोस् अलि कन्सिडर गरिदिनुहोस्
3: महाधिवेशन ढिला हुनुको कारण बुझिएको उहाँको भनाइ छ
4: हामीले स्वीकारोक्ति 7 रिभ्यूहरू गरिराखेका छौँ काम ढिलो भएको छ तर काम नगरी चाहिँ कोही पनि बसेको छैन काम नगरेको कारणले ढिलो भएको होइन केही प्रक्रिया नपुगेको कारणले नजानेको कारणले व्यवस्थापकीय अनुभवको कमीको कारणले मात्र ढिलो भएको इन्टेन्सनले ढिलो भएको होइन भन्ने हामीले बुझ्दियौँ
3: राज्यपालले 99 केन्द्रीय सदस्य निर्वाचित गरेपछि पदाधिकारी चयन हुने बताएको छ 384 उम्मेद्वार रहेकामा 3,800 बढी मतदाता सूचीकृत गरिएको छ चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले मापदण्ड नपुगेका निजी स्वास्थ्य संस्थालाई लाइसेन्स दिन लागि भन्दै आपत्ति जनाउनु भएको छ नीति अनुसन्धान प्रतिष्ठान मार्फत सरकारले ल्याउन लागेको भनिएका सुझावप्रति गम्भीर आपत्ति जनाउँदै केसीले चिकित्सा शिक्षा क्षेत्रलाई पुनः अव्यवस्थित र अनियन्त्रित बनाउन लागि आरोप लगाउनु भएको छ मापदण्ड र पूर्वाधार पूरा नगरेका निजी मेडिकल कलेज डेन्टल तथा नर्सिङ कलेजलाई उल्लेख्य संख्यामा वृद्धि गरिएको भन्दै चिकित्सा शिक्षाको गुणस्तर खस्किने चेतावनी उहाँले दिनुभएको छ यस्तो निर्णयले अन्तत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने चेतावनी उहाँको छ डाक्टर केसीले सरकारसँग प्रस्तावित नीति तथा सम्बन्धित निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै नगरी सत्याग्रह सहितको आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्नुभएको छ राज्यसभाको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ प्रतिनिधि सभाको बैठक आज बिहान 11 लागि बोलाइएकोमा भोलि दिउँसो 1 लागि सारिएको छ त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आज 1 शुक्रबार भोलि सभा 1 लागि सारिएको छ सभामुख डोलप्रसाद अर्यालले विशेष कारण देखाउँदै बैठकको मिति र समय निर्धारण गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ काठमाडौँको तारकेश्वर नगरपालिकाले 8 चरङ्कुमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै डोजर चलाएको छ महादेव खोला कोरिडोरको मापदण्डभित्र अतिक्रमित गरेर बनाइएका घर टहरा हटाइएको नगरपालिकाले बताएको छ तारकेश्वर नगरपालिका उपप्रमुख सृजना बुर्लाखुटी
5: मैले यही जानकारी गराएँ यो करिडोरको मापदण्ड सबै नागरिकले बुझ्नुपर्छ करिडोरको मापदण्ड 10 हो र मैले घर बनाउँदै गर्दा मैले संरचना क्रिएट गर्दै गर्दा मैले छोड्नुपर्छ भनेर बुझ्नुपर्ने सबै नागरिकले हो म यही मिडियाहरू मार्फत जानकारी पनि गर्न चाहन्छु पक्की घर पनि भत्किन्छ यो पक्की नत्र भने त बाटोको कुनै उद्देश्य नै रहँदैन
3: देशका 6 महानगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि बजेट ल्याएका छन्
2: छ महानगरको जम्मा बजेट आगामी वर्षका लागि करिब 54 अर्ब 3 करोड़ पुगेको छ। चालु आर्थिक वर्षमा यी महानगरको जम्मा बजेट करिब 53 अर्ब 7 करोड़ थियो। छवटा महानगरको बजेट करिब 96 करोड़ले बढ़ेको छ। सबैभन्दा ठूलो बजेट काठमाडौँ महानगरपालिकाको छ। काठमाडौँले आगामी वर्षका लागि 25 अर्ब 88 करोड़को बजेट ल्याएको छ। चालु वर्षमा यहाँको बजेट 25 अर्ब 11 करोड़ थियो। बजेट करिब 77 करोड़ले बढ़ेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

Gorka Radio. नमस्कार श्रोता महानुभावहरू, बेबेस गोर्खा रेडियोको प्रिय कार्यक्रम म झिरीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ नूतन राई र आगामी केही समय म तपाईँहरूसँगै रहनेछु। श्रोताहरू, यो कार्यक्रम मार्फत भने हजुरसँग हामी तीन घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टामा भने आज के कस्ता दिन, यानि कि आजको रोचक विषयहरू के कस्ता छन् त्यो बारेमा अलिकति कुराकानीहरू गर्ने नै छौँ। अनि रमाइला गफ गफ अनि मिठा मिठा गीत सङ्गीतहरू त सधैँ चाहिँ हामीले लिएर आइ नै सकेका छौँ। अनि दोस्रो घण्टा अन्तर्गत भने आज चाहिँ बिहिबार परेको छ, अनि बिहिबारका हाम्रो रेडियोको सेगमेन्ट अन्तर्गत चाहिँ आज फेसनको बारेमा अलिकति चर्चा परिचर्चा पनि गर्नेछौँ। अनि तेस्रो घण्टामा चाहिँ सधैँ चाहिँ समसामयिक विषयहरू, रमाइला गफ गफ अनि मिठा मिठा गीत सङ्गीतहरू, साथसाथै तपाईँहरूकै अनुरोधका गीत सङ्गीतहरू सुनाउने जमर्को पनि गर्नेछौँ। त्यसैले जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुन्छ, यदि यो समयमा हाम्रो कार्यक्रम मझेरी सुन्दै हुनुहुन्छ भने फेरि पनि सबै श्रोताहरूलाई हाम्रो नमस्कार छ। श्रोताहरू, अब भने आजको हाम्रो रमाइलो यात्रातर्फ लागि नै हालौँ। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घन्टाको पहिलो गीत भने सुनिसक्नु भएको छ, सञ्जीवनीको डाँडा पाखा। अब भने सुनौ केहर सिंह लिम्बूको खेरै जाने माया।

हजुर, सुन्दर प्रस्तुति केहरसिम लिम्बुको केहरसिम लिम्बुको चाहिँ खेर जाने माया भने सुनिसक्नुभयो। आज भने बिहिबार 25 जुन सन् 2026 साल, तहत अनुसार असारको 11 गते, विक्रम सम्वत 2083 साल। ब्रुनाईमा भने अहिले बिहानको 10:16 पनि गइसकेको छ, अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज, मेघ गर्जन सहितको हल्का वर्षा र मन्द हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:16 भइसकेको छ, अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहेको छ। सनी एन्ड जेन्टल ब्रिज, घमिलो मौसम र मन्द हावा चल्ने पनि जनाएको छ। त्यस्तै गरेर नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:01 पनि गइसकेको छ, अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहेको छ। ड्रिजल एन्ड जेन्टल ब्रिज, यानि कि सिमसिम वर्षा सहित हल्का हावा चल्ने पनि जनाएको छ। हजुर श्रोताहरू, यो त थियो ब्रुना, युके अनि नेपालको समय अनि मौसमको कुराकानीहरू। हजुरहरूकोतिर चाहिँ अहिलेको के कति भयो त समय अनि के कस्तो छ आजको मौसमहरू? हजुर, यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने हाम्रो कार्यक्रम मजेरी सुन्दै गर्नुहोला, आएर पनि हामीलाई साथ दिएर जोडिँदै पनि गर्नुहोला। अनि हाम्रो युकेको श्रोताहरू, एकदमै अहिले चाहिँ गर्मी बढेको छ भन्ने चाहिँ सुन्नेमा आएको छ। हुन त मैले यहाँ अहिले मौसमी विवरण हेर्दा पनि एकदमै तापक्रमहरू बढेको पाइयो, होइन? एकदमै तपाईँहरू एकदमै यो डिहाइड्रेट भएर उयो गर्नुहोला, पानीहरू बेसी पिउनुहोला, एकदमै गर्मीको मौसम छ, आफूले आफूलाई पनि ख्याल राख्नुहोला भनेर म भन्न चाहेँ। यस्तै कुराकानीहरूलाई अलिकति साइडमा राखेर भने फेरि गीत सङ्गीततर्फ नै लागिहालौँ। एकदेव लिम्बु र समीर श्रेष्ठको तिम्रो मुस्कान।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

निकै नै हृदय स्पर्शगीत पूर्ण राई र दाजु भाइहरूको मायामा भन्ने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू, यदि तपाईँहरूको प्रतिक्रिया, सुझाव वा सन्देश हाम्रो कार्यक्रम मार्फत छ भने या हजुरहरूले यानि कि आफ्ना रोजाइका गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेको छ। 3224167 3220098 9419332848 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि तपाईँहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनुहोला। त्यस्तै गरेर इमेल मार्फत bebesgorkha@bebes.com रहेको छ अनि फेसबुक मार्फत चाहिँ बेबेस गोर्खा सर्च गरेर मेसेन्जरमा हजुरहरूले एकदमै मजासँगले मेसेजहरू गर्न भने सक्नुहुनेछ। मैले अघि पनि भनिसकेको छु, हजुरहरूको आफ्नै रुचेका गीत सङ्गीतहरू या आज चाहिँ केही विशेष दिन परेको छ भने या कसैलाई सन्देशहरू पठाउन मन छ भने चाहिँ अवश्य भिनाएर हामीमा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हजुर श्रोताहरू, यो त थियो अलिकति तपाईँहरूको जानकारीको लागि, किनभने हामीले सधैँ पनि भन्ने नै गर्छौँ यो कार्यक्रम भनेको चाहिँ तपाईँ श्रोता महानुभावहरूको लागि नै रहेको छ। तपाईँहरूको साथ, सन्देश र अनुरोधले नै यसलाई अझ विशेष पनि बनाउँछ। त्यसैले तपाईँका मनपर्ने गीतको अनुरोध, सन्देश र शुभेच्छा पठाउन भने नबिर्सिनुहोला। हामी सधैँ प्रतीक्षामा पनि रहिरहनेछौँ। श्रोताहरू, तपाईँहरू यदि भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने तपाईँहरू सुन्दै हुनुहुन्छ हाम्रो प्रिय कार्यक्रम म झेरी अनि म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा। म भने यो कार्यक्रम लिएर ब्रुनाईको स्टुडियोबाट बिहानको 10 बजे उपस्थित भइसकेकी छु र अझै पनि हामीसँग दोस्रो र तेस्रो घण्टा बाँकी नै रहेको पनि जानकारी गराउन चाहन्छु। अब लागिहालौँ अर्को गीत सङ्गीततर्फ नै। यो रहेको छ हिन्दी गीत।

हजुर अलका याग्निक र कुमार सानुले गाउनु भएको घुङ्घट की आरजे, यो रहेको थियो हिन्दी चलचित्र हम हेरा ही प्यार के बाट। अनि श्रोताहरू, आज भने बिहिबार पनि भइसकेको छ, अनि तपाईँहरू के गर्दै हुनुहुन्छ, कस्तो कस्तो मुडमा हुनुहुन्छ, के गर्ने सोच्दै हुनुहुन्छ, अनि केमा चाहिँ व्यस्त हुनुहुन्छ, जे होस् तपाईँहरूको दिन भने एकदमै शुभसँग व्यतीत हुँदै जाओस् होइन। अब कतिको त बिते पनि सकेको होला आफ्नो समयअनुसार, तर भने ब्रुनाईमा चाहिँ बिहानको त्यही 10:30 बजे भइ हुँदैछ भनौँ होइन, हुँदैछ। अनि त्यही भएर चाहिँ यो समय अनुसार चाहिँ मैले तपाईँहरूलाई भन्न चाहेँ, तपाईँहरूको दिनहरू एकदमै शुभ होस्, राम्रो होस्, तपाईँले चाहेको, तपाईँले गर्न आँट्नु भएको कामहरू सबै सबैको सफल होस्, अनि हाम्रो कार्यक्रम निरन्तरता सुन्दै पनि गर्नुहोस् भनेर भन्न चाहन्छु। श्रोताहरू, मिठा मिठा गफका कुराकानीहरू छँदै पनि छ हाम्रो कार्यक्रम अन्तर्गत, अनि मैले भने आज नभनौँ, सधैँ चाहिँ हामीले विभिन्न विधाका गीत सङ्गीतहरू लिएर आइ नै सकेका छौँ पुरानोदेखि नयाँसम्मकोलाई, किनभने हाम्रो श्रोताहरू चाहिँ एकदमै एउटै एजको हुनुहुन्न होइन, सबैजना चाहिँ आफ्नो एजको चाहिँ सुन्नुहुन्छ, माया गरिदिनुहुन्छ, अनि कसै कसैले चाहिँ आफ्नो अनुरोधका गीत सङ्गीतहरू त्यस्तै आफूलाई मनपर्ने खालको पुरानोदेखि नयाँसम्मका गीतहरूलाई रोज्नुहुन्छ, प्रायोरिटी दिनुहुन्छ, सुन्नुहुन्छ। त्यही भएर हामीले जहिले पनि सबै प्रकारका गीतहरूलाई समावेश गर्ने कोसिस गर्छौँ, अनि आशा छ तपाईँलाई सुनेर भने पक्कै पनि रमाइलो लागि नै रहेको होला। फेरि पनि अझै पनि हाम्रो कार्यक्रम अन्तर्गत विभिन्न कुराकानीहरू रहेका छन्, तर भने अब फेरि लागिहालौँ गीत सङ्गीततर्फ नै। अबको विषयमा रहेको छ नारायण गोपालको प्रेसिका यादहरू।

0: उपलब्ध गराउने 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो। हाँ।

43 जीवनीको एकदमै ऊर्जा दिने प्रस्तुति भने सुनिसक्नुभयो। श्रोताहरू, आज भने जुन महिनाको 25 तारिक परेको छ अनि आज चाहिँ स्पेसली चाहिँ के दिन चाहिँ रहेछ त, विशेष दिन के भनेर चाहिँ आजको दिनलाई चाहिँ सम्झिने रहेछ त। हुन त विश्वभर विभिन्न महत्त्वपूर्ण दिवसहरू पनि मनाइँदैछ होइन, तर ती मध्येका केही कुरा कहानीहरू यानि कि आजको 25 तारिकको दिन हामीले मनाउने रोचक प्रसङ्गहरू भने मैले लिएर आइसकेकी छु। श्रोताहरू, आजको दिन यानि कि 25 तारिखकै दिन भने चाहिँ अन्तर्राष्ट्रिय समुद्री कर्मी दिवस पनि भनिँदो रहेछ, डे अफ द सी फरियरको रूपमा पनि चिनिन्छ। समुद्र मार्फत हुने व्यापार, यातायात र विश्वका विभिन्न भागलाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने समुद्री कर्मीहरूको योगदानको सम्मान गर्ने यो दिनलाई पनि मनाइँदो रहेछ, यानि कि यो दिनलाई पनि मानिँदो रहेछ। हामीले दैनिक जीवनमा प्रयोग गर्ने धेरै सामग्रीहरू विश्वका एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन समुद्री कर्मीहरूको मेहनत र समर्पण पनि जोडिएको छ। त्यसैले उनीहरूको सुरक्षा, अधिकार र योगदानप्रति ध्यान दिन चाहिँ यो दिवस चाहिँ मनाइँदो रहेछ अनि यो दिवसले चाहिँ एकदमै सकारात्मक सन्देशहरू पनि दिँदो रहेछ। त्यसै गरी आज फेरि अर्को पनि दिवस रहेको छ, त्यो हो

पनि रहेको छ श्रोताहरू, आज पनि ग्लोबल विल्स डे भनेर पनि मनाइदो रहेछ। विश्व सङ्गीत इतिहासमा विशेष स्थान बनाएको द विल्स ब्यान्डको सङ्गीत सृजना र प्रभावलाई सम्झदै पनि यो दिन पनि मनाउने गरिन्छ। सङ्गीतले भाषा, संस्कृति र देशको सीमाभन्दा माथि उठेर मानिसहरूलाई जोड्न सक्छ भन्ने सन्देश पनि यस दिनले चाहिँ दिएको छ। स्वतः यसरी चाहिँ जुन 25 चाहिँ हामीलाई मेहनतको सम्मान, स्वास्थ्य सम्बन्धी सचेतना र सङ्गीतको शक्तिलाई सम्झाउने विशेष दिनका रूपमा चाहिँ विश्वभर पनि मनाइँदो रहेछ। हुन त यस्ता कुराहरू अथवा यो मनाइने आज 25 चाहिँ के कस्ता कुराहरूको चाहिँ स्पेसल डे परेको छ भन्ने कुराकाण्ड त थुप्रै छन्, तर पनि मैले अलिकति यानि कि एक दुईवटा चाहिँ तपाईँहरूमा लिएर पनि आइसकेको छु र यो बारेमा पनि अलिकति चर्चा परिचर्चा पनि गरि नै सकेको छु। आज 25 जुनको दिन चाहिँ के कस्तो डेहरू चाहिँ भनेर मनाइँदो रहेछ भन्दा, अन्तर्राष्ट्रिय समुद्री कर्मी दिवस, विश्व भिटिलिगो दिवस र ग्लोबल विल्स डे भनेर पनि मनाइँदो रहेछ। यो तीनवटा कुराहरूको बारेमा चाहिँ मैले लिएर हजुरहरूमा राखि नै सकेको छु। अब फेरि यस्तै कुराकानीहरू अझै पनि हाम्रो कार्यक्रम अन्तर्गत रहि नै रहेको छ। अब सुनिहालौँ अर्को मिठो गीत।

सुन्नुभयो सजन राज वैद्यको मञ्चने गीत धरे माया प्रतीक्षा र भावनाको सुन्दर मिश्रण रहेको यही यो गीतले भने हामीलाई सम्झाउँछ कि कहिलेकाहीँ सम्बन्धलाई अझ बलियो बनाउन धैर्य र विश्वासको आवश्यकता पर्छ। आशा छ यो गीतले तपाईँहरूको मन पनि छोयो होला। श्रोताहरू त्यस्तै गरेर अलिकति हाम्रो बिहेबिए परिवारहरूको लागि भन्न चाहे हिजो चाहिँ हाम्रो बिहेबिए च्यारिटी गोर्खा क्विज नाइट भएको थियो चौतारीमा, अनि हिजो चाहिँ एकदमै जतिजनाले चाहिँ सहभागिता जनाइदिनु भयो, साथ अनि माया दिनुभयो, त्यसको लागि सम्पूर्णलाई एकदमै धेरै धन्यवाद छ। यस्तै माया साथको अपेक्षा आउने दिनहरूमा पनि हामीले राखेका छौँ, तर हिजो चाहिँ हामीले सोचे भन्दा पनि एकदमै धेरैजनाले चाहिँ सहभागिता जनाइदिनु भएको थियो। त्यही भएर फेरि पनि हजुर सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अब भने ब्रुनाईमा बिहानको 11 बजेलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ, त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मजेरीको पहिलो घण्टाको बसाइको अन्त्यमा पनि आइसकेका छौँ। अबको बसाइमा पनि हजुरहरूले सुन्न सक्नुहुनेछ एसटी योगी र विज्ञानी पराजुलीको हाँसी हाँसी लजाउने मनाईमा सानो माया, त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी दोस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला। दोस्रो र तेस्रो घण्टा अझै पनि बाँकी रहेको हजुरहरूलाई म जानकारी दिन चाहे। दोस्रो घण्टामा चाहिँ आज फेसन सम्बन्धी अलिकति सेगमेन्टहरू रहेको छ, अनि तेस्रो घण्टामा चाहिँ सधैँ चाहिँ समसामयिक विषयहरू अनि तपाईँहरूकै रोजेका गीत सङ्गीतहरू बजाउने जमर्को लिएर पनि आइसकेको छौँ। प्रतीक्षा साँच्दै गर्नुहोस्।

0: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरिदिएको छ। फिफा काउन्सिल ब्युरोको निर्णयसँगै नेपाली राष्ट्रिय टिम तथा क्लबहरूलाई फिफा र एफसीले आयोजना गर्ने खेल प्रतिबन्ध हुनेछ। फुटबलमा तेस्रो पक्ष हावी भएको भन्दै यसको निर्णय भएको जानकारी आएको एन्फा महासचिव किरण राईले जानकारी दिनुभएको छ। एन्फामा सरकार र राष्ट्रिय खेलकुद परिषदले हस्तक्षेप गरेको भन्दै फिफाले अध्ययन गरिरहेको थियो। दक्षिण अफ्रिका इतिहासमै पहिलोपल्ट विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। दक्षिण कोरियालाई 1-0 हराएर दक्षिण अफ्रिका अन्तिम 32 पुगेको छ। अर्को खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई 3-0 स्तब्ध पारेको छ। मेक्सिको पनि नकआउटमा पुगेको छ, चेक भने प्रतियोगिताबाट बाहिरिएको छ। यस्तै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ। समसीको खेलमा स्कटल्यान्डलाई 3-0 पराजित गर्दै ब्राजिल अन्तिम 32 पुगेको छ। ब्राजिल समूहको शीर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। ब्राजिलका स्टार स्ट्राइकर नेमार खेलको अन्तिमतिर 981 दिनपछि राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रनु भएको छ। ब्राजिलको जितमा 2 भिनिसियस जुनियरले गर्नुभएको हो। समूहको अर्को खेलमा मोरक्कोसँग 4-2 पराजित भएपछि समूह सीमा हाइटी प्रतियोगिताबाट बाहिरिएको छ। मोरक्को नकआउटमा पुगिसकेको छ। क्यानडालाई 2-1 पराजित गर्दै स्विजरल्यान्डले नकआउट चरणमा स्थान पक्का गरेको छ। यससँगै स्विजरल्यान्ड लगातार 4 विश्वकपमा नकआउटमा चरणमा पुग्ने तेस्रो राष्ट्र बनेको छ। पराजित भए पनि क्यानाडा पनि अन्तिम 32 पुगेको छ। चीनसँग विज्ञान प्रविधि र नवप्रवर्तनमा 3 अघि भएको सहमति अघि बढाइने भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चिनिया राजदूत चाङ माओमिङसँग सहकारी सम्बन्धी 2023 भएको सम्झौतालाई अगाडि बढाउन कमिटी गठन गर्न छलफल गरेको बताउनु भएको छ। नेपालमा नवप्रवर्तन केन्द्र, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान, उच्च हिमाली क्षेत्र र हिमाली जडीबिटीको अनुसन्धान, इकोलोजिकल अनुगमनका लागि उपग्रह तथ्याङ्क साझेदारी, एआई जस्ता विषयमा छलफल गरिएको उहाँको भनाइ छ। वीरगंजमा अत्यधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा आजदेखि 4 दिनका लागि बिदा दिइएको छ। वीरगंज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो। असार 11 4 दिन बर्खे बिदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सबै विद्यालय बन्द गर्ने सूचना निकालिएको छ। सर्वपक्षीय बैठकले मुस्लिम समुदायको पर्व दाहालाई शान्तिपूर्ण बनाउन 9 आचार संहिता जारी गरेको छ। काठमाडौँको तारकेश्वर नगरपालिकाले वडा नम्बर 8 जरङ्कोमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै डोजर चलाएको छ। महादेव खोला करिडोरको मापदण्डभित्र अतिक्रमित गरेर बनाएका घरटहरा हटाइएको नगरपालिकाले बताएको छ। तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालको उपस्थितिमा अतिक्रमित गरेर बनाएका टहरा हटाइएको थियो।
1: मैले यही जानकारी गराएँ, यो करिडोरको मापदण्ड सबै नागरिकले बुझ्नुपर्छ। करिडोरको मापदण्ड 10 हो र मैले घर बनाउँदै गर्दा, मैले संरचना क्रिएट गर्दै गर्दा मैले छोड्नुपर्छ भनेर बुझ्नुपर्ने चाहिँ सबै नागरिकले हो। म यही मिडियाहरू मार्फत जानकारी पनि गर्न चाहन्छु। पक्की घर पनि भत्किन्छ, यो पक्की नत्र भने त यो बाटोको कुनै उद्देश्य नै रहँदैन।
0: 7 दुई भुइँचालापछि भेनेजुएलामा आपतकाल लगाइएको छ। उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाको उद्धार गरिरहेका छन्। 7.5 र 7.1 म्याग्निच्युडको भूकम्पपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि अवरुद्ध भएको छ। अमेरिकी भूगर्भ एजेन्सीले यो भुइँचालोको कारण 10,000 बढीको ज्यान जाने सम्भावना 44% रहेको बताएको छ। काराकासका स्थानीय गोन्जालो मदुरो:
2: And the numbers and the images are shocking. More than 3 buildings completely fell down to the ground. The worry in the people around us is crazy. What truly worries me is the older people.
0: भेनेजुएलाले राष्ट्रिय दिवस मनाइरहेका बेला भुइँचालो गएको थियो। देशभर 1,37,000 हेक्टर जमिनमा रोपाई भएको छ।
3: कृषि विभागले देशभर करिब 10% धान रोपाई भएको जनाएको हो। गत वर्षको तुलनामा रोपाई 0.4% बढेको छ। मुलुकभर करिब 13,81,000 हेक्टर जमिनमा रोपाई हुने गर्छ। यही असार 8 सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेस प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयोग मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भएर जम्मा उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% उत्पादन हुने गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाईका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन।
4: यो बीएफबीएस गोर्खा।

श्रोताहरू, तपाईँहरू अझै पनि हाम्रो साथमा हुनुहुन्छ भन्नेमा हामी निकै नै खुसी छौँ, किनकि अब भने हाम्रो कार्यक्रम मझेरी बिस्तारै दोस्रो घण्टातर्फ भने अघि बढिसकेको छ। म तपाईँको प्रस्तुता नूतन राईको साथमा पहिलो घण्टामा जस्तै मिठो साथ र रमाइलो माहौललाई निरन्तरता दिँदै अब भने हामी तपाईँहरूका लागि अझै नयाँ ऊर्जा, फरक स्वादका गीतहरू र केही रोचक प्रस्तुतिहरू लिएर भने आइसकेका छौँ। त्यसैले जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सानो मुस्कान सहित यो आजको बिहिबारको पललाई भने अझै रमाइलो बनाउनुहोस् र हाम्रो साथ यत्तिकै बनाएर राख्नुहोस्, किनकि यात्रा अझै पनि बाँकी नै रहेको छ। अनि तपाईँहरूको यो समय साथको लागि पनि फेरि धन्यवाद। तपाईँहरूले भर्खरै सुनिसक्नुभयो उदित नारायण झा र दिपा झाको कुसुमे रुमाल। एकदमै पुरानो गीत थियो तर एकदमै रमाइलो प्रस्तुति थियो। अब सुनौ अर्को गीत समीर श्रेष्ठको तिमी भए काफी।

हजुर, तिमी भएकाफी समीर श्रेष्ठको सुधारो अहिले भने ब्रुनेमा बिहानको 11:16 गइसकेको छ। अनि सिरियाको मौसमको कुरा गर्नुपर्दा भने खासै अघिको बिहान 10 बजेको समय जस्तोदेखि चाहिँ अहिलेसम्म चाहिँ मौसम चाहिँ अलिकति भए पनि परिवर्तन भएको खासै देखेको छैन है त श्रोताहरू। कहिलेकाहीँ हुन्छ नि यो लाइभहरूमा बोल्दा बोल्दै एउटा कुरा भन्छु भन्दा अर्को भइदिन्छ, होइन, के गर्ने, कहिलेकाहीँ मिस्टेक पनि हुन जान्छ। तर भने मलाई आशा छ तपाईँले पक्कै पनि यो कुराहरू भने बुझिदिनुहुनेछ। श्रोताहरू, यदि तपाईँहरूलाई चाहिँ आफ्नो रोजेका गीत सङ्गीतहरू सुन्न मन छ या कसैलाई आज चाहिँ केही विशेष दिन परेको छ अनि सन्देशहरू पठाउन मन छ भने चाहिँ हामीसँग आएर हाम्रो कार्यक्रममा जोडिनुहोला। हामीसँग विभिन्न माध्यमहरू पनि रहेको छ, जस्तो कि कन्ट्याक्ट डिटेल्सहरू भयो, जस अन्तर्गत चाहिँ 3224167322009894193328 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि तपाईँहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनुहोला। त्यस्तै गरेर हामी माझ इमेल पनि रहेको छ bfsgorkha@bfs.com अनि फेसबुक मार्फत चाहिँ बिएफएस गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू पठाउन सक्नुहुनेछ। श्रोताहरू, हामी हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको बसाइमा पनि, यानि कि प्रवेश पनि गरिसकेका छौँ, गीत सङ्गीतहरू बजाइ पनि रहेका छौँ। अनि दोस्रो घण्टामा चाहिँ आज हाम्रो सेगमेन्ट परेको छ फेसनको बारेमा पनि अलिकति कुराकानीहरू लिएर पनि आइ नै सकेको छु। तर भने प्रतीक्षा साँच्दै गर्नुहोला, अब सुनौ अर्को मिठो गीत प्रेम लामाको सानो म।

0: हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS Kulkar Radio.

हजुर, तृष्णा गुरुङ र श्रेय रावल छेत्रीको चाली रुमालमै। श्रोताहरू, हामी छौँ हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा। अब श्रोताहरू, तपाईँहरू सुनिरहनु भएको छ हाम्रो विशेष फेसन सेगमेन्ट भनेर मैले आज भनि पनि सकेको थिएँ अघि, अब भने म यो बारेमा अलिकति चर्चा पनि गर्नेछु। आज भने हामी चर्चा गर्नेछौँ फेसनका त्यस्ता तत्त्वहरूको बारेमा जसले भने सामान्य पहिरनलाई पनि आकर्षक र स्टाइलिस बनाउन सक्छन्। ती हुन् झोला, गहना, जुत्ता र बेल्ट, अर्थात् फेसन एक्सेसरिजहरू। श्रोताहरू, धेरै मानिसहरू फेसन भन्न साँच्चै कपडालाई मात्र सम्झन्छन्, तर वास्तवमा फेसन चाहिँ केवल लुगामा मात्र सीमित हुँदैन, कुनै पनि पहिरनलाई पूर्णता दिन एक्सेसरिजहरूको महत्त्वपूर्ण भूमिका पनि हुन्छ। सही एक्सेसरिजको छनौटले तपाईँको व्यक्तित्वलाई अझ प्रभावशाली, आत्मविश्वासी र आकर्षक बनाउन पनि मद्दत गर्छ। अब भने सबैभन्दा पहिले कुरा गरौँ झोलाको। आजको समयमा झोला चाहिँ केवल सामान बोक्ने वस्तु मात्र होइन, यो फेसनको एक महत्त्वपूर्ण हिस्सा पनि बनिसकेको छ। कार्यालय जाने होस्, कलेज, यात्रा वा कुनै विशेष कार्यक्रम, प्रत्येक अवसरका लागि फरक फरक प्रकारका झोलाहरू प्रयोग गरिन्छ। सही झोलाको छनौटले व्यक्तिको रुचि, जीवनशैली र फेसनप्रतिको बुझाइलाई पनि झल्काउनमा एकदमै मद्दत गर्छ। सानो क्लच ब्याग पाचीका लागि उपयुक्त हुन सक्छ भने ठूलो टोट ब्याग दैनिक प्रयोगका लागि सुविधाजनक रूपमा पनि मानिएको छ। श्रोताहरू, आजकल वातावरण मैत्री सामग्रीबाट बनेका झोलाहरू पनि लोकप्रिय भन्दै बन्दै भने गएका छन्, जसले फेसनसँगै वातावरण संरक्षणको सन्देश पनि दिनमा मद्दत पुर्याएको छ। अब यो त थियो एउटा झोलाको बारेमा मैले अलिकति चर्चा परिचर्चा पनि गरि नै सकेको छु। अब भने अर्को कुरा पनि गरिहालौँ, यो गहनाको। गहना कुनै पनि पहिरनलाई विशेष बनाउने शक्तिशाली एक्सेसरिज को रूपमा पनि लिइन्छ, चाहे त्यो चाहिँ सुन हो, सादी, मोती वा कृत्रिम गहना किन नहोस्। सही गहनाले चाहिँ सम्पूर्ण लुकहरू पनि परिवर्तन गर्नमा एकदमै मद्दत गर्छ। उदाहरणका लागि, साधारण एक रङ्गी पहिरनमा आकर्षक नेकलेस वा झुम्का लगाउँदा त्यसले पहिरनलाई थप एकदमै जीवन्त पनि बनाउँछ, तर गहना छनौट गर्दा अवसर, पहिरनको शैली र व्यक्तिगत आरामलाई पनि ध्यान दिनुपर्छ। कहिलेकाहीँ कम गहना प्रयोग गर्नु नै बढी आकर्षक देखिन पनि सक्छ। त्यसैले फेसनमा लेस इज मोर, अर्थात् कम प्रयोग गरेर पनि प्रभावशाली देखिन सकिने अवधारणा निकै नै लोकप्रिय पनि बन्दै गइरहेको छ है। अब अर्को पनि कुरा गरिहालौँ, फेसनकै लागि चाहिने मुख्य कुरा रहेको छ जुत्ता। यो चाहिँ एउटा एकदमै, यो भनौँ न श्रोताहरू, यो फेसनको चाहिँ एउटा महत्त्वपूर्ण पक्ष पनि हो भन्दा फरक नपर्ला, किनभने एउटा भनाइ नै छ, कसैको व्यक्तिगत बुझ्न उसको जुत्ता हेर्नुहोस् रे। जुत्ता केवल खुट्टाको सुरक्षा मात्र गर्दैन, यसले चाहिँ सम्पूर्ण पहिरनको प्रभावलाई पनि निर्धारण गर्छ। औपचारिक कार्यक्रममा औपचारिक जुत्ता, खेलकुदका लागि स्पोर्ट्स जुत्ता तथा दैनिक प्रयोगका लागि आरामदेह जुत्ता चाहिँ छनौट गर्न आवश्यक पनि हुन्छ। अनि आजकल फेसन र आरामलाई सँगसँगै प्राथमिकता दिन यो चलनहरू बढेको पनि पाएको छ। त्यसैले स्टाइलिस देखिनका साथै आरामदायी हुनु पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। अब अर्को पनि रहेको छ, यो हो बेल्ट। धेरैले बेल्टलाई चाहिँ केवल पाइन्ट सम्हाल्ने साधनको रूपमा लिने गर्छन्, तर फेसनको दृष्टिकोणले हेर्दा बेल्ट एउटा महत्त्वपूर्ण स्टाइलिङ उपकरणको रूपमा पनि रहेको छ। बेल्टले चाहिँ शरीरको बनावटलाई सन्तुलित देखाउन, कम्मरलाई आकर्षक बनाउन र पहिरनमा नयाँ आयाम थप्न पनि एकदमै मद्दत भने गरेको छ। विशेष गरी ड्रेस, कोट वा लामो टपसँग प्रयोग गरिने बेल्टहरूले भने सम्पूर्ण लुकलाई थप व्यवस्थित र स्टाइलिस बनाउनमा चाहिँ निकै ठुलो भूमिका पनि निर्वाह गरेको छ। हुन त श्रोताहरू, फेसन भनेको एक्सेसरिजको अर्को महत्त्वपूर्ण पक्ष भनेको चाहिँ व्यक्तित्व अभिव्यक्ति पनि रहेको छ। हामीले छनौट गर्ने झोला, गहना, जुत्ता वा बेल्टले चाहिँ हाम्रो रुचि, स्वभाव र जीवनशैलीबारे धेरै कुराहरू बताउन पनि सक्छन्। कसैले साधारण र न्यूनतम शैली मन पराउँछन् भने कसैले चाहिँ एकदमै चम्किला र आकर्षक डिजाइनहरू पनि रुचाउँछन्। यही विविधताले भने फेसनलाई अझ रोचक पनि बनाएको छ। हुन त आजको यो डिजिटल युगमा सामाजिक सञ्जालहरूले पनि एक्सेसरिजहरूको लोकप्रियतामा ठूलो प्रभावहरू पारेको छ, जस्तो कि इन्स्टाग्राम, टिकटक र अन्य प्लेटफर्महरूमा यो देखिने नयाँ ट्रेन्डहरूले भने मानिसहरूलाई विभिन्न शैलीहरू अपनाउन प्रेरित पनि गरिरहेका छन्। तर कुनै पनि ट्रेन्ड पछ्याउनु अघि आफ्नो व्यक्तित्व, आवश्यकता र आरामलाई भने प्राथमिकता दिनु एकदमै आवश्यक हुन्छ।
श्रोताहरू, अन्त्यमा चाहिँ फेसन एक्सेसरिजहरू चाहिँ साना देखे पनि तिनको प्रभाव निकै नै ठुलो हुन्छ। सही झोला, उपयुक्त गहना, आरामदायी जुत्ता र आकर्षक बेल्टले भने साधारण पहिरनलाई पनि विशेष बनाउनमा एकदमै ठुलो भूमिका त खेलेको छ। त्यसैले होला फेसनमा केवल कपडा मात्र ध्यान नदिएर एक्सेसरिजहरूको सही छनौटमा पनि ध्यान दिनु त्यत्तिकै आवश्यक रहेको छ। अनि याद राखौँ, फेसन भनेको अरूलाई प्रभावित बनाउने मात्र नभएर आफूलाई आत्मविश्वासी र सहज महसुस गराउने एउटा माध्यम पनि रहेको छ। श्रोताहरू, आजको हाम्रो मझेरीको सेगमेन्ट थियो फेसन सम्बन्धी। अनि मैले चाहिँ आज यो फेसनको बारेमा चाहिँ कुराकानी गर्ने क्रममा चाहिँ यो हामीले फेसन गर्ने कपडाहरूको साथसाथै यो हामीलाई चाहिने बेसिक कुराहरूको चाहिँ कस्तो भूमिका हुन्छ अनि यसले चाहिँ हाम्रो फेसनहरूमा चाहिँ कतिको यसले चाहिँ भूमिका निर्वाह गर्छ र यो कतिको आवश्यक छ भन्ने बारेमा अलिकति मैले कुराकानीहरू पनि गरिसकेकी छु। जस अन्तर्गत चाहिँ मैले भने आज हाम्रो फेसनमा चाहिँ हाम्रो कपडाहरू लगाइमा पहिरनमा चाहिँ यो झोला गहना जुत्ता र बेल्टको चाहिँ कतिको भूमिकाहरू छ त भन्ने बारेमा मैले दुई चार शब्दहरू राखि नै सकेको छु। पक्कै पनि तपाईँहरूलाई यो बारेमा जानेर भने अलिकति केही कुराहरू भने अवश्य पनि सकारात्मक कुराहरू पाइ नै सक्नु भएको होला। हुन त यहाँ भनेअनुसार चाहिँ कतिजनाले चाहिँ अब कपडा लगाएपछि चाहिँ कतिले भद्दा एक्सर्साइजर पनि लिइरहनु भएको हुन्छ, जस्तो कि गरगहनाहरूमा होइन, कतिले सिम्पल पनि लिइरहनु भएको हुन्छ। तर यो कुराहरू भनेको चाहिँ एउटा चाहिँदै नचाहिने एकदमै आवश्यक कुरा त होइन, तर यो कुराहरू यदि हाम्रो फेसनमा जोडियो भने चाहिँ यसले अझ थप आकर्षक ल्याउँछ भन्ने बारेमा चाहिँ मैले अलिकति कुराकानीहरू भनि नै सकेँ। र श्रोताहरू याद पनि राखौँ कि फेसन भनेको मैले अघि पनि भने अरूहरूलाई प्रभावित बनाउने मात्र नभएर आफूलाई एकदमै आत्मविश्वासी र सहज महसुस गराउने एउटा माध्यम पनि रहेको छ। यदि फेसन भन्दैमा तपाईँलाई चाहिँ एकदमै अनकम्फर्टेबल भएको कुराहरू छ भने चाहिँ त्यसलाई टेक्नु नै बेस्ट हुन्छ जस्तो लाग्छ। अघि मैले यहाँ पनि भनि नै सकेँ, लेस इज मोर, यानि कि कम प्रयोग गरेर पनि एकदमै हामीले यो प्रभावशाली देखिन पनि सकिन्छ है भन्ने कुरा पनि राखि नै सकेको छु। हस्त श्रोताहरू, आजको यो फेसन सेगमेन्ट अन्तर्गत यो कुराहरू राखिसके आजलाई यति नै। यस्तै यस्तै कुराकानीहरू अझै पनि हाम्रो कार्यक्रममा छँदै पनि छ। यो सेगमेन्टहरू चाहिँ एभ्री डे नयाँ नयाँ कुराहरू लिएर हामी सेगमेन्ट अन्तर्गत आउने नै छौँ। अनि आज पनि अलिकति यो फेसनको बारेमा सुनिसक्नुभयो। अब सुनिहालौँ अर्को मिठो गीत।

사줄 오르간 동고 진대기 सुधारो संगीत भनेको हाम्रो मनको भाषा हो रे, नरोए पनि आँसु बगाउँछ, ननाचे पनि मनलाई नचाउँछ। आज हामी त्यसै संगीतका केही मधुर स्मरणीय गीतहरू सुनाउँदैछौँ, पुराना मन छुने धुनदेखि नयाँ सृजनाको धुनसम्म। आशा छ तपाईँहरूलाई पक्कै पनि रमाइलो भने लागिरहेको होला भन्दै फेरि सुनिहालौ अर्को एकदमै मिठो गीत, बोके बोके नुन गुरुङको साइनो।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

हजुर श्रोताहरू, एकदमै रमाइलो गीत धीरज राईको लुकी लुकी भने पनि सुनिसक्नुभयो। हुन त धीरज राईको गीत सङ्गीतहरू एकदमै रमाइलो हुन्छन्, तर यो लुकी लुकी भने गीत चाहिँ एकदमै हिट गीत थियो। तपाईँहरूलाई पनि पक्कै पनि यो समयमा रमाइलो लागे नै होला। श्रोताहरू, हेर्दा हेर्दै समय पनि बितेर गइ नै रहेको छ। म जब तपाईँहरूसँग जोडिन्छु कार्यक्रम मार्फत, रमाइला गीत सङ्गीतहरू राख्न पाइरहेको हुन्छु, होइन, तपाईँहरूको साथ अनि मायाले गर्दा भने चाहिँ समय गएको पत्तै पनि हुँदैन। हेर्नुहोस् त, म भने ब्रुनाईको समयअनुसार बिहानको 10 बजे मझेरी कार्यक्रम लिएर उपस्थित भइसकेको थिएँ, तर हेर्दा हेर्दै भने अब 12 भने बज्न नै आँटेको छ। अनि अझै पनि हामीसँग चाहिँ तेस्रो घन्टा बाँकी नै रहेको जानकारी पनि गराउँछु। अब भने हामी दोस्रो घन्टाको अन्त्य अन्त्यतिर पनि छुइन सकेका छौँ। आजको यो मझेरी कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्दैछ? हामीले विभिन्न विधाका गीत सङ्गीतहरू समावेश गरेका छौँ, केही रमाइला कुराकानीहरू गरि नै सकेका छौँ। आज चाहिँ 25 जुनमा चाहिँ के चाहिँ त्यो विशेष दिन हो, अथवा के भनेर चाहिँ आजको दिनलाई चाहिँ जनाइन्छ भन्ने बारेमा अलिकति रोचक कुराहरू पनि राखिसकेकी थिएँ। अनि दोस्रो घन्टामा चाहिँ आज बिहिबार हाम्रो चाहिँ यो रेडियो सेगमेन्ट अन्तर्गत चाहिँ फेसनहरूको बारेमा अलिकति चर्चा परिचर्चा पनि गरि नै सकेकी थिएँ, कुराकानी पनि राखेकै नै छु। अनि गीत सङ्गीतको त कुरा नै नगर, होइन, हामीले एकदमै सबै विधाका गीतहरूलाई चाहिँ समावेश गरि नै रहेको छ, अघि पनि मैले भनि नै सकेको छु। अब भने हामीसँग तेस्रो घन्टा बाँकी नै रहेको छ। तेस्रो घन्टामा चाहिँ हामी समसामयिक विषयहरू अनि हजुरहरूको रोजेका गीत सङ्गीतहरू अथवा केही विशेष दिनको केही सन्देशहरू छ भने अवश्य पनि हामी राख्ने या बजाउने जमर्को भने गर्ने नै छौँ। तसर्थ प्रतीक्षा साँच्दै गर्नुहोला।

टिकटहरू पनि लिइसक्नु भयो होला, टिकटहरू पनि पाइसक्नु भयो होला, अवश्य पनि आफ्नो समय निकाल्नु होला अनि एकदमै रमाइलो गर्नुहोला अनि रमाइलो गर्नलाई उपस्थिति पनि जनाइदिनु होला। हुन त श्रोताहरू आज बर्थडे भन्ने बित्तिकै सबैजना एकदम एक्साइटेड पनि हुनुहुन्छ होला, झन् अहिले आउनुभएको हाम्रो नयाँ नयाँ बहिनीहरू यानि कि नयाँ नयाँ परिवारहरू त एकदमै पहिलोचोटि कतिले त मनाउँदै हुनुहुन्छ होला, मनाउनेवालामा पनि हुनुहुन्छ होला, एक्साइटेड हुनुहुन्छ होला। सबैजना एकदमै उपस्थिति जनाइदिनु होला, आउनुहोला। अनि तपाईँहरूको जानकारीको लागि चाहिँ यदि तपाईँहरूसँग आरजीआर साडी भए अझै पनि राम्रो हुनेछ, यदि अहिलेसम्म पाउनु भएको छैन भने चाहिँ हाम्रै परिवारहरू बिच हाम्रै बेहेभित्र रहनुभएका परिवार दिदी बहिनीहरूले बेच्नुहुन्छ, बहिनीहरूले भनौँ दिदी नभनिहालौँ होइन, उहाँहरूले बेच्नुहुन्छ, उहाँहरूबाट तपाईँले लगेर चाहिँ किनेर लगेर चाहिँ लगाएर भने आउन सक्नुहुनेछ। तर यदि आरजेर साडी लाउनु पर्छ जस्तो लाग्छ भने चाहिँ त्यसमा तपाईँहरूले टेन्सन नलिनुहोला, तपाईँले नर्मल साडीहरू पनि लगाएर भने आउन सक्नुहुनेछ। अनि अलिकति केही कुराहरू पनि भन्न मन लाग्यो तपाईँलाई यही रेडियो मार्फत, यदि तपाईँले सुन्दै हुनुहुन्छ भने अवश्य पनि तपाईँलाई अलिकति जानकारी हुने नै छ। कतिजना दिदी बहिनीहरू भन्दा पनि माफ गर्नुहोला, खालि दिदी भन्न आउँछ होइन, अहिले त एकदमै बहिनीहरू नै हुनुहुन्छ, कतिजना बहिनीहरूले चाहिँ एकदमै कन्फ्युज भइरहनु भएको होला, यो आरजेएस साडी चाहिँ सिनियर दिदीहरूले मात्रै लगाउनुहुन्छ भन्ने प्रश्नहरू आइरहेको छ। अनि कतिजना बहिनीहरूले पनि मलाई कन्ट्याक्ट गरेर सोधि पनि रहनु भएको थियो, त्यही भएर सबैको लागि भनेर चाहिँ मैले यही रेडियो मार्फत पनि भन्न चाहे। त्यस्तो केही पनि होइन, साडी चाहिँ जसलाई पनि जसलाई मनपर्छ उहाँले लाउन सक्नुहुन्छ, किनभने त्यो साडी चाहिँ हाम्रो रेजिमेन्टल साडी हो, यो चाहिँ एउटा कलर रेजिमेन्टल साडी अनि त्यही रेजिमेन्टल अनुसार कलरको साडी बनाएको छौँ, त्यो चाहिँ सबै सबैले लाउन मिल्छ है त, कुनै पनि सिनियर या जुनियर भन्ने कुरा नै छैन। त्यही भएर तपाईँहरू इन्ट्रेस्टेड हुनेले किनेर भने पक्कै पनि लगाउनुहोला। भन्दै फेरि लागिहालौँ गीत सङ्गीततर्फ नै, अर्को गीत रहेको छ हिन्दी गीत अरिजित सिंहको तेरा चेहरा।

हजुर, एकदमै सुमधुर प्रस्तुति, यानि कि सुन्दर प्रस्तुति, हिन्दी गीत अरिजित सिंहको तेरा चेहरा भन्ने गीत पनि सुनिसक्नु भएको छ। यो चाहिँ हिन्दी चलचित्र सनम तेरी कसमबाट। श्रोताहरू, अब भने ब्रुनेमा बिहानको 12:05 मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मजुरीको दोस्रो घण्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाइमा भने तपाईँहरूले सुन्न सक्नुहुनेछ महेश काफ्ले र मेलिना राईको माया बिरानी, त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी तेस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँस्दै गर्नुहोला।

0: राजसभाको प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि मतदान जारी छ। गैरातीदेखि पार्टीको नयाँ पदाधिकारी सदस्य चयनका लागि मतदान थालिएको थियो। आयोगका प्रमुख भवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा 384 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। 900 जना केन्द्रीय सदस्यका लागि त्यो उम्मेद्वारी परेको हो। मतदान उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ। पहिलो चरणको मतदान सकिएपछि 2 घण्टाभित्र मतपरिणाम घोषणा हुने भनिएको छ। मतपरिणाम घोषणासँगै दोस्रो चरणको मतदान सुरु हुनेछ। दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्नेछन्। राजसभाले महाधिवेशनबाट नफर्किन प्रतिनिधिहरूलाई आग्रह गरिएको बताएको छ। हिजो सकिनुपर्ने महाधिवेशनमा अन्तिम दिनसम्म पनि मतदान हुन नसकेको भन्दै प्रतिनिधि फर्किन थालेपछि सो आग्रह गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ।
1: 141 प्रतिनिधि, अब त्यसमा केही उद्घाटन सत्र पश्चात वा केही आजसम्म घट्नुभएको हुनसक्छ, तर हाम्रो पूर्ण प्रयास र हामीले प्रदेशगत नेतृत्वहरूलाई अनुरोध गरिराखेका छौँ, जिल्ला तहसम्मको नेतृत्वहरूलाई र भेटे जतिलाई नजानुहोस् है, बस्नुहोस् है, अलि यो मेहनत गरिदिनुहोस्, अलि कन्सिडर गरिदिनुहोस्।
0: महाधिवेशन ढिला हुनुको कारण बुझिएको उहाँको भनाइ छ।
1: हामीले स्वीकारोक्ति 7 रिभ्यूहरू गरिराखेका छौँ। काम ढिलो भएको छ, तर काम नगरी चाहिँ कोही पनि बसेको छैन। काम नगरेको कारणले ढिलो भएको होइन, केही प्रक्रिया नपुगेको कारणले, नजानिएको कारणले, व्यवस्थापकीय अनुभवको कमीको कारणले मात्र ढिलो भएको, इन्टेन्सनले ढिलो भएको होइन भन्ने हामीले बुझ्दैनौँ।
0: चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले मापदण्ड नपुगेका निजी स्वास्थ्य संस्थालाई लाइसेन्स दिन लागिएको भन्दै आपत्ति जनाउनु भएको छ। नीति अनुसन्धान प्रतिष्ठान मार्फत सरकारले ल्याउन लागेको भनिएका सुझावप्रति गम्भीर आपत्ति जनाउँदै केसीले चिकित्सा शिक्षा क्षेत्रलाई पुनः अव्यवस्थित र अनियन्त्रित बनाउन लागिएको आरोप लगाउनु भएको छ। मापदण्ड र पूर्वाधार पूरा नगरेका निजी मेडिकल, डेन्टल तथा नर्सिङ कलेजहरूलाई उल्लेखनीय संख्यामा सिट वृद्धि गरिएको भन्दै चिकित्सा शिक्षाको गुणस्तर खस्किने चेतावनी उहाँले दिनुभएको छ। यस्तो निर्णयले अन्तत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने चेतावनी उहाँको छ। डाक्टर केसीले सरकारसँग प्रस्तावित नीति तथा सम्बन्धित निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै नगरे सत्याग्रह सहितको आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्नुभएको छ। वैदिक सनातन धर्मावलम्बीले आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बिउ 1 महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयन एकादशीका दिन रोपिन्छ। निर्जला एकादशी समेत भनिएकाले यस दिन व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। देशका 6 महानगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि बजेट सार्वजनिक गरेका छन्।
2: 6 महानगरको जम्मा बजेट आगामी वर्षका लागि करिब 54 अर्ब 3 करोड पुगेको छ। चालू आर्थिक वर्षमा यी महानगरको जम्मा बजेट करिब 53 अर्ब 7 करोड थियो। 6 महानगरको बजेट करिब 96 करोडले बढेको छ। सबैभन्दा ठूलो बजेट काठमाडौँ महानगरपालिकाको छ। काठमाडौँले आगामी वर्षका लागि 25 अर्ब 88 करोडको बजेट ल्याएको छ। चालू वर्षमा यहाँको बजेट 25 अर्ब 11 करोड थियो। बजेट करिब 77 करोडले बढेको छ। यस्तै ललितपुर महानगर पालिकाले 7 अर्ब 48 करोड 87 लाखको बजेट ल्याएको छ। चालू वर्षमा यसको बजेट 7 अर्ब 47 करोड 41 लाख थियो। बजेटमा सामान्य वृद्धि भए पनि पुँजीगत खर्च घटाइएको छ। कर्मचारी खर्च बढेकाले चालू खर्च बढेको महानगरले जनाएको छ। यस्तै पोखरा महानगरपालिकाले 7 अर्ब 15 करोड 25 लाखको बजेट ल्याएको छ। चालू वर्षमा 8 अर्ब 35 करोड 12 लाखको बजेट ल्याएको थियो। पोखराले करिब 1 अर्ब 20 करोडले बजेट घटाएको छ। चालू वर्षमा जेठ मसान्तसम्म पोखराको 40% मात्र बजेट खर्च भएको छ। भरतपुर महानगरपालिकाले पनि 5 अर्ब 51 करोड 70 लाखको बजेट ल्याएको छ। चालू वर्षमा 5 अर्ब 22 करोड रुपियाँको बजेट ल्याइएको थियो। बजेट यहाँ करिब 30 करोडले बढेको छ। वीरगंज महानगरपालिकाले बजेटको आकार बढाएको छ। आगामी वर्षका लागि 4 अर्ब 42 करोड 34 लाख रुपियाँको बजेट ल्याएको छ भने चालू वर्षमा बजेट 3 अर्ब 22 करोड 48 लाख थियो। बजेट करिब 1 अर्ब 20 करोडले बढेको छ। यस्तै विराटनगर महानगरपालिकाले 3 अर्ब 56 करोड 47 लाखको बजेट सार्वजनिक गरेको छ। चालू वर्षमा यसको बजेट 3 अर्ब 68 करोड 28 लाख थियो। बजेट करिब 12 करोडले घटेको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: PFBS गोर्खा रेडियो हो।

श्रोताहरू, हेर्दा हेर्दै समय पनि कति छिटो बित्दो रहेछ है। रमाइला गीतहरू, मिठा गफ गाफ र सकारात्मक माहौलसँगै पनि हामी हाम्रो कार्यक्रम मझरीको तेस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। म तपाईँकै प्रस्तुत नूतन राईको साथमा आशा छ अहिलेसम्मको हाम्रो साथ तपाईँहरूलाई पक्कै पनि मन परेको छ र तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीबाट आजको हाम्रो कार्यक्रमसँग जोडेर एकदमै रमाइलो पनि लिइरहनु भएकै होला। आजको यो हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा भने हामी तपाईँहरूको लागि अझै आकर्षक गीतहरू, केही रोचक कुराकानीहरू र ऊर्जा दिने प्रस्तुतिहरू लिएर भने आइ नै सकेका छौँ। त्यसैले हाम्रो कार्यक्रमलाई माया साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, अहिले भने ब्रुनेमा दिउँसोको 12:10 पनि गइ नै सकेको छ अनि हामी हेर्दा हेर्दै तेस्रो घण्टामा पनि प्रवेश भने गरि नै सकेका छौँ। अब सुनिहालौँ अर्को मिठो गीततर्फ। योभन्दा अगाडि तपाईँले सुनिसक्नुभएको छ सुजन चापागाईको फुल, अब सुनौ द स्काई बेन्डको डाँडैमा मेला लागेछ।

हजुर, एकदमै पुरानो अनि रमाइलो गीत स्काइवेन्डको डाँडैमा मेला लागेछ। श्रोताहरू, हामी हाम्रो कार्यक्रम मजेरीको तेस्रो घण्टाको बसाइमा, यानि कि सुरुवात पनि भइ नै सकेको छ, अनि तेस्रो घण्टामा चाहिँ मैले अघि पनि भनि नै सकेको छु, समसामयिक विषयहरू अनि तपाईँहरूका रोजाइका गीत सङ्गीतहरू राख्ने नै छौँ। तर कहिलेकाहीँ भने मैले इन्टरभ्यूहरू पनि बजाइरहेको हुन्छु, तर भने आज या भोलिसम्म चाहिँ इन्टरभ्यू बजाउँदिनँ, समसामयिक विषयहरूकै बारेमा केही कुराकानी भने पक्कै पनि गर्ने नै छु, किनभने समसामयिक विषयहरू अन्तर्गत चाहिँ केही जानकारीहरू हुनेछ जुन चाहिँ तपाईँहरूको लागि पनि एकदमै फाइदा हुन्छ, तसर्थ मलाई पनि तपाईँहरू माझ त्यो कुराहरू राख्नमा चाहिँ एकदमै खुसी लाग्छ। त्यही भएर मैले समसामयिक विषयहरू नै लिएर आइसकेको छु है। त प्रतीक्षा पनि साँच्चै पनि गर्नुहोला। अनि हाम्रो ब्रुनाईमा हुने श्रोताहरू के कस्तो गर्दै हुनुहुन्छ अहिले भने ब्रुनाईको अनुसार चाहिँ 12 बजी नै सकेको छ समय अनुसार। सबैजना व्यस्त हुनुहुन्छ होला, सबैजना रमाइलो गर्नेतिर पनि लागिसक्नु भएको होला, टी कफीमा पनि व्यस्तै हुनुहुन्छ होला, किनभने ब्रुनाईको हाम्रो एउटा हुन्छ नि एउटा राम्रो पक्ष भनेको नै यही हो, सबैजना भेला हुने, गफगाफ गर्ने, रमाइलो गर्ने, कफी टी खाने, एकदमै जन अहिले त एकदमै बेसी बहिनीहरूको टिकटकहरू बनाउने समय, माफ गर्नुलाई एकदमै घाँटीमा अलिकति केही अड्के जस्तो भएर भने मैले रोक्न चाहेँ। मैले भन्न खोजेको कुराहरू चाहिँ एकदमै समय फुर्सदिलो समय छ, तपाईँहरूले एकदमै रमाइला रमाइला टिकटकहरू पनि बनाइरहनु भएको हुन्छ, हामीले हेरि पनि रहेको हुन्छौँ, केही छैन, यो भनेको तपाईँहरूमा भएको एउटा कला पनि हो, एकदमै तपाईँहरूले आफ्नो समयलाई पनि सदुपयोग गरिरहनु भएको छ, आफू पनि रिफ्रेस हुनु भइरहेको छ, अनि तपाईँ खुसी हुनुहुन्छ भने यो नै एकदमै सकारात्मक पक्ष हो है। त भन्दै फेरि पनि लागिहालो गीत सङ्गीततर्फ नै, अर्को गीत रहेको छ जोन चामलिङ राईको हावा जस्तै।

0: भयो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: यो BFBS
2: गोरखा रेडियो हो।

हजुर कृष्ण गुरुङको गाइने दाजै। श्रोता, अब भने हामी समसामयिक विषयतर्फ पनि अलिकति कुराकानी गरिहालौँ है। त मैले भने आज चाहिँ यो समसामयिक विषय अन्तर्गत चाहिँ उम्रिएको आलु खानु चाहिँ स्वास्थ्यको लागि कतिको खतरनाक हुन्छ भन्ने विषयमा लिएर आइसकेकी छु। श्रोताहरू, लगभग चाहिँ हरेक घरमा दैनिक रूपमा आलुको प्रयोग हुन्छ। अनि जब घरमा अरू तरकारी हुँदैन तब आलुको तरकारी भुजिया वा भर्ता बनाएर सजिलै पनि खान सकिन्छ। आलु बिना त भान्सामा काम नै हुन्न जस्तो पनि भइरहेको हुन्छ। यसलाई अनेकौँ तरिकामा पनि प्रयोग गर्न सकिन्छ। धेरैले आलुलाई चाहिँ तरकारीको राजा पनि भन्छन्। आलुको प्रयोग नेपालीको भात भान्सामा यति धेरै हुन्छ कि हामी किलोका किलो आलु किनेर पनि राख्ने गर्छौँ। तर श्रोताहरू, लामो समयसम्म राखेर आलु प्रयोग गर्दा यसमा टुसाहरू आउन थाल्छ। अनि यस्तो आलु देख्दा तपाईँको मनमा टुसा पलाएको आलु खानु स्वास्थ्यको लागि सुरक्षित हो कि होइन होला भन्ने प्रश्न त पक्कै पनि उठ्न सक्छ। त्यसैले आज भने यही विषयमा मैले केही कुराकानीहरू भने लिएर आइसकेका छौँ। जब हामीले लामो समयसम्म प्रयोग नगरिकन आलु राख्छौँ त्यसमा भने साना टुसाहरू निस्कन थाल्छन्। समयसँगै ती टुसाहरू चाहिँ ठुलो हुँदै जान्छ। अनि यस्तो अवस्थालाई चाहिँ अङ्कुरित आलु भनेर पनि भनिन्छ। अनि यो समस्या प्रायः चाहिँ आलुलाई तातो ठाउँमा भान्सामा ग्यास चुलो नजिक वा लामो समयसम्म भण्डारण गर्दा भने यस्तो टुसाहरू उम्रेको चाहिँ देखिन सक्छ। यसलाई चाहिँ अघि मैले पनि भनिसकेको थिएँ श्रोताहरू, यस्तो अवस्थालाई चाहिँ अङ्कुरित यानि कि अङ्कुर पनि भन्ने गरिँदो रहेछ। अनि यो आलुमा चाहिँ जुन अङ्कुर आएपछि भने चाहिँ आलुमा के परिवर्तन हुन्छ भन्ने चाहिँ लाग्छ भने चाहिँ जब आलुमा चाहिँ अङ्कुरहरू आउन थाल्छ तब यसमा चाहिँ प्राकृतिक रूपमा सोलनाइन र चाकोनाइन नामक विषालु तत्त्वहरू बढ्न थाल्छन्। अनि यी तत्त्वहरूले चाहिँ बोटलाई किरा र फङ्गसबाट पनि बचाउँछन्। तर यिनीहरू मानिसका लागि हानिकारक हुन सक्छन् र उम्रेका आलु खानुका हानि भने चाहिँ धेरै कुराहरूमा हुन जान्छ। उम्रिएको आलु खानुका कुनै पनि फाइदा भने छैन। जस्तो कि उम्रिएको वा हरियो आलु सकेसम्म नखान नै भन्छन् तर यस आलु खानु स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छन्। यसले चाहिँ फुड पोइजनिङको खतरा बढ्न सक्छ। पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता समस्याहरू पनि हुन सक्छन् भनेर भनेको छ। टाउको दुख्ने र कमजोरी पनि महसुस हुन सक्छ। धेरै मात्रा खाँदा यो हाम्रो स्नायु प्रणालीमा असरहरू पनि पर्न सक्छ। चक्कर लाग्ने, भ्रम हुने र अत्यधिक कमजोरी पनि हुन सक्छ। र बालबालिका र वृद्धहरूका लागि भने यो अझ बढी चाहिँ जोखिमपूर्ण हुन जान्छ अरे। अनि आलु हरियो भएको छ भने त्यसमा चाहिँ सोल नाइनको मात्रा बढी हुन्छ र यस्तो आलु त झन् खानै हुँदैन भनेर भनिएको छ। अब बुझिहालौँ यो कस्तो अवस्थामा चाहिँ खानुहुन्न त उम्रिएको आलु भन्दा चाहिँ धेरै ठुलो जुन अङ्कुर भनेको थियो, जुन टुसा निस्केको भए होइन, अनि आलु नरम वा सुकेको भए, आलु हरियो देखिएमा वा दुर्गन्ध आएको भएमा चाहिँ यस्तो आलुहरू चाहिँ खानु हुँदैन भनेर भनिन्छ। अब कस्तो आलुहरू चाहिँ हुन्छ नि यो खान मिल्छ, हल्का टुसा आएको आलु चाहिँ खान मिल्छ कि मिल्दैन भन्ने कुरा पनि मैले अलिकति कुराकानीहरू लिएर आइसकेको छु। यदि यो आलुहरूमा चाहिँ यो अङ्कुरहरू या टुसा चाहिँ सानो छ र आलु चाहिँ हरियो भएको छैन भने चाहिँ अङ्कुरिएको यानि कि टुसा पलाएको भाग काटेर चाहिँ राम्ररी पकाएर भने खान सकिन्छ। तर धेरै अङ्कुरिएको वा हरियो आलु भने पूर्ण रूपमा चाहिँ नखानु नै एकदमै सुरक्षित हुन्छ, यानि कि खान हुँदैन। अब यो त थियो उम्रेको आलुहरू खानु स्वास्थ्यको लागि कतिको सम्मको खतरनाक हुन्छ वा कस्ता यो अझै पनि यो आलुको टुसा भन्दा पनि यो अङ्कुर पलाएको आलुहरू खान मिल्छ मिल्दैन अथवा थोरै टुसाहरू पलाएको आलु चाहिँ खाँदा के कस्तो स्वास्थ्यलाई असर गर्छ भन्ने बारेमा मैले अलिकति कुराकानीहरू राखि नै सकेको छु। तर यो आलुहरू चाहिँ यो टुसाहरू पलाउनबाट चाहिँ यो अङ्कुरित हुनबाट चाहिँ कसरी बचाउन सकिन्छ भन्ने बारेमा अलिकति बुझौँ। यो आलुहरूलाई चाहिँ चिसो र सुक्खा ठाउँहरूमा एकदमै राख्नुपर्छ। तर घामहरू भएको ठाउँमा चाहिँ आलुहरू राख्न हुँदैन, घामबाट चाहिँ एकदमै जोगाउनुपर्छ। अनि अर्को कुरा चाहिँ फ्रिजमा आलुहरू चाहिँ राख्न हुँदैन, यो त सबैले थाहा भएकै कुरा होला तर यहाँ भने अलिकति समावेश गरेको छ त्यही भएर मैले यो भन्नु नै पर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ तपाईँलाई थाहा छ कि छैन, आलु र प्याज चाहिँ सँगै चाहिँ एकै ठाउँमा राख्न हुँदैन रे। सँगै भन्नाले एकै ठाउँमा चाहिँ भण्डार गर्न
हुँदैन भनेर भनेको छ। यदि यो कुराहरू चाहिँ हामीले अलिकति बुझ्यौँ भने चाहिँ पक्कै पनि यो आलुहरूमा चाहिँ यो टुसाहरू पलाउनमा चाहिँ अलिकति अङ्कुरितहरू पलाउन चाहिँ अलिकति हुन्छ नि जुन एकदम छिटो पलाउँछ त्यो चाहिँ सायद अलिकति समय लाग्न सक्छ या ढिलो पलाउन सक्छ या पलाउन पनि नसक्न सक्छ है त। सो तर यो थियो अलिकति यो आलुहरूलाई चाहिँ हामीले कसरी चाहिँ बचाउन सकिन्छ यो अङ्कुरित हुनबाट भन्ने बारेमा मैले भनि पनि सकेकी छु र तपाईँले बुझि पनि सक्नुभएको छ होला उम्रेको आलु खानु स्वास्थ्यको लागि कतिको खतरनाक छ भरसक चाहिँ तपाईँले नखानु नै राम्रो हुन्छ। यदि थोरै मात्रै टुसाहरू पलाएको छ भने चाहिँ त्यो भागलाई चाहिँ मजाले काटेर चाहिँ तपाईँले खान त सक्नुहुन्छ तर यदि आलु चाहिँ त्यो हरियो जस्तो देखेको छ भने चाहिँ भरसक नखानु नै होला। यसले खाए पनि एकदमै स्वास्थ्यलाई चाहिँ बेफाइदा गर्ने रहेछ जस्तो पेटहरू दुख्ने बान्ता हुने कुराहरू चाहिँ हुने हुँदा तपाईँले योबाट टाढा रहेको नै राम्रो हुन जान्छ। त्यसैले तपाईँले चाहिँ आलुहरू आफ्नो घरमा किन्दा चाहिँ थोरै ल्याउँदा नै फाइदा हुन्छ जस्तो मलाई लाग्यो। यो कुराहरू चाहिँ मैले अलिकति थाहा पाएको भन्दा पनि अलिकति मलाई यो कुराहरू यो तपाईँहरूकोमा समस्या विषय अन्तर्गत ल्याउँदा जुन मैले कुराहरू भोलि भन्छु भनेर राखेको थिएँ यो कुराहरू चाहिँ मलाई अलिकति योबाट मैले अलिकति यसका बेफाइदाहरू थाहा भएर मैले पनि आफ्नो घरमा चाहिँ हिजो मात्र मैले थाहा पाएँ एकदमै यो टुसाहरू पलाएको थिएँ अनि मैले चाहिँ सबै आलुहरूलाई चाहिँ एकदमै बिनमा चाहिँ फ्यालेको थिएँ किनभने मैले थाहा पाएँ यहाँबाट चाहिँ अलिकति यो खाँदाखेरि चाहिँ बेफाइदा हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले यो कुराहरूबाट बुझेको भएला मैले पनि अलिकति सतर्कता भने चाहिँ अलिकति लिएको थिएँ। सायद तपाईँले पनि बुझिसक्नु भयो होला भरसक चाहिँ यस्तो आलुहरूबाट टाढै रहनु होला नखानु नै तपाईँहरूको स्वास्थ्यको लागि चाहिँ एकदमै फाइदा हुनेछ है त। भन्दै फेरि लागिहाल्यो अर्को गीत सङ्गीततर्फ नै यो गीत रहेको छ शम्भु राईको फुलै फुल्यो बैसाख।

हजुर, एकदमै एकदमै सुन्दर अनि सुमधुर प्रस्तुति शम्भु राईको फुलै फुलो भैसा भन्ने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू, योभन्दा अगाडि भने मैले तपाईँहरूमा समसामयिक विषय अन्तर्गत भने चाहिँ यो आलुमा उम्रेको टुसाहरू भएको यदि अङ्कुर पलाएको आलुहरू खाँदा हाम्रो स्वास्थ्यलाई के कस्तो फाइदा या बेफाइदाहरू गर्छ भन्ने बारेमा मैले अलिकति चर्चा परिचर्चा पनि गरि नै सकेको छु, सायद सुनिसक्नु पनि भयो होला अनि केही न केही आज भने केही जानकारी पनि प्राप्त पनि गर्नु नै भयो होला। अब लागिहालौँ गीत सङ्गीततर्फ नै। सुशान्त केसीको जी छन् त माटिना

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: हजुर, स्वप्न सुमनको बाचा भयो गीत सुनिसक्नुभयो। श्रोताहरू, हाम्रो कार्यक्रममा चाहिँ हाम्रो श्रोता पनि जोडिसक्नु भएको छ, अनि उहाँलाई चाहिँ भन्न चाहे एकछिन धैर्य गर्नुहोला, तपाईँको गीत रेडी हुँदैछ, हामी एकछिनमा पक्कै पनि बजाउने नै छौँ। यसरी नै हाम्रो कार्यक्रमलाई साथ अनि माया दिँदै गर्नुहोला, आइदिनुहोला, अनि यसरी नै जोडिँदै पनि जानुहोला। श्रोताहरू, अब भने फेरि पनि लागिहालौ गीत सङ्गीततर्फ नै। अर्को गीत रहेको छ राजु लामा र तारा सिरिस मगरको हरियो भन्नु।
1: अब सुन्नुहोस् मूल शब्द संगीत अनि स्वर जन कवि केशरी धर्मराज थापा र मन्दिरा ढुङ्गेलको नारी शब्दमा रहेको गीत राजु लामा र तारा सिरिस मगरको स्वरमा।

श्रोताहरू सहरियो भन्नु भने गीत पनि सुनिसक्नुभयो राजु लामा र तारा सिरिज मगरको। अब भने हाम्रो बेबी परिवारहरूको लागि रहेको छ यो जङ्गल वेयर फेयर डिभिजन 50th एनिभर्सरी यानि कि फ्यामिलीज डे चाहिँ हुन गइरहेको छ। यो जङ्गल वेलफेयर डिभिजनको 50 वार्षिक उत्सव तथा परिवार दिवस यही जुलाई चाहिँ 3 तारिक यानि कि शुक्रबार दिउँसो 2 बजेदेखि रातिको 9 बजेसम्म आयोजना हुँदैछ। अनि यो कार्यक्रम चाहिँ निशुल्क रहेको छ र सबै बेबी परिवारहरू चाहिँ सहभागिता पनि जनाउन सक्नुहुनेछ। सहभागीहरूका लागि साँझको 7, 8 र 9 बजे चाहिँ निशुल्क घर फर्कने यातायात सुविधाहरू पनि उपलब्ध हुनेछ। अनि कार्यक्रममा सहभागी हुनका लागि चाहिँ क्युआर कोड स्क्यान गरी नाम पनि दर्ता भने गर्नुपर्नेछ। कार्यक्रमका मुख्य आकर्षणहरू चाहिँ ब्राइबार्डबाट तयार गरिएका परिकारहरू रहनेछ। यो वाटर स्लाइड भयो, नेर्फ गन लेन भनिएको छ, स्नेक्स एन्ड रेप्टाइल्सहरूको चाहिँ प्रस्तुति यानि कि प्रदर्शनीहरू हुनेछ। अनि फेस पेन्टिङ, वाटर बेलुन फाइट, बालबालिका तथा एडल्टहरूका लागि चाहिँ राइफल ड्रहरू रहनेछ। अनि यति मात्र नभएर जङ्गल इन्सेक्ट्स एन्ड प्लान्ट इटिङ यो चाहिँ बारेमा चाहिँ प्रदर्शनी या जानकारीहरू दिइनेछ। अनि ककटेल बार साथै लाबी आर्म्स दिनभर खुला पनि रहनेछन्। जङ्गल वेलफेयर डिभिजनको 50 वार्षिक उत्सव तथा परिवार दिवसमा सहभागी भई रमाइलो र अविस्मरणीय समय पनि बिताउनुहोला। हजुर, यो रहेको छ 3 जुलाईको दिउँसोको 2 बजेदेखि बेलुकाको 9 बजेसम्म। श्रोताहरू अब भने लागिहालौँ हाम्रो एकजना श्रोतातर्फ। उहाँ चाहिँ हाम्रो एकदमै रेगुलर

श्रोता माम हुनुहुन्छ, उहाँ हुनुहुन्छ खर्का गुरुङ मामा। उहाँले भन्नुहुन्छ, नमस्कार नूतन भान्जी भनेर भन्नुभएको छ। नमस्कार मामा, म यसरी कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु, रमाइलो भइरहेको छ भनेर भन्नुभएको छ। यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। भान्जी, युकेमा मौसम साह्रै गर्मी छ, ब्रुनाईको भन्दा पनि धेरै गर्मी भए जस्तो लाग्छ मलाई, त दुईवटा घाम पो लागेछ कि जस्तो लाग्छ है भान्जी भनेर भन्नुभएको छ। हुन त हो मामा, अहिले हामीले सुने अनुसार पनि एकदमै गर्मी बढेको छ भन्ने लागेको छ। एकदमै आफ्नो राम्रो ख्याल गर्नुहोला, पानीहरू धेरै पिउनुहोला, फ्रुटहरू ज्यादाभन्दा ज्यादा खानुहोला, अनि आफूलाई एकदमै रिफ्रेस पनि राख्नुहोला भन्दै अरू अरू अर्को फेरि यही उहाँले भन्नुहुन्छ। र समय मिलेमा चाहिँ एउटा लोकगीत सुनाइदिनुहुन विनम्र अनुरोध गर्दछु भनेर भन्नुभएको छ। गीत चाहिँ रहेको छ गयो जोबन बाई धनबहादुर गुरुङ र निता गुरुङको, अनि हजुर लगायत सम्झनामा सम्पूर्ण श्रोताहरूलाई धन्यवाद नमस्ते भनेर भन्नुभएको छ। अबको अवसरमा भने तपाईँले नै रोज्नुभएको यो मिठो गीत सुन्न सक्नुहुनेछ। अनि अब भने ब्रुनाईमा पनि दिउँसोको 1:05 मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मजेरीको आजको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। सबैजनाले अहिलेसम्म सुन्नुभयो होला, साथ अनि माया दिनुभयो, यसको लागि फेरि पनि तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अब भने म नूतन राईलाई पनि अनुमति दिनुहोस्, फेरि भेटौँला यही रेडियो मार्फत। हस्त, नमस्ते, बाई बाई, इन्जोय द सङ।

0: रासोपा सरकारप्रति आशावादी देखिँदै आएका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रदेशसभा खारेज गर्न खोजेको भए त्यसलाई ठूलो भूल मानिने बताउनु भएको छ। प्रदेशसभा खारेज गर्नु प्रकारान्तरले संघीयता भत्काउने निर्णय हो भन्दै उहाँले आफै संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अनुमति लाद्ने हो भने अमान्य हुने बताउनु भएको छ। सार्वजनिक अपील गर्दै उहाँले सरकारले आफ्नो निर्णय एकतर्फी लागू गर्न खोजेमा दल विभिन्न जाति र आम समुदायबीच ठूलो विश्वासको संकट पैदा हुने र त्यसले देशलाई अनिष्टतिर धकेल्न सक्ने चेतावनी दिनुभएको छ। संविधान सभाबाट अधिकतम सहमतिसहित गरिएको पुरानो एकात्मक राज्यको संघीय पुनर्संरचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय क्षेत्रीय द्वन्द र अशान्ति सिर्जना गर्ने उहाँको पूर्वानुमान छ। संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकासतिर केन्द्रित गर्नु बुद्धिमानी हुने उहाँले सुझाव समेत दिनुभएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरिदिएको छ। फिफा काउन्सिल ब्युरोको निर्णयसँगै नेपाली राष्ट्रिय टिम तथा क्लबहरूलाई फिफा र एएफसीले आयोजना गर्ने खेल प्रतिबन्ध हुनेछ। फुटबलमा तेस्रो पक्ष हावी भएको भन्दै स्वर निर्णय भएको जानकारी आएको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभएको छ। एन्फामा सरकार र राष्ट्रिय खेलकुद परिषदले हस्तक्षेप गरेको भन्दै फिफाले अध्ययन गरिरहेको थियो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसम सड़कमा 12 घण्टापछि यातायात सेवा सञ्चालन भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 महभीरमा गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा कोरला नाकाबाट विद्युतै गाडी चलाएर पोखरातर्फ आउँदै गरेका वीरगंजका सोहेल मियाको मृत्यु भएको थियो। सड़कका आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरसनले सवारी आवत जावत नियमित भएको जानकारी दिनुभयो। विस्फोटक पदार्थको प्रयोग गरेर फराकिलो बनाउने काम भइरहेको सड़कमा गोडिरहेको अवस्थामा ढुङ्गा खसेर अट्ठाएको गाडीभित्र एक्लै रहेका मियाँ च्यापिनु भएको थियो। सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल बेनीमा लिएका मियाँलाई चिकित्सकले राति मृत घोषणा गरेका प्रहरी इन्स्पेक्टर सागर तिमल सिन्हाले बताउनु भयो। बाढीका कारण संखुवासभाको मकालु गाउँपालिकामा बनिरहेको 45 मेगावाटको कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ। आयोजनाको ड्याम साइटमा बाढी पसेर क्षति भएको प्रहरी इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो। बाढीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सर, कंक्रिट पम्प मेसिन, 60 टन रड, 500 बोरा सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताउनु भयो। त्यस्तै इसुवा हाइड्रो पावर आयोजनाका 100 मिलिमिटर ब्यासका 2 पाइप पहिरोले बगाएको छ भने बिछाइएका 200 मिटर पाइपमा क्षति पुगेको छ। बाढीले नुर्बुचौर र नुर्बु गाउँ जोड्ने इजुवा खोलाको झोलङ्गे पुल बगाएको छ। नुर्बु खोल्सीमा रहेको सार्वजनिक पानी घट्टा तथा 4 काठी पुल पनि बगेका छन्। यस वर्ष मध्य प्रदेशमा आँप उत्पादन घटेको छ।
1: यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैंचा व्यवस्थापन तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 29,880 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 11.43 मेट्रिक टन उत्पादकत्वका दरले 3,31,445 मेट्रिक टन आँप उत्पादन भएको थियो। तुलनात्मक रूपमा चालू वर्ष आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,878 मेट्रिक टनले घटेको छ। मध्य प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायतका जातका आँप उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाका साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ।
0: 7 म्याग्निच्युड माथिका 2 भुइँचालापछि भेनेजुएलामा आपतकाल लगाइएको छ। उद्धारकर्मीले भग्नावशेषमा पुर्याएको उद्धार गरिरहेका छन्। 7.5 र 7.1 म्याग्निच्युडको भूकम्पपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि अवरुद्ध भएको छ। अमेरिकी भूगर्भ एजेन्सीले यो भुइँचालोको कारण 10,000 बढीको ज्यान जाने सम्भावना 44% रहेको बताएको छ। काराकासका स्थानीय गोन्जालो मदुरो
2: And the numbers and the images are shocking. More than 3 buildings completely fell down to the ground. The worry in the people around us is crazy. What truly worries me is the older people and...
3: TFBS, Gorkha Radio.

व्यास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता। बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। देवगुरु बृहस्पतिको पनि हामी बिहिबारका दिन नै उपासना गर्ने गर्दछौँ। ज्ञानका देवता हुनुहुन्छ बृहस्पति गुरु। त्यसै गरी हामी यस दिन विविध रूपमा पहेँलो शुभ रङहरूलाई प्रयोग गर्ने गर्दछौँ र हामी कसै न कसै गरेर धार्मिक प्रवृत्तिहरूतर्फ अग्रसर हुने चेष्टा गर्दछौँ र हाम्रो यस दिनको प्रमुख देवताको रूपमा भगवान विष्णुकै पूजा हुने गर्दछ र हामी यसै तर्फ अग्रसर भइरहेका छौँ र सदैव हामी यसतर्फ अग्रसर हुने चेष्टा गर्न सकौँ। यही भगवान विष्णुको चरणमा प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ, दैनिक रूपमा हामी चर्चा गर्ने गर्दछौँ र एउटा विषय बिन्दुको आश्रय लिने गर्दछौँ। त्यसै अन्तर्गत आजको यो पवित्र दिनमा हामी तुलसीको महिमाको विषयमा संक्षिप्तमा चर्चा गर्नेछौँ। तुलसीको विषयमा हामी जानकार नै छौँ, यो कुनै नयाँ विषय होइन, कुनै पनि नयाँ कुराहरू यसमा छैनन्। हामीले चर्चा गर्ने विषय पुरानै कुरा हुन्, हाम्रो दैनिक अभ्यासमा भएका कुरा हुन्, हाम्रो जीवनमा नित्य संसर्गित भएको विषय हो, किनभने हामी त्यस परम्परामा जोडिएका छौँ जुन परम्परामा घरको अगाडि आँगनमा तुलसी रोप्ने गरिन्छ र सदैव सिञ्चित गर्ने गरिन्छ, प्रणाम गर्ने गरिन्छ र हाम्रो जन्मदेखि मृत्युसम्मका संस्कारहरूमा तुलसीलाई पूजनीय रूपमा मानिएको छ, किनभने तुलसी भगवान् विष्णुकै अवतार हो भनेर भनिएको छ र तुलसी बिनाको भगवान् विष्णुको उपासना हुन सक्दैन। भगवान् विष्णुको उपासना बिना मनुष्यले शान्ति प्राप्त गर्न सक्दैन र मनुष्यले शान्ति प्राप्त नगरेसम्म सुख आनन्द प्राप्त गर्न सक्दैन। त्यसैले भगवान् विष्णुको प्रिय अति प्रिय तुलसीको संसर्ग मनुष्यका लागि निरन्तर परमावश्यकीय वस्तु हो र अत्यन्तै श्रद्धा र भक्तिपूर्वक यसको सम्बन्ध आफूसँग स्थापित गर्ने मनुष्यहरूले यस संसार चक्रबाट बाहिर निक्लिने अवसर प्राप्त गरेका छन्, जो तुलसी माताको कृपाबाट सम्भव भएको हो भनिएको छ। त्यसैले भगवान् विष्णुका प्रिय भगवान् विष्णु स्वयं प्रकट हुनुभएको तुलसीको रूपमा जालन्धरकी पत्नी वृन्दाको श्रापबाट भगवान् झारको एउटा बिरुवाको रूपमा प्रकट हुनु परेको हुनाले भगवान् तुलसी भएर प्रकट हुनुभएको भनेर शास्त्रीय पौराणिक विषयहरू हाम्रा अगाडि छँदैछन्। त्यसैले हामी तुलसीको विषयमा चर्चा गर्नेछौँ। तुलसी अति महिमाशाली भगवान् विष्णुको प्रिय वृक्ष हो। सती वृन्दाको श्रापको कारणले भगवान् नै तुलसीको रूपमा प्रकट हुनुभएको भन्ने मान्यतालाई हामीले बिर्सन हुँदैन। वैष्णव परम्परामा तुलसी बिनाको उपासना हुँदैन र सामान्य परम्परामा पनि तुलसीको परम आदर गर्ने गरिन्छ। भगवान्लाई भोग लगाउन तुलसी बिना मिल्दै मिल्दैन, भगवान्ले स्वीकारै गर्नुहुन्न, तुलसी नछोडेको भोग भगवान्ले स्वीकार गर्नुहुन्न, यसमा दुई मत छैन। त्यसैले वास्तवमा तुलसीको सर्वोपरि महिमा हाम्रो धार्मिक परम्परा र हाम्रो जीवनको एउटा सुख शान्ति र समृद्धि र मोक्षसम्मको विषयमा तुलसीको महिमा अकाट्य छ। त्यसैले तुलसी माताको रूपमा पूजित हुनुहुन्छ र उहाँ बिना भगवान्को पूजा हुन सक्दैन। वैष्णव जगत वास्तवमा वैष्णव भनेर एउटा सम्प्रदायको रूपमा मात्र व्याख्या गर्नु अनुचित हुन्छ भन्ने विद्वानहरूको भनाइ छ, किनभने जसले मोक्षको कामना राखेर अथवा मोक्षको कामना भन्दा पनि पर भगवान्को चरणको सेवाको कामना राखेर त्यसलाई कामना पनि भन्न यो शब्द तुच्छ हुन्छ, किनभने केवल भगवत प्राप्तिको एउटा अन्तिम बिन्दुमा दृष्टि राखेर वैष्णवहरूले आफूलाई धर्ममा प्रवृत्त गरेका हुन्छन् र वास्तवमा त्योभन्दा अर्को धर्मको कुनै पनि स्वरूप छैन भनेर शास्त्रले भनेको छ। त्यसैले यो विशिष्ट एउटा मनुष्यको कर्तव्य एउटा अन्तिम कर्तव्यतर्फ अग्रसर भएको मनुष्यहरूको एउटा समुदायलाई केवल सम्प्रदायको रूपमा मात्रै हेर्दाखेरि अरू हेर्ने दृष्टिहरूमा पनि दोष उत्पन्न हुन सक्ने भएकोले माननीय छन्। हरेक धर्मावलम्बीहरू हरेक सम्प्रदायहरू पूजनीय छन्, माननीय छन्। उहाँहरूको आफ्नो यात्रा सदैव आनन्दतर्फको यात्रा हो, भगवत्तर्फको यात्रा हो। त्यसैले सबै सम्प्रदायहरू सबै परम्पराहरूले आफ्नो कर्तव्यकै खोजी गरेको हुन्छ। यत्रो शास्त्रीय परम्परा भएको विषयलाई तुलसी बिनाको उपासनै हुन सक्दैन। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी तुलसीको महिमाको चर्चा गरिरहेका छौँ। तुलसीको महिमाको चर्चा हामी निरन्तर गर्ने विषय हो भनेर मान्दछौँ र हामी त्यसै अन्तर्गत यसमा अगाडि बढिरहेका छौँ र तुलसीको महिमाको चर्चा गर्दै गर्दा वैष्णव जगतलाई चर्चामा नल्याउने हो भने तुलसीको महिमाको महिमा गान हुन सक्दैन, किनभने तुलसी वैष्णवहरूको माला कण्ठी वैष्णव जगतमा अनिवार्य उपासनाका साधन हुन्। किनभने कण्ठी बिनाको वैष्णव तुलसी दानाबाट बनाइएको मालाको जप हुन्छ, तुलसी पत्ता तुलसी दल छोडेर भगवान्लाई भोग लगाउँछन् र त्यही प्रसादको रूपमा आफूले लिन्छन्। त्यसैले यो तुलसीको महिमा अपरम्पार छ वैष्णव जगतमा। वैष्णवको पञ्च संस्कारको एउटा अङ्ग कण्ठी अर्थात् तुलसीको माला हो, अरू चार अङ्ग मन्त्र तिलक तप्त छाप र जपमाला हुन् भनेर उल्लेख गरिएको छ। यी सबै तुलसीसँगै सम्बन्धित छन्। सनातन परम्परामा जन्मदेखि मृत्युसम्म तुलसीको महिमा छ। घरमा कसैको मृत्यु भएमा त्यो छिटो छिटो गरेर अथवा मृत्यु हुने समयमै त्योभन्दा अगावै तुलसीको मोठमा शिर पर्ने गरी त्यहाँ ल्याएर राख्ने गरिन्छ, किनभने त्यहाँ केही न केही पवित्रता अथवा केही न केही हाम्रो आस्था जोडिएको छ। त्यसैले ती विषयहरूले हामीलाई आकर्षित गर्ने गर्दछन्। हरेक सनातनीको घरमा तुलसीको मठ अवश्य हुनुपर्छ भन्ने मान्यता र व्यवहार दुवै रहेको छ। तुलसी औषधीय गुणमा उत्तम भएको हुनाले आधुनिक सोचका मानिसहरूको पनि तुलसी प्रिय वस्तु हो। त्यसैले तुलसीलाई कुनै पनि मनुष्यहरूबाट बाहिर राख्न सकिँदैन। केवल धर्मको आस्तिकताले मात्रै तुलसीसँग जोडिने कुरो होइन, तुलसीसँग कुनै न कुनै रूपमा जुनसुकै रूपमा पनि जोडिन सकिन्छ र ती जोडिएका मनुष्यहरू प्रणम्य छन् भनेर शास्त्रले उल्लेख गरेको छ। वैष्णवहरूले गुरुबाट प्राप्त मन्त्र र भगवानको नामको जपमा सङ्ख्या गणना गर्दा तुलसीको मालाको प्रयोग गर्दछन् र विमिला मालाको जप गर्ने परम्परा छैन। तुलसीको बिरुवा घरमा लगाउनुको महत्त्व श्री रामचरित मानसको सुन्दर काण्डमा गोस्वामीजीले यसरी उल्लेख गर्नुभएको छ, हामी पनि त्यसको चर्चा गरौँ। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी तुलसीको महिमाको विषयमा चर्चा गरिरहेका छौँ र तुलसीको बिरुवा घरमा हुनाले कति फाइदा हुन्छ भन्ने कुरा यहाँ गोस्वामीजीले श्री रामचरित मानसमा उल्लेख गर्नुभएका केही विषयहरूको हामी चर्चा गरौँ। श्री हनुमानजी माता सीताको खोजी गर्दै श्रीलङ्का गएको बेलामा माताको कुनै जानकारी नभएको हुनाले यताउता गर्दै गरेको समयमा तुलसीको बिरुवा लगाएको र भगवान्का आयुध अर्थात् धनुष बाणको चिन्ह घरमा बनाएको देखेर विभीषण कहाँ जानुभयो र माता सीताको बारेमा विभीषणले विभिन्न जानकारी दिनुभयो र विभीषणलाई आफ्नो दर्शन दिएर हनुमानले कृतार्थ गर्नुभयो र भक्तको दर्शन भएपछि केही समयपछि विभीषणले भगवान्को शरणागति गर्नुभयो, भगवान्को दर्शन गर्नुभयो र भगवत प्राप्ति गर्नुभयो। त्यसैले एउटा तुलसीको बिरुवा भगवान्का चिन्हहरूको भगवान्का नामको महिमाको कारणले विभीषण जस्तो राक्षसले हनुमानजी जस्तो भक्तको दर्शन प्राप्त गर्नुभयो। भलै विभीषणजी पनि भगवान्को भक्तै हुनुहुन्थ्यो। त्यहाँ गोस्वामीजीले भन्नुहुन्छ, भवन एक पुनि दिख सुहावा हरिमन्दिर तह भिन्न बनावा। एउटा भिन्नै घर थियो लङ्कामा। रामायुध अङ्कित गृह शोभा बरनी नजाई, नव तुलसीका वृन्द तह देखि हर्ष कविराई। नयाँ नयाँ तुलसीका बिरुवाहरूलाई देख्नुभयो। रामायुध भनेको यो भगवान्का आयुधहरू धनुष र बाणको चिन्ह घरमा बनाइएको रहेछ र अगाडि घर अगाडि तुलसी लगाइएको रहेछ। त्यही देखेर विभीषणजी कहाँ हनुमानजी जानुभयो। यो विभीषणको घर हो भनेर यत्तिकै हनुमानजीले जान्नुभएको होइन, तुलसीको कारणले भगवान्को आयुधको कारणले त्यहाँ त्यस्तो हनुमानजी जस्तो सन्त पुग्नुभयो। लङ्का निशिचर निकर निवासा, यहाँ कहाँ सज्जन कर बासा। मन महु तर्क कर कपि लागा, त्यही समय विभीषण जागा। यस्तो लङ्का राक्षसहरूको निवास ठाउँमा कसरी सज्जनहरूको बास भयो भनेर हनुमानजी मनमा तर्क वितर्क गर्दै हुनुहुन्थ्यो। त्यही समय विभीषण जाग्नुभयो। सीताराम सीताराम भन्दै विभीषणजी जाग्नुभयो। तब हनुमन्ता कह सुनु भ्राता, देखि चाहौँ जानकी माता। जुगुती विभीषण सकल सुनाई, चले पवन सुत विदा कराई। यसरी तुलसीको बिरुवा देखेर हनुमानजीले विभीषणजीलाई दर्शन दिनुभएको प्रसङ्ग छ। त्यसैले तुलसीको बिरुवा घरमा भयो भने हरेक मनुष्यको सुख शान्ति समृद्धिमा उल्लेख्य वृद्धि हुने गर्दछ भनिएको छ र मनुष्यहरूले त्यतातर्फ आफ्नो प्रवृत्ति बढाएमा अवश्य पनि यस्तै हनुमानजी जस्तै कोही सन्तहरू कुनै न कुनै कुनै दिन आएर अवश्य कृपा गर्नुहुनेछ। यही विश्वासका साथ तुलसीको पूजा, तुलसीको सेवन, तुलसीको सिञ्चन, तुलसीको वृक्षारोपण यी सब कुराहरू गर्दछन्। यही मान्यतालाई आधार मानेर मनुष्यहरूले आफूलाई अगाडि बढाइरहेका छन्। सबै मनुष्यहरूको जय होस्, सबैको कल्याण होस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक नेशपण्डित दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् जनाः। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय अहिले 6:39 गएको छ। बेलायतमा अहिले मर्निङ बिहानको समय छ। हुन त सूर्योदय भएको त अघि नै हो, दिन स्टिल लामो नै छ, एकदमै लङ्गेस्ट डे हामीले पार गरिसकेको भए पनि दिन चाहिँ लामो नै छ अझै पनि। लन्डनको कुरा गर्ने हो भने यहाँनिर हामीले आजको डेटमा, आजको दिनको, आज बिहिबार हो हजुर, आज कतिखेर सूर्योदय भएछ भनेर यसो हेर्न खोजिरहेको थिएँ हजुर। आज 4:44 जाँदा सूर्योदयको टाइम थियो, अघि नै 5 बज्दाभन्दा अगाडि नै तपाईँको आँखामा घाम लागिसकेको। बिस्तारै यो झ्यालबाट चिया तपाईँकोतिर साइडमा, तपाईँको बेडरुम भएको साइडमा घाम लाग्छ भने अघि नै घामले चियाइसकेको। 4:44 जाँदा लन्डन एरियाबाट हो, अनि आज 9:22 जाँदा मात्रै सूर्यास्त हुन्छ। सो लङ डे छ अहेड, अनि आज तापक्रम त्यस्तै नै छ, फेरि आज पनि तातो छ। हिजोको तापक्रम 36.1 डिग्री सेल्सियस मापन भयो। म्याक्सिमम टेम्परेचर हिजोको चाहिँ यो जुन महिनाको यो ह्याम्सारमा थियो, गसपोर्ट भन्ने ठाउँमा। तपाईँहरू सायद त्यहाँ एकदमै हिट, तातो अनुभव गर्नुभयो यहाँहरूले, र 36 डिग्री भए पनि योभन्दा तातो अनुभव चाहिँ हामीले गरिरहेका छौँ। र आज अझै यो रेकर्ड ब्रेक हुन सक्ने सम्भावनाका कुरा मौसमविदहरूले गरिरहेका छन्। आज स्टिल तातो छ, त्यसैले गर्दाखेरि केयरफुल रहनुहोला। यो रेड हिट अलर्ट, त्यो त्यसको साथमा फेरि एम्बर एक्सट्रिम हिट वार्निङ पनि जारी गरिएको छ विभिन्न ठाउँहरूमा। ठाउँ भन्दाखेरि माथि यो इङ्ल्यान्डदेखि तलपट्टि सबै हो प्रायः जसो, उत्तरी स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा बाहेक तल इङ्ल्यान्ड वेल्समा चाहिँ यो जारी छ एम्बर वार्निङ, जसले चाहिँ तापक्रम एकदमै बढी हुन्छ र यो तापक्रममा चाहिँ अत्यधिक मानिसलाई गाह्रो बनाउँछ। आज 37-38 डिग्री सेल्सियससम्म तल दक्षिणी इङ्ल्यान्डमा पुग्न सक्ने सम्भावना यो छ, र हिजोको तापक्रममा आज बिट गर्न सक्ने सम्भावना चाहिँ छ भनेर मौसमविदहरूले भनेका छन्। सो अहिले तापक्रम, यो मौसमको चर्चा म अझै डिटेलमा गर्ने नै छु 7 बजेपछिको समयमा। र आज अब आजको यो कार्यक्रमलाई हामीले पूजा सुनवार साथीहरूले गाउनुभएको गीतबाट सुरुवात गरेका हौँ भने अब यो गीतलाई चाहिँ अगाडि बढाउँछौँ हामीले मेलिना राईले गाउनुभएको अर्को एउटा गीत सँगसँगै। र आज मिठा मिठा गीतहरू तपाईँहरूको लागि छँदै नै छन् होइन, तपाईँहरूलाई आज यो गर्मी महिनामा चाहिँ अलिक कुल बनाउने प्रकारका गीतहरू राखिने रहनेछु। हाम्रो हिजो धनु बहिनी अनुरोध गर्दै हुनुहुन्थ्यो यस्तो गीत राखिदिनुहोस् है भनेर, हजुर अफकोर्स हामी राख्छौँ। तपाईँहरूलाई एकदमै उफार्ने पापर्ने खालको गीत होइन यो गर्मीमा चाहिँ, तर बिहान त अलिअलि एक्सर्साइज गर्नु ठिकै हुन्छ होइन, अझै स्टिल गर्मी चाहिँ छ तर पनि केयरफुल रहनुपर्ने हुन्छ। तपाईँले आफ्नो बडीको टेम्परेचरलाई एकदमै यो हिट भएको बेलामा त्यहाँ अझै बढाउन चाहिँ भएन। हुन त यो बिहानको समयमा अर्ली मर्निङ त तपाईँहरू वकिङ गइसक्नुभयो होला, कति जानुभएको छैन भने स्टिल अझै पनि छ समय। हामी कहाँ चाहिँ आज एकदमै शीतल हावा चलेको छ, र यो हिजो चाहिँ एउटै हावा नचलेको कारणले गर्दाखेरि एकदमै अप्ठ्यारो स्थिति थियो, गाह्रो। र आज चाहिँ हावा चलेको छ, त्यसले गर्दाखेरि झ्याल ढोका सबै खोलेर राख्दाखेरि घरभित्र शीतल पनि पसि प्रवेश गरेको अवस्था छ। बाहिर हिँड्दा त अझै शीतल नै छ आज हावा चलेको कारणले गर्दाखेरि। यो बिहान हो, दिउँसो फेरि तापक्रम बढ्दै जान्छ, त्यसले गर्दाखेरि हिँड्नुपर्ने हो कि एक्सर्साइज गर्नुपर्ने हो बिहानै गर्दाखेरि राम्रो, अलिअलि चिसो हावा मन्द चलेको छ भने चाहिँ। मेलिना राईले गाउनु भएको गीत मैले सुरु गरेको छु, यतिखेर उहाँलाई सुनौ। यसपछि फेरि अर्को गीत पनि छ, कैलाश खेर अनि सुषमा राणा गाउनुहुनेछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

कैलाश खेर अनि सुषमा राणाले गाउनु भएको गीत मन पराउनु भयो भने शीतल शीतल अनुभव गराए यो गीतले भने थम्सअप गर्नुहोला है त. हाम्रो मेसेन्जरमा हामीलाई सजिलै भेट्न सक्नुहुन्छ, बीएफबीएस गोर्खा रेडियो भनेर खोज्नुहोला यो फेसबुकको मेसेन्जरमा. धेरैले आज भोलि मेसेन्जर मार्फत नै हामीलाई सम्पर्क गर्ने गर्नुहुन्छ. समय बिहानको 6:53 गएको छ. अब अर्को गीत राजन पराजुले अनि कविता पौडेलले गाउनु भएको सुन्दै हामी समाचारतिर लाग्नेछौँ एकैछिनमा. प्रश्न चाहिँ म राख्न चाहन्छु. पहिले यो साताको लागि राखिएको प्रश्न फुटबलकै कुरा छ होइन, र फुटबलको प्रसङ्गमा इङ्ल्यान्डको घानासँग ड्र भयो र फेरि स्कटल्यान्डको यो खेल तपाईँले हेरिसक्नु भएको छ. स्कटल्यान्डले चाहिँ गोल गर्न सकेन. अहिले हुन त हामी अरू गेमहरू पनि हेर्दै जान्छौँ, तर ग्रुप स्टेज सुरुको स्टेजमा छ होइन. तर स्कटल्यान्डको चाहिँ हिजो पर्फर्मेन्स उनीहरूले राम्रो गर्न खोजे पनि अब ब्राजिलसँग खेल्दाखेरि उनीहरूले चाहिँ सकेनन्. त्यसले गर्दाखेरि यो छ लेटेस्ट अपडेट फुटबलको. अब तपाईँको फेभरेट गेम अथवा गोल अथवा गोलकिपर होइन, गोल लगाउने व्यक्ति, खेलाडी, टिम को हो, तपाईँले त्यो फलो गर्दै हुनुहुन्छ पक्कै पनि. हजुर, आजको लागि प्रश्न, अब यो साताको लागि राखिएको प्रश्न यही छ, फुटबल सम्बन्धी नै, वर्ल्ड कप, फिफा वर्ल्ड कप सम्बन्धी नै, जुन चाहिँ यस्तो छ. अहिलेसम्म सबैभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र उक्त देशले कति पटकसम्म जितेको छ? हजुर, अहिलेसम्म सबैभन्दा धेरै यो फिफा वर्ल्ड कप जित्ने देश

कुन हो र त्यो देशले कति पटकसम्म जितेको छ, बस दुईवटा एन्सर मात्रै पठाउनु पऱ्यो होइन। कहिले कुन हो कुन देशको नाम र कति पटक जितेको छ उक्त देशले, यति नै हो सिम्पल प्रश्न। खोज्नुहोस् सोध्नुहोस् आफ्नो बेस्ट फ्रेन्डलाई, आजभोलि बेस्ट फ्रेन्ड हाम्रो मान्छे भन्दा पनि फोन होइन अथवा इन्टरनेट, यस्तै यस्तै यो सोसियल मिडिया यस्तै भइरहेको छ। अब अगाडि बढ्नुपर्छ अर्को गीततर्फ। अघि नै मैले भनिसकेँ गीत के छ भनेर होइन, र यो गीत अब सुरु पनि गरेँ मैले, समाचारतिर हामी लाग्छौँ। आजको क्यालेन्डर हेर्दाखेरि आज असार महिनाको कति गते हो भनेर यहाँहरूलाई एकचोटि जानकारी गराउँ, हुन त म नेक्स्ट आवरमा पनि राख्छु नै, तर अहिले नै चाहिँ यहाँहरूलाई यसको बारेमा जानकारी गराउनु पर्दाखेरि कहिलेकाहीँ म पनि फस्ने गर्छु कम्प्युटर मेरो घुमिरहेको छ, केही छैन, म एकचोटि फेरि रिफ्रेस गराउँ यसलाई। ओके लोडेड, आज विक्रम सम्बत 2083 साल असार महिनाको 11 गते बिहिबार, तदनुसार 25 जुन सन् 2026 को दिन आज निर्जला एकादशी व्रत परेको छ, अनि यो ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथिलाई निर्जला एकादशी भनिँदो रहेछ। आज तुलसीको बिउ रोप्ने दिन पनि हो, तपाईँ रोप्न चाहनुहुन्छ भने आजको दिन शुभ साइत रहेको छ। आउनुहोस् अब गीत सुनाऊ।

0: समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: परराष्ट्र मन्त्रालयले भेनेजुएला भूकम्पमा भएको क्षतिप्रति दुःख प्रकट गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै राजधानी काराकास समेत विभिन्न ठाउँमा पुरिएका नागरिकको चुस्त उद्धारका लागि प्रार्थना गरिने बताएको छ। सङ्कटका समयमा नेपाल भेनेजुएला र मुलुकका नागरिकसँग साथी रहने पनि विज्ञप्तिमा जनाइएको छ। भूकम्पपछि उद्धार भइरहेका फुटेज सार्वजनिक भएकामा कम्तीमा 32 जनाको मृत्यु र 700 बढी घाइते भएका छन्। कंग्रेस महामन्त्री प्रदीप पौडेलले कच्चा तेलको मूल्यमा आएको कमी नेपालमा लागू नभएको भन्दै दुःखद भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 30% भारी गिरावट आउँदा पनि नेपालमा नघटाइएको भन्दै उहाँले प्रश्न गर्नुभएको छ। ऑयल निगमले प्रशोधित तेल किन्ने भएकाले तुरन्तै मूल्य नघट्ने बताएर बहाना देखाउने गरेको उहाँको भनाइ छ। यतिका दिन बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचना समेत नदिई तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आम उपभोक्ता थप मारमा परेका उहाँले उल्लेख गर्नुभएको छ। मूल्य नघटाएर नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, श्रम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको पौडेलको टिप्पणी छ। उहाँले स्वचालित मूल्य प्रणाली लागू गर्न आग्रह गर्नुभएको छ। चीनसँग विज्ञान प्रविधि र नवप्रवर्तनमा 3 वर्ष अघि भएको सहमति अघि बढाइने भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चिनिया राजदूत चाङ माओविङसँग सहकार्य सम्बन्धी 2023 भएको सम्झौतालाई अगाडि बढाउन कमिटी गठन गर्न छलफल गरेको बताउनु भएको छ। नेपालमा नवप्रवर्तन केन्द्र, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान, उच्च हिमाली क्षेत्र र हिमाली जडीबिटीको अनुसन्धान, इकोलोजिकल अनुगमनका लागि उपग्रह तथ्याङ्क साझेदारी, एआई जस्ता विषयमा छलफल गरिएको उहाँको भनाइ छ। वीरगंजमा अत्यधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा आजदेखि 4 दिनका लागि विदा दिइएको छ। वीरगंज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी विदा घोषणा गरेको छ। वर्खे विदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सम्मका सबै विद्यालय बन्द गर्ने सूचना निकालिएको छ। सर्वपक्षीय बैठकले मुस्लिम समुदायको पर्व दाहालाई शान्तिपूर्ण बनाउन 9 बुँदे आचार संहिता जारी गरेको छ। देशका 6 महानगरपालिकाले आगामी आर्थिक वर्ष 83-84का लागि बजेट ल्याएका छन्।
4: 6 महानगरको जम्मा बजेट आगामी वर्षका लागि करिब 54 अर्ब 3 करोड पुगेको छ। चालु आर्थिक वर्षमा यी महानगरको जम्मा बजेट करिब 53 अर्ब 7 करोड थियो। 6 महानगरको बजेट करिब 96 करोडले बढेको छ। सबैभन्दा ठूलो बजेट काठमाडौँ महानगरपालिकाको छ। काठमाडौँले आगामी वर्षका लागि 25 अर्ब 88 करोडको बजेट ल्याएको छ। चालु वर्षमा यहाँको बजेट 25 अर्ब 11 करोड थियो। बजेट करिब 77 करोडले बढेको छ। यस्तै ललितपुर महानगर पालिकाले 7 अर्ब 48 करोड 87 लाखको बजेट ल्याएको छ। चालु वर्षमा यसको बजेट 7 अर्ब 47 करोड 41 लाख थियो। बजेटमा सामान्य वृद्धि भए पनि पुँजीगत खर्च घटाइएको छ। कर्मचारी खर्च बढेकाले चालु खर्च बढेको महानगरले जनाएको छ। यस्तै पोखरा महानगरपालिकाले 7 अर्ब 15 करोड 25 लाखको बजेट ल्याएको छ। चालु वर्षमा 8 अर्ब 35 करोड 12 लाखको बजेट ल्याएको थियो। पोखराले करिब 1 अर्ब 20 करोडले बजेट घटाएको छ। चालु वर्षमा जेठ मसान्तसम्म पोखराको 40% मात्र बजेट खर्च भएको छ। भरतपुर महानगरपालिकाले पनि 5 अर्ब 51 करोड 70 लाखको बजेट ल्याएको छ। चालु वर्षमा 5 अर्ब 22 करोड रुपियाँको बजेट ल्याइएको थियो। बजेट यहाँ करिब 30 करोडले बढेको छ। वीरगंज महानगरपालिकाले बजेटको आकार बढाएको छ। आगामी वर्षका लागि 4 अर्ब 42 करोड 34 लाख रुपियाँको बजेट ल्याएको छ भने चालु वर्षमा बजेट 3 अर्ब 22 करोड 48 लाख थियो। बजेट करिब 1 अर्ब 20 करोडले बढेको छ। यस्तै विराटनगर महानगरपालिकाले 3 अर्ब 56 करोड 47 लाखको बजेट सार्वजनिक गरेको छ। चालु वर्षमा यसको बजेट 3 अर्ब 68 करोड 28 लाख थियो। बजेट करिब 12 करोडले घटेको छ। चालु वर्षमा भने महानगरले 44.76% मात्र बजेट खर्च गर्न सकेको छ।
3: काठमाडौँको तारकेश्वर नगरपालिकाले वडा नम्बर 8 जरङ्खुमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै डोजर चलाएको छ। महादेव खोला करिडोरको मापदण्डभित्र अतिक्रमित गरेर बनाइएका घरटहरा हटाइएको नगरपालिकाले बताएको छ। तारकेश्वर नगरपालिका उपप्रमुख सृजना बुर्लाकोटी:
5: मैले यही जानकारी गराएँ, यो करिडोरको मापदण्ड सबै नागरिकले बुझ्नुपर्छ। करिडोरको मापदण्ड 10 मिटर हो र मैले घर बनाउँदै गर्दा, मैले संरचना क्रिएट गर्दै गर्दा मैले छोड्नुपर्छ भनेर बुझ्नुपर्ने चाहिँ सबै नागरिकले हो, म यही मिडियाहरू मार्फत जानकारी पनि गर्न चाहन्छु। पक्की घर पनि भत्किन्छ, यो पक्की नत्र भने त यो बाटोको कुनै उद्देश्य नै रहँदैन।
3: र वैदिक सनातन धर्मावलम्बीले आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. बिहानको 7:10 गइसक्यो. किरण भुजेल अनि अस्मिता अधिकारीले गाउनु भएको गीत हामीले सुनिरहेका थियौँ. र आज अब यो आजको बिहिबारको कार्यक्रम सञ्चालन भइरहेको छ. नमस्ते युके, म आशा छु तपाईँको साथमा र 9 बजीसम्म नै हामी रहनेछौँ. बेलायतको मौसमको चर्चा त हामीले हिजो अस्ति सधैँ नै रेगुलर रूपमा गरिरहेका छौँ. तपाईँको दैनिकमा पनि, दैनिक रूपमा पनि तपाईँहरूले आफ्नो कन्भर्सेसनमा यो विषय कुरा उठाइरहनु भएको छ, भनिरहनु भएको छ. आफन्तसँग यसो टेलिफोन कन्भर्सेसनमा हुनुहुन्छ होला, चेक गर्दै गर्नुहोस् है. आफ्ना आफन्तजनहरूलाई पनि, वरिपरि छिमेकीहरूलाई पनि, होइन, कस्तो गर्दै हुनुहुन्छ यो गर्मीमा भनेर. र यो गर्मी छ, अझै पनि आज पनि अझै गर्मी हुन्छ भन्ने भनाइ छ. आज पनि छ, स्टिल गर्मी छ, होइन. र आज राति, आज बिहिबार राति मध्यरातसम्म हो यो एक्सट्रिम हिट अलर्ट जारी गरिएको, र एक्सट्रिम रेड अलर्ट, होइन, एक्सट्रिम रेड अलर्ट आज पनि छ, अझै आज रातिसम्म हो. यो चाहिँ एक्सटेन्ड भएको छ. हिजो त 9 बजीसम्म बेलुका भनेर भनेका थियौँ, तर आज अझै मध्यरातसम्म यो तन्किएको छ. किन भन्दा गर्मी हुन्छ, र आज यो विशेष गरिकन बर्मिङहाम, कार्डिफ, लन्डन, साउथहाम्प्टन को त्यो इलाका, यो भित्र चाहिँ एउटा सर्कल बनाउने हो भने चाहिँ त्यो भित्र, हजुर, यो सेन्ट्रल इङ्ल्यान्डमा यी स्थानहरूमा चाहिँ एकदम एक्सट्रिम रेड हिट अलर्ट छ. र अरू ठाउँमा पनि छ, अरू चाहिँ एम्बर वार्निङ छ. वेल्स र इङ्ल्यान्डको सबै दक्षिणी भूभागदेखि लिएर, इङ्ल्यान्डको दक्षिणी भूभागदेखि लिएर माथि म्यान्चेस्टरसम्मको इलाका सबै चाहिँ पक्का गर, यहाँ पनि गर्मी नै हुन्छ. एम्बर वार्निङ चाहिँ यहाँ जारी गरिएको छ, यो पनि आज रातिसम्म नै. र आज यो हिटले गर्दाखेरि चाहिँ स्कुलहरू कतिपय बन्द छन्, होइन, हस्पिटलहरूमा पनि एकदमै निकै प्रेसर परेको भन्ने पनि हामीले सुनिरहेका छौँ. कतिपय ट्राफिकहरू, क्युहरू पनि भए, M25 क्रास हुँदाखेरि एकदमै गाह्रो पनि भयो कतिपय मानिसहरूलाई, होइन. हिजो लन्डनमा मात्रै 8,000 इमर्जेन्सी कलहरू भए रे भन्ने सुने न्युजमा आइरहेको छ. एकै दिनमा हिजो मात्रै लन्डनमा 8,000 जति कलहरू गए, मानिसहरूले गरे इमर्जेन्सीमा. किन भन्दा यो हिटले गर्दाखेरि कतिलाई एकदमै साह्रो पर्यो, गाह्रो सास फेर्न पनि गाह्रो भयो कतिलाई, होइन. कतिलाई चाहिँ अब हिट, यो तातोले चाहिँ आफ्नो बिरामीलाई ट्रिगर पनि गर्यो, होइन. कति फेन्ट पनि भएछन् र बाटोमा पनि फेन्ट भएर बोलाइएको भन्ने कुराहरू पनि आएको छ, होइन. र यो यस्तो स्थिति छ, त्यसैले गर्दाखेरि यो हिट एक्जेसनबाट बच्नको लागि चाहिँ हामीले आफूलाई पक्का ध्यान दिनुपर्ने हुन्छ, शीतल बनाइराख्नुपर्ने हुन्छ. अब हाम्रो नर्मल टेम्परेचर भन्दा पनि तापक्रम, हाम्रो शरीरको नर्मल टेम्परेचर भन्दा पनि अब 32-33 भन्दा बढी नर्मल टेम्परेचर, अब 32 भन्दा माथि त अब हामीलाई ज्वरो आएको हुन्छ भने 33 माथि ज्वरो आउँछ, होइन. तर अब यहाँको तापक्रम नै हिजोको रेकर्ड हेर्दाखेरि 35.6 डिग्री सेल्सियस भयो, माफ गर्नुहोस्, 35 होइन, 36.1 डिग्री सेल्सियस हिजो गोस्पोर्ट ह्याम्सायरमा भयो यो रेकर्ड ब्रेकिङ तापक्रम. र यो जुन महिनाको अर्को एउटा रेकर्ड ब्रेकिङ तापक्रम भयो यो चाहिँ ह्याम्सायरको हिजोको तापक्रम. अब आज कति हुन्छ त्यो हेर्न बाँकी नै रहेको छ, होइन. त्यसैले आज एकदमै ध्यान दिएर यात्रा गर्नुहोला, पानी चाहिँ लिएर हिँड्न नभुल्नुहोला, होइन. र आफ्नो जर्नी हिँड्नुभन्दा अगाडि आफ्नो यात्राहरू चेक गर्नुहोला, कतै क्यान्सल भएको छ कि, कतै गाडीहरू चाहिँ जाममा परे, जाम भएको छ कि भन्ने कुरा पहिले हेर्न सकिन्छ आज भोलि. हल्का लाइट कपडाहरू लगाउने, होइन, अनि यो बाहिर हिँड्नु नै छ भने चाहिँ त्यो सानो पङ्खा, हातमा चाहिँ बोकेर हिँड्ने पङ्खा हुन्छ नि, हो त्यो पनि मजाले चार्ज गर्ने, होइन, अनि त्यसपछि त्यो बोकेर हिँड्ने. र गाडी पनि, गाडीको डिभाइसहरू पुरै चार्ज, अब चार्ज गर्नुपर्ने चिजहरू त्यहाँ लगेर चार्ज गर्ने, होइन, अनि गाडी पनि फुल चार्ज गर्नु पऱ्यो हिँड्नु भा हिँड्नुहुन्छ भने पनि. र दिउँसोको मध्य घाममा त नहिँड्दा नै ठिक छ, र अलिक साह्रो पऱ्यो भने अथवा आफूलाई गाह्रो भयो भने चाहिँ 999 कल गरिहाल्नुपर्छ, हजुर. र यो रेड एम्बर हि एक्सट्रिम हिट वार्निङ अघि भनिहालेँ कहाँ कहाँ छ भनेर, आज पनि त्यो छ स्टिल, होइन, इन प्लेसमा. अघि मैले एउटा सर्कल बताएको थिएँ नि, होइन, यो चाहिँ अक्सफोर्ड, लन्डन, बाथ, कार्डिफ, पोस्टमाथ, ब्राइटन भयो, साउथहाम्प्टन, माथि बर्मिङहामसम्म सबै यसो गोलो घेरा लगाउने हो, त्यहाँभित्र चाहिँ हिट, अझै एक्सट्रिम हिट रेड अलर्ट छँदैछ. अब आजको चाहिँ अलिक कस्तो नि फरक छ, आजको टेम्परेचर अलिकति
टेम्परेचर बिहानको समयमा अलिक मन्द हावा चलिरहेको छ हामी कहाँ चाहिँ, तर यो दक्षिण पश्चिमी हावा अहिले आइरहेको छ, यो दक्षिण पश्चिमी हावाले अलिकति शीतल चाहिँ बनाउँछ र यो साउथ वेस्टी हावा वेस्टर्ली हावाले चाहिँ शीतल आज बनाइरहेको भए पनि टेम्परेचर अझै पनि बढी नै रहन्छ। म्याक्सिमम् टेम्परेचर आज 37 डिग्री सेल्सियससम्म पुग्छ भन्ने भनाइ छ मौसमविदहरूको। कार्डिफतिर यो लन्डन वरपर अलिकति दक्षिणी भूभागतिर मध्य दक्षिणी भूभागमा कार्डिफमा 35 अनि बेलफास्टतिर 26 डिग्री सेल्सियस हुन सक्ने सम्भावना छ। स्कटल्यान्डमा 15 देखि 28 डिग्री सेल्सियस आजको मात्रै कुरा गर्ने हो भने र आज स्कटल्यान्डको उत्तरी इलाकामा पानी पनि पर्छ अनि अन्य ठाउँमा घाम लाग्छ, तर आज राति चाहिँ फेरि च्यानल आइल्यान्ड र दक्षिण पश्चिमी क्षेत्रमा इङ्ल्यान्डको दक्षिण पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्छ, हिट एन्ड मिस पानी त्यो ठाउँमा, र पानी यो पानी चाहिँ फैलिँदै इङ्ल्यान्डको मध्य भूभाग उत्तरी भूभाग हुँदै जान्छ र माथि स्कटल्यान्डसम्म मेघ गर्जनसहित पानी पर्छ। यो रातिको कुरा हो, भोलि बिहानसम्म नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा पानी परिरहेको हामी पाउँछौँ र पानी चाहिँ बादल लाग्ने पानी पर्ने कन्टिन्यू हुन्छ फ्राइडे भोलि शुक्रबार माथि स्कटल्यान्डतिर, तर इङ्ल्यान्ड वेल्समा चाहिँ पुरै फेरि घमाइलो हुन्छ। नर्दर्न आयरल्यान्डमा पनि तापक्रम चाहिँ लन्डनमा घटेर 34 डिग्री सेल्सियस हुन्छ भोलि शुक्रबार, र यता कार्डिफतिर हेर्ने हो भने 27, माथि बेलफास्टतिर हेर्ने हो भने 24, अनि ग्लास्गो एडिनबरोतिर पनि 24, त्यसमाथि अझै चिसो हुन्छ। र फ्राइडे पनि एम्बर वार्निङ चाहिँ कहाँ कहाँ छ भन्दा बर्मिङहाम, लन्डन, माथि ग्रिम्सबीसम्म छ एम्बर वार्निङ, क्याम्ब्रिज भयो, ब्राइटन भयो, होइन किङ्सलिन, शनिबार चाहिँ यो ठाउँमा छ फेरि इङ्ल्यान्डको पूर्वीय भेगतिर, इस्ट एङ्ग्लिया भयो, क्याम्ब्रिज सायर भयो, त्यतातिर चाहिँ एम्बर वार्निङ छ शनिबारको दिनमा पर्सि। र शनिबार अब पानी पर्छ ठाउँ ठाउँमा, तर सबै ठाउँमा चाहिँ होइन, इङ्ल्यान्डको पूर्वीय भेगमा अलिअलि पानी पर्छ, माथि नर्दर्न आयरल्यान्डतिर स्कटल्यान्डमा पानी पर्छ, अनि दिउँसो चाहिँ घमाइलो नै हुन्छ शनिबार, र स्याटरडे शनिबारको दिनमा चाहिँ तापक्रम घटेर 30 डिग्री सेल्सियस हुन्छ लन्डनमा, नर्वेस्टतिर हल एरियातिर, अरू ठाउँमा कार्डिफमा 27, माथि बेलफास्ट र ग्लास्गो एडिनबरोतिर 21 डिग्री सेल्सियस। यसरी तापक्रम बिस्तारै बिस्तारै घट्दै जान्छ आउने दिनहरूमा, र उत्तर पश्चिमी हावा अलिकति दक्षिणी भेग हुँदै दक्षिण पश्चिमी हावा बेलायतमा चल्छ, अलिअलि पानी पनि आउँछ सन्डेको दिनमा, र शीतल पनि हुन्छ निकै नै, घाम पनि लाग्छ लाग्नु चाहिँ, तर लन्डनमा 25 डिग्री सेल्सियसमा तापक्रम घट्छ यो आउने आइतबार चाहिँ, एकदम गुड न्युज यहाँहरूको लागि, सबैको लागि, र अरू ठाउँतिर त अझै शीतल भइसक्छ, योभन्दा चिसो भइसक्छ। सत्यराज आचार्य र मिलन नेवारले गाउनुभएको एउटा गीत छ, यो सानी राई राई भन्ने, यो गीत मैले सुरु गरेको छु, इन्जोय गर्नुहोस्।

0: Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFPS कुलकर्ण रेडियो हो।

बादल प्रसाईले गाउनु भएको यो गीत छोटो मिठो हामी अहिले सुनिरहेका थियौँ. बिहानको छ बजेर माफ गर्नुहोस् 7:26 गइसकेको छ. यो बेलामा समय नेपालमा दिउँसोको 12:11 गएछ. ब्रुनाई र हङकङतिर दिउँसोको 2:26 गएको छ. आजको वैदेशिक विनिमय दर के छ? सुन र चाँदीको मूल्य त ऊ तल घटे पुगेको रहेछ है, त्यसैले कति छ हेरौँ. आज विक्रम सम्बत 2083 असार महिनाको 11 हो. आज बिहिबारको दिन, तदनुसार 25 जुन 2026 दिन. आज निर्जला एकादशी व्रत अनि तुलसीको बीज रोप्ने दिन पनि हो. आजको वैदेशिक विनिमय दर पाउन्ड स्टर्लिङको हेर्दाखेरि पाउन्ड स्टर्लिङ एकको खरिद दर आज 198.94 छ र बिक्री दर 179.73. पाउन्ड स्टर्लिङ फेरि एकचोटि, एकको खरिद दर आज 198.94 र बिक्री दर 179.73 छ आजको यो रेट भने. अब सुन र चाँदीको मूल्य कति पुगेको छ भने, आज प्रति तोला सुनको मूल्य 278,300 रुपियाँ. बडो गजब भएको छ है, एकदमै जादु जस्तै. 278,300 रुपियाँ आज प्रति तोला सुनको मूल्य छ. चाँदी प्रति तोलाको पनि यही हिसाबले घटेको छ, 4,235 रुपियाँ. आज प्रति तोला चाँदीको मूल्य 4,235 रुपियाँ. हजुर, खरिद गर्न चाहनुहुनेको लागि अहिले चाहिँ चान्सेसहरू रहेका छन् भन्नु पर्यो घटिरहेको बेलामा. अब फेरि अर्को एउटा गीत सुन्नपर्छ. गीतहरू निकै नै छन् यहाँहरूको लागि, लोकभाकाहरू पनि छन् होइन, यहाँहरूले कति भन्नुभएका गीतहरू पनि छन्. अब अहिले चाहिँ यो गीत एउटा गोविन्द इम्सोङ अनि डेनी सुब्बाले गाउनु भएको यो गीत सुनौ आउनुहोस्, अनि यसपछि राशिफलतिर हामी लाग्छौँ.

गोविङ इम सोङ अनि डेनिस सुब्बाले गाउनु भएको गीत मन पराउनु भयो पक्कै पनि. अब एकछिनमा फेरि म यहाँहरूलाई नचाउँछु. हजुर, सुनको भावको त कुरा गऱ्यौँ हामीले, सुनको भाव बढेको कुरा पो गर्नुभएको छ हाम्रो यहाँ कलाकारहरूले. विष्णु सापकोटा, बसन्त थापा साथीहरू हुनुहुन्छ. एकछिनमा म सुनाउँछु त्यो गीत. अहिलेलाई भने राशिफलतिर एकछिन ध्यान दिउँ. बाई द वे, हाम्रो कृष्ण चामलिङ दाजु, हुन त यहाँहरू सबैको मेसेज, धेरैको मेसेज छ. हाम्रो कृष्ण चामलिङ दाजुले चाहिँ गीतकार दाजु हुनुहुन्छ. आशा बहिनी गुड मर्निङ भन्दै, हिजो सायद समय अभावले गर्दा होला मेरो मुक्तक त हावा खाएछ नि है भन्नुभएको छ कि. हावा खाएको छैन दाजु, यहीँ छ एकदमै. मैले पुरै डाउनलोड गरेर हजुरको 1, 2, 3, 4, 5, 6, 7 पिसलाई डाउनलोड गरिकन एउटै बनाएर यसलाई चाहिँ मैले बजाउनको लागि भनेर ठिक्क पारेर राखेको छु. सो सुन्दै गर्नु होला है. तपाईँको आवाजमा तपाईँले एकदमै सन्देशमूलक जुन मुक्तक हिजो भन्नुभएको छ त्यो रेकर्ड गरेर हामीलाई भोइस मेसेज पठाउनु भएको छ, त्यो म प्ले गर्छु एकछिनमा. ओके, अब राशिफल पहिले सुन्नु पर्यो. हामीले एज युजल यो बेलामा राशिफल सुन्ने गर्छौँ. हाम्रो पात्रबाट म राशिफल राखिरहेको हुन्छु र सबभन्दा पहिले चाहिँ मेष राशिबाट हामी सुरु गरौँ. एज युजल मेष राशिलाई आज नोकरी वा पेसामा सहकर्मीहरूबाट सहयोग पाइनेछ. धन वा धातु सङ्ग्रह गर्न सकिएला. जटिल काम बन्नाले नयाँ कामतर्फ उत्साह जाग्नेछ. वृष राशिको लागि आज सेवामूलक कार्यमा प्रगति हुनेछ. महत्वाकांक्षी योजनाहरू सम्पादन गर्नमा आज पिताको सल्लाह लिनु ठिक होला. रोजगारका नयाँ अवसरहरू मिल्नेछन्. कार्यक्षेत्रमा अरूको विश्वासमा कार्य अधुरो नछाड्नुहोला. मिथुन राशि, पारिवारिक समस्यालाई पनि प्राथमिकता दिनु ठिक होला. धर्मकर्मतर्फ रुचि बढ्नेछ. युवा वर्गहरूले प्रेम प्रसङ्गमा सुनेको कुरामा विश्वास नगर्नुहोला. कर्कट राशि, धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला. आर्थिक पक्ष बलियो रहनेछ. व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहला. सिंह राशि, आज कार्यक्षेत्रमा सहयोगीहरूको भने जस्तो सहयोग नमिल्ला. दाम्पत्य जीवनमा तालमेलको कमीले काममा अलि बाधा आउन सक्छ. घर परिवारमा अतिथिको आगमनले मन प्रसन्न पनि रहला. कन्या राशिको पालोमा आज कार्यक्षेत्रमा प्रारम्भ गरिएको काम सम्पादन गरेर मात्र अरू काममा हात हाल्नु ठिक होला. व्यापारिक योजनामा पिताको सहयोग मिल्नेछ र आज घरमा बुर्जुगहरूको स्वास्थ्यमा चाहिँ अलिकति ध्यान दिनुहोला. तुला राशिलाई आज कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्ने देखिन्छ. राजनीतिक क्षेत्रमा कामको चर्चा होला. अरूको लागि बुद्धि र धन खर्च गर्नुपर्ने स्थिति पनि आउन सक्छ आज र बाबाको स्वास्थ्यलाई लिएर अलिकति चिन्ता हुन सक्छ. वृश्चिक राशिको भने आज कार्यक्षेत्रमा प्रतिद्वन्दीहरू बढ्नेछन्। रोकिएको काम दोहोऱ्याएर गर्दा लाभ हुनेछ. कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला र सरकारी क्षेत्रमा सफलता मिल्नेछ. धनु राशि, आत्मबलमा वृद्धि हुनेछ. आर्थिक दृष्टिकोणले समय लाभदायक रहेको छ. साहित्य वा लेखन कलामा निखारता ल्याउन सक्नुहुनेछ. पारिवारिक सद्भावमा कमी पनि आउला. मकर राशि, विद्यार्थीवर्गले घुमेर मात्र समय व्यर्थ खर्च नगर्नुहोला. नोकरी वा पेसामा हतार गर्नबाट बस्नुहोस्. चिताएको काममा सफलता मिल्नेछ. कुम्भ राशि, प्रतियोगी परीक्षामा सफलता मिल्नेछ. उद्योग कारोबारमा नयाँ प्रविधिको अभावले कार्यक्षेत्रमा अवरोध आउन सक्छ. विद्यार्थीवर्गको पठन पाठनमा मन पनि लाग्ला. अन्तमा मीन राशि, कार्यक्षेत्रमा लोकप्रियतासँगै जनसम्पर्क पनि बढ्नेछ. शेयर बजारबाट लाभ प्राप्त होला. व्यापार व्यवसायमा कुनै पनि योजना बनाउँदा गम्भीर सोच विचार गर्नुहोला. राशिफल यहीसम्म आएर समाप्त भयो. अन्तमा मीन राशिको राशिफल पनि राखिसक्यौँ. अब गीत सुन्नुपर्छ एज
प्रमिस्ड हुन त सन्दर्भ अलिकति मिलेन, आज त सुनको भाउ घटेको छ तर गीतले चाहिँ सुनको भाउ बढेको कुरा गरिरहेको छ। हुन त तुलनात्मक रूपमा हेर्ने हो भने अब पहिलेदेखि अहिलेसम्म हेर्दै आउने हो भने यो निरन्तर बढिरहेकै हो र अब फेरि पनि भविष्यमा अझै पनि यो बढ्ने नै चान्स यसो हेर्न देख्न सकिन्छ यो पहिलेदेखि बढेको हिसाबले हेर्ने हो भने चाहिँ अहिले चाहिँ घटिरहेको छ। किन्न चाहनुहुनेको लागि एउटा सुनौलो अवसर पनि यो सृजना भएको छ। गीत सुनौ आउनुहोस्, विष्णु सापकोटा बसन्त थापा साथीहरूले गाउनु भएको

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: जीवनको ओखतीको कुरा गर्दै हुनुहुन्छ प्रवेश राई. उहाँको ओखतीको हुनुहुन्छ सुनिहाल्नुभयो. बिहानको समय अहिले 7:46 पनि गएको छ. यो समय अब प्रश्न एकचोटि राख्ने बेला पनि भएको छ. यो साताको लागि राखिएको प्रश्न, अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र उक्त देशले कति पटकसम्म फिफा वर्ल्ड कप उचालेको छ. अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र उक्त देशले कति पटकसम्म फिफा वर्ल्ड कप उचालेको छ. हजुर, त्यो देशले चाहिँ कति पटकसम्म अहिलेसम्म वर्ल्ड कप जितेको छ, बस यति नै हो. देशको नाम भन्नुहोस्, कति पटकसम्म त्यो देशले सबभन्दा धेरै यो कप जितेको छ, यति नै हो सिम्पल. आफ्नो साथी सङ्गीलाई, सबभन्दा बेस्ट फ्रेन्डलाई सोध्नुहोस् त, थाहा पाइहाल्नुहुन्छ. अब बेस्ट फ्रेन्ड केलाई बनाउनु भएको छ डिपेन्ड्स, होइन. हजुर, अलमोस्ट हामी सबैले अहिले संसारका सबै मानिसले बेस्ट फ्रेन्ड त त्यही नै चिजलाई बनाइरहेका छौँ, जुन चिज तपाईँले अहिले त्यहाँ सायद हातले थिच्दै हुनुहुन्छ. अब अगाडि बढ्नुपर्छ फेरि अर्को गीत. तर गीतभन्दा अगाडि एज प्रमिस हाम्रो कृष्ण चामलिङ दाजुको यहाँनिर एकदमै सन्देशमूलक मुक्तक छ. उहाँले अघि आज बिहानै, हिजो समय अभावले मेरो मुक्तक त हावा खाएछ नि है बहिनी भन्नुभएको थियो. हजुर, आज मैले यहाँ यतिखेर तपाईँको मुक्त एकदम सन्देशमूलक छ, राम्रो पनि छ, त्यसले राख्ने कोसिस गरेको छु. कृष्ण दाजु, यहाँलाई धेरै धेरै धन्यवाद छ है त.
1: गुड मर्निङ आशा बहिनी, अनि यति बेला बेबेस रेडी सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा पनि शुभ प्रभात. आज पनि फेरि सानो मुक्तक लिएर आएको छु, होइन यो कृष्ण दाईले कति मुक्तक मात्रै लिएर दिगदार लगाउँछ नभन्नु होला. मरि लानु के छ र, दुई दिन बाँचिन्जेल यसो रमाइलो गरौँ, होइन, हाँसौँ खेलौँ ठट्टा गरेरै मरौँ. मरेर लानु केही पनि छैन, गर्दाखेरि दिनको सुरुवात अलिकति रमाइलो साथ नै गरौँ भनेर चाहिँ मैले यो गर्ने गर्छु. मुक्तकबाट चाहिँ हरेक कुरोहरू प्रस्तुत गर्न सकिन्छ, तर म चाहिँ यसलाई बेसी चाहिँ यसो रमाइलो ठट्टा व्यङ्ग्यको रूपमा प्रस्तुत गर्छु. आज पनि हाम्रो जिन्दगी कुलतमा हामी फस्न सक्छौँ किन, तर त्यस्तै त हामी जन्मेको हुनौँ न, कुलतै लिएर चाहिँ बानी लिएर, तर पछि नै गर्छौँ हामीले त्यो बानीहरू सबै लिन्छौँ. गर्दाखेरि यसबाट मुक्त पनि पाउन सकिन्छ है भन्ने एउटा सन्देश उपाय मात्र हो. अन्त हामी सबै नै त्यस्तो त छौँ न, कसै कसै छौँ. ल, यही एउटा सन्देश रूप है त सुरु गरौँ. मुक्तक अफ द डे, किन होला हामी धुम्रपान मद्यपान गर्ने बानीसँग रमाउँछौँ, किन होला हामी धुम्रपान मद्यपान गर्ने बानीसँग रमाउँछौँ, निष्क्रिय अल्छी जीवनशैली हानीसँग रमाउँछौँ, निष्क्रिय अल्छी जीवन हानीसँग रमाउँछौँ. सबै रोगको जड असफल जिन्दगी नै खानपान रहेछ भने अब यसलाई त्यागी, सबै रोगको जड असफल जिन्दगी नै खानपान रहेछ भने अब यसलाई त्यागी, बाँकी जिन्दगी असल आहार विहार र अमृत जल पानीसँग रमाउँछौँ, बाँकी जिन्दगी असल आहार विहार र अमृत जल पानीसँग रमाउँछौँ. थाहा छ लागेको बानी त्याग्न साह्रो छ तर सकिँदो रहेछ साथी हो, थाहा छ लागेको बानी त्याग्न साह्रो छ तर सकिँदो रहेछ साथी हो, कुलत र कुविचारबाट मुक्ति पाउन गाह्रो छ तर सकिँदो रहेछ साथी हो, कुलत र कुविचारबाट मुक्ति पाउन गाह्रो छ तर सकिँदो रहेछ साथी हो. त्याग्ने सफलताको त्यो शक्ति मात्र कोसिस गर, त्याग्ने सफलताको त्यो शक्ति हो मात्र कोसिस गर त, खुसीको शिखर चुम्न धेरै टाढो छ तर सकिँदो रहेछ साथी हो, खुसीको शिखर चुम्न धेरै टाढो छ तर सकिँदो रहेछ साथी हो. जन्मिँदै असल र खराब बानी लिएर आएको त होइन हामीले, जन्मिँदै असल र खराब बानी लिएर आएको त होइन हामीले,

0: खानु मन लाग्छ, तर यी सबै चाहिँ हानिकारक छ स्वास्थ्यको लागि। तर अब यङमा त यी कुराहरू पचाउन सकिन्छ, अब बुढेसकाल लाग्दै गएपछि चाहिँ यो कुरा पचाउन गाह्रो पर्दो रहेछ। गर्दाखेरि यसलाई चाहिँ अबको बाँकी जीवनमा चाहिँ पहिलाभन्दा मिनिमाइज गर्नु पर्दो रहेछ, नत्र भने कोलेस्ट्रोल, सुगर, प्रेसर आदि इत्यादि रोगले सताउने रहेछ। मुटु बिग्रने, कलेजो बिग्रने, मृगौला बिग्रने। तर हामीले आहार विहारमा मात्रै अलिक डिसिप्लिनमा अनुशासनमा बस्यौँ भने यो चिजबाट धेरै मुक्त पाउन सकिने रहेछ, राहत पाउन सकिने रहेछ। यसलाई भन्नै पर्दा यो मेरो आफ्नै अनुभव पनि हो, र यी हामी सबैसँग यो एउटा बानी हुन्छ। यति कुरालाई त्याग्न सकियो भने चाहिँ धेरै राहत पाइँदो रहेछ, मैले पनि पाउँदैछु भनौँ न। गर्दा कोसिस चाहिँ गर्दैछु, तर साह्रो छ है, साह्रो चाहिँ, तर कोसिस गऱ्यो भने सकिँदो रहेछ भने। त्यही भनेर यी माथिका मेरा तिनतुके मुक्तको हरफहरूमा सन्देश अटाउन खोजेको छु। धन्यवाद सबैलाई, शुभ दिन। यो कृष्ण दाई धेरै सिरी जान्ने भयो भनेर चाहिँ नसोचिदिनु होला है। यसो मेरो एउटा मनोरञ्जन, रमाइलो गर्ने र दिनको सुरुवात रमाइलोसँग गर्ने र एउटा सन्देश रूपी मेरो मुक्तको है। धन्यवाद सबैमा, नमस्ते।
1: थ्याङ्क यू हाम्रो गीतकार कृष्ण सामलिङ दाजुलाई पनि।

सबिन राईले गाउनु भएको गीत जति सुन्दाखेरि पनि सुनु सुनु लाग्ने र कहिल्यै नगाइने गीत हो यो. यस्तै लाग्छ मलाई होइन, उहाँका गीतहरू यस्तै छन्, कालजयी गीतहरू र यस्तै अरू पनि गीतहरू छन् कालजयी. हाम्रो यो गीत अब बज्ने गीत पनि त्यस्तै मिठासपूर्ण रहेको छ, मन पराउनु हुनेछ पक्कै पनि. समाचारतिर हामी यो गीत सुन्दै सुन्दै लाग्ने बेला भएको छ अब, र अब समाचारको लागि धेरै समय छैन, 5 मिनट मात्रै बाँकी रहेको छ र यो समयमा यो एउटा गीत छ. यो गीत हजुर ओके, यो गीत गाउने कलाकार राजेश पायल राई अनि अन्जु पन्त हुनुहुन्छ, उहाँहरूले गाउनुभएको गीत म राख्छु र अगाडि बढ्नेछु. यहाँहरू धेरैको मैले मेसेज पाइरहेको छु, उत्तर पनि फटाफट पठाउँदै हुनुहुन्छ यहाँहरूले. मेसेजको लागि अग्रिम धन्यवाद पनि भन्न चाहन्छु. अहिले चाहिँ अब गीत अर्को एउटा गीत यहाँनिर मैले राखिरहेको छु र यहाँहरूले हिजो भन्नुभएका गीतहरूमा मैले एउटा चाहिँ कस्तो भने, मैले एउटा गीत चाहिँ एकदमै त्यो तल तल त मेसेजहरूमा चाहिँ पछाडिबाट एन्सर लेख्नुहुँदा एउटा गीत चाहिँ छुटेको रहेछ. एकछिनमा म त्यो पनि राख्ने कोसिस गर्छु होइन, तर यदि समय, तर आज हामी के गर्छौँ भने 8 बजेपछिको समयमा यहाँनिर आर्मी अपरेसनल सुटिङ कम्पिटिसन भएको थियो त्यहाँ गएको समयमा, र त्यो कम्पिटिसनमा यो कम्पिटिसन कसरी सम्पन्न भएको थियो भन्ने कुराहरू म आज गर्नेछु. कम्पिटिसनमा यो 1 RGR हजुर 1 RGR

का विनिङ टिमसँग दुईजनासँग आज कुराकानी हुन्छ. बाँकी फेरि अझै हाम्रो किङ्स मेडलिस्ट हुनुहुन्छ मिलन भाइ, उहाँको कुरा म बोलिराख्नेछु. आजलाई चाहिँ क्याप्टन सोजित गौचन अनि यस्तै W2 धन प्रसाद घले उहाँसँगको कुराकानी हुन्छ. सुटिङ कम्पिटिसनमा उहाँहरू जानुभएको र उहाँहरूको टिमले चाहिँ 1RZR हजुर ओभरअल च्याम्पियन उहाँहरू हुनुभयो होइन, र टप 7 टप 28देखि लिएर किङ्स मेडल पनि लिएर आउनुभएको उहाँहरूले यो कम्पिटिसनबाट, र यो कुराकानी म उहाँहरूसँग गर्नेछु 8 बजेपछिको समयमा. र अरू पनि प्रसङ्गहरू छन्, कोसिस गर्छु कति अटाउन सक्छु. गीत पनि अटाउनै पर्यो, अहिलेलाई सुनौ यो गीत जो मैले सुरु गरिसकेको छु.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: भक्तपुरमा बर्ड फ्लू पुष्टि भएको छ। चाँगुनारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण 2, 8 र 9 पालिएका 38,795 कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमित श्रेष्ठले जानकारी दिनुभयो। बर्ड फ्लू रोगका कारण सूर्य विनायक 1, 4 र 8 9,378 कुखुरा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो। रासोपाले महाधिवेशनबाट नफर्किन प्रतिनिधिहरूलाई आग्रह गरिएको बताएको छ। हिजो सकिनुपर्ने महाधिवेशनमा अन्तिम दिनसम्म पनि मतदान हुन नसकेको भन्दै प्रतिनिधि फर्किन थालेपछि सो आग्रह गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ।
4: 41,000 प्रतिनिधि अब त्यसमा केही उद्घाटन सत्र पश्चात वा केही आजसम्म घट्नुभएको हुनसक्छ, तर हाम्रो पूर्ण प्रयास र हामीले प्रदेशगत नेतृत्वहरूलाई अनुरोध गरिराखेका छौँ, जिल्ला तहसम्मको नेतृत्वहरूलाई र भेटे जतिलाई नजानुहोस् है, बस्नुहोस् है, अलि यो मेहनत गरिदिनुहोस्, अलि कन्सिडर गरिदिनुहोस्।
3: महाधिवेशन ढिला हुनुको कारण बुझिएको उहाँको भनाइ छ।
4: हामीले स्वीकारोक्ति 7 रिभ्यूहरू गरिराखेका छौँ, काम ढिलो भएको छ, तर काम नगरी चाहिँ कोही पनि बसेको छैन। काम नगरेको कारणले ढिलो भएको होइन, केही प्रक्रिया नपुगेको कारणले, नजानेको कारणले, व्यवस्थापकीय अनुभवको कमीको कारणले मात्र ढिलो भएको, इन्टेन्सनले ढिलो भएको होइन भन्ने हामीले बुझ्दियौँ।
3: रासोपाले 900 केन्द्रीय सदस्य निर्वाचित गरेपछि पदाधिकारी चयन हुने बताएको छ। 384 उम्मेद्वार रहेकामा 3,800 बढी मतदाता सूचीकृत गरिएको छ। विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर पदमार्गको सिनुवासम्म बिजुली विस्तार गरिएको छ। स्थानीय पर्यटन व्यवसायले भने बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण पुर्याउन माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
5: घान्द्रुकसम्म पुगेको बिजुली लाइन यस वर्ष 50 किमी विस्तार गरेपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रा सहज हुनेछ। वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका हुन्। हाल सिनुवासम्म पुगेको बिजुली बेस क्याम्पसम्म नै विस्तार गर्नुपर्ने स्थानीय होटल व्यवसायी हिमबहादुर गुरुङ बताउनुहुन्छ।
6: बम्बु अब दोभान हिमालय देउराली एबिसी एमबिसी अब छ नि ठाउँ त, अब खै जतिसम्म लानु पायो भने अब अलिकति जाडो समयमा अब हिजो छिटो अब को आवश्यक अब थियो। अब
5: विशेष गरी छोमरङ भन्दा माथिल्लो क्षेत्रमा विद्युत पोल र ट्रान्सफर्मर हेलिकप्टर मार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीव श्री रम्तेलले घान्द्रुक बस पार्कबाट झिनु र छोमरङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी प्रवाह सुरु भइसकेको बताउनु भयो।
7: बजेट निकालेर त्यो अन्नपूर्ण बेस क्याम्पको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन चाहिँ पुर्याउने भनेर चाहिँ हामीलाई चाहिँ भन्नुभएको थियो। त्यो 79 सालमा चाहिँ हामीले बिएनके कन्स्ट्रक्सन भन्ने चाहिँ एउटा ठेकेदार छ, उसले चाहिँ पारेको लगभग 2,25,00,000 लेबर कस्ट भएको टेन्डर चाहिँ।
3: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जम्सुम सडकमा 12 घण्टापछि यातायात सेवा सञ्चालन भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 महभीरमा गाडीमाथि ढुङ्गा खसेर चापिँदा कोरला नाकाबाट विद्युतै गाडी चलाएर पोखरातर्फ आउँदै गरेका वीरगञ्जका सोहेल मियाको मृत्यु भएको हो। सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरसनले सवारी आवत जावत नियमित भएको जानकारी दिनुभयो। विस्फोटक पदार्थको प्रयोग गरेर फराकिलो बनाउने काम भइरहेको सडकमा गुडिरहेको अवस्थामा ढुङ्गा खसेर अड्याएको गाडीभित्र एक्लिरहेका मिया च्यापिनु भएको थियो। सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल पेनी ल्याएका मियालाई चिकित्सकले राति मृत घोषणा गरेका प्रहरी इन्सपेक्टर सागर तिमर सिन्हाले बताउनु भयो। यस वर्ष मध्य प्रदेशमा आँप उत्पादन घटेको छ।
8: यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि
2: विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैंचा व्यवस्थापन तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,500।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. बिहानको 8 बजेको समाचार हामीले सुनिसकेका छौँ अनि त्यसपछि सिडी विजय अधिकारी साथीहरूले गाउनुभएको गीत पनि सुनिसक्यौँ. अब चाहिँ आजको पत्र पत्रिकाका हेडलाइनहरू सुन्नेछौँ अनि यसपछि भने गीत हुनेछन्. गीतपछि आज कुराकानी सुन्न सक्नुहुन्छ यहाँहरूले. यहाँ हालसालै भएको यो अपरेसनल सुटिङ कम्पिटिसन, आर्मी अपरेसन अपरेसनल सुटिङ कम्पिटिसनका विजयी टिम 1RZR भएको थियो, भयो भनौँ यो सालको लागि. र यही टिमलाई लिड गर्नुहुने टिम क्याप्टन हुनुहुन्छ सोजित, क्याप्टन सोजित गौचन. यस्तै गरिकन फेरि टिम 2IC हुनुहुन्छ उहाँको, उहाँ धेरैचोटि सुटिङ गरिसक्नु भएको र क्विन्स मेडल पनि पाइसक्नु भएको W2 धन प्रसाद घले, उहाँसँग हामी कुराकानी गर्दैछौँ. अनि यस्तै गरिकन किङ्स मेडलिस्ट हाम्रो मिलन भाइ हुनुहुन्छ, उहाँसँग पनि मैले कुराकानी गरेको छु, जुन कुराकानी भोलि बिहानको समयमा यहाँहरूले सुन्न सक्नुहुनेछ. र अरू पनि छन् थुप्रै कुराहरू, म नेक्स्ट विक सुनाउँदै जानेछु. अहिलेलाई चाहिँ अब आजको पत्र पत्रिकाका हेडलाइन तहरूतर्फ एकैछिन ध्यान दिउँ. धेरै प्रकारका हेडलाइनहरू रहेका छन् अहिले पत्र पत्रिकामा र यसमा आजको यो भेनेजुएलाको तस्विर हामी देख्न सक्छौँ. अर्थक्वेक अर्थात् त्यहाँ भूकम्प गएको कारणले गर्दाखेरि धेरै घरहरू भत्किएको, विशेष गरिकन पुराना बिल्डिङहरू, अनि मानिसहरू को मृत्यु पनि भएको. 32 मानिसहरू भेनेजुएलाको यो अर्थक्वेक अर्थात् भूकम्पले गर्दाखेरि मृत्यु भएका छन्. 32 मृत्यु भएको समाचार आएको छ, होइन, ब्याक टु ब्याक अर्थक्वेक. र यो ब्याक टु ब्याक चाहिँ कस्तो भने, सबभन्दा फर्स्ट चाहिँ 7.2 म्याग्निट्युडको आयो, होइन, र त्यसपछि सेकेन्ड फेरि 1 मिनटभन्दा कममै फेरि सेकेन्ड वेभ आयो, त्योभन्दा पनि ठुलो आयो, 7.5. सो यसले गर्दाखेरि धेरै मानिसहरूलाई इन्जर गराएको छ, 700+ मानिसहरू घाइते भएका छन् र 32 मृत्यु भइसकेका छन्. अरू पनि अब घरहरू भत्किएका, अरू पनि के छ कस्तो छ स्थिति, होइन, त्यो अझै पनि आउँदैछन् यो खबरहरू. र यो यसको लागि योभन्दा अगाडि नै, यो आउनुभन्दा अगाडि नै चाहिँ यसमा मानिसहरू चाहिँ अहिले यो भूकम्प आउँदैछ भनेर US जियोलोजिकल सर्वेले चाहिँ रेड अलर्ट जारी गरेको थियो. झन्डै 10,000 मानिसहरूसम्म घाइते हुन सक्छन् भनेर यसले भनेको पनि थियो. सो यो खबर छ अर्को. र अर्को चाहिँ अब फुटबलको खबर छँदै नै छ, वर्ल्ड कप फुटबल. फुटबलमा हिजो स्कटल्यान्ड र ब्राजिलको खेल हेर्नुभयो, स्कटल्यान्डको 0-0 रह्यो स्कोर गोल, अनि ब्राजिलले 3-0 हजुर 0-0 चाहिँ जितेको हो. र यो फुटबलको गेम त छँदैछ, अब यसमा फेरि अब विम्बल्डन टेनिस खेल पनि भइरहेको छ. यो हिटमा एकदम एक्सट्रिम गर्मी, लन्डनमा चाहिँ गर्मी हुने बेलामा फेरि यो टेनिस पनि, अब यसलाई पनि यो गेम पनि अगाडि जान्छ, होइन, फुटबल उतातिर भइरहे जस्तै यतातिर अब विम्बल्डन छ. आजको टेम्परेचरले यसलाई के कतिको असर गर्छ त्यो हेर्न अब बाँकी नै छ, होइन. तर पनि यो एकजना व्यक्तिको तस्विर चाहिँ आज हामी देख्छौँ कि यो कोर्टलाई चाहिँ विशेष गरिकन यो टेनिस कोर्टलाई एकदमै हरियो राख्नको लागि र त्यसलाई टेक केयर गर्ने एकजना व्यक्ति हुनुहुन्छ निल. उहाँ 57 हुनुहुन्छ, होइन, 57 पुगिसक्नु भएको छ, 30 भयो उहाँले चाहिँ कोर्टलाई लुक आफ्टर गर्नुभएको. र त्यहाँको त्यो घाँसहरूलाई उहाँले चाहिँ हरियो बनाएर राख्नेदेखि लिएर अरू थुप्रै काम जिम्मेवारी उहाँको हुन्छ. र त्यहाँको टेम्परेचरले चाहिँ कोर्टलाई के कसरी असर गर्छ भन्ने कुराहरू उहाँहरूले धेरै ध्यान दिनुहुन्छ. बन्द गर्ने त्यो रुफलाई, छानालाई बन्द गरेर हुन्छ कि एयर कन्डिसन लगाएर हुन्छ, त्यसलाई चाहिँ टेम्परेचर घटाएर त्यो घाँसहरूलाई चाहिँ ग्रासहरूलाई हरियो बनाइराख्ने, होइन, 2 दिनमा पानी हालेर हो यसरी टेक केयर गर्नुपर्ने हुँदो रहेछ. र टेनिस विम्बल्डनको लागि यसरी त्यहाँ केयर हुँदैछ भन्ने कुरा पनि आएको छ. र यो घाँसकै पानीकै कुरा गर्नु पर्दाखेरि एयर कन्डिसन, एक्चुली एयर कन्डिसनको कुरा गर्नुपर्दाखेरि अहिले सरकारले यहाँ चाहिँ नेट जिरोलाई ध्यान दिँदै एउटा प्लानिङ गर्दैछ र यो प्लानिङमा एयर कन्डिसन पर्छ. अहिले होम ओनरहरूलाई घरमा जो जसले एयर कन्डिसन राख्नु भएको छ प्राइभेट प्रपर्टीहरूमा, यसमा चाहिँ अब एउटा क्लाइमेट ल आउँदैछ कि यहाँ बेलायतमा. काउन्सिलहरूले, कतिपय अफिसरहरूले, काउन्सिलका अफिसरहरूले चाहिँ यो प्लानिङ गर्दैछन् र कतिपय
काउन्सिलहरूले चाहिँ त्यहाँका बासिन्दाहरूलाई एयर कन्डिसन हटाउनको लागि भनेर भनेको पनि रहेछ. यो एयर कन्डिसन किन हटाउन लगाउने त भन्दाखेरि यो कार्बन डाइअक्साइड यसले चाहिँ बढी फाल्छ अरे वातावरणमा. र यो नेट जिरोलाई ध्यान दिएर नै बिल्डिङ रेगुलेसनहरू अब यहाँ बेलायतमा यस्तो हुने भनेर छलफल गरिँदैछ. यो एयर कन्डिसनले चाहिँ एकदमै धेरै एनर्जी खर्च गर्दो रहेछ, त्यसैले गर्दाखेरि घर घरमा प्राइभेट घरमा चाहिँ बरु नेचुरल तरिकाले चाहिँ चिसो बनाउने घरलाई बनाउने कोसिस गर्ने, यो गर्मीमा एयर कन्डिसनरहरूलाई चाहिँ प्रयोग नगर्ने भन्ने कुरा छ. तर यो चाहिँ प्लानिङको विषय अझै पनि आउँदै नै छ. बरु झ्याल ढोकाहरू बाल्कनी ढोकाहरू खोलेर होइन नेचुरल तरिकाले चाहिँ चिसो गराउन दिने भन्ने कुराहरू छन्। यो प्रसङ्ग छ आज पत्र पत्रिकामा. र यस्तै गरिकन अब एन्डी बर्नम जो नयाँ प्रधानमन्त्री हुने कुरा उहाँको अस्तिदेखि नै चर्चामा छ, र उहाँ प्रधानमन्त्री भइसकेपछि चाहिँ ट्रेजरी अर्थात् अर्थमन्त्री कसलाई बनाउने भन्ने कुरामा फेरि यहाँनिर यतातिर अर्कोतिर छलफल पनि भइरहेको छ. अहिलेका अर्थमन्त्रीलाई चाहिँ उहाँले हटाउनु हुने कुरा पहिलेदेखि भएको, र अहिले चाहिँ फेरि अर्को इनर्जी सेक्रेटरी हुनुहुन्छ एड मिलिमेन्ट, उहाँ र अरूको पनि नाम आइरहँदाखेरि उहाँले भन्नुभएको कुरा चाहिँ अगाडि के आएको छ भन्दाखेरि एन्डी बर्मन हजुर उहाँले भन्नुभएको चाहिँ के छ भने उहाँले पहिले यो टोनी ब्लेयर ब्राउन स्टाइलको स्प्लिट अर्थात् कन्फ्लिक्ट चाहिँ उहाँले ल्याउन चाहनुहुन्न अरे हजुर. उहाँ चाहिँ पहिलेका पूर्व प्रधानमन्त्रीहरू सर टोनी ब्लेयर अनि गोर्डन ब्राउन दुवैजना हुँदाखेरि नै एज अ जुनियर मिनिस्टर उहाँले सेवा पुर्याइसक्नु भएको छ, र त्यतिखेर चाहिँ एकदमै कन्फ्लिक्ट भएको थियो अरे कि दुईजनाको इकोनोमिक प्रायोरिटी नै एकदमै फरक भएको कारणले गर्दाखेरि दुईजना बिच एकदमै विवाद भएको थियो र त्यसले गर्दाखेरि अप्ठ्यारोमा पारेको थियो भन्ने कुरा उहाँले गर्नुभएको छ. यस्तो विवाद नआओस् भन्ने हिसाबले चाहिँ उहाँले अर्थमन्त्रीको छनौट गर्नुहुनेछ आगामी दिनमा भन्ने कुरा अगाडि आएको छ हजुर. र यस्तै अब उहाँलाई क्याम्पेनरहरूले पेन्सनरहरूले भनौँ न क्याम्पेनरहरूले एन्डी बर्ननलाई चाहिँ यो एकदमै अहिले जुन ट्रिपल लक छ पेन्सनमा त्यो पेन्सनहरूलाई त्यो ट्रिपल लकलाई हटाएर हामीलाई मद्दत गर्नको लागि सहयोग गर्नुहोस् भनेर उहाँ पेन्सनरहरू जो क्याम्पेन गरिरहेका छन् पेन्सनको लागि होइन ट्रिपल लकको लागि सो यो भनेर उनीहरूले पनि उनीहरूले अब हुनेवाला प्रधानमन्त्रीलाई जानकारी पनि गराइरहेका रहेछन् हजुर. यस्तै प्रसङ्गहरूमा अहिले चाहिँ फेरि हालसालै हामीले एनएचएसको कुरामा नटिङ्गहम युनिभर्सिटी हस्पिटल एनएचएस ट्रस्टको कुरा पनि आइरहेको छ. यहाँको यो रिपोर्टमा चाहिँ रिभ्यू हेर्दाखेरि महिला जसले चाहिँ बच्चाहरू जन्म दिए हस्पिटलमा होइन उनीहरूको बच्चाहरूको कतिपय बच्चाहरूको हेल्थ चेकराईको कारणले गर्दाखेरि यो रिपोर्टले चाहिँ भनेको होइन अलिकति बढी चाप परेको कारणले गर्दाखेरि त्यहाँनिर कतिपय टक्सिक अनि बुलिङ इन्भाइरोमेन्ट पनि भएको र त्यहाँ अलिकति कठोर निर्दयी भावनाहरू पनि व्यक्त गरिएको बेबीको सेफ्टीलाई लिएर मद आमाहरूलाई होइन भर्खरै जन्मिएका बच्चाहरू र आमाहरू प्रतिको व्यवहारको कारणले गर्दाखेरि पनि त्यहाँनिरको रिपोर्ट राम्रो आएको छैन, बच्चाहरू पनि मृत्यु भएको कति होइन. सो यो रिपोर्ट राम्रो आएको छैन, त्यही रिपोर्टको पनि प्रसङ्ग आज पत्र पत्रिकामा आएका छन् हजुर. यस्तै यस्तै खबरहरू आजको छन्. अब यति नै गरौँ अनि अगाडि बढौँ, गीत सुन्नुपर्छ. यो गीत छोटो गीत अहिले राखेँ मैले, छिरिङ घले अनि मानस घलेले गाउनुभएको छ यो गीत हर आइज भन्ने. यो गीत सुनाउ आउनुहोस् अङ्ग्रेजीमा उहाँहरूले गाउँदै हुनुहुन्छ. गीतपछि अर्को गीत पनि छ, त्यसपछि हामी आजको कुराकानीतर्फ लाग्नेछौँ.

0: सकेका छौ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियोमा आज हाम्रा विशेष पाहुनाहरू आउनु भएको छ वानरजीआरबाट र उहाँहरू यहाँ चाहिँ सिधै परेड ग्राउन्डबाट आउनु भएको छ. आज उहाँहरूको लागि विशेष कार्यक्रम थियो र त्यो विशेष कार्यक्रम चाहिँ उहाँहरूलाई बधाई दिने कार्यक्रम. हालसालै डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन भएको थियो. होल आर्मी मेजर माइनर युनिट सबैबाट त्यहाँ आउनु भएको थियो र यसै कम्पिटिसनमा जो हरेक वर्ष हुने गर्छ यो कम्पिटिसनमा वानरजीआर नै टप ओभरअल युनिट च्याम्पियन भयो र च्याम्पियन मात्रै होइन वानरजीआरले किङ्स मेडल लगायत अन्य थुप्रै उहाँहरूले प्राप्त गर्नुभएका अचिभमेन्टहरूको नै हामी आज चर्चा गर्न लागिरहेका छौँ. बीएफबीएसमा उहाँहरूलाई प्रत्यक्ष निम्त्याएर तिनजना आउनु भएको छ. हुन त अरू पनि जानुभएको थियो तर आज चाहिँ स्टुडियोमा क्याप्टन सुजित गौचन ट्रेनिङ अफिसर बटालियन हेडक्वार्टरबाट अनि यस्तै गरिकन W2 धनप्रसाद घले सपोर्ट कम्पनीबाट यस्तै गरिकन किङ्स मेडलिस्ट ल्यान्स कोपरल मिलन बुरुजापुन सपोर्ट कम्पनी स्नाइपर प्लाटिनबाट आउनु भएको छ. सबभन्दा पहिले म हाम्रो क्याप्टन सुजित गौचन ज्यूसँग कुरा गर्न चाहन्छु. यहाँलाई बीएफबीएसमा निम्त्याउँछु. उहाँले चाहिँ आफ्नो सुटिङ टिमलाई चाहिँ लिड गरेर लानुभयो मेसको म्यानेजमेन्टदेखि लिएर अब उहाँ नै टिम क्याप्टन हुनुहुन्छ र उहाँलाई म बीएफबीएसमा निम्त्याउँछु. सबभन्दा पहिले सुजित भाइ नमस्ते, तपाईँलाई एकदम धेरै बधाई छ.
1: नमस्ते दिदी, थ्याङ्क यू फर ह्याभिङ अस.
0: हजुर, तपाईँहरू पनि आइदिनु भयो यसको लागि धेरै धन्यवाद. र पक्का एकदमै राम्रो गरे वानरजीआरले, पुरै स्वरपटार लग्यो भन्दा पनि हुन्छ होइन यो हाम्रो सरल भाषामा भन्दाखेरि. र ओभरअल युनिट च्याम्पियन भएर यहाँहरू आउनुभयो र यहाँहरूको लागि बधाई कार्यक्रम वानरजीआर होल युनिटले नै गरेको थियो परेड ग्राउन्डमा र त्यसपछि चाहिँ हामी सिधै यहाँ स्टुडियोमा आएका छौँ र यहाँहरूले एकदमै राम्रो गर्नुभयो. यो ओभरअल च्याम्पियन हुनुको पछाडि यहाँहरूको हात छ, कसरी यस्तो हुन गयो सबै म कुरा गर्नेछु. तर सबभन्दा पहिले चाहिँ क्याप्टन सुजित गौचनज्यूलाई चाहिँ यो डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन के हो र यो कसरी गरिँदो रहेछ भनेर सोध्न चाहन्छु.
1: डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन चाहिँ पहिला चाहिँ आर्मी अपरेसनल सुटिङ कम्पिटिसन भनेर चिनिन्थ्यो. अहिले चाहिँ डिफेन्स भएको कारणले गर्दाखेरि चाहिँ 3 सर्भिसेस बेसिकली आर्मी नेभी र आरएएफ जसले पनि कम्पिट गर्न पाउँछ त्यस कारणले चाहिँ अहिले चाहिँ डिफेन्स ओभरअल इन जेनरल चाहिँ भएको हो. यसमा चाहिँ यो डेफोस्क भन्छ सर्ट टर्ममा, डेफोस्क 2026 चाहिँ हाम्रो अहिले यो भएको करेन्ट कम्पिटिसनमा चाहिँ ओन्ली आर्मीको मात्र पार्टिसिपेसन थियो, आरएएफ र नेभी चाहिँ टिम चाहिँ हामीले चाहिँ देखेन. अनि अहिले यो डेफोस्कमा चाहिँ अल इन अल 32 टिम्स रेगुलर टिम्स थियो अनि करेन्टली आई थिङ्क 12 or 14 चाहिँ रिजर्भको टिम पनि हुँदैछ कम्पिटिसन.
0: हजुर, 32 युनिट आएको थियो भनेर भन्नुभयो होइन यहाँले रेगुलर अघि. यहाँहरूको चाहिँ यति धेरै युनिटहरू यहाँ आउँछन्, यो कम्पिटिसन चाहिँ यसपालि लिड अनि हाइटमा भएको थियो जहाँ हामी जान पाएनौँ यहाँहरूको कभर गर्नको लागि, कसरी भएको थियो भनिदिनुहोस् न.
1: नर्मली यो कम्पिटिसन चाहिँ एनुअली हुन्छ. पहिला यो हुने ठाउँ चाहिँ बिजले थियो. बिजलेमा चाहिँ अहिले सोल्जर्स एकाडेमीले चाहिँ त्यो त्यो ट्रेनिङ स्टेज चलाउने भएको कारणले गर्दाखेरि प्रायोरिटी उनीहरूलाई गएको छ. त्यस कारणले चाहिँ डिफेन्सले चाहिँ अर्को अल्टरनेटिभ लोकेसन हेर्दाखेरि चाहिँ लिड एन्ड हायतको रेन्जेस चाहिँ अलिकति कम्प्याटेबल अनि रेलेभेन्ट देखेर चाहिँ अहिले चाहिँ यो साल चाहिँ फर्स्ट ट्रायल हो, फ्युचरमा पनि यही नै हुन्छ होला भन्ने एसेसमेन्ट भएको छ. अनि अहिलेको यो करेन्ट कम्पिटिसनमा चाहिँ एउटा फिमेल टिम पनि थियो भन्न मलाई मलाई थियो एउटा हजुर 32 चाहिँ एउटा फिमेल टिम पनि एन्ट्री भएको थियो.
0: हजुर, अब यति धेरै टिम त्यहाँ जानुभयो होइन यसपालि, तपाईँहरूले राम्रो पनि गरेर आउनुभयो. आफ्नो टिम चाहिँ कसरी छान्नु भयो, कसरी सेलेक्सन भयो?
1: म चाहिँ अब टिम क्याप्टन परेँ तर म भन्दा पनि बढी अब एसएमई नलेज अनि यसमा एक्सपिरियन्स भएको चाहिँ मेरो 2IC W2 धन हो अनि अरू ओल्ड फायरर्सहरू पनि थियो जसले चाहिँ मलाई चाहिँ गाइडेन्स अनि उनीहरूको इनपुट डिसिजनले चाहिँ पक्का हामीले चाहिँ राम्रो टिम चाहिँ सेलेक्ट गर्न पुग्यो हामी. अहिले धनले मोर त्यसमा चाहिँ इलाबोरेट गर्छ होला तर इन जेनरल भन्दाखेरि चाहिँ हाम्रो सेलेक्सन चाहिँ जनवरीबाट सुरु भएको थियो. टिम कम्पोजिसन चाहिँ कस्तो हुन्छ भने तपाईँको चाहिँ 4 नयाँ फायरर हुनैपर्छ, 4 ओल्ड फायरर हुनै पर्यो अनि त्यसमा चाहिँ एउटा चाहिँ अफिसर चाहिँ हुनैपर्छ त्यसमा है. त्यो चाहिँ टिम कम्पोजिसन हो, गर्दाखेरि टोटल चाहिँ 8 चाहिँ टिम हुन्छ. अनि हामीले चाहिँ सेलेक्सन चाहिँ जनवरीमा सुरु गर्यो. जनवरीमा सुरु गर्दाखेरि चाहिँ सबै कम्पनीबाट चाहिँ नयाँ अनि पुरानो फायरर्सहरू कोही कोही छ भने पठाउनुहोस् भनेर चाहिँ त्यो अनुसार पठायो. मेम्बर चाहिँ थुप्रै आयो, झन्डै रफली 30 अराउन्ड न्यू फायरर्सहरू चाहिँ पक्का के अरे आउनुभयो सेलेक्सनको लागि. त्यहाँबाट चाहिँ हामीले चाहिँ टोटल चाहिँ 16 चाहिँ हामीले चाहिँ छान्यो त्यहाँबाट चाहिँ. अनि जनवरीबाट 16 मेम्बर छानेपछि चाहिँ हामी चाहिँ केनिया चाहिँ हाम्रो ठुलो एक्सर्साइज थियो बाल ग्रुपको, गर्दाखेरि हामी चाहिँ बाल ग्रुप एक्सर्साइज गर्नु लागि गयौँ. हामी चाहिँ यो सुटिङ टिम 16 चाहिँ मिड मार्चतिर चाहिँ हाम्रो केन्याको एक्सर्साइज चाहिँ अल द वे एप्रिलको फर्स्ट विकसम्म थियो, तर हाम्रो चाहिँ यता सुटिङ टिमलाई चाहिँ अलिकति इन्भेस्टमेन्ट अलिकति टाइम अनि स्पेस दिएको कारणले गर्दाखेरि चाहिँ विच इज बेसिकली हाम्रो सिओ साहब अनि जिएम साहबहरूले चाहिँ दे बिलिभ इन अस, उनीहरूले चाहिँ हामीलाई चाहिँ स्पेस एन्ड टाइम एलोकेट गरेर चाहिँ हामी चाहिँ अलिक अगाडि नै 16 चाहिँ फर्क्यौँ युके.
0: हजुर,
1: युके फर्केपछि चाहिँ अनि हामीले चाहिँ ट्रेनिङ सुरु गरेको हो.
0: अब 16 8 चाहिँ कसरी हजुर आइपुग्नु भयो?
1: अनि त्यो फेरि हामीले त्यो ट्रेनिङ चाहिँ फेरि कन्टिन्यू गऱ्यौँ. कन्टिन्यू गर्दाखेरि चाहिँ यो डेफर्स्क आउनुभन्दा अगाडि फेरि हाम्रो डिभ अपरेसन सुटिङ कम्पिटिसन पनि थियो, गर्दाखेरि चाहिँ हामीले चाहिँ मिड मेमा चाहिँ डिभ कम्पिटिसन हामीले चाहिँ एटेन्ड गऱ्यौँ. त्योभन्दा अगाडि चाहिँ हामीले चाहिँ रफली हाम्रो टिम चाहिँ 11 झऱ्यौँ हामीले सेलेक्ट गरेर, अझ फर्दर फिल्ट्रेसन गरेर चाहिँ टप 11 चाहिँ हामीले चाहिँ ओभरअल टिम चाहिँ हामीले चाहिँ सेलेक्ट गऱ्यौँ. त्यसमा चाहिँ 1 चाहिँ अब अलिकति एडमिनिस्ट्रेसन अनि जी फोर सपोर्ट जस्तो गरेर चाहिँ पक्का पक्कीमा चाहिँ 10 चाहिँ हामीले चाहिँ टिम एन्ट्री गर्न पाउँथ्यो एभ्री कम्पिटिसनमा. गर्दाखेरि चाहिँ हाम्रो चाहिँ 10 चाहिँ लास्टमा चाहिँ 10 झरेको हामी, तर 8 मात्रै हानेको थियो, 2 चाहिँ स्पेयर जस्ट इन केस अब कोही के भयो भयो भने स्पेयर चाहिँ 2 चाहिँ राखेको.
0: हजुर, अब यो टिमलाई लगेर जानुभयो र ओभरअल च्याम्पियनको अवार्ड त्यो लिएर आउनुभयो, साथसाथै किङ्स मेडल पनि तपाईँकै टिमले होइन लगायत अरू अब टप 100 28-25 टप 5 छँदैछन्, फर्स्ट सेकेन्ड थर्ड पनि यहीँ वनआरजिआरकै आउनु भएको रहेछ. म अहिले धनभाइसँग अझै डिटेलमा कुरा गर्छु, तर यहाँले चाहिँ अब जुन टिम लगेर जानुभयो त्यो टिमलाई जिताउनको लागि त पक्कै प्रयास गर्नुभयो नि त होइन, के आवश्यक पर्दो रहेछ आफ्नो टिमलाई यसरी चाहिँ यो पोजिसनमा ल्याउनको लागि पुर्याउनको लागि के गर्नुभयो यहाँहरूले?
1: आई थिङ्क हाम्रो टिम चाहिँ 6th इन अ रो हामीले चाहिँ यो टाइटल हासिल गर्न सक्सेसफुल भयो हामी, त्यो चाहिँ त्यत्तिकै चाहिँ आउँदैन. डेफिनेटली हाम्रो चाहिँ यहाँ लट अफ टाइम एफर्ट अनि पक्का केटाहरूको टिमको हार्डवर्क चाहिँ पक्का गएको छ. फर्चुनेटली हामी चाहिँ द हार्डवर्क पेड अफ गर्दाखेरि हामी पक्का खुसी छौँ. मेरो एक्सपिरियन्स अनुसार चाहिँ म चाहिँ फर्स्ट टाइम नयाँ फायर हो यो वर्ष, तर मैले चाहिँ थ्रु आउट यो फ्रम द सेलेक्सनदेखि लिएर ट्रेनिङदेखि लिएर पक्का एक्चुअल कम्पिटिसनको एक्जिक्युसन सबै मैले देख्दाखेरि चाहिँ मैले होल त्यो जर्नी देखेँ मैले. अनि मैले चाहिँ के भन्छु भने मेरो सेसनमा चाहिँ सुटिङ चाहिँ जस्ट अब स्किल्सले मात्रै चाहिँ जित्दैन जस्तो लाग्यो मलाई, किनभने स्किल सबैजना इन्डियन गोर्खाली सबै प्रायःसो ट्रेनिङ गरेपछि सबैजना प्रायःसो अलमोस्ट सिमिलर लेभल नै आउँछ. तर अब कोही चाहिँ एकदम राम्रो सट हुने भएको कारणले गर्दाखेरि अब जस्तै हाम्रो यहाँ ल्यान्डस्कोपर मिलन जस्तो अब टप सट चाहिँ सिक्यो गर्छ भने चाहिँ नर्मली इन जेनरल चाहिँ सबै प्रायः जस्तो चाहिँ लेभल चाहिँ झन् झन् एउटै एउटै हुन्छ, मार्जिनल डिफ्रेन्स देखिन्छ. तर मलाई चाहिँ अरू 3 कुरा पनि यसमा चाहिँ एकदम इम्पोर्टेन्ट लाग्यो. त्यसमा चाहिँ ड्राइभ, मान्छेको चाहिँ मोटिभेसन केले चाहिँ ड्राइभ गर्छ, त आई थिङ्क त्यो एकदम जरुरी छ. अब म सुटिङ मात्रै हान्छु मात्रै भनेर अब त्यो मान्छेको गोल के हो त्यो चाहिँ सबैले बुझ्नु जरुरी छ. अनि आई थिङ्क हाम्रो टिमले मजाले बुझ्यो वाट इज द गोल अनि केले चाहिँ ड्राइभ, त्यो ड्राइभिङ फ्याक्टर चाहिँ हामीले चाहिँ बुझेर चाहिँ हामी आई थिङ्क हामीले चाहिँ त्यही अनुसार चाहिँ काम गर्यो. अर्को सेकेन्ड कुरा चाहिँ म्यानेजमेन्ट पनि एकदम एकदम की छ. अनि त्यसमा चाहिँ अहिले चाहिँ अहिलेको कुरा हेऱ्यो भने चाहिँ एम्युनेसनको प्रब्लम एकदम आर्मीमा चाहिँ धेरै छ, यो एम्युनेसनको इस्यु होइन. अनि तपाईँको ट्रेनिङ एरिया यो रेन्ज स्टेटहरू पाउनको लागि तपाईँले चाहिँ अगाडि बिट गऱ्यो भने मैले पाउनुहुन्छ न त पाउनुहुन्न, गर्दाखेरि चाहिँ त्यो साइडमा म्यानेजमेन्टदेखि लिएर अब तपाईँलाई टिमलाई चाहिँ कसरी चाहिँ म्यानेज गर्नुहुन्छ, उनीहरूको जी फोरदेखि लिएर उनीहरूको एडमिनिस्ट्रेसन सबै पनि एकदम इम्पोर्टेन्ट फ्याक्टर हो, जसले गर्दाखेरि टिमलाई चाहिँ स्मुथली चाहिँ उनीहरूले चाहिँ ट्रेनिङमा फोकस गर्न पाउँछ. अनि यो हाम्रो म्यानेजमेन्टको कुरा गर्दाखेरि चाहिँ धन हाम्रो मेरो ट्वाइसी उसले चाहिँ पक्का मजाले पहिले नै यसो प्रिएम गरेर चाहिँ हाम्रो यो बुकिङ अफ द रेन्जेसहरू धेरै अगाडिदेखि नै बिट गर्नुभयो उहाँले, किनकि उसलाई थाहा छ यो फिल्डमा ऊ धेरैचोटि हिँडेको. गर्दाखेरि उसले चाहिँ आई वाज लक्की इनफ टु हेभ मेरो ट्वाइसी चाहिँ पक्का एक्सपिरियन्स ट्वाइसी चाहिँ मैले पाएर चाहिँ हाम्रो टिमले चाहिँ ओभरअल बेनिफिट चाहिँ ल्यायो. साथै हाम्रो क्युएम डिपार्टमेन्टबाट चाहिँ एम्युनेसनको एकदम प्रब्लम थियो, मेरो नम्बरै हुनुहुन्छ त्यहाँ अहिले सुरज वालिङ भन्ने आर्क्यू, उहाँले चाहिँ पक्का सपोर्ट गरेर चाहिँ एम्युनेसन चाहिँ हामीलाई चाहिँ सिक्योर चाहिँ उहाँले गर्नुभयो. गर्दाखेरि चाहिँ त्यो म म्यानेजमेन्टमा नै म त्यो भन्छु है, गर्दा पक्का जरुरी छ. अनि अनि अर्को लास्ट चाहिँ लक पनि जरुरी छ है. लक चाहिँ कुन आधारमा भन्दाखेरि चाहिँ अब तपाईँको जुन दिन अब कम्पिटिसनको दिनमा हान्दाखेरि अब वेदरले तपाईँलाई फेभर गर्नु पऱ्यो होइन. अब वेदरले विन्डी छैन पानी परेको छैन भने तपाईँको चाहिँ अलिक राम्रो वेदर छ भने गोली तपाईँले राम्रो हान्न सक्नुहुन्छ. भन्दैमा चाहिँ अब त्यो वेस्ट वेदर कन्डिसनमा नि गोली हान्न त सक्नुपर्छ, ट्रेनिङ त्यही अनुसार गर्नुपर्छ, तर त्यो पनि हुनु पऱ्यो. अब तपाईँको गोली हान्दा हान्दा तपाईँको वेपन अब्स्ट्रक्सन भयो होइन, तपाईँको टाइम अनुसार एक्सपोज रहेको हुन्छ, तपाईँले त्यो टाइमभित्र हान्न सक्नु भएन भने पोइन्ट गयो. गर्दाखेरि सो मैले स्किल्स मात्र होइन तपाईँको लागि मेरो अनुसार चाहिँ मैले यो मेरो एक्सपिरियन्स चाहिँ ड्राइभ म्यानेजमेन्ट अनि लक पनि पक्का जरुरी छ. अनि आई थिङ्क ओभरअल हाम्रो टिमले चाहिँ एकदम राम्रो गर्नु कारण नै यो 4 कुराले चाहिँ कम्पोनेन्ट्सले चाहिँ फुलफिल गर्यो, हामीले फुलफिल थियो टिम.
2: अनि त्यही अनुसारले चाहिँ आई थिङ्क हामीले जित्यो.
0: हजुर, यहाँ हुनुहुन्छ क्याप्टन सोजित गौचन, ट्रेनिङ अफिसर हुनुहुन्छ बटालियन हेडक्वार्टर 1RGR र उहाँले चाहिँ यसपालि यो साल 2026 सालको डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनमा आफ्नो टिमलाई लिएर जानुभएको थियो 1RGRको तर्फबाट. र अहिले ओभरअल युनिट च्याम्पियन भएर उहाँहरू फर्किसक्नु भएको छ. एकपटक फेरि पनि यहाँलाई, यहाँको टिमलाई बधाई भन्न चाहन्छु र अब छुट्टिन चाहन्छु. यहाँको अरू अरू कमिटमेन्टहरू पनि छन् आजको दिनमा, होइन, त्यसले गर्दाखेरि यहाँसँग चाहिँ छुट्टिन चाहन्छु. हाम्रो अन्य भाइहरूसँग कुराकानी गर्नेछु म बाँकी कुराहरू. सुजित भाइ, यहाँलाई एकदमै धेरै धन्यवाद. थ्याङ्क यू.
2: थ्याङ्क यू भेरी मच. थ्याङ्क यू.

0: BFBS गोरखा रेडियो
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: बिएफबिएस गोर्खा रेडियोमा आज हामी कुराकानी गर्दैछौँ हालसालै सम्पन्न भएको डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनको बारेमा। वान आरजिआरका सुटिङ कम्पिटिसनमा सहभागी भएर आउनुभएका मेम्बरहरूसँग र उहाँहरूले आफ्नो आफ्नो मेडल ल्याउनु भएको छ। ओभरअल युनिट च्याम्पियन पनि वान आरजिआर भइसकेको छ र यसै सम्बन्धी हामी कुराकानी गर्न लागिरहेका छौँ। टिम टु आइसी W2 धन प्रसाद घले जो सपोर्ट कम्पनीबाट हुनुहुन्छ उहाँलाई बिएफ बेसमा निम्त्याउन चाहन्छु। धन भाइ नमस्ते।
3: नमस्ते दिदी।
2: लु तपाईँलाई पनि अनि तपाईँको टिमलाई एकदमै धेरै धेरै बधाई छ।
3: धेरै धेरै धन्यवाद दिदी।
2: धन भाइको परिचय दिनुपर्दाखेरि हुन त पहिले पहिले पनि सुन्नु भएको होला, यहाँहरूले पहिल्यै नै क्विन्स मेडल पाइसक्नु भएको यस्तै सुटिङ कम्पिटिसनमा र धेरैचोटि भाग लिनु भएको। यहाँले नै भन्नुभए अनुसार 11 चोटि चाहिँ यो कम्पिटिसनमा 2009 सालदेखि यता भाग लिइसक्नु भएको छ।
3: हजुर दिदी।
2: हजुर, एकदमै अनुभवी व्यक्ति हुनुहुन्छ यो सुटिङको लागि चाहिँ। हजुर धन प्रसाद घलेज्यू, उहाँ त फेरि टिचर पनि हुनुहुन्छ सुटिङ कम्पिटिसनको लागि र तपाईँको धेरै वर्षको अनुभव छ अनि त्यसपछि तपाईँले अब भाइहरूलाई पनि सिकाउनुहुन्छ भन्ने सुने। वान एट अ टाइम हामी कुरा गर्दै जाउँ है।
3: अवश्य दिदी, अवश्य।
2: हजुर धन भाइ, सुटिङ कम्पिटिसनमा तपाईँ धेरै चोटि गइसक्नु भयो, 11 चोटि 2009 सालदेखि कन्टिन्यू जानुभयो कि कसरी जानुभयो भाइ? 11 चोटि त्यहाँनिर कसरी तपाईँ सहभागी हुन सक्नुभयो, पाउनुभयो, अथवा तपाईँ आफै त्यहाँ जान्छु भनेर जानुभएको हो कि पल्टनले पठाएको हो?
3: म जब पल्टन आएँ 2008 अक्टोबरमा अनि 2009 चाहिँ सुटिङ टिमलाई रिप्रेजेन्ट गर्नको लागि सेलेक्सन भएको थियो। हाम्रो पनि एज इज द प्रोसिजर जस्तै सेलेक्सनमा चाहिँ म चाहिँ टिममा पर्न चाहिँ सफल भएँ 2009। अनि त्यो बेला चाहिँ हाम्रो गुरुहरू चाहिँ सार्जन भक्त शेरचन, त्यो बेला सार्जन अहिले चाहिँ मेजर भक्त शेरचन साहब हुनुहुन्थ्यो। अनि म सेलेक्ट भएर आएपछि चाहिँ त्यहाँदेखि चाहिँ सायद मेरो स्किल्स, मेरो डेडिकेसनले गर्दाखेरि नै अहिलेसम्म युनिटलाई रिप्रेजेन्ट गरेर गोली हानिरहेको छु दिदी।
2: र हरेक वर्ष युनिटले तपाईँ यहाँ हुँदाखेरि त तपाईँले नै खोज्छ होइन पक्कै पनि?
3: हजुर, म लास्ट 2 इयर्स चाहिँ म उता वर्मिस्टरमा यहाँ गएको थिएँ, त्यहाँ पनि मैले त्यहाँको टिमलाई लिड गरेर ल्याएको थिएँ।
2: हजुर, यहाँको टिमलाई पनि लिड गर्नुभयो यसपालि पनि होइन, अब क्याप्टन सुजित गौचनज्यूको अन्डरमा टिम टु आइसी यहाँले सबै कुरो गर्नुभयो। टिम सेलेक्सनमा पनि तपाईँको हात र टिमलाई पनि अब सिकाउने, उनीहरूलाई ट्रेनिङ गराउनेदेखि लिएर अघि नै भन्नुभएको थियो बिटको लागि समेत तपाईँले होइन सुटिङको लागि त्यो सब गर्नुभयो। र अब आफ्नो टिमलाई चाहिँ तयार कसरी गर्नुभयो?
3: यो टिमलाई तयार कसरी पार्ने भन्ने चाहिँ त्यो सुरुमा सेलेक्सन प्रोसेस अघि साबले नै भन्नुभएको थियो। अब सुरुमा 30 जति हाम्रो पल्ट कम्पनीबाट मान्छे बोलाएर सेलेक्सन गरेको थियौँ। सेलेक्सनको लागि चाहिँ मलाई सहयोग गर्ने चाहिँ मेरो निशल भाइ कोपल निशल, लास्ट 3 किङ्स मेडलिस्ट, उसले चाहिँ एकदम हेल्प गरेको थियो आरसिओ गरिदिएर। म यही बेला यही मार्फत बिएबिएस मार्फत निशललाई पनि थ्याङ्क यू भन्न चाहन्छु त्यसको लागि। सो वन सेलेक्सन भइसकेपछि हामी केन्या गयो, केन्या गएर आएपछि चाहिँ हाम्रो फेरि स्टिल लास्टमा हान्ने चाहिँ 8 हो, तर सेलेक्सन प्रोसेस एट द सेम टाइम ट्रेनिङ पनि गऱ्यो। अनि टिमलाई चाहिँ मेरो फर्स्ट क्वेसन चाहिँ जब त्यो 30 आउँदा चाहिँ मेरो फर्स्ट क्वेसन चाहिँ फर द लास्ट 11 इयर्स मेरो जब मैले जुन लिड गर्न थालिसकेपछि चाहिँ मेरो फर्स्ट क्वेसन चाहिँ के हुन्थ्यो भने भोलिन्टियरली आएको कि भोलिन्टोरली आएको, मेरो फर्स्ट क्वेसन चाहिँ केटाहरू चाहिँ त्यो हुन्थ्यो। यदि भोलिन्टोरली आउने चाहिँ त्यो चाहिँ मेन्टली चाहिँ अलिक प्रिपेयर भएको हुँदैन, म चाहिँ पल्टनलाई के गर्नुपर्छ, आई एम द एम्बेसेडर अफ दिस बटालियन भन्ने चाहिँ एउटा फिल हुँदैन भनेर चाहिँ मेरो फर्स्ट क्वेसन त्यो हुन्थ्यो मेरो जहिले। तर सबै भाइको एन्सर चाहिँ भोलिन्टियर नै थियो एन्ड सो अन। त्यही अनुसारको रिजल्ट पनि हामीले लास्ट 6 इयर्स 2019 चाहिँ कन्टिन्युस युनिट च्याम्पियनसिप अहिलेसम्म सायद त्यो जस्तो पनि लाग्छ एउटा पल्टनको लागि केही गर्नुपर्छ के अरे रिप्रेजेन्ट गरेर राम्रो गर्नुपर्छ पल्टनको लागि भनेर त्यो मेन्टालिटी लिने एउटा भयो जस्तो लाग्छ मलाई। तयारमा चाहिँ अब ट्रेनिङ कसरी गर्ने भने चाहिँ प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट भनेर चाहिँ त्यो चाहिँ हाम्रो चाहिँ डेफिनेसन चाहिँ अलिक डिफ्रेन्ट छ सुटिङ टिममा चाहिँ। बेस्ट प्र्याक्टिस एन्ड स्पेसिफिक प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट सुटिङमा चाहिँ एभ्री रेन्जमा कुन चाहिँ रेन्जमा अन द डेमा हान्छ त्यही रेन्जमा गएर हामीले ट्रेनिङ गर्छौँ अनि कुन चाहिँ प्र्याक्टिस हान्छ अनि त्यही प्र्याक्टिसमा चाहिँ हामीले प्र्याक्टिस गर्छौँ, न कि अर्को रेन्जमा गएर चाहिँ प्र्याक्टिस गरेर अनि कम्पिटिसनमा चाहिँ अर्को रेन्जमा गएर हान्ने चाहिँ हामीले चाहिँ गर्दैनौँ। अनि सुरुमा मेरो रेन्ज बुकिङ पनि कम्पिटिसनमा जुन रेन्ज हान्छ त्यही रेन्ज मैले बुक गर्छु, हाम्रो प्रिन्सिपल चाहिँ त्यो छ। अनि मेरो काम चाहिँ एज अ टुआइसी एज अ टिम लिड जस्तै केटाहरूलाई चाहिँ डिसिप्लिनमा राख्ने। अघि साहबले चारवटा कुरा भन्नुभयो, यसमा चाहिँ म एउटा डिसिप्लिन पनि थप्न चाहन्छु। डिसिप्लिन चाहिँ कतिखेर सुत्ने, के खाने, अनि ब्रेक टाइममा चाहिँ सुटिङको फोकस गर्ने कि यता सोसियल मिडियातिर हेर्ने कि त्यस्तै खाले, त्यो मैले चाहिँ टाइम टाइममा चाहिँ रिमाइन्ड चाहिँ गरेर हुन्छु डिसिप्लिनमा बस्नुपर्छ भनेर। त्यो पनि मलाई चाहिँ एकदम इम्पोर्टेन्ट पार्ट जस्तो लाग्छ।
2: हजुर, खाना चाहिँ त्यो दिनको कस्तो हुन्छ?
3: खाना भन्दा नि जस्तै बेलुका चाहिँ हामीले अलि स्पाइसी फुडहरू चाहिँ अलिक अभोइड नै गर्न खोज्छौँ। भोलिपल्ट अब गएर रेन्ज हान्दै जाने बेला अब अल ओभर सर्टेन टोइलेट आइदियो भने चाहिँ उस हुन्छ। अघिल्लोको डिनरहरू चाहिँ अलिक नर्मल एकदमै सफ्ट डिनर खानु पर्यो, स्पाइसी त्यो छटपट छटपट खाने त्यस्तो अलिक हुन्छ।
2: हजुर, अब धेरै कुराले असर गर्छ नि त होइन यो तपाईँहरूको यो कम्पिटिसनमा त। अब सुटिङको लागि तपाईँले भाइहरूलाई ट्रेनिङ पनि गराउनुहुन्छ होइन, तयार पनि गराउनु भयो, यसरी कसरी तयार हुने भनेर पनि अलिकति त भनिदिनु भयो। तर अब सुटिङ स्किल डेभलप गर्नको लागि भाइहरूमा जुन सुटिङ क्षमता छ त्योलाई त्यो स्किललाई चाहिँ अझै निखार्नको लागि चाहिँ के गर्नुभयो?
3: सुटिङ स्किल्सलाई साफ बनाउनको लागि चाहिँ सुरुमा भाइहरूलाई हामीले चाहिँ आफ्नै ओन पोजिसन कम्फर्टेबल कस्तो कम्फर्टेबल हुन्छ भनेर चाहिँ प्र्याक्टिस गर्न लगाउँछौँ अनि उनीहरूले त्यसमै आफ्नै ओन कम्फर्टेबल पोजिसनमा हानेर राम्रो लाग्यो भने चाहिँ वी विल लेट देम टु द्याट। अनि त्यसमा अलि स्कोर राम्रो आएन भने चाहिँ अब हामीले यत्रो एक्सपिरियन्स अहिलेसम्मको एक्सपिरियन्समा चाहिँ कुन कुन पोजिसनले चाहिँ एडप्ट गरेर हान्दाखेरि चाहिँ स्कोर राम्रो आउँछ भन्ने कुरा चाहिँ हामीलाई भाइलाई चाहिँ वान बाई वानमा चाहिँ पर्सन टु पर्सन चाहिँ सिकाउँछौँ हामीले चाहिँ। अनि प्र्याक्टिसमा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ ओल्ड फायरर पहिल्यै ओल्ड फायरर भनेको चाहिँ पहिल्यै आर्मी हन्ड्रेड अन्डर आर्मी भइसकेको मान्छे, उनीहरूले चाहिँ एकजनालाई ठ्याक्कै फलो गर्छन् नयाँ फायरलाई चाहिँ अनि उसको एभ्री पोजिसन कसरी हान्छ, उसले ट्रिगर कसरी अपरेट गर्छ, ब्रिदिङ कसरी लिन्छ, सबै हामीले अब्जर्भ गरेर चाहिँ सिकाउँछ नि।
2: हजुर, ब्रिदिङको कुरा आइहाल्यो, त्यो हान्ने बेलामा सुट गर्ने बेलामा त्यो ब्रिदिङलाई कसरी कन्ट्रोल गर्नुहुन्छ?
3: सुट गर्ने बेलामा चाहिँ यो प्र्याक्टिसको चाहिँ आलिएपछि अब मिलनलाई उसलाई अलिक थाहा छ, डिटेल पनि उसलाई पनि थाहा छ। अलिकति मजाले बसेर सुतेर मात्रै हान्ने चाहिँ हुँदैन, कुदेर हान्ने अनि डिफ्रेन्ट डिफ्रेन्ट कम्पार्ट पोजिसनमा हान्ने हुन्छ। ब्रिदिङ चाहिँ अलि लङ पज अनि लङ सास तान्ने अनि पजको बेलामा बल्ल हान्ने, त्यो चाहिँ नर्मल एउटा मार्क्समेनसिप प्रिन्सिपल जस्तै हो। अनि सुटिङको चाहिँ अलिक कर चाहिँ डिटर्मिनेसन चाहिँ हुनुपर्छ ब्रिदिङमा पनि।
2: अब त्यहाँनिर विभिन्न तरिकाले तपाईँले

0: चाहिँ 2022 हाम्रो एराको चाहिँ लास्ट क्विन्स मेडलिस्ट नै भन्नु पर्ला.
1: हजुर, त्यस पछाडि त किङ्स मेडल सुरु भयो होइन. रानी एलिजाबेथको निधन हुनुभन्दा अगाडि तपाईँले चाहिँ त्यो सालको हजुर मेडल जित्नु भएको रहेछ र अब लक्की हुनुभयो. र त्यतिखेर त फेरि होल आर्मी मात्र होइन, नेभी अनि अरू एयरफोर्स सबै आउँथ्यो नि त होइन. होल आर्मीबाटै आउँथ्यो, यसपालि दुइटा आएन भनेर भन्नुभयो अघि नै होइन हाम्रो सजित भाइले. र त्यतिखेरको त त्यो त एकदमै धेरै टफ कम्पिटिसन थियो होला धेरै आउँदाखेरि है.
0: हजुर, 400+ मान्छे थियो त्यो बेला.
1: वाउ, त्यतिखेर 400 भन्दा बढी मान्छे थियो भने अहिले चाहिँ 32 युनिटबाट कतिजना जति थियो त भाइ?
0: अहिले चाहिँ टोटल फायरर्स चाहिँ 224 थियो.
1: हजुर,
0: 32 युनिटमा चाहिँ अघि साहबले भन्नुभयो 32 युनिट क्यालकुलेसन गर्दाखेरि चाहिँ इन्क्लुडिङ इन्टरनेसनल टिम गरेर 32 भएको चाहिँ.
1: सुटिङको लागि चाहिँ तपाईँ अब धेरै वर्षको एक्सपिरियन्स भयो होइन, त्यो दिनको मौसमले पनि असर गर्छ भन्नुहुन्छ, त्यसको लागि पनि तयार गर्नुहुन्छ होला होइन पक्कै पनि? कसरी तयार गर्नुहुन्छ त्यसको लागि?
0: मौसमको चाहिँ अब थाहा हुँदैन कस्तो मौसम हुन्छ भनेर, तर रेन्जको डिफ्रेन्समा चाहिँ हामी पहिला चाहिँ उता पर्ट ब्राइटमा हान्थ्यौँ रेन्जहरू चाहिँ, त्यता चाहिँ अलिक विन्डी अलिक कम हुन्थ्यो, तर यसपालि चाहिँ यहाँ हाइथ्रो लिडमा चाहिँ हावाले चाहिँ एकदमै असर पार्यो मान्छेलाई. मेरो फर्स्ट एसेसमेन्ट नै ओभरअल एक्रस द बोर्ड सबैजनाको स्कोर चाहिँ डाउन हुन्छ, लोवर आउँछ जस्तो लाग्थ्यो. त्यही भयो सबैको. लास्ट इयरसम्म चाहिँ 100th नम्बर मान्छेको चाहिँ 73% एचिभ हुन्थ्यो भने ओभरअल स्कोरको 73%. यसपालि चाहिँ अबाउट 61% 100th नम्बर मान्छेको चाहिँ, द्याट मिन्स स्कोरिङ स्ट्यान्डर्ड चाहिँ डाउन भयो विन्डको चाहिँ. अनि हामीले मौसमको कुरा गर्दा चाहिँ यसपालि चाहिँ धेरै किसिमको मौसम चाहिँ हामीले हाम्रो टिमले चाहिँ एक्सपिरियन्स गर्यो. पानी पर्ने बेला पनि हाने, अझै अन्त टिममा पानी पऱ्यो भने के गर्ने भनेर हामीले पानी पर्ने बेला पनि रोकेनौँ हामीले. एकदमै 42 MPSसम्मको हावा चल्यो थियो त्यो मौसममा हाने, किन अन्डर डेमा त्यो त्यस्तो हावा चल्यो भने के गर्ने भनेर चाहिँ त्यसमा नै हाने. जस्ट एभ्री मौसममा चाहिँ हामीले हाने, जस्तै पानी पर्दाखेरि चाहिँ एकछिन रोक्ने त्यस्तो गरेन.
1: त्यही भएर तपाईँको टिम चाहिँ एकदम वेदर प्रुफ भएर जानु भएको थियो है, र यति राम्रो गर्नुभयो. अब टिममा तपाईँहरू 1RGR अन्तमा सेलेक्सन हुनुभएको 10 8 चाहिँ पक्का फिल्डमा त्यो सुटिङ गर्नुभयो र 2 स्पेयर पनि. यो 10 चाहिँ को को हुनुहुन्थ्यो, उहाँहरूको नाम पनि सुनौँ न है.
0: हजुर, त्यही अवश्य यो 10 चाहिँ टिम कम्पोजिसनमा चाहिँ खास 8 हो, तर लास्टसम्म चाहिँ इनकेस कसैको अब इमर्जेन्सी परिहाल्यो भने वर्स्ट केसमा चाहिँ लागि भनेर चाहिँ हामी 2 चाहिँ स्पेयर राखेको थियौँ. एउटा चाहिँ अलरेडी ओल्ड फायरर अनि अर्को चाहिँ नयाँ फायर न्यू फायरर. हामी टिम कम्पोजिसनमा चाहिँ सोधित साप म भइहाल्यो, मिलन भाइ, विक्रम राई भाइ, प्रिन्स पुन भाइ, अनि निरोज तामाङ भाइ, सोनु गुरुङ भाइ, खिल भाइ, त्यो चाहिँ पक्का 8 भयो. अनि स्पेयरमा चाहिँ पवल मगर भाइ अनि अर्को चाहिँ सागर छेत्री भन्ने भाइ, हामी 10 चाहिँ.
1: अब यो मेडलहरूको कुरा गर्न चाहन्छु जुन तपाईँहरूले जुन पाउनुहुन्छ नि.
0: हजुर,
1: तपाईँले क्विन्स मेडल पाउनु भएको छ, अरू यो टप 100 लिएर टप 20 टप 5 सबै पढ्नुहुन्छ, 1RGR त 1, 2, 3 सबै लगेको भनेर सुनेको थिएँ होइन. यो मेडलहरूको बारेमा अलिकति भनिदिनुहोस् न.
0: मेडलको बारेमा चाहिँ फर्स्ट टप सर्टले चाहिँ अब किङ्सको मेडल, त्यो चाहिँ सेरेमोनियल ड्रेसमा नि लाउनु पाउँछ, त्यो मेडल पाउने भयो. अनि अर्को चाहिँ एउटा टप 3 चाहिँ स्पेसिफिक मेडल दिन्छ, अनि गोल्ड सिल्भर अनि ब्रन्जमा. 4 पछाडि 100 चाहिँ न्यू ओल्ड फायरर छ भने चाहिँ एउटा त्यो इयरको एउटा बार मात्रै दिन्छ, कुन चाहिँ इयर 2026 भनेर. अनि नयाँ फायरर छ भने चाहिँ एउटा आर्मी 100 एउटा ब्याज दिन्छ मेडल.
1: त्यहाँ भाग लिने जतिलाई सबैलाई.
0: हजुर,
1: यो टप 100 अनि टप 28 टप 5 चाहिँ
0: टप 4 100 नम्बरले पाउने आइदर ब्याज ओ 100 मेडल त्यति हो.
1: हजुर, तपाईँहरूले चाहिँ सबै पाउनुभयो.
0: हजुर हजुर,
1: टप 100 पनि पाउनुभयो, टप 28 अनि टप 25 त तपाईँहरू नै आउनुभयो. तपाईँ चाहिँ 1RGR टप 2 पढ्नुभयो नि.
0: हजुर, ओभरअल 2 म चाहिँ
1: ओभरअल 2 पढ्नुभयो. ओभरअल फर्स्टमा हाम्रो मिलन भाइ पढ्नुभयो, अनि थर्डमा को हुनुहुन्थ्यो?
0: थर्डमा चाहिँ हाम्रो ए कम्पनीबाट विक्रम राई भाई.
1: हजुर, कन्टिन्यू यहाँहरूले नै लिनुभएको.
0: हजुर, 3 टप 3 नै हामी टप, इनफ्याक्ट टप 5 चाहिँ वान फ्रम 1RGR.
1: ए
0: 1, 2, 3, 4, 5 चाहिँ सबै 1RGR. 6 हाम्रो 2RGR भाइ आयो, अनि 7 फेरि 1RGR.
1: वाउ, हजुर, लगभग सबै पो ल्याउनु भएको छ त है. टप 5 तपाईँहरू आउनु भएको छ, त्यसैले नै तपाईँहरूको लागि एकदमै यहाँ सेलिब्रेसन पनि थियो अघि होइन, बधाई दिने कार्यक्रम. यहाँ हुनुहुन्छ WTO धन प्रसाद घले सपोर्ट कम्पनीबाट. उहाँ डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनमा आफ्नो 1RGR टिमलाई लगेर जानुभएको र उहाँ चाहिँ आफ्नो टिमको टिम 2IC हुनुहुन्छ र उहाँको नै अनुभव हामी अहिले सुनिरहेका छौँ. र अब चाहिँ धनभाइसँग बिदा लिनु पर्ला. धनभाइ, थ्याङ्क यू. तपाईँले सबै कुरा मेन्सन गरिदिइसक्नु भएको छ होइन, तर पनि केही छुट्याएको मैले जुन सोध्न कतै बिर्सिएको जस्तो होइन, तपाईँले भन्नुपर्ने यो थियो मैले भन्नेको जस्तो केही छन् भने भनिदिनु होला.
0: फर्स्ट अफ अल दिदी थ्याङ्क यू, मेरो एक्सपिरियन्स यो सेयर गर्नु पाउँदा चाहिँ एकदमै खुसी लाग्यो। अनि म चाहिँ लास्टमा के

0: भन्न चाहन्छु भने लास्टमा जानुभन्दा अगाडि चाहिँ बिआइबिएस मार्फत म मेरो टिमलाई स्पेसली म्यानेजमेन्ट अघि थ्याङ्क यू भन्नुपर्ने हाम्रो बिएनएसयु टिमलाई, क्युएमको डिपार्टमेन्टलाई, एमटी डिपार्टमेन्ट, हाम्रो क्याटरिङ डिपार्टमेन्ट, जो जसले सबै साइडमा जी फोर साइडमा सहयोग गर्नुभयो उहाँलाई नै हृदयदेखि नै धन्यवाद. अनि स्पेसल थ्याङ्क्स गोज टु मेरो टिम मेम्बर, जति पनि म्यानेजमेन्ट पाए नि लास्टमा हान्ने मान्छेले गोली हान्दैन भने चाहिँ हामीले जितेन थियौँ. तर 8,000 चाहिँ एकदम धेरै धेरै धन्यवाद.
1: हजुर हस् धन भाइ, तपाईँलाई वान्स अगेन एकदम धेरै बधाई छ र थ्याङ्क यू आज समय दिनुभएको.

समय बिहानको 8:57 गइसकेछ। अब 3 मिनट भन्दा पनि कम समय बाँकी रह्यो, 57:30 त भइसकेको छ। अघि नै यहाँहरूको मेसेजहरू अहिले धेरै मैले प्राप्त गरेको छु, त्यो सबै मैले राख्न सकिनँ, माफ गर्नुहोला। अब भोलि फेरि हामी यसलाई कन्टिन्यू गर्नेछौँ, तर मेसेजहरू चाहिँ मैले हेरेको छु, तपाईँहरूको उत्तरहरू पनि नोट गर्दैछु। प्रश्न एकचोटि जाँदा जाँदै राखौँ होइन, जसको उत्तर यहाँहरूले भोलि बिहान 8 बजीसम्म दिइसक्नुपर्छ। प्रश्न यस्तो छ यो साताको, अहिलेसम्म सबैभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र उक्त देशले कति पटकसम्म यो विश्वकप उचालेको छ, जितेको छ? यही नै हो प्रश्न यो साताको लागि राखिएको। भोलि बिहान 8 बजीसम्म उत्तर पठाइदिनु पर्नेछ, यहाँहरूले लकी ड्र गर्नेछौँ। बिहान 9 बजेभन्दा अगाडि एकजना लकी विनरको नाम एनाउन्स गर्छौँ हामी। र अब छुटिन्छु, आज मैले सुटिङ कम्पिटिसनको बारेमा, यो डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनको बारेमा हामीले कुराकानी गरिरहेका थियौँ, र अझै यसमा चाहिँ अर्को एकजना इम्पोर्टेन्ट व्यक्ति हुनुहुन्छ, यसपालि यो वर्षको डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनको किङ्स मेडल जित्नुहुने हाम्रो मिलन पुन भाइसँग पनि मैले कुरा गरेको छु, जो कुराकानी भोलि बिहान सुनाउनेछु। सुन्न नभुल्नुहोला, उहाँको भिडियो पनि फेसबुकमा हेर्न नभुल्नुहोला। लौ त, अब म आशा यहीँसम्म आएर छुटिएँ। बाई, नमस्ते, हेभ अ नाइस डे, टेक

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: कैलालीमा ग्रेनेड विस्फोट हुँदा एकजना नेपाली सैनिकको ज्यान गएको छ। कैलालीको मुहानियाल गाउँपालिका साथको जल्पा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका डिएसपी योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभएको हो। आज बिहान सभा 9 बजेतिर सुदूरपश्चिम प्रेतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको बेला ग्रेनेड पड्काउने क्रममा विष्ट घाइते हुनुभएको थियो। विस्फोटबाट उहाँको दाहिने हत्केला र शरीरमा छलाड आएको थियो। कञ्चनपुरका विष्टको लम्कीको लाल रत्न अस्पतालमा उपचार क्रममा आज दिउँसो 12 बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। यही घटनामा सहसेनानी हिमराज जोशी पनि छरा लागेर घाइते हुनुभएको छ। जोशीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको पनि डिएसपी तिमल सिन्हाले जानकारी दिनुभएको छ। एमाले महासचिव शंकर पोखरेलले प्रदेशको विषयलाई लिएर राष्ट्रपाले समाजमा नयाँ राजनैतिक द्वन्द्वको बिउ रोपेको आरोप लगाउनु भएको छ। आज दिउँसो सामाजिक सञ्जाल मार्फत पोखरेलले चुनावको बेला प्रदेश र स्थानीयतालाई थप बलियो बनाउने दावी गरेर जनताको मन जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन मार्फत संघीयताको विरुद्धमा आफूलाई उभ्याउने काम गरेको टिप्पणी गर्नुभएको हो। चुनावमा एउटा बाचा गर्ने र सत्तामा पुगेपछि ठिक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनैतिक द्वन्द्वको बिउ नरोपस् भन्ने कुरामा सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ। उहाँले निर्वाचनको बेला गरिएका बाचा विपरीतका गतिविधि विरुद्ध एकजुट भएर खबरदारी गर्न पनि आह्वान गर्नुभएको छ। संघीयता, आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय र पिछडिएको क्षेत्रको दशकको लामो आकांक्षा र संघर्षको परिणाम भएको उहाँको तर्क छ। परराष्ट्र मन्त्रालयले भेनेजुएला भूकम्पमा भएको क्षतिप्रति दुःख प्रकट गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै राजधानी काराकास समेत विभिन्न ठाउँमा पुरिएका नागरिकको सुस्थ उद्धारका लागि प्रार्थना गरिने बताएको छ। संकटका बेला नेपाल भेनेजुएला र मुलुकका नागरिकसँग साथै रहने पनि विज्ञप्तिमा जनाइएको छ। भूकम्पपछि उद्धार भइरहेका फुटेज सार्वजनिक भएकामा कम्तीमा 32 जनाको मृत्यु र 700 बढी घाइते भएका छन्। काङ्ग्रेस महामन्त्री प्रदीप पौडेलले कच्चा तेलको मूल्य आएको कमी नेपालमा लागू नभएको भन्दै दुःखद भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 30% गिरावट हुँदा पनि नेपालमा नघटाइएको भन्दै उहाँले प्रश्न उठाउनु भएको हो। यतिका दिन बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचना समेत नदिएर तथ्य लुकाउँदै पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आम उपभोक्ता थप मारमा परेको उहाँको भनाइ छ। मूल्य नघटाएर नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको पौडेलको टिप्पणी छ। उहाँले स्वचालित मूल्य प्रणाली लागू गर्न भन्नुभएको छ। भारतमा बर्ड फ्लू पुष्टि भएको छ। भक्तपुरमा बर्ड फ्लू पुष्टि भएको छ। चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको हो। त्यहाँको कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण 2, 8, 9 पालिएका 38,700 कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमिक श्रेष्ठले जानकारी दिनुभएको हो। बर्ड फ्लूका कारण सूर्यविनायक 1, 4, 8 9,300 कुखुरा नष्ट गरिएको छ। विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर पदमार्गको सिनुवासम्म बिजुली विस्तार गरिएको छ। स्थानीय पर्यटन व्यवसायले भने बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण पुर्याउन माग गरेका छन्। पोखराबाट कृष्ण दबाडीको रिपोर्ट।
4: घान्द्रुकसम्म पुगेको बिजुली लाइन यस वर्ष 50 किमी विस्तार गरेपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रा सहज हुनेछ। वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका हुन्। हाल सिनुवासम्म पुगेको बिजुली बेस क्याम्पसम्म नै विस्तार गर्नुपर्ने स्थानीय होटल व्यवसायी हिमबहादुर गुरुङ बताउनुहुन्छ।
5: बम्बु अब दोभान, हिमालय, देउराली, एबिसी, एमबिसी अब छ नि ठाउँ त। अब खोइ जतिसम्म लानु पायो भने अब अलिकति जाडो समयमा अब हिजोसिटर अबको आवश्यक अब थियो। अब
4: विशेष गरी छोमरङ भन्दा माथिल्लो क्षेत्रमा विद्युत पोल र ट्रान्सफर्मर हेलिकप्टर मार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ।
3: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोको निर्णयसँगै नेपाली राष्ट्रिय टोली र क्लबहरूलाई फिफा र एएफसीले आयोजना गर्ने खेलमा प्रतिबन्ध हुनेछ। फुटबलमा तेस्रो पक्ष हावी भएकाले यो निर्णय भएको जानकारी आएको एन्फाका महासचिव किरण राईको भनाइ छ। एन्फामा सरकार र राष्ट्रिय खेलकुद परिषदले हस्तक्षेप गरेको भन्दै फिफाले अध्ययन गरेको थियो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, मिठो गीत थियो गाउने कलाकारको नाम भनिहालौँ, किरण भुजेल र अस्मिता अधिकारी, दूर क्षितिजमा। मन्द मन्द गतिको गीत थियो श्रोताहरू, यहाँले इन्जोय गर्नुहोला भन्दै सञ्चालक विनोद कार्यक्रम काठमाडौँको सौगातलाई लिएर काठमाडौँबाट उपस्थित भएको छु। काठमाडौँ किन भनेको भने भर्खरै जुन चाहिँ कार्यक्रम यहाँले यो बिएबिएस गोर्खा रेडियोको ग्रिडमा सुन्नुभयो, हाम्रो वेबसाइटदेखि विभिन्न प्रकारले सुन्नुभयो, विभिन्न फ्रिक्वेन्सीमा, विभिन्न भनौँ न प्लेटफर्मबाट सुन्नुभयो, योभन्दा अगाडि युकेको समय 9 बजेसम्म चाहिँ बेलायतको कार्यक्रम यानि कि युकेको कार्यक्रम भनौँ, नमस्ते युके सञ्चालन गर्दै हुनुहुन्थ्यो आशा पुन बहिनी, र बडो मजा मजाको कुराहरू गर्दै हुनुहुन्थ्यो, र ह्युज कङ्ग्रेचुलेसनको कुरा गर्दैनथ्यो, वान आज युआर सुटिङ टिम को एक्स्ट्रअर्डनरी पर्फर्मेन्सको लागि, जसले चाहिँ एन्युअल डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनमा भाग लिएर उहाँले किङ्स मेडलको साथसाथमा ओभरअल युनिट च्याम्पियनसिप र सिक्योरिङ द टप 7 इन्डिभिजुअल पोजिसन्स, यो चाहिँ ठुलो ठुलो ठुलो यो चाहिँ भनौँ न अब पर्फर्मेन्स हो, र उहाँले गरेको यो एकदमै इज्जतदार कामको लागि हामी सबै गर्वान्वित छौँ र बधाई छ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका पार्टिसिपेटिङ टिम्स, जसमा 1 RGR ओभरअल युनिट च्याम्पियन हुनुभयो, दोस्रोमा चाहिँ 2 RGR र अन्यमा तेस्रोमा चाहिँ ZARC होइन, त्यसले गर्दाखेरि आक बटालियनले पनि कति राम्रो काम गर्नुभएको छ कोडले भनौँ, गर्दाखेरि भर्खरै आज चाहिँ तपाईँले डब्लुडब्ल्यु धनप्रसाद खलेको मजाको कुरा सुन्नुभयो, कति खुसी, कति टिमलाई धन्यवाद दिनुभयो, सपोर्टिङ एलिमेन्ट्सलाई धन्यवाद दिनुभयो र आफ्नो टिम मेम्बरलाई पनि धन्यवाद दिनुभयो, र एकदेखि 7 स्थानसम्म चाहिँ गर्खालीहरू मात्र हुनुहुन्थ्यो, 6 चाहिँ त्यहाँ यसो हेर्दाखेरि एक ग्याप भएको देखेँ, 4th प्लेसमा चाहिँ सोनु गुरुङ हुनुहुन्छ राइफलम्यान होइन, त्यसपछि 5th प्लेसमा चाहिँ ल्यान्सकोप प्रिन्स पुन, त्यसपछि 7 निरोज तामाङ आउनुभयो राइफलम्यान होइन, 6 कहाँ भन्दाखेरि 2 RGRको भाइ हुनुहुँदो रहेछ, त्यो पनि गर्खाली परिवारबाट। एनिवे तपाईँलाई सबै सबैलाई बधाई छ, बडो इन्फर्मेटिभ कुरा गरिदिनु भयो भाइ घले भाइले, धन प्रसाद घले वर्ल्ड अफिसर, र किङ्स मेडलिस्ट चाहिँ ल्यान्सकोप मिलन बुढा मग पुनलाई चाहिँ ठुलो ठुलो बधाई छ, किनभने यो ठुलो एउटा चाहिँ अचिभमेन्ट हो, आफ्नो फिट हो, जिन्दगीमा दोस्रो तालिम हुन्छ कि हुँदैन भन्न सकिँदैन, तर हाम्रो गोर्खालीहरूले 2-3 तालिम पनि जितेको इतिहास छ, इतिहास पल्टाउने क्रममा आज म अलिकति भनौँ न त्यो खोज्दै पनि छु, क्विन्स मेडल र किङ्स मेडलको कहानी बडो लामो छ श्रोताहरू, किङ्स एन्ड क्विन्स मेडल फर च्याम्पियन सर्ट्स इन द मिलिटरी फोर्सेस भन्ने मैले एउटा चाहिँ वेबसाइट भेटेँ, जहाँ चाहिँ भिक्टोरिया क्रस द क्विन भिक्टोरिया भनौँ न वर्सनदेखि लिएर पछिल्लो समयसम्म आउँदाखेरि यसको नाम परिवर्तन भएको छ, एलिजिबिलिटी चाहिँ सबै ऱ्याङ्क आर्मीमा भएकोले सबै भाग लिनुहुन्छ, अहिलेको स्टेटस चाहिँ करेन्ट इन द युनाइटेड किङडम, जमाइका र न्युजिल्यान्डका फोर्सेसले भाग लिन्छ। इस्टाब्लिस कहिले भएको थियो यो किङ्स एन्ड क्विन्स मेडल भन्दाखेरि 1869 क्यान बिलिभ इट 1869 अनि रिबन प्रदान गरिन्छ क्विन्स मेडल फर च्याम्पियन सर्टलाई, रिबन बार हुन्छ, अर्डर कसरी लाउनु पर्छ भन्ने पनि यहाँ भनिएको छ, त्यसले गर्दाखेरि यी कुराहरू बुझ्नको लागि तपाईँले वेबसाइटमा गएर हेर्नुहोला है त यो खोज्ने क्रममा एउटा इन्ट्रेस्टिङ कुरा देखेँ मैले, विभिन्न देशका विनर्सहरूको पनि नाम यहाँ दिएको छ, अस्ट्रिया क्यानाडादेखि लिएर पार्टिसिपेटिङ कन्ट्रिजहरूको म कुरा गर्दैछु होइन, धेरै पहिलादेखि नै सिलोन भनिन्थ्यो पहिला पहिला होइन, श्रीलङ्कालाई घाना अनि इन्डिया जमाइका आदि, न्युजिल्यान्ड पाकिस्तान रोडेसिया अनि साउथ अफ्रिका ट्रिनिडाड एन्ड टोबागो आदि आदिको, तर एउटा इन्ट्रेस्टिङ कुरा त मलाई भनिदिइहालौँ, इन्डियाबाट एकजना भाग लिने व्यक्तिले कहिले जितेका रहेछन् भन्दाखेरि द फर्स्ट किङ्स मेडल कम्पिटिसन इन इन्डिया वाज हेल्ड इन 1924 एन्ड द फर्स्ट मेडल टु एन इन्डियन भनेर भनेको छ, तर उहाँ नेपाली हुनुहुन्छ, वाज वोन बाई नायक एसएस लामा, पुरा नाम त छैन, नायक एसएस लामा अफ द सेकेन्ड किङ एडवर्ड 7th ओन गोर्खा राइफल्स द सुरमुर राइफल्सका व्यक्तिले जितेको यहाँ कहानी छ श्रोताहरू, त्यसले गर्दाखेरि हिस्ट्रीलाई कहिलेखेर सम्झना गर्नुपर्छ र उहाँ को बारेमा कदा अझै पनि खोज्न सकिन्छ होला होइन, तर लास्ट कम्पिटिसन चाहिँ इन्डियामा हुँदाखेरि भयो 1938
before it was interrupted by outbreak of Second World War in 1939. In 1947, India was granted independence and the medal ceased to be awarded in India. यो कुरा छ श्रोताहरू 1924 मा चाहिँ नायक रैंक इनिशियल यस यस सरनेम लामा सेकेन्ड किङ्स एडवर्ड्स ओन गोर्खा राइफल्स यो गोर्खालीहरूको इतिहास यति गहिरो र दरिलो छ गर्वको साथमा भन्न सक्छौँ तपाईँले पनि खोज्न सक्नुहुन्छ है त इन द मेन टाइम यसपालि किङ्स मेडल जित्ने हाम्रा भाइहरू सबैलाई चाहिँ ठुलो ठुलो बधाई वन्स अगेन मलाई नाम पनि दिनु मन लाग्यो फेरि पनि वनासिया टु बसियार र चाहिँ जी आर्कलाई चाहिँ हाम्रो बधाई छ फर्स्ट सेकेन्ड थर्ड हुनुभयो ओभरअल युनिट च्याम्पियन्स च्याम्पियनसिपमा र इन्डिभिजुअल पोजिसनमा विनर्सहरू एकताली फेरि वान आजियरबाट फर्स्टमा चाहिँ लान्सको भयो मिलन बुढा पुन किङ्स मेडलिस्ट हुनुभयो बधाई छ ठुलो ठुलो दोस्रोमा डब्लु टू धन प्रसाद घले अघि अन्तर्वार्ता भन्नुहुन्थ्यो लान्सको विक्रम राई अनि चौथो स्थानमा लान्सको राइफलम्यान सोनु गुरुङ पाँचौँमा लान्सको बल प्रिन्स पुन सातौँमा राइफलम्यान निरोज तामाङ अनि बिसौँमा खेल मगर अठाइसौँमा क्याप्टन सोजित गौचन र अर्का टिम मेम्बर्सहरूमा चाहिँ स्पेयरमा पनि रहेको थियो भनेर सागर छेत्री र पावल मगरको पनि नाम दिँदै हुनुहुन्थ्यो आजको हाम्रो इन्टरभ्युई हुनुहुन्छ डब्लु टू धनप्रसाद घले पल्टनको रेडियो हामीले पल्टनको धेरै कुरा गऱ्यौँ आदरणीय श्रोताहरू यहाँलाई फेरि पनि नमस्कार छ कार्यक्रममा हार्दिक स्वागत छ असार महिनाको 11 गतेको आजको काठमाडौँको स्वागत यहाँलाई सुनिदिनुहुन्छ बिहिबार हो आज के रहेछ यसो हेर्दैछु श्रोताहरू आज ज्येष्ठ शुक्ल एकादशीको दिन के छ त हाम्रो समाचारहरू र आज चाहिँ निर्जला एकादशी व्रत लिनेहरूको लागि र अर्को महत्त्वपूर्ण दिन हो तुलसीको दल राख्ने दिन आज हो भूमि पूजा पनि आज गरिन्छ भने आजको टप टप न्युज के छन् त मैले चिनेको व्यक्तिको नाम आएको रहेछ एकदम फरासिला व्यक्ति वित्तीय विधामा 6 लाख सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो आइडिया भक्का भन्नुपर्दाखेरि प्रियोन्स भनेर भनिन्छ यो कम्पनीले 6 लाख सब्सक्राइबरहरू पाएको रहेछ ओके वित्तीय विषयलाई सरल भाषामा प्रस्तुत गर्ने युट्युब च्यानल आइडिया प्रियोन यसलाई फेरि भन्यो प्रन्योर आइडिया प्रन्योर भन्नुपर्छ आइडिया प्रन्योर नेपाल 6 लाख सब्सक्राइबर पुग्ने पहिलो नेपाली च्यानल बन्न पुगेको छ सन् 2020 सञ्चालित यस च्यानलले संजोग कोइराल लालको नेतृत्वमा शेयर बजार उद्यमशीलता र अर्थतन्त्रका विषयलाई जनसाधारणको पहुँचमा पुर्याइएको थियो एकदम सजिलो प्रकारले उहाँले बुझाउनुहुन्छ तपाईँले गएर उहाँको च्यानल हेर्न सक्नुहुन्छ ओके भन्दै अन्य समाचारमा के छ राष्ट्रपतिले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठूलो भूल हुनेछ डाक्टर भट्टराई भन्नुहुन्छ बाबुराम भट्टराईको बनाई रातो पार्टी लेख्दछ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्तासीन राष्ट्रपतिले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेमा त्यो ठूलो भूल हुने चेतावनी दिएका छन् उनले संहिता भत्काउँदा जातीय क्षेत्रीय द्वन्द्व र अशान्ति निम्तिन सक्ने भन्दै सुशासन र विकासमा ध्यान दिन सुझाव दिएका थिए बिहानको कुरा हो भने भेनेजुएलाको भूकम्पको कुरा गर्नै पर्छ भेनेजुएलाको भूकम्पमा 1 लाखसम्म मारिएको अनुमान छ के भइरहेको छ भन्ने डिटेलमा समाचार रातोपाट लेख्दछ तर पहिला छोइहालौँ भेनेजुएलामा 2 शक्तिशाली भूकम्प गएपछि काराकासमा भवनहरू भत्किएका छन् र त्रास फैलिएको छ कार्यवाहक राष्ट्रपतिले आपतकालीन अवस्था घोषणा गरेकी छिन् र युएसजिएसले मृतकको संख्या 10,000 एक लाखसम्म पुग्न सक्ने अनुमान गरेको छ र अमेरिका र इक्वेडरले खोज तथा उद्धारका लागि मानवीय सहायता पठाउने तयारी गरिरहेको समाचार श्रोताहरू दक्षिण अफ्रिकाले रच्यो इतिहास फुटबलमा विश्वकपमा दक्षिण कोरियालाई हराउँदै पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको छ दक्षिण अफ्रिका र दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 हराउँदै विश्वकपको नकआउट चरणमा पहिलो पटकमा प्रवेश गरेको छ र थापेलो मासेखोले 63 मिनटमा निर्णायक गोल गरे आयोजक मेक्सिको पनि समूह विजेताको रूपमा अन्तिम 32 पुगेको भन्ने समाचार अन्य खबरहरूमा फिफाको निलम्बनमा पर्यो एन्फा हाम्रो समाचार पनि सुन्नुभयो यहाँले अखिल नेपाल फुटबल संघ एन्फा तेस्रो पक्षको हस्तक्षेपको कारण फिफाद्वारा निलम्बित भएको समाचार छ यो निलम्बन तत्काल लागू भएको छ र अर्को सूचना नआएसम्म नेपालका राष्ट्रिय टोली प्रतिनिधि तथा क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् एन्फाको कम्प्लेक्सको फोटो सहित यो समाचार राखिएको छ श्रोताहरू आज यो विषयमा हाम्रा मित्र प्रकाश तिमी सिन्हाले केही बयान गर्नुहुन्छ
भने मौसम सम्बन्धी खबर राखौँ। कुन कुन प्रदेशमा हुनेछ वर्षा भनेर बारखरी लेख्दछ। आज देशका नेपाल केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली र पहाड़ी क्षेत्रमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि वर्षा हुने देखिन्छ। लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा भने तातो लहर चल्नेछ भनिएको छ। काठमाडौँ भ्यालीमा 30 डिग्री सेल्सियस तापक्रम छ। पाटली शनि पश्चिमी हावा 13 किलोमिटर प्रति घण्टाको वेगमा। आज धरानमा आज 41 डिग्री सरदर रूपमा अधिकतम 42 छ, न्यूनतम 29 र पूरा दिन घमाइलो। पोखरामा जाउँ। पोखरामा आज 33 सरदर रूपमा र मोस्टली सनी, अधिकतम भने 35 न्यूनतम 26 डिग्री सेल्सियस तापक्रम। यी कुराहरू राख्दै अब तपाईँलाई एउटा मिठो गीत सुनाऊ, त्यसपछि आजको पहिलो कुराकानी तर्फ हामी जान्छौँ। आजको पहिलो हाम्रो कुराकानीमा प्रत्यक्ष कुराकानीमा हुन्छ ताप्लेजुङ जिल्ला राजसभाका सचिव लीलाराज पौडेल। राजसभाको यो महाधिवेशनको बारेमा कुराकानी गर्छौँ। विभिन्न प्रश्नहरू होला तपाईँका पनि, हामीलाई सुझाउन सक्नुहुन्छ, लेख्नुहोला है। त तपाईँको प्रश्न पनि राखौँ न त। प्रमोद खरेलको आवाजको गीतलाई इन्जोय गर्नुहोला। इन द मेन टाइम

0: हजुर, बडो मजाको गीत, जोसिलो गीत रहेछ प्रमोद खरेलको। यो गीत शब्द सँगै चाहिँ सुरज थापाजीको रहेछ। श्रोताहरू, अहिले नेपालका विभिन्न भनौँ न एक्टिभिटिजमा चाहिँ, पोलिटिकल एक्टिभिटिजमा चाहिँ महाधिवेशन भइरहेको छ राज्यसभाको। यो बारेमा हामीले केही साथीहरूसँग योभन्दा अगाडि पनि कुरा गऱ्यौँ। अब होपफुली आज अन्तिम दिन हो, त्यसले गर्दाखेरि कुराकानी गर्नको लागि हाम्रो लाइनमा जोडिनु भएको छ प्रत्यक्ष कुराकानीमा ताप्लेजुङ जिल्लाका चाहिँ राजसभा सचिव लीलाराज पौड्यालजी हुनुहुन्छ। उहाँले बिएबिएस गोर्खा रेडियोमा हामी जोडिहालौँ, उहाँ चितवनमा हुनुहुन्छ। लीलाराजजी नमस्ते, स्वागत छ यहाँलाई। नमस्कार नमस्कार। अनि गाउँघर छोडेर हिँडेको त धेरै दिन भयो नि, के कसो?
1: हजुर, राजीजी माहौल तातो छ, गाउँ छोडिया छ। हामी लगभग तापबाट 5 गते चाहिँ यो महाधिवेशनलाई प्रस्थान गरेका थियौँ। महाधिवेशनमै छौँ हामी आज, लगभग म त अन्तिम दिन हो भन्ने लाग्छ मलाई।
0: ज्यू ज्यू, ओके, होपफुली अन्तिम दिन। 3 दिन भनेको 5 दिन भइसक्यो क्या अरे, होइन त? यस्तै हो, अब कहिले कहिले चाहिँ राम्रैको लागि समय लम्बिन्छ भन्ने आशा गरौँ है कि। अनि तापेचुङतिरको कुरा भन्दा पनि अब चितवनकै कुरामा फोकस रहँ। र अब बोल्दाखेरि तपाईँ अब जिल्लाको सचिव हुनुहुन्छ, गर्दाखेरि यसपालि उम्मेदवारी दिनु भएन छ क्या अरे, होइन? तर अब यो महाधिवेशनका कुरा अनि साथसाथमा चुनावका कुरामा तपाईँ सक्रिय रूपमा लाग्नु भएको रहेछ, त्यस कारणले एउटा दुईवटा हामीले नजानेको नसुनेको कुराहरू तपाईँले भनिदिनुहुन्छ होला। म प्रश्न सुरु गरौँ है त पौडेलजी। अब नयाँ केन्द्रीय समितिले सरकार र पार्टीलाई बलियो र जनतालाई विश्वासिलो बनाउनको लागि नै हो यो कुरा, यो भएको महाधिवेशन अनि चुनाव, होइन? अब यो जनतालाई विश्वासिलो अझ दृढ संकल्प लिएर अगाडि बढ्नको लागि र पार्टीलाई बलियो बनाउन के गर्नुपर्छ जस्तो लाग्छ, यो प्रोसेस चलिरहँदाखेरि? लीलाराजजी भनिदिनुहोस्।
1: हजुर, अवश्य पनि प्रश्नलाई धन्यवाद छ तपाईँलाई। यो पार्टीको पार्टी बलियो बनाउन, पार्टी सरकारलाई चाहिँ सिस्टममा चलाउनलाई पार्टीको भूमिका महत्त्वपूर्ण हुन्छ। यसका लागि केन्द्रीय समिति एकदम चुस्त दुरुस्त छानिनुपर्छ, यो सबैले बुझ्नुभएकै कुरा पनि छ। र हामी त्यही प्रक्रियाको लागि हामीले प्राय जस्ता नेताहरू छान्नको लागि, केन्द्रीय कमिटी छान्नको लागि अहिलेसम्म डटेर लागिरहेछौँ। 2 दिन त्यसकै प्रतीक्षामा यी सिस्टम मिलाउनलाई पनि टाइम लाग्यो। त्यो सँगसँगै हामीले हिजो भोटिङ, बेलुकादेखि भोटिङ गरिरहेछौँ, अहिले 12 बजीदेखि भोटिङ अन्त्य भएको छ। अब यहाँबाट चाहिँ केन्द्रीय समितिहरू 79 जना केन्द्रीय समितिहरू चाहिँ छान्नुहुने हुन्छ। त्यस पछाडि त्यहाँबाट छानिएकाबाट फेरि पदाधिकारीको चुनाव आज नै भरे हुन्छ। त्यहाँबाट चाहिँ समितिमा आएका मध्येबाट चाहिँ हामी पदाधिकारी छान्छौँ। पदाधिकारी छान्ने कुरामा अझै होसियारीपूर्वक चाहिँ हामीले बुद्धिमानीपूर्वक यो भोटिङ गर्नुपर्ने हुन्छ। चाहिँ हाम्रो केन्द्रीय कमिटी चाहिँ हामी एकदमै मजबुत र हामीले सोचे जस्तो बनाउनमा एकदम भरपुर लागिरहेको छौँ।
0: ओके, केन्द्रीय कमिटी तपाईँहरू कति 99 भने कति हुनुहुन्छ त्यो सङ्ख्या? 99 भने जस्तो लाग्छ, होइन?
1: 99
0: हो। एनिवे, अब यसमा अब दरिलो बनाउनलाई सबै तह र तब्का, सबै विचार, सबै सुख दुःख लाई समेट्नको लागि समावेशी हुनु पर्यो, हरेक क्षेत्रलाई छुनु पर्यो जस्तो लाग्छ मलाई। त्यसमा ध्यान दिएछ होला नि, होइन त?
1: सबै सबै कुरामा एकदमै ध्यान दिएर यो काम भएको छ। सबै क्षेत्रलाई समेटेर भोटिङ गर्दाखेरि नै त्यो कुरा छानिने गरी आउने कुरामा निश्चित छ। सबै कुरा सिस्टममै त्यो कुरा सबै हामीले मिलाएका छौँ।
0: कता कता मधेसतिरबाट अलिकति भनौँ न अब त्यो प्रतिनिधित्व कम होला कि भन्ने कता कता मैले पढेँ अथवा रेडियोतिर सुने, अन्तर्वार्ता सुने, त्यो हो या होइन, के हो?
1: कम भोटमै कम भयो भनेदेखि फरक कुरा हो, उम्मेदवारी तिनीहरूसँग कम भएको छैन। सबै क्षेत्रका उम्मेदवार दिनु भएको छ, 84 जनाले उम्मेदवार दिनु भएको छ। अब भोटिङ त्यतिर आउने भन्ने कुरामा चाहिँ परिणाम आवेश नै थाहा हुन्छ, तर मलाई लाग्छ कि कुनै पनि कलस्त छुटेको छैन। सबै चाहिँ सबैलाई समान तरिकाले हामीले पनि हेरेरै भोट दिएका छौँ साथीहरू, त्यो मैले त्यही बुझेको छु अहिलेसम्मको सबैको माहौलमा। मैले त्यही बुझेको छु
0: होइन अघि अलिकति हामीले कुरा छोयौँ पौडेलजी तिन दिनको लागि भनेर डाकिएको यो महाधिवेशन पाँच दिन भइसक्यो यो गर्मी प्रचण्ड गर्मी छ चितवनमा होइन तपाईँहरूलाई बस्न खानको लागि बन्दोबस्त जति गरे पनि अब भनौँ न अब पराई ठाउँमा अलि अप्ठ्यारै हुन्छ प्रतिनिधिहरू पनि धमाधम फर्किए भनेर चाहिँ खबर पनि आइरहेको सुनिरहेका छौँ व्यवस्थापन पक्ष कमजोर भयो कि के भयो किन फर्किए किन ठुस्किएर फर्किए कि के भएर फर्किए त
1: ठुस्किएर चाहिँ होइन यो चाहिँ यो विषय चाहिँ तपाईँलाई मैले के भन्न चाहेँ भन्दाखेरि यो हामीले तीन दिनको लागि भनेर जुन तयार गरेको थियौँ यो चाहिँ अलिकति प्राविधिक कारण हाम्रो भोटिङको चाहिँ मेसिनहरू भोटिङ हुँदाखेरि त्यहाँ त्यो अलिकति प्रब्लम भयो सेटिङ गर्दा अलिकति थोरै समय थोरै लम्बियो त्यो सँगसँगै पहिलो अधिवेशन भएको हुँदाखेरि हामीलाई अनुभव पनि नभएको हुँदाखेरि अलिकति व्यवस्थापनमा चाहिँ यो सिक्ने पनि यो अहिलेको अधिवेशनबाट हामीले सिक्यौँ
0: कि
1: जोडी चाहिँ अवश्य भएको हो तर यहाँनिर अस्तव्यस्त भएरै मान्छेहरूलाई छपाछुल्लो भएरै मान्छे फर्केको अवस्था चाहिँ होइन जुन खालको बाहिर आएछ त्यो चाहिँ होइन
0: तर पनि फर्केर लागेका साथीहरूलाई रोक्न सकिएनछ किन होला किनभने होइन यस्तै हुन्छ हाम्रो पहिलो प्रयास हो यो हाम्रो अनुभव हो यो भनेर तपाईँले सम्झाउन सक्नु भएन
1: त्यो सम्झाउने कोसिस एकदमै भएको छ धेरैतिरबाट भएको छ तर पनि त्यो धेरै फर्किनु भएको छैन किनभनेदेखि आजको भोटिङ जुन चाहिँ तिन हजार प्लस भोटिङ भएको छ पहिलो चरणमा अब 100% त उपस्थित हुनुहुन्थेन मान्छे सबै चाहिँ पदाधिकारी भनेको प्रतिनिधिहरू सबैजना त आउनु भएको थिएन मलाई लाग्छ उपस्थित हुनुभएको 90%ले भोट गर्नु भएको छ त्यही गर्दा फर्किनु भएको छ भन्ने कुरामा पर्यवेक्षकहरू फर्किनु भयो होला कार्यक्रम हेर्न आउने साथीहरू फर्किनु भयो होला तर प्रतिनिधिले चाहिँ फर्किनु भएको छैन
0: त्यति
1: धेरै संख्यामा फर्किनु भएको छैन
0: अब प्रमुख नेता वरिष्ठ नेता अब र हालका प्रधानमन्त्री बालेन्सा हिजै फर्किनुभयो भनेर भन्नुभयो किन फर्किनुभयो हिजो नसकिकन फर्किनुपर्ने कारण सुनाउन मिल्छ
1: त्यस्तो वरिष्ठ नेताजीको आफ्नै कामले गर्दा फर्किनुभयो आज फेरि गृहमन्त्रीज्यूहरू आएर फेरि भोटिङमा सहभागी हुनुभयो हाम्रो पार्टी सभापति रविन्द्र सेन आएर फेरि भोटिङमा सहभागी हुनुभयो उहाँहरूको काम केही बिचमा काम सकेर दुई घन्टाको काम सकेर फेरि फर्केको अवस्था हो मेरो बुझाइमा तथापि अब केन्द्रको कुरा जिल्लाका सबै साथीहरूलाई त्यति धेरै प्रष्ट रूपमा थाहा नभए पनि चाहिँ मैले बुझ्दाखेरि साथीहरूले कामले जानुभएको थियो आउनुभयो भन्ने छ बालन शाह चाहिँ प्रधानमन्त्री पनि भएको हिसाबले धेरै धेरै समय यहाँ दिन नसक्नु उहाँको अब त्यसको लागि पनि काम गर्नुपर्ने हुन्छ
0: देशको लागि धेरै दृष्टि पुर्याउनु पर्छ र उहाँ चाहिँ प्रायोरिटी हेरेर चाहिँ फर्किनुभयो भनेर भन्दा मिल्यो होइन त
1: अब
0: तपाईँले पनि मान्नुभयो तपाईँभन्दा मैले हिजो कुरा गरेका साथीहरू पनि मान्नुभयो हाम्रो फर्स्ट महाधिवेशन हो त्यस कारणले अनुभव पनि थिएन हामीले सिक्यौँ धेरै सिक्दै पनि छौँ त्यसले गर्दाखेरि सुधार गर्नुपर्ने देखिन्छ भने तपाईँले चाहिँ केमा बढी अलिकति फोकस गर्नुपर्छ सुधार गर्नुपर्छ देख्नुहुन्छ पौडेलजी
1: यसमा चाहिँ प्राविधिक कुराहरू नै जस्तो यो हामीलाई चाहिने माध्यसँग चाहिने कुराहरूको पूर्व तयारीमा अलिक बढी जोड दिनुपर्ने हामीले जति दियौँ त्योभन्दा बढी सङ्ख्यामा साथीहरू उपस्थित हुनुभयो त्यसलाई व्यवस्थापन गर्नलाई अलिकति टाइम लाग्यो जस्तो प्रतिनिधि कार्डकै कुरा गरौँ अथवा प्रतिनिधिको लाई चाहिने सामग्रीहरूकै कुरामा जस्तो हामीले 3,035 सहभागी हुनुहुन्छ होला भन्ने हिसाबको व्यवस्थापन गऱ्यौँ तर साथीहरू चाहिँ 5,000 हारारी आइदिनु भयो अरू 1500 लागि व्यवस्थापन गर्नु समय लाग्यो सबैलाई समान तरिका दिनलाई समय लाग्यो यही कारणले अलिकति यो कुराहरू चाहिँ हामीले अलिक बढी नै चाहिँ व्यवस्थापन गऱ्यौँ भनेदेखि आगामी दिनमा चाहिँ सबै कुरा व्यवस्थापन भएर जान्छन् यी कुराहरूमा थोरै ध्यान दिनुपर्छ मैले हामीले त्यो पक्षलाई हामीले यो जानकारी गराइसकि सकेका छौँ हामी जिल्लाबाट टाढा टाढा आएको साथीहरू जस्तो 25 आइयो 20 कार्ड पायो 5 कार्ड चाहिँ प्रिन्ट हुँदैछ भन्ने जुन समाचार आउँदाखेरि अलिकति त्यसमा समाचार लागेर त्यो कुराहरू छन्
0: तर अब धेरैको भनाइहरू यहाँ विभिन्न पत्र पत्रिकामा आइरहेको छ म सबैलाई कोट गर्दिनँ एकजनाको मात्रै भन्छु आशिका तामाङजीको भनाइमा मैले त आफूलाई मन परेको मान्छेलाई भोट गर्न खोज्दा मैले पाउँदै पाइनँ भनेर भनेको मैले पत्रिकामा पढेँ यस्तै हो
1: यो चाहिँ बिल्कुलै होइन मेरो हिसाब. मैले आफै आज बिहान भोट गरेर निस्केको छु. क्लियर छ तपाईँको लास्टमा धेरैजनालाई भोट गर्नुपर्ने अप्सन छ खुल्लामा. त्यहाँनिर चाहिँ बिस्तारै हेर्नुपर्ने हुन्छ. अब सबैको नाममाथि सबैको नाममाथि हुँदैन, क्रमशः नाम राखिएको छ.
0: त्यो क्रमशः भन्दाखेरि पनि कुन क्रममा राख्नुभयो? अल्फाबेटिकल्ली राखेको त भयो, एकताले आइहाल्छ नि होइन. आशिका तामाङ एमा आइहाल्छ, विनोद खड्का मेरो नाम बीमा आइहाल्छ नि. त्यस्तो गयो भए सजिलो हुन्थ्यो. किन त्यस्तो प्रकारले खोज्न आँखा पुरै माथिदेखि तलसम्म ल्याउनु पर्ने बनेको होला त?
1: यो चाहिँ उठेकै प्रश्न हो हजुरले गर्नुभएको. यो चाहिँ हामीले पनि त्यो कुरा गरेका थियौँ. यसमा चाहिँ क्रमसङ्ख्या दर्ता सङ्ख्याको आधारमा आएको भन्ने बुझिया छ. अल्फाबेट गरेर सजिलो हुन्थ्यो, त्यो पनि सिकाइकै रूपमा राख्नुपर्ने यो कुरा.
0: ओके, म यहाँ बसी बसी सुझाव दिन भनौँ न त्यति चाहेको त होइन, तर पनि यसो लाटो हिसाबले पनि अल्फाबेटिकल्ली गऱ्यो भने चाहिँ छिटो हुन्छ कि पुछारबाट कि अगाडिबाट एसेन्डिङ ओर डिसेन्डिङ अर्डरमा, होइन त? ओके, अब पाहुना चाहिँ डाक्यो, अन्य पार्टीका डाक्यो, तर अपमान गरियो अरे नि त. नाराबाजी, हुटिङ, प्ले कार्ड अनि अनेक गरेर त्यो पनि चर्चामा छ. त्यस्तो गर्नुपर्ने आवश्यकता थियो र? पाहुना भने पाहुना हो नि.
1: त्यस्तो जति मिडियामा आएको छ त्यति धेरै चाहिँ होइन,
0: अलिअलि त हो, धेरै र थोरैमा अलिअलि पाहुनालाई चाहिँ थोरै पनि नगर्नु पर्ने हो, किनभने यो त्यसको लागि होइन नि. यो महाधिवेशन होइन,
1: त्यो त्यसको लागि थिएन, त्यो हुने थिएन. त्यसको लागि चाहिँ तपाईँको रेडियोबाट पनि म जिल्ला कमिटीको तहका साथीहरूको मार्फतबाट पनि तपाईँको एक्सक्युज पनि दिन चाहन्छु, सरी पनि भन्न चाहन्छु. यो चाहिँ जुन पाहुना बोलाएर चाहिँ वेलकमै गर्ने हो, त्यो भए पनि त्यो अलिअलि प्ले कार्ड चाहिँ होइन, आवाज त्यसमा अलिअलि उठेको थियो, सुनिया थियो बोल्दै गर्दाखेरि. तर खासमा हाम्रो आशा अपेक्षा चाहिँ के थियो भन्दाखेरि पाहुनाहरूले शुभकामना मात्रै राख्नुहुन्छ, शुभकामना राखे हो भन्ने लागेको थियो. उहाँहरूले अन्य चाहिँ आफ्ना पार्टीका कुराहरू पनि राख्नुभयो, त्यसले गर्दा पनि चाहिँ कार्यकर्ताहरूमा
0: यो चाहिँ हाम्रो क्रस पार्टी पोलिटिकल स्पेक्ट्रमकै प्रब्लम के छ भने नि मित्र, एउटा कुराको लागि बोलायो हुन्छ सम्मानित व्यक्तिलाई, एउटा लिटरेरी प्रोग्राममा बोलाउनु हुन्छ, किताब पुस्तक विमोचनको लागि बनाएको हुन्छ, दुई घन्टा तिन घन्टासम्म पोलिटिकल स्टेटमेन्टहरू र अर्का पार्टीको चाहिँ बयान र बथान गर्नुहुन्छ. त्यसले गर्दाखेरि त्यो चाहिँ बानी अब यसले गर्यो उसले गर्यो भन्दिनँ. एउटा सब्जेक्ट म्याटरको लागि बोलाएको त्यसै मात्रै ऊ भएर फोकस भएर बोले त हुन्थ्यो. यो पनि तपाईँहरूले पनि सिक्नुपर्ने अवस्था छ कि छैन त? ल भन्नुहोस् त.
1: यो राजनीति गर्छु भनेर, विदेश विकास गर्छु भनेर लागेको सबैजना साथीहरूले यो एक आपसमा दोषारोपण र तपाईँको जे कुरा बोल्नुपर्ने हो त्यो कुरा नबोलेर अन्य कुराहरू अरूको गल्ती मात्रै देखाउने जुन परिपाटी छ, त्यसले चाहिँ तपाईँको हामी अथवा अरू कुनै पार्टी
0: सही कुरा गर्नुभयो. तपाईँहरू अब युवा पिँढीले अगाडि बढ्ने क्रममा तपाईँ पनि एडभान्समेन्ट हुँदै जान्छ नि. तपाईँ जिल्लाको सचिव मात्र होइन, अब माथि माथि जाने तपाईँको पनि आकाङ्क्षा होला. त्यसले गर्दाखेरि हामी सबैले सिक्नुपर्छ र जति धेरै बोल्यो जति गाली गर्यो त्यति ठुलो नेता भन्ने चाहिँ यो मानसिकतालाई चाहिँ ढङ्गमा हाल्नु पर्यो कि कसो? थ्याङ्क यू भेरी मच. त्यति गरिदिनु होला. झ्योस पाहुनालाई चाहिँ सम्मान त गर्नै पर्यो र उहाँहरूले पनि सब्जेक्ट म्याटरमा बोलिदिएको भए राम्रो हुन्थ्यो. तपाईँले भने पनि ठिक हो. र मेरो अहिलेलाई यति नै प्रश्न छ, जे जस्तो होस् महाधिवेशन आज सकिन्छ. अब महाधिवेशनमा चाहिँ कति 2959 मत खसेछ, केही बेरमा मतगणना बनेको छ, मतगणना सुरु हुन लागिसक्यो?
1: मतगणना चाहिँ सुरु भइसक्यो, मतगणना क्रमिक रूपमै भित्र चलिरहेको छ. यो मेसिनमा भएको हुँदाखेरि एकैचोटि चाँडै नै आउँछ भन्ने आशा गरेको छ हामीले.
0: ल, कति दिन बस्नुहुन्छ तपाईँ पौडेलजी?
1: म सायदै भोलि अन्तिम पदाधिकारीको फाइनल भएपछि म एकचोटि काठमाडौँतिर हुँदै
0: हामीलाई पनि भेट्न आउनुहोस्. हामी यहाँ ब्रिटिस खान क्याम्प जाउला खेलमा छौँ, चिन्जान गरौँ. तपाईँ ताप्लेजुङको हुनुहुन्छ, हाम्रा मित्र कृष्ण फरुम्बुल लिम्बु हाम्रो रिपोर्टर हुनुहुन्छ, चिन्नुहुन्छ? साथी हुनुहुन्छ तपाईँ. अब ताप्लेजुङ भएको हुनाले हाम्रो ब्रिटिस आर्मीमा थुप्रै ताप्लेजुङवासी हुनुहुन्छ, कोही आफूसँग पढेका साथी नाता गोताहरू आफन्तहरू हुनुहुन्छ कि हुनुहुन्न? ब्रिटिस गोर्खामा चाहिँ ब्रिटिस आर्मीमा
1: साथी धेरै हुनुहुन्छ नि हजुर त
0: ल हेलो भनिदिनुहोस् उहाँलाई नमस्कार सुनाइदिनुहोस्
1: ल सबैजनालाई सम्झा छ त्यही नमस्कार मेरो तर्फबाट सबै साथीहरूलाई सम्झना छ
0: ओके जाँदा जाँदै तपाईँको आफ्नो ठाउँ ताप्लेजुङमा चाहिँ गर्नुपर्ने तपाईँको भिजन मिसनहरू के छन् त त्यो पनि सुनाइदिनुहोस् न उहाँहरू दङ्ग पर्नुहुन्छ राम्रै कुरा सोचेर चाहिँ हामी पनि मद्दत गरौँ भनेर लाग्नुहुन्छ के भन्न चाहनुहुन्छ अहिले यो रेडियो वेबबाट आफन्तजनहरू अथवा चाहिँ ताप्लेजुङवासीलाई के भन्न चाहनुहुन्छ के मिसन र भिजन दिन चाहनुहुन्छ ल भन्नुहोस् साथीहरू
1: त्यही हाम्रो ताप्लेजुङको मात्रै होइन देशभरिकै समृद्धि गर्नु छ यो ताप्लेजुङको समृद्धि अथवा नेपालको समृद्धि पर्यटन र तपाईँको कृषिलाई हामीले प्रमोट गर्दै गयौँ भनेदेखि एकदमै मान्छेहरू सबैजना मान्छे स्वरोजगार हुने र देशलाई समृद्धि गर्ने हाम्रो चाहिँ मैले देखेको त्यो एउटा चाहिँ वे छ ताप्लेजुङको लागि विभिन्न चाहिँ पर्यटनका सम्भावना भएका ठाउँहरू छन् त्यो ठाउँहरूमा यातायात सँगसँगै सबै कुराहरू पुर्याएर चाहिँ प्रचार प्रसार गरियो भने ताप्लेजुङका साथीहरू चाहिँ कहीँ भौतारिनु पर्दैन हामी जिल्लामै बसेर मजाले युरोपमा भए जस्तै सुविधा सम्पन्न ठाउँ होटेलहरू स्थापना गर्दै स्वरोजगार पनि बन्न सक्छौँ र चाहिँ सँगसँगै आय आर्जन पनि राम्रै गर्न सक्छौँ त्यो सँगै ताप्लेजुङको अलैँचीको चाहिँ सुनिश्चितता गर्न सकियो अन्तर्राष्ट्रिय बजारमा चाहिँ अलैँचीका कुराहरूको चाहिँ प्रचार प्रसार गर्न सकियो भने ताप्लेजुङ अलैँचीमा एकदमै सम्भावना भएको ठाउँ हो त्यसले गर्दाखेरि यी कुराहरूमा लागौँ हामी सबै लाग्यौँ भने विकास सम्भव छ हामी हाम्रै पालामा हामीले सोचे जस्तो बनाउन सक्छौँ भन्ने हुटुटीका साथ हामी युवाहरू राजनीतिमा आएका छौँ यहाँहरूको सुझाव सल्लाह को सहयोगको अपेक्षा पनि राखेको छु यही नै भन्न चाहन्छु
0: ओके अब तपाईँ त्यति कुरा गर्दाखेरि मेरो मनमा अर्को पनि खेलिहाल्यो अलिअलि विवादको विषय विकास र विवाद र आस्थाको कुरा भएको हुनाले पाथिभराको कुरा पनि सोध्न मलाई तपाईँको क्षेत्रमा होइन त पाथिभरा त्यसको के छ तपाईँहरूको के हुँदैछ अपडेट तपाईँको तर्फबाट सुनाइदिनुहोस् न प्लिज हाम्रो रिपोर्टर कृष्णजीले त हामीलाई दिइरहनुहुन्छ पाथिभरा फेरि आम नेपाली मात्र होइन भारतमा बसेका भारतीयहरूको पनि आस्थाको केन्द्र हो होइन पाथिभराको त त्यसै पनि हो अथवा चाहिँ हाम्रो ताप्लेजुङवासीको हो त्यसले गर्दाखेरि पाथिभराको लागि तपाईँहरूको के सोच छ त्यो कहाँ अड्किएको छ बाटो बन्ने थियो रोकिएको थियो कहाँ के भइरहेको छ अपडेट दिनुहोस् त प्लिज
1: बाटोको विषयमा अहिले हामीले चाहिँ एकदमै धेरै सबैभन्दा बढी सरकारलाई घर जाइरहेको बाटो पाथिभराको जुन सुविधा काफ्रेबाटीको बाटो सडक फिज हुनुपर्छ भनेर त्यो चाहिँ 10 वर्ष अगाडिदेखि ठेक्का भएर सर्दै सर्दै सर्दै काम नभएको अवस्था छ विभिन्न ठेक्दारहरूले छोडेर अर्को ठेक्का पर्दै चाहिँ त्यो काम कम्प्लिट भएको छैन योचोटि चाहिँ हामीले यो सबैभन्दा चाँडो चाहिँ सक्नुपर्छ भनेर ठेक्दारसँग नै कुरा गरेका छौँ समयमै सक्ने नसकेको खण्डमा चाहिँ अर्को त्यो ठेक्कालाई क्यान्सल गरेर ठेक्का अर्को खुलाएर पनि यो आर्थिक वर्षमा पिच गर्ने भन्ने विषयमा सरकार आफै लागिरहेको छ हामीले त्यसमा दबाब गरिरहेको छौँ यो कुरा मलाई मन लाग्छ अब एक वर्षभित्रमा त्यो बाटो पिच हुन्छ अर्को चाहिँ अब केबल कारको विषय छ त्यहाँनिर एउटा इस्यु केबल कार चाहिँ अब एक पक्ष बनाउनु हुन्छ अर्को पक्ष बनाउनु हुँदैन भन्ने दुईवटा पक्ष छन् त्यो दुईटै पक्ष राखेर सरकारले चाहिँ आफ्नो प्रतिनिधि पठाएर यो सबै स्टडीहरू गरेर यसलाई के गर्न सकिन्छ के गर्नु उत्तम हुन्छ भन्ने कुरा सरकारकै उसमा मुख पुगिसकेको अवस्था छ सबै उहाँहरूले चाहिँ त्यसको अध्ययन गरिसक्नु भएको छ मात्रै उहाँहरूले चाहिँ रिजल्ट निकालेपछि त्यो बन्यो भन्ने बन्छ भन्ने के कारणले बन्दैछ र बन्दैन भन्ने के कारणले बन्दैन भन्ने कुरा अब सरकारले
0: ल त अब केही यसमा केही छुनु पर्यो फलोअप गर्नु पर्यो तपाईँ त्यहीँकै हुनुहुन्छ गर्दाखेरि म कन्ट्याक्ट गर्छु कृष्णजीले पनि फलोअप गर्नुहुन्छ है त पटेलजी थ्याङ्क यू सो मच एन्ड अल द बेस्ट नमस्ते नमस्ते हस् लीलाराज पौडेलजी जो ताप्लेजुङ जिल्ला राष्ट्रसभाका सचिव हुनुहुन्छ उहाँसँग कुराकानी महाधिवेशनको कुरा थियो भने एउटा गीत सुनौ त्यसपछि बर्ड फ्लूको हामी कुरा सुन्छौँ है त परिवर्तन ब्यान्डको यो प्रस्तुति

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो BFBS गोर्खा रेडियो हो।

0: नेटेशन कुमार साथी गाउँदो रहेछ यस गीतलाई जब देशको मायाले छुन्छ. अन्तिममा यो गीत सुनाउँछु म. अहिलेलाई डाक्टर मुकुल उपाध्याय बर्ड फ्लू बारेमा कुराकानी गर्दै हुनुहुन्छ.
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा. यो प्रस्तुता धनसंग गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ बर्ड फ्लू सम्बन्धी विषयमा. यतिखेर नेपालमा बर्ड फ्लू फैलिएको कुरा समाचारमा आइरहेको छ र विभिन्न ठाउँमा त्यसमा पनि राजधानी काठमाडौँ लगायत धन्दा नै 11 जिल्लाको 81 ठाउँमा चाहिँ बर्ड फ्लू फैलिएको कुरा पनि हामीलाई यो पशु सेवा विभागको वेबसाइटमा राखिएको प्रेस नोट पनि बताइएको छ. र यो विषयसँग छोटकरीमा कुराकानी गर्दैछौ पशु सेवा विभागका प्रवक्ता हुनुहुन्छ डाक्टर मुकुल उपाध्याय. डाक्टर साहब कार्यक्रममा स्वागत छ यहाँलाई.
2: धन्यवाद.
1: समय दिनुभएकोमा धेरै धेरै धन्यवाद. यो जुन बर्ड फ्लू सम्बन्धी भनौँ न समाचार चाहिँ यो निरन्तर आइरहेको तर बीचमा चाहिँ अलिकति कम भएको जस्तो छ. फेरि अहिले फैलिएको कुरा चाहिँ फेरि अहिले सञ्चार माध्यममा भनौँ न छापा माध्यममा आइरहेको छ. अहिले लगभग यो मैले अघि भनेको अनुसारले 11 जिल्लाको 81 ठाउँ यो चाहिँ प्रमाणित भएको नै ठाउँहरू हो नि होइन डाक्टर साहब? यो
2: 11 जिल्लाको 82 ठाउँ हो प्रमाणित भएको. अनि त्यसमध्ये विशेष गरेर झापा मोरङ सुनसरी र नवलपरासी बारा महोत्तरी सममा रोग कन्ट्रोल अवस्थामा छ, त्यहाँ फैलेको छैन होइन. र अहिलेको ताजा हेर्दा चाहिँ काठमाडौँ भक्तपुर ललितपुर

0: बर्ड फ्लूको भाइरस स्रोतमै हामीले त्यसलाई सिध्याउने हो, जसले गर्दा भाइरसले चलखेल गर्न पाउँदैन र नयाँ भाइरस जन्माउँदैन भनेर कक्षा विभाग, स्थानीय सरकार, प्रदेश सरकारको समन्वयमा हामीले बर्ड फ्लू नियन्त्रण नियमावली 2078 बमोजिम सम्पूर्ण यसलाई कन्ट्रोल गर्ने नष्ट गर्ने कार्यहरू गर्दै आएका छौँ।
1: हजुर, अब यो बर्ड फ्लू फैलिएपछि त भनौँ न अब यो कुखुरा पालन गर्नेहरूको लागि त अलिकति नोक्सान हुने भयो होइन, अब यसमा चाहिँ के छ उहाँहरूलाई क्षतिपूर्ति अथवा उहाँहरूको भनौँ न अलिकति व्यवसायलाई चाहिँ धक्का पनि पर्ने भयो, यसमा व्यवस्थाहरू के छ तपाईँहरूको अहिले भनौँ असर पर्ने ठाउँहरूमा चाहिँ?
0: त्यसो छ, जहाँ संक्रमण भएर नष्ट गरिएको छ सरकारी टोली खटेर, त्यस्तो अवस्थामा बर्ड फ्लू नियन्त्रण नियमावली 2078 बमोजिमकै राहत दिने प्रावधानहरू छ। त्यो प्रावधान बमोजिम चाहिँ प्रचलित दर रेट सिडिओ कार्यालयमा चाहिँ एउटा समिति हुन्छ, त्यो समितिले निर्धारण गरेर पठाएको प्रचलित बजार मूल्यको 75% सम्म राहत दिने नेपाल सरकारको बर्ड फ्लू नियन्त्रण नियमावली भनेको छ, त्यो हिसाबको चाहिँ व्यवस्था छ।
1: अहिले चाहिँ जो बर्ड फ्लू फैलिएर जुन कुखुराहरू नष्ट गर्नुपर्ने छ, जस्तै काठमाडौँको कुन कुन एरियामा चाहिँ त्यो बढी प्रभाव परेको ठाउँहरू रहेछन् सर, यो चाहिँ अहिले उहाँहरूलाई चाहिँ के छ?
0: हेर्नुभयो भने अब पहिला चाहिँ उता कोशी त कन्ट्रोलै छ, काठमाडौँको चाहिँ भेलीमा हेर्नुभयो भने काठमाडौँको तपाईँ यता गोकर्णेश्वर, कागेश्वरी, मनहरा, बुढा नीलकण्ठ लगायतका क्षेत्रमा रोगहरू बढी देखिएको छ। त्यस्तै गरेर भक्तपुरको चाङ्गो नारायण, सूर्य विनायक त्यो क्षेत्रमा रोग अलिक बढी छ, ललितपुरको महालक्ष्मी, त्यसरी गोदावरी लगायतका ठाउँहरूमा देखिएको छ। र उहाँहरूको नष्ट गरेको कुराहरू अब नष्ट गरिसकेपछि एउटा त्यो नष्ट गरेको कागजात जसलाई हामीले सिडी भन्छौँ, सर्टिफिकेट अफ डेस्ट्रक्सन, त्यो
1: प्रणाम सुन्दा नडराउने बर्ड फ्लूसँग त किन डराउँथे र होइन? के छ बजारमा चाहिँ मासु बिक्री वितरणको चाहिँ स्वच्छताको अनि यो बर्ड फ्लू फैलिएको नफैलिएको छुट्याएर कसरी बिक्री वितरण भइरहेछन् सर?
0: यसो मरेका कुखुरा कसैले नै बिक्री गर्दैन, मासुको लागि प्रयोग गर्ने नै सक्दैन, किनभने त्यो पुरै बनाइसकेकै हुन्छ मरेको होला। स्वस्थ कुखुरा मात्रै मार्केटमा आएका छन्, त्यसको अनुगमन भइ नै रहेको छ। र स्वस्थ कुखुरा काटेर पकाएर खाँदा, अन्डा खाँदा बर्ड फ्लू सर्दैन, काहीँ पनि सरेको उदाहरण अहिलेसम्म विश्वव्यापी रूपमा काहीँ पनि नभएकोले मजाले पकाएर खाँदाखेरि जोखिम लिएन छ।
1: अब यो जो रेडियो सुनेर बसिरहनु भएको छ, नेपालीहरू आउने जाने भइरहेको हुन्छ, देशमा आउने अनि फेरि फर्किने पनि भइरहेको हुन्छ होइन, धेरै नेपालीहरूले सुनिरहनु भएको छ, उहाँको आफन्तजनहरू पनि नेपालमा हुनुहुन्छ होइन, अब के भन्नुहुन्छ? अब धन्दा नै 11 जिल्लामा फैलियो, त्यसमा पनि 82 ठाउँमा, अब यो चाहिँ 2024 चाहिँ 4 गतेबाट सुरु भएको यो जुन फैलिएको जुन भनौँ न बर्ड फ्लू अहिले पनि निरन्तर नै जारी नै भएको देखियो, के भन्नुहुन्छ जो रेडियो सुनेर बसिरहनुहरूको लागि?
0: बर्ड फ्लू फैलिएको 82 ठाउँ भए तापनि यो धेरै जिल्लामा फैलिन पाएको छैन, जिल्ला त 77 हुन्, 70 जिल्लामा त फैलेको छैन, कोशी प्रदेशमा कन्ट्रोलमा आइसकेको अवस्था छ, काठमाडौँ भेलीमा अलिकति संक्रमण बढेको र यो पंक्षीबाट पंक्षीमै बढी सर्ने प्रवृत्तिको छ, तर यसलाई मान्छेले हेलचेक राई गरियो, भोलि उसले जथाभावी मरेका कुखुराहरू लैजान थाले होइन, कुखुरा गाड्न छोडेर बाहिर फ्याँकिदिए, कुकुरले लिएर अरूतिर गयो, कागले सिनो खाएर अन्यत्र गयो भने यो फैलिरहन्छ। त्यही भएर सबैलाई हाम्रो अनुरोध के भनेपछि, काहीँ पनि कुखुरा धेरै मर्छन् भने तुरन्तै स्थानीय तहको नजिकको पश्चिम शाखामा खबर गर्ने अथवा जिल्ला कार्यालयमा खबर गर्ने अथवा हाम्रो प्रयोगशालाहरू छन् प्रदेशमा र यहाँ केन्द्रमा पनि छन्, त्यो प्रयोगशालामा उहाँले खबर गरिदिने, हामीले तुरन्त नमुना सङ्कलन गरेर त्यसको निदान गरेर हामीले कन्ट्रोल कन्टेन्मेन्टको कार्यहरू गर्न सक्दछौँ। त्यही भएर कसै पनि रोग नलुकाइदिनु होला, काहीँ पनि त्यस्तो सूचना तपाईँहरू छ भने हामीलाई सरकारी निकायमा जानकारी गराइदिनु होला भन्ने अनुरोध गर्दछौँ, र कुखुराको मासु राम्ररी पकाएर खाँदाखेरि कुनै पनि जोखिम छैन भन्ने पनि चाहन्छौँ।
1: अब यो जुन समाचारमा आएको छ नि सर, एउटा तथ्याङ्क छ, यससँग चाहिँ हालसम्मको तथ्याङ्क अनुसार भनेर चाहिँ लेखिया छ, संक्रमित क्षेत्रका 569,858 पन्छी मारिएको होइन, त्यसमध्ये रोग फैलन सक्ने 9,89,313 अन्डा र 1,95,485 किलो दाना समेत सुरक्षित रूपमा नष्ट गरिएको विभागले भन्नु तपाईँहरूलाई नै कोट गरिएको रहेछ होइन, यो अहिलेसम्म चाहिँ भएको यो बढी प्रभावित भएको समयमा गरिएको काम हो सर?
0: यो चाहिँ यस्तो, रोग नदेखिकन अर्काको सम्पत्ति मार्न नै सक्दैनन्, रोग देखेपछि नै मार्ने हो हामीले, रोग देखेपछि चाहे त्यो स्वस्थ हुन् अस्वस्थ हुन् सबै मारिन्छन् त्यहाँनिर भएका जति, त्यस्तो इफेक्ट जुन प्रभावित जहाँ चाहिँ पुष्टि भयो रोगहरू, पुष्टि भएको क्षेत्रमा जोखिममा रहेका अरू फार्म समेतका नष्ट गरेको चाहिँ यो डाटा हो।
1: लघु कार्यक्रमको पुछारतिर आइपुग्दाखेरि डाक्टर साहब, अब यो जुन बर्ड फ्लू पक्का फैलिएको के स्रोत चाहिँ कहाँको रहेछ, यो कुन ठाउँबाट बढी आएको रहेछ यो नेपालमा देखिएको
0: चाहिँ? मुख्य स्रोत यस्तो हो, प्राय गरेर जुन फिरन्ते चराहरू नेपाल आउँछन् जाडो छर्नका लागि, चराहरू मार्फतै आएको हामीले पाउँदछौँ रोगलाई, र तत्पश्चात उनीहरूले चाहिँ यहाँ भएका घरपालुवा चराचुरुङ्गीहरूसँग उनीहरूको सम्पर्क हुन्छ अनि बिस्तारै रोगहरू छोड्छन्। त्यो रोग अथारो अवधिमै हुन्छ, रोग उनीहरू फर्किसकेको हुन्छ, त्यसपछि बिस्तारै रोग चाहिँ यहाँनिर सल्किँदै अन्यत्र सर्दछ। विभिन्न काग लगायतका जङ्गली पंक्षीहरूलाई समेत उनीहरूले संक्रमण गर्न सक्दछन् र त्यसरी संक्रमण भएपछि अब जङ्गली चरा प्रत्येक मार्दै हिँड्ने कुरा नै आएन, गाह्रो पनि छ त्यो चिजहरू हामीले गर्नलाई र उहाँहरूले जहाँ जहाँ सारेको छ त्यहाँ त्यहाँ रोगहरू देखिँदै जान्छ र हामीले

0: गर्ने कार्यहरू गऱ्यौँ, कसरी लुकायन रोग हो भने चाँडैभन्दा चाँडै चाहिँ हामीले यसलाई कन्ट्रोल गर्न सक्छौँ।
1: यो जुन स्वाइन फ्लू पछिको यो खतरनाक नै मान्न सकिन्छ डाक्टर साहब, यो अहिलेको जुन हामीले कुराकानी गरिरहेको यो संक्रमण चाहिँ फ्लू
0: यस्तो हो? मैले बुझ्न के जरुरी छ भने बर्ड फ्लूको भाइरस अर्को भाइरस जन्मायो भने चाहिँ मान्छेबाट मान्छेमा सर्न सक्छ, कि त्यो बुझ्न जरुरी छ। बर्ड फ्लूको भाइरस र मान्छेको भाइरस, फ्लूको भाइरस चाहिँ मिसिएर तेस्रो भाइरस जन्मियो भने त्यो भाइरस चाहिँ मान्छेबाट मान्छेमा सर्ने क्षमता राख्छ। त्यस्तो भयो भने कोभिड भन्दा बढी मान्छेहरू मर्न सक्छन्। यसले के गर्छ त जहाँ देखिन्छ भने त्यहाँ भएको स्रोतै खतम पारेर मारिहाल्छ।
1: अहिलेसम्म त्यो खालको जोखिम चाहिँ नेपालमा देखिया छैन, मानिसमा चाहिँ होइन डाक्टर
0: साहब? त्यस्तो अवस्था आइसकेको छैन।
2: ओके, बर्ड फ्लूको बारेमा कुराकानी सुन्नुभयो यहाँले, धनचङजी कुराकानी गर्दै हुन्थ्यो डाक्टर मुकुल उपाध्यायसँग, उहाँ चाहिँ पशु सेवा विभागका प्रवक्ता पनि हुनुहुन्छ। अब जाँदा जाँदै एउटा मिठो गीत सुनौ, अहिलेको गीत नितेश जङ कुवरको बाँकी नै छ, गीत राखौँ है त। गीत पछि हामी समाचारमा जान्छौँ।

0: pe line buddy
1: on air
0: app ma
1: ani smart speaker ma bandh hos
2: play bfps
0: you bfps gorkha radio ho
1: gorkha radio
3: सैनिकको ज्यान गएको छ। कैलालीको मोहनयाल गाउँपालिका साथको जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका डीएसपी योगेन्द्र तिमिल सेनाले जानकारी दिनुभएको हो। आज बिहान 9:15 सुदूरपश्चिम पृथना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका बेला ग्रेनेड पड्काउने विष्ट घाइते हुनुभएको थियो। विस्फोटबाट उहाँको दाहिने हत्केला र शरीरमा छर्रा लागेको प्रहरीको भनाइ छ। कञ्चनपुरका विष्टको लम्कीको लाल रत्न अस्पतालमा उपचारका क्रममा आज मध्याह 12:00 मृत्यु भएको हो। यो घटनामा सहसेनानी हेमराज जोशी पनि छर्रा लागेर घाइते हुनु भएको छ। जोशीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको पनि डीएसपी तिमिल सेनाले जानकारी दिनुभएको छ। एमाले महासचिव शंकर पोखरेलले प्रदेशको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले समाजमा नयाँ राजनैतिक द्वन्दको बिउ रोप्न खोजेको आरोप लगाउनु भएको छ। सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले चुनावका बेला प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने दावी गरेर जनताको मन जितेको रासोपाले महाधिवेशन मार्फत संहिताकै विरूद्धमा आफूलाई उभ्याउने काम गरेको टिप्पणी गर्नुभएको हो। आदिवासी जनजाति मधेसी दलित अल्पसंख्यक समुदाय र पिछड़िएको क्षेत्रको दशकौं लामो संघर्षबाट संघीयता आएको तर्क गर्दै पोखरेल ले महाधिवेशन मार्फत राजसभाले समाजमा नयाँ राजनैतिक द्वन्दको बिउ रोप्न खोजेको आरोप लगाउनु भएको हो। चुनाव विपरीतका गतिविधि विरूद्ध एकजुट हुन समेत उहाँले आह्वान गर्नुभएको छ। राजसभाले प्रदेशको पुनर्संरचना गर्ने प्रस्ताव सार्वजनिक गरेपछि विशेष गरी मधेसमा असन्तुष्टि बढ़ेको छ। चितवनमा जारी राजसभाको महाधिवेशन बन्द सत्रमा उपसभापति स्वर्णिम वाग्ले खर्चिलो प्रशासनिक संरचनालाई घटाउन प्रदेश सभाको खारेजी र 753 स्थानीय तहको संख्यामा एक तिहाई कटौती गर्ने अर्थ राजनीतिक प्रतिवेदन प्रस्ताव गरेपछि मधेसमा विरोध हुन थालेको हो। वाग्लेको प्रस्तावमा 7 प्रदेशसभा विघटन गरी स्थानीय तहका निर्वाचित प्रमुखबाट प्रदेश परिषद स्थापना गरिने उल्लेख छ। राजसभा सरकारप्रति सकारात्मक देखिँदै आएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रदेशसभा खारेज गर्न खोजेको भए ठूलो भूल हुने चेतावनी दिनुभएको छ। प्रदेशसभा खारेज गर्नु प्रकारान्तरले संघीयता भत्काउने निर्णय हो भन्दै उहाँले आफै संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय लाद्ने हो भने अमान्य हुने चेतावनी दिनुभएको हो। उहाँले सार्वजनिक अपील गर्दै सरकारले एकतर्फी निर्णय लागू गर्न खोजेमा दल विभिन्न जाति र आम जनसमुदाय बीचमा ठूलो विश्वासको संकट पैदा हुने र त्यसले मुलुकलाई अनिष्टतिर धकेल्न सक्ने चेतावनी पनि दिनुभएको छ। संविधान सभाबाट अधिकतम सहमति सहित गरिएको संघीय पुनर्संरचना जानेर नजानेर भत्काएमा त्यसले गम्भीर जातीय क्षेत्रीय द्वन्द र अशान्ति सिर्जना हुने उहाँको दावी छ। संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकासतिरै केन्द्रित हुन पनि उहाँले राजसभालाई सुझाव दिनुभएको छ। राजसभा केन्द्रीय सदस्यका उम्मेद्वारले उपनाम हटाएकोदेखि क्रम तलमाथि पारिदिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखेका छन्। नेत्री टेक संग्रौलाले आफ्नो ज्वाला उपनाम मतपत्रबाट हटाइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उम्मेद्वारले दर्ता गर्दा टीका संग्रौला ज्वाला उल्लेख गरे पनि मतदानको बेला ज्वाला गायब पारिएको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो। अरू उम्मेद्वार गणेश कार्की यज्ञमणि नेौपाने र राजीव खत्रीले पनि नामावलीको क्रम तलमाथि पारिएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ। उम्मेद्वार कार्कीले प्रारम्भिक सूचीमा आफूभन्दा तल नाम परेका साथीलाई मतदानका लागि तयार पारेको सूचीमा आफूभन्दा अगाडि राखिएको भन्दै आपत्ति जनाउनु भएको छ। अर्का नेता यज्ञमणि नेौपानेले आफूभन्दा पछि उम्मेद्वारको फर्म भरेकाहरूको नाम आफ्नोभन्दा अगाडि राखिएको भन्दै असन्तुष्टि पोख्नु भएको छ। अर्का नेता राजीव खत्रीले भने मतदानको विषयमा आपत्ति जनाउनु भएको छ। चुनावको बेला आफ्नै प्रतिस्पर्धीलाई समेत भोट हाल्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले नो भोटिङको धजी उडाइएको टिप्पणी गर्नुभएको छ। अर्की नेत्री आशिका तामाङले पनि मनोनयन दर्ता गर्ने बेला 37 नाम परेकोमा भोटिङ मेसिनमा 106 पुर्याइएको भन्दै फेसबुक मार्फत आपत्ति जनाउनु भएको छ। बाढ़ीका कारण संघसभाको मकालु गाउँपालिकामा बनिरहेको 45 MW कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ।
4: आयोजनाको ड्याम साइटमा बाढ़ी पसेर क्षति भएको प्रहरी इन्सपेक्टर धनबहादुर राजवंशीले बताउनु भएको छ। बाढ़ीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर मिक्सर कंक्रिट पम्प मेसिन 60 रड 500 सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले जानकारी दिनुभएको छ। यस्तै इसुवा हाइड्रो पावर आयोजनाका 100 मिलिमिटर व्यासका 2 पाइप पहिरोले बगाएको छ। बिछाएका 200 मिटर पाइपमा क्षति पुगेको छ। बाढीले नुर्बुचौर र नुर्बु गाउँ जोड्ने इसुवा खोलाको झुलुङ्गे पुल बगाएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: ओके हेम गुरुङ मित्रको यो गीत सुन्नु भयो यहाँले. उदास मेरो जिन्दगीमा तिमी आएनौ. धेरै वर्ष अगाडि हङकङमा रेकर्ड, हङकङको बिएफबिएसमा रेकर्ड भएको गीत आज सुनाउने मौका पाएँ मैले. मित्र बेलायतिर हुनुहुन्छ हेम, क्विन्स गोडा सिङ्गल्सका सदस्य, र यो रेकर्ड गर्ने बेलाको केही केही सम्झना त मलाई पनि छ नि. उनीहरूले प्र्याक्टिस गरेको ब्लकेट भन्ने हाम्रो एकोमोडेसन थियो, त्यहाँ प्र्याक्टिस गरेको साथीभाइहरू होइन, सुनाखुरी ब्यान्डका सदस्यहरूलाई कसलाई कसलाई सम्झाउन सक्छु भन्दाखेरि हेम गुरुङ स्वयं भइहाल्नु भयो, यो मिठो स्वरका धनी, उहाँको श्रीमती फरिदा बहिनीले पनि गाउनुहुन्थ्यो क्यारे होइन, टासी लामा मित्र होइन, दावा ग्याल्मो दिदी अहिले के भन्छ दार्जिलिङमा हुनुहुन्छ, रोशन गुरुङ तबला वादक होइन, अरू म्युजिक पनि बजाउनु हुन्थ्यो. यसै गरी मैले कृष्ण दाईलाई सम्झना गरेँ, प्रेम थकाली मित्र अहिले क्यानाडामा हुनुहुन्छ, कुशल बस्नेत अमेरिकामा हुनुहुन्छ, दे आर अल स्क्याटर्ड आफ्नो ठाउँमा आफ्नो गन्तव्यमा हुनुहुन्छ. जिन्दगीको यो दौडाइमा कहाँ कहाँ पुग्नु भएको रहेछ तर गीत चाहिँ यथावत छ, त्यस कारणले कहिले कहिले पुराना पुराना सम्झना दिलाउँछ यस्ता यस्ता गीतले. अरूको साथीहरूको नाम छ तर मैले ठ्याक्कै अहिले सम्झना चाहिँ सकिनँ. ओके आयो भने म फेरि सुनाउला. अब फुटबलको कुरा, भलिबलको कुरा, वर्ल्ड कपको कुरा गर्नको लागि हाम्रा मित्र आइसक्नु भएको छ, काम विशेषमा हुनुहुन्छ, मिटिङमा हुँदा भए पनि बाहिर निस्केर हामीसँग प्रकाश सिंह सिन्हाले के अपडेट दिनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ. प्रकाश जी नमस्ते, स्वागत छ.
1: नमस्कार, नमस्कार, धन्यवाद.
0: ओके कहाँबाट सुरु गरौँ, भइरहेछ तिन चारवटा सब्जेक्ट छ. पहिला त निलम्बनकै कुरा गर्नु, फिफाले लगाए नेपालीमाथि प्रतिबन्ध, अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले बिहिबार नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो. कति दुःखदायी, कति दुःखदायी, किन हो गर्ला गर्ला भन्ने त थियो होइन, गरिहालेछ. अब पहिला चाहिँ तपाईँ अपडेट दिनु, तपाईँले कतिखेर थाहा पाउनुभयो, केमा एन्फाका पदाधिकारीहरूको प्रतिक्रिया आएको छ छैन, के भन् के भन्नुहुन्छ अपडेट दिनुहोस् त प्लिज.
1: अब यसमा चाहिँ अहिलेसम्मको हामीले पाएको चाहिँ बिहान आज बिहान थाहा पाइयौँ यो कुरा चाहिँ. फिफाले आफ्नो त्यो प्रेस रिलिजहरू इस्यु गर्दाखेरि त्यसमा चाहिँ नेपालको इस्यु पनि रहेछ भनेर हामीले बिहान थाहा पायौँ. चाहिँ एन्फाले पनि आफ्नो पेज मार्फत त्यो कुरालाई चाहिँ जानकारी दियो, अफिसियली त्यसरी थाहा भयो. अनि अब जब यो अब हामीलाई त पहिल्यै थाहा थियो कि यो क्रममा छ भनेर, किन भनेको अनुमान हाम्रो पहिल्यैदेखि थियो कि भने एन्फा यहाँ आन्तरिक रूपमा सरकारसँग एउटा कन्फर्मेसनमा जानु, अर्को चाहिँ फिफा र एएफसीले एन्फाले भनेकै कुरालाई ब्याकिङ गर्नु र सरकारले भनेको कुरालाई चाहिँ उनीहरूले नजरअन्दाज गरेर आफ्नो एन्फा जो आफ्नो यहाँ प्रतिनिधि पात्र छ उहाँहरूले भनेकै कुरालाई चाहिँ आधार मानेपछि यो सरकारी हस्तक्षेपका कारण चाहिँ हामीले प्रतिबन्ध लाउनु पर्यो भन्ने उहाँहरूको भनाइ छ. र पछिल्लो घटनाक्रम हेर्ने भने चाहिँ जब एन्फाको अध्यक्ष र महासचिव यो फिफा वर्ल्ड कपको उद्घाटनमा जाने क्रममा एयरपोर्टबाट जुन फर्काइनु भएको छ नि, त्यो घटनाक्रमलाई पनि एउटा थर्ड पार्टी इन्टरफेरेन्सको रूपमा उनीहरूले लिएर घटनाक्रमहरू लामै जति बेलादेखि यो इलेक्सनको विषयमा विवाद सुरु भयो त्यहाँदेखिकै घटनाक्रमलाई लिएर उहाँहरूले त्यो घटनाक्रमको बारेमा पनि उल्लेख गर्नुभएको छ फिफाले चाहिँ. र त्यसैको आधारलाई यो अन्तिममा चाहिँ तेस्रो पक्षको हस्तक्षेप स्वीकार गर्न नसकिने भनेर अनिश्चितकालका लागि भनेर निलम्बन गरिएको छ. एउटा यो पाटो भयो, यो चाहिँ फिफाले गरेको कुरा भयो. तर ग्राउन्ड चाहिँ, ग्राउन्ड भनेको चाहिँ हाम्रो एन्फा नेतृत्व, अहिले जो एन्फाको नेतृत्वमा बस्नु भएको छ, ग्राउन्ड तयार चाहिँ उहाँहरूले नै पार्नुभएको, यो अनुमान गरिएकै चिज थियो भन्ने लाग्छ मलाई चाहिँ. र नेचुरल हो भन्ने लाग्छ मलाई, किनभने एन्फालाई फिफा एफसीले ब्याकिङ गर्नु स्वाभाविक रूपमा हो, किनभने उहाँहरूले वर्ल्ड वाइड जुन खालको आफ्नो अर्गनाइजेसनलाई विश्वास गरेर उहाँहरूलाई ब्याकिङ गर्ने कुरा स्वाभाविक हो. तर एन्फा लिडरसिपले चाहिँ आफ्नो यहाँको इन्टर्नल कुराहरूलाई म्यानेज गर्नुपर्ने, स्टेक होल्डरहरूलाई विश्वासमा लिनुपर्ने, सरकारलाई विश्वासमा लिनुपर्ने दायित्व चाहिँ फेरि एन्फाको. यहाँको इन्टर्नल कुरा त सबै कुरा त फिफालाई थाहा हुँदैन, तपाईँले जे रिपोर्ट गर्नुहुन्छ उसले त त्यही बुझ्छ. त्यो भएपछि यहाँको वस्तुस्थिति भन्दा पनि आफ्नो आफूलाई के सहज हुन्छ त्यही कुराहरू रिपोर्टिङ ज्यादा भएपछि मलाई लाग्छ स्वाभाविक रूपमा यो फिफाले आफ्नो एक्सन लिएको हो.
0: अब एक चरण भए पनि सरकारको अथवा राखेको कुरा त सुन्न खोजेको जस्तो पनि थियो नि होइन र एन्फाले उसले फिफाले
1: त्यो जुन कुराहरू उल्लेख गरिएको छ नि जुन फिफाले पठाएकोमा चाहिँ उहाँहरू सबै कुरा सुन्न पनि तयार, तर अन्तिममा चाहिँ के छ भने उहाँहरू सुरुदेखि जे भनिराख्नु भएको छ त्यही कुरामा कोही पनि पछाडि नहटेको स्थिति देखियो कि. निलम्बन पनि गर्यो 3 महिनाको, तर त्यसपछि पनि फोकस गर्यो. तर अहिले पछिल्लो इस्यु भनेको चाहिँ उहाँहरूलाई जुन उद्घाटन सत्रमा जान नपाउने भयो, कन्फरेन्सहरूमा भाग लिन नपाउने भयो, त्यो कारणले चाहिँ यसलाई चाहिँ इन्टरफेरेन्सको रूपमा लिएपछि निलम्बनको स्थिति बनेको भन्ने उहाँहरूको आधार छ। अब सरकारको पनि यसमा जवाफ आउन बाँकी छ, उहाँहरूले अफिसियली केही बोल्नु भएको छैन, परिषदले पनि र एन्फाको पनि केही अफिसियली आएको छैन, खालि उहाँहरूले स्टेटमेन्ट मात्रै जारी गर्नुभयो, त्यो पनि फिफाले पठाएको स्टेटमेन्ट, एन्फाको आफ्नो स्टेटमेन्ट केही पनि छैन।
0: थर्ड पार्टी इन्टरफेरेन्सको कुरा आयो, इन्टरभेन्सनको कुरा आयो, होइन? अब आजको दिन यो मितिमा जुन चाहिँ प्रतिबन्ध लगायो फिफाले नेपालमाथि, होइन, त्यसको मतलब एन्फा भन्ने अस्तित्वमा छ कि छैन त?
1: अब यस्तो छ, नेपालले अन्तर्राष्ट्रिय रूपमा भाग लिने कुनै पनि कन्फरेन्स होस् या कुनै पनि प्रतियोगिता जुन फिफा एएफसीसँग रिलेटेड या साउथ एसियन फुटबल फेडरेसनबाट आयोजना हुने कुनै पनि अफिसियल इभेन्टहरू चाहिँ अब भाग लिन पाउँदैन। यसमा चाहिँ अब नेपालको अन्तर्राष्ट्रिय रूपमा चाहिँ सम्बन्ध एक हिसाबले भनौँ भने अब निलम्बनको अवस्थामा भएपछि हामीले केही पनि गतिविधि चाहिँ
0: त्यो चाहिँ खेल पार्टिसिपेसन कन्फरेन्स मिटिङ सेमिनारदेखि लिएर ठुल्ठुला उद्घाटन खेल अब समापन खेल होला फाइनलमा जान नपाउने त देखियो, होइन? तर एन्फा भन्ने बडी इफेक्टिभ छ कि छैन, यो अहिले चाहिँ भनौँ न अब उसमा छ कि छैन, अस्तित्वमा छ कि छैन त?
1: यस्तो छ, अस्ति मात्रै के भयो भने तपाईँको एन्फाको चार वर्ष कार्यकाल चाहिँ अस्ति असारको छ गते सकियो, त्यो असारको चार गते छ गते सकेपछि त्यही का टिमलाई चाहिँ कन्टिन्यू गर्नु भनेर एन्फामा पत्र आयो भन्ने एउटा अनअफिसियली हामीले चाहिँ न्युज पनि हाल्यौँ, तर सोर्स कोट गरेर त्यसमा चाहिँ हामीसँग लेटर चाहिँ हामीसँग प्राप्त भएन, तर अनअफिसियल कोट गर्दाखेरि चाहिँ एन्फाको अहिलेकै कमिटीले अर्को निर्वाचन नभएसम्म काम गर्दै गर्नु भनेर एउटा एन्फा फिफाबाट लेटर आएको भन्ने हामीले सूचना पाएर त्यसको आधारमा समाचार लेख्यौँ। तर त्यसको एक हप्ता नबित्दैखेरि आज अहिले तपाईँको चाहिँ अब निलम्बनको स्थिति आयो भनेपछि यो घटनाक्रमहरू सँगसँगै उहाँहरू जानकार नै हुनुहुन्थ्यो। यो चाहिँ के भने अब एन्फाले पनि आफ्नो यो सकिन्छ भने इन्टरनेसनल अर्गनाइजेसनहरूलाई युज गर्नु भयो भने आफ्नो काम चाहिँ निकालौँ भन्ने उहाँको स्वार्थ काहीँ न काहीँ देखिन्छ। यो चाहिँ समस्या समाधान भन्दा पनि आफू सही छु भन्ने देखाउनको लागि जस्तो देखिन्छ, यो
0: सही पनि छु, हामी बाँचिरहेका छौँ, हामी एक्टिभ छौँ, अफिसियल हामी स्टिल छौँ, काम पनि नगर्नु भने प्रतिबन्ध पो लगाएको भन्ने कुरा उहाँहरूको भनाइ होला, होइन त?
1: हजुर, एकदम
0: ओके। अब सरकारको तर्फबाट अथवा राखेकोबाट केही पनि अफिसियल स्टेटमेन्ट आएको छैन,
1: आज बेलुकासम्म केही आउन सक्छ, अहिलेसम्म चाहिँ केही पनि आएको
0: छैन। ओके, त्यसको मतलब फुटबल अहिलेको लागि हाम्रो निम्ति डेड भयो भने पनि हुन्छ, होइन? अब दुःखको कुरा हो, यो
1: भन्नुको मतलब चाहिँ अब खेलाडीहरूले चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा खेल्न नपाउनु भनेको त यो हिसाबले अहिलेसम्म नेपाली फुटबलले भोग्दै नभोगेको घटना हो यो।
0: त्यो त पहिलो पटक हो नि, होइन त?
1: पहिलो पटक एकदमै पहिलो पटक यो चाहिँ अहिलेसम्म हामीले भोग्न भएको नेपालमा ठुलो ठुला विवाद भयो नि, थुप्रै खालका विवाद भए, दुईटा सङ्घ पनि हामीले अस्तित्वमा देख्यौँ, तर त्यो हुँदा पनि तपाईँको फिफाले प्रतिबन्ध चाहिँ लगाएको निलम्बन चाहिँ गरेको स्थिति थिएन। यो पहिलो पटक 50 वर्षभन्दा बढी भइसक्यो हामी फिफाको सदस्य भएको र पहिलो पटक यो हामीले अनुभव गर्यौँ।
0: ठ्याक्कै मलाई त वर्ष थाहा भएन, तर पनि गणेश थापाको एउटा प्यानल अनि अर्को गीता राणाको अर्को प्यानल हुँदाखेरि दुईटा एन्फा भएको थियो क्यारे, होइन त? दरवाजामा 20 इयर्स अगो मेरो विचारमा, होइन?
1: तिस वर्ष अगाडि
0: त्यहाँदेखि नै यस्तो खिचोलो विवाद सुरु भयो हो कि कतै? यसो म
1: विवादको सिलसिला त त्योभन्दा पनि अगाडिदेखि नै रहेछ, तर के छ भने मुख्य चाहिँ जब गणेश थापाले 1995 नेतृत्व सम्हाल्नु भयो त्यसपछि उतार चढावहरू विवादको श्रृङ्खलाहरू चाहिँ त्यहाँबाट अझ बढी चाहिँ हामीले देख्न सक्छौँ।
0: ओके, अब कहाँ गएर टुङ्गिने हो थाहा भएन, अपडेट दिँदै गर्नु होला, होइन? अब समयलाई हेर्दै अब अलिकति दुःख मन गर्दै फुटबलमा यत्रो झट्का पर्नु भनेको राम्रो होइन, अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो नेपालको छाया छविमा पनि अलि टार्निस अलिकति धब्बा लाग्यो र एन्फासँग अथवा चाहिँ फिफा र एएफसीसँग मिलेर सरकारले काम गर्न नसकेको अथवा सरकारले दिएका सुझाव पनि उसले नसुन्न चाहने आफआफ्नो चाहिँ अडानमा बसेर आज यो स्थिति आयो, खेल प्रेमीहरू खेलाडीहरूलाई चाहिँ ठुलो धक्का परेको छ भने अब आउँदा दिनका डेभलपमेन्टहरू चाहिँ हामीलाई सुनाउनु होला, जानकारी दिनुहोला। अब भलिबलको स्थितिमा अलिकति राम्रो केही नयाँ होला जस्तो देखियो, तपाईँ जहाँ हुनुहुन्छ एउटा नयाँ फ्रान्चाइज भलिबलमा आउँदैछ भनेर अलिकति प्रारम्भिक तपाईँ जानकारी गराउनु भयो, यो चाहिँ के हो भनिदिनुहोस् न प्लिज।
1: यो चाहिँ यस्तो छ, नेपाल भलिबल सङ्घले चाहिँ फरक फरक खालको गतिविधिहरू गर्ने क्रममा आफूले गर्ने नेसनल लिग त छँदैछ, उहाँहरूले गर्ने टुर्नामेन्ट कप च्याम्पियनसिप नेसनल लिग त छँदैछ, त्यो बाहेक पनि फ्रान्चाइज लिगहरू अब गर्नुपर्छ भन्ने उद्देश्यका साथ दुईवटा अलग अलग कम्पनीसँग एउटालाई महिला एउटालाई पुरुष फ्रेन्चाइज गर्ने भनेर कन्ट्र्याक्टमा उहाँले एउटा सम्झौता गरेर दिनुभएको छ. त्यसमा मैले तर्फको चाहिँ दोस्रो संस्करण सकिएर अहिले तेस्रो संस्करण सुरु हुने क्रममा छ. उहाँहरूले असोजमा गरिदिनुहुन्छ, त्यो अपडेट नै एनाउन्स भइसकेको छ. यो पुरुषतर्फको चाहिँ उहाँहरूले एउटा कन्ट्र्याक्ट गर्नुभएको थियो 3 वर्ष अगाडि, तर कन्ट्र्याक्ट गरे पनि यो हुन सकिरहेको थिएन. तर यसपटक चाहिँ अब उहाँहरूले अफिसियल्ली 6 टिमको अनाउन्सै गरेर अब हामी यो वर्ष चाहिँ गर्छौँ भनेर अनाउन्स आज गर्नको लागि यो प्रेस कन्फरेन्स गर्नुभएको. त्यही प्रेस कन्फरेन्सबाट मैले तपाईँलाई चाहिँ अपडेट दिइराखेको छु.
0: यो त हाम्रो निम्ति ब्रेकिङ न्युज हो, भलिबल प्लेयर र चाहिँ हाम्रो फ्यान्सहरूको लागि राम्रो खबर हो यो, होइन? किनभने देश विदेशमा नेपालमा खेलेका हाम्रा खेलाडीहरू पुगिरहनु भएको छ, लोकल टिमबाट खेल्नुहुन्छ, लोकल लिगमा खेल्नुहुन्छ, प्रोफेसनल लिगमा खेल्नुहुन्छ, गर्दाखेरि इट्स अ भेरी गुड न्युज. यसले चाहिँ खेलको स्तरमा त्यसै पनि बढोत्तरी हुन्छ. यो एनभिए भनिन्छ, होइन, नेपाल भलिबल एसोसिएसन का पदाधिकारीहरूलाई चाहिँ हाम्रो ठुलो ठुलो धन्यवाद पनि दिनुपर्छ, बधाई पनि दिनुपर्छ, किनभने उहाँहरूले चाहिँ फेसिलिटेट गर्नुभयो नि त, होइन त? ओके, अब तपाईँलाई वर्ल्ड कपको कुरा सुन्नु मन पर्दा पहिला तपाईँले सुन्नु भएको छैन, आइ एम अल्सो भेरी थ्रिल्ड, एकदम खुसी लागेको छ. एक नेपाली किशोर बेलायतको काउन्टी क्रिकेटमा चम्कदै 15 नेपाली किशोरको कुरा मैले विभिन्न पत्रकारमा देखिरहेको छु. तपाईँलाई केही थाहा छ दिपेश सापकोटाको बारेमा? सुन्नु भएको छ? ल, खोज तलास गर्नु होला. म तपाईँलाई भनिदिइहाल्नु, बेलायतको काउन्टी क्रिकेट प्रणालीमा त्यो सिस्टममा 15 नेपाली किशोर दिपेश सापकोटा उदाउँदो प्रतिभाको रूपमा अहिले अगाडि बढिरहेका छन्. उनले 14 उमेरमा 100 बलमा 163 रनको उत्कृष्ट व्यक्तिगत स्कोर पनि बनाउन सफल हुनुभएछ. उनले भविष्यमा बेलायतको अन्डर 19 टोलीसँगै नेपाल प्रिमियर लिग पनि खेल्ने लक्ष्य राखेका छन् भन्ने खबर अनलाइन पत्रिकामा देखेँ. तपाईँलाई मैले सुनाएँ, अन्य श्रोताहरूलाई पनि मैले यो सुनाएर यो चाहिँ जानकारी दिन चाहेँ. हगि उहाँ चाहिँ डाबिसार स्थित निजी विद्यालयबाट चाहिँ प्राइभेट स्कुलमा पढ्नुहुन्छ, ट्रेन्ट कलेजमा पढ्नुहुन्छ कक्षा 10. उहाँ चाहिँ नटिङ्गम सार इमर्जिङ प्लेयरको प्रोग्राममा पनि हुनुहुँदो रहेछ, प्रशिक्षणमा हुनुहुन्छ, काउन्टी क्रिकेटको एकाडेमी स्तरमा हुनुहुँदो रहेछ. दिस इज भेरी गुड न्युज, होइन? त्यसले गर्दाखेरि प्लिज हाम्रो खेलाडीहरू, नेपाली मूलका खेलाडीहरू अरू देशमा उदाउनु भनेको हाम्रै खेलको स्ट्यान्डर्ड बढ्नु पनि हो, होइन? नेपालबाट पनि खेल्ने एउटा मौका पनि हुन्छ, नेपालको स्तरलाई चाहिँ अझै बढोत्तरी गर्नेमा कुनै शङ्का हुँदैन. गर्दाखेरि तपाईँ पनि फलो गर्नुहोला, न्युज लेखमा छ, अनलाइनमा खबर छ, तपाईँले कभर गर्नुहोला है त. कता कता यसो हेर्दा उहाँको बुवा पनि कुनै बेलामा राम्रो खेल खेल्ने खेलाडीको रूपमा भनेर यहाँ कता कता देख्छु म, है? गर्दाखेरि इट्स अ भेरी गुड न्युज. अब वर्ल्ड कप कुरा नगरी तपाईँसँग कसरी बिदा लिउँ ल, भन्नुहोस् के छ त? अर्जेन्टिना क्वालिफाई भइहाल्यो, साउथ अफ्रिका पनि क्वालिफाई भयो, साउथ के भन्छ कोरिया चाहिँ अलिक गाह्रो गाह्रो स्थितिमा परेछ, के छ त सुनाइदिनुहोस् प्लिज.
1: अब यस्तो छ, अब यो चाहिँ साउथ अफ्रिकाले चाहिँ आज साउथ अफ्रिकासँग हारिसकेपछि कोरियाको हकमा चाहिँ अब उसले अरू रिजल्टहरू पनि पुर्नुपर्ने भएको छ. बेस्ट जुन 12 टिमको बेस्ट थर्डको 8 टिम चाहिँ तपाईँको चाहिँ नेक्स्ट राउन्डमा जाने भयो भएर अरू अब सबै ग्राउन्ड के अरे सबै ग्रुपको सबै लास्ट म्याचहरू सकिएपछि मात्रै उहाँहरूको डिसाइड हुन्छ. अब आज जितेको भए चाहिँ सिधै नकआउटमा पुग्ने चान्सेस थियो, त्यो मौका चाहिँ गुमायो. तर अब दक्षिण अफ्रिकाले चाहिँ विश्वकपको नकआउट चरणमा पहिलोचोटि प्रवेश पाएको छ. अब यो पनि एउटा उहाँहरूको लागि दक्षिण अफ्रिकाको फुटबलको लागि एउटा ठुलो जित नै भन्नुपर्छ. अर्को हेर्ने भए मेक्सिकोले लगातार तपाईँको 3 म्याच जितेर उहाँहरूले पनि यो 3 म्याच चाहिँ ग्रुप राउन्डमा अहिलेसम्म जितेको लगातार जितेको रहन्छ, उहाँहरूको लागि एउटा हिस्ट्री बनाएको छ, होइन? अर्को ब्राजिल, अब 5 विजेता ब्राजिल पनि नकआउट चरणमा पुगेको छ. सुरुको 2 म्याचमा अलिकति स्ट्रगल गरे जस्तो देखिएको थियो, तर आज
0: स्कटल्यान्डमाथि चाहिँ एकदमै कन्भिन्सिङ विन भयो, होइन? त्यसले गर्दाखेरि स्कटल्यान्डको पनि केही न केही आशा त बाँकी छ कि के छ त? बाँकी नै छ क्यारे कि राइट. अब यसो हेर्दाखेरि रोनाल्डोको कुरा पनि गरिहालौँ, हिजो अस्तिसम्म अलिकति सबड्युड अलिअलि चुप्प लगाएर बसिआएको थियो, अब उहाँ पनि म त चम्किने छु है भनेर चाहिँ एकदम छाती चाहिँ फुलाउँदै हुनुहुन्छ, के भन्नुहुन्छ तपाईँ?
1: फर्स्ट म्याचमा चाहिँ जुन खालको भनौँ न तपाईँको चाहिँ उहाँको एउटा प्रतिस्पर्धीको रूपमा हेरेको मेसीको जसरी लगातार 2 5 गोल गरेर एक खालको चाहिँ उहाँले आफ्नो भनौँ न आकर्षण जति त्यो केन्द्र जति सबै आफूमा ल्याइराख्नु भएको बेलामा कस्तो खेल्लान् उनले रोनाल्डोले भन्ने एक खालको दुविधा पनि थियो. र फेरि टिम पनि काहीँ न काहीँ प्रेसरमा थियो कि सेकेन्ड म्याचमा पनि रिजल्ट राम्रो आउन सकेन भने त, ड्र भयो भने त, या हार्यो भने त बाहिरिन सक्ने खतरा हुन सक्थ्यो. त्यही भएर त्यो जितले पनि पोर्चुगललाई पनि राहत दियो र व्यक्तिगत रूपमा रोनाल्डोलाई पनि अझै त्यो दम छ है रोनाल्डोमा भन्ने
0: यो चाहिँ अब पेनाल्टीबाट मात्रै होइन यो चाहिँ पक्का गेममै गोलेको गोल हो क्यारे होइन त
1: हो हो हो दुबई गोल उहाँले जुन गर्नुभयो त्यो चाहिँ पेनाल्टीबाट नभएर
0: आफ्नो त पेनाल्टी हान्न पनि सजिलो त छैन हान्नेलाई थाहा हुन्छ होइन मुटु धेरै चाहिन्छ
1: तपाईँ हामी हेर्नुहुन्छ भने यो पछिल्लो म्याचमा त मेसीले नै पेनाल्टी मिस गर्नुभयो
0: नि
1: तर पेनाल्टी त मिस गर्नुभयो
0: एक्ज्याक्टली त्यस कारणले पेनाल्टी
1: जति ठुलो प्लेयर भए पनि पेनाल्टी मिस चाहिँ जसको पनि हुन सक्छ भन्ने एउटा इक्जाम्पल हो
0: महान प्लेयर जिकोदेखि लिएर सबैले मिस गरेका छन् इभन वर्ल्ड कपमै मिस गरेका छन् होइन अनि हारजित पनि फुटबलको पेनाल्टीबाटै भएको छ भने क्रिस्टियानो रोनाल्डोले उज्बेकिस्तान विरुद्ध दुई गोल गर्दाखेरि छ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेर इतिहास पनि रचेका रहेछन् होइन दुर्लभ हो नि छ
1: खेल्नु भनेकै आफैमा दुर्लभ इतिहास
0: चार चार वर्षको ग्यापमा गएर छ छको 24 भयो होइन त 24 वर्षमा
1: अनि हरेक पल्ट तपाईँको गोल गर्ने भनेर त्यो झन् अर्को दुर्लभ कुरा हो
0: एक्ज्याक्टली
1: पनि अब एउटा कुरा मेसीले पनि आफ्नो रेकर्ड बनाइरहेछन् भने यता ए पर्सनल टच त्यो रेकर्डहरूको पनि ब्रेक भइरहेछ मेसीले पनि तपाईँको 18 गोल गरेर सर्वाधिक गोल गर्नेको एउटा कीर्तिमान बनाए अर्को दिन चाहिँ फेरि हामीले हेऱ्यौँ रोनाल्डोले चाहिँ 6 एडिसनमा गोल गरेर कीर्तिमान बनाए कीर्तिमान चाहिँ अब आज हेर्ने भने भिनिसियसले तपाईँको चाहिँ लगातार 3 म्याचमा गोल गरेर अर्को कीर्तिमान बनाए ब्राजिलको लागि चाहिँ चौथो या पाँचौँ खेलाडी हुँदो रहेछ उहाँ चाहिँ
0: हरेक म्याचमा पनि 18-19 वर्षका खेलाडी हैन त
1: होइन भिनिसियस चाहिँ अलिक स्थापित नै हो रियल मेड्रिडबाट खेल्नुहुन्छ
0: एनिवे अब विश्वकपमा चाहिँ अब फेरि उहाँको रोनाल्डोको चाहिँ आफ्नो देशको लागि सर्वाधिक गोल गर्ने पनि बनेका छन् अन्तर्राष्ट्रिय गो उसमा खेलमा चाहिँ उहाँले 145 हाल्नुभएको छ विश्वकपमा 10 गोल उसको लागि आफ्नो देशको लागि रेकर्डमाथि रेकर्ड बनिरहेको छ यसपालिको वर्ल्ड कप तपाईँको विचारमा अब न्यारो डाउन हुँदैछ खेल सबैको हेर्नुभएको छ तपाईँको छ कुनै फेभरेट बनेको छ
1: मलाई चाहिँ अब यस्तो छ इङ्ल्यान्डले पनि फर्स्ट सेकेन्ड म्याच जितेको भए अब इजिली जान्थ्यो अब थर्ड म्याचसम्म कुर्नु पर्ने भएको छ नकआउट पुग्नको लागि पनि तर पनि मलाई लाग्छ इङ्ल्यान्ड अगाडि बढ्छ अब फ्रान्स अगाडि बढि नै सकेको छ अर्जेन्टिना बढेकै छ अब पोर्चुगलको पनि सम्भावना बलियो नै देखिन्छ अब तिनीहरू त अगाडि जान्छन् अब मलाई लाग्छ जापान पनि अगाडि बढ्छ अनि अब अस्ट्रेलिया पनि अगाडि बढ्छ एसियाबाट चाहिँ अब त धेरै टिम चाहिँ अगाडि जाने जस्तो देखिन्न तर पनि अब एक दुईवटा टिमहरू चाहिँ अगाडि बढ्छन् तर कति अगाडि जान्छन् अब चाहिँ भन्न सक्ने स्थिति छैन
0: अफ्रिकाबाट छ नि आशा होइन त
1: अफ्रिकाबाट पनि छ अफ्रिका जस्तो मोरक्को तपाईँ हामीले हेर्न सक्छौँ अब साउथ अफ्रिकै अगाडि पुगेको छ होइन त्यो बाबर तर अझै पनि हामीले अस्ति पनि कुरा चर्चा गरेका थियौँ साउथ अमेरिकन त युरोपकै डोमिनेसन चाहिँ त्यो राउन्ड अफ 32 पनि हामीले
0: यसपालि चाहिँ नयाँ अनुहार देखियोस् भन्न खोजेको होला या नहोला समयले बताउला एनिवे तपाईँ एउटा कार्यक्रममा हुनुहुन्छ त्यो कार्यक्रमको अझै विस्तृत जानकारी हामी पछि पाऊ अहिलेलाई तपाईँसँग बिदा लिएँ है त थ्याङ्क यू सो मच प्रकाश जी
1: थ्याङ्क यू सो मच
0: नमस्कार नमस्कार फुटबल भलिबल र क्रिकेटको चर्चा गर्यो हाम्रो उदयमान खेलाडीको चर्चा 15 दिपेश सापकोटाजीको भाइको भन्नुपर्छ होइन काउन्टी क्रिकेटबाट चम्किँदै हुनुहुन्छ त्यहाँ पनि अन्डर 19 टोलीमा पढेको सुन्न पाऊँ खुसी हामी हुन्छौँ उहाँको बुवाको नाम चाहिँ दिपेशको बुवा चाहिँ दीपक सापकोटा हुँदो रहेछ नटिङ्गम नेपाली समाजका पूर्व अध्यक्ष पनि हुँदो रहेछ भन्ने यहाँ देखेँ मैले दिपेशीको चाहिँ पारिवारिक पृष्ठभूमि क्रिकेटसँग जोडिएको गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वामी टक्सार मूल घर भएका दीपक सन् 2005 सेफ भएर त्यो भिसामा बेलायत आउनु भएको जानुभएको रहेछ ओके ऑल द बेस्ट गुड लक गीत सुनाऊ

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर म बोलको गीत थियो अलमोस्ट हेभेन साङ्गीत दल अलमोस्ट हेभेन रहेछ तारो बडो जोसिलो गीत यही गीतबाट अब हामी केही कुराकानी गरौँ यहाँलाई अघि हामीले स्पोर्ट्सको चर्चा गऱ्यौँ र अब एक रिपोर्टतर्फ लागौँ मोटर बाटोको रिपोर्ट छ पाँच किलोमिटर गर्दाखेरि बागलुङको एउटा फोहोर छ भने गाउँका बासिन्दाहरू सबैतिरबाट वञ्चित भएका रहेछन् दुःखदायी कुरा तर अलिकति गुड न्युज छ कि जस्तो लाग्यो मलाई यो रिपोर्ट राखिहालौँ बागलुङका हाम्रा मित्र हुनुहुन्छ सङ्गम घरती मगर पठाउनुहुन्छ रिपोर्टलाई
1: फोर्सा र पुरानो गाउँबीच दूरीले जम्मा पाँच किलोमिटरको फरक थियो तर ती पाँच किलोमिटरको दूरीले पुरानो गाउँ र फोर्सावासीलाई वर्षौं वर्ष दूर दूर बनायो अप्ठ्यारो र चट्टानै चट्टानको भूगोलले गर्दा पुरानो गाउँका नागरिकहरू वर्षौं पहिलेदेखि सरर मोटर चढेर यात्रा गर्दा फोर्सावासी भने लामो र घुमाउरो बाटो पैदल यात्रा गर्न बाध्य हुनु पर्यो यसपटक भने फोर्सावासी अब मोटर चढ्नका लागि पुरानो गाउँसम्म पैदल हिँड्नु पर्ने छैन गण्डकी प्रदेश सरकार र बडीघाट गाउँपालिकाको संयुक्त प्रयासबाट चट्टानी पहाड चिरेर फोर्सामा सडक पुगेको छ यसले बागलुङ बडीघाट गाउँपालिका वडा नम्बर आठमा पर्ने पुरानो गाउँ र फोर्सा गाउँलाई मोटर बाटोले जोडेको छ विगतका स्थानीय सरकारले राम्रोसँग पहल नगर्दा आफूले मोटर बाटो देख्न अहिलेसम्म कुर्नु परेको स्थानीयको गुनासो छ
2: यो खुसीको कुरा पनि हो जहिले हो पुरा हुन त काम गर्नेलाई धेरै दुःख छ सोच्नेलाई धेरै दुःख छ पुरङ्गा फोर्सा भेडीघर मोटर बाटो कहिले जोडिएला भन्ने यसै त हामीले सपना पनि देखेको थिएन त्यही पनि नौ वर्षको कार्यकालमा पालिका स्तरीय पालिका सुरुवात भयो नौ वर्षको कार्यकालमा पुरङ्गा फोर्सा भेडीघर हुने मोटर बाटोलाई अलिकति पाँच वर्षको कार्यकालमा धेरै मेहनत गर्नु भएन मेहनत गर्ने क्रममा धेरै गाह्रो हुन्छ त्यही पनि हामीले नि महसुस गर्यो हेर्नेलाई भन्दा गर्नेलाई धेरै दुःख हुन्छ त्यो मलाई अवगत नै छ योभन्दा अगाडिको कार्यकालमा पालिकाका अध्यक्ष उपाध्यक्ष सबैले काम चाहिँ मिलेर गर्नुभयो बजेट पनि हाल्नुभयो बजेट पनि दिनुभयो होला तर यो पुरङ्गा फोर्सा भेडीघर जोडिने माटोमा धेरै पहल थिएन
1: स्थानीय तहको पछिल्लो निर्वाचन 2079 निर्वाचित जनप्रतिनिधि आएपछि निरन्तर बजेट विनियोजन गरेपछि यसपटक फोर्सासम्म बाटो पुगेको छ सडक जोडिएसँगै 300 घर परिवार प्रत्यक्ष लाभान्वित हुने स्थानीय समाजसेवी मेघबहादुर पाइजा बताउनुहुन्छ
3: आजभन्दा चार वर्ष पहिला चाहिँ बाटो गर्ने हो नि त त्यहाँ चार पाँच किलोमिटर छ होला अहिले चाहिँ त्यही डेढ किलोमिटर त्यही पुरानो गाउँ भनेको हाम्रो वडाको कार्यालय भएकै अझै गाउँ हो होइन साबिकको रणसिंहकिटेनी एक र दुईमा अझै पुरानो गाउँ पर्छ खोर्सा भनेको साबिकको नौ नम्बर हो रणसिंहकिटेनीको भेडीघर भनेको आठ नम्बर हो अनि यता खोला खालको अझै तारा खोला सुतार मसित जोडिएको खोला खालको चाहिँ सात नम्बर हो होइन पहिला यता हामीले अझै रमुवाबाट खोला खालको भेडीघरसम्म लयौँ गरे अहिले हामीले पुरानो गाउँबाट चाहिँ भेडीघरसम्म ल्यायौँ त्यहाँ त्यही 300 घर जोडी छन्
1: मोटर बाटो सम्पन्न भएपछि गत साता मात्रै यसको उद्घाटन गरिएको छ मोटर बाटो उद्घाटनको अवसरमा स्थानीयले सडक खन्ने डोजर अपरेटरलाई पैसाको माला समेत लगाइदिएका छन्
3: होइन हामीले त्यो त अस्ति नै पहिले गर्नुपर्ने हो बाटो जोडिएको करिब अझै एक महिनै भयो होइन बाटो काम सम्पन्न भएको अरू अरू कामको व्यस्तताको कारणले अझै पालिका अध्यक्ष उपाध्यक्षसित सँगै हामीले त्यहाँ सेक्रेटरी राख्ने भएर अझै त्यसरी अझै काम साँच्दै गर्दाखेरि सन्दर्भ मिल्यो अपरेटरहरूले साह्रै अप्ठ्यारो भूगोलमा आफ्नो अझै जिन्दगीलाई हत्केलामा राखेर उनीहरूले काम गरे कति अपरेटरहरू त्यहाँबाट अझै विस्थापित भए बिचरा अझै काम गर्न सकेनन् होइन कतिपयलाई त्यो भयो र अहिले उनीहरूले यो पल्टमा अब राम्रै काम गरे त्यसो भएको कारणले बाटो जोडिएको उपलक्ष्यमा त्यो गरिएको हो अपरेटरहरू त धेरै आए हाम्रो बाटो खन्ने सन्दर्भमा जोडिने बेलामा अझै उद्घाटनको बेलामा त्यो सन्दर्भ उनीहरूलाई पर्यो
1: उक्त सडक जोड्नका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा 50 लाख बजेट विनियोजन गरेको थियो तर यसपटक गाउँपालिकाको डोजरले निरन्तर 6 महिनासम्म खनेपछि मात्रै सडकको ट्र्याक खोल्न सफल भएको उहाँको भनाइ छ
3: कसैको पछाडिबाट लगत्तै काम गर्यौँ वैशाख महिनाभरि हामीले काम गर्यौँ करिब 6 महिना त्यहाँ लगातार काम गर्यो गाउँपालिकाको डोजर 6 महिना लगातार चल्यो एक महिना जति यता अब चाहिँ टेन्डरको पनि चल्यो ठेकदार प्रदेशको अझै त्यहाँ मेनुअल काम पनि थिए अझै स्ट्रक्चरको कामहरू पनि थिए 50 लाखकोमा कटिङ पनि थियो त्यसो भएको कारणले प्रदेशको ठ्याक्कै क्वान्टिटी के के थिए कति थिए त्यो हामीलाई थाहा भएन तर अब त्यो 50 लाखको टेन्डर हो प्रदेश
1: पटक पटक छुट्याएको बजेटले सडक पुरा नभएपछि यसपटक बढी गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर सडक पुरा नहुँदासम्म खन्ने निर्णय गरेको थियो गाउँपालिकाको विशेष प्राथमिकता परेकै कारण सडक बनेको पाइजा बताउनुहुन्छ।
3: तिन गाउँपालिकाले चलाउने, तिन गाउँपालिकाले हाल्ने र बाटो जति समय र जति खर्च लाग्छ काम गर्ने भन्ने गाउँपालिकाको प्रतिबद्धताले त्यसरी काम भएको थियो। गत वर्ष गएको मेसिन अहिलेसम्म त्यति बसेको पैसा झऱ्यो।
1: उक्त सडक गलकुट मल्म पाण्डव खानी हुँदै रमुवा खोलाखर्क भेडीखोर फोर्सा पुरानो गाउँ तुनिबोटबाट भीमघिट्टे जोडिन्छ। यो सडकको ट्र्याक खुलेपछि अब फोर्सावासीलाई मात्रै सजिलो भएको छैन, मध्य पहाडी लोकमार्ग गलकोट बुर्तिबाङ खण्डमा कुनै अप्ठ्यारो आइलागे वैकल्पिक मार्गको रूपमा समेत काममा आउनेछ।
3: बाटो फोर्सा मात्रै पुगेन, त्यो बाटो सठे अब चाहिँ भेडीखोर हुँदै रमुवासम्म आउन सकिने भयो। यो मध्य पहाडी भित्रको एउटा त्यस प्रकारको अर्को एउटा सडक हो कि कयौं अवस्थामा त्यसले वैकल्पिक बाटोको काम गर्नुपर्छ।
1: जम्मा 5 किलोमिटर सडक खण्डका लागि 3,25,00,000 रुपियाँ बढी खर्च भएको बडीघाट गाउँपालिकाका उपाध्यक्ष भीमसेन बनले जानकारी दिनुभयो।
4: हामीले यो कार्यकालमा गरेको चाहिँ 5 किलोमिटर हो, एकदम पहरा मात्र थियो, पहरा मात्र 5 किलोमिटर खन्ने। हामीले 3,25,00,000 खर्च भएको, परदेशबाट 1,50,00,000 हो त्यो 5 किलोमिटर गर्दा, हाम्रो आफ्नो चाहिँ 1,75,00,000 हो। त्यो मेसिनको क्रय रास कति त छोडिदिनुहोस्, 68,00,000 समथिङ त हाम्रो क्यासे खर्च भएछ यो वर्ष मात्रै। अनि अघिल्लो वर्ष पनि हाम्रो मेसिनले थप काम गरेको बर्खा लागुन्जेल, यो दुईटा जोड्दा करोड भन्दा माथि हामीले चाहिँ खर्चै क्यासमा खर्च गरेका छ। मेसिनको नै जोड्ने हो भने त अझै बढी हुन्छ जस्तो लाग्छ।
1: यो सडक निर्माण भएपछि वैकल्पिक अवस्थामा सहज हुने उहाँको भनाइ छ।
4: त्यो बाटो त्यो बस्तीको लागि मात्र नै भएन, त्यसले चाहिँ अहिले हाम्रो यो पाण्डव खानीबाट गइरहेको बाटो छ नि, त्यो झिर्का टोकरी हुँदै विस्तार गरेको आगा खेतवाला बाटो, त्यो बाटोको मिड साइड मात्र हो त्यो, अन्त त्यो बाटो आउने भनेको भीमगेठी नै हो। त्यो एक प्रकारको पहाडी मार्ग भनौँ न, जे त्यो मल्म पाण्डव खानी रमुवा रणसिंह किटेनी भीमगेठी भन्ने सडक छ नि, बीच खण्ड हो त्यो।
1: यसपटक जसरी पनि सडक फोर्सा जोड्नु पर्छ भनेर कार्यपालिकाले निर्णय गरेरै गाउँपालिकाले निरन्तर डोजर प्रयोग गरेर सडक खनेको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
3: पुरानो गाउँबाटै ब्रेकरै ब्रेकरले फोर्सा पहिलो चोटि बाटो जोडियो कि तल्ल, अहिले पनि अब परदेशबाट सङ्घबाट बले टावला र खनमला भन्ने गए जोडिन्छ। पालिकाले चाहिँ अब निरन्तर आफै पालिकाको कर्मचारी अपरेटर तेल डोजर सबै पालिकाको भएर त्यहाँकोले भन्थे बिहान ठ्याक्कै 4 बजे बस्थ्यो अरे कि त्यो मिसिनमा, 4 बजे मिसिनमा बसेको बेलुकीको 7:30 बजे मिसिन ब्रेकर हान्छ भनेर हिजो त्यहाँ थुप्रै पैसाको माला लगाइदिन्छ अपरेटरलाई, निरन्तर आफ्नै घरको पारी जस्तो गरेर खन्ने हो नि त पालिकाले निर्णय गरेर।
0: हजुर, पालिकाको कुरा कति रमाइलो होइन त, सडक जोडेपछि त्यहाँका बासिन्दाको कुरै अर्को, मुहारै एकदम उज्यालो भएको जस्तो बुझियो, तर सबैको सहयोगले हुन सकेछ धेरै वर्षपछिको मेहनतपछि। ओके, बासुना पनि त्यस्तै भन्दै हुनुहुन्थ्यो भने हाम्रो मित्रलाई धन्यवाद दिनुपर्छ। गाउँघरको पुराना पुराना कुराहरूदेखि लिएर रिमोट एरियाजका दुर्गम बस्तीहरूका कुराहरू जे भए पनि त्यो भ्यालुएबल हुन्छ। यो ल्याइदिनु हुने सङ्गम खर्ती मगरलाई धेरै धेरै धन्यवाद छ। अब दैनिक समीक्षा सुन्ने पालो भयो, तर तपाईँलाई आजको दिन विगतका घटनाक्रममा एउटा दुईवटा इन्ट्रेस्टिङ केही छ भने राख्छु, नेपालतिर पनि केही छ भने राख्छु, भनेको नेपालतिरको आजको दिन केही पनि रहेनछ भन्ने देखिन्छ। ओके, देश विदेशका इन्ट्रेस्टिङ खबरहरू के छन् त? ओके, त्यो सबभन्दा पहिला विदेशकै लगौँ या संसारको लगौँ, एउटा दुईवटा इन्ट्रेस्टिङ कुरा राखिहालौँ है त। आज महत्त्वपूर्ण घटनाहरू कहाँ के भए भनेर कुरा गर्नुपर्दाखेरि अलेक्जेन्डर ग्राम बेललाई टेलिफोनको पेटेन्ट प्रदान गरियो भनिएको छ, जसले संचार प्रविधिमा ठूलो उपलब्धि चिन्हित गर्यो। र 1876 कुरा हो सदारु, 1906 फिनल्यान्डले महिलाहरूलाई मतदानको अधिकार प्राप्त प्रदान गर्यो, महिलाहरूको लागि सार्वभौमिक मताधिकार लागू गर्ने प्रारम्भिक देश मध्येमा यो बन्न पुग्यो सदारु। नेपालको के छ मोनोपोली, तपाईँले गेम खेल्नुहुन्छ मोनोपोली, आजको दिन 1933 लोकप्रिय बोर्ड गेम मोनोपोलीको आविष्कार भएको रहेछ, जसले विश्वव्यापी मनोरञ्जन र गेमिङ संस्कृतिमा ठूलो ठूलो प्रभाव पारेको देखिन्छ। नेपालतिरको यसो हेर्दाखेरि खासै केही रहन्छ आजको दिन, तर पनि एउटा केही त होला, त्यो बेला त केही त भयो होला भन्ने कुरा छ सुधारु। संवैधानिक र राजनीतिक विकासहरू भएको देखिन्छ आजको दिन, जुन 25 त्यसको आसपासमा नेपालको संविधान सभा र सरकारी निकायहरूले राजनीतिक संक्रमणकालीन अवधिमा संविधान निर्माण र संशोधन सम्बन्धी छलफल र बैठकहरूमा प्राय सञ्चालन गर्थे र उदाहरणको लागि 2006 पछिको गणतान्त्रिक पुनर्संरचना अवधिमा जुन महिनाको अन्त्यतिर भएका बैठकहरूमा संविधान संशोधन सम्बन्धी छलफलहरू निरन्तर रूपमा भइरहेका थिए र आज राजनीतिक रूपमा हामी यहाँ छौँ भन्दा गलत नहोला। र मौसमी सांस्कृतिक महत्वमा चाहिँ यो बेलामा असार महिनामा पर्दछ जुन चाहिँ मौसम मनसुनको कृषि मौसम हो श्रोताहरू। यस समयलाई धेरै कुराले जोड्छ, यानि कि धान रोपाई, ग्रामीण चाडपर्वहरू, सामुदायिक कृषि परम्पराहरू। यस अवधिमा देशभर धान रोपाईसँग सम्बन्धित राष्ट्रिय उत्सवहरू सांस्कृतिक रूपमा महत्वपूर्ण रूपमा मनाइन्छ, तर यसपालि पानी परेको छैन गर्दाखेरि ढिलाइ भइरहेको छ। स्वदेशतिरको आजको दिनका केही घटनाक्रमहरू छ कि भनेर खोजेको केही छैन, तर समग्र रूपमा यो बेलाको चाहिँ मैले राख्न पाएँ। देश विदेशका कुराहरू पनि राखेँ भने अब यहाँलाई दैनिक समीक्षा तर्फ लगौँ है त। दैनिक समीक्षा लिएर आउँदै हुनुहुन्छ भीमजी, यो राखिहालौँ।
5: नमस्कार, दैनिक समीक्षा लिएर भीमात्रै उपस्थित भएको छु। आज मिति 2083 साल असार 11 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष एकादशी तिथि, नेपाल सम्वत 1146, तदनुसार 25 जुन 2026। सुरु गरौँ कान्तिपुर दैनिकको खबरबाट। रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम शीर्षक राखेर बक्स न्यूज छापेको छ अर्जुन पौडेलको बाहिलाइनमा। कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरुद्धको खोप एआरभी अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि त्यत्तिकै बसेका काठमाडौँकै चन्द्रगिरी नगरपालिकाकै एक पुरुषको गत शनिबार मृत्यु भएको छ। रेबिजको लक्षण देखिएपछि सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई केही साता अघि कुकुरले टोकेको थियो। परिवारले हेरचाह नै गर्दा पनि ती पुरुषको ज्यान गएको चिकित्सकहरूको भनाइ छ। नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उनको ज्यान जाँदैनथ्यो। ती पुरुषका आफन्तको भनाइ उद्धृत गर्दै सुकराज अस्पतालका एक चिकित्सकले भने, सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिइँदै आएको रेबिज विरुद्ध खोपको अभाव छ। कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ, तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ। समयमै खोप लगाए रेबिजबाट जोगिन सकिन्छ, तर लक्षण देखिएपछि उपचार छैन। कुकुर स्याल जस्ता जनावरको रियालबाट रेबिज सर्ने गर्छ। देशभरका सरकारी अस्पतालमा रेबिज विरुद्धको खोपको चरम अभाव भए पनि यसबारे सूचना बाहिर ल्याउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कडा रोक लगाएको अधिकारीहरू बताउँछन्। खोप अभावबारे सञ्चार माध्यममा बोलेका अधिकारीहरूलाई केही दिन अघि मन्त्रालयले सोधपुछ गरी सचेत गराएको एक अस्पतालको इमर्जेन्सी विभागका कर्मचारीले बताए। ती कर्मचारीले भने, अवस्था एकदमै गम्भीर छ, हामीसँग कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज छैन, तर यसबारे मिडियामा बोल्न हामीलाई कडा प्रतिबन्ध लगाइएको छ। 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू शीर्षक राखेर कान्तिपुरले नै अर्को स्वास्थ्य सम्बन्धी खबर छापेको छ उपेन्द्र राज पाण्डेयको बाइलाइनमा। ललितपुरको गोदावरी नगरपालिका दमाईटारका दिपेन्द्र अस्त्रामुलीको फार्ममा बर्ड फ्लूका कारण 57,000 कुखुरा गत साता नष्ट गरियो। दिपेन्द्रले आफ्नो फार्ममा रहेको 35 क्विन्टल दाना र 1,000 जति अण्डा समेत नष्ट गर्नुभयो, तर पनि सरकारले राहत दिने भनेकाले उहाँले हरेस खानुभएको छैन। झन्डै 60 लाख जतिको क्षति भयो होला, तर सरकारले 75% क्षतिपूर्ति दिने भनेकाले राहत मिल्ने ठानेको छु, उहाँले भन्नुभयो। यतिखेर नेपालका 11 जिल्लामा पन्छीमा लाग्ने बर्ड फ्लू H5N1 फैलिएको छ। चैत 4 मोरङको सुन्दर हरैजा 4 र उर्लाबारी 8 फैलिएको बर्ड फ्लूको हटस्पट बनिसकेको छ अहिले काठमाडौँ उपत्यका। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार बुधबार मात्र काठमाडौँ उपत्यका 5 बर्ड फ्लू देखिएको छ। अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू पुष्टि भइसकेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। बर्ड फ्लूबाट प्रभावित करिब 6 लाख पन्छी नष्ट गरिएको विभागको तथ्याङ्क छ। त्यस्तै 9,89,300 अन्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ। केही दिन अघि जावलाखेल स्थित सदर चिडियाखानामा रहेका पन्छीमा समेत बर्ड फ्लू पुष्टि भएपछि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको छ। हालसम्म चिडियाखानामा साना ठुला गरी 37 पशु पन्छी मरिसकेका छन् भने 24 बर्ड फ्लू संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो पटक चाँगु नारायण 3 सूर्यविनायक र टोकामा एक एक ठाउँमा संक्रमण पुष्टि भएको छ। यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। संघीयताबारे लामी छानेर वाग्लेको प्रस्तावमै अन्तर विरोध शीर्षक राखेर कान्तिपुरले नै अर्को खबर छापेको छ। कुलचन्द्र नेपानेको भाइलाइनमा रासोपाएको चितवनमा जारी महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ट्याए पनि संघीयताको सवालमा भने अझै अन्यलकै अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामी छाने र उपसभापति स्वर्णिम वाग्ले चितवन महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संघीयताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मतैक्यता बन्न नसकेको देखाएको हो। लामिछानेको राजनैतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाउने र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने उल्लेख गर्दै संघीयताका

अङ्गहरूको आमूल सुधार र मान्यता प्राप्त राजनैतिक दलको पारदर्शी कोष भरण जस्ता शासकीय सुधारका एजेन्डा रासपाले बहसका लागि प्रवेश गराइसकेको छ उहाँको प्रतिवेदनमा उल्लेख छ। प्रदेशसभा खारेज गर्ने विषयलाई पार्टीका नेताहरूले विभिन्न समयमा फरक फरक ढंगले व्याख्या गर्दै आएका छन्। एक वर्ष अघि उपसभापति वाग्रेले सार्वजनिक कार्यक्रममा प्रदेशसभालाई ठूला दलहरू तत्कालीन अवस्थामा कांग्रेस र एमाले कार्यकर्ता व्यवस्थापन गर्ने थलोको रूपमा चित्रण गर्दै रासपाको संख्या र सामर्थ्य पुगेका बेला प्रदेशसभा खारेज गर्ने बताउनु भएको थियो। पछिल्लो अभिव्यक्तिमा उहाँले संघीय ढाँचा कायम राख्ने तर अहिलेको संरचना खारेज गरेर प्रदेशसभाको आमूल पुनर्गठन गर्नुपर्ने विकल्प आफूले गरेको भन्दै आएको बताउने गर्नुभएको छ। दस्तावेजमा समेत उहाँले एकातिर संघीयता खारेजको कुरा उठाउनु भएको छ भने अर्कोतर्फ पुनसंरचनाको कुरा राख्नु भएको छ। रासोपाको संख्या र सामर्थ्य पुगेका दिन संघीयता खारेज गरिन्छ भनेर एक वर्ष अगाडि सार्वजनिक रूपमा बोलिएकै अभिव्यक्तिलाई लिएर 21 फागुनको निर्वाचन अगाडि उहाँ वाग्लेसँग प्रश्न पनि भएको थियो। मेरो प्रश्न भनाइ संघीयताको साथ प्रदेशीय ढाँचा रहन्छ तर यहाँभित्रका विदेशी विकृतिहरू हामीले सुधार्नै पर्छ। प्रदेशलाई झन प्रभावकारी बनाउन पनि यी सुधारहरू आवश्यक छन्। प्रदेशसभाको आमूल सुधारका लागि खारेजी पनि हुन सक्छ, त्यसैले यो छरितो बनाउनु पर्छ भन्ने मेरो भनाइ हो। त्यो बेला उहाँले अन्तर्वार्ताका क्रममा भन्नुभएको थियो। यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिका दैनिकले 3.5 करोड खर्चिएपछि योजना सम्भाव्यता अध्ययन र सञ्चालन कार्यविधि बिनै हतारमा खरिद गरिएका 52 सिट क्षमताका 5 बस चलाउन नसकेको हो। योजना नै तुएका छन्। प्रदेश सरकार परिवहन सेवा लेखिएका बसको रंग उड्न थालेको छ भने टायर समेत सडेर काम नलाग्ने अवस्थामा पुगेका छन्। 2 बस पाएको मध्ये स्वास्थ्य विज्ञान प्रतिष्ठानले बस आफ्नो प्रयोजनका लागि उपयुक्त नभएको भन्दै फिर्ता लिन मन्त्रालयलाई परिपत्र गरेको छ। प्रतिष्ठानका रेक्टर डाक्टर राम नरेश पण्डितका अनुसार कलेजका लागि ठूलो आकारको बस आवश्यक नभएकाले फिर्ता लैजान भनिएको छ। बस त आएको छ तर हाम्रो लागि उपयुक्त भएन, बस ठूला भए हामीलाई सानो बस चाहिएको हो। उहाँले भन्नुभयो कलेजका लागि साना बस भए पुग्छ, ठूला बसका लागि इन्धन पुर्याउन गाह्रो हुन्छ। मध्य सरकारको 3.5 करोड खर्च गरेको परिवहन सेवा अलपत्र परेको खबर आज नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिका दैनिकले नै 9 दिनमै 54 कर्मचारीले दिए राजीनामा शीर्षक राखेर खबर छापेको छ। निजामती सूचनामा दिएका हुन्। विगतका तथ्याङ्क केलाउँदा वार्षिक औसत 2,300 कर्मचारीको अवकाश हुने गरेको र करिब 900 राजीनामा दिने गरेको देखिन्छ। पछिल्ला 9 दिनमा 54 कर्मचारीले दिएको राजीनामा त्यसको दोब्बर भन्दा धेरै हुन्छ। निजामती किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले 7 दिनको विवरणलाई हेरेर मात्र निष्कर्षमा पुग्न नसकिए पनि प्रारम्भिक तथ्याङ्कले कर्मचारीको राजीनामाको औसत दर बढेको देखिने बताउनु भएको छ। यो खबर आज नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले सिक्टामा संकट अझै छैन बन्ने छाँटकाँट शीर्षक राखेर अधिवेशन प्रदेश खारेजी प्रस्तावले मधेसमा असन्तुष्टि शीर्षक राखेर अन्नपूर्णले अर्को खबर पनि फ्रन्ट पेजमा छापेको छ। अत्यधिक गर्मीले फ्रान्समा 40 बढीको मृत्यु, यो खबर पनि आज अन्नपूर्णले छापेको छ। नागरिक दैनिकले समिट ग्रीनवेज विवाद उत्कर्षमा निर्माण पूर्व नै कार्यविधि संशोधन किन शीर्षक राखेर खबर छापेको छ। भुवन शर्माको बाइलाइनमा ललितपुरको कुपन्डोल हाइटमा रहेको समिट होटल तथा अपार्टमेन्ट र यो होटल नजिकैको ग्रीनविच होटलका संचालक बीचको विवाद सतहमा आएको छ। यो विवाद टुङ्ग्याउन पूर्वाधार विकास मन्त्रालयले प्रयास गरिरहे पनि सफल हुन सकेको छैन। सरकारले अपार्टमेन्ट तथा भवन निर्माण सम्बन्धी कार्यविधि संशोधन गरी समिट होटल तथा अपार्टमेन्टलाई नक्सा पास गर्न सहमति दिएको थियो। परिमार्जित मापदण्डमा 17 मिटर भन्दा अग्ला भवन बनाउँदा राख्नुपर्ने सेट ब्याक घटाइएको छ। त्यसो गर्दा कम फराकिलो जग्गामा पनि अग्लो भवन निर्माण गर्न सकिने भएको छ। समिट होटल तथा अपार्टमेन्टका लागि जग खन्ने क्रममा निर्माण स्थल वरपरका घर तथा ग्रीनविच होटलको भवन चर्किएपछि समिट र ग्रीनविच बीच विवाद शुरू भएको थियो। विवाद झनै बढ्दै गएको छ। रुखलाई अधिकार सहित जीवित प्राणीको मान्यता शीर्षक राखेर अर्को एउटा खबर पनि छापेको छ। श्रीराम सुवेदीको बाइलाइनमा क्यानाडाको एउटा स्थानीय निकायले रुखलाई अधिकार सहित जीवित प्राणीको रूपमा औपचारिक मान्यता दिएको छ। क्यानाडाको क्युबेक प्रान्तको मन्ट्रियलबाट करिब 65 किलोमिटर पश्चिममा रहेको टेरास भेद्रिल नगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा यस्तो ऐतिहासिक कदम चालेको हो। जलवायु परिवर्तन, बढ्दो तापक्रम, वन विनाश र जैविक विविधता संकटको सन्दर्भमा क्यानाडाको यो नगरपालिकाले गरेको यो निर्णयलाई विश्वभर वातावरण संरक्षणको नयाँ उदाहरणका रूपमा हेरिएको छ। नगर परिषदले गत जुन 9 सर्वसम्मत रूपमा पारित गरेको प्रस्तावमा रुखलाई जीवन बाँच्ने, प्राकृतिक रूपमा बढ्ने, आफ्नो अखण्डता जोगाउने तथा पुनर्जीवित हुने अधिकार रहेको उल्लेख छ। यस्तो निर्णय गर्ने टेरास भेद्रिल क्यानाडाको पहिलो स्थानीय तह बनेको छ।
अन्तमा गोर्खापत्रको एउटा खबर कूटनीति

0: बल महिला शीर्ष फोटोसहित चाँदनी हिमालको बाइलाइनमा यो खबर छापिएको छ। महिला वर्गको उपस्थिति विश्व कूटनीतिमा बलियो बनाउने अवधारणामा काम गर्न संयुक्त राष्ट्रसंघले जोड दिएको छ। हिजो कूटनीतिमा महिला सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउँदै गर्दा नेपालमा पनि कूटनीतिक वृत्तमा पाइला जमाउने आँट र हिम्मतका साथ अगाडि बढेका महिलाका लागि सहज वातावरण निर्माण गर्न परराष्ट्र मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको प्रवक्ता लोकबहादुर छेत्री बताउनुहुन्छ। उहाँले भन्नुभयो, निर्णायक तहमा समेत महिला नेतृत्वको भूमिका प्रशंसनीय रहेको उदाहरण विगत र वर्तमान दुवैले देखाइरहेको छ। अरू सहबाट काजमा रहेका 85 मध्ये पनि 15 जना महिला छन्। वर्तमान संरचनामा कन्सुलर विभागमा महानिर्देशक दुर्पद सापकोटा र परराष्ट्र मामला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक रोजिना ताम्राकार निर्णायक पदमा रहनु भएको छ। वर्तमान समयमा नेपालको विभिन्न मुलुकमा रहेका 31 राजदूतावास मध्ये 6 दूतावास महिला राजदूतले हाँकिरहेका छन्। यसअघि परराष्ट्र सचिव रहनु भएको सेवा लम्साल अहिले बेल्जियमको राजदूत हुनुहुन्छ। उहाँले परराष्ट्र सचिव रहँदा नेपालमा भएका विभिन्न उच्चस्तरीय भ्रमण तथा विदेशमा नेपालबाट भएको उच्चस्तरीय भ्रमणको सफल व्यवस्थापन गरेर आफूलाई प्रमाणित गरिसक्नु भएको छ। यो खबर आज गोर्खा पत्रले फ्रन्ट पेजमा छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएको यिनै खबरसँगै आजका लागि पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
1: काठमाडौँ सौगातको सम्पूर्ण सामग्री यहाँ अन्त श्रोताहरू जाँदा जाँदै यहाँलाई सजीव र नवीनको यो गीत राख्दै म विनोद पनि बिदाको आज्ञा चाहन्छु। हेभ अ ग्रेट डे। बाई बाई। सी यु टुमारो। बाई बाई।

0: छुट्टै नहाले घर फर्किएको पाइएको छ। आज केन्द्रीय सदस्यको लागि भएको मतदानमा 4,311 प्रतिनिधि मध्ये 2,959 जनाले मात्रै भोट हालेका हुन्। 379 जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकोमा 900 जना निर्वाचित हुनेछन्। राज्यसभा केन्द्रीय सदस्यका उम्मेद्वारले उपनाम हटाएकोदेखि क्रम तलमाथि पारिदिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखेका छन्। नेत्री टिका संग्रौलाले आफ्नो ज्वाला उपनाम मतपत्रबाट हटाइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उम्मेदवारी दर्ता टिका संग्रौला ज्वाला उल्लेख भए पनि मतदानको बेला ज्वाला गायब पारिएको भन्दै आपत्ति जनाउनु भएको छ। अरू उम्मेद्वार गणेश कार्की, यज्ञमणि नेउपाने र राजीव खत्रीले पनि नामावलीको क्रम तलमाथि पारिदिएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ। उम्मेद्वार कार्कीले प्रारम्भिक सूचीमा आफूभन्दा तल नाम पारेका साथीलाई मतदानका लागि तयार पारेको सूचीमा आफूभन्दा अगाडि राखिएको भन्दै आपत्ति जनाउनु भएको छ। अर्का नेता यज्ञमणि नेउपानेले आफूभन्दा पछि उम्मेद्वारको फर्म भरेकाहरूको नाम आफ्नोभन्दा अगाडि राखिदिएको भन्दै असन्तुष्टि पोख्नु भएको छ। अर्का नेता राजीव खत्रीले भने मतदानकै विषयमा आपत्ति जनाउनु भएको छ। चुनावको बेला आफ्नै प्रतिस्पर्धीलाई समेत भोट हाल्नुपर्ने बाध्यतामा पारेको भन्दै उहाँले नो भोटिङको धज्जी उडाइएको टिप्पणी गर्नुभएको छ। अर्कै नेत्री आशिका तामाङले पनि मनोनयन दर्ता गर्ने बेलामा 37 नम्बरमा नाम परेकोमा भोटिङ मेसिनमा 106 नम्बरमा पुर्याइएको भन्दै फेसबुक मार्फत आपत्ति जनाउनु भएको छ। अस्पतालमा रेबिज विरुद्धको खोप नहुँदा बिरामीको ज्यान जान थालेको खबर सार्वजनिक हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बचाउ गरेको छ। हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयको दावी छ। हाल केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालका भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीको भनाइ छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप आइसकेको र थप 4,500 भायल खोप केही दिनभित्र आउने उहाँको दावी छ। खोपको व्यवस्थित वितरण र सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार टेकु अस्पतालमा करिब 40 दिनलाई पुग्ने एन्टी रेबिज खोप बाँकी रहेको छ। कक्षा बाह्रको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन्। कक्षा बाह्रको नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनमूल्याङ्कन र पुनयोगको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीले आज माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले 12 वर्षको मेहनत खेर गएको जिम्मेवार को भन्दै जवाफमा आएका छन्। छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि हुँदा आफूहरू मारमा परेको उनीहरूको भनाइ छ। विद्यार्थीले निष्पक्ष छानबिन, निशुल्क रिट्युटोरिङ, उत्तर पुस्तिका पुनः परीक्षण र पुनमूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग राखेका छन्। शिक्षा मन्त्रालयले भने कक्षा बाह्रको नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको दावी गरेको छ। कैलालीमा ग्रेनेड विस्फोट हुँदा एकजना नेपाली सैनिकको ज्यान गएको छ। कैलालीको मोहनियाल गाउँपालिका साथको जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका हुँदा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका डीएसपी योगेन्द्र तिमेन सिन्हाले जानकारी दिनुभएको हो। आज बिहान सभा 9 बजेतिर सुदूरपश्चिम प्रेतना तालिमिक शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका बेला ग्रेनेड पड्काउने क्रममा विष्ट घाइते हुनुभएको थियो। विस्फोटबाट उहाँको दाहिने हत्केला र शरीरमा छर्रा लागेको प्रहरीको भनाइ छ। कञ्चनपुरका विष्टको लम्कीको लाल रत्न अस्पतालमा उपचार क्रममा आज दिउँसो 12 बजेतिर मृत्यु भएको हो। यही घटनामा सहसेनानी हिमराज जोशी पनि छरा लागेर घाइते हुनुभएको छ। जोशीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको डीएसपी तिमन सेनाले जानकारी दिनुभएको छ। विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर पदमार्गको सिनुवासम्म बिजुली विस्तार भएको छ। स्थानीय पर्यटन व्यवसायीले बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण पुर्याउन माग गरेका छन्। पोखराबाट कृष्ण दबाडीको रिपोर्ट।
1: घान्द्रुकसम्म पुगेको बिजुली लाइन यस वर्ष 50 किमी विस्तार गरेपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रा सहज हुनेछ। वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका हुन्। हाल सिनुवासम्म पुगेको बिजुली बेस क्याम्पसम्म नै विस्तार गर्नुपर्ने स्थानीय होटल व्यवसायी हिमबहादुर गुरुङ बताउनुहुन्छ।
2: बम्बु अब दोभान, हिमालय, देउराली, एबिसी, एमबिसी अब छ नि ठाउँ त। अब खोइ जतिसम्म लानु पायो भने अब अलिकति जाडो समयमा अब हिटर सिटर अबको आवश्यक अब थियो। अब
1: विशेष गरी छोमरङ भन्दा माथिल्लो क्षेत्रमा विद्युत पोल र ट्रान्सफर्मर हेलिकप्टर मार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ।
0: सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका पौडेललाई गैर कानूनी थुनामा राखिएको भन्दै हिजो बन्दी प्रत्यक्षकरणको रिट पारेको थियो।

नमस्ते बेबिस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबिस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्राविधिकका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज र पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्गमै श्रवण गर्न सक्नुहुनेछ सुन्न सक्नुहुनेछ एफएम 87.7 मेगाहर्ज ट्युन गरेर पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान एउटा युगल गीतबाट गरिसकेको छु तिम्रै पर्वाह बोलको गीत राखेँ मैले यहाँहरू माझमा गीतकार अमर भान्तको गीत रचना सङ्गीत अनि सुनिता थेगिम र अमर भान्तको स्वर रहेको यो गीत राखेँ अर्थात् गीतकार सङ्गीतकारको रूपमा अनि गायकको रूपमा तिनैवटा विधामा यहाँ अमर बान्तु गीतकार सङ्गीतकार गायकको रूपमा प्रस्तुत हुनुभएको थियो र एउटा रमाइलो पक्ष चाहिँ श्रोताहरू यसको अफिसियल म्युजिक भिडियोमा उहाँ आफै पनि एउटा राम्रो मोडेलको रूपमा हामी उहाँलाई हेर्न सक्नेछौँ। राम्रो मार्शल आर्ट खेलाडी हो कि जस्तो पनि लाग्छ। स्रष्टा अमर बान्तु र उहाँलाई साथ दिएकी छिन् भाउजू अर्थात् उहाँकी जीवनसङ्गिनी भावना राईले भिडियोमा चाहिँ मैले अडियो सुनाएँ यहाँहरू माझमा कार्यक्रम स्वर्णिम संगमको उठानमा।

खबरलाई श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 11 गते एकादशी तिथि विवाह नेपाल सम्बत 1146 तदनुसार आज जुन महिनाको 25 तारिक सन् 2026 र आज निर्जला एकादशी तुलसी जस्तो बहुउपयोगी वनस्पतिको बिउ छर्ने अर्थात् दल राख्ने दिन समेत परेको छ र मौसम कुरा गर्नुपर्दा चाहिँ श्रोताहरू मौसम आज सामान्य रहे पनि कतै कतै बदलाव देखेको छ। नेपालमा सूर्योदय बिहान 5:09 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 7:03 जाँदा हुँदैछ। यो जानकारी पश्चात श्रोताहरू अब भने म युवसामा एउटा सुमधुर गीत राख्न चाहन्छु। गायिका कला च्यामजुङको स्वर रहेको यो गीत राख्न चाहन्छु। हरिदत्त फुलाराको सङ्गीत रहेको छ र गीतको पनि लिरिकल भिडियो चाहिँ गायिका कला च्यामजुङको अफिसियल युट्युब च्यानलमा गएर हेर्न पनि सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ, श्रवण गर्न सक्नुहुन्छ। अहिलेलाई भने यही गीत राख्न चाहन्छु श्रोताहरू कला च्यामजुङको स्वरमा, मलाई माया नगरिनी हुन्छ तिमीले।

मेरो संसार रित्तो हुन्न तिम्रो कमीले गायिका कला च्याम्जुङको स्वरमा रहेको गीत राखे. कला च्याम्जुङ यतिखेर युकेतिरै हुनुहुन्छ. नेपाल आएको वखत केही समय अगाडि उहाँले रेकर्ड गराएर यो गीतको चाहिँ अफिसियल लिरिकल भिडियो पनि उहाँले आफ्नै युट्युब च्यानलबाट रिलिज गरिसक्नु भएको छ. र अब नै श्रोताहरू व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गमको बारेमा जानकारी दिने बेला भइसकेको छ. र आदरणीय श्रोताहरू, आज बिहिबार र बिहिबारको स्वर्णिम सङ्गम स्रष्टा सर्जक र शिल्पी मानव सीताको बसाइ पनि हो. कार्यक्रम सृजना भाटिका जहाँ साहित्य कला सङ्गीत र भनौँ संस्कृतिका सृजनात्मक भावनाहरू फुल्ने साझा फुलबारी भन्दा पनि हुन्छ कार्यक्रम स्वर्णिम सङ्गम सृजना भाटिकालाई. कल्पना र सृजनशीलताको सुन्दर बगैँचा र तिनै बगैँचाभित्रको सुन्दर सृजनशील भावना राख्ने कार्यक्रम हो स्वर्णिम सङ्गम सृजना भाटिका. र आज पनि जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका स्रष्टाका सृजनाहरू कार्यक्रम स्वर्णिम सङ्गम सृजना भाटिकामा म राख्दै जानेछु. र त्यसको अलावा तपाईँ आदरणीय श्रोताहरूले पठाउनुभएका प्रतिक्रिया पनि म राख्नेछु अनि सुमधुर गीत गजल पनि सुनाउँदै जानेछु. र यति बेलामा चाहिँ म सृजनाहरूको पर्खाइमा छु. हुन त एउटा सिर्जना प्राप्त पनि भइसकेको छ. कनेक्टिकट युए सेवाबाट शर्मिला अधिकारीजीले पठाइसक्नु भएको छ. त्यो सिर्जना राखि नै हाल्छु. जानु कामबाङ लिम्बुले पनि एउटा कविता पठाउनु भएको छ, त्यो कविता पनि राख्ने नै छु. अहिलेलाई भने चाहिँ म एउटा गीत राख्न चाहन्छु भूषण खरेलले लेख्नुभएको गीतहरू माझमा अरुण थापा मगरको स्वर सङ्गीतमा.

क्षमा चाहन्छु श्रोताहरू, कहिलेकाहीँ हाम्रो प्लेलिस्टमा रहेको गीतहरूले पनि झुक्क्याउने गर्दछ। मिराटमा मरोए पनि अरुण थापा भूषण खरेल भनेर उल्लेख भएको गीत राख्न खोजेको थिएँ, तर यहाँ अर्कै गीत प्ले हुन पुग्यो। अब आवाज चाहिँ कसको, म पनि अलिकति दोधारमा परे, यद्यपि गीत मिठो रहेछ, थोरै सुनाउँछु है त। गायिका चाहिँ पूर्णकला विषय हो भन्ने मलाई पक्का भइसकेको छ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFBS गोर्खा रेडियो।

हजुर आदरणीय श्रोताहरू, यो सुमधुर गीत राखेमाली यहाँहरू माझमा गीतकार घनबहादुर थापा मगरको गीत रचना, आनन्द कार्की र सविना कार्कीको स्वरमा सङ्गीत, त्यो तारा प्रकाश लिम्बूको प्रमिल भावको यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र विवाहको यो बसाई सृजनाहरूसितको बसाई हो, शिल्पी मनहरूसितको बसाई हो, र यसै क्रममा अब नि सृजनाहरूलाई म यो बसाईमा जोड्न चाहन्छु। र सुरुमै लेख्नुहुन्छ शर्मिला अधिकारीले, हुन त उहाँले अघिल्लो हप्तै भाषा गर्नुभएको थियो, घनबहादुर थापा मगर सरको कति सुन्दर फुलको मुस्कानभित्रको सिर्जना सुन्न पाइयो, अर्को हप्ता चाहिँ तुलसी सर म यो सिर्जनाको जवाब पठाउँछु है भनेर लेख्नु भएको थियो। र गएको हप्ता मैले खनबहादुर थापा मगर जो अहिले बेलायततिर बस्नुहुन्छ, स्याङ्जा क्याक्मीमा स्रष्टा हुनुहुन्छ, उहाँको फुलको मुस्कानभित्रको एउटा सिर्जना पढेको थिएँ, तिम्रो हाँसो तिम्रो मुस्कान शीर्षकमा। र शर्मिला अधिकारी कान्छी छोरीले त्यसैको प्रतिउत्तर पठाउनु भएको रहेछ, हुन त यहाँहरूले त्यो सिर्जना गएको हप्ता सुन्नु होला तर तपाईँहरूको सम्झनाको लागि दोहोऱ्याइहाल्छु है त। तिम्रो हाँसो तिम्रो मुस्कान आज मलाई देऊ न, मायावादी साँची राख्ने एउटा रुमाल देऊ न, तिम्रो मनको धागोले नै रुमाल बुनियोस्, तिम्रो धड्कन चालभाव त्यसमै सुनियोस्, तिमीसँग जुनी काट्ने दायाँ हात देऊ न, अन्धकारलाई बिर्साउने एउटा रात देऊ न, मैले तिमीलाई खोजे जस्तै मलाई खोज्छौ कि, बास्न छर्ने फुलसँग रहर सोच्छौ कि, मेरो मनलाई डुलाउने फुलको बारी देऊ न, त्यही बारीमा तिमी आई माया सारी देऊ न, तिम्रो हाँसो तिम्रो मुस्कान आज मलाई देऊ न, मायावादी साँची राख्ने एउटा रुमाल देऊ न। यसै सिर्जनाको जवाफ आज भने यहाँ कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीले पठाउनु भएको छ। उहाँ लेख्नुहुन्छ, नमस्कार छ है तुलसी सर, गीत सङ्गीत कविता सबै सिर्जनाहरू आफैमा अब्बल हुने गर्दछ, कुनै कुनै सिर्जनाहरू भने चाहिँ अचम्मक हुने गर्दछ, कहिले रुवाइदिन्छ त कहिले आनन्द दिन्छ, गीत सङ्गीतलाई आधार बनाएर हाम्रा अनि राम्रा मनका धनी गीतकार घनबहादुर थापा मगरज्यूको गत साताको कविताको जवाफ लिएर आउँछु है भनेको पनि थिए। हुन त मैले उहाँलाई देखेको पनि छैन, भेटेको पनि छैन, चिनेको पनि छैन, बेबेस गोर्खा रेडियोबाट तुलसी सर मार्फत चिन्ने र उहाँका गीत सुन्ने सौभाग्य जुर्यो, सिर्जनाले मात्र चिनेको हो तुलसी सर र रेडियोलाई धेरै धेरै धन्यवाद छ, धेरै श्रष्टाहरूसँग रेडियोबाट भए पनि जोडिने मौका पाए, मौका मिलेछ भने कुनै दिन घनबहादुर सरसित कुराकानी गरौँला, अहिलेलाई चाहिँ धरतीमा बसेर सूर्यलाई पूजा गरे जस्तै भयो, जे होस् मैले आफ्नो वाचा पुरा गरेको छु, घनबहादुर सरको कविताको जवाब कविता दोरी पठाएको छु, घनबहादुर थापा मगर सर कतै शब्दहरूले धोका दिएछन् भने माफ गरिदिनु होला है भन्न चाहन्छु, साथै एउटी चेलीको माया को कोसेली सम्झेर स्वीकारिदिनुहोस् है भनेर लेख्नु भएको रहेछ शर्मिला अधिकारीजीले कनेक्टिकट युएसएबाट। मुस्कान माग्यौ तिमीले शीर्षकमा उहाँले जवाफ फर्काउनु भएको छ शर्मिला अधिकारी ज्यूले कनेक्टिकट युएसएबाट। लेख्नुहुन्छ शर्मिला अधिकारी, मुस्कान मैले पठाएकी छु साँची राख्नु है, मुस्कान मैले पठाएकी छु साँची राख्नु है, सोधे भने कसैले बाजी राख्नु है, माया पोको पारी गाँठो पारी पठाए है रुमाल, माया पोको पारी गाँठो पारी पठाए है रुमाल, गाँठो खोली मिसाई माया बाँध फेरि रुमाल, बुनेको छु रुमाल मैले वर्षौँ वर्ष लगाएर, बुनेकी छु रुमाल मैले वर्षौँ वर्ष लगाएर, मनकै धागो मनकै भाव प्रीति मिसाएर, चारै कुना भीट मारे आफ्नै मुटु उधिनेर, चारै कुना भीट मारे आफ्नै मुटु उधिनेर, सिरानीमा राखी सुत्नु पिरतीको सुहास लिएर, फुल रूपी पिरतीको बास्ना ओढी निदाउनु, सपनाको बाटो भई चुपचाप आइपुग्नेछु, आँखा चिम्ली सम्झिनु है एक फेर मलाई, आँखा चिम्ली सम्झिनु है एक फेर मलाई, जुनको किरण बनी तिम्रै फुलबारीमा झर्नेछु, माया रूपी पठाएको रुमाल नफालिदेऊ, माया रूपी पठाएको रुमाल नफालिदेऊ, चारै कुना बिट मारेको धागो नचुडाइदेऊ, मुस्कान मैले पठाएकी छु साँची राख्नु है, मुस्कान मैले पठाएको छु साँची राख्नु है, सोधे भने कसैले राज नखोल्नु है, तर तिमीले यति छिटै माया मार्यौ किन, तर तिमीले यति छिटै माया मार्यौ किन,
कुनबोलीमा दुख्यो चित्त नढाटेर भन सँगै जुनी काट्छु भन्थ्यौ भयो किन यति टाढा फुल टिपी लग्यौ तिमीले मेरो भागमा छाड्यौ काँडा त्यही काँडा नि सम्हालेर फुलझै सजाएर तिमीले देखो चिनो सम्झी मुटु बसाए तिमीले देखो चिनो सम्झी मुटु बसाए अन्तमा मुस्कान माग्यो पठाए मुटु माग्छु भन्ने डर के रोप्नु र फुलको पनि लागेन है भर पठाएको फुल चुडी फाल्छौ भन्ने लाग्यो पिर सजाउने पो हो कि फेरि पराईको शिर धन्यवाद भनेर लेख्नु भएको छ। आहा सृजनाको जवाब शर्मिला अधिकारी कान्छी छोरीले प्रत्युत्तर सृजना बाँची पठाउनु भएको छ। आज त धन्यवादले नपुग्ला कि त्यसैले चार लाइन थपे है त। त्यो रुमाल हराएमा मैले भेट्न पाऊँ बहाना त मिल्ने थियो आउन तिम्रो गाउँ त्यो रुमाल हराएमा मैले भेट्न पाऊँ बहाना त मिल्ने थियो आउन तिम्रो गाउँ मनै खोली बोलिहाले मैले आज यसरी मनै खोली बोलिहाले मैले आज यसरी भन के छ बन्दोबस्ती आउँदैछु सुस्तरी भन के छ बन्दोबस्ती आउँदैछु सुस्तरी।

0: हजुर आदर श्रोताहरु, भन के छ बन्दोबस्त यो गीत मैले यहाँहरू माझमा राखेँ। विश्व नेपालीको स्वरमा गीत लेख्नु भएको थियो आनन्द अधिकारी, भने यसमा सङ्गीत रहेको थियो। सङ्गीतकार पनि आनन्द नै हुनुहुन्छ, अर्थात् आनन्द राई। आनन्द राईको सङ्गीत रहेको यो गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने सृजनाहरू मैले केही सृजनाहरू सुनाइसकेको छु र केही सृजनाहरू फेरि पनि सुनाउने नै छु। मिनी कालीकोटे राई लेख्नुहुन्छ, अहिले उहाँ चाहिँ आसपोर्ट केन्ट युकेबाट हुनुहुन्छ। हेलो तुलसी दाई नमस्ते भनेर लेख्नु भएको छ, र आज उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ अहिले युकीबाट हुनुहुन्छ। अरुण नदी खात्रीजीले चाहिँ चराको गीत कविता सङ्ग्रह पढेर समीक्षा लेखेको थियो भनेर लेख्नु भएको छ, काठमाडौँबाटै हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। कुशु छेत्रीको चराको गीत कविता सङ्ग्रहको यो आवरण राखेको छु, उहाँलाई धन्यवाद। तारा प्रसाद च्यामजोङज्यू सेवा र तुलसीजी लेख्नु भनेर लेख्नु भएको छ ननिटन युकेबाट, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि यहाँ शर्मिला अधिकारीजी लेख्नुहुन्छ, खै किन हो म त स्तब्ध भए भावुको भए, सर कति मिठो जवाफ दिनुभयो, साथै गीत पनि त्यस्तै ओ माई गड भन्ने लेख्नु भएको छ कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीजीले, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अब तपाईँको अत्यन्तै सटिक जवाफ थियो, मैले त्यो जवाफ फर्काइसकेको छु। गीतकार कान बहादुर थापा मगरजीले सुन्नु भएको छ कि छैन उता युकेबाट, र अत्यन्तै सुन्दर जवाफ मैले पढेँ तपाईँको, र मैले थपेँ त्यही तपाईँको रुमालको प्रसङ्ग जोडेर यहाँलाई धन्यवाद दिन चाहन्छु। र यति बेला भने चाहिँ अब कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीले सुनिरहनु भएको छ कार्यक्रम। उता क्यालिफोर्नियामा रहेका गीतकार नारायण गौतमले लेख्नुभयो कि एउटा बिल्कुलै नयाँ गीत यहाँहरू माझमा राख्न मन लाग्यो मलाई। हुन त क्यालिफोर्नियामा धेरै स्रष्टाहरू हुनुहुन्छ, अत्यन्तै कुशल शब्दशिल्पी कवियत्री राखी गौचन पनि क्यालिफोर्नियामै बस्नुहुन्छ, र सङ्गीतकार राजेश थापा नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै लामो समयदेखि क्रियाशील राजेश थापा मगर अत्यन्तै शालीन व्यक्तित्व नौनी जस्तै मान्छे हुनुहुन्छ, उहाँ साह्रै भद्र मान्छे, सङ्गीतकार सङ्गीत जस्तै भनौँ सरल हुनुहुन्छ उहाँ पनि। राजेश थापा मगरको सङ्गीत रहेको गीत, एउटा नयाँ गीत आज पहिलोपल्ट बेबेस गोर्खा रेडियोमा मैले अनेर गर्न गइरहेको छु। प्रमोद खरेलको स्वर रहेको छ, गीतकार हुन्छ नारायण गौतम जो अहिले क्यालिफोर्निया युएसमा बस्नुहुँदो रहेछ। राजेश थापाको सङ्गीत अनि प्रमोद खरेलको स्वरमा रहेको यो गीत पहिलोपल्ट सम्भवतः रेडियो संयौँ छन् एफएम रेडियोहरू नेपालमा, तर कतैबाट यो गीत अन्यर भाषेन बजेको छैन, तर यो सौभाग्य मलाई सङ्गीतकार राजेश थापाजीले दिनुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। यो गीत राख्न चाहन्छु अब क्रममा, र त्योभन्दा अगाडि चाहिँ एउटा छोटो विश्राम लिइहाल्छु, र विश्राम पश्चात भने म यो नयाँ गीत नारायण गौतमले लेख्नुभएको गीत राख्नेछु राजेश थापाको सङ्गीत अनि प्रमोद खरेलको स्वरमा।
1: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS गोर्खा रेडियो।

हजुर आदरणीय श्रोताहरू, यो बिल्कुलै नयाँ गीत मैले यहाँहरू माझमा राखेँ, जसलाई गीत त थिएन श्रोताहरू, यो गजल रहेको थियो। गजलकार नारायण गौतमले लेख्नुभएको गजल राखे, निकै मिठो सङ्गीत गर्नुभएको रहेछ राजेश थापा मगरले प्रमोद खरेलको स्वरमा। अब त्यो गाउँ टोलमा बवाल हुन्छ पक्का, अङ्गालोमा किन हामी सवाल हुन्छ पक्का। पक्कै पनि यो कुरा काट्ने काने खुसी गर्ने स्वभाव त मान्छेमा भइ नै हाल्दछ। यो सुन्दर गजल राखेँ मैले गजलकार नारायण गौतमको कलमबाट, राजेश थापाको सङ्गीत रहेको थियो प्रमोद खरेलको स्वरमा। र यो गजल चाहिँ यहाँ लेखेर पठाउनु माफ गर्नुहोला, सङ्गीतबद्ध गर्ने सङ्गीतकारले पठाउनु भएको थियो, उहाँलाई धन्यवाद दिन चाहन्छु, राजेश थापा मगरलाई। र पहिलोपल्ट मैले उहाँको अर्थात् यो नयाँ गीत रेडियो तरङ्गमा संसारभरिको श्रोतामाझ राख्ने अवसर पाएँ, यसको लागि सङ्गीतकार राजेश थापालाई धन्यवाद दिन चाहन्छु। गजलकार नारायण गौतम त यतिखेर भने युएसएको क्यालिफोर्नियातिर बस्नुहुँदो रहेछ, र उहाँले सुन्नु त भएन होला, अलिकति समयको फरक हुने भएको कारणले गर्दा। यद्यपि यता टेक्सासतिर भयो, नर्थ क्यारोलिना, बोस्टन, न्युयोर्क लगायत विभिन्न ठाउँमा, नर्थ क्यारोलिना धेरै ठाउँमा चाहिँ कनेक्टिकटमा चाहिँ बेबेस गोर्खाहरू सुन्ने धेरै श्रोताहरू हुनुहुन्छ, समय मिलेको कारणले पनि उहाँहरूले सुन्नुहुन्छ, र फेरि पनि धन्यवाद दिन चाहन्छु राजेशजीलाई। र यति बेला भने हरि राईजी फेल्थम लन्डनबाट लेख्नुहुन्छ, तुलसर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम छोडिम सङ्गम सिर्जना बाटिकामा मिठा मिठा सिर्जनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु है। साथै सम्पूर्ण सर्जकहरूलाई र ती सिर्जनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रस्तुता तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद भन्नुभएको छ। हरि राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिराख्नु भएको छ, सुनेर हामीसित जोडिनु भयो, यहाँलाई धन्यवाद दिन चाहन्छु। नूतन भूषालजी इजरायलबाट लेख्नुहुन्छ, नमस्कार, सुनिराखेको छु है भने लेख्नु भएको छ, एउटा रचना पठाएको छु है भने लेख्नु भएको छ, उहाँ लेख्नुहुन्छ नूतन भूषालजी, उहाँको यो सिर्जना पढिहाल्छु है त। सुख होस् या दुःख मिलोस् तिम्रै हात समाउ लाग्यो, भोकमरीमा पनि तिमीलाई नै रोज्न मन लाग्यो, सुख होस् या दुःख तिम्रै हात समाउ लाग्यो, भोकमरीमा पनि तिमीलाई नै रोज्नु मन लाग्यो, रित्ये थिए आफैसँग खाली लाग्थ्यो मन, रित्ये थिए आफैसँग खाली लाग्थ्यो मन, आयो तिमी सपनीमै पुरा भयो जीवन, आयो तिमी सपनीमै पुरा भयो जीवन। धेरै धन्यवाद दिन चाहन्छु नूतनजीलाई पनि, उहाँ चाहिँ अहिले इजरायलबाट हुनुहुन्थ्यो, र मैले नूतनजीको यो सृजन राखिसकेपछि एउटा गीत म नूतन भूषालले नि लेख्नुभएको एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु, जुन गीतमा स्वर रहेको छ इस्माइल दासको भने सङ्गीत सुनिल मास्के दाईको रहेको छ, र नूतनजीलाई सृजनाको लागि चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अहिलेलाई पनि म गीत राख्नेछु, तर त्यसभन्दा अगाडि यहाँ केही प्रतिक्रिया छन् कि भने हेर्दैछु। कुलराज दुराजीले दर्शन नमस्ते सबैजनालाई भन्नुभएको छ, उहाँ चाहिँ अर्थात् कुलराज दुराजी चाहिँ अहिले बेलायतबाट हुनुहुन्छ, स्कटल्यान्ड छेउबाट, उहाँलाई पनि धन्यवाद दिँदै हल्लाहरू बोलको गीत राखिहाल्छु। नूतन भूषालको गीत रचना रहेको यो गीतमा स्वर इस्माइल दासको रहेको छ, सङ्गीत भने सुनिल मास्केको रहेको छ।

हल्लाहरू यो गीत राखेँ मैले नूतन भूषालको गीत रचना अनि इस्माइल दासको स्वरमा सङ्गीत रहेको थियो सुनिल मास्केको र बेबेस गोर्खा रेडीको बिहिबारको प्रस्तुति कार्यक्रम छोडिम सङ्गम सृजना वाचिकामा यति बेला भने यहाँ जोडिनु भएको छ नर्थ क्यारोलिना युएसबाट एन्पी परदेशीजी उहाँ लेख्नुहुन्छ ल है यताको चाहिँ मैले शुभ बिहानी भने है हासिङ अनि त्यता त अब शुभ सन्ध्या होला यताको दिन कुद कुद गर्दै सुरुवात नै भइसकेको छ र आज सृजना वाटिकामा एउटा मुक्तक पठाएको छु भन्ने लेख्नुहुन्छ यहाँ एनपी परदेशी नर्थ क्यारोलिना युएसएबाट काँडासँगै हाँसेर फुल्ने फुलका जातहरू मनपर्छ मलाई एक्लो हुँदा साथ दिने मनका बातहरू मनपर्छ मलाई काँडासँगै हाँसेर फुल्ने फुलका जातहरू मनपर्छ मलाई एक्लो हुँदा साथ दिने मनका बातहरू मनपर्छ मलाई दिनभरको कुदाकुद सहेको शरीरले आराम पाएपछि दिनभरको कुदाकुद सहेको शरीरले आराम पाएपछि आजकल त दिनहरूभन्दा रातहरू नै मनपर्छ मलाई आजकल त दिनहरूभन्दा रातहरू नै मनपर्छ मलाई आहा सुन्दर मुक्तक सायद रात आफैमा पनि मिठो हुने गर्दछ त्यसैले त भनिने गर्छ नि सायद रातको मजा बेग्लै हुन्छ जसरी साँझको मजा बेग्लै हुन्छ सायद रातको मजा बेग्लै हुन्छ जसरी साँझको मजा बेग्लै हुन्छ जीवन हो भाग दौड कुदी कुदाऊ भइहाल्छ जीवन हो भाग दौड कुदी कुदाऊ भइहाल्छ अनुभव गर्न सक्दा घातको मजा बेग्लै हुन्छ अनुभव गर्न सके घातको मजा बेग्लै हुन्छ यति बोले मनै तन्नेरी बोलको गीत अपेक्षा गर्नुभएको छ हाम्रो रघु भट्टराईजीले तर यति बेला मनै तन्नेरी होइन मेरो माया अर्थात् मायाकै बिम्ब टिपे गीत राख्न चाहन्छु जिग्मे छोकी घिसिङको स्वरमा एनपी परदेशीको गीत रचना अनि पदम थापा मगरको सङ्गीतमा र गीत पश्चात भने श्रोताहरू यहाँहरूले हाम्रो बेबेस गोर्खा रेडीको नियमित समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्ड दोस्रो चरणमा भेट्नेछौँ

0: Pelain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारले कक्षा 12 को परीक्षाको विषयमा विद्यार्थीले उठाएका विषयबारे छानबिन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको जानकारी दिनुभएको छ। कक्षा 12 को परीक्षाको नतिजा हतारमा प्रकाशन गर्दा गडबड भएको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गर्दै आएका छन्। उनीहरूले आज माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका छन्। यसलाई लिएर आफ्नो ध्यानाकर्षण भएको मन्त्री पोखरेलले बताउनु नतिजा प्रकाशन गर्न हतार नगरिएको उहाँको दावी छ। आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छुट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको मन्त्री पोखरेलको भनाइ छ। छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि हुँदा आफूहरू मारमा परेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीले निष्पक्ष छानबिन, निशुल्क रिटोटलिङ, उत्तर पुस्तिका पुनः परीक्षण र मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेल पत्नी दोमायाले हिजो सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्नु भएको थियो। सम्पत्ति शुद्धिकरण विभागले पौडेललाई गएको सोमबार सुर्खेतबाट पक्राउ गरी अस्ति मंगलबार काठमाडौँ ल्याएको थियो। थप अनुसन्धानका लागि विशेष अदालतले 7 दिनको म्याद दिएको छ। पौडेललाई हाल सानिपाको प्रहरी हिरासतमा राखिएको छ। बीपी राजमार्गको काभ्री पलाञ्चोक सिन्धुली खण्डमा पुननिर्मित ट्र्याकबाटै सवारी आवागमनको तयारी गरिएको छ।
4: राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा ठूला ढुङ्गा राखेर सड़क तयार गरिरहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। असार दोस्रो सातादेखि सवारी साधन सञ्चालन गर्ने गरी तयारी भइरहेको कार्यालयका प्रमुख सुमन योगेशले बताउनु भयो। उहाँका अनुसार हाल पनि 4 स्थानमा माथिबाट गाडी सञ्चालन गर्न सक्ने अवस्था छ भने तत्कालले पनि बाढी आएमा माथिबाटै चलाउन सुरु गर्न सकिनेछ। बाढी पहिरोले राजमार्गको सड़क क्षतिग्रस्त बनाएपछि हाल रोसीखोलामा अस्थायी डाइभर्सन बनाएर सवारी आवागमन गराउँदै आइएको छ। 400 बेसी बक्सीगुना, कालढुङ्गा र डाला बेसीको एउटा खण्ड तयार भइसकेको योगेशको भनाइ छ। विक्रमसम्म 2081 असोजको बाढी पहिरोले राजमार्ग अन्तर्गत भगुण्डे बेसीदेखि नेपाल तोकसम्म करिब 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। त्यसपछि पटक पटकका वर्षाले सवारी सञ्चालन गर्न रोसीखोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो। हाल बर्खायामघि 7 मिटर उचाइसम्म सड़क बनाएर ग्राभेल राख्न थालिएको छ भने वर्षापछि खोलाबाट करिब 10 मिटर उचाइसम्म सड़क बनाएर कालोपत्रे गरिनेछ। क्षतिग्रस्त 4 खण्ड मध्ये बाँकी 1 खण्ड बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सड़क निर्माणको काम जाइकाले गरिरहेको छ। राजमार्ग अन्तर्गत काभ्रेतर्फ 3 र सिन्धुलीतर्फ 1-4 प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो। सम्भावित जोखिम तथा निर्माण कार्यालय मध्यनजर गर्दै हाल पनि साँझ 5 बिहान 5 रातको समयमा आवागमनमा रोक लगाइएको छ। यसअघि रोसीखोलामा बाढी आउने बित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ। अबको पुननिर्माणमा राजमार्गको स्तर उन्नति गर्दै 2 लेनको सड़क निर्माण गरिनेछ।
3: भेनेजुएलामा भूकम्पमा परि मृत्यु हुनेको संख्या 164 पुगेको छ। भूकम्पमा परि 971 जना घाइते भएका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। स्थानीय समयअनुसार हिजो बिहानै 7.2 र 7.5 रेक्टर स्केलको भूकम्प गएका थिए। यसलाई शताब्दी यताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि दर्जनौ भवन भत्किएका थिए। छिमेकी देशहरूमा समेत भूकम्प महसुस गरिएको थियो। ला गुएरा शहरमा भग्न अवशेषबाट 3 बालबालिका जीवितै उद्धार गरिएको बताइएको छ। यो शहर काराकासको उत्तरतर्फ छ। 7 म्याग्निच्युडका 2 भूइँचालापछि भेनेजुएलामा आपतकाल लगाइएको छ। उद्धार कर्मीले भग्न अवशेषमा पुरिएकाहरूको उद्धार गरिरहेका छन्। भूकम्पपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि अवरुद्ध भएको छ। अमेरिकी भूगर्भ एजेन्सीले यो भूइँचालोका कारण 10,000 बढीको ज्यान जाने सम्भावना 44% रहेको बताएको छ। काराकासका स्थानीय गोन्जालो मदुरो
5: And the numbers and the images are shocking. More than 3 buildings completely fell down to the ground. The worry in the people around us is crazy. What truly worries me is the older people and
3: भेनेजुएलाले राष्ट्रिय दिवस मनाइरहेका बेला भुइँचालो गएको थियो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोको निर्णयसँगै नेपाली राष्ट्रिय टोली र क्लबहरूलाई फिफा र एएफसीले आयोजना गर्ने खेल प्रतिबन्ध हुनेछ। फुटबलमा तेस्रो पक्ष हावी भएकाले निलम्बन गरिएको जानकारी आएको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुरहरू सुधारो सुमधुर युगल गीत कालजी गीत राखी मैले यहाँहरू माझमा स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणाको स्वरमा गीत लेख्नु भएको थियो डाक्टर राममान त्रिषितले भने सङ्गीत रहेको थियो शिवशंकर मानन्दारको र गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकाको दोस्रो खण्डको उठान भइसकेको हुनाले सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु र यहाँ एनपी परदेशीजीले चाहिँ मलाई धेरै धेरै धन्यवाद छ आसिङ मिठो प्रस्तुति र सठिक जवाफको लागि भन्नुभएको छ यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु अनि यहाँ शर्मिला अधिकारीजीको दुखेसो छ है एनपी परदेशीजी उहाँ लेख्नुहुन्छ एनपी सरको मुक्त अति नै सुन्दर लाग्यो फोटो या भिडियो सहित भएको भए अझै सुनमा सुगन्ध हुने थियो एनपी सरले भिडियो पठाउनु भएन आज इनबक्स गर्नु भएन खल्लो लागिरहेको छ है चिनी नभएको चिया जस्तै भन्नुभएको छ धन्यवाद दिन चाहन्छु फेरि पनि कनेक्टिकट युएसएकी शर्मिला अधिकारीजीलाई कार्यक्रम सुनिरहनु भएको छ सुनेर हामीसित जोडिनु यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यसै गरी यहाँ लेख्नुहुन्छ साधुराम गुरुङजी हुनुहुन्छ गीतकार पनि हुनुहुन्छ उहाँ लेख्नुहुन्छ नमस्कार तुलजी म पनि हजुरको यो लोकप्रिय कार्यक्रम सृजना वाटिका सुरुदेखि नै सुनिरहेछु कविता मुक्तक अनि मिठा मिठा गीतहरू सुनेर यहाँको 33-34 डिग्रीको तापक्रममा पनि शीतल महसुस गरेको छु धन्यवाद भन्नुभएको छ यहाँलाई पनि धन्यवाद दिन चाहन्छु हाम्रो साधुराम गुरुङज्यूलाई जो आफै पनि कुशल शब्दशिल्पी गीतकार हुनुहुन्छ अनि यहाँ लेख्नुहुन्छ भुवन गुरुङ दाई हुन्छ फानबो बेलायतबाट नमस्कार तुलसीजी हजुरको प्रोग्राम सुन्दैछु मेलो बाटो अनि यहाँको कार्यक्रम टेम्परेचरको त के कुरा गरौँ भनेर लेख्नु भएको छ उहाँले हजुर 37 डिग्री आज बेलायतको हिस्ट्रीमै जुन महिनाको सबैभन्दा गर्मी दिन सबैको दिन शुभ रहोस् भन्नुभएको छ भुवन गुरुङ दाईले उहाँलाई धन्यवाद दिन चाहन्छु आज बेलायतमा निकै तातो रहेछ नेपालमा पनि गर्मी नै छ तराईतिर त असाध्यै धेरै नै गर्मी छ भन्न चाहन्छु र यहाँलाई धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिराख्नु भएको छ सुनेर हामीसित जोडिनुभयो भुवन गुरुङ दाई यहाँलाई धन्यवाद दिन चाहन्छु र यति बेला पनि हङकङमा रहेकी स्रष्टा कवियात्री तापले जुङ्की स्रष्टा यतिखेर पनि हङकङलाई कर्मथलो बनाएकी जानु काम्बाङ लिम्बूले पनि नमस्कार एउटा कविता भनेर पठाउनु भएको छ निन्द्राको ओथ्रा शीर्षकमा उहाँ लेख्नुहुन्छ जानु काम्बाङ लिम्बू उहाँ हङकङबाट हुनुहुन्छ मेरा गर्मिणी आँखाहरूले कोरलेका एकुल सपनाको जतन साथ बोकेर म मिठो निन्द्राको ओथरा बस्छु मेरा गर्मिणी आँखाहरूले कोरलेका एकुल सपनाहरूको सपना जतनका साथ बोकेर म मिठो निन्द्राको ओथरामा बस्छु फाक्तलुङमा असिना परोस् फालेलुङमा हिउँको डडेलो लागोस् अथवा टिस्टा खोलामा बाढी आओस् या कञ्चनजङ्घामा हुरी चलोस् म उठ्ने छैन म जब निन्द्राबाट नौलो बिहानीसँगै नौलो युग बोकेर बिउजिनेछु त्यो बेला फाक्तलुङ शान्त भइसकेको हुनेछ फालेलुङको डडेलो निभिसकेको हुनेछ टिस्टाको बाढी रोकिएको हुनेछ कञ्चनजङ्घा मुस्कुराइरहेको हुनेछ कावेली र तमोर लिम्बुवानी झण्डा फरफराउँदै बग्नेछन् बेचेका चेलीहरू नयाँ उमङ्गका साथ देश फर्किएका हुनेछन् विदेशीका युवाहरू फर्किनेछन् स्वदेश देशमै रोजगारीहरू खुलिसक्नेछन् मेची र महाकालीका जङ्गे पिलरहरू सारिने छैनन् मेची र महाकालीका जङ्गे पिलरहरू सारिने छैनन् सिमानाहरू मिचिने छैनन् नेपाल फराकिलो हुनेछ मेचीदेखि महाकालीसम्म रेल दौडनेछ मेचीदेखि महाकालीसम्म रेल दौडनेछ डाफे अनि मुनालहरू नाच्नेछन् खोलाहरू रिसाउने छैनन् पहाडहरू भत्कने छैनन् बाढीहरू उर्लिने छैनन् हिमालहरू पग्लिने छैनन् यस्तै यस्तै थुप्रै थुप्रै आशा र अभिलाषाका चमेलीहरू फुलाएर सफा सुन्दर गाम्बेसी र तराई पहाड उचालेर मेरो नेपाल रमाइरहेको हुनेछ मेरो नेपाल रमाइरहेको हुनेछ मेरो देश र युग फेरिनु अघि मलाई फाक्तलुङको असिना कञ्चनजङ्घाको हुरी फालेलुङको आगो अथवा मुकुलुङको पुकारले पनि बिउजाउने छैन मुकुलुङको पुकारले पनि बिउजने छैन सुन्दर सिर्जना नारी हस्ताक्षर कवियात्री जानु काम्बाङको कलमबाट राखे उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अत्यन्तै सठिक सिर्जना थियो यो निन्द्राको ओथ्रा यो निन्द्राको ओथ्राको लागि उहाँलाई धन्यवाद दिँदै यति बेला भने यहाँ लेख्नुहुन्छ हुमा पाइम लिम्बू सेवारो तुलसीज्यू मैले पनि साउको मेलाबाटै सुनेर इन्जोय लिइरहेछु कति मिठा मिठा सिर्जनाहरू हजुरले पनि
उत्ति नै खेर सृजनाहरू फर्काएको सुन्दा मजा आयो नगेन भन्नुभएको छ हमा पाइम लिम्बुलाई धन्यवाद दिन चाहन्छु. उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ अनि आज जर्मनीको हम्बर्गबाट हाम्रो द्वारिका थापा मगरजू लेख्नुहुन्छ. नमस्कार तुलसीजी, साथै सृजन वाटिकामा जोडेर रहनुभएका सम्पूर्ण श्रोता एवं स्रष्टाहरूमा नमन गर्दछु. म पनि यो लोकप्रिय कार्यक्रम सुरुदेखि नै सुनिरहेको छु. है सृजनशील हातहरू र शर्मिला अधिकारी, जानु कामबाङ, नूतन भूषाल, घनबहादुर थापा, साथै चराको गीतका कवि कुशु छेत्री सबैमा हार्दिक नमन गर्दै अझै मिठा मिठा कविता मुक्तक सुन्ने आशा गर्दछु. धन्यवाद तुलसीजीको मिठो गीतहरू र सिर्जनाको लागि जर्मनीबाट धन्यवाद. अनि यो हप्ता 35-40 डिग्रीको तापक्रमले नेपाल जस्तो गर्मी महसुस भइरहेको छ भन्दै बिदा भए द्वारिका थापा मगर, हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ. अहिले बेलायत युरोपतिर निकै गर्मी रहेछ. हुन त यो जलवायु परिवर्तनको असर पनि हुनसक्दछ. अहिले पहाड पनि निकै गर्मी, पहाडमा पनि विषालु सर्पहरू पुगेको हामी समाचारहरू सुन्ने गर्दछौँ. र वास्तवमा यो एउटा खोजको विषय भएको छ. अहिले चाहिँ पहाडमा गाडीहरू पुग्ने भएको हुनाले, ट्रकहरू पुग्ने भएको हुनाले तराईबाट चाहिँ काठ अनि पराल लगायत विभिन्न सामग्रीहरू लाँदा पनि त्यसरी सर्पहरू गएको समाचारहरू हामी सुन्दछौँ. र कतै कतै जलवायु परिवर्तनको पनि असर हुनसक्दछ. जर्मनी पनि निकै गर्मी रहेछ. घनबहादुर थापा मगरजीलाई द्वारिका थापा मगरजीलाई धन्यवाद दिन चाहन्छु. र भर्खरै मैले जानु कामबाङ लिम्बुजो हङकङमा रहेकी स्रष्टाको एउटा कविता वाचन छु. र यति बेला भने मेरो धर्म हुन्छ, जो आफै पनि गीतकार हुनुहुन्छ जानु कामबाङ कामबाङ लिम्बू ताप्लेजुङकी स्रष्टा हुनुहुन्छ, हङकङमा रहेर पनि बेबेस गोर्खा रेडियो सुन्नुहुन्छ, उहाँले नै लेख्नुभएको एउटा सुमधुर गीत युगल गीत राख्न चाहन्छु. आनन्द कार्की र सञ्जीवनीको स्वरमा शब्द रचना जानु कामबाङ लिम्बूको, सङ्गीत ताराप्रकाश लिम्बूको रहेको छ.

0: हजुर श्रोताहरू, चाहन्थे म तिमीलाई पीडा दिलाउन, बदलामा तिमीले जस्तै आँसु पिलाउन, जसले जसो गर्यो त्यस्तै जवाब फर्काउन चाहेको गीत थियो जानु कामबाङ लिम्बूको गीत रचना रहेको। यो गीत राखेँ मैले सञ्जीवनी र आनन्द कार्कीको स्वरमा। बिओबिएस गोर्खा रेडियोको व्यवहारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र एउटा छोटो विश्राम पनि लिइहाल्छु।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
2: BFBS Gorkha Radio।

हजुर आदरणीय श्रोताहरू, यो सुमधुर गीत असार लागेपछि सुनिरहने गीत, सुनाइरहनु मन लाग्ने गीत, छुजाङ डुक्पाले गाउनुभएको गीत राखेँ मैले। तुलसी गजमेरको गीत रचना अनि रञ्जित गजमेरको सङ्गीतमा, माफ गर्नुहोला, तुलसी गजमेरको शब्द सङ्गीत रहेको थियो। असारै महिनामा पानी पर रुहाउने धेरै गीत पनि गाइरहनु नपर्दो रहेछ। छुजाङ डुक्पाको यही एउटा गीतले उहाँलाई बचाइरहेको छ। र यो गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बिएबिएस गोर्खा रेडियोको बिहिबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकामा हामी यो क्षण बेला श्रष्टाका सृजनाहरूको साथमा छौँ। र आदरणीय श्रोताहरू, सृजना भनेको सकारात्मक सोच, मौलिक कल्पना अनि संवेदनशील अनुभूति र नवीन दृष्टिकोण समेत हो, जहाँ हामी समाज देख्दछौँ, जीवन भोगाइ बढ्दछौँ अनि प्रकृतिका सुन्दरता छर्लङ्गै आँखा अगाडि पाउँदछौँ। त्यही भएर पनि सिर्जनाहरू जीवन्त हुने गर्दछन्। र सिर्जनाहरू राख्ने क्रममा भने म श्रोताहरू केही गजल पनि यहाँहरू माझमा राखिहाल्छु। र यति बेला भने यहाँ गजलकार गौरव विष्टको एउटा गजल वाचन गरिहाल्छु। लेख्नुहुन्छ गजलकार गौरव विष्ट, उहाँको गजल यस्तो रहेको छ श्रोताहरू। जुन दिन मनको दूरी घटाइयो सहरसँग, जुन दिन मनको दूरी घटाइयो सहरसँग, हरेक सम्बन्ध सकिएछ आफ्नै घरसँग, हरेक सम्बन्ध सकिएछन् आफ्नै घरसँग, जुन दिन मनकै दूरी घटाइयो सहरसँग। तिमी अरूको मनसँग खेल्ने रहेछौ शरीरको लागि, तिमी अरूको मनसँग खेल्ने रहेछौ शरीरको लागि, मलाई त प्रेम थियो तिम्रो नजरसँग अदरसँग, मलाई त प्रेम थियो तिम्रो नजरसँग अदरसँग, हरेक सम्बन्ध सकिएछन् आफ्नै घरसँग। नजर जुदे अदर मिले तिमी प्रेम भयो भन्छौ, नजर जुद्दे अदर मिले तिमी प्रेम भयो भन्छौ, मलाई त नफरत छ यार यस्ता नजरसँग, मलाई त नफरत छ यार यस्ता नजरसँग, जुन दिन मनको दूरी घटाइयो सहरसँग। धोका घात वज्रपात दिनौ जसो ठोकिरहन्छन्, धोका घात वज्रपात दिनौ जस्तो ठोकिरहन्छन्, मलाई मितेरी लाउन मन छ नदीको बगरसँग, मलाई मितेरी लाउन मन छ नदीको बगरसँग, जुन दिन मनको दूरी घटाइयो सहरसँग। ऊ आफ्नै अनुहार ऐनामा हेरी अतालिरहेछ, ऊ आफ्नै अनुहार ऐनामा हेरी अतालिरहेछ, अहो डरलाई पनि डर हुँदो रहेछ डरसँग, अहो डरलाई पनि डर हुँदो रहेछ डरसँग, जुन दिन मनको दूरी घटाइयो सहरसँग। र अन्तिम शेर, आमा शब्दै काफी छ आमाको तुलना हुनै सक्दैन, आमा शब्दै काफी छ आमाको तुलना हुनै सक्दैन, यहाँ कसले किन गर्यो तुलना त्यो पत्थरसँग, यहाँ कसले किन गर्यो तुलना त्यो पत्थरसँग, जुन दिन मनको दूरी घट्यो सहरसँग, हरेक सम्बन्ध सकिएछन् आफ्नै घरसँग। गजलकार गौरव विष्टको यो अत्यन्तै सठिक गजलको लागि उहाँलाई धन्यवाद दिँदै श्रोताहरू अर्को पनि गजल राखिहाल्छु। र जुन गजल लेख्नु भएको छ सरोज सङ्गमले, लेख्नुहुन्छ सरोज सङ्गम, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्, अन्जानमै मान्छेहरूसँग मन साटिएका छन्, अन्जानमै मान्छेहरूसँग मन साटिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्। सबैसँग मेरो धारणा नमिल्नु स्वाभाविकै हो, सबैसँग मेरो धारणा नमिल्नु स्वाभाविकै हो, आफ्नै विचारहरू त आफ्नैसँग आफैसँग बाजेका छन्, आफ्नै विचारहरू त आफैसँग बाजेका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्। यसरी छोडेर इमान्दारिता बिर्सँदै नैतिकता, यसरी छाडेर इमान्दारिता बिर्सँदै नैतिकता, मानिसहरू संसारकै मोहमा बाँधिएका छन्, मानिसहरू सांसारिक मोहमा बाँधिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्। बिर्सेर बलिदान सयौं कलिला युवाहरूले, बिर्सेर बलिदान सयौं कलिला युवाहरूको, पार्टीको नाम खुद्रा पसल खोलिएका छन्,
पार्टीको नाममा खुद्रा पसलहरू खोलिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्। र अन्तिम शेर लेख्नुहुन्छ गजलकार सरोज सङ्गम। खोइ कस्तो टुना गर्ने रहेछ कसैलाई पैसाले, खोइ कस्तो टुना गर्ने रहेछ कसैलाई पैसाले, धन दौलतकै कारण आफन्त टाढिएका छन्, धन दौलतकै कारण आफन्त टाढिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्, अन्जानमै मान्छेहरूसँग मन साटिएका छन्, अन्जानमै मान्छेहरूसँग मन साटिएका छन्। यो सुन्दर गजल राखेँ श्रोताहरू, मैले कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटेकाको यो सृजनशील बसाईमा गजलकार सरोज सङ्गमको कलमबाट। अब गजल वाचनपछि गजल नै सुनाउन मन लाग्यो, यति बेला भने म गजलकार मधु श्रुतिको कलमबाट लेखेको एउटा गजल यहाँहरू माझमा राख्न चाहन्छु, जसमा स्वर संगीत रहेको छ विष्णु अधिकारीको।

चिरायु हौ भनी जहर थमाएर गयो यो गजल राखी श्रोताहरू यहाँहरू माझमा मन्दिरा मधुश्रुतिको कलमबाट लेखेको गजल थियो र स्वर रहेको थियो यसमा विष्णु अधिकारीको र विष्णु अधिकारीकै सङ्गीत रहेको थियो र यो गजल पश्चात फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला पनि यहाँ लेख्नुहुन्छ नर्थ क्यारोलिनाबाट हाम्रा एनपी पारदेशीजी अहो आज त न्युयोर्क स्थित नेपाली कन्सुलेटमा केही वर्ष अगाडि कार्यरत हुँदा भेटघाट र चिन्जान भएको मृदुभाषी सबैको प्रिय किशु छेत्री अर्थात् किशु छेत्रीको पुस्तकको कभर सृजना बाटिकाको छनौटमा परेछ अत्यन्तै खुसी लाग्यो र किशुजीलाई आज बहुत सम्झना गरे भनेर लेख्नु भएको छ दुवासु छेत्री किशु छेत्री उहाँहरू दुवैजना चाहिँ यो साहित्यिक सृजनामा रमेका व्यक्तित्वहरू हुनुहुन्छ र युएसमा भेट पनि भएको रहेछ एनपीजीलाई धन्यवाद दिन चाहन्छु पुरानो सम्झना भएछ खुसी लाग्यो यहाँलाई धन्यवाद दिन चाहन्छु र यसै गरी अब भने यहाँ अन्य सृजनाहरू त मेरो हातमा रहेको छैन तर तपाईँका प्रतिक्रियाहरूलाई चाहिँ म समेटिहाल्छु र केही प्रतिक्रियाहरूलाई मैले समेटिसकेको छु र बेलायतबाटै लेख्नुहुन्छ खेल मोती लिम्बू उहाँको प्रतिक्रिया चाहिँ म केही दिनपछि पढ्नेछु तर यति बेला भने चाहिँ म यहाँहरू माझमा एउटा गीत राखिहाल्छु श्रेया सोताङको स्वरमा

0: SBS Gorkha Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

हजुर आदरणीय सुधार, यो सुमधुर गीत मैले यहाँहरू माझमा राखेँ। गीतकार चन्द्र जयपाल राईको गीत रचना रहेको यो गीतमा स्वर रहेको थियो परेश राई र मेनुका राईको, भने सङ्गीत रहेको थियो शशि गुरुङको, र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको यो सृजनशील बसाइमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँ बेलायतबाट खेलमती लिम्बु लेख्नुहुन्छ, सेवारो तुलसीजी तपाईँलाई सुनिरहेछु, स्रष्टाका सृजनाहरू पनि सुनिरहेको छु र तपाईँका पनि सृजना सुनाइदिनुहोस् है भनेर लेख्नु भएको रहेछ। उहाँलाई धन्यवाद दिन चाहन्छु। अब मैले उहाँको लागि कुन सृजना सुनाऊ, उहाँ भनिहाल्नुभयो नाइ भन्न सकिनँ, अहिलेलाई भन्छ म तपाईँको लागि एउटा सृजना सुनाउँछु है त। तिम्रो पनि बिदा शनिबार, मेरो पनि बिदा शनिबार, तिम्रो पनि बिदा शनिबार, मेरो पनि बिदा शनिबार, दुवै मिलेर यो छुट्टीमा केही खास गरौँ पियार, तिम्रो पनि बिदा शनिबार, मेरो पनि बिदा शनिबार, भोज गर्ने कि मोज गर्ने तिम्रो मर्जी छोडे, भोज गर्ने कि मोज गर्ने तिम्रो मर्जी छोडे, तिम्रो चाहना पुरा गर्न नगरकोट नै रोजे, मोटर बाटो जाने कि मोटरसाइकल ल्याऊ भन तिमी आफै अब कता जाउँ, तिम्रो पनि बिदा शनिबार, मेरो पनि बिदा शनिबार, दुवै मिलेर यो छुट्टीमा केही खास गरौँ प्यार, पानीपुरी खाने कि मम पिज्जा खाने, पानीपुरी खाने कि मम पिज्जा खाने, अर्को चोटि घुम्नलाई पोखरा होइन इलामतिर जाने, बसमा चढी जाने कि जहाजमा सरर, दुनियाँले के भनोस् बालै फरर, तिम्रो पनि बिदा शनिबार, मेरो पनि बिदा शनिबार, दुवै मिलेर यो छुट्टीमा केही खास गरौँ प्यार। ल त यति सुनाए त, यहाँलाई धन्यवाद दिन चाहन्छु। खेलमती लिम्बुलाई अनि छवि थापा मगरज्यूले पनि फक्सन केन युगबाट कार्यक्रम सुनिरहेछु भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिँदै एउटा गीत सुनाउन चाहन्छु। युगल गीत हो, प्रताप दास र गायिका रानी साक्यको स्वरमा राजेश साक्यको गीत रचना रहेको यो गीत यहाँहरू माझमा राख्न चाहन्छु। रानी साक्य र प्रताप दासको स्वरमा निकै लामो समय भयो रानी साक्य युएसतिर बस्नुहुन्छ, के कस्तो भइरहेछ उहाँको साङ्गीतिक दिनचर्या त्यो चाहिँ थाहा भएन, एनपिजीलाई अलिक बढी थाहा छ कि, अहिलेलाई भन्छ गीतै राखेँ है त।

रानी साक्य र प्रताप दासको स्वरमा रहेको गीत पश्चात श्रोताहरू अब भने कार्यक्रम स्वर्णिम संगम सृजना वाचिकाको आजको व्यवसायको करिब करिब निर्धारित समयले पनि नेटो काटिसकेछ, बिदा माग्ने बेला भइसकेछ। आज जति पनि श्रोताहरूले कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबैजनालाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सुनेर हामीसित प्रत्यक्ष रूपमा जोडिनु हुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज सृजना वाचिकाको व्यवसायमा स्रष्टाहरूको सृजनाहरू मैले वाचन गरेँ। सम्पूर्ण स्रष्टा सर्जक र शिल्पी मनहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम स्वर्णिम संगम सृजना वाचिकाको व्यवसायबाट अब नि म पनि बिदा माग्ने तर्खरमा छु र जाँदा जाँदै एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु। प्रेमदोष प्रधानको स्वरमा यही गीत यहाँहरू माझमा छाड्दै म बिदा हुन चाहन्छु। यो गीतमा चाहिँ एउटा प्रयोग पनि गरेको छ श्रोताहरू, स्थायी चाहिँ एक लाइनको मात्र रहेको छ, देउरा लिमा बतास चल्यो, यति मात्र रहेको छ। तर यहाँ मेलोडी र प्रेमदोष प्रधानको स्वरको त्यो मिठासले सबै कुरा बिर्साइदिन्छ। देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, यति मात्रै छ गीतको उठानमा। र निकै मिठो गीत रहेको छ यही गीत कार्यक्रम स्वर्णिम संगमको व्यवसायको पुछारमा छाड्दै म भने यहाँहरूबाट बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्। नमस्ते।

0: भारतीय अवरोधका कारण बन्द भएका इलामका चिया उद्योगहरू फेरि सञ्चालनमा आउने भएका छन्। सरकार तथा स्थानीय तहबाट समस्या समाधानका लागि सकारात्मक पहल गर्ने आश्वासन पाएपछि यही असार 12 गतेदेखि उद्योग खोल्ने निर्णय गरिएको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले जनाएको छ। नेपालबाट भारत पुगेका तयारी चियाको प्रयोगशाला परीक्षणका नाममा प्रत्येक गाड़ीबाट नमूना संकलन भएको र लामो समयसम्म रिपोर्ट नआएको भन्दै उद्योगहरूले उत्पादन रोक्ने निर्णय गरेका थिए। कोलकाता र नेपालमै पनि गोदाममा ठूलो परिमाणमा तयारी चिया थन्किएका कारण थन्किएको कारण देखाउँदै असार 1 गतेदेखि इलामका उद्योगहरू बन्द भएका थिए। असार 4 गतेदेखि बन्द रहेका झापाका उद्योगहरू अझै बन्द छन्। चिया उद्योगहरू ठप्प हुँदा हजारौं चिया किसान, आश्रित श्रमिक, उद्योगी तथा व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका थिए। चिया क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि नेपालमा लागू नभएको भन्दै आपत्ति जनाउनु भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 30% घटिरहेको वास्तविक सूचना समेत नदिने र तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदा उपभोक्ता थप मारमा परेको उहाँको भनाइ छ। सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमी तेलको मूल्य नघटाउँदा छर्लङ्ग भएको पौडेलको टिप्पणी छ। उहाँले स्वचालित मूल्य प्रणाली लागू गर्न पनि माग गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका करिब 1/3 प्रतिनिधि भोटै नहाली घर फर्किएको पाइएको छ। आज केन्द्रीय सदस्यका लागि भएको मतदानमा 4,311 प्रतिनिधि मध्ये 2,959 जनाले मात्रै भोट हालेका हुन्। 379 जनाले केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएकामा 900 जना निर्वाचित हुनेछन्। चितवनमा जारी पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका 5 पल्ट संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पदाधिकारीको मतदान आज राति 9 बजेपछि हुनेछ। पदाधिकारी पदका लागि उम्मेद्वारी फारम वितरण तथा दर्ता साँझ 6:30 बजेदेखि 7 बजेसम्म हुनेछ। प्रारम्भिक उम्मेद्वार नामावली साँझ 7:30 बजे प्रकाशन गरिनेछ। उम्मेद्वार विरूद्ध दावी विरूद्ध दर्ता गर्ने समय राति 8 बजेसम्म तोकिएको छ। पदाधिकारी उम्मेद्वार विरूद्ध दावी विरोध परेका उम्मेद्वारमाथि जाँचबुझको काम राति 8:15 बजेसम्म सकिनेछ। उम्मेद्वारी फिर्ता लिने अन्तिम समय राति 8:30 बजेसम्म तोकिएको छ। आयोगका अनुसार पदाधिकारी उम्मेद्वारहरूको अन्तिम नामावली राति 9:15 बजे प्रकाशन हुनेछ। त्यसपछि राति 8:45 बजेदेखि 9:15 बजेसम्म मौन अवधि कायम गरिनेछ। पदाधिकारी पदका लागि मतदान राति 9:15 बजेदेखि 12:30 बजेसम्म सञ्चालन हुनेछ। मतदान सकिएपछि राति 12:15 बजेदेखि मतगणना शुरू गर्ने निर्वाचन आयोगले जनाएको छ। अमेरिकी राष्ट्रपति कार्यालयले इरान युद्धको खर्चका लागि करिब 88 अर्ब डलर खर्च दिन संसदमा प्रस्ताव ल्याएको छ। प्रस्ताव गरिएको खर्चमध्ये अधिकांश 67 अर्ब डलर रक्षा मन्त्रालयका लागि भनिएको छ। संसदले इरान युद्ध रोक्न तथा फेरि आक्रमण गर्नु परे संसदको अनुमति लिन भनेका बेला खर्चको अनुमति मागिएको हो। हाल अमेरिका र इरानले होर्मुज जलमार्ग लगायत अन्य मोर्चामा युद्ध विराम गरे पनि त्यसलाई राष्ट्रपति ट्रम्पकै रिपब्लिकन पार्टीका सिनेटरले फत्याएका छैनन्। तर ट्रम्प भने प्राप्त उपलब्धिबाट सन्तुष्ट हुनुहुन्छ।
1: Hormuz Strait, we took in more oil yesterday than we've ever gone through the strait. The strait is totally open, you know that. And we're negotiating, we'll see how that all goes. But we have two things. We have an open strait and we have a country that will never have a nuclear weapon. Will never, ever have a nuclear weapon.
0: नेपाल भलिबल लीगको पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाइज टोली घोषणा गरिएको छ। केडिया ग्रुपले पत्रकार सम्मेलन गरी लीगमा सहभागी हुने टोली र टीम मालिक घोषणा गरेको हो। केडिया ग्रुपको आयोजनामा हुने लीगमा 6 पुरुष फ्रेन्चाइज टोलीको घोषणा गरिएको हो। लीगमा गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै सुमिरा भेन्चरको अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली प्रदेशको कर्णाली शिवराज, बागमती प्रदेशको काठमाडौँ रेड्स, सुदूरपश्चिमको खप्तड फाल्कुन्स, मधेस प्रदेशको मधेस वारियर्स र सगरमाथा स्म्यासर्स टोली सहभागी हुने भएका छन्। एनबीएलमा अझै 2 टोली सहभागी गराइने जनाइएको छ। 2 टोलीका लागि आवेदन खोलेको छ। एनबीएल आउँदो भदौ 4-13 गतेसम्म हुने केडिया ग्रुपले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: SBS गोर्खा रेडियो हो।

हजुर, बाबुल गिरीले गाउनु भएको मिठो गीत अहिले सुन्दै थियौँ आदरणीय श्रोतावृन्द हामीले यतिखेर. र यही मिठो गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाकुसेलीको शुभारम्भ भइसकेको छ. यहाँहरू सबै सबै सबैलाई नै कार्यक्रममा स्वागत अभिवादन टक्राउन चाहन्छु. म शिरीष तपाईँको सेवामा आज पनि यो प्रस्तुतिलाई लिएर हाजिर भइसकेकी छु. र यो बेलामा तपाईँहरू सबैले चाहिँ साथ दिइ पनि रहनु भएको छ भन्ने आशा पनि गर्दछु मैले. र त्यसको लागि तपाईँहरूलाई अग्रिम रूपमा धेरै धेरै धन्यवाद पनि भन्न चाहेँ साथ दिनुभएकोमा है त. र यसैको साथसाथमा अगाडि अब म बढिहाल्न चाहन्छु. आज पनि ठिक चार बजीसम्मको लागि कार्यक्रम लिएर म तपाईँको सेवामा हाजिर छु. त प्रिय श्रोतावृन्द, अब समयको कुरा गर्नुपर्ने हुन्छ. समयको कुरा गर्नुपर्दाखेरि अहिले चाहिँ नि हाम्रो स्टुडियोको घडी अनुसार समय भएको छ अहिले दिउँसोको 1:12 गइसकेको छ. र तपाईँ सबै सबैको लागि चाहिँ नि अब म अगाडि यस्तै मिठा मिठा गीत सङ्गीतहरू अनि विभिन्न सरसामग्रीहरू लिएर हाजिर भइसकेकी छु. र तपाईँ सबै सबैलाई अब मेरो तर्फबाट चाहिँ नि आजको यो दिनका यी विभिन्न प्रकारका चाहिँ नि उपहारहरू कोसेलीहरू यो बेलामा लिएर आएकी छु भनेर भन्न चाहन्छु. साथ दिनुहोला, इन्जोय गर्नुहोला मेरो साथमा कार्यक्रम सुनेर है त. प्रिय श्रोताबृन्द, अब भने तपाईँलाई म अगाडि तिथिमितिको जानकारी गराउन चाहन्छु. तिथिमितिको कुरा गर्नुपर्दाखेरि आज चाहिँ अब नेपाली पात्रलाई पल्टाइहाल्नुपर्ने हुन्छ. विक्रम सम्बत 2083 साल आज असार महिनाको 11 गते, तदनुसार आज चाहिँ नि 25 जुन सन् 2026 बिहिबारको दिन ज्येष्ठ शुक्ल एकादशी तिथि हो. आज चाहिँ निर्जला एकादशी पनि परेको छ. तुलसीको बीज रोप्ने दिनको रूपमा पनि आजको दिनलाई लिएको छ. र आजको यो दिनमा चाहिँ आजको यो प्रस्तुतिमा चाहिँ अगाडि बढ्नु पर्दाखेरि आजको दिनको नै कुरा गर्छु म. आज चाहिँ विभिन्न प्रकारका विशेष विशेष अवसरहरू पनि छन्. स्पेसली यहाँ युकेको नै कुरा गर्नु पर्दाखेरिमा चाहिँ नि युकेको अवेरनेस डेजहरूको कुरा गर्न चाहन्छु म. स्पेसली आज चाहिँ पढ्न गएको छ नेसनल सिजोफ्रेनिया अवेरनेस डे युकेमा आज मनाइँदैछ. र यस विषयवस्तुमा यानि कि सिजोफ्रेनिया जस्तो गम्भीर यो चाहिँ मानसिक रोगको बारेमा भनौँ न होइन, यो मनोविकारको बारेमा चाहिँ नि जनचेतना अभिवृद्धि गर्ने अनि विभिन्न प्रकारका चाहिँ नि यससँग सम्बन्धित कुराहरू तपाईँ हामी सर्वसाधारणहरूसम्म पुर्याउने र यस विषयवस्तुमा चाहिँ नि जागरुकता पैदा गर्ने सबैको ध्यान आकर्षण गराउने यो एउटा चाहिँ विशेष दिनको रूपमा लिएको छ. र युकेमा नेसनल अवेरनेस डेको रूपमा चाहिँ आजको दिनमा सिजोफ्रेनिया अवेरनेस डे भनेर मनाइएको छ. यसलाई चाहिँ रिथिङ्क मेन्टल इलनेस भन्ने इनिसिएटिभबाट चाहिँ सुरु गरिएको हो होइन. र यसमा चाहिँ विशेष गरिकन सिजोफ्रेनियाबाट चाहिँ प्रभावित जति पनि व्यक्तिहरूलाई चाहिँ सोसियल स्टिग्माको चाहिँ एउटा चुनौती फेस गर्नुपर्ने हुन्छ, विभिन्न प्रकारको चाहिँ भेदभावको चाहिँ एउटा स्थिति फेस गर्नुपर्ने हुन्छ, ती कुराहरूलाई घटाउनको लागि र यस्तो समस्याबाट गुज्रिरहेकाहरूलाई चाहिँ समर्थन गर्नको लागि सपोर्ट गर्नको लागि पनि आजको दिन बडो जरुरी रहेको छ. त प्रिय श्रोतावृन्द, यो चाहिँ आजको दिनको कुरा हो. यसमा म अगाडि हेल्थ सेगमेन्टमा पनि सिजोफ्रेनियाको बारेमा नै तपाईँहरूसँग चर्चा परिचर्चा सेयर गर्नेछु, सुन्दै गर्नुहोला भनेर भन्न चाहन्छु म यतिखेर. र सिजोफ्रेनिया भन्ने बित्तिकै एउटा जटिल मानसिक विकार हो र यो चाहिँ नि भनौँ तपाईँ हामी सबैलाई थाहा हुनुपर्ने कुरा हो. र थाहा भएर मात्र हुँदैन, यसमा चाहिँ हामीले अलिकति हाम्रो आफ्नो तर्फबाट चाहिँ के गर्न सकिन्छ, कसरी चाहिँ योगदान पुर्याउन सकिन्छ यसो समस्याहरूबाट ग्रसित व्यक्तिहरूको चाहिँ उत्थानको लागि अथवा यो समस्यालाई चाहिँ एड्रेस गर्नको लागि भन्ने कुरा पनि हामीले अलिकति सोच्नुपर्छ जस्तो लाग्छ मलाई. किनभने हामी समाजमा छौँ, समाजमा भएको सबै मानिसहरू जो छन् होइन उनीहरू चाहिँ हाम्रो आफ्नै परिवारका सदस्यहरू हुन्. यस अर्थमा समाजमा भएका यस्ता व्यक्तिहरू जसले यो एकदमै पीडादायी स्थितिबाट गुज्रिरहेका छन् उनीहरूलाई मद्दत गर्नु पनि हाम्रो एउटा चाहिँ एकदमै सामाजिक प्राणी भएको नाता ताली
यो एउटा कर्तव्य हो. यसै गरिकन आज वर्ल्ड विटिलिगो डे पनि मनाइँदैछ. विटिलिगो भन्ने बित्तिकै तपाईँलाई थाहा छँदैछ सेतो दाँत भनेर भनिन्छ होइन, जुन चाहिँ अनुहारमा तपाईँले देख्न सक्नुहुन्छ, जिउमा देख्न सक्नुहुन्छ. यसलाई चाहिँ दुई भनेर पनि भन्छ नेपाली शब्दमा कुरा गर्नु नै पर्दाखेरि होइन. यस बिरामीसँग जोडिएका जति पनि सामाजिक कलङ्क वा मिथकहरू छन् होइन, यसलाई टाढा भगाउनु पनि आजको दिनको विशेषता हो. र यो विटिलिगो चाहिँ छालाको एउटा इम्युन स्थिति हो. यसमा शरीरको रोग प्रतिरोधक क्षमताले चाहिँ गल्ती गरेर जुन छालाको रङ छ मेलानिन बनाउनेवाला कोशिकाहरूलाई नष्ट गर्छ, जसको परिणामस्वरूप शरीरका विभिन्न हिस्साहरूमा चाहिँ नि सेतो सेतो दाँत देखा पर्न थाल्दछ. योसँग सम्बन्धित पनि धेरै भ्रमहरू छन् प्रिय श्रोताबृन्द है, जस्तो कि यो छुएर चाहिँ सर्छ भनेर भन्छन्. त्यस कारण गर्दाखेरि भिटिलोगो भएका मानिसहरू जो छन् उनीहरूको छेउमा मान्छेहरू जान मन पराउँदैनन् होइन, अनि उनीहरूलाई छुनबाट बच्छन् र एक प्रकारको भेदभावको स्थिति सृजना यसरी पनि हुन्छ. तर बिर्सन नहुने कुरा चाहिँ के हो भने यो मात्र एउटा भ्रम हो है, सबैभन्दा ठुलो भ्रम भनेर भनौँ न. यो भिटिलिगोको बारेमा जुन फैलिएको छ त्यो चाहिँ छोएर फैलिन्छ भनेर कुनै पनि यो भिटिलिगोबाट पीडित मान्छेसँग उठ्दा बस्दा खाँदा सँगै खाँदा वा छुँदा यो बिमारी चाहिँ अर्कोमा फैलिँदैन. यो चाहिँ नि एकदमै भनौँ न सङ्क्रामक स्थिति चाहिँ होइन भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ होइन. र यसको पनि अब भनौँ के कस्तो छ यसको बारेमा इनडेप्थ जानकारी म तपाईँको लागि लिएर आउने नै छु अन्य समयमा. हाम्रो हेल्थ सेगमेन्ट अन्तर्गत सुन्दै चाहिँ गर्नुहोला. अब आज चाहिँ सिजोफ्रेनियाको बारेमा कुरा गर्छु भनेर मैले तपाईँलाई भनि नै हालेँ. अब एकै दिनमा यो भिटिलिगो डे पनि परेको छ, अवेरनेस डे, अनि सिजोफ्रेनिया अवेरनेस डे पनि परेको कारणले गर्दाखेरि मैले चाहिँ आज सिजोफ्रेनियाको बारेमा जानकारी तपाईँसँग सेयर गर्ने तयारी गर्दैछु. यस हप्तामा सुन्दै गर्नुहोला भनेर भन्न चाहन्छु म होइन. अनि आज यो अलिकति सङ्गीतको कुरा गर्नुपर्दाखेरि आज चाहिँ ग्लोबल बिटल्स डे पनि परेको रहेछ. यस्ता पनि ग्लोबल बिटल्स डे भन्ने बित्तिकै अभियसली एकदमै चर्चित बिटल्स ब्यान्डको नै कुरा आउँछ होइन. हरेक साल 25 जुनको दिनमा चाहिँ दुनियाँभरिमा मनाइन्छ. यो अन्तर्राष्ट्रिय सङ्गीत दिवसको रूपमा लिएका छौँ हामीले. यस दिन चाहिँ प्रतिष्ठित ब्रिटिस रक ब्यान्ड द बिटल्सको सङ्गीत र त्यस उनीहरूप्रतिको प्रेम र एकताको सन्देश चाहिँ फैलिन्छ अथवा सन्देश चाहिँ प्रेषित गरिन्छ है. यसको इतिहास कुरा गर्नु पर्दाखेरि चाहिँ 25 जुन 1967 बिटल्स ब्यान्डले बिबिसीको ऐतिहासिक शो आवर वर्ल्डमा आफ्नो सुपरहिट गाना अल यु निड इज लभ गाएका थिए. र यो इतिहासको पहिलो यस्तो लाइभ टिभी प्रसारण थियो जसलाई दुनियाँभरिका 26 देशहरूमा एकसाथ लगभग 40 करोड मानिसहरूले देखेका थिए, हेरेका थिए. यस दिनको सुरुवात सन् 2009 फेथ कोहेन नामक एक एकदमै ठुलो बिटल्स प्रशंसकद्वारा गरिएको थियो. यस ब्यान्डको लागि एउटा धन्यवाद या लभ लेटरको रूपमा पनि बनाइएको थियो यस दिनलाई है. र आधिकारिक मान्यताको कुरा गर्नुपर्दा यस फ्यान सञ्चालित जुन एउटा यो इनिसिएटिभ छ यसलाई ब्यान्डको आफ्नो रेकर्डिङ कम्पनी एप्पल कोर लिमिटेडको पनि पूर्ण रूपमा समर्थन मिलेको हामी देख्छौँ. त आज चाहिँ हामी ग्लोबल बिटल्स डे पनि मनाइरहेका छौँ र तपाईँहरू सबैले पनि बिटल्सलाई पक्कै मन पराउनु नै हुन्छ होला होइन. र बिटल्सको गीत नसुनेको सायद तपाईँ हामीमध्ये कोही पनि छैन होला भन्दा फरक नपर्ला जस्तो लाग्छ. यस अर्थमा अहिले मैले तपाईँलाई यही गीत सुनाउन चाहेँ जुन चाहिँ सन् 1967 आजकै दिन यानि कि 25 जुनको दिनमा चाहिँ बिबिसीको ऐतिहासिक शो आ वर्ल्डमा गाइएको थियो, प्रदर्शन के अरे यसलाई चाहिँ नि प्रदर्शन गरिएको थियो होइन, पर्फर्म गरिएको थियो सुपरहिट गाना अल यु निड इज लभ बिटल्सद्वारा. म यो गीत सुनाउँदै तपाईँलाई अगाडि लिएर जान्छु. अब भने त्यस पश्चात हेल्थ सेगमेन्ट अनि कार्यक्रमको दोस्रो र तेस्रो चरणमा तपाईँले जिएसपिएसको बर्थडे सेलिब्रेसन 15th anniversaryको अवसरमा चाहिँ सेलिब्रेसन उहाँहरूको जुन भएको थियो गत शनिबार त्यस विषयमा तयार पारिएको सामग्री सुनाउनेछु. अहिलेको लागि द बिटल्सको यो प्रस्तुति सुनिहालौँ है त.

0: SBS Gorkha Radio.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: BFBS Gorkha Radio।

दिवाकोसेलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ। आदरणीय श्रोता, पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत हामी कुराकानी गर्ने गर्दछौँ र आज भने तपाईँहरूको लागि सिजोफ्रेनिया, जसलाई कहिलेकाहीँ स्किजोफ्रेनिया भनेर पनि भनेको हामी सुन्छौँ, र यसै विषयवस्तुमा जानकारी लिएर म हाजिर भएकी छु। र यो सिजोफ्रेनिया चाहिँ आज हामी किन पनि यसबारेमा कुरा गर्दैछौँ भने नेसनल स्किजोफ्रेनिया अवेरनेस डे आज युकेमा मानिँदैछ। 25 जुनको दिनमा सधैँ नै यो नेसनल स्किजोफ्रेनिया अवेरनेस डे भनेर मनाइने गरिन्छ। यहाँ युकेको सन्दर्भमा कुरा गर्नुपर्दा यसलाई चाहिँ विभिन्न प्रकारका च्यारिटिजहरूले चाहिँ सपोर्ट गर्ने गर्दछ र यस रोगसँग सम्बन्धित विभिन्न प्रकारका जुन भ्रमहरू छन् त्यसलाई तोड्ने काम पनि गर्दछ। सबैको जनचेतना अभिवृद्धिको निमित्त आजको दिन बडो महत्त्वपूर्ण छ। त आज यसै कारणले गर्दाखेरि पनि यो सिजोफ्रेनिया अर्थात् स्किजोफ्रेनिया जे भन्दा पनि हुन्छ यसैको बारेमा केही जानकारी लिएर हेल्थ सेगमेन्टको साथमा म तपाईँको सेवामा हाजिर छु। केही न केही यसको विषयमा आज हामी जानकार हुनेछौँ भन्दा फरक पक्कै पनि नपर्ला। त सिजोफ्रेनिया के हो त भन्दाखेरि यो नाम त तपाईँ हामीले पटक पटक सुनेको नै नाम हो, यो टर्म हो होइन। यो चाहिँ गम्भीर एउटा दिमागको विकार हो जो एक व्यक्तिको सोच्ने, काम गर्ने र भावनाहरूलाई अभिव्यक्त गर्ने, वास्तविकतालाई अप्नाउने र अन्यसँग सम्बन्ध राख्ने जुन क्षमता छ यसलाई कम गरिदिन्छ, जसले यसमा चाहिँ प्रभाव पार्छ, जसले नकारात्मक रूपमा त्यही गम्भीर दिमागको विकारलाई हामी सिजोफ्रेनिया भनेर भन्छौँ। र सिजोफ्रेनियामा एक व्यक्ति चाहिँ कल्पना र वास्तविकतामा अन्तर गर्न असक्षम हुन्छ र यस रोगबाट ग्रस्त मानिसहरूलाई अक्सर समाज, काम, स्कुल र सम्बन्धहरूमा धेरै नै प्रकारको समस्या आउँछ र यसबाट ग्रस्त मानिसहरू आफैले एकदमै डराएको महसुस गर्छन् र यो आजीवन रहनेवाला यस्तो बिमारी हो जसलाई ठिक गर्न सकिँदैन तर उचित उपचारबाट नियन्त्रित भने गर्न सकिन्छ। सिजोफ्रेनिया सबै प्रकारको चाहिँ उमेरमा पुरुष या महिला दुवैलाई हुन सक्ने चाहिँ सम्भावना उत्ति नै रहन्छ। पुरुषहरूमा चाहिँ किशोर अवस्था पश्चात यो उनीहरूको 20s दशकमा चाहिँ प्रारम्भिक चरणमा हुन्छ पुरुषहरूमा यो समस्या हुँदा, भने महिलाहरूमा चाहिँ यसको लक्षणहरू 20 दशकको आखिरीतिर यानि कि 30 दशक सुरुवाती समयमा चाहिँ हुन सक्छ। यो चाहिँ एउटा भनौँ न टाइम लाइन, स्पेसली महिला र पुरुषमा, पुरुषमा चाहिँ महिलाको तुलनामा अलिकति छिटो यसको लक्षणहरू देखिने रहेछ जसलाई हुन्छ उनीहरूमा चाहिँ। त अब सिजोफ्रेनियाको कुरा गरिरहँदाखेरि टाइप्स अफ सिजोफ्रेनिया यानि कि सिजोफ्रेनियाको प्रकारहरूको कुरा गरौँ है। सबैभन्दा पहिला चाहिँ प्यारानोइड सिजोफ्रेनिया छ, अनि दोस्रोमा डिसअर्गनाइज सिजोफ्रेनिया, तेस्रोमा क्याटाटोनिक सिजोफ्रेनिया र अन्त्यमा चाहिँ नि रेजिडुअल एन्ड अनडिफ्रेन्सिएटेड सिजोफ्रेनिया, 4 प्रकारको हुँदो रहेछ। त यो प्रकारको पनि हामी अलिकति कुरा गरौँ है। त प्यारानोइड सिजोफ्रेनिया भनेको चाहिँ कस्तो हो भने यो चाहिँ भ्रम या चाहिँ भनौँ वहम हुन्छ मान्छेमा प्यारानोइड सिजोफ्रेनिया हुँदाखेरि है, र यो अक्सर एकदमै तीव्र रूपमा आउँछ र केही विषयहरूमा बढी केन्द्रित हुन्छ जस्तो कि उत्पीडन, ईर्ष्या, धर्म आदि इत्यादि। र यसबाट ग्रस्त मानिसहरूमा चाहिँ चिन्ता अनि रिस अनि अलगाव या तर्कपूर्ण व्यवहार चाहिँ उनीहरूले महसुस गर्न सक्छन् है। र भ्रमवाला मानिसहरू हिंसक र आत्मघाती पनि हुन सक्छन् तर समयको साथसाथमा उनीहरू स्थिर हुँदै जाने सम्भावना पनि धेरै हुन्छ प्यारानोइड सिजोफ्रेनियामा। यो चाहिँ एक प्रकारको भ्रमजन्य स्थिति हो भन्दा फरक नपर्ला। कुनै पनि कुराको बारेमा एकदमै भनौँ न प्यारानोइड भएको भनेर भन्छौँ नि हामी, यो एउटा प्यारानोइड भन्ने जुन फ्रेज छ, जुन फ्रेज भन्दा पनि जुन शब्द छ हामी त्यसरी प्रयोग गर्छौँ होइन। कुनै कुराको प्रतिमा धेरै नै गम्भीर भएर चाहिँ त्यो मान्छे चाहिँ भ्रमित हुन्छ भने प्यारानोइड भएको भनेर हामी भन्छौँ होइन। र यो प्यारानोइड सिजोफ्रेनियाको चाहिँ परिभाषा मैले तपाईँसँग सेयर गरेँ। अब अव्यवस्थित सिजोफ्रेनिया यानि कि डिसअर्गनाइज सिजोफ्रेनियाको कुरा गरौँ है। र डिसअर्गनाइज सिजोफ्रेनिया जसलाई पहिला हेमफ्रेनिक भनेर पनि भनिन्थ्यो, बोल्ने र व्यवहारमा चाहिँ विभिन्न प्रकारको अव्यवस्था हुन्छ यसबाट पीडित मानिसहरूमा। यसको अर्थ यो हो कि व्यक्ति चाहिँ विषयबाट हटेर कुरा गर्न सक्छ या जो कुरा उसलाई चाहिँ सोधिएको छ त्यसको चाहिँ टोटली अर्को डिफ्रेन्ट खालको जवाब दिन सक्छ, त्यससँग रिलेटेडै नभएको जवाब दिन सक्छ। र यो व्यवहार चाहिँ व्यक्तिको लागि किन पनि अप्ठ्यारो खालको हुन्छ भने दैनिक क्रियाहरू गर्ने क्षमतालाई नै यसले चाहिँ ह्रास गरिदिन्छ, जस्तो कि खाना बनाउने, नुहाउने, कपडा लगाउने,
कुराहरूमा पनि यसको प्रभाव पर्छ, नकारात्मक प्रभाव पर्छ. यसलाई भनिन्छ डिसअर्गनाइज सिजोफ्रेनिया. र अर्को छ क्याटाटोनिक सिजोफ्रेनिया. यसमा चाहिँ अत्याधिक गतिहीनता र चाहिँ अवसाद पनि हुनसक्छ. यसमा रोगी चाहिँ स्थिरता अनि यसै गरिकन कान नसुन्ने र नकारात्मक व्यवहार गर्ने गर्छ. कान नसुन्ने भन्नाले नसुनेको जस्तो गर्ने, उसलाई कुनै पनि कुरा भन्दाखेरि त्यसको चाहिँ रेस्पोन्स नदिने अनि एकदम नकारात्मक व्यवहार गर्ने आदि इत्यादि प्रकारको चाहिँ नि यसमा लक्षणहरू देखिन्छ होइन. र यस्तोबाट यो क्याटाटोनिक सिजोफ्रेनियाबाट अक्सर व्यक्तिहरू चाहिँ कहिलेकाहीँ एकदमै डराएको अनि चिन्तित भएको पनि देखिन सकिन्छ होइन. र क्याटाटोनिक सिजोफ्रेनियावाला रोगीहरू चाहिँ अक्सर कुराहरू र गतिविधिहरूलाई दोहोऱ्याएर तेह्र्याएर भनिरहने अथवा गरिरहने गर्दछन्. र अन्तिममा रेजिडियल एन्ड अनडिफ्रेन्सिएटेड सिजोफ्रेनिया. यो स्थिति त्यति बेला हुन्छ जब व्यक्तिलाई चाहिँ नि कमसेकम एकपटक सिजोफ्रेनियाको लक्षण देखिसकेको हुन्छ. तर कुनै पनि प्रमुख लक्षण भने अब पछि बाँकी रहँदैन. यद्यपि केही नकारात्मक लक्षणहरू हुनसक्छ, जस्तो कि कम बोल्ने अनि अलिकति अटपटा खालको कामहरू गर्ने त्यस्तो, अनि बुझ्दै नबुझ्ने खालको अथवा चाहिँ मिल्दै नमिल्ने खालको कुराहरू गर्ने, अनि बिना कुनै चाहिँ ठोस प्रमाण नयाँ नयाँ मान्यताहरू बनाउने र त्यसैलाई फलो गर्ने, यस प्रकारको चाहिँ नि रेजिडुअल सिजोफ्रेनिक जुन एउटा लक्षणहरू छ त्यो चाहिँ देखिन्छ है. र जब एक व्यक्तिलाई विभिन्न प्रकारको सिजोफ्रेनियाको लक्षणहरू हुन्छ त त्यति बेला उसलाई चाहिँ अनडिफ्रेन्सिएटेड सिजोफ्रेनिया भनेर भएको भनेर भनिन्छ. तपाईँ यसो तपाईँ सिजोफ्रेनियाको आज कुरा गरिरहेकी छु म. र अब भने यसैलाई अगाडि बढाउनु पर्दाखेरि यसको चाहिँ नि अलिकति स्टेजेसहरूको पनि म कुरा गर्छु अब. र स्टेजेसहरूको कुरा गर्नु पर्दाखेरि सिजोफ्रेनियाको चरणहरू चाहिँ चारवटा हुँदा रहेछन्. सुरुवाती चरण, अनि तीव्र चरण जुन चाहिँ सक्रिय चरण, अनि घटावको चरण र पुनरावर्तनको चरण. र सुरुवाती चरणमा पीडित व्यक्तिलाई आफ्नो व्यवहारमा कुनै बदलाव महसुस हुँदैन, किनभने परिवर्तन एकदमै मामुली हुन्छ. आमतौरमा रोगीसँग सम्बन्धित मानिसहरूलाई उसको व्यवहारमा केही अन्तर महसुस हुन्छ. व्यक्तिलाई चाहिँ अवसाद, चिन्ता अनि एकदमै चिडचिडापन र अन्य सामान्य वा असामान्य मनोदशामा उतार चढाव महसुस हुनसक्छ. किशोर अवस्थाको आखिरी समय र वयस्कताको सुरुवाती समयको दौरानमा यो भावनाहरू महसुस गर्नु एकदमै सामान्य प्रक्रिया पनि हो होइन. सिजोफ्रेनियाको अधिक स्पष्ट लक्षण चाहिँ बिना कुनै कुरा रिसाउनु, अनि एकदमै अनौठो खालको व्यवहार गर्नु र सामाजिक रूपमा अलग थलग रहनु. सिजोफ्रेनियाको यो चरण चाहिँ तीव्र चरणमा विकसित हुनुभन्दा केही महिना या केही वर्ष अगाडिसम्म रहन्छ. यसै गरिकन तीव्र चरणको कुरा गरौँ, जुन चाहिँ सक्रिय चरण हो. यो त्यो चरण हो जहाँ सिजोफ्रेनिया पुरैसँग विकसित भइसकेको हुन्छ. तीव्र चरणमा सिजोफ्रेनियाको सही लक्षण उच्च तीव्रताको साथमा अगाडि आउँछ. पीडितलाई पहिलोपटक यस चरणमा अचानक मनोदशामा बदलावको कारण यो महसुस हुन सक्छ कि उनीहरूमा केही समस्या छ. यसको अर्थ यो हो कि समस्या पूर्ण तीव्रताको साथमा अगाडि आएको छ, तर सधैँ अचानक चाहिँ यो हुँदैन है. यस चरणमा अस्पताल र मनोरोग विशेषज्ञको ठाउँमा गएर निदान गर्न सकिन्छ. अत्याधिक सक्रिय र तीव्र लक्षणहरूको यो चरण औसत 6 सप्ताहसम्म रहन्छ, तर यो 4 सप्ताह या 8 सप्ताहसम्म पनि रहन सक्छ. र यस पश्चात चाहिँ लक्षण घटावको चरणमा जान्छ. र घटावको चरण भन्ने बित्तिकै लक्षणको तीव्र गतिविधि पश्चात यो चरण, यो लक्षण चाहिँ कम हुँदै जाने चरणलाई नै घटावको चरण भनिन्छ, अथवा घट्ने क्रम हो यो, लक्षणहरू घट्ने क्रम है. र यस चरणमा लक्षणहरूको तीव्रता र उपस्थिति धेरै हदसम्म कम हुन्छ, र केही लक्षण त पुरै पूर्ण रूपमा चाहिँ सकिएर जान्छ पनि. उपचारको साथसाथमा लक्षणहरू लामो समयसम्म उत्पन्न हुने कामबाट रोक्न सकिन्छ र सामान्य कार्य जारी राख्न सकिन्छ. यस्तो होइन कि लक्षण सबैको लागि हटेर जान्छ. कहिलेकाहीँ यो लक्षण बारम्बार हुन पनि सक्छ. यद्यपि यदि लक्षण बारम्बार भएको छ भने मनोचिकित्सकको मद्दत लिएर सही प्रकारको दबाईको मात्राको पहिचान गर्न सकिन्छ र सम्भवतः लक्षणबाट पूर्ण रूपमा चाहिँ छुटकारा पनि पाउन सकिन्छ. र अन्त्यमा चाहिँ
पुनरावर्तनको चरण, यस चरणमा चाहिँ लक्षण तीव्र स्तरमा फेरि पनि प्रकट हुन थाल्छ। चिकित्सकद्वारा निर्धारित उपचार र दबाईहरूको प्रयोग गर्नाले यसबाट बच्न सकिन्छ र यसलाई अथवा कम पनि गर्न सकिन्छ र यसमा चाहिँ हुनेवाला भावनाहरू र लक्षणहरूबाट परिचित हुन सकिन्छ र तुरुन्तै आफ्नो चिकित्सकसँग कुरा गर्न सकिन्छ। यस चरणको सबैभन्दा ठुलो कारण यो हो कि जब पीडितको लक्षण कम हुन थाल्छ त्यति बेला उसलाई लाग्छ कि उसलाई दबाईको जरुरत छैन र उपचार बन्द गरिदिन्छ। जब उपचार बन्द हुन्छ फेरि पुनरावर्तन चरण देखा पर्ने रहेछ। सिजोफ्रेनियाको चार चरणहरूको बारेमा मैले कुरा गरेँ। अब अगाडि यसको कारण, लक्षण अनि उपचारको विधि पनि म अलिकति सेयर गर्नेछु।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

प्रिय श्रोतावृन्द, यो साङ्गीतिक विश्राम पश्चात फेरि पनि हेल्थ सेगमेन्टमा अगाडि बढेका छौँ। सिजोफ्रेनियाको बारेमा आज कुरा गर्दैछु म। 25 जुनको दिनमा युकेमा सिजोफ्रेनिया अवेरनेस डेको रूपमा चाहिँ यो हामीले मनाउँदै आइरहेका छौँ, मान्दै आइरहेका छौँ। जनचेतना अभिवृद्धिदेखि लिएर यस विषयवस्तुमा सबैको ध्यान आकर्षण गराउनको लागि आजको दिन बडा महत्त्वपूर्ण छ। यसर्थमा पनि म आज सिजोफ्रेनियाको बारेमा तपाईँहरूसँग जानकारी सेयर गर्दैछु। र यो चरणमा आइपुग्दाखेरि हामीले अघिल्लो चरणमा कुराकानी गरिसकेका छौँ, सिजोफ्रेनिया के हो, कति प्रकारका हुन्छन्, यसका चरणहरू के छन् भनेर। अब भने यसको लक्षणहरूको कुरा गरौँ। कुनै पनि समस्या जब हुन्छ मान्छेलाई, त्यति बेला केही न केही लक्षणहरू त देखिन्छ नै, होइन? त्यस्तै सिजोफ्रेनियाका लक्षणहरू के हुन् भन्दाखेरि, कहिलेकाहीँ सिजोफ्रेनिया यस्तो लक्षणहरू यसले चाहिँ पैदा गरिदिन्छ जो एकदमै दिगदारीपूर्ण हुन्छ, जसले धेरै नै दुःख दिन्छ। यो लक्षणहरू कस्तो छ भनेर भन्नुहुन्छ भने, सबैभन्दा पहिला त सोच्ने या बोल्ने जुन क्षमता छ त्यसलाई यसले नकारात्मक ढङ्गबाट प्रभावित गर्दोरहेछ, अथवा यसमा केही असामान्यता देख्न सकिन्छ। सिजोफ्रेनियाबाट ग्रस्त व्यक्तिहरूमा अक्सर बोल्ने जुन क्षमता छ यसमा तेजीको साथमा बदलाव आउँछ, र उनीहरू चाहिँ अलग शब्द र वाक्यहरूको उपयोग गर्न सुरु गर्छन्। उनीहरूले के भनिरहेका छन् त्यो अगाडिको मान्छेले नबुझ्ने स्थिति पनि आइरहेको हुन सक्छ, किनभने उनीहरूको सोच्ने वा बोल्ने जुन क्षमता छ त्यसमा चाहिँ असामान्यता आइसकेको हुन्छ। यो लक्षण हो सिजोफ्रेनियाको। यसै गरिकन व्यवहारमा पनि असामान्यताको कुरा गरौँ है त। सिजोफ्रेनियाबाट ग्रस्त व्यक्तिहरूको जुन भावनाहरू छन्, जुन भावनाका आवेगहरू छन्, यसलाई नियन्त्रण गर्ने जुन काम छ यसमा उनीहरूलाई समस्या हुन्छ। स्थितिहरूको लागि एकदमै अनौठो अनौठो भावनात्मक प्रकृति क्रियाहरू उनीहरूले दिन्छन्। भावनाहरू र अभिव्यक्तिहरूको कमी र जीवनको लागि उत्साहमा कमी जस्ता लक्षणहरू पनि उनीहरूले महसुस गर्न सक्छन्। एकदम अप्ठ्यारो खालको व्यवहार गरिरहेको जस्तो पनि हामीले महसुस गर्न सक्छौँ है उनीहरूले। र यसै गरिकन दैनिक जुन सामान्य गतिविधिहरू छ यसमा पनि उनीहरूको रुचि हराउनु। सिजोफ्रेनियाबाट ग्रस्त मानिसहरू चाहिँ अक्सर जीवनको गतिविधिहरूमा जो रुचि उनीहरूको देखिनुपर्ने हो त्यो चाहिँ देखिँदैन, र त्यसमा चाहिँ धेरै हदसम्म उनीहरूको कमी आएको हामीले देख्न सक्छौँ। रुचि उनीहरूले चाहिँ गुमाएको हामी देख्छौँ, रुचि नभएको हामी देख्छौँ। जस्तो कि अब सामाजिक रूपमा अलग थलग बस्न रुचाउँछन् उनीहरू, होइन? अनि खुसी व्यक्त गर्नमा अथवा खुसी हुनुमा कुनै पनि सामान्य कुरा जसले खुसी दिनुपर्ने हो नर्मल सर्कमस्टान्सेसमा, त्यो खुसी महसुस गर्नमा उनीहरूलाई समस्या हुन्छ, अनि आफ्नो जीवनको योजनाहरू बनाउनमा समस्या हुन्छ, र दैनिक सामान्य गतिविधिहरू जुन हुन्छ यसलाई पुरा गर्नमा पनि उनीहरूलाई समस्या हुन्छ। यो सिजोफ्रेनियाको लक्षणहरू हुन्। अब सिजोफ्रेनियाको लक्षणहरूको त मैले कुरा गरेँ, अब चाहिँ यो सिजोफ्रेनियाको कारक तत्त्वहरू के हो त भन्ने कुरा गरौँ है त। सिजोफ्रेनियाको सठिक कारण अहिलेसम्म पनि ज्ञात भएको छैन। हुन त के कुरा चाहिँ पत्ता लागेको छ भने, क्यान्सर र सुगर जस्तो यो पनि एक प्रकारको जैविक आधारवाला गम्भीर बिरामी चाहिँ हो भन्ने चाहिँ पत्ता लागेको छ, तर यो किन हुन्छ भन्ने कुरा चाहिँ धेरै हदसम्म अहिले पनि अन्यलको स्थितिमा रहेका छन् साइन्टिस्टहरू पनि है। यो व्यक्तिगत कमजोरीको नतिजा पनि होइन, शोधकर्ताहरूले कैयौँ कारकहरूको खुलासा गरेका छन् जो सिजोफ्रेनिया हुनमा एउटा एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् है। यो कारक तत्त्वहरूको म कुरा गर्दछु, यस्तै नै हो भन्न त मिल्दैन तर यो हुनसक्छ भन्ने कुराहरू छ। जस्तो कि आनुवांशिकता, यानि कि वंशानुगत स्थितिबाट प्राप्त भएको सिजोफ्रेनिया है। यो चाहिँ समस्या पारिवारिक हुनसक्छ, जसको अर्थ यो हो कि आमा वा बुवा मध्ये कसैलाई यो बिमारी छ भने उनीहरूको बच्चामा पनि यो बिमारी हुनसक्छ, हुने सम्भावना बढी हुन्छ। अनि यसै गरिकन मस्तिष्क असामान्यता, सिजोफ्रेनियावाला मानिसहरूको मस्तिष्कमा केही रसायनको असामान्य निर्माण हुनसक्छ जसले चाहिँ सोच्ने र व्यवहार गर्ने क्षमतालाई प्रभावित गर्छ। असामान्य मस्तिष्क संरचना तथा काम गर्ने जुन एउटा असामान्य स्थिति हुन्छ मस्तिष्कको, यो पनि यसको कारक तत्त्व हुनसक्छ। अनि पर्यावरणीय कारक, प्रमाणहरू जो जति शोधबाट आएका छन् त्यसले के पनि भनेको छ भने, भाइरल सङ्क्रमण जस्तो कि केही पर्यावरणीय कारक तत्त्वहरू, गाँजा जस्तो चाहिँ नशालु पदार्थ अत्याधिक लिनाले या अत्याधिक तनावपूर्ण परिस्थितिमा रहनाले पनि सिजोफ्रेनिया विकसित हुन सक्छ। त सिजोफ्रेनिया तब हुन्छ जब शरीरमा हार्मोनल र शारीरिक परिवर्तन भइरहेको हुन्छ, जस्तो कि किशोर अवस्था या युवा वयस्क वर्षहरूको दौरानमा हुनेवाला परिवर्तन अथवा बदलाव भएको बेलामा हुन सक्ने सम्भावना बढी हुन्छ।
अब यसको प्रिभेन्सन के त बचावट कसरी गर्ने त भन्दाखेरिमा चाहिँ नि सिजोफ्रेनियाबाट बच्ने कुनै पनि तरिका छैन भनेर भन्दछन् विशेषज्ञहरू. तर पनि को व्यक्तिहरूलाई सिजोफ्रेनिया हुने जोखिम ज्यादा छ र उनीहरूमा यसलाई हुनबाट रोक्नको लागि हालका वर्षहरूमा शोधकर्ताहरूले रिसर्च गरिरहेका छन्. आगामी चाहिँ वर्षहरूमा अगाडि आउने समयमा यसबारेमा केही ठोस चाहिँ भनौँ न एउटा प्रिभेन्सनको जुन उपायहरू छन् त्यो आउन सक्ला. तर हालसम्म चाहिँ रोक्नै सक्ने कुनै पनि प्रकारको चाहिँ नि तरिका छैन भनेर विशेषज्ञहरू भन्दछन्. त्यसको परीक्षणको कुरा गर्नुपर्दाखेरि सिजोफ्रेनियाको लक्षण छ भने आफ्नो डक्टरलाई पूर्ण चाहिँ मेडिकल हिस्ट्री बताउनु पर्ने हुन्छ र कहिलेकाहीँ शारीरिक परीक्षा पनि गर्नुपर्ने हुन्छ. सिजोफ्रेनियाको निदान गर्नको लागि कोही परीक्षण छैन अथवा सिजोफ्रेनिया रोक्नको लागि कुनै परीक्षण छैन. तर लक्षणहरूको आधारमा तपाईँको डक्टरले शारीरिक बिरामी या नशाजन्य पदार्थ प्रेरित मनोविकृतिलाई जान्नको लागि विभिन्न परीक्षणहरू र रक्त परीक्षण या मस्तिष्क इमेजिङ अध्ययनको पनि उपयोग गर्न सक्छन्. यदि तपाईँको डक्टरलाई चाहिँ सिजोफ्रेनियाको लक्षणहरूका अन्य कोही शारीरिक कारण मिल्दैन भने उनले चाहिँ नि रोगीलाई एक मनोचिकित्सक या मनोवैज्ञानिक मानसिक स्वास्थ्यको प्रोफेसनल्सहरूको ठाउँमा पठाउने गर्दछन् जो विशेष रूपबाट मानसिक बिमारीहरूको निदान र उपचार गर्नको लागि प्रशिक्षित हुन्छन्. मनोवैज्ञानिक विकारको निदानको लागि खास मूल्याङ्कन परीक्षण र मूल्याङ्कन उपकरणको उपयोग गर्छन् मनोवैज्ञानिकहरूले र चिकित्सकहरूले चाहिँ व्यक्तिको परिवार अनुसार बताइएको लक्षणको रिपोर्ट र व्यक्तिको व्यवहारको आधारमा निदान गर्ने गर्दछन्. सिजोफ्रेनियाको ट्रिटमेन्टमा चाहिँ दबाईहरूको पनि भूमिका

तीस सालभन्दा बढी उमेरको पिता हुनु, जन्म र गर्भावस्था सम्बन्धी जटिलताहरू, प्रतिरक्षा प्रणालीको गतिविधिमा कुनै बिमारी या इन्फ्लामेसनको कारणले समस्या आउनु, अनि किशोर अवस्था वा युवा वयस्कको समयमा दिमागमा बदलाव ल्याउने दबाईहरू लिनु, यसबाट हुने जटिलताहरूमा आत्महत्या गर्ने प्रयास वा आत्मघाती विचार आउनु, चिन्तित हुनु, आफैलाई चोट पुर्याउनु, सामाजिक सम्बन्धहरूबाट अलगावमा राख्नु, आफैले आफैलाई काम या स्कुलमा जाने इच्छा नहुनु, अन्य स्वास्थ्य समस्याहरू अगाडि आउनु र आक्रामक लक्षण व्यक्त गर्नु, यस्तो चाहिँ जटिलताहरू सिजोफ्रेनियाको कारणले गर्दाखेरि उत्पन्न हुन सक्दछन्। त आदरणीय श्रोतावृन्द, सिजोफ्रेनियाको बारेमा आज मैले कुरा गरेँ, तपाईँलाई अब म अगाडि लिएर जान चाहन्छु एउटा मिठो गीततर्फ, अनि त्यस पश्चात हामी दुई

0: Pe Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नरेन्द्र तपौडेलले संगठनको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा विपद व्यवस्थापन र आर्थिक सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनु भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक पौडेल,
4: सीमा सुरक्षामा अहिले हामीले विगतको भन्दा पनि अझ इफेक्टिभ तरिकाले कसरी हामीले परिचालन गर्न सक्छौँ र यसलाई चाहिँ नै जस्तो अब सीमा अपराध नियन्त्रणको सन्दर्भमा जस्तो हामीले अहिले केही चुनौतीहरू सामना गरिरहेका छौँ, किनभने जनशक्तिको सन्दर्भमा चुनौती छ, टेक्नोलोजीको सन्दर्भमा चाहिँ चुनौतीहरू छ, परिचालनको सन्दर्भमा पनि अझ हामीले सोचे जस्तो अपेक्षाकृत रूपमा चाहिँ नै रिजल्ट आउन नसकेको अवस्था छ। रासो चुहावट नियन्त्रण गर्ने सन्दर्भमा सरकारकै एउटा प्रमुख प्राथमिकता रहेको छ। यो कुरालाई सङ्गठनले पनि आत्मसात गरेर चाहिँ नि एकदम प्रमुख प्राथमिकताको साथ हाम्रो प्राथमिकता चाहिँ नि परिचालनमा र यसको अझ चाहिँ पूर्वाधार र संरचनागत रूपमा यसलाई कसरी चाहिँ बेटर बनाउन सकिन्छ र अझ हामी कानुन निर्माणको प्रक्रियामा पनि छौँ। कानुनी स्पष्टता र नीतिगत स्पष्टताको लागि आगामी कानुनमा कस्तो प्रोभिजन गर्दाखेरि उपयुक्त हुन्छ यो हजुरहरूबाट पनि सशस्त्र बललाई चाहिँ नै अब एउटा सहयोगको सुझावहरूको चाहिँ मैले अपेक्षा गरेको छु। यसलाई सङ्गठनले एउटा प्रमुख प्राथमिकताको रूपमा लिएर चाहिँ नै अगाडि बढ्छ।
3: पौडेलले सीमा नाकामा हुने नागरिकको आवत जावतलाई सहज बनाउन र सीमा अपराध नियन्त्रण गर्न बोर्डर इन्टरेक्सन टिमको अवधारणा ल्याइएको जानकारी दिनुभयो। राजस्व नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै पौडेलले संगठनभित्र आर्थिक सुशासन र पारदर्शिताका लागि शून्य सहनशीलताको नीति लिइने स्पष्ट पार्नुभयो।
4: अर्को मूल विषय चाहिँ आर्थिक सुशासन र पारदर्शिताको कुरा, अहिले सरकारको एउटा मूल लक्ष्य पनि त्यो छ, यसलाई चाहिँ संगठनले मूल प्राथमिकतामा राखेको छ। सङ्गठनभित्रका आर्थिक पारदर्शिता सुशासन सम्बन्धी गुनासाहरू जति आउँछन् आउन सक्छन् त्यो कुराहरूलाई चाहिँ बुझेर समयमै त्यसको निराकरण गर्ने, त्यसलाई हुन नदिने कुरामा सङ्गठनले चाहिँ जिरो टोलरेन्समा यो सम्बन्धी चाहिँ उद्देश्यका साथ चाहिँ यसलाई परिपूर्तिको लागि अगाडि बढ्छ। यसलाई प्रमुख प्राथमिकतामा चाहिँ मैले राखेको छु।
3: यसपालिको मनसुन प्रति कार्यका लागि मुलुकका 54 ठाउँमा सशस्त्रका अस्थायी बेस राखिएको छ। उद्धार राहतका लागि कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4 र लुम्बिनीमा 7 सहित कर्णालीमा 2 र सुदूरपश्चिममा 8 अस्थायी बेस स्थापना सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रले हिमाल पहाड़ र तराईका 16 ठाउँमा विपद व्यवस्थापन बेस राखेर जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको पनि जनाएको छ। हाल धनकुटा, सुनसरी, 12 र सप्तरीसँगै धादिङ, सिन्धुली, मकवानपुर, काभ्रे र म्याग्दीमा विपद व्यवस्थापन बेस राखिएको छ। यस्तै गोर्खा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोठी र कैलालीमा स्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिनुभएको छ। मनसुनजन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ।
5: हाम्रो मनसुन पूर्व तयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 छ, त्यस अनुसार हामीले हालसम्म 21,000 प्लस सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापनमा अनुशिक्षण तालिम गराएर खटाइसकेको छौँ भने असार मसान्तसम्ममा सबै 37,000 फौजलाई यो तालिम गराउने हाम्रो योजना छ। जस्तो विपद प्रतिकारको निमित्त हामीले विभिन्न स्थानमा सबै कार्यालयहरूमा 8,000 प्लस कर्मचारीहरू 24 घन्टा स्ट्यान्ड बाई रहने गरेर राखेका छौँ। हरेक कार्यालयमा विपद फोकल पर्सन तोकेका छौँ, उहाँहरूको नम्बरहरू तत्त जिल्लाहरूमा जिल्ला विपद व्यवस्थापन समिति र उहाँहरूको प्रतिकार योजनामा छ। फोकल पर्सनहरू सम्पर्कमा रहनुभएको छ, उहाँहरूको नम्बरहरू सार्वजनिक छ, सम्पर्क रहने गरेर त्यस समन्वयको लागि खटाइएको छ। र अर्को महत्त्वपूर्ण समन्वयको पाटो विपद जोखिम न्यूनीकरण प्राधिकरण NDRRMA र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, त्यसै गरी प्रादेशिक कार्य सञ्चालन केन्द्र र जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र छ।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर 51,900 घरधुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरेको छ। बाढ़ीका कारण सङ्खुवासभाको मकालु गाउँपालिकामा बनिरहेको 45 मेगावाटको कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति भएको छ।
6: आयोजनाको ड्याम साइटमा बाढ़ी पसेर क्षति भएको प्रहरी इन्सपेक्टर धनबहादुर राजवंशीले बताउनु भएको छ।
2: बाढीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर मिक्सचर कंक्रिट पम्प मेसिन 60 टन रड 500 बोरा सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले जानकारी दिनुभएको छ। यस्तै इसुवा हाइड्रो पावर आयोजनाका 100 मिलिमिटर व्यासका 2 पाइप पहिरोले बगाएको छ। बिछाएका 200 मिटर पाइपमा क्षति पुगेको छ। बाढीले नुर्बुचौर र नुर्बु गाउँ जोड्ने इसुवा खोलाको झुलुङ्गे पुल बगाएको छ। नुर्बु खुर्सीमा रहेको सार्वजनिक पानी कट्टा तथा 4 काटे पुल पनि बाढीले बगाएको छ।

राजेशपाल राई र इन्द्रकला राईको आवाजमा यो मिठो चर्के गीत सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता वृन्द। यसैको साथमा कार्यक्रम हाम्रो आजको दिवाकोसेलीको यो दोस्रो चरणको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबै सबै सबैलाई नै कार्यक्रममा सुस्वागत न्यानो अभिवादन एकपटक फेरि पनि मैले टक्राउन चाहे। म तपाईँको लागि कार्यक्रम अन्तर्गतका मिठा मिठा गीत सङ्गीतहरू विभिन्न प्रकारका सरसामग्रीहरू लिएर फेरि पनि हाजिर भइसकेकी छु। यो बेलामा आउनुहोस् अब अगाडि यस्तै मिठा मिठा गीत सङ्गीतहरूको साथमा कार्यक्रममा हामी सुन्छौँ जिएसपिएस को बर्थडे सेलिब्रेसन यानि कि 15 वार्षिकोत्सवको अवसरमा उहाँहरूको जुन एउटा चाहिँ एन्युअल गेट टुगेदर भयो यस अवसरमा तयार पारिएको सामग्री तपाईँको लागि म राख्दैछु। त्यसतर्फ तपाईँलाई लिएर जान्छु पनि। अहिलेको लागि भने फेरि पनि एउटा गीत स्वप्न सुमन र अभिज्ञा घिमिरेको आवाजमा तयार छ, तपाईँको लागि इन्जोय गर्नुहोस् है त।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो पी एफ

0: एसबीएस गोर्खा रेडियो आदरणीय श्रोता पनि बिहेबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यतिखेर म आइपुगेको छु वदी टाउन को क्याम्पमा, जहाँ चाहिँ जीएसपीएस कप भइरहेको छ, एनुअल भेटघाट जीएसपीएसको, अनि विशेष गरिकन आज 15th एनिभर्सरीको पनि बर्थडे सेलिब्रेसनमा हामी छौँ। र यतिखेर मेरो अगाडि हुनुहुन्छ कमान्डर जीएसपीएस हाम्रो भाइ मेजर अनिल गुरुङज्यू, र उहाँसँग अलिकति आजको दिनको कुरा गर्न चाहन्छु। सर्वप्रथम त भाइ, तपाईँलाई मैले स्वागत गर्दै यो 15th वर्षगाँठको अवसरमा धेरै धेरै शुभकामना एन्ड अ भेरी हेप्पी बर्थडे टु यु एन्ड अल द जीएसपीएस फ्यामिली मेम्बर्स भनेर भन्न चाहे।
1: शिरीष दिदी, थ्याङ्क यू सो मच। आज तपाईँ फोक्सटनदेखि यति टाढा आइदिनु भयो हाम्रो लागि, अनि त्यसको लागि हाम्रो योगराज दाईदेखि तपाईँको सम्पूर्ण कन्टेन्जेन्टलाई थ्याङ्क यू, स्पेसली तपाईँलाई। अनि आज जीएसपीएसको 15th वर्ष अथवा 15th एनिभर्सरी एज वेल एज बर्थडे मान्न चाहिँ हामी यहाँ भेला भएको छ दिदी। अहिले भर्खर केक कटिङ फोटोग्राफ सक्यो, अब फलोड बाई फ्यु अदर इभेन्ट लाइक लेडिज भलिबल, अनि इभिनिङमा अर्को इभेन्टहरू छ दिदी।
0: त भाइ, अब यो आजको दिनसम्म आइपुग्दाखेरि जीएसपीएसको कुरा त अलिकति जर्नी कुरा गर्नै पर्यो, हुन त योभन्दा अगाडिको कुराकानीमा पनि हामीले अलिकति यसको ओभरभ्यू त तपाईँले दिइसक्नु भएको छ, तर आजको विशेष दिनमा त यो कुरा छुटाउनै मिलेन। अब 15 वर्ष अगाडि फर्म भएको जीएसपीएस अहिलेसम्म आइपुग्दाखेरि एज अ मेम्बर अफ जीएसपीएस, जसले चाहिँ फर्मेसनको दिनदेखि आजको दिनसम्म देख्नु भएको छ, र आज चाहिँ अब यसको कमान्डरको रूपमा तपाईँले कमान्ड सम्हालिराख्नु भएको छ, र यो पोजिसनमा बसेर चाहिँ जीएसपीएसको यो 15 वर्ष यात्रालाई कसरी एनालाइज गर्नुहुन्छ
1: दिदी? 15 वर्ष भयो जस्तो त लागेको थिएन, तर आज 15th एनिभर्सरी मान्दाखेरि चाहिँ समय तीव्र गतिमा चल्यो, अनि त्यसको साथसाथै चेन्जेसहरू पनि निकै देख्यौँ। अनि हाम्रो स्पेसली ब्रिगेड अफ गोर्खाजभित्र मात्र नभएर वाइड ब्रिटिस आर्मीभित्र हाम्रो जीएसपीएस भन्ने एउटा संस्था, अनि इन्डिपेन्डेन्ट कम्पनी लेभलको स्ट्रेन्थमा चाहिँ हामीले वर्ल्ड वाइड डेलिभर गर्न पाएको छ, डिप्लोय हुन पाएको छ, अनि समकक्षहरूसँग चाहिँ काँधमा काँध मिलाएर काम गर्न पाएको छ, मौकाहरू पाएको छ। आई थिङ्क पहिलाको रेस्ट्रिक्सनहरूदेखि लिएर हामी आउटसाइड दोज कम्फर्ट जोन्स अनि एक्सप्लोर एज वेल एज इक्वेली इफ नट बेटर डेलिभर गरेको छ भाइहरूले साहबहरूले, अनि साथसाथै उहाँको मिसेसहरू फ्यामिलीजहरूले पनि नयाँ ठाउँमा घुम्न पाएको अवसरहरू पनि छ, अनि च्यालेन्जेस बुढाहरूको च्यालेन्जेस अनि दुःख सुखमा पनि उनीहरूले साथ दिनुपर्ने रहेछ भने त्यो आई थिङ्क एडाप्टेबिलिटी चाहिँ उहाँहरूले चाहिँ कोसिस गर्दै हुनुहुन्छ, अनि उहाँहरूलाई चाहिँ आई थिङ्क एउटा परदेशमा आएर चाहिँ लाउरेको वाइफ अनि ड्युटिफुल वाइफ सपोर्टिङ वाइफ हुनुमा भूमिका उहाँले चाहिँ राम्ररी निभाउनु भएको छ।
0: त भाइ, अब यही सिलसिलामा कुरा गर्दाखेरि अब यो जीएसपीएस जब फर्म भयो अभियसली नयाँ एउटा चाहिँ नि यसको अध्याय सुरु भएको थियो, र त्यसलाई हेर्दाखेरि चाहिँ अब यो फर्म भइसकेपछि जीएसपीएसको जति पनि आफ्नै चुनौतीहरू अनि त्यसपछिबाट जीएसपीएसले पाएको स्ट्रेन्थ भनौँ न ताकतहरू, त्यसलाई पनि अलिकति प्रकाश पारिदिनुहोस् न, के होला, के हुनसक्छ, के देख्नु भयो तपाईँले यतिका वर्षहरूमा यो 15 वर्षमा?
1: आई थिङ्क 15 वर्ष अगाडि जुन आई थिङ्क उद्देश्यले खडा गरेको जीएसपीएस भन्दा मैले अलिक फरक देख्छु इन अ बेटर वे। आई थिङ्क के होला कसो होला भन्ने चाहिँ त्यो एउटा शङ्का उपशङ्का अनि अन्यल पनि थियो होला, तर अग्रजहरूले गरेको त्यो साइज चेन्जेसलाई चाहिँ मैले अहिले एकदम राम्रो डिसिजन भन्न चाहन्छु। उहाँहरूको आई थिङ्क अथक प्रयासले अनि बलिदानले नै हामी यो स्टेजमा आएको छ, अनि हामीले उहाँहरूलाई कहिले पनि भुल्नेवाला छैन, अनि उहाँहरूलाई यो बिएबिएस रेडियो मार्फत चाहिँ थ्याङ्क यू भन्न चाहन्छु। अनि पहिलाको हाम्रो क्लरिकल स्टाफले गर्ने अनि कामहरू आई थिङ्क मोर इफिसियन्टली अनि इन अ बेटर वे एज वेल एज आई थिङ्क इक्विपमेन्टहरू पनि पहिलाको भन्दा अहिलेको चाहिँ मोडर्न, आई थिङ्क वाइडर आर्मीसँग चाहिँ इन पार इक्विपमेन्ट अनि ट्रेनिङहरू अनि डेलिभरी मौकाहरू सबै कुनै चिजमा पनि अहिले रोकटोक नभए जस्तो लाग्छ, अनि भाइहरूले मौका पाएपछि देखाउँछ भन्छ नि, त्यही किसिमले एज अ कमान्डर जीएसपीएस मैले चाहिँ भाइहरूको अथक प्रयास अनि उहाँले दिनुभएको डेलिभरी क्याम्पमा होस्, बाहिर फिल्डमा होस्, अपरेसनमा होस्, कोसेसमा होस्, सबै ठाउँमा उहाँहरूले इन्डिभिजुअली एज अ टिम गर्नुपर्ने ठाउँमा धेरै राम्रो प्रगतिहरू गर्नुभएको छ, त्यसको लागि भाइहरू अनि बहिनीहरूलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु दिदी।
0: भाइ, अब यो 15th एनिभर्सरीको यो अवसरमा आज भन्दाखेरि पनि होल इयर नै तपाईँहरूले स्पेसल ओकेजन मार्फत मार्क गरिराख्नु भएको छ, अब अहिलेसम्म त धेरै तपाईँहरूको चाहिँ नि इभेन्ट्सहरू भइसकेको छ, अब बाँकी रहेको समयमा यो वर्षभरि के कस्ता छन् त अब रहेको कुराहरू जसले चाहिँ अब 15th यो इयरलाई तपाईँहरूले चाहिँ मार्क गर्दै हुनुहुन्छ?
1: दिदी, अस्ति नै पनि हाम्रो आई थिङ्क छोटो वार्तालापमा चाहिँ एक दुईवटा कुराहरू भन्ने मौका पाएँ, फेरि पनि यो आजको मौकामा फेरि म के भन्न चाहन्छु भने आई थिङ्क यो वर्ष 15th एनिभर्सरी भएको कारणले जे पनि 15th भन्ने एउटा कि नम्बर चाहिँ हाम्रो लागि चाहिँ यो वर्षको लागि चाहिँ एकदम महत्त्वपूर्ण छ. अनि अब नेक्स्ट चाहिँ ट्रेल वर्क सेप्टेम्बरमा हुँदैछ. हाम्रो 15 टिम कन्फर्म भइसक्यो अनि त्यसमा एउटा जिएसपी जस्तो सानो एउटा क्याब ब्याचले त्यो पनि अनि स्क्याटर्ड भएको भाइहरूलाई साहबहरूलाई अनि एउटा एज अ टिम 15x60 भने 60 मेम्बरलाई चाहिँ रनर्स एज वेल एज सपोर्ट क्रु चाहियो. त्यो अलिकति च्यालेन्ज छ तर यो वर्षको हाम्रो 15th एनिभर्सरीलाई चाहिँ अलिक फोकस यही अब ट्रेल वकरलाई गरेर अनि इन्क्लुडिङ एक टिम चाहिँ बहिनीहरूको पनि हुन्छ कि भन्ने आशा छ. अनि रिले भन्दो रहेछ दिदी 6-12 टिम्स 12 मेम्बर्स हुँदो रहेछ तर मेडल चाहिँ सबैले पाउने रहेछ. 6.3, 5, 8 अनि 10 फिनिस भएर 6-12 मेम्बर्स हुन मिल्दो रहेछ अनि त्यसमा पनि उहाँले सबैले मेडल पाउने भन्दा चाहिँ बहिनीहरूलाई मैले इन्करेज गर्दैछु. तर ट्रेल वकर छ अनि यो गोर्खा ब्रिगेड भेलामा चाहिँ 4 जुलाईमा हाम्रो लेडिजको भलिबल कम्पिटिसन पनि छ जिएसपिएसको सेकेन्ड इयर इन द रनिङ. अनि आज त्यही दिदी बहिनीहरूलाई पनि यसो भलिबलको प्र्याक्टिस पनि होस् भनेर हामीले भलिबल खेलाउने जमर्को गर्दैछ दिदी.
0: त भाइ अब आगामी जति पनि तपाईँहरूको इभेन्ट छ यो 15th इयरमा गर्नको लागि धेरै धेरै शुभकामना, राम्रो होस्. स्पेसली अब यो नेपाल कपको यात्रा त सेमी फाइनलमा गएर टुङ्गियो तपाईँहरूको होइन, तर अब यो भलिबलको टिमले चाहिँ पक्कै पनि जिएसपिएसको लागि ट्रफी लिएर आउनेछ भन्ने हामी आशा गरौँ. मेरो शुभकामना बहिनीहरूसँग अर्ली अराउन्ड कुरा गर्दा उहाँहरू पनि एकदमै जोस जागरले भरिएको हुनुहुन्छ, गर्दाखेरिमा डेफिनेटली देयर सुड बी समथिङ जस्तो मलाई पनि लागिरहेको छ. अल द भेरी बेस्ट भाइ है भन्ने. अब अन्त्यमा चाहिँ हाम्रो जति पनि जिएसपिएस परिवार हुनुहुन्छ उहाँहरूको लागि तपाईँ एज अ कमान्डर अफ जिएसपिएस आजको दिनमा यो वर्षगाँठको अवसरमा के सन्देश दिन चाहनुहुन्छ?
1: दिदी थ्याङ्क यू. हाम्रो दिदी बहिनीहरूले चाहिँ आई थिङ्क राम्रो प्रगति गर्नु भएको छ अनि केही न केही एटलिस्ट सेमी फाइनल इफ नट फाइनलमा चाहिँ पुग्ने मैले चाहिँ देखेको छु. अनि बहिनीहरूलाई मेरो साथ, मेरो फ्यामिलीको पनि साथ छँदैछ. कार्यक्रमको अन्तमा चाहिँ आजको विशेष बर्थडे मेसेज चाहिँ मैले के भन्न चाहन्छु भने आज हामी यहाँ वर्दी डाउनको क्याम्पमा भेटघाट भएर जति हामी बिहानदेखि भरे बेलुकासम्म चाहिँ जसरी हामीले मनाउँछौँ त्यसको लागि त छँदैछ. तर एज अ होल जिएसपिएस परिवार ब्रुनाई नेपालमा कोही एक्सर्साइजमा, कोही डिप्लोयमेन्टमा हुनुहुन्छ, कोही चाहिँ विशेष कारणले नआउनु भएको छ, जे भए पनि तपाईँहरू जहाँ हुनुहुन्छ आजको दिनलाई चाहिँ सम्झेर तपाईँहरूको सम्झनामा एज वेल एज तपाईँहरू जहाँ हुनुहुन्छ एज अ कमान्डर जिएसपिएस इन्क्लुडिङ मेरो फ्यामिलीको तर्फबाट चाहिँ तपाईँहरूले आजसम्म दिनुभएको साथ सहयोग त्यो हाम्रो लागि चाहिँ सिरोपरे छ. अनि यसरी नै साथ दिँदै गर्नुहोस् अनि तपाईँहरूको मौका मिल्यो भने चाहिँ 30th जुनमा चाहिँ तपाईँहरूले एक्चुअल डेमा चाहिँ बर्थडे सेलिब्रेट गर्नु. तर आजको लागि चाहिँ हाम्रो यो वर्दी डाउनको प्राङ्गणबाट चाहिँ तपाईँहरूलाई ह्याप्पी 15th एनिभर्सरी, ह्याप्पी 15th जिएसपिएस बर्थडे भन्न चाहन्छु.
0: थ्याङ्क यू भेरी मच भाइ.
1: थ्याङ्क यू श्रीस दिदी. अनि आज तपाईँले चाहिँ फेरि उहाँ फोक्सटोनदेखि आएर चाहिँ यसरी हाम्रो कार्यक्रमलाई चाहिँ ब्रोडकास्ट एज वेल एज यसरी तपाईँको उपस्थितिले यो कति कुराहरू क्याप्चर गरिदिनु भएको छ. अनि म सदैव बिएबिएस परिवार तर्फ अनि इन्क्लुडिङ तपाईँको टिमतर्फ सधैँ आभारी रहनेछु. अनि श्रोताहरूलाई म के भन्न माग्छु भने तपाईँहरू नै श्रोता हो, तपाईँहरूले नै के अरे इन्ट्रेक्सन गर्नुभयो भने बिएबिएसको अस्तित्व अथवा एक्जिस्टेन्स सस्टेनमेन्ट हुन्छ. तपाईँहरूले सुनिदिनुहोस्, माया गरिदिनुहोस् बिएफपिएसलाई अनि तपाईँहरूको सेवामा उहाँहरू हुनेछ. धन्यवाद.
2: बिएफपिएस गोर्खा रेडियो.

0: रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

0: SBS गोर्खा रेडियो
1: प्रिय श्रोताबिन, अब भने म कुरा गर्न गइरहेको छु W1 देवान राई भाइसँग, जो चाहिँ आजको यो होल कार्यक्रमको यो जिएसपिएसको एनुअल गेट टुगेदरको लागि जिएसपिएस कप पनि भइरहेको छ आज। यो इभेन्टको चाहिँ ओआइसी हुनुहुन्छ, ओभरल इन्चार्ज, र उहाँसँग आजको दिनको अलिकति हामी हाइलाइट्सहरू के छन् बुझ्नेछौँ। सबैभन्दा पहिला त भाइ, भेरी हेप्पी बर्थडे टु जिएसपिएस एन्ड टु यु एज वेल है, अनि वेलकम टु बिएबिएस भन्न चाहेँ।
2: नमस्ते दिदी, थ्याङ्क यू अपर्च्युनिटी दिनुभएकोमा। लाइकवाइज तपाईँ पनि सेलिब्रेसनमा आइदिनु भएछ, त्यसको लागि तपाईँलाई ह्याप्पी सेलिब्रेसन्स। अनि टु एभ्री लिसनर्स, स्पेसली जिएसपिएस मेम्बर्सहरूलाई पनि फर एन्ड वाइडलाई पनि 59 एनिभर्सरीको बेस्ट विसेस छ।
1: त भाइ, अब आजको यो दिनमा चाहिँ नि तपाईँ चाहिँ ओआइसी हुनुहुन्छ, सबै इभेन्ट्सहरू मतलब आजको कार्यक्रमहरूको सिक्वेन्स अफ इभेन्ट्स तपाईँले नै हेरिराख्नु भएको छ, के कस्तो हाइलाइट्सहरू छन्, के कस्तो अरेन्जमेन्टहरू सबैलाई तपाईँले चाहिँ अहिले ओभरलुक गर्दै हुनुहुन्छ। गर्दाखेरिमा आजको दिन अब भर्खरै केक कटिङ त भयो, त्यो एउटा मेन सेरेमोनियल इभेन्ट सकियो, अब बाँकी रहेको के छ त?
2: अब दिदी, हाम्रो बाँकी भएको अब नेक्स्ट इमिडिएट 1100 आवर्स मात्रै भलिबल छ लेडिजहरूको। त्यो भलिबल मात्रै टु टिम छ, दे विल प्ले अगेन्स्ट इच अदर, फलोड बाई नेक्स्ट कन्करेन्टली के हुन्छ भने चाहिँ हाम्रो यो रोलिङ बफेट लन्च हुन्छ, प्रोभाइडेड बाई गोर्खा भिल्ला फ्रम अल सर्ट। अनि अनि वन्स लन्च खाएपछि खाइसकेपछि चाहिँ नेक्स्ट डे फुटबलतिर लागिन्छ हाम्रो।
1: अनि तपाईँहरूको त आज लेट नाइटसम्म प्रोग्राम भन्ने सुनेको थिएँ होइन?
2: हजुर, यस राइट दिदी।
1: गर्दाखेरिमा तपाईँहरूको फुल अफ तपाईँहरूको आजको चाहिँ स्पोर्ट्स एक्टिभिटी एन्ड एट द सेम टाइम भेटघाट खानपिन रमाइलो रहेछ भन्ने मैले बुझेँ। अब यो अर्गनाइज गर्नको लागि त अब तपाईँहरू सबै फार एन्ड वाइड छरिएर बस्नु भएको छ होइन, तपाईँको तपाईँ सिङ्गल ह्यान्डेडली त पक्कै पनि गर्नु भएको छैन होला, टिम त छँदैछ होला, कोअर्डिनेसन त्यस्तो बेलामा चाहिँ कतिको गाह्रो हुन्छ भाइ?
2: एट टाइम्स अनेस्टली भन्दाखेरि दिदी, एट टाइम्स इट वाज अ च्यालेन्जिङ। अभियसली हाम्रो त्यता डिस्पर्स नेचर वर्कले गर्दाखेरि, तर अब गुड थिङ यही पर्टिकुलर इस्टाब्लिसमेन्टको कुरा गर्दाखेरि वी हेभ हाम्रै जिएसपिएसको मेम्बरहरू छ 3 जस्तै, सो दे वर द गाइस अन द ग्राउन्ड होइन, सो एज इन एन्स्योरिङ थिङ्स आर ह्यापनिङ भनेर चाहिँ मेरो जस्ट आइज एन्ड ह्यान्ड्स तिर पनि थियो।
1: हजुर, भन्दाखेरि टाढै भए पनि गाह्रो त भएन। बाई द वे, तपाईँ कहाँ बेस्ड हुनुहुन्छ भाइ?
2: म चाहिँ अहिले करेन्टली एचकेबिजीमा छु, स्यान्डर्समा बेस्ट छ।
1: ओके, भनेपछि एचकेबिजी स्यान्डर्स, र यहाँ त अब फिजिकली पनि त्यति साह्रो टाढो त होइन, गर्दाखेरिमा गाह्रो त हुँदैन होला होइन भाइ?
2: यस, एब्सोल्युटली। लाइक अघि मैले स्लाइटली बिर्सेँ, अब यो हाम्रो स्कुल पनि हो, सो स्कुल भएर दे नो हु जिएसपिएस मेम्बर छ, अनि इक्वली सपोर्टहरू पनि पायौँ हामीले फ्रम डिस्टाब्लिसमेन्टको स्टेक होल्डर्सबाट, विच इज भेरी हेल्पफुल।
1: ल भाइ, थ्याङ्क यू भेरी मच। अब आजको यो कार्यक्रमको थोरै तपाईँलाई जानकारी गराउनु भयो, बिजी हुनुहुन्छ, अनि डिस्पाइट द्याट तपाईँले मलाई समय दिनुभएकोमा थ्याङ्क यू सो मच। एन्ड वन्स अगेन, भेरी हेप्पी बर्थडे टु जिएसपिएस, टु यु। तपाईँहरू अझै ग्रो गर्नुहोस्, अझै फल्नुहोस् फुल्नुहोस् होइन, मेरो यही शुभकामना बिएबिएसको तर्फबाट।
2: हुन्छ, थ्याङ्क यू भेरी मच दिदी, तपाईँलाई सेम टु यु।
1: थ्याङ्क यू। प्रिय श्रोताबिन, यहाँ हुनुहुन्थ्यो W1 देवान राई भाइ, र उहाँसँगको यो कुराकानी पश्चात अब भने अगाडि बढ्नु पर्दा म तपाईँहरूलाई लिएर जाँदैछु हाम्रो जिएसपिएसका मेम्बरहरूले आफ्नो 15 एनिभर्सरीको अवसरमा आफ्नो जिएसपिएस परिवारलाई दिनुभएको केही सन्देशहरूपट्टि, र उहाँहरूको सन्देश सुन्ने अनि उहाँहरूको सन्देश पुर्याउने कामतर्फ अब हामी लाग्दैछौँ।
3: नमस्ते दिदी, मेरो नाम चाहिँ मेजर विजय लिम्बू। आज हाम्रो जस जिएसपिएसको चाहिँ बर्थडेको ओकेजनमा चाहिँ म सबै मेम्बरहरूलाई चाहिँ ह्याप्पी बर्थडे भन्न चाहन्छु, अनि अल द बेस्ट विसेस भन्न चाहन्छु।
4: दिदी नमस्ते, म आकाश लिम्बू, मेरो तर्फबाट पनि सबै छरिएर बसेको हाम्रो जिएसपिएस फ्यामिलीलाई ह्याप्पी बर्थडे, ह्याप्पी 15 एनिभर्सरी भन्न चाहन्छु।
5: थ्याङ्क यू। नमस्ते, म चाहिँ क्याप्टेन नवीन राई, मेरो तर्फबाट अनि मेरो फ्यामिलीको तर्फबाट चाहिँ जिएसपिएस परिवारलाई चाहिँ यो 15 बर्थडेको चाहिँ एकदमै धेरै धेरै शुभकामना छ।
6: हेलो, मेरो नाम चाहिँ प्राइभेट देवाङ सुख लिम्बू, अनि म चाहिँ 10 इयर्स लाडिन, अनि आज चाहिँ हाम्रो 15th बर्थडे हो जिएसपिएसको, एन्ड आई वुड लाइक टु लाइक विस अ भेरी ह्याप्पी बर्थडे टु अल माई जिएसपिएस साहब दाईहरू, मेरो नम्बरी अनि भाइहरूलाई, अनि रियली ह्याप्पी बर्थडे।
7: नमस्ते, मेरो नाम चाहिँ प्राइभेट सुदीप कार्की हो, र आज हाम्रो जिएसपिएसको 15th एनिभर्सरीमा चाहिँ आई मिन टु विस अल द जिएसपिएस मेम्बर्स, जिएसपिएस परिवार अक्रोस द ब्रेकेट अफ गोर्खास, इभन दे आर इन नेपाल अर ब्रुनेई, भेरी बेस्ट विसेस एन्ड बेस्ट फर द फ्युचर एज वेल। थ्याङ्क यू।
8: नमस्ते मेरो नाम चाहिँ प्राइभेट गिफ्सन राई. आज चाहिँ हाम्रो फेरि अगेन मेरो नम्बरहरू भनिसक्यो. आज चाहिँ हाम्रो जिएसपिएसको 15th एनिभर्सरी. आई वुड लाइक टु विस एभ्री वान हाम्रो बुनाईमा भएको साहब दाई भाइ नम्बरहरू र नेपालमा भएको सबैजना साहब दाई भाइहरूलाई पनि ह्याप्पी बर्थडे एन्ड 15th एनिभर्सरी जिएसपिएस. थ्याङ्क यू भेरी मच.
9: नमस्ते, मेरो नाम लास्ट कपाल विष्मा. अन बिहाफ अफ मी माई नम्बर इज एन्ड अल द GSPS family present here, I wish everyone happy 15th anniversary for GSPS and hope GSPS will grow more and more in the future.
10: Namaste sabajanalai, mero naam Private Devraj Guru and today I'm here in the 15th anniversary of GSPS. So on this special occasion I would like to wish everyone to all our respected staff, bhaujuharu, daiharu and mero nambari and bhaiharu and all the families.
11: दिदी थ्याङ्क यू भेरी मच फर इन्भाइटिङ. मेरो नाम चाहिँ अहिले कोपरल विराज थापा. म चाहिँ हाल 3DSRसँग कार्यरत छु. अहिले जिएसपिएसमा आएको जस 11 वर्ष भयो. जस अन बिहाफ अफ अब होल जिएसपिएस परिवार, जो जो बाहिर ब्रुनाई नेपाल देखि ओभरसिज लोकेसनमा हुनुहुन्छ, म सम्पूर्ण जिएसपिएस परिवार, हाम्रो एक्स दाई साहबहरूदेखि लिएर हाम्रो जिएसपिएस रेजिमेन्टल एसोसिएसनको मेम्बरहरूलाई पनि म जिएसपिएस 15th बर्थडेको एकदमै बेस्ट विसेस, अनि जो जहाँ हुनुहुन्छ र आफ्नै तरिकाले आइएम स्योर यु अल आर सेलिब्रेटिङ इन योर ओन स्टाइल, म चाहिँ त्यो बेस्ट विसेस भनेर भन्न चाहन्छु दिदी. हजुर, थ्याङ्क यू
12: दिदी. नमस्ते अनि सबैजना वेल लिसनर्स अनि वेल विसेस सम्पूर्ण हाम्रो दर्शक श्रोताजनालाई चाहिँ हाम्रो अल द members of GSPS Warazing, we wish our 15th anniversary to my entire regiment ko families alai and across the breed of Gurkhas. BFBR

0: मितिमा 164 पुगेको छ। भूकम्पमा परि 971 जना घाइते भएका कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेजलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। स्थानीय समयअनुसार हिजो बिहानै 7.2 र 7.5 रेक्टर स्केलका भूकम्प गएका थिए। यसलाई शताब्दी यताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि दर्जनौ भवन भत्किएका थिए। छिमेकी मुलुकमा समेत भूकम्प महसुस गरिएको थियो। लागुएरा शहरमा भग्नावशेषबाट 3 बाल बालिकालाई जीवितै उद्धार गरिएको बताइएको छ। यो शहर काराकासको उत्तरतर्फ छ। 7 म्याग्निच्युडका 2 भूइँचालापछि भेनेजुएलामा आपतकाल लगाइएको छ। उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरूको उद्धार गरिरहेका छन्। भूकम्पपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि अवरुद्ध भएको छ। अमेरिकी भूगर्भ एजेन्सीले यो भूइँचालोका कारण 10,000 बढीको ज्यान जाने सम्भावना रहेको बताएको छ। काराकासका स्थानीय गोन्जालो मदुरो
1: The worry in the people around us is crazy. What truly worries me is the older people in
0: Venezuela le rashtriya divas manairaheka bela bhuisalo gaeko thiyo. यसपालिको मनसुन प्रति कार्यका लागि मुलुकका 54 ठाउँमा सशस्त्रका अस्थायी बेस राखिएको छ। उद्धार र राहतका लागि कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4 र लुम्बिनीमा 7 सहित कर्णालीमा 2 र सुदूरपश्चिममा 8 अस्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको हो। सशस्त्रले हिमाल पहाड़ र तराईका 16 ठाउँमा विपद व्यवस्थापन बेस राखेर जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको पनि जनाएको छ। हाल धनकुटा सुनसरी 12 र 70 धादिङ सिन्धुली मकवान पुर काभ्रे र म्याग्दीमा विपद व्यवस्थापन बेस राखिएको छ। त्यस्तै गोर्खा दाङ सुर्खेत जुम्ला डडेलधुरा डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिनुभएको छ। मनसुनजन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको पनि उहाँको भनाइ छ।
2: हामीले हालसम्म 21,000 प्लस सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापनमा अनुशिक्षण तालिम गराएर खटाइसकेको छौँ भने असार मसान्तसम्ममा सबै 37,000 फौजलाई यो तालिम गराउने हाम्रो योजना छ। विपद प्रति कार्यको निमित्त विभिन्न स्थानमा सबै कार्यालयहरूमा 8,000 प्लस कर्मचारीहरू 24 घण्टा स्ट्यान्ड बाई रहने गरेर राखेका छौँ। हरेक कार्यालयमा विपद फोकल पर्सन तोकेका छौँ। उहाँहरूको नम्बरहरू तत्त जिल्लाहरूमा जिल्ला विपद व्यवस्थापन समिति र उहाँहरूको प्रतिकार योजनामा छ। फोकल पर्सनहरू सम्पर्कमा रहनु भएको छ। उहाँहरूको नम्बरहरू सार्वजनिक छ। सम्पर्क रहने गरेर त्यसै समन्वयको लागि खटाइएको छ। अर्को महत्त्वपूर्ण समन्वयको पाटो विपद जोखिम न्यूनीकरण प्राधिकरण एनडिआरआरएमए र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र त्यसै गरी प्रादेशिक कार्य सञ्चालन केन्द्र र जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर 51,900 घरधुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरेको छ। अस्पतालमा रेबिज विरूद्धको खोप नहुँदा बिरामीको ज्यान जान थालेको खबर सार्वजनिक हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बचाउ गरेको छ। हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयको दावी छ। हाल केन्द्रीय प्रादेशिक र जिल्ला अस्पतालका भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीको भनाइ छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप आइसकेको र थप 4,500 भायल खोप केही दिनभित्र आउने उहाँको दावी छ। खोपको व्यवस्थित वितरण र सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार टेकु अस्पतालमा करिब 40 दिनलाई पुग्ने एन्टी रेबिज खोप बाँकी रहेको बताएको छ। सरकारले कक्षा 12 परीक्षाका विषयमा विद्यार्थीले उठाएका विषयबारे छानबिन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको जानकारी दिनुभएको छ। कक्षा 12 परीक्षाको नतिजा हतारमा प्रकाशित गर्दा गडबड भएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन्। उनीहरूले आज माइतीघर मण्डलमा समेत प्रदर्शन गरेका छन्। यसलाई लिएर आफ्नो ध्यान आकर्षण भएको मन्त्री पोखरेलले बताउनु भएको छ। एमाले महासचिव शंकर पोखरेलले प्रदेशको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले समाजमा नयाँ राजनैतिक द्वन्द्वको बीउ रोप्न खोजेको आरोप लगाउनु भएको छ। सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले चुनावका बेला प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने दावी गरेर जनताको मन जितेको रासोपाले महाधिवेशन मार्फत संघीयताकै विरूद्धमा आफूलाई उभ्याउने काम गरेको टिप्पणी गर्नुभएको हो। आदिवासी जनजाति मधेसी दलित अल्पसंख्यक समुदाय र पिछड़िएको क्षेत्रको दशकौं लामो संघर्षबाट संघीयता आएको तर्क गर्दै पोखरेलले महाधिवेशन मार्फत रासोपाले समाजमा नयाँ राजनैतिक द्वन्द्वको बीउ रोप्न खोजेको आरोप लगाउनु भएको हो। चुनाव विपरीतका गतिविधि विरूद्ध एकजुट हुन समेत उहाँले आह्वान गर्नुभएको छ। रासोपा सरकारप्रति सकारात्मक देखिँदै आएका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि प्रदेशसभा खारेज गर्न खोजेको भए ठूलो भूल हुने चेतावनी दिनुभएको छ। प्रदेशसभा खारेज गर्नु प्रकारान्तरले संघीयता भत्काउने निर्णय हो भन्दै उहाँले आफै संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय लाद्ने हो भने अमान्य हुने चेतावनी दिनुभएको हो। उहाँले सार्वजनिक अपील गर्दै सरकारले एकतर्फी निर्णय लागू गर्न खोजेमा दल विभिन्न जाति र आम जनसमुदाय बीचमा ठूलो विश्वासको संकट पैदा हुने र देशलाई अनिष्टतिर धकेल्न सक्ने चेतावनी पनि दिनुभएको छ। संविधान सभाबाट अधिकतम सहमति सहित गरिएको संघीय पुनर्संरचना जानेर नजानेर भत्काएमा त्यसले गम्भीर जातीय क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्ने उहाँको दावी छ। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका पाँचौं पल्ट संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पदाधिकारीको मतदान आज राति 9 बजेपछि हुनेछ। पदाधिकारीका लागि मतदान राति 9:15 बजेदेखि 12:15 सम्म हुनेछ। मतदान सकिएपछि राति 12:15 बजेदेखि मतगणना शुरू गरिने निर्वाचन आयोगले जनाएको छ। पदाधिकारी निर्वाचनको अन्तिम मतपरिणाम राति 1:30 बजे घोषणा गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ। रासोपाका करिब 1/3 प्रतिनिधि भोटै नहाले घर फर्किएको पाइएको छ। आज केन्द्रीय सदस्यका लागि भएको मतदानमा 4,311 मध्ये 2,959 जनाले मात्रै भोट हालेका हुन्। 379 जनाले केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएकामा 79 जना निर्वाचित हुनेछन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली किनार क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको धौली गंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सि साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा माटो हिलो र लेदोलाई निकालेर सफा गर्ने भएकाले महाकालीमा बाढ़ी आउन सक्ने भन्दै कञ्चनपुर प्रशासनले किनार क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो। भारतीय पक्षले बाँधको ढोका खोल्ने सूचना दिएको भन्दै यो अवधिमा महाकाली किनार क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको कञ्चनपुरका सहायक सीडीओ मोहन चन्द्र जोशीले जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेल पत्नी दोमायाले हिजो सर्वोच्चमा बन्दी प्रत्यक्षकरणको रिट हाल्नु भएको थियो। सम्पत्ति शुद्धिकरण विभागले पौडेललाई गएको सोमबार सुर्खेतबाट पक्राउ गरेर अस्ति मंगलबार काठमाडौँ ल्याएको थियो। थप अनुसन्धानका लागि विशेष अदालतले 7 दिनको म्याद दिएको छ। पौडेललाई हाल सानिपाको प्रहरी हिरासतमा राखिएको छ। अब खबर फटाफट।
3: झापा गाउँपालिकाले 20 वर्ष पूरा भएपछि मात्र बिहे गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद दिने, उमेर पुगेपछि बिहे गर्नेलाई नगद सहित पुरस्कृत गर्न 20 लाख बजेट छुट्याइयो। स्वस्थ जीवनशैलीका लागि बाँकेका विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम, बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन र गुणस्तरहीन वस्तुको बारेमा सिकाइदिए। आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तार सँगै धादिङको सिद्धलेख साथ पिपलटारमा तरकारी उत्पादन दोब्बर बढ्यो। यसअघि 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म फल्न थाल्यो। भोजपुरको टेम्के मयुङमा एसीईमा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगद सहित सम्मान। वडा नम्बर 3 को अन्नपूर्ण बागधन रणदिवा माविबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर 8 गोगनेको विदेश्वर माविकी छात्रा स्नेहा राई 50,000 सहित सम्मानित।
0: र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरिदिएको छ। फिफा काउन्सिल ब्यूरोको निर्णयसँगै नेपाली राष्ट्रिय टीम तथा क्लबहरूलाई फिफा र एएफसीले आयोजना गर्ने खेल प्रतिबन्ध हुनेछ। फुटबलमा तेस्रो पक्ष हावी भएको भन्दै सो निर्णय भएको जानकारी आएको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभएको छ।

यो जुनीमा तिम्रै म हुन पाऊ जुन माया हिमाल सागर समीक्षा अधिकारीको यो गीत सँगसँगै साङ्गीतिक प्रस्तुति सँगसँगै प्रिय श्रोतावृन्द कार्यक्रम दिवाको शैलीको यो अन्तिम चरणको यात्राको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा स्वागत अभिवादन गर्न चाहन्छु। समय दिवसको अहिले 3:17 गएको छ। त आजको यो प्रस्तुतिमा तपाईँको लागि यस्तो मिठा मिठा गीत सङ्गीतहरू राख्दैछु। यसको अलावा आज जिएसपिएस बर्थडे को बारेमा तयार पारिएको सामग्री पनि सुनाउँदैछु तपाईँलाई। मैले गत चरणमा सुनाइसकेको छु यस अन्तर्गतको सामग्री होइन, र अब बाँकी रहेको सर सामग्री पनि म तपाईँसँग सेयर गर्नेछु। र अब यसतर्फ नै तपाईँलाई म लिएर गइ नै हाल्छु। अहिलेको लागि भने बाहिरतिर मौसम हेर्दाखेरि निकै नै घाम लागिरहेको छ, र यो थर्सडेसम्म चाहिँ हिटको जुन एउटा एक्सट्रिम हिट छ यसको चाहिँ जारी गरिएको थियो अलर्ट होइन, एम्बर अलर्ट, अनि यसै गरिकन रेड वेदर वार्निङ पनि जारी गरिएको थियो। र अहिले चाहिँ भने अब यो भोलि शुक्रबार रातिसम्मकै लागि एक्सटेन्ड गरिएको छ। अब हेर्नु शुक्रबारसम्म भएर शनिबार आइतबार दुई दिन चाहिँ राम्रो भयो भने सो मच द बेटर होइन, तर अब के हुन्छ कसो हुन्छ भन्न सक्ने स्थिति त पक्कै पनि छैन यतिखेर। आई होप विकेन्ड चाहिँ राम्रो होस्, एकदमै चिसो होस्। चिसो त हुँदैन होला डेफिनेटली, किनभने अब एकदमै एक्सटेन्डेड रूपमा चाहिँ यो एक्सट्रिम हिटको जुन वार्निङ पाइरहेको बेलामा चिसो हुने त कुरा भएन, बट अलिकति आज हिजो आजको भन्दा अलिक कति भए पनि रापको तापको राप जुन छ त्यो कम होस् भनेर भन्न चाहन्छु म। यदि भनिरहँदाखेरि तपाईँको लागि अब भने अगाडि बाँकी रहेको जिएसपिएस बर्थडेको बारेमा बाँकी रहेको जुन सामग्री छ तपाईँसँग सेयर गर्छु। तर त्योभन्दा अगाडि छोटो साङ्गीतिक विश्राममा जो रोहित जन छेत्रीले गाउनुभएको गीत मेरो प्लेलिस्टमा तयार छ, सुनाउँछु है त।

0: BFBS Gorkha Radio.
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: BFBS गोर्खा रेडियो।

0: वी डोन्ट मिट अफ्टन त्यही भएर चाहिँ आइदिनु भयो भने आई थिङ्क भेटघाट हुने त्यही नै त हो दिदी मेन चाहिँ हजुर
1: वान्स अगेन पनि थ्याङ्क यू भेरी मच एन्ड अ भेरी हेप्पी बर्थडे टु यु अल है त यहाँ हुनुहुन्थ्यो हाम्रो बहिनी सुषमा गुरुङ उहाँ चाहिँ कमान्डर जिएसपिएस मेजर अनिल गुरुङको धर्मपत्नी र अब भने म अगाडि कुरा गर्न गइरहेको छु हाम्रा केही दिदीबहिनीहरू जो चाहिँ भलिबल टिममा हुनुहुन्छ एकदमै एक्साइटेड एकदमै रेडी टु गो देयर एन्ड गेट द्याट कप है गेट द्याट प्राइज उहाँहरूको त्यो जोस जागर म देखिरहेको छु गर्दाखेरि म एक पछि अर्को गर्दै फ्यु सबै होल टिम त हुनुहुन्न तर फ्यु दिदीबहिनीहरू जो हुनुहुन्छ मैले उहाँहरूलाई चाहिँ अलिकति यहाँ रेडियोमा निम्त्याउन चाहे सबैभन्दा पहिला चाहिँ म क्याप्टेन बहिनीसँग नै कुरा गर्छु किनभने सबै दिदीबहिनीहरू उहाँलाई घुचिराख्नु भएको छ है उहाँलाई फर्स्ट भन्नुभएको छ अफकोर्स इट मेक्स सेन्स होइन र क्याप्टेन अफ द टिम भन्ने बित्तिकै सबैको लागि चाहिँ एउटा चाहिँ लिड गर्ने र सबैको आस्था भएको व्यक्ति हो र यो ठुलो जिम्मेवारी बोक्नु भएको बहिनीलाई म स्वागत गर्छु हेलो बहिनी नमस्ते तपाईँको नाम
2: नमस्ते दिदी फर्स्ट अफ अल त थ्याङ्क यू भेरी मच फर गिभिङ अस ए सपोर्ट होइन मेरो नाम चाहिँ पायल तामाङ हो एन्ड आई एम मिसेस अफ सतीश तामाङ अनि आई एम रियली रियली रियली रियली प्राउड एन्ड भेरी ग्रेटफुल टु बी पार्ट अफ द जिएसपिएस रियली अनि फर्स्ट अफ अलमा त दिदीले अघि नै हामीलाई धेरैचोटि थ्याङ्क यू भनिसक्नुभयो तर हामीले चाहिँ थ्याङ्क यू भन्ने त्यो हुन्छ नि एउटा त्यो मौका पाएको छैन भनौँ कि एउटा मजाले अब यहीबाट भन्न चाहन्छु दिदीले हामीलाई वी आर भेरी प्राउड टु बी लाइक जस्तो भन्नुभयो बट वी आर अल्सो रियली रियली प्राउड टु बी पार्ट अफ जिएसपिएस बिकज वी गट अ भेरी गुड ह्यान्ड्स होइन हामीले यत्रो मेन कुरा त हामीले एउटा टिम फर्म गर्नु नै हाम्रो लागि एउटा धेरै ठुलो कुरा हो स्पेसली थ्याङ्क्स टु अनिल दाई एन्ड सुषमा दिदी अनि अरू दिदीहरू पनि हुनुहुन्छ We got lots of good people around us, so we are very looking forward to the trophy.
1: Captain Batani is to aisake pachi ta haina should be going very well. Ani practice kasto jadai cha ta aba team leader aba yo captain ko hisab kitab le tapai ko team members le kasto perform gardai huncha so far.
2: As a captain I'm really proud of my team. Ani they are doing really really good. Last time ko jati sabai ko afno individual jun cha waha le ekdam sabai jana le ekdamai dherai ramro garnu bhayo cha. Plus waha le malai pani as a captain haina euta to huncha ni euta captain bhayo एउटा जुन त आफ्नो एउटा मुभमेन्ट हुन्छ उहाँहरूले मलाई पनि एकदम धेरै सपोर्ट गर्नुभएछ सो आइ एम रियली प्राउड टु से क्याप्टेन एज द टिम अफ जिएसपिएस सो आइ एम रियली प्राउड अफ माई टिम
1: अब क्याप्टेन भनिसकेपछि अभियसली यु मस्ट बी भेरी स्किलफुल त्यतिकै त क्याप्टेन्सी त पाइँदैन होइन कुनै पनि टिमको तपाईँले नेपालमा पनि खेल्नुहुन्थ्यो कि वाट्स योर ब्याकग्राउन्ड यो भलिबलको कुरा गर्नुपर्दा
2: basically I'm like school player pahila so I have played like to alikati to purvanchal kind of thing as well pahila pani so I have alikati knowledge volleyball ko barema but again there is always a learning phase and everything yeah so that's why aba yani aaye pachi mal didi bani har sabai jana jati pani hununcha they are trying their very best so I'm very very looking forward to the trophies and all so I think we're going to make it this time yeah
1: ला धेरै धेरै धन्यवाद बहिनी पायल बहिनी अनि अल द भेरी बेस्ट मेरो तर्फबाट पनि है त र अब भने अब क्याप्टेन बहिनीसँग कुरा गरिसकेपछि अब अन्य दिदीबहिनीहरूसँग कुरा गर्नु पर्यो हुन त क्याप्टेन बहिनीले कुरा गर्दाखेरि सबै दिदीबहिनीहरू एकदमै जोसिनु भएको म देखिरहेको छु र यो जोसले गर्दाखेरि चाहिँ आइम स्योर उहाँहरूले चाहिँ यसपालि धमाका चाहिँ मचाउनु हुन्छ होला अर्गनाइजिङ टिमको यो एडमिनिस्ट्रेसनको टिमको हाम्रो बहिनी हुनुहुन्छ उहाँसँग पनि म कुरा गरिहाल्छु हेलो बहिनी नमस्ते
3: नमस्ते दिदी
1: बहिनीको शुभ नाम
3: म चाहिँ सीमा रामजाली पुन हो योगेश पुनको वाइफ
1: अनि बहिनी तपाईँको रोल भनिदिनुहोस् न तपाईँले कसरी चाहिँ ऱ्याली गरिराख्नु भएको छ आफ्नो टिमको लागि
3: मेरो रोल चाहिँ मोर अफ उनीहरूलाई बिचरा बहिनीहरूलाई सपोर्ट गर्ने एडमिन टिम अब मेकिङ स्योर होइन सबैजनाको अब डे अफहरू मिलोस् एन्करेजिङ देम अब खेल्नुपर्छ दे आर अल मम्स होइन मोस्ट अफ देम आर मम्स अनि ट्राभलिङ फ्रम लाइक 2-3 hours अवेबाट आउँछ उनीहरू विकेन्डमा होइन अनि त्यसको लागि चाहिँ अब जस्ट टु बी देयर विथ फर देम अनि उनीहरूलाई सपोर्ट गर्ने अन द डे मेकिङ स्योर दे आर हाइड्रेटेड दे आर फेड वेल होइन त्यो त मोस्ट इम्पोर्टेन्ट कुरा नै हो होइन र एनर्जीको लागि दिदी अनि या द्याट्स माई रोल उनीहरूलाई नै सपोर्ट गर्ने अनि यही मौकामा चाहिँ दिदी अगेन आई वन्ट टु से लाइक द क्याप्टेन हाम्रो दिदी र दाई कर्नल जिएसपिएस दाई र दिदी बिना चाहिँ यो हुँदैन थियो होइन त्यही भएर यो टिम फर्म गर्ने नै उहाँहरूले हो सो वी आर भेरी भेरी भेरी भेरी मच अब्लाइज टु देम अनि वी आर थ्याङ्कफुल होइन अनि त्यही भएर आइम स्योर वी गन मेक देम प्राउड
1: र बहिनी अब एडमिनिस्ट्रेसनको काम भन्नुभयो तपाईँले फिजिकली त एक्जस्ट त हुँदैन प्लेयरहरू जस्तो तर आम स्योर मेन्टली तपाईँलाई धेरै नै भार छ किनभने एज आई नो तपाईँहरू धेरै ठाउँमा डिस्पोज भएर बस्नु भएको छ सो द्याट मेक्स इट इभन मोर डिफिकल्ट सबैलाई एकै ठाउँमा ल्याएर एउटा एज अ टिम चाहिँ प्र्याक्टिस गराउनको लागि किनभने टिमसँगै बसेर प्र्याक्टिस गर्दाखेरि मात्र धेरै कुरा मिल्छ नि त एकअर्कासँग कोअर्डिनेसन एउटा कोहिजन सबै कुरा होइन त्यो कारणले गर्दाखेरि त्यसमा तपाईँहरूले एभ्री टु विक इफ नट एभ्री विकेन्ड भनेर हाम्रो समयले मलाई पहिला पनि भन्नुभएको थियो सो त्यो काम कति गाह्रो छ बहिनी
3: अब मिलाउनु त बिचरा इट्स डाउन टु द बहिनीहरू नै हो होइन हामीले त अब उनीहरूलाई एन्करेज गरेर आउनुहोस् बहिनीहरू भनेर हामी चाहिँ समटाइम्स अब कहिले यता कहिले उता कता मिल्छ उनीहरूको लागि हाफ वे पोइन्टमा मिलाउने ट्राई गर्छौँ अनि त्यसरी नै अब मेनली त अब सपोर्ट नै हो दिदी एन्करेजिङ देम अब आऊ होइन सबैजना किनभने फर्म नभएसम्म त टिम बन्दैन दिदी होइन अनि सबैजनाको फेरि त्यो मिल्न पनि पर्यो नि त ऱ्यापो पनि मिल्न पर्यो होइन र यतिकै गएर खेल्ने मात्रै त होइन नि त अब टिममा मिल्न पर्यो त्यसको लागि त अब प्रेजेन्ट नै हुनु नै इम्पोर्टेन्ट दिदी त्यही भएर त्यही हो सबैलाई एन्करेज गर्ने आउनुहोस् भनेर उनीहरू पनि एकदमै मोटिभेटेड एकदम एनर्जेटिक होइन उनीहरू पनि म गर्छु दिदी खेल्छु भने नखेल बहिनीहरू यु विल बी टायर्ड इन्जर्ड हुन्छ भन्दा पनि दे किप अन गोइङ होइन आवर्स एन्ड आवर्स अनि त्यही भएर या ह्याट्स अफ टु देम
1: वर अ वन्डरफुल टिम यु हेभ है भनिसकेपछि यो सुन्दाखेरि त आइएम स्योर तपाईँहरू चाहिँ एकदमै ट्रफी उचाल्नको लागि चाहिँ यु अल आर रियली रेडी होइन अल द भेरी बेस्ट बहिनी थ्याङ्क यू भेरी मच फर यर टाइम
3: थ्याङ्क यू दिदी
1: त प्रिय श्रोता बहिनी हाम्रो दिदी बहिनीहरूसँग म कुरा गरिरहेको छु भलिबल टिमको दिदी बहिनीहरूसँग र एडमिनमा रहनुभएको हाम्रो बहिनीसँग भर्खरै कुरा गरेँ हामी एउटा छोटो ब्रेक लिन्छौँ अब यहाँनिर यो कुराकानीमा अनि यो ब्रेक पश्चात फेरि पनि बाँकी रहनुभएको हाम्रो प्लेयर दिदी बहिनीहरूसँग म कुराकानी गर्नेछु

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: गोर्खा रेडियो।

0: आदरणीय श्रोता वृन्द बिएबिएस को रेडियो सुन्दै हुनुहुन्छ। यतिखेर म भलिबल टिम जुन हाम्रो जिएसपिएस को भलिबल टिम हो, लेडिज भलिबल टिम, उहाँहरूसँग कुरा गरिरहेकी छु र यो ब्रेक पश्चात अब म अगाडि बढ्छु। हाम्रो दिदीबहिनीहरूसँग कुरा त गर्छु नै, त्योभन्दा अगाडि मेरो अगाडि एकजना भाइ हुनुहुन्छ जो चाहिँ यो टिमको कोच हुनुहुन्छ, भेरी यङ एन्ड भेरी एनर्जेटिक र अघिदेखि कमान्डिङ आवाजमा चाहिँ ल अब ड्रेस चेन्ज गर्ने, अब चाहिँ जाने भनेर पुरा इन्स्ट्रक्सन दिइराख्नु भएको छ। सो आई रियली थिङ्क हाम्रो भाइले चाहिँ उहाँहरूलाई एकदमै राइट पथतिर चाहिँ प्रदर्शन गर्दै हुनुहुन्छ। हेलो भाइ नमस्ते, तपाईँको नाम के हो?
1: हेलो नमस्ते दिदी, थ्याङ्क यू भेरी मच फर टेकिङ मी इन दिस के अरे प्लेटफर्ममा। मेरो नाम चाहिँ चेरब राई।
0: चेरब भाइ, हाउ इज इट गोइङ, हाउ आर यू, तपाईँको के छ हालखबर? अब यत्रो दिदीबहिनीहरूको जिम्मा लिनु भएको छ, सो हाउ इज इट गोइङ?
1: अनि एकदमै ठिक छ, म आफूले आफूलाई यो के अरे पोस्टले चाहिँ मलाई जिम्मेवार पनि बनाएको छ, एट द सेम टाइम आइम इन्जोइङ यर लट, त्यो ठिकै भइरहेछ दिदी।
0: अब एज अ कोच त तपाईँको जिम्मेवारी एकदमै ठुलो छ, खेलाडीको जिम्मेवारी जति छ कोचको त्योभन्दा बढी हुन्छ भन्दा फरक नपर्ला, किनभने खेलाडीको त खेल्ने मात्र हो, कोचको त अब खेलको कुराहरू सिकाउनेदेखि लिएर उहाँलाई मेन्टली फिजिकली इमोसनली हरेक कुराबाट चाहिँ फिट राख्ने होइन, उहाँहरूको चाहिँ मोटिभेसन बढाउने, जोस जाँगर बढाउनेदेखि लिएर एभ्रिथिङ अप्स एन्ड डाउन सबै हेर्नुपर्ने हुन्छ, त्यस कारण गर्दाखेरि कस्तो पाउनु भएको छ, यो जर्नी कस्तो रहेको छ तपाईँलाई?
1: जर्नी राम्रो छ, अप्स एन्ड डाउन छ अभियसली, स्पेसली अब हाम्रो जिएसपिएसको तपाईँहरू पनि तपाईँलाई पनि थाहै छ होला, त्यो एकदमै कमिटमेन्टहरू दिनुपर्ने हुन्छ, त्यस्तो क्रममा कहिले कति ठाउँमा अप्स पनि छ, कति ठाउँमा डाउन, अब कहिलेकाहीँ गेम बिग्रिन्छ, कति ठाउँमा ओहो जस्तो नै हुन्छ भने, कहिलेकाहीँ चाहिँ आफ्नै गेम हेर्दा ओ वी आर डुइङ द राइट थिङ होइन, त्यस्तो पनि हुन्छ। सो त्यही हो, राम्रै छ ओभरअल एक्सपिरियन्स।
0: अनि तपाईँ ब्याक इन नेपाल अथवा पहिला पनि तपाईँ भलिबल खेल्ने खेलाडी हुनुहुन्थ्यो कि, अथवा यसको स्पेसल तपाईँको के ट्रेनिङहरू लिनुभएको थियो, के वाट मेक्स यु क्वालिफाइड फर अ कोच?
1: आई थिङ्क म नेपालमा खेल्नु चाहिँ खेल्थेँ, तर अभियसली अब साह्रै ठुलो त्यो नेसनल लेभलको त होइन, तर म जस खेल्थेँ सम एट सम लेभल, त जस गाउँतिर खेल्थेँ। अनि आई थिङ्क यहाँनिर चाहिँ आई लाइक इन्स्ट्रक्टिङ, अनि स्पेसली फर अब जिएसपिएसमा यस्तो अपर्च्युनिटी पाउँदा वाइ नट भनेर मैले चाहिँ एउटा अपर्च्युनिटीलाई ग्राप मात्र गरेको दिदी।
0: अनि बहिनीहरूको सोफार कस्तो छ त, उहाँहरूको तयारी कस्तो देख्नु भएको छ?
1: तयारी चाहिँ धमाकेदारै छ आई थिङ्क। हजुर, आई थिङ्क हाम्रो टिम, अब मैले अब मेरो टिम भनेर यस्तो भनेको होइन, तर आई थिङ्क आवर टिम इज वान अफ द स्ट्रङ्गेस्ट टिम यसपालिको कम्पिटिसनमा भन्न चाहन्छु। हजुर
0: एकदमै भाइ, ल अल द भेरी बेस्ट र थ्याङ्क यू भेरी मच हाम्रो बहिनीहरूको लागि, यति तपाईँले चाहिँ गरिराख्नु भएको छ र अब अन द डे इट सेल्फ हामी पनि त्यहाँ हुन्छौँ, हामी पनि हेर्छौँ तपाईँले जुन बाचा गर्नुभएको छ, विल सी अन द डे है तपाईँ।
1: प्लिज हुन्छ, थ्याङ्क यू भेरी मच दिदी।
0: र हाम्रो भाइ कोच भाइ चिरा राई हुनुहुन्थ्यो र अब भने म एक दुईजना हाम्रो खेलाडी बहिनीहरूसँग कुरा गर्छु। हेलो बहिनी नमस्ते।
2: नमस्ते दिदी।
0: बहिनी हजुरको शुभ नाम?
2: मेरो सुस्मिता पुन मगर हो।
0: सुस्मिता बहिनी वान अफ द प्लेयर हुनुहुन्छ, तपाईँको चाहिँ अहिलेको सेसन कस्तो जाँदैछ, प्र्याक्टिस सेसन्सहरू?
2: मेरो चाहिँ ठिकै हो, म चाहिँ अहिले चाहिँ यहाँ भर्खरै फ्यामिलीवाला भएको, अनि मेरो चाहिँ यहाँ भर्खरै दिदीहरूसँग दिदीहरूले सिकाउनुहुन्छ अनि खेलिरहेको छु।
0: पहिला नेपालमा खेल्नु भएको कि नभएको?
2: म चाहिँ पहिले स्कुलमा नै खेल्थेँ अनि कलेजमा अलिअलि,
0: भनेपछि तपाईँ पनि अलिकति ब्याकग्राउन्ड त रहेछ भन्ने मैले बुझेँ, किनभने अब भलिबल खेल्नु हेर्दाखेरि जति सजिलो छ त्यो गर्दा गाह्रो छ भन्ने कुरा मैले बुझाएको छु। आई हेभ नेभर प्लेड ओभियसली, तर पनि एक दुईवटा ट्राई गर्दाखेरि चाहिँ मेरो त हातै दुखेर यो रिस्टहरू है, सो म भलिबल खेल्ने खेलाडीहरूलाई चाहिँ एकदमै सम्मान गर्छु बहिनी है। हेर्दाखेरि तपाईँ एकदमै यो भेरी पेटिट होइन, एकदमै दुब्लो पातलो हुनुहुन्छ, चिटिक्क परेको, भलिबल खेल्नलाई त अलिकति एनर्जी चाहिन्छ होला, त्यो एनर्जी कहाँबाट ल्याउनुहुन्छ?
2: दाल भात
0: दाल भात पावर 24 आवर बहिनी। ल बहिनी त्यसो भए अल द भेरी बेस्ट तपाईँलाई, अब तपाईँको पर्फर्मेन्स भेरी फर्स्ट टाइम रहेछ होइन, भर्खर आउनु भएको रहेछ, इन्जोय यु स्टे युकेमा, तपाईँको फ्यामिली लाइफ इन्जोय गर्नुहोस् अनि तपाईँको लागि अल द भेरी बेस्ट अन द ग्राउन्ड इट सेल्फ हामी भेट्नेछौँ है त बहिनी। त अब अर्को बहिनी हुनुहुन्छ, उहाँसँग कुरा गरिहालौँ। हेलो बहिनी नमस्ते।
3: नमस्ते दिदी।
0: बहिनी हजुरको शुभ नाम?
3: मेरो नाम अपेक्षा राई जी।
0: अपेक्षा बहिनी, तपाईँ पनि भलिबल खेल्दै हुनुहुन्छ लेडिज टिमबाट, यसपटक जिएसपिएसको लागि तयारी कस्तो जाँदैछ त?
3: एकदम राम्रो दिदी, एज अ टिम आई वुड लाइक टु से कि एकदम राम्रो भइरहन्छ होइन त, बेटर देन बिफोर। त्योभन्दा अगाडि त हाम्रो टिमै थियो होइन, तर लास्ट इयर हाम्रो फर्स्ट गेम थियो नेपाल कपमा, एन्ड दिस इयर वी आर फार मच बेटर देन बिफोर। या
0: लास्ट पनि खेल्नु भएको थियो बहिनी?
3: खेलेको थिएँ दिदी, तर लास्ट इयर चाहिँ हाम्रो धेरै प्रिपेरेसन भएन, बिकज इट वाज फर्स्ट टाइम हाम्रो टिम फर्म भएको, अनि देयर वर अ लट्स टु लुक आफ्टर, त्यही भएर हामीले टिम चाहिँ फर्म गऱ्यौँ, तर धेरै हामीले 3 कि 4 ट्रेनिङ सेसन्स मात्र गर्न पायौँ, बट अल्सो वी म्यानेज to win a game against QGA last year, and this year our goal is to win each and every team now.
0: Of course, bhai ni goal to set garnai paryo haina ra tapai le bhanubhayo chha last year bhanda much better tapai ko team ko practice har chali rahecha bhanubhayo chha ra aba last year ko tyo khel le pani tapai harulai euta diyo ni ta idea kasari chha agadi badhna sakinchha bhanne kura haina pahila pahila pani khelnu hunthyo bhai ni back in Nepal
3: hajur te tei bhanum ni school ma khelthim not much but school ma khelthim ani main chha ma I was posted in Brunei for like 6 months ani tyanera ko didi har pani ekdam khelnu hunthyo and very encouraging ani didiharu sang khelnu thale ani then I got excited, oh I love this game just the way, and then I started to play more, and when I came to UK ani didiharu chai volleyball ko team banaunu set up garnu lag bhako raicha, and I was like hat uthaune first mai thiyo hola. Yes,
0: kaha basnu huncha yaha chai
3: hami chai QG signal sanga basum in Bramkot didi.
0: अनि तपाईँको प्र्याक्टिस सेसन त एज अर्लियर हाम्रो बहिनीहरूले भन्नुहुँदाखेरि डिफ्रेन्ट डिफ्रेन्ट ठाउँबाट आउनुपर्छ जमा आउनुपर्छ भन्नु हुन्थ्यो तपाईँको कमिटमेन्ट कस्तो रह्यो कतिको गाह्रो साह्रो रह्यो त यो जर्नीमा
3: माई गॉड धेरै कमिटमेन्ट द अलट आफूलाई नै म चाहिँ त्यो भन्छु कमिटमेन्ट चाहिँ एकदम दिएको छु मैले योपालि बिकज जस्ट नट फर द लभ फर द भलिबल बट बिकज अफ हाम्रो सपोर्टिङ दिदीहरूको त्यो उहाँहरूको माया केयर जुन सपोर्ट छ नि त्यसले पनि एकदम प्रोत्साहन गर्छ मलाई त्यति धेरै कमिटमेन्ट गर्नु बिकज it's like 2.5 hour drive from Bramkot to here in Sandhurst, and we're like every weekend here with a baby in the car seat. It not have been possible without hamro dai didi haru hamro susma didi anil dai sima didi dile didi haru sabai jana hamro coach bhai haru ani coach bhai sangsangai hamro aru bhai haru pani aunu cha we scattered everywhere hamlai sirf to aira team purera hamlai training garai dinuko lagi matra bhaye pani waharu Folkestone dekhi Gloucester dekhi kata kata bata travel garnu huncha tei dekhera pani malai each and every weekend oh ma ta janu parcha huncha ke literally man bate I'm not just for being there I'm there because of everyone just afla matra haina sabai jana lai carry garera chha jasto lagcha malai chha
0: that is very important point bhaini kina bhane aba euta game ma haina tapai eklo hununna eklo hunda tapai 100% एकदमै सबभन्दा बेस्ट खेलाडी हुनुहोस् त तपाईँ सिङ्गल हुनुहुन्छ भने यु कान्ट विन द गेम र अल द भेरी बेस्ट बहिनी तपाईँको कमिटमेन्ट पनि मैले देखिरहेको छु किनभने तपाईँको बच्चा सानो मैले देखेँ नि त अघि होइन गर्दाखेरि त्यत्रो बच्चा लिएर चाहिँ यसरी ट्राभल गर्नु भनेको यो आफैमा एकदमै ठुलो कुरा हो र अल द भेरी बेस्ट बहिनी अब आउँदैछ धेरै टाढा छ होइन तपाईँहरूको मेहनतले तपाईँहरूलाई चाहिँ उचित स्थान दिलाओस् मेरो शुभकामना बहिनी
3: थ्याङ्क यू सो मच दिदी थ्याङ्क यू सो मच फर कमिङ हियर टुडे एज वेल
0: थ्याङ्क यू त यहाँहरू हुनुहुन्थ्यो हाम्रो बहिनीहरू भलिबल टिमको जुन चाहिँ जिएसपिएस लेडिज भलिबल टिमको आज अलिकति जानकारी हामीलाई यो जिएसपिएस कपको अवसरमा कुरा गरेर श्रोताहरूको लागि राख्ने मौका पाएँ र अब यति भन्दै आजको यो कुराकानीलाई म यतिमै टुङ्ग्याउँछु बहिनीलाई धेरै धेरै धन्यवाद नमस्ते बाबाई
4: थ्याङ्क यू गोर्खा रेडियो

आदरणीय श्रोतावृन्द, जीएसपीएसको 15 एनिभर्सरीको अवसरमा तयार पारिएको यो सामग्री सुन्दै हुनुहुन्थ्यो र यतिमै आएर आजको कार्यक्रमलाई टुङ्ग्याउने बेला भइसकेको छ, विदा लिने बेला भइसकेको छ। भोलि फेरि पनि तपाईँको सेवामा आइ नै हाल्ने

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सुकुम्बासीहरूको विरोधपछि होल्डिङ सेन्टर खाली गर्न थप समय, विकल्प दिनुपर्ने अडानमा आश्रित परिवार,
1: विकल्प नदिकन पहिला अब उठिबास गर्ने सरकारले अब कसरी हामीले फेरि अब व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु,
0: फिफाले एन्फामाथि लगाएको निलम्बन कसरी हट्न सक्छ,
2: कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ, त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन ठोकुवा हुने नहुने तय हुन्छ।
0: र भेनेजुएलामा लगातारका दुईटा शक्तिशाली भूकम्पपछि व्यापक खोज तथा उद्धार कार्य जारी। तर सबैभन्दा पहिले आजका प्रमुख

0: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। गैरातीको दुईवटा शक्तिशाली भूकम्पपछि उत्तरी भेनेजुएलामा व्यापक खोज तथा पुनर्स्थापना कारवाही सञ्चालन भइरहेको छ। कम्तीमा 164 जनाको ज्यान गएको छ, तर विज्ञहरूले क्षतिको स्तर प्रष्ट भएपछि उक्त संख्या हजारौंमा पुग्न सक्ने बताइरहेका छन्। राजधानी कराकस र कैयौं राज्यहरूमा सरकारी भवन र घरहरू ध्वस्त भएका छन्। भेनेजुएलाले राष्ट्रिय बिदा मनाइरहेको समयमा भूकम्प गएको थियो, त्यही भएर त्यो बेला धेरै मानिसहरू घरमै रहेको ठानिएको छ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भनिन्, यो गम्भीर प्रभाव निम्त्याउने घटना हो जसले धेरैवटा राज्यहरूमा असर पुर्याएको छ। हाम्रा नागरिकहरूका लागि यो संवेदनशील क्षणमा र दुर्भाग्यवश जसले दुःख पाएका छन् र परिवारका सदस्य गुमाएका छन्, हामी तत्कालै समवेदना प्रकट गर्न चाहन्छौँ। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति। संयुक्त राज्य अमेरिकाले तत्कालै सहयोग उपलब्ध गराउने वाचा गरेको छ। विदेश मन्त्री मार्को रुबियोले अमेरिकी प्रयास विशाल, द्रुत र प्रभावकारी हुने बताए। चीन र भारतले पनि भेनेजुएलालाई खोज तथा उद्धार प्रयासमा सघाउने बताएका छन्। युरोपेली संघले आफूले पुनर्स्थापना प्रयासलाई सघाउन भू उपग्रह निगरानी प्रणालीलाई सक्रिय तुल्याएको जनाएको छ। कराकस नजिकैको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले अत्यावश्यक सहयोग पठाउन जटिलता आउन सक्ने देखिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले होर्मुज जलमार्ग शुल्क रहित रहनेमा आफ्ना खाडीका साझेदारहरूलाई आश्वस्त तुल्याएका छन्। बहरेनमा बोल्दै रुबियोले अमेरिकाले इरानसँग सम्झौता चाहेको तर त्यस बापत मूल्य चुकाउन नचाहेको बताए। इरानले उक्त रणनीतिक जलमार्ग प्रयोग गर्ने पानी जहाजहरूबाट शुल्क उठाउने संकेत गरेको छ, तर उक्त जलमार्गको सीमामा अवस्थित ओमानले त्यसलाई खारेज गरेको छ। केन्याको राजधानी मोम्बासामा 2 वर्ष अघिको सरकार विरोधी जेएनजी प्रदर्शनमा मारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै सयौं युवाहरूले र्याली निकालेका छन्। कालो पोसाक लगाएर त्यसमा देशको झण्डा बेरेका ती युवाहरूले बोकेका ब्यानरमा न्यायको माग गरिएको छ र गैर न्यायिक हत्या अन्त्य गरिनुपर्ने आह्वान गरिएका छन्। नैरोबीमा प्रहरीले प्रदर्शनकारीहरूलाई संसद भवन नजिकैबाट पक्राउ गरेपछि केन्द्रीय प्रहरी स्टेशन बाहिर भेला भएको भीडमाथि अश्रु ग्यास प्रहार गरिएको थियो। र भारतीय विदेश मन्त्रालयका एकजना अधिकारीले भारतको पासपोर्ट देशको नागरिक रहेको प्रमाण नभएको बताएपछि सो धारणाले ठूलो विवाद निम्त्याएको छ। उक्त अभिव्यक्तिको व्यापक निन्दा गरिएको छ र आलोचकहरूले सो भनाएपछि अन्य देशहरूले राजधानीलाई नागरिकताको प्रमाणको रूपमा मान्यता नदिने अर्थ लाग्ने तर्क गरिरहेका छन्। तर भारत सरकारले पासपोर्टले कहिल्यै पनि नागरिकताको प्रमाणको रूपमा काम नगरेको र विदेश मन्त्रालयले मौजुदा कानूनबारे व्याख्या गरेको उल्लेख गरेको छ। आफ्ना नागरिकताको प्रमाण देखाउन विफल भएको आरोप लागेका 10 लाख मानिसहरूलाई मताधिकारबाट वञ्चित गरिएको दावी यसअघि भारतमा गरिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा पुनः स्वागत छ। विकल्प दिएर मात्रै व्यवस्थापन गर्नुपर्ने अडान राख्दै केही सुकुम्बासीहरू अन्यत्र स्थानान्तरण हुन नमानेपछि सरकारले होल्डिङ सेन्टर खाली गर्ने समयावधि बढाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 3 दिन अघि काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो। आश्रय स्थलमा बसोबास गरिरहेका कतिपयले समेत थप समयको माग गरेका र तथ्याङ्क सङ्कलन कार्यका लागि पनि समय आवश्यक परेका स्थान खाली गर्ने अवधि असार 19 गतेसम्मका लागि बढाइएको समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले बीबीसीलाई बताए। यद्यपि कतिपय परिवारले भने आश्रय स्थल छाड्न अस्वीकार गरेका विवरणहरू आइरहेका छन्। एक रिपोर्ट। थापाथली नदी किनारबाट विस्थापित भएका 51 वर्षीय झवरलाल उराव 6 जनाको परिवारसहित किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनका अनुसार केही दिन यता सरकारी प्रतिनिधिहरूले होल्डिङ सेन्टर खाली गर्न ताकेता गरिरहेका छन्।
2: 25,000 पैसा लिनुहोस् अनि तपाईँहरू चाहिँ यहाँ ठाउँ छोड्नुहोस् भनेर भन्दै हुनुहुन्छ। उहाँहरूले व्यवस्था तपाईँको चाहिँ अब पछि गरौँला भन्ने कुरा गर्नुहुन्छ। उहाँहरूले अब विकल्प नदिकन पहिला अब उठीवास गर्ने सरकारले अब कसरी हामीले फेरि अब त्यो व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु।
1: उराव सहित त्यहाँ बसोबास गरिरहेका परिवारहरूले आज होल्डिङ सेन्टर बाहिर आफ्ना सरोकारका विषय समेटेर माग पत्र टाँसेका छन्। विकल्पको व्यवस्था नगरी जबरजस्ती हटाउने प्रयास भए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्किन बाध्य हुने चेतावनी उक्त माग पत्रमा दिइएको छ। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरहरूमा 300 भन्दा बढी परिवार बसिरहेका छन्। होल्डिङ सेन्टरमा रहेका परिवार मात्र नभई आफ्नै हिसाबले अन्यत्र बसिरहेका सुकुम्बासीहरूको पनि तत्काल उचित व्यवस्थापन गरिनु पर्ने सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीको भनाइ छ।
3: एउटा मानिसलाई जसको घर भत्किएको छ, जसको त्यहाँ जीवन भत्किएको छ, जसको त्यहाँ बालबच्चाको पढाइ भत्किएको छ, जसको अबको आगामी दिनहरू भत्किएका छन्, आगामी आयुष्यका बाटाहरू भत्किएका छन्, जीवनयापन भत्किएको छ, सबै कुरा भत्किएको छ नि, त्यसको व्यवस्थापन त्यसलाई चाहिँ राख्ने कुरामा चाहिँ सरकारले चाहिँ प्याकेजमा रणनीति बनाएर योजना बनाएर लिएर आउनु पर्यो भन्ने कुरा हाम्रो क्या।
1: यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले भने राधा स्वामी बाहेक अन्य आश्रय स्थलमा रहेका अधिकांश परिवार पुनर्स्थापनाका लागि तयार रहेको दावी गर्दै आएका छन्। समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट थप गरिएको समय सीमाभित्र होल्डिङ सेन्टरमा रहेका परिवारहरू पुनर्स्थापनामा जाने विश्वासमा छन्।
4: सम्भवतः उहाँहरू सो व्यवस्थापनमा जानुहुन्छ अहिलेलाई, जसरी बाहिर बसिराख्नु भएको छ उहाँहरू जस्तै बाहिर बस्नुहुन्छ। त्यहाँभित्र पनि कोही चाहिँ जानै नसक्ने अवस्थाका अशक्तहरू स्वास्थ्यको कारण अथवा अन्य छ भने उहाँहरूलाई चाहिँ के गर्ने भन्ने बारेमा हामीले पनि विकल्पका पनि त्यसमा पनि सोच्नुपर्छ। त्यो 19 गते पछि निर्णय चाहिँ हामी लिन्छौँ आवश्यकता अनुसारले।
1: पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा एकमुष्ट 25,000 रुपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रुपियाँ उपलब्ध गराइने भनिएको छ। अब अर्को विषय, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता बढेको देखिएको छ। एन्फाभित्र विगतदेखि नै विभिन्न विवाद र समस्याका कारण फिफाले पटक पटक चेतावनी दिँदै आएको भए पनि यसअघि निलम्बनको अवस्थामा भने पुगेको थिएन। फिफाले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लङ्घन भएको ठहर गरेको बताइएको छ। त्यसको अर्थ र सम्भावित असर केलाउँदै हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी।
5: इतिहासमा पहिलो पटक एन्फा चाहिँ फिफाद्वारा निलम्बित भयो। यसको प्रत्यक्ष पहिलो असर भनेको अब नेपाली फुटबलले कुनै पनि उमेर समूहदेखि लिएर राष्ट्रिय टोलीसम्मको अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैन। त्यो भनेको नेसनल टिम मात्र नभइकन क्लब फुटबलले पनि अन्तर्राष्ट्रिय खेलकुद खेल्न पाउँदैन। र दोस्रो असर भनेको फिफाले नेपालले दिँदै आएको जति पनि आर्थिक अनुदान छ त्यो सबै बन्द हुन्छ। अर्कोतर्फ अब यसको निकासको 2-3 तरिका हुन सक्छ। तेस्रो पक्षको हस्तक्षेप जुन भनिएको छ त्यो भनेको नेपालको सरकार अर्थात् राष्ट्रिय खेलकुद परिषद हो। अब राष्ट्रिय खेलकुद परिषदले कसरी अगाडि बढाउँछ भन्ने कुरामा 2-3 कुराहरू हुन सक्छ भन्ने अनुमान गरिएको छ। पहिलो भनेको परिषदले एउटा तदर्थ समिति बनाउँछ एन्फाको। उक्त तदर्थ समिति मार्फत राष्ट्रिय खेलकुद परिषदले फिफासँग यो निलम्बन फुकुवाको लागि प्रयास गर्ने कामहरू गर्छ। र अर्कोतर्फ नेपालको फुटबल जुन अब डेडलक भएको छ त्यसलाई खोल्नको लागि अब आन्तरिक फुटबल प्रतियोगिताहरूको आयोजना गर्नेदेखि लिएर अन्य फुटबल गतिविधिहरूको काम गर्न सक्छ। यहाँनिर अर्को के पनि विषय उठेको छ भने यदि राष्ट्रिय खेलकुद परिषदले फिफासँग समन्वय गर्न सफल भयो र फिफाकै सहमतिमा अर्को निर्वाचन गर्नको लागि त्यसलाई चाहिँ नर्मलाइजेसन कमिटी भन्छ, त्यो कमिटीमा चाहिँ फिफाको मान्छे, विवादित पक्ष, विपक्ष, न्युट्रल पर्सन, खेलाडी सबैलाई राखेर एउटा कमिटी बनाएर त्यो कमिटीले निर्वाचन गर्न सक्छ। यो दुईटा उपायहरू अगाडि आएका छन्। त्यसमध्ये कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
1: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब अर्को विषय, भदौमा भएको जेएनजे आन्दोलनका क्रममा 7% संरचना नष्ट भए यता इम्बोस्ड नम्बर प्लेट सम्बन्धी कामहरू अपेक्षित रूपमा अघि बढ्न नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। करिब 1 दशक अघि बजेट मार्फत सवारी साधनमा डिजिटल नम्बर प्लेट लागू गर्ने योजना अघि सारिए पनि त्यसको कार्यान्वयन उल्लेख्य रूपमा हुन सकेको छैन। यसबीचमा इम्बोस्ड नम्बर प्लेटको विषयमा विभिन्न पक्षबाट विरोध समेत हुँदै आएको थियो। यसै सन्दर्भमा हामीले विभागका निर्देशक मणिराम भुषाललाई इम्बोस्ड नम्बर प्लेटको काम अहिले कुन स्थितिमा छ भनेर सोधेका छौँ।
6: भदौ 23-24 जुन जेजी आन्दोलन भयो नि त्यसमा यो इम्बोस्ड प्लेटको 100% संरचनाहरू ध्वस्त भयो लगभग, होइन? पुराना हाम्रो उहाँहरूले बनाएको 5-6 लाख प्लेटहरू पनि जलेर गए, प्लेट बनाउने मेसिन पनि यही विभाग पछाडि थियो त्यो पनि जल्यो, सफ्टवेयर पनि जल्यो, सबै जलेर चाहिँ यो छब्बिसौँ वर्षमा लगभग जिरोमै पुगेका छ। ठेकेदारको टाइम चाहिँ मङ्सिरमा म्याद सिद्धियो, त्यसपछि अब हामीले यही कारणहरू देखाउँदै म्याद थप चाहिँ 3 वर्षको लागि गरेका छौँ। 3 वर्षमा चाहिँ उहाँहरूले स्टेप स्टेपमा पहिला चाहिँ मिसिन बनाउने, गएर बिल्डिङ बनाउने, मेसिन बनाउने, यो गर्ने गरेर पुरानो अवस्थामा ल्याउने भनेर हामीले म्याद थप गरेका छौँ। म्याद थप गरेको पनि 7 महिना भइसक्यो होइन, अहिलेसम्म पनि उहाँहरूको चाहिँ सन्तोषजनक रूपमा चाहिँ उहाँहरूले काम सुरु गरेको चाहिँ फिजिकल्ली देखिया छैन।
7: 25 लाखलाई टार्गेट गरेका थियौँ क्यारे,
6: हाम्रो ठेक्का सम्झौतामै 25 लाखको भेहिकलहरूलाई चाहिँ उहाँहरूले प्लेट बनाइदिने, त्यसपछि 25 लाख भेहिकलमा हामीले प्लेट जडान गर्ने, 25 लाख भेहिकलमा प्लेट जडान गरिसकेपछि उहाँहरूले यो सबै सिस्टम चाहिँ नेपाल सरकारलाई सुम्पेर अरू गाडीहरूलाई चाहिँ नेपाल सरकारले अन गरेर गर्ने भन्ने हो। बिचमा फेरि अदालतहरूबाट चाहिँ स्टेहरू आएर चाहिँ अलिकति लम्बिएको थियो, जेएनजी आन्दोलन पछि चाहिँ काम अझ लम्बियो।
7: अब अहिलेसम्मको प्रगति चाहिँ के छ, सुरुबाट गर्नुपर्ने भन्नुभयो, उत्पादन गरेर गाडीमा राख्ने त्यो चरण चाहिँ कहिलेबाट सुरु हुन्छ भन्ने उनीहरूले बताएका छन्, या प्रगति विवरण के छ?
6: त्यसको लागि चाहिँ पहिला सामानहरू बाहिरबाट ल्याउनु पर्छ होइन, सामान ल्याएपछि अब यहाँ भएको बिल्डिङमा चाहिँ त्यसलाई सुधार गरेर चाहिँ गराउनु पर्छ। यसो हामीले फिजिकल्ली हेर्दाखेरि चाहिँ जति चाहिँ हामीले एक्सपेक्ट गरे अनुसार चाहिँ काम भएको छैन कि जस्तो देखिन्छ।
7: अब नयाँ लिने प्लेटहरू चाहिँ कस्तो इम्बोर्स हुन्छ कि नन इम्बोर्स नै दिन्छ अहिले?
6: नयाँ जडान गाडीहरूमा पनि अब उहाँसित त सम्झौताहरू अनुरूपै हुने भयो,
7: तर उहाँहरूले अहिले प्रोडक्सन गरि नराको अवस्थामा चाहिँ प्रादेशिक नम्बर प्लेट नै लागू हुने हो अहिले?
6: त्यो त अहिले अब जसरी चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ नम्बर लेखेर लगाउने चलन छ नि जुन पुरानो, अब त्यही तरिकाले नै उहाँहरूले लगाएर चलाइराख्नु भएको छ होइन। अब हामीले प्रोडक्सन भएर चाहिँ रेडी नहुन्जेलसम्म उहाँहरूलाई अनिवार्य गर्न सक्ने कुरो पनि भएन।
7: 3 खाले नम्बर प्लेटहरू छ नि, जुन पुरानो अनि त्यसपछि यो प्रादेशिक अनि त्यसपछि यो इम्पोर्ट प्लेट।
6: पुरानो त्योहरू त हुँदैन, अब चाहिँ त्यही प्रदेशको नाम लेखेको नम्बर प्लेट अनुसार गाडीहरू हुने भए, इम्पोर्टको चाहिँ यसो सुरु गरेको, अब सुरु गरेर बिचमा यो भएर चाहिँ उहाँहरूलाई म्याथ थप गराएको छ, उहाँले 3 वर्षभित्र भ्याउनु भएन भने त्यसलाई कसरी जाने हामी तपाईँलाई छलफल गरेर पनि देखिँदैन हुन्छ।
1: यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुषाल साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। भेनेजुएलामा लगातारका 2 शक्तिशाली भूकम्पमा परी कम्तीमा 164 जना मारिएका र झण्डै 1,000 घाइते भएका देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। बुधबारको दोस्रो भूकम्प उक्त दक्षिण अमेरिकी मुलुकले 1 शताब्दी यता महसुस गरेको सर्वाधिक शक्तिशाली भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
0: भेनेजुएलामा सङ्कटकालको घोषणा गरिएको छ। विमानस्थल, रेल र यातायात सेवा अवरुद्ध भएका छन्। भग्नावशेषमा पुरिएका हुन सक्ने व्यक्तिहरूको जीवितै उद्धारका लागि प्रयासहरू भइरहेका छन्। झण्डै 50 लाख जनसङ्ख्या रहेको राजधानी कराकसमा स्थानीय समयअनुसार साँझको 6:04 जाँदा 2 शक्तिशाली भूकम्पको धक्का महसुस भएका थिए। कार्यवाहक राष्ट्रपति रोड्रिगेजले राजधानीको उत्तरमा अवस्थित ला ग्वाइरा क्षेत्र सर्वाधिक नराम्रोसँग प्रभावित भएको बताइन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय USGSका अनुसार पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निट्युड मापन गरिएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी बाहिर भए पनि कराकसमा शक्तिशाली धक्काहरू महसुस गरिएका थिए, जसले गर्दा भवनहरू हल्लिए र धेरै भत्किए। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले 30 भन्दा बढी परकम्पहरू महसुस गरिएका जानकारी दिँदै धेरै राज्यहरू प्रभावित भएको बताए। 1,000 किलोमिटर टाढा रहेको कोलम्बियाको राजधानी बगोटामा पनि भूकम्पको असर महसुस गरिएको थियो। खोज तथा उद्धार कार्य जारी रहँदा मृतकहरूको संख्या बढ्न सक्ने ठानिएको छ। अमेरिका सहित कैयौं देशहरूले खोज तथा उद्धारमा सघाउने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति ट्रम्पले सघाउन आफू तयार, इच्छुक र सक्षम रहेको भन्दै तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिएको बताएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

समय दिनको 4:26 गयो। नेपालमा पनि बेलुकीको 9:11 गएको छ भने ब्रुनाईमा पनि रातको 11:26 गएको छ। बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीमा। तपाईँलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। हजुर, मौसम पनि एकदमै तातो छ। यही तातो मौसममा न्यानो यो अभिवादन स्वीकार्नुहोला। तपाईँलाई यो कार्यक्रममा स्वागत गर्दै अब बेलुकीको 6:00 हामी मिठा मिठा गीतहरू सुन्नेछौँ र 6:00 भने तपाईँहरूले सुन्न सक्नुहुनेछ अर्को एक कार्यक्रम, यानि कि तपाईँहरूलाई थाहा छँदैछ आज पनि छड्के सलाम सुन्न सक्नुहुनेछ। छड्के सलाममा आज पनि छविमाया पुन हुनुहुन्छ, उहाँसँगको यो तेस्रो श्रृङ्खला हो र छविमायाज्यूसँग गरिएको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रमको दोस्रो घन्टामा। र कार्यक्रमको थर्ड आवरमा भने म तपाईँहरूलाई मिठा मिठा गीतहरू सुनाउँदै जानेछु। आज विक्रम सम्बत 2083 साल असार महिनाको 11 तदनुसार आज बिहिबार 25 जुन सन् 2026 हो। आज 25 जुनमा पनि अत्याधिक गर्मी त भयो श्रोता, सायद यहाँहरूमध्ये धेरैले आजको गर्मीको विषयमा पनि तपाईँहरूले एकदमै अनुभव गरिराख्नु भएको छ। आज अत्याधिक गर्मी बढिरहेको छ अनि मेट अफिसले पनि यो रेड वार्निङ एक्सट्रिम हिट भनेर यो थर्ड कन्सिक्युटिभ डे भनिएको छ। आज पनि अत्याधिक मात्रामा गर्मी बढिरहेको हो श्रोता, अनि मेट अफिसले जारी गरेको यो रेड वार्निङमा तपाईँहरूलाई थाहा छँदैछ यो केन्ट एरिया, अक्सफोर्ड अनि त्यस्तै गरी विन्चेस्टर र ब्राइटन क्षेत्रमा एकदमै मिलियनभन्दा धेरै मानिसहरू जो लन्डनको सेरोफेरोमा बस्नुहुन्छ अनि अन्य काउन्टिजमा बस्ने साउथ इस्टका सबै मानिसहरूलाई यसको प्रभाव बेसी मात्रामा हुने बताइएको छ। र आज अत्याधिक गर्मी भएको हुनाले पनि तपाईँहरूमध्ये यहाँहरूले 20 पनि जानुभयो भने 20 आज यस्तो मलाई लाग्छ कि यो त यो स्पेनतिरको भनौँ न हलिडेमा जाने जस्तै देखिन्छ। सबैले टेन्ट टाँगेर रमाइलो गरिरहेका छन्। मानिसहरू चिसो हावाको साथमा समुद्रमा पौडिरहेको दृश्यहरू देखिन्छ र अत्याधिक गर्मी भएको हुनाले आज यो 36°C भन्दा बढी हुन सक्ने कुरा जनाइएको छ। कुनै कुनै लोकेसनमा भने 37°C पनि हुनेछ। अनि त्यसको अलावा यो हाई ह्युमिडिटी भएको हुनाले पनि अत्याधिक ह्युमिडिटी बढिरहेको हुनाले एकदमै गर्मी फिल हुनेछ श्रोता। तपाईँहरूलाई यो एक्सट्रिम हिट रेड वार्निङ जारी गरिएको छ। तपाईँहरू सबै स्टे सेफ यो हिटको लागि भन्न चाहन्छु। आउनुहोस् अब भने हामी अर्को एउटा गीत सुनौ। नेपाली चलचित्र कान्छीबाट कान्छी हे कान्छी, प्रकाश श्रेष्ठ र विमला राईको स्वरमा।

नेपाली चलचित्र काञ्चीबाट प्रकाश श्रेष्ठ र बिमला राईको युगल सर्वद प्रस्तुत गीत थियो। आउनुस अब भने आजको अत्याधिक तापक्रमको बारेमा पनि जानकारी लिऊ श्रोता। आजको अत्याधिक तापक्रम मैले अघि पनि भनेको थिएँ, कुनै कुनै लोकल एरियामा भने 37 डिग्री सेल्सियससम्म पुग्नेछ र आज धेरै जसो स्थानहरूमा अत्याधिक मात्रामा गर्मी बढेको छ। अनि तपाईँहरूलाई मेट अफिसले पनि एकदमै रेड वार्निङ इस्यु जारी गरेको छ र आज साँझ पख पनि उत्तर पश्चिमी क्षेत्रतिर भने मेघ गर्जन सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै गरी इङ्ल्यान्डको दक्षिणी पश्चिमी भूभागतिर पनि पानी पर्ने सम्भावना रहेको छ भने बाँकी केही स्थानहरूमा पनि बिहानी पखसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। र एकदमै आजको यो अत्याधिक गर्मी र ह्युमिडको कारण पनि अन्य बाँकी स्थानहरूमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। अनि त्यस्तै गरी भोलि शुक्रबार, शुक्रबारको दिनमा पनि विशेष गरेर उत्तरी क्षेत्रतिर भने बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको छ। भोलि उत्तरी क्षेत्र तिर मेघ गर्जन सहित वर्षा हुने र कुनै कुनै स्थानहरूमा त चिसो हावासँग जोरसँग चिसो हावा चल्ने र असिना समेत पर्ने अनुमान गरिएको छ। पूर्वीय क्षेत्रतिर भने अत्याधिक मात्रामा हिट वेभ आउन सक्ने अनुमान गरिएको छ र भोलिको लागि अधिकतम तापक्रम भने भोलि 26 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। र त्यसै गरी आज पनि तपाईँहरूकोमा अत्याधिक गर्मी बढेको फिल भइरहेको छ अनि त्यस्तै गरी भोलि पनि आज जस्तै 26 होइन श्रोता, शुक्रबार भने तपाईँहरूकोमा यो अत्याधिक गर्मी बढेर 34 डिग्री हुने, शनिबार पनि 30 डिग्री हुने अनुमान गरिएको छ। यसरी गर्मी बढिरहेको अवस्था हो। अहिलेको तापक्रम कुनै कुनै स्थानहरूमा 37 डिग्रीसम्म छ भने कुनै कुनै स्थानहरूमा 34 डिग्री अनि 35 डिग्री पनि रहेको छ। यो समयमा धेरैजसो स्थानहरूमा गर्मी बढिरहेको छ, यो गर्मीबाट बस्ने कोसिस गर्नुहोला भन्दै आउनुहोस् अब भने हामी अर्को साङ्गीतिक विश्राम लिऊँ।

0: गोर्खा रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfbs गोर्खा रेडियो

समय अब बेलुकीको 5 बज्नको लागि 9 मिनट मात्र बाँकी रहेको छ श्रोता. अहिलेको यो दिउँसोको चर्को गर्मी होइन, यो समयमा के खानु हुन्छ के खानु हुँदैन के कस्ता समस्याहरू हुन्छन् भनेर हुन त तपाईँहरूले पक्कै गुगल गरिसक्नु भएको छ. कतिपय अवस्थामा गुगल गर्दा पनि त्यसबाट हामीलाई धेरै बारेमा थाहा पनि हुन्छ होइन, र तपाईँहरूले पनि त्यो गुगल गरिराख्नु भएको अवस्था हुनसक्छ. र अहिले यो गर्मीको समय छ, गर्मीबाट राहत पाउनको लागि शरीरलाई शीतलता प्रदान गर्ने खाना खानु एकदमै राम्रो उपाय त हो. र प्राय गरेर यो मौसममा भनौँ न हल्का अनि सजिलै पचाउन सकिने खानाहरू तर केही खानुपर्छ. तर केही मानिसहरू भने मौसम जस्तो सुकै भए पनि आफ्नो रुचिको खाना खान पनि पछि हट्दैनन्. भन्नुको मतलब जस्तो सुकै गर्मी होस् जाडो होस् वर्षा होस् होइन, कठ्याङ्ग्रिने हिउँ नै किन नपरोस्, तर कतिपय मानिसहरूलाई भने आफूले डेली बेसिसमा खाने खाना नै खानुपर्छ. जस्तो कि दाल भात तरकारी मासु होइन, यस्ता धेरै सेवन गर्ने व्यक्तिहरू पनि हुन्छन्. आफ्नो रुटिन अनुसार बिहान अथवा बेलुकाको समयमा दाल भात तरकारी नै चाहिन्छ, र सबैलाई त्यस्तो चाहिन्छ भन्ने पनि छैन. यो स्वास्थ्य विज्ञहरूका अनुसार पनि गर्मीमा मांसाहारी खाना विशेष गरी चिकन मटन होइन अनि पोक करीहरू अथवा हामी त अझ यो समर सिजनमा बढी मात्रामा बिबिक्यू पनि सेवन गर्छौँ. र चिकन र मटनमा प्रोटिन बोसो बढी हुन्छ अनि पचाउन शरीरलाई बढी प्रयास चाहिन्छ भनेका छन्. तर यो सबैलाई एउटै नियम लागू हुँदैन. कतिपय मानिसहरूले त मजाले मासु खाएर पनि होइन राम्रोसँग पचाउन सक्छन्. र जे होस् गर्मीको समयमा भने हल्का खाना खानु राम्रो हुन्छ भन्ने कुरा पनि छँदैछ. र चिकन वा मटन अथवा पोक करी अथवा कुनै पनि मासु तपाईँले भनौँ न एकदमै हाई प्रोटिनयुक्त खाना खानुहुन्छ भने शरीरमा पनि विभिन्न किसिमको प्रतिक्रियाहरू देखा पर्न सक्छ. शरीरलाई असजिलो महसुस हुने अथवा गर्मी बढेको फिल हुने अथवा भनौँ न विभिन्न किसिमको असहज स्थिति देखा पर्न सक्छ. त्यो भनेको अत्याधिक मात्रामा सेवन गऱ्यौँ भने. जस्तो कि तपाईँ हाम्रो बिबिक्यूको समय छ अहिले, हुन त यति बेला बिबिक्यू गर्नु एकदमै गाह्रो पनि छ, गर्मी अत्याधिक छ. तर समर सिजनमा प्राय गरेर बिबिक्यू हामी खाइरहेका हुन्छौँ. जब यो बारबेक्यूको सिजन आउँछ त्यति बेला हामी कहिले कुन समयबाट स्टार्ट गर्छौँ अनि साँझसम्म बिबिक्यू खाइसकेर पनि अब फेरि दाल भात तरकारी पनि खानुपर्छ. हो, सबैलाई खानुपर्छ भन्ने छैन, कतिलाई खानुपर्छ कतिलाई खानु पर्दैन त्यो आफ्नो ठाउँमा छँदैछ. तर यस्तो प्रोटिन बस बढी मात्रामा सेवन गर्दा मेटाबोलिज्म पनि एकदमै फास्ट हुन्छ, शरीरको हिट पनि एकदमै बढ्छ र पानीको कमी पनि बढ्छ. त्यसकारण तपाईँले दिउँसोको खानामा भनौँ न यो मासु समावेश गर्नुहुन्छ भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ अनि तपाईँलाई डिहाइड्रेसन हुनसक्छ. अनि कसै कसैलाई भने एकदमै चक्कर लाग्ने होइन डिजी फिल हुने त्यस्तो समस्याहरू पनि हुनसक्छ. र त्यसको लागि तपाईँले बिहान र बेलुकाको समयमा राम्रोसँग पानी सेवन गर्नु पर्दछ. ओके, अब यो प्रसङ्गपछि आउनुहोस् हामी अर्को एउटा गीत सुनौँ र यो गीत सुनिसकेपछि हामी समाचार सुन्दै कार्यक्रमको दोस्रो घण्टामा हामी फेट्नेछौँ.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी अजय सुमागीको पासपोर्ट रोक्का गरेको छ। सम्पत्ति शुद्धिकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर पासपोर्ट रोक्का गरेको हो। सुमागीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा रकम भित्राएको आरोप छ। सुमागीले मुक्ति श्री सिमेन्ट र सैटेलाइट टेलिकममा भित्राएको वैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिए पनि पछि त्यसले निरन्तरता भने पाएन। किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नदी सेन्टर खाली गराउन खोजिए आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्। बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई भोलिसम्म ठाउँ खाली गर्न सूचना जारी गरेपछि उनीहरू आक्रोशित भएका हुन्। सरकारले 5 दिनभित्र 25,000 रूपियाँ दिएर आफै व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न दबाव दिएपछि पीड़ितहरू आक्रोशित बनेका छन्। सरकारले उनीहरूलाई उपलब्ध गराउने भनेको 25,000 रूपियाँ भुक्तानीका लागि ब्याङ्क खाताको विवरण समेत मागेको छ। सरकारले व्यवस्थित बसोबास गराउन नसक्ने भएर हटाउन ब्याङ्क विवरण मागेको सुकुम्बासीहरूको बुझाइ छ। उनीहरूले होल्डिङ सेन्टर बाहिर पीड़ितहरूको सरोकार पत्र टाँसेर

0: आफ्ना माग सार्वजनिक गरेका छन्। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट डाक्टर स्वर्णिम वाग्लेले सर्वाधिक मत पाउनु भएको छ। वाग्लेले 2600 मत ल्याउनु भएको हो। जारी महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट 170 प्रतिनिधि मध्ये 49 मत खसेको थियो। प्रवासबाट सर्वाधिक मत पाउनेमा स्वर्णिम वाग्ले एक्लो हुनुहुन्छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली किनार क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सी साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गरिने भएकाले महाकालीमा बाढ़ी आउन सक्ने भन्दै कञ्चनपुर प्रशासनले किनार क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो। भारतीय पक्षले बाँधको ढोका खोल्ने सूचना दिएको भन्दै यो अवधिमा महाकाली किनार क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको कञ्चनपुरका सहायक सीडीओ मोहन चन्द्र जोशीले जानकारी दिनुभएको छ। मुलुकभर 1,37,000 हेक्टर जमिनमा रोपाई भएको छ।
1: कृषि विभागले देशभर करिब 10% धान रोपाई भएको जनाएको हो। गत वर्षको तुलनामा रोपाई 0.4% बढ़ेको छ। मुलुकभर करिब 13,81,000 हेक्टर जमिनमा रोपाई हुने गर्छ। यही असार 8 गतेसम्म सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेस प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भएर जम्मा उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% उत्पादन हुने गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएकाले रोपाईका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन। मौसमको प्रतिकूलता, प्राकृतिक विपद, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ।
0: सरकारले कक्षा 12 को परीक्षाको विषयमा विद्यार्थीले उठाएका विषयबारे छानबिन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको जानकारी दिनुभएको छ। कक्षा 12 को परीक्षाको नतिजा हतारमा प्रकाशन गर्दा गडबड़ भएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन्। उनीहरूले आज माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका छन्। यसलाई लिएर आफ्नो ध्यान आकर्षण भएको मन्त्री पोखरेलले बताउनु भएको छ। उत्तर पूर्वी जापानमा 7.2 म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा 4 जना घाइते भएका छन्। जापानको जल तथा मौसम विज्ञान विभागले पेसिफिक तटमा 44 किलोमिटर गहिराईमा भूकम्प गएको जनाएको छ। तर सुनामीको कुनै खतरा नरहेको विभागले जनाएको छ। हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार 4 जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। विभागले आउँदो हप्तासम्म जनतालाई सतर्क रहन आग्रह गरेको छ। कोशी प्राइडले केपीएल क्रिकेट भोलिदेखि शुरू हुँदैछ। सुनसरीको भोगराहा नर्सिङ 4 को डाक्टर खलिल आजाद खेल मैदानमा हुने तेस्रो संस्करणको प्रतियोगितामा भारतीय 3 सहित 6 वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। केपीएल ग्रुपले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आमन्त्रित क्रिकेट प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।
2: BFBS Kulkar Radio.

समय अब भने 5 बजेर बेलुकीको 5 बजेर 10 मिनट गएको छ श्रोता. आजको दिवाकुशली कार्यक्रमको हामी दोस्रो घण्टामा प्रवेश दिवाकुशली नभएर साँझको कार्यक्रम गोधुलीको हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं. यो गोधुली कार्यक्रम दिनको ठिक 4 बजे बीबीसी नेपाली समयपछि हुनेछ. यो समर सिजनमा, विन्टर सिजनमा भने हामी दिनको 3 बजे बीबीसी सुन्छौँ भने समर सिजनमा दिनको ठिक 4 बजे बीबीसी नेपाली सेवा कार्यक्रम तपाईँले सुन्दै आइरहनु भएको छ. आज पनि साँझको कार्यक्रम यो गोधुली हो. हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ र तपाईँहरूले सुन्दै आइरहनु भएको कार्यक्रम छड्के सलाम सुन्न सक्नुहुनेछ. आज पनि हाम्रा सहकर्मी साथी योगराज राईजीको गेस्ट हुनुहुन्छ छड्के सलाममा, छविमाया पुन, र उहाँसँग गरिएको कुराकानीको यो तेस्रो श्रृङ्खला हो. र कतिपय मानिसहरूसँग त उहाँले 8, 9, 10 श्रृङ्खलासम्म कन्टिन्यू रूपमा कुराकानी गर्न सक्नुहुन्छ. र अहिले भर्खरै हामी उहाँसँग गरिएको कुराकानीको 3rd श्रृङ्खलामा आइपुगेका छौँ. अब यो 3rd श्रृङ्खलामा पनि छविमाया पुनज्यूसँग एकदमै रमाइलो कुराकानी भएको छ. सुन्न नभुल्नुहोला यो कार्यक्रमको दोस्रो घण्टामा हामी सुन्नेछौँ अबको केही समयपछि. हजुर, आउनुहोस् अब भने म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु श्रोता. र अहिले पनि हामी यो समर सिजनकै कुराकानीलाई अघि बढाउँ, होइन, यो गर्मीको मौसममा हल्का र आरामदायी पहिरनहरू सायद अहिले पनि यहाँहरूले देखिराख्नु भएको छ, होइन, स्ट्रिटमा अथवा भनौँ न विशेष गरेर यो समुद्री तटीय क्षेत्रतिर भने अहिले जति पनि स्यान्डी बेसमा भने मानिसहरू अहिले निकै फेसनेबल लुगा लगाएर हिँडिरहेको पनि हामी देख्छौँ. र वास्तवमा अहिले यो समर सिजनमा भने अलिकता हल्का अनि कटनको लुगाहरू अनि तपाईँलाई बढी मात्रामा कम्फर्टेबल फिल हुने लुगा लगाउनुहोस्, होइन, सुतीको लुगा र अन्य लुगाहरूले गर्मीको तापसँगै बढी मात्रामा पोल्ने पनि हुनसक्छ. र यो तातोबाट छुटकारा पाउनको लागि गर्मीको मौसममा यो स्टाइलिससँगै आराम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ. र धेरैजसो महिलाहरूले उहाँहरूको यो समर सिजनमा उत्कृष्ट विकल्प भनेको स्कर्ट नै रहेको छ. र विभिन्न प्रकारका ट्रेन्डी स्कर्टहरू फ्यासनमा छन्, होइन, यो समर सिजनमा. र झन् अहिले त अब यो हिट वेभ बढिरहेको छ. यो समयमा पनि तपाईँहरूले आफ्नो चोइस अनुसारको एकदमै आरामदायी हल्का, होइन, स्टाइलिस कपडाहरू लगाउन सक्नुहुन्छ. र मौसमको लागि सबैभन्दा उपयुक्त पहिरनमध्ये एक मानिन्छ यो स्कर्ट, होइन. प्राय गरेर धेरै महिलाहरूले जुनसुकै वाइडर कम्युनिटीमा पनि तपाईँहरूले देखिराख्नु भएको छ, महिलाहरूले बेसी मात्रामा स्कर्ट गर्मीको समयमा, होइन, तपाईँ कुनै पनि सुपर मार्केटमा सपिङमा जानुहोस्, प्राय गरेर धेरै महिलाहरूले, यो कुनै पनि एज ग्रुप छैन, प्राय सबै महिलाहरूले स्कर्ट लगाएको हामी देख्छौँ. स्कर्टले शरीरलाई अलि शीतल अनि सहज महसुस पनि गराउँछ, साथै व्यक्तित्वलाई पनि यो समर सिजनमा, होइन, लाइट कलरको लुगा लगाउनु भयो भने माथि, जस्तो कि अब यो लङ स्कर्ट लगाउनुहुन्छ भने माथि स्लिपलेस लगाउँदा अझ तपाईँलाई स्मार्ट देखाउँछ. र आजकल यो मिनी स्कर्ट अनि मिडी स्कर्ट पनि छ, डेनिममा पनि तपाईँहरूले लगाउनुहुन्छ, प्रिन्टेड स्कर्ट भइहाल्यो, होइन, यो प्रिन्टेड स्कर्ट पनि त्यत्तिकै चलिरहेको छ. अनि म्याक्सी स्टाइलको स्कर्ट पनि तपाईँहरूले विभिन्न डिजाइनमा अहिले देखिराख्नु भएको छ. र यी सबै स्कर्टहरूलाई तपाईँहरूले टी सर्ट अथवा क्रप टपसँग पनि लगाउन सक्नुहुन्छ, क्रप टप भइहाल्यो, सर्ट अथवा ट्याङ्क टपसँग पनि मिलाएर लगाउन सकिन्छ. अझ त्यसको कलर कम्बिनेसन, होइन, कुन कलरसँग कुन लगाउँदा अझ राम्रो देखिन्छ तपाईँहरूले लाई त्यो भन्नै परेन, होइन. वास्तवमा अहिले भनौँ न यो स्कर्ट किन बढी मात्रामा चलिरहेको छ त भन्दा पनि समर फ्यासनमा स्कर्ट किन विशेष छ भन्नुको मतलब हो,
स्कर्टको सबैभन्दा ठुलो विशेषता भनेको यो आरामदायी हुन्छ, हल्का हुन्छ, अत्यन्तै स्टाइलिस पनि हुन्छ, लगाउँदा स्मार्ट देखिन्छ, अनि यो सिजन अनुसार पनि त्यसले मान्छेलाई आकर्षण गरिरहेको हुन्छ। भन्नुको मतलब त्यो लगाउने मान्छे अलि स्टाइलिस देखिन्छ, अनि यही कारणले पनि होला गर्मी मौसममा धेरै महिलाहरूले स्कर्टलाई आफ्नो पहिलो रोजाइ बनाउँछन् होइन। र अहिलेको अनलाइन सपिङको युगमा त झन् तपाईँहरूले विभिन्न अनलाइन प्लेटफर्ममा विभिन्न डिजाइनका अहिलेको ट्रेन्ड स्कर्टहरू सजिलै उपलब्ध भएकोले पनि आफ्नो शैली अनि आफूलाई मनपर्ने होइन धेरै थरी छ, तर पनि तपाईँलाई कुन मनपर्छ, कुन सुट गर्छ अनि कस्तो तरिकाको लगाउन मन पराउनुहुन्छ, अनि अर्को कुरा आफ्नो बजेट अनुसारको स्कर्ट छनौट गरेर यो गर्मीमा एकदमै सहज महसुस गर्नुहोला। र सबैलाई यो लगाउन मनपर्छ भन्ने पनि छैन, नलगाउँदा पनि हुन्छ, अरू लुगा लगाउँदा पनि हुन्छ, तर स्कर्ट नै लगाउनु पर्छ भन्ने पनि छैन। एनिवे श्रोता आउनुहोस् अब भने हामी मिलन लामा गोम्जाले गाउनु भएको यो गीत सुनौ।

0: भित्र तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: Left! Left! Salute team on the march! Left! Salute!
1: One, two, three, four, five, down, three!
2: कार्यक्रम छड्के सलाम
3: हजुर कार्यक्रम छड्के सलाम बीएबएस गोर्खा रेडियोको साप्ताहिक प्रस्तुति तपाईँहरूले सुनिराख्नु भएको छ र यो कार्यक्रममा गत दुई हप्ताबाट हामीसँग हुनुहुन्छ दिदी छवि माया पुन एक समाजसेवी हुनुहुन्छ अनि उहाँ चाहिँ युकेको फानबाट बसोबास गर्नुहुन्छ उहाँको स्टोरी हामीले सुनिरहेका छौँ उहाँको श्रीमान हिरा बहादुर पुन ज्यू हुनुहुन्छ फर्स्ट सेकेन्ड इयरमा 1981 भर्ती हुनुभयो अनि 1994 चाहिँ उहाँ पेन्सन जानुभयो अहिले यहीँ बेलायतमा बसोबास गरिराख्नु भएको छ अब यो एपिसोडमा पनि बाँकी उहाँको कुराकानी हामी गर्नेछौँ गत हप्तासम्म आइपुग्दा उहाँ गाउँमा जानुभयो र गाउँमा चाहिँ लाउरेहरू जानुभएको थियो र उहाँको घरमा चाहिँ बिस्तारा दिँदै गरेको प्रसङ्ग दिदीले सेयर गर्दै हुनुहुन्थ्यो दिदी फेरि नमस्कार हजुरलाई
4: भाइ नमस्ते अनि धन्यवाद हजुरलाई सम्पूर्ण रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई पनि फेरि पनि नमस्कार गर्दै न्यानो अभिवादन पक्राउन चाहन्छु
3: हजुर दिदी थ्याङ्क यू राइट हामी गाउँतिर पुगेको थियो कुन गाउँ हो दिदी तपाईँहरूको
4: लेखानी
3: तपाईँको घर चाहिँ
4: फापरखेत दुई घन्टाको फरक हो भाइ साढे दुई घन्टा लाग्छ हिँडेर अहिले चाहिँ गाडीमा चाहिँ जस एक घन्टा पनि लाग्छ
3: एक घन्टा अहिले गाउँमा त कोही हुनुहुन्छ तपाईँको घरहरू पुरानो घरहरू
4: मेरो कान्छा देवर हुनुहुन्छ कान्छा देवर देवरानी अनि जेठानी हुनुहुन्छ दुईतिर बस्नुहुन्छ उता यता गरेर अनि छोराछोरीहरू होइन
3: अब गाउँघरतिर त हाम्रोतिर त अहिले सुनसान छ तपाईँहरूकोतिर कस्तो छ दिदी सबै मान्छेहरू सहरतिर जाने सहरको मान्छेहरू विदेश लाग्ने त्यस्तो चलन छ अहिले नेपालमा
4: हो नि भाइ अहिले त छैन नि मेरो माइततिर झन् प्रायः केटा मान्छेहरू त कोही पनि छैन मेरो भदै चाहिँ छ है कान्छाको छोरा होइन दुई चारजना चाहिँ हुनुहुन्छ त्यहाँ चाहिँ छैन नि प्रायः जस्तो गइसकेको छ
3: गाउँ चाहिँ कस्तो लाग्छ दिदीलाई तपाईँ त प्राय जस्तो सहरतिर बिताउनु भयो
4: यस्तो केही प्रोग्राममा गयो भने रमाइलो लाग्छ भाइ तर प्रोग्राम उता प्रोग्राम जाँदा चाहिँ सुनसान के एउटा सुनसान जस्तो त्यस्तो लाग्छ तर एक प्रकारको चाहिँ हामी यहाँ बसेर जाँदा एक प्रकारको रमाइलो लाग्दो रहेछ कि त्यो चाहिँ हजुर
3: त्यही त मलाई पनि नेपाल गयो भने त्यो सहर बजार भन्दा माथि लेकतिर जाउँ जस्तो लाग्छ कि त्यो त्यतातिर हुर्केको कारणले त्यस्तो हुँदो रहेछ
4: एकदमै
3: हजुर राइट अब दाईहरू चाहिँ तपाईँहरूको घरमा आउनु भएको थियो उहाँ चाहिँ तपाईँ घरमा सुत्नु भयो कि त्यो रात अर्को घरमा सुत्नु भयो त
4: भन्नाले मेरो श्रीमान भाइ
3: खास हिरो हिरो भनौँ न

0: यही भन्नुपर्यो, यही भन्नुपर्यो है भाइ। अनि उहाँ चाहिँ उतापट्टि उहाँ के अरे हाम्रो शेर कान्छा बाबा घरमा सुत्नु भयो, साथीको घरमा, तर एउटै आँगन है, त्यही जोडिएको आँगन थियो नि होइन। अनि अरू को दुईजना दुई तिनजना चाहिँ यतापट्टि सुत्नु भयो, मैले पनि याद गरिनँ है त्यति बेला चाहिँ,
1: ए
0: किनभने मैले त हेर्न पनि नपरोस् जस्तो हुन्थ्यो कि मलाई
1: होइन, यो
0: देखिए
1: यस्तो रहेछ कि पश्चिमतिर चाहिँ घर एउटा एउटा यता जस्तो एउटा बस्ती हुन्छ, हाम्रो पूर्वतिर चाहिँ एउटा घर, यहाँ एउटा घर पर हुन्छ नि त होइन घर, त
0: हजुर
1: तपाईँहरूको चाहिँ त्यो बस्ती चाहिँ एकदमै राम्रो लाग्छ कि पश्चिमतिर।
0: हजुर हजुर, थ्याङ्क यू सो मच भाइ। हाम्रो चाहिँ एउटै आँगनमा चाहिँ तिनवटा घर, दुईटा दुईवटा
1: वाह।
0: घर चाहिँ हाम्रो है, हाम्रो भनौँ न बाबा आमा घर, मेरै घर भनौँ, माइती घर, गाउँ घर भनौँ, अनि एउटा घर चाहिँ हाम्रो शेरबहादुर पुन्हे हुनुहुन्छ बिचरा है, कान्छा बाबा, त्यहाँ चाहिँ पहिलाको साइनो विवाह, अगाडिको साइनो कान्छा बाबा, तर विवाह पछिको चाहिँ
1: ए
0: हामी एउटै भाइकोलाई पढ्दो रहेछ, उहाँ चाहिँ देवर पढ्नुहुन्छ, उहाँको घर थियो, गर्दाखेरि त्यस्तो थियो कि भाइ। अनि
1: ए
0: फेरि बाबा आमाले लगेर जानु भएको अब क्याप्टन मान्छे चारपाईहरू हुन्छ नि भाइ, फलामको
1: ओ
0: चारपाईहरू खाटहरू जस्तो के,
1: ओ
0: त्यो लिएर जानु भएको थियो नि त। अब त्यति बेला त हेभी केटमा है, गटटटटट होइन, त्यसरी बोकेर लाने
1: ओ
0: अब सामान त कति हो कति हो, लानु भएको थियो कि
1: ए
0: उहाँले, गर्दाखेरि त्यहाँ
1: ओ
0: सुत्नु भयो
1: अब
0: तिन
1: तपाईँको
0: चार
1: बाबा
0: दिन
1: त
0: बाद।
1: अफसर मान्छे, गाउँमा पनि धेरै इन्भेस्ट गर्नुभयो होला नि जग्गामा पैसाहरू होइन?
0: एकदमै एकदमै, बाबाले चाहिँ भैरवातिर मधेसतिर बस्न खोज्नु भएको भाइ, तर
1: ए
0: आमाले मान्नु भएन,
1: राइट
0: आमाले चाहिँ गर्मी हुन्छ, म त बरु सिस्ने घोटेर भए पनि म चाहिँ गाउँमै बस्छु ठिकै छ भन्नुभयो कि, मान्नु भएन आमाले। अनि बाबाले त मधेसमै बस्ने कुरा गर्नुभएको थियो कि,
1: ए अनि त्यो जग्गा अहिले के छ त दिदी, बेच्नु भयो कि स्टिल छ त?
0: छैन त्यतिकै छ भाइ, कमाउनु हुन्छ, कान्छी भाउजू हुनुहुन्छ के अरे, कान्छी
1: ए
0: भाउजूले चाहिँ जस अदिया दिनुभएको छ होइन, अब ठुलो दाइको पनि जग्गाहरू छ,
1: ए
0: कमाउनु हुन्छ, कजाउनु हुन्छ, त्यही त हो
1: ए
0: नि भाइ, अरूले
1: ओ
0: कजाउने होइन, हजुर
1: ओके,
0: रेखदेख
1: अनि
0: हजुर।
1: त्यो लाउ लिएर आउनुभयो तपाईँको, अब श्रीमान पनि आउनुभयो, खाना चाहिँ उता खानुभयो कि यता खानुभयो?
0: खाना त उतै कान्छा बाबा घरमा उतै खानुभयो होइन, खानुभयो, तर यतातिर नि खोइ दिनुभयो कि भएन आमाहरूले, म त्यति याद पनि
1: याद
0: गरिनँ है
1: भएन।
0: त्यो बच्चाको उसमा। अब म त बाहिर बाहिर काम गर्ने आउने, अनि रक्सीहरू बनाउने त्यस्तो थियो। अनि मलाई चाहिँ बिचरा लाल रोका दाईलाई सम्झिन चाहन्छु, लाल रोका दाई पनि यही हुनुहुन्छ होइन, दाई उहाँले उहाँ लाउरीहरूलाई चाहिँ लिएर जानुभएको थियो कि, अनि मलाई जिस्काउनु हुन्थ्यो, माया ल आऊ यता आऊ भन्नुहुन्थ्यो, बाहिर निस्क आऊ यता भन्नुहुन्थ्यो होइन। अनि अरू लाउडी दाईहरू पनि यहीँ हुनुहुन्छ है, उहाँ दाईहरूलाई पनि मैले सम्झिन चाहे, उहाँहरूले चाहिँ ए भान्जी ल रक्सी ल्याऊ खाम भन्नुहुन्थ्यो, अब म त लाउडीको छोरी भान्जी भन्नुहुन्थ्यो कि
1: भान्जी
0: उहाँहरूले होइन, गर्दाखेरि जिस्काउनु हुन्थ्यो, अनि फोटो हेर्नुहुन्थ्यो, जिस्काउनु हुन्थ्यो है। अनि मैले चाहिँ मलाई नजिस्काउनु चाहिँ भन्थे, अनि म चाहिँ बोल्न नै चाहन्न थिएँ कि भाइ,
1: ए
0: म चाहिँ
1: बिचरा
0: बोल्नै नचाहने कि हजुर
1: राइट। अनि उहाँहरू चाहिँ यो पर्पजको लागि आउनुभएको भन्ने त तपाईँलाई त्यो क्लु नै भएन होला।
0: मलाई थाहा थिएन भाइ, उहाँहरू पार्सल पुर्याउन जानु भएको रे भन्ने मात्रै थाहा पाएँ। अनि पछि पार्सल पुर्याउन जाँदाखेरि चाहिँ केटी हेर्न आएको रे भनेर म पानी लिन जाँदाखेरि चाहिँ मलाई जिस्काउनु हुन्थ्यो कि अरूहरूले,
1: ए आई सी
0: ल तिमीलाई हेर्न आएको रे माया, ल हेरेर पनि गए होला लाउरीहरू भनेर भन्नुहुन्थ्यो कि, मलाई नजिस्काऊ है फेरि भन्थे मैले अरूहरूलाई होइन, कोही भाउजूहरू माइहरूले जिस्काउनु हुन्थ्यो कि मलाई, पछि त हो रहेछ भाइ, मलाई थाहा थिएन होइन, हेर्न आउनु भएको रहेछ नि त।
1: ए कति बस्नुभयो त त्यहाँ उहाँ चाहिँ?
0: उहाँहरू धेरै बस्नु भएन, कति 2 दिन जति बसेर अब हेर्नु भएछ, गाउँतिर पनि जानु भएछ, अरूहरू पनि हेर्नु भएछ होइन, जिस्काउँदै हेर्नु
1: सोध्नु
0: भएछ
1: भयो होला नि
0: होइन,
1: यो केटी कस्तो छ यता
0: सोध्नु
1: उता होइन गाउँमा।
0: भएला। अनि अनि मेरो श्रीमानले त म त बोलिनँ है भन्नुहुन्थ्यो अरे, भन्नुहुन्थ्यो कि मसँग, म अरू केटीहरूसँग त म त बोलिनँ, अब जाउँ भनेपछि जाने पऱ्यो भन्नुहुन्थ्यो मसँग, पछि है त्यो कुरा चाहिँ
1: ए
0: पछि भएको होइन
1: रिसाउँछ भनेर होला नि।
0: होला भाइ, होला त्यो चाहिँ होला
1: ए अब
0: हजुर
1: तपाईँ त हङकङमा बस्नुभयो दिदी, फेरि गाउँमा गएर गाउँले जीवन यापन गरिरहँदा त्यो चाहिँ कस्तो लाग्यो त्यो पार्ट चाहिँ?
0: त्यो मलाई ठिकै लाग्यो भाइ, अब किनभने अब सानोमा गएँ होइन, त्यही हुर्कियो होइन, अब जेठी छोरी है,
1: ए अँ
0: अब जेठी छोरी, अनि अब त्यही त हो भाइ, गाउँमा दुःख हुन्छ होइन,
1: ओहो
0: दुःख पनि गरियो है, अब किनभने जेठी छोरी भएपछि सबै कुरा अब यता लेनदेनको कुरादेखि लिएर
1: ओहो
0: सबै, अब बाबाले यता रेखदेख, अब लेनदेनको पैसाहरूको होइन, यता उता सबै म आफैले नै के भाइ, अनि
1: ए
0: यताउता अब
1: ए घर
0: पढे
1: व्यवहार
0: पनि
1: आफैले
0: खेत
1: गर्नुहुन्थ्यो?
0: हजुर, घर व्यवहार चाहिँ आफै नै, किनभने एउटा जेठी छोरी,
1: ए
0: अब बिचरा अब घरमा दाई भए पनि दाई लाउरे विदेशमा हुनुहुन्थ्यो होइन,
1: ओहो
0: गर्दा सबै कुरा गाउँमा
1: पनि तपाईँको त ठुलो इज्जत थियो होला नि त, एउटा क्याप्टेन मान्छेको छोरी होइन, अब त्यो त्यति बेलाको जमानामा त अलिकति खाने हुनेहरूलाई त गाउँमा धेरै इज्जत थियो नि भन्नु, तपाईँको बाबा त क्याप्टेन फेरि
0: हजुर एकदमै इज्जत त एकदमै गर्नुहुन्थ्यो। म अझै पनि उहाँलाई धन्यवाद दिन चाहन्छु होइन, एकदमै माया होइन एउटा सम्मान होइन, त्यो एउटा बाबाको मात्रै नभए एउटा परिवारको पनि हुँदो रहेछ भाइ होइन, म त्यति एकदमै सम्झिन्छु कि।
1: भनेपछि व्यवहार चाहिँ आमा बाबुले होइन, तपाईँले आमा बाबुको काम सबै गर्नुभयो, चलाउने पैसा
0: हजुर हजुर यता त्यता कति अब त्यही त हुने भाइ होइन, पैसा माग्न आउनुहुन्थ्यो अनि थम्सअप बनाउनु पर्थ्यो होइन, अनि कसले लाने कसले लग्यो सबै यताउता
1: दिनुहुन्थ्यो
0: होइन, बाबाले दिए पनि तर मैले चाहिँ यता उता हेरिदिने पढिदिने होइन, अनि त्यति बेलाको जमानामा त अब मान्छेहरू राखेर लिपस्टिक लगाएर होइन त्यसरी दिनु पर्थ्यो नि त भाइ,
1: लेख्नुहुन्थ्यो
0: हजुर थम्सअप नै,
1: त्यो त एक किसिमको बेहोरा हुन्छ नि त होइन, उपलब्ध कुन लेखेर लेख्छ नि त्यो पहाड कागजमा
0: हजुर हजुर त्यो चाहिँ गराउनुहुन्थ्यो कि, अनि अध्यक्षहरू राखेर होइन त्यो गर्नुहुन्थ्यो कि, अनि म चाहिँ त्यहाँ बस्दिन्थेँ होइन, अनि फलानाले लानु भएको छ भनेर एउटा बुकमा फेरि मैले रेकर्डहरू गरेर राखिदिन्थेँ कि भाइ
1: भने त्यो जमाना त्यो साँच्चै तपाईँ हामी एउटै अब उमा जन्मेको भनेपछि खेतीपाती सबै गर्नुहुन्थ्यो कि खेतालाहरू हुन्थ्यो उहाँले गर्नुहुन्थ्यो,
0: हामी त गर्यौँ नि भाइ अब घाँस काटेर होइन, म ढाँट्दिन ठुलो अब क्याप्टनको छोरी भए तापनि हामी त स्कुल पढ्दा पनि घाँस काट्न गएर घाँस एक डोको लिएर अनि त्यसपछि फेरि खाना पकाएर खाना खाएर अनि ड्रेस लगाएर हतार हतार फेरि बालसाल कोरेर जानु पर्थ्यो भाइ स्कुलमा होइन, कहिले काहीँ त बाल कोर्न पनि नभएर जान्थ्यो होइन, सरहरूले तानिदिनुहुन्थ्यो कि बाल के तिमी आज बाल नकोरेर आएको भनेर भन्नुहुन्थ्यो होइन सरहरूले, के
1: त्यस्तो
0: जमाना थियो
1: हामी पनि खाली खुट्टा थियो चप्ली थिएन, अनि आधा घन्टामा अहिले त्यो बाटो हिँड्यो दुई तिन घन्टा लाग्छ, आधा घन्टामा कुदेर पुगिन्थ्यो क्या दिदी,
0: हजुर
1: जुत्ता थिएन एक जोर, अब त्यो दौरा सुरुवाल दसैँ तिहारमा सिलाइदिनुहुन्थ्यो त्यही नै हो जहाँ जाँदा पनि त्यस्तो जमाना थियो। हुन्छ दिदी
0: हामी पनि त्यहाँ सात क्लाससम्म त त्यहाँ पढ्यौँ भाइ, आठ क्लासदेखि फेरि हामी अमर मावि स्कुलमा पढ्नु जानु पर्थ्यो, त्यहाँ चाहिँ दुई घन्टा लाग्ने थियो कि भाइ, अनि खाना खाएको पेटमा है कुद्दै जानु पर्थ्यो भाइ, कस्तो पेट दुख्ने थियो सम्झिँदाखेरि है।
1: ओके दिदी छोटो विश्राम लिउँ त्यसपछि बाँकी कुराकानी सेकेन्ड पार्टमा गरौँ है त दिदी।
0: हुन्छ हुन्छ
1: हजुर, यो बिचमा दुईवटा गीत सुनौ आदरणीय श्रोताले, त्यसपछि फेरि दिदीसँग कुराकानी हामी क्यारी अन गर्नेछौँ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: BFBS गोर्खा रेडियो।
1: हजुर, बिएफएस गोर्खा रेडियोबाट कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ। हामी तेस्रो एपिसोडमा छौँ र आज चाहिँ तपाईँहरूले सुनिराख्नु भएको छ तेस्रो हप्ताको कार्यक्रम। हाम्रो छवि मायापुन दिदी हुनुहुन्छ, गाउँको कुरा हामीले गरिरहेका छौँ। यो ब्रेकपछि पुनः वेलकम गर्दै दिदी, फेरि हजुरलाई वेलकम छ है त।
2: थ्याङ्क यू सो मच भाइ।
1: राइट, अनि उहाँहरू हेरेर जानुभयो, त्यसपछि के भयो दिदी? त्यसपछि चाहिँ अब माग्ने कुरा भयो कि त्यहाँबाट के भयो प्रक्रिया?
2: हजुर भाइ, एकदमै यो त कहानी नै भयो होइन। हेरेर जानु भएछ अनि सबैजनाले रिक्वेस्ट गर्नु भएछ होइन, अब एउटा नलेखेको भनौँ है अरूलाई चाहिँ होइन। अनि मेरो श्रीमानलाई चाहिँ मेरो कान्छा मामा सिक्जेलको हुनुहुन्छ, कुलबहादुर सिरिज, उहाँको श्रीमती श्रीमाया हुनुहुन्छ, उहाँ माइजू फ्यामिलीवाला हुँदाखेरि चाहिँ मेरो श्रीमानलाई चाहिँ खाना खान बोलाउनु भएको रहेछ होइन भाइ, मुगेसी हुँदाखेरि। अनि त्यो चाहिँ पछि थाहा पाएको कुरा है भाइ। अनि ज्यू हङकङमा हुँदा अनि बोलाउनु भएको रहेछ, अनि उहाँलाई चाहिँ श्रीमानको आनी बानी यता त्यता सबै थाहा भएको रहेछ होइन। अनि लाउरीहरू त जानुभयो, दुईजना चाहिँ गाउँको बिचरा उहाँहरू आफन्त, तर चारजना लाउरीहरू जानुभयो है त्यति बेलाको जमानामा हेर्नुहोस् न होइन। अनि अरूहरूले पनि कुरा गर्नु त भएको रहेछ, तर चाहिँ आमाले चाहिँ अब आमालाई थाहा भएको होला अब छोरी बढ्यो भन्ने, बाबाले चाहिँ नदिने भन्ने, अनि मैले पनि नगर्ने भन्ने कि भाइ है, मैले विवाह गर्दै गर्दैन भन्ने खालको म पनि, किनभने म पढ्छु, म पढेर केही न केही गर्छु, अनि मैले बाबा आमालाई पालेर म बस्नु पर्छ, दाई भाइ मात्र होइन कि म पनि, मैले बाबा आमालाई पालेर बस्नु पर्छ, मैले चाहिँ जागिर गर्ने हो, म चाहिँ विवाह गर्दिन भन्ने होइन। अब त्यो कुरा आयो, अनि कुरा आइसकेपछि बिचरा मेरो श्रीमानले चाहिँ अब पाँच चोटिमा लानु पाउनु भयो है, पाँच चोटिमा चाहिँ अब सुरुमा कुरा राख्नु भयो, त्यो इग्नोर गरिदिउँ होइन, अब त्यो
1: हुँदैन भनेर
2: जो। अनि त्यसपछि फेरि माइला ससुरा र
1: तपाईँले इग्नोर गर्नुभयो कि बाबा आमाले?
2: होइन, मैले नै गरिदिएको, हजुर म गर्दै गर्दैन भनेको। अनि फेरि त्यसपछि माइला ससुरा पनि आउनु भयो, बुढो आउनु भयो होइन,
1: त्यति बेलासम्म केटा यही हो भन्ने चाहिँ थाहा थियो।
2: मैले त्यति राम्रोसँग चाहिँ हेरेको थिएन भाइ, देख्नु नदेखेको कि मैले चाहिँ। अनि त्यसपछि फेरि मेरो सान बाबा, मेरो साइली छामा र साइला बाबा पनि, सान बाबा पनि त्यही हाम्रो एउटै गाउँमा है उता घरतिर, उहाँले चाहिँ पार्नुपर्छ छोरीलाई होइन, पार्नुपर्छ किनभने बढेको छोरी हो भन्ने उहाँले नै बल गर्नुभयो, उहाँहरू पनि आएपछि चाहिँ फर्केर फर्काइदियौँ कि मलाई चाहिँ, र छोरी हामी चाहिँ फर्क्यौँ है, र तैँले मानेनस् कि भन्नुहुन्थ्यो, मलाई मतलब छैन सान बाबा मलाई कुरै नगर्नुहोस् भनेर त्यति बेला नै फर्किनु भयो, फर्काइदिए होइन। त्यसो गर्दा गर्दा चाहिँ अब एउटा लेखेको होला भाइ, मैले नमान्दा नमान्दै पनि, अनि मलाई थाहा थिएन होइन भाइ, म त घाँस काट्न गएको थिएँ। त्यसपछि मेरो सिक्जेलको कान्छी माइज श्रीमाया माइजूले चाहिँ तिन बहिनीमा चाहिँ जेठी छोरी हो, जे जस्तो भए पनि ल मेरै मेरै छोरी बराबर मान्छु होइन, यस्तो केटालाई चाहिँ नदिएर कस्तोलाई दिने हो मेरो होइन अमाजु, फेरि उहाँ सबै फेरि अमाजु मेरो आमा चाहिँ होइन, अनि माइजू फेरि, अनि गर्दाखेरि दिनुपर्छ होइन, बढेको चेली हो भन्ने। अनि मैले चाहिँ मैले के भन्दै भने उहाँले चाहिँ मैले यो थाहा पाएपछि म पढ्नु पर्छ, म त बिहा गर्दिनँ भन्ने, फेरि म अनि फेरि मेरो श्रीमानले के भन्नु भएछ भने फेरि होइन मैले बिहा गरे पनि मैले पढाउँछु होइन पढाउँछु भन्नेतिर जानु भएछ कि। अनि मैले फेरि केही स्थिर नलागेर मैले के भने ठिकै छ म अहिलेलाई गर्दिनँ नि त, अहिलेलाई जे भयो भयो म गर्दिनँ, अर्कोचोटि गर्दा हुन्छ भन्नेतिर म त्यतातिर पनि मैले टाढेँ कि भाइ, तर सकिनँ। तर उहाँले चाहिँ के भन्नुभएछ भने होइन म अर्कोचोटि होइन गरेँ, म अहिले
1: फलानाको
2: छोरी नै म गर्छु, त्यस्तो खालको के उहाँले चाहिँ होइन भाइ। अब यो कुराहरू
1: कहाँ
2: हजुर, अनि त्यसपछि चाहिँ अब मैले चाहिँ पढ्दै थिएँ भाइ होइन, अनि माइजूले चाहिँ दिनुपर्छ गर्नुपर्छ भनेपछि त म त अब मच्छरदानीभित्र पढिरहेको थिएँ
1: जान्छु त भन्नुभयो। केटा पनि तपाईँले त्यति बेला प्रिटिमस अब सबै अनुहारहरू थाहा थियो होला नि त अहिलेको दाई होइन, तपाईँले त्यो क्षेत्रमा चाहिँ कस्तो लागेको थियो त?
2: थिएन भाइ, म झलक झुलुक त्यो त्यति साह्रो यस्तै भनेर मलाई त्यति साह्रो याद नै थिएन कि भाइ त्यति बेला।
1: फोटो पनि देखाउनु भएन त्यति, अब यिनीहरू
2: फोटो पनि देखाउनु भएन। अनि माइजूले मलाई चाहिँ राम्रो केटा हो, अब लाउरीको त हामीलाई मतलबै भएन भाइ है, लाउरी भनेको त मतलबै हुँदैन थियो कि भएन पनि होइन। अनि माइजूले चाहिँ मलाई त्यो हुनुभन्दा अगाडि चाहिँ के भने सम्झाउनु हुन्थ्यो भने भान्जे गर्नुपर्छ होइन, अब छोरी मान्छे हो अर्का घरमा नभए हुँदैन, गर्नुपर्छ अब यस्तो यस्तो केटा पाउँदाखेरि किन र भनेर भन्नुहुन्थ्यो। अनि मैले चाहिँ नो माइजू म गर्दै गर्दैन होइन, किनभने मैले पढ्नु पर्छ, मैले बाबा आमालाई पालेर बस्नु पर्छ, मैले मेरो बिहा गर्ने मुडै छैन होइन, किन यस्तो भन्नुहुन्छ भन्थे कि मैले चाहिँ। अनि साह्रै भएपछि चाहिँ अनि नो भनेपछि उहाँले ट्याक्सिस मिलाउनु भएछ फेरि है। अब अरूहरूले पनि माग्नु भएको तर अरूहरूले चाहिँ पाउनु भएन, तर अनि फेरि उहाँले चाहिँ ट्याक्सिस मिलाउनु भएछ अनि ठिकै छ, हामीले चाहिँ यतिखेर र यसरी चाहिँ चाँजो बाँच्यो।
1: उहाँलाई त अब तपाईँलाई मन पर्यो कहिले लैजाउ भन्ने भइसकेको थियो होला त्यसै पनि होइन।
2: हजुर उहाँले चाहिँ अनि उहाँले त भनिराख्नु भएको छ नि त, अब सासु ससुराले पनि कसको छोरी हेरेर आयो त छोरा भन्दा फलानाको छोरी भन्नुभएछ बुढोले, अनि गरे मैले उसैलाई गर्छु नत्र भने म गर्दिनँ भन्ने खालको फेरि सिधा खालको। अनि फेरि बुढोले नि भाइहरूको नाम के हो त भन्दाखेरि चाहिँ सबैले चाहिँ साप मेरो नाम यो हो म फलाना ठाउँको भन्ने अरे कि होइन, त्यस्तो भन्नुहुन्थ्यो बाबाले पनि पछि चाहिँ होइन। अनि पछि मलाई चाहिँ उहाँले ट्याक्टिस मिलाउनु भएछ, माइजूहरूले मिलाउनु भएछ कि सरकार चाहिँ
1: माइजू नभए तपाईँले नगर्ने रहेछ होइन
2: विचार है। मेरो माइजूले सम्झिन चाहन्छु, माइजू पनि नकिपोर्टमै हुनुहुन्छ होइन, स्टिल त्यही हुनुहुन्छ, मेरो छिमेकी नै हुनुहुन्छ। अनि उहाँले चाहिँ ठिकै छ ल भान्जीलाई चाहिँ नभनौ होइन, हामीले चाहिँ एउटा यो सर्कल बनाऊ भनेर चाहिँ उहाँले खाना साना खाइसकेपछि भाइ है कहानी लामो हुने, म चाहिँ अब सुत्नुभन्दा अगाडि खाना साना खाइसकेपछि मैले होमवर्क गर्दै थिएँ कि भाइ है, होमवर्क गर्दै थिएँ होइन, म चितानीभित्र होमवर्क गर्दै थिएँ अनि उहाँहरू आउनुभयो होइन, उहाँहरू चाहिँ अब उता हजुर मेरो ससुराहरू मेरो सान बाबाहरू अनि बुढोहरू मिलेर आउनु भएछ, उहाँहरू चाहिँ बाहिर बस्नु भएछ होइन, अनि कान्छा बाबाहरूलाई पनि थाहा भएछ कि भाइ गर्दाखेरि मलाई मात्रै थाहा नभएको है। अनि माइजूहरू मेरो कान्छी छ्यामाहरू आउनु भयो है, सबैजना चाहिँ ठाकठुक गरेर उहाँहरू आउनु भयो, मलाई त थाहै छैन भाइ है, थाहै छैन। अनि त्यहाँदेखि त पछि त उहाँहरू जम्मा भइसक्नु भएछ होइन, बाबा आमालाई पनि भनेर त्यस्तो कुराकानीहरू मिलाइसक्नु भएछ। अनि भोलि त मलाई भित्र मैले होमवर्क गर्दै गरेको बेलामा आउनुभयो, त्यहाँदेखि माइजूले मलाई त्यो कुरा गर्नुभयो। अनि
1: त्यो अहिले एउटा शब्द छ नि कर्याप झ्याप भन्ने कि
2: हजुर। अनि अब यो यतिखेर चाहिँ अब हामीले यो कुरा निकाल्यो, हामी चाहिँ बाहिर पनि बस्नुपर्छ, भान्जीलाई चाहिँ कतै भाग्न दिनु हुँदैन भन्ने खालको चाहिँ बान्जीले भन्दाखेरि चाहिँ पत्याउँदैन होला कि भाइ होइन, त्यो गर्नु भएछ। अनि त्यसपछि चाहिँ म चाहिँ बाहिर निस्किन खोजेँ नि त होइन, बाहिर निस्किन खोजेँ, मलाई थाहा थिएन भाइ, बाहिर निस्किन खोजेँ अनि गर्दाखेरि
1: पल्टाउने भाषामा भन्दा दुश्मनलाई पक्का थाहा नदी एट्याक गर्ने

0: कति भयो, सबैजना जम्मा हुनुभएछ है, अनि अति भयो. अब त्यही म त केही गर्न सकेन भाइ, होइन, गर्दाखेरि चाहिँ अति भयो अनि म त रुन थालेँ. अब है म त रुन थालेँ नि भाइ, होइन, रुन थालेँ अनि रुन थालेको. अनि उहाँले चाहिँ सम्झाउनु भयो, के गर्नुभयो, अनि मेरो साथीहरू बटुल्न थाल्नु भयो है. अनि गर्दाखेरि अनि ल अब बुढोले चाहिँ युकेको टार्टन लिएर जानुभएको रहेछ, एउटा लगन छोप्ने भनेर, होइन, त्यो टार्टनहरू चाहिँ मेरो शिरमा माइजू एकदम टाटो हुनुहुन्छ त्यो माइजूले, ल अब भान्जीलाई चाहिँ लगन छोप्नु पर्छ, अब निकाल्नु पर्छ भनेर चाहिँ त्यो सलहरू बुढोलाई उडाइदिनु लगाउनु भयो रहेछ, होइन, उडाइदिनु भएछ. मलाई केही पनि थाहा छैन कि भाइ. अनि त्यस्तो गरेपछि म त झन् रोएँ, एकदमै रोएँ, रोएपछि छोडिदिनुहुन्छ
1: दिदी,
0: होला भनेर.
1: यो यो एकदम हामी क्लाइमेक्समा पुगेका छौँ, यो एपिसोडलाई यतिमा रोकौँ, अर्को हप्ता यहाँबाट सुरु गर्छौँ है त दिदी.
0: हुन्छ भाइ,
1: हजुर
0: थ्याङ्क यू भाइ.
1: दिदी यो हप्ताको लागि धेरै धेरै धन्यवाद हजुरको समयको लागि.
0: थ्याङ्क यू सो मच भाइ.
1: हजुर, उहाँहरूलाई चाहिँ अब जस अब विवाह गर्ने तर्खरमा हुनुहुन्छ र त्यहाँसम्म पुगेका छौँ. अर्को हप्ता चाहिँ एपिसोड 4 यहीँबाट हामी सुरु गर्छौँ. दिदीलाई धन्यवाद दिँदै मैले बिदा मागे. हस्त, नमस्ते.
2: Saluting on the march! Left! Salute!
3: Six, one, two, three, four, five, down, three! Karikram Chadke Salam.

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: चिया निर्यातमा भारतीय अवरोधपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाभित्रका 53 चिया उद्योग सञ्चालनमा आएका छन्। प्रेम अधिकारीको रिपोर्ट।
4: नेपाली चिया गर्न सूर्योदय नगरपालिकामा छलफल भएपछि तीन बुँदे सहमति गरी आजैबाट उद्योग सञ्चालनमा आएका छन्। सूर्योदय नगरपालिका चिया समस्या समाधान समिति र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन बीच भारत निर्यात नहुँदा गोदाममा थन्किएको चिया भण्डारण गर्नका लागि नगरपालिकाले भण्डारण कक्ष व्यवस्था गर्ने, चिया सहज रूपमा निर्यात नहुन्जेल किसानको भुक्तानी उद्योगीले बाँकी राख्ने र चियाको गुणस्तर सुधारका लागि विषादी पूर्ण रूपमा प्रतिबन्ध गरी गुणस्तर व्यवस्थापन गर्ने सहमति भएपछि 11 दिनदेखि बन्द भएका उद्योग सञ्चालनमा आएका हुन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बु,
5: आउँदो दिनमा चाहिँ हामीले गुणस्तर र विषादी रहित चिया बनाउनको लागि चाहिँ स्थानीय सरकारबाट चाहिँ किसान समक्ष चाहिँ यो कार्यक्रम कसरी अगाडि बढाएर चाहिँ गुणस्तर र विषादी रहित चिया बनाउन सकिन्छ यसको बारेमा हामीलाई एउटा ठोस निचोड आओस् भन्ने हामी चाहन्छौँ।
4: भारतमा चिया निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाभित्रका 53 चिया कारखाना बन्द भएका थिए। नगरपालिकाले सूर्योदय नगरपालिकाभित्र रहेको उद्योगमा निर्यात नभई थन्किएको अवस्थामा 30 लाख किलोग्रामसम्म चियाको भण्डारण कक्षको व्यवस्था गर्ने भएको छ। यस्तै विषादी नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादन गर्नका लागि भोलि बिहानैबाट सूर्योदय नगरपालिकाका 14 वडामा नगरपालिका चिया उद्योगी र चिया किसान बीच गुणस्तरीय चिया उत्पादन सम्बन्धी छलफल कार्यक्रम सञ्चालन गरिने भएको छ। सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल,
6: तपाईँहरूले अहिले इन्डियाको कुरा मात्र राख्नु भएको छ, अहिले इन्डियाले चिया लिएन भनेर कुरा बुझ्नु भएको छ, त्यो विषयमा के हो त भन्दा 95% हाम्रो चिया

0: इन्डिया जाने कारणले हो. तर हामीले के बुझिरहेका छैनौँ त भन्दाखेरि तपाईँको चाहिँ हाम्रो चिया चाहिँ अन्य मुलुकमा लानको लागि के गर्नुपर्ने पटक पटक समस्या त आइरहेको छ. त हामीले भनिसक्यौँ हाम्रो बजेटमा विनियोजन गरिसकेको छौँ, हामी कार्यक्रम लिएर आइसक्यौँ.
1: भारतको दिल्ली, कोलकाता र सिलगढी पुगेको 2,50,000 किलोग्राम नेपाली चिया परीक्षणको बहानामा थन्किएको छ. भारतीय चिया बोर्डले मे एकदेखि लागू गरेको एसओपीमा नेपालबाट निर्यात हुने प्रत्येक पटकको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था भएपछि चिया निर्यातमा समस्या आएको थियो.
2: यसपालिको मनसुन प्रतिकारीका लागि मुलुकका 54 ठाउँमा सशस्त्रका अस्थायी बेस राखिएको छ. उद्धार र राहतका लागि कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4 र लुम्बिनीमा 7 सहित कर्णालीमा 2 र सुदूरपश्चिममा 8 अस्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको हो. सशस्त्रले हिमाल पहाड़ र तराईका 16 ठाउँमा विपद व्यवस्थापन बेस राखेर जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखेको पनि जनाएको छ. हाल धनकुटा, सुनसरी, बारा र सप्तरीसँगै धादिङ, सिन्धुली, मकवानपुर, काभ्रे र म्याग्दीमा विपद व्यवस्थापन बेस राखिएको छ. त्यस्तै गोर्खा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो. मनसुनजन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको पनि उहाँको भनाइ छ.
3: हामीले हालसम्म 21,000 प्लस सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापनमा अनुशिक्षण तालिम गराएर खटाइसकेको छौँ भने असार मसान्तसम्ममा सबै 37,000 फौजलाई यो तालिम गराउने हाम्रो योजना छ. विपद प्रतिकारको निमित्त विभिन्न स्थानमा सबै कार्यालयहरूमा 8,000 प्लस कर्मचारीहरू 24 घन्टा स्ट्यान्ड बाई रहने गरेर राखेका छौँ. हरेक कार्यालयमा विपद फोकल पर्सन तोकेका छौँ. उहाँहरूको नम्बरहरू तत्त जिल्लाहरूमा जिल्ला विपद व्यवस्थापन समिति र उहाँहरूको प्रतिकार योजनामा छ. फोकल पर्सनहरू सम्पर्कमा रहनु भएको छ, उहाँहरूको नम्बरहरू सार्वजनिक छ, सम्पर्क रहने गरेर त्यसै समन्वयको लागि खटाइएको छ. अर्को महत्त्वपूर्ण समन्वयको पाटो विपद जोखिम न्यूनीकरण प्राधिकरण एनडीआरआरएमए र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, त्यसै गरी प्रादेशिक कार्य सञ्चालन केन्द्र र जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र छ.
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर 51,900 घर धुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरेको छ. नेपाल भलिबल लीगको पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाइज टोली घोषणा गरिएको छ. केडीए ग्रुपको आयोजनामा हुने लीगमा 6 पुरुष फ्रेन्चाइज टोलीको घोषणा गरिएको हो. लीगमा गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै सुमिरा भेन्चरको अन्नपूर्ण स्पाइकर किङ्स, कर्णालीको कर्णाली शिवराज, बागमतीको काठमाडौँ रेडर्स, सुदूरपश्चिमको खप्पड फाल्कन्स, मधेसको मधेस वारियर्स र सगरमाथा सम्झेस टोली.

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई। आजको यो कार्यक्रमको हामी तेस्रो घण्टामा प्रवेश गरिसकेका छौं। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु र यो मिठो गीतसँगै हामी कार्यक्रमको अवधिभर मिठा मिठा गीतहरू सुनिरहेका छौं। आउनुहोस्, अहिलेको यो समयमा यहाँहरूले वर्ल्ड कप पनि हेरिराख्नु भएको छ होइन, वर्ल्ड कपको कतिको मजा लिँदै हुनुहुन्छ त तपाईँहरूले। र वर्ल्ड कपमा गोल मात्र होइन, तपाईँहरूले प्लेयरहरूले लगाएको जुत्ता, प्लेयरहरूको हेयर स्टाइल होइन, त्यो पनि तपाईँहरूले एकदमै भनौँ न अब यो समयमा विशेष गरेर फुटबल प्लेयरहरूले विभिन्न किसिमको स्टाइलिस बनाएका छन् र जसले फलो गर्नुहुन्छ उहाँहरूले कपी पनि गर्नुभएको छ होला। र वर्ल्ड कपको मैदानमा लाखौँ आँखाहरू गोलतर्फ केन्द्रित भइरहेका हुन्छन्। हुन पनि यो स्वाभाविक हो, किनभने तपाईँले कुन टिमलाई मन पराउनुहुन्छ, कुन प्लेयरलाई बढी सपोर्ट गर्नुहुन्छ, विशेष गरेर कुन कन्ट्रीलाई होइन, यसले गर्दा पनि अब तपाईँहरूको गोलतर्फ केन्द्रित हुनु स्वाभाविकै हो र

तपाईँहरूको दिमाग भनौँ, तर केही यस्ता मानिसहरू पनि छन्, यस्ता भनौँ न फ्यानहरू पनि छन्, उहाँहरूले खेलाडीहरूको खुट्टामा रहेको फुटबल बुटमा पनि उहाँहरूको आँखा जान सक्छ। र त्यसैले वर्ल्ड कपमा खेल, ट्रफी र गोलको चर्चासँगै अनि बुटले पनि सामाजिक सञ्जाल तताइरहेको छ अहिले। र अस्ति हामीले कुराकानी गरेका थियौँ यो कार्यक्रममा, विशेष गरेर यो प्लेयरहरूले लगाउने जर्सीहरू धेरैले त्यो लगाएको पनि हामीले देखेका छौँ, होइन? र कतिले नम्बर 10 लगाउँछन्, कतिले नम्बर 7, होइन, विभिन्न नम्बरका जर्सीहरू लगाएर तपाईँहरूले अहिले इन्जोय गरिराख्नु भएको छ। अनि तपाईँहरूको आफ्नो कारमा पनि विभिन्न झन्डाहरू छन्, विशेष गरेर मैले यहाँ देखिरहेको छु धेरै कारहरूमा इङ्ल्यान्डको झन्डा फरफराइरहेको छ, र तपाईँहरूले पनि सपोर्ट गर्नुहुन्छ होला। अनि घरहरूमा पनि, होइन, घरको अगाडिमा पनि इङ्ल्यान्डको फ्ल्यागहरू झुन्डिरहेका छन्। र अब यो सबै कुरा आफ्नो ठाउँमा छँदैछ, होइन, सपोर्ट गर्नु एउटा कुरा, मन पराउनु अर्को कुरा, होइन, सायद तपाईँहरू पनि खेल्नुहुन्छ होला। र यसै क्रममा हाम्रो यता नेपाल कप पनि हुँदैछ, शनिबार 4 जुलाईमा हुन गइरहेको छ, क्विन्स एभेन्यू ओल्ड सर्टमा। त्यो कुरा पनि तपाईँलाई थाहा छँदैछ। र त्यस्तै गरी अब यो फुटबल बुटको कुरा आउँछ, अर्जेन्टिनाका टिम क्याप्टेन लियोनल मेस्सी र उनले लगाउने एडिडासको जुत्ता पनि निकै चर्चामा रहेको छ, र उनी एडिडासका ब्रान्ड एम्बेसडर मात्र होइनन्, ब्रान्डको धड्कन जस्तै बनेका छन् अहिलेको यो समयमा, विशेष

गरेका छन्, अनि त्यसको रङ कस्तो छ, अनि डिजाइनमा के नयाँ छ, अनि त्यसको भ्याल्यु भनौँ न प्राइस कति पर्छ, यो सबै त्यो प्लेयरहरूले एकदमै छिटो सर्च गर्दा रहेछन् होइन. वर्ल्ड कपमा हरेक संस्करणमा भनौँ न मेस्सीको बुटबारेको चर्चा सामाजिक सञ्जालमा एकदमै ट्रेन्डिङ बनिरहेको हुन्छ, र फ्यानहरू पनि यस्ता हुन्छन् कि डाई हार्ड फ्यानहरूले बुटको रङ, डिजाइन अनि त्यसको टेक्नोलोजी अनि प्राइस, त्योसँग जोडिएको अझ त्यसको हिस्ट्री आदि इत्यादिमा बडो गम्भीर भएर लाग्दा रहेछन्. बल्ल मैले थाहा पाएँ अहिले आएर यो वर्ल्ड कप भइरहँदा. मलाई लाग्थ्यो कि वर्ल्ड कपमा त केवल जसले गोल गर्छ त्यसको प्रशंसा बढी हुन्छ, अनि गोल गर्ने स्टाइल, अनि गोल गरिसकेपछि गोल गर्ने गोलको सेलिब्रेसन होइन, त्यो हो जस्तो मलाई लाग्थ्यो. तर मैले अहिलेको युथहरूसँग पनि अलिकति नजिक भएर हेर्दा है, उनीहरूले बढी मात्रामा त्यो फुटबल बुटको चर्चा गरेको पाएँ, र कतिपय विशेष संस्करणहरूमा पनि यो फुटबल बुट त मेस्सीकै फुटबल यात्राको महत्त्वपूर्ण क्षणहरू सम्झाउने गरी डिजाइन गरिएका हुँदा रहेछन्. त्यो पनि गजब छ होइन. यो बनाउनेले पनि हो, अब जस्तो कि यो प्रशंसा गर्नेले त आफ्नो ठाउँमा बसेर अथवा त्यो बुट कसरी लगाइएको छ, कुन बुट हो होइन आदि इत्यादि, अनि कस्तो डिजाइन छ त्यसमा, के कस्तो टेक्नोलोजी छ आदि इत्यादि कुराहरू चर्चा गर्छन् भने, त्यो बुट बनाउने कम्पनीले पनि बडो गजबको कुरो हुँदो रहेछ. उसले पनि कस्तो मजाले स्टाइलिस बनाउँदो रहेछ क्या, त्यो अनुसारले आफ्नो ब्रान्ड बिक्री गर्नुमा अब स्वतस्फूर्त रूपमा त्यो बिक्री त हुने नै भयो होइन, त्यो बढी चर्चा पनि रहने भयो, र बनाउने स्टाइल होइन कस्तो भिजन के, त्यसलाई पनि नौलो तरिकाले बनाउने. हुन त अब त्यो स्वाभाविकै कुरा होला कसैको लागि होइन. जे होस्, अहिले यही कारणले नै वर्ल्ड कपमा मेस्सीले गरेको गोल जत्तिकै उनले लगाएको बुटले पनि चर्चा पाउँदो रहेछ श्रोता. एनिवे, अब वर्ल्ड कपको मैदानमा 39 वर्षीय लियोनल मेस्सीले होइन यो सेतो आधारमा आकाश निलो र सुनौलो झल्किने एडिडास F50L अल्टिमो ट्याङ्गो बुट लगाएर 2 गोल गरेका थिए. सायद यहाँहरूमध्ये धेरैले पनि अब एलएलटीको ट्याङ्गो भनेको यो स्पेनिस भाषा हो रहेछ, यसमा द लास्ट डान्स भनेर पनि भनिदो रहेछ त्यसको मिनिङ है. सायद यहाँहरूलाई पनि त्यो थाहा छ होला. यो जुत्ता उनको अन्तिम वर्ल्ड कपको लागि डिजाइन गरिएको, र अब त्यसपछि अन्तिम यो डान्स भनिएको रहेछ क्या, यो लास्ट डान्स भनेको नै त्यही रहेछ. अब अहिले 37 इयर्समा पनि उनको जुन जोस जागर, उनको स्टाइलिस फुटबलमा होइन, स्टाइल गोल गर्ने तरिका, यी सबै कुराहरू एकनासले पाइन्छ. उनको बडी पनि भनिन्छ कि 20 वर्षको उनको त्यो भनौँ न बायोलोजिकल जुन त्यो एउटा सिस्टम हुन्छ प्लेयरमा, जुन उनको बडीको स्ट्रक्चर पनि अहिले पनि त्यस्तै छ बाहिरबाट हेर्दा भन्नेहरू पनि छन्. र यो जुत्ता उनको अन्तिम वर्ल्ड कपको लागि डिजाइन गरिएको श्रोता, अब अन्तिम नाश भनिएको हुनसक्छ. सायद तपाईँले पनि यो बुट किनेर इन्जोय गर्न सक्नुहुनेछ. आउनुहोस् अहिलेको लागि भने हामी फुल सर्कलबाट माया मेरो माया यो गीत म तपाईँको लागि सुनाउँछु, इन्जोय गर्नुहोला.

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

मिलन लामा र बीमा कुमारी दुराले गाउनु भएको मिठो गीत हामीले सुनिरहेका थियौं। समय बेलुकीको 6:30 गयो, नेपालमा पनि रातको 11:15 गएको छ भने ब्रुनाईमा भने बिहानको 2 लागि अब 30 बाँकी रहेको छ। हजुर, बीएफबीएस कर्का रेडियोबाट साँझको कार्यक्रम गोधुलीमा हुनुहुन्छ, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। आउनुहोस् अब भने अघि हामीले मेस्सीले लगाएको बुटको कुराकानी गरिरहेका थियौँ, मैले यो विषयमा अलिकति सर्च गरेको र उनले लगाएको जुत्ता भने एकदमै इजी तरिकाले बनाइएको छ र माथिको भागमा भने उनले लगाएको फुटबल बुटको जुन माथिल्लो भागमा भने हाइब्रिड टस प्लस मटेरियलहरूले बनेको छ, यो एकदमै लाइट अनि भेरी मुलायम भनिएको छ अनि एकदमै बलियो पनि हुन्छ अरे, र यस बललाई यस बुटले भनौँ न बललाई राम्रोसँग टस दिन्छ र उनले भनेको ठाउँमा पुर्याउन सक्छन् होइन, त्यसै त उनको स्किल छ, झन् जुत्तामा पनि यस्तो मजाको टेक्निक जोडिएको छ, टेक्निकल जोडिएको छ श्रोता, जसले खेलाडीलाई एकदमै फास्ट रन गर्न हेल्प गर्छ अनि जुत्तामा उनले लगाएको जुन बुटमा हुक एन्ड लुप लेस कभर छ र लेसलाई राम्रोसँग सुरक्षित राख्छ अनि सोल प्लेटमा पनि एलएक्स स्पिड सिस्टम छ र ब्लेड स्टड छ अनि यो ग्रासमा पनि एकदमै ग्रिप गर्छ, एजिलिटी बढी छ भनिएको छ र एडिडासले यो जुत्तालाई मेस्सीकै लागि भनेर विशेष रूपमा कस्टमाइज गरेको पनि बताइएको छ। यो जर्मनीको कल कारखानाहरूमा यस्ता संस्करणहरूले कुनै कुनै त अब विशेष गरेर धेरै मानिसहरू को डिजाइनमा भनौँ न हातले नै बनाइन्छ भन्ने कुराहरू पनि छन्। यो डिजाइन एकदमै पुरानो र नयाँ प्रविधिको सुन्दर मिश्रण रहेको छ श्रोता, र मेस्सीले जुत्ता लगाएर खेल्दा एकदमै फास्ट र सटिक पनि देखिन्छन् होइन, अनि एकदमै इजी तरिकाले, र अब यो जुत्ता मात्र लागि खेलको लागि होइन उनको लेगेसीको रूपमा पनि रहेको छ अनि त्यस्तै गरी यो मूल्य कति पर्छ होला त होइन, यो अमेरिकी डलरमा राखिएको छ, 280 मात्रै अमेरिकी डलर पर्छ र यसको प्रो र लिग भर्जन भने अलि कम प्राइसमा पनि रहेको रहेछ र एडिडासको यो आधिकारिक वेबसाइट र फुटबल स्टोरबाट तपाईँले सप गर्न सक्नुहुन्छ। ओके, अब मेस्सीले यो जुत्ता देखाइरहेको तस्विरहरू पनि तपाईँले देख्नुहुन्छ अनि यो 3D भिडियोमा यस्तो मजाले देखाइन्छ यो बुट होइन, उनी कसरी आफ्नो इतिहासलाई सम्मान गर्दै नयाँ प्रविधिसँग जोडिरहेका छन् भन्ने कुरा पनि अर्कोतर्फ देखाइएको छ। एनिवे श्रोता, यो बुटहरू को विषयमा त हामीले कुराकानी गऱ्यौँ नै र हामीलाई धेरै साथीहरूले यो समयमा सम्पर्क गरिराख्नु भएको छ, म अब तपाईँहरूको विचारतर्फ लाग्नेछु। अहिलेको लागि भने मुकेश र लता मङ्गेशकरले गाउनुभएको यो मिठो गीत सुनाउन चाहन्छु, धेरै पुरानो गीत।

हजुर, मिठो गीत यहाँहरूले सुन्नुभएको थियो मुकेश र लता मङ्गेशकरको स्वरमा. आउनुहोस् अब भने हामीसँग, हामीलाई यो समयमा धेरै साथीहरूले सम्पर्क गर्नुभएको छ. धनु बहिनी हुनुहुन्छ फानबरबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु. अनि त्यस्तै गरी हामीलाई भुवानी गुरुङ दाई हुनुहुन्छ, अघि हामीले कार्यक्रमको पहिलो घण्टामा एउटा मिठो गीत सुनेका थियौँ, त्यो गीत रहेको थियो गायक नरेन्द्र प्यासीको स्वरमा. अनि उहाँले भन्नुभएको छ, नमस्कार रूपा बहिनी, म पनि साँझको कार्यक्रम गोधुली सुन्दैछु र हजुरको लवली प्रोग्राम. वाओ बहिनी, व्हाट अ सङ भन्नुभएको छ. तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ. वरिष्ठ गायक नरेन्द्र प्यासीको यो गीत सुनेर भरपूर मनोरञ्जन भयो, थ्याङ्क यू सो मच भन्नुभएको छ. हो दाई, तपाईँले यो गीत मन पराउनु भएको रहेछ. कति श्रोताहरूलाई कुन गीत मनपर्छ, कतिलाई कस्तो प्रकारको, होइन? अब गीत पनि थरी थरीका हुन्छन्, ती गीतहरू सुनेर तपाईँहरूले इन्जोय गर्नुहुन्छ. अनि त्यस्तै गरी निता कोयु राईजी हुनुहुन्छ, उहाँले पनि एउटा गीत सुनाइदिनुहोस् न भन्नुभएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु. ब्युटिफुल प्रोग्राम सुन्दैछु, हजुरमा पनि शुभकामना भन्नुभएको रहेछ निता कोयु राईज्यू, थ्याङ्क यू सो मच. अनि त्यस्तै गरी हामीलाई गीत सुन्न र सुनाउनको लागि सम्पर्क गर्नुभएको थियो हाम्रो नियमित श्रोता नै हुनुहुन्छ प्लम स्ट्रिटदेखि चन्दा श्रीस, उहाँले पनि एउटा गीत सुनाउनको लागि अनुरोध गर्नुभएको छ. अनि हामीलाई लेख्नु भएको छ ओम प्रसाद थापा काउचा दाई फानबरबाट, नमस्कार रूपा बहिनी, कार्यक्रम सुन्दैछु, थ्याङ्क यू. अनि आउँदो शनिबार 27 र 28 जुनमा आर्म फोर्सेस डे नेसनल इभेन्टमा ओल्डसर्टमा गोर्खा कप हुने स्थानमा भव्यताको साथ एक कुम्भ मेला हुन गइरहेको छ भन्नुभएको छ. र सो कार्यक्रममा आउँदो शनिबार 27 जुनमा ओपनिङ हुनेछ र यसमा विशेष गरेर भेटरनहरूको सहभागिता रहनेछ भन्नुभएको छ. अनि तपाईँहरू आउन सक्नुहुनेछ, गोर्खासहरूको 40 जनाको समूह मार्च पास परेड गर्दै हामी खेल्नेछौँ. विशेष गरेर परेडमा हालका नयाँ रक्षा मन्त्री साथै भिआइपीहरूको पनि उपस्थिति रहनेछ. र 28 जुनको दिन भने कम्युनिटी इभेन्टमा हाम्रो प्रथम नौमती बाजा गुल्मी युके समूहको पनि त्यहाँ प्रस्तुति रहनेछ भन्नुभएको रहेछ. इन्जोय गर्नुहोला दाई. अनि यो कार्यक्रम निशुल्क अवलोकन गर्न र मनोरञ्जन लिन सक्नुहुनेछ. अनि तपाईँहरू सबै सबैलाई चुलै निम्तो भन्नुभएको रहेछ. अनि टिकट पनि निशुल्क अनिवार्य बुक भने गर्नुपर्छ भनेर उहाँले rasmur.gov.uk मा गयो भने त्यहाँ आर्म फोर्सेस डेको लागि र नेसनल इभेन्ट 2026मा तपाईँहरूले टिकट चाहिँ बुक गर्नुपर्ने, तर पैसा तिर्नु नपर्ने, फ्री टिकट हो. ओके, इन्जोय गर्नुहोला. र यति बेला रेडियो सुनिराख्नुभएका श्रोता, तपाईँहरू पनि गएर इन्जोय गर्न सक्नुहुनेछ. आउनुहोस् अहिलेको लागि भने प्रमोद खरेलको स्वरमा यो गीत सुनौँ.

0: प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

समय बेलुकीको 7 बज्नको लागि अब केवल 9 मिनट मात्र बाँकी रहेको छ। श्रोता आउनुहोस् अब हामीलाई नारायण सापकोटाजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम फिनल्यान्डदेखि सुनिराख्नु भएको रहेछ र फिनल्यान्डदेखि उहाँले हामीलाई नियमित रूपमा सम्पर्क गर्नुहुन्छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु नारायण सापकोटाजीलाई। अनि छवि पुनज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ र छविमाया दिदीसँग आज हाम्रा सहकर्मी साथी योगराज राईजीले गर्नुभएको चढके सलाम पनि यहाँहरूमध्ये धेरैले सुन्ने मौका पाउनुभयो होला। एकदमै रमाइला कुराहरू थिए र आज भने यो चढके सलामको तेस्रो श्रृङ्खला हो र अझै धेरै श्रृङ्खलाहरूमा उहाँका अन्य एक्टिभिटिजहरू अथवा पहिले अविस्मरणीय क्षणहरू हामी सुन्दै जानेछौँ, अतीतका रमाइला पलहरू भनौँ न। अनि त्यसै गरी ब्ल्यान्डफोर्डदेखि हाम्रो विष्णु गुरुङ भाइ आउनुभएको छ। गुड इभिनिङ रूपा दिदी, तपाईँको इभिनिङ सो गोधुली सुनिरहेको छु अनि वर्ल्ड कपको फुटबल सकेसम्म नछुटाइकन हेरेर इन्जोय पनि गरिरहेको छु दिदी। अनि त्यसपछि म भने फ्रान्सलाई सपोर्ट गर्छु है दिदी। अनि दिदी हजुरले चाहिँ कुन टिमलाई कुन कन्ट्रीलाई सपोर्ट गर्नुहुन्छ भन्नुभएको रहेछ। म चाहिँ जसले जिते पनि मलाई खासै केही फरक पर्दैन, म एकदमै न्युट्रल हो र तपाईँलाई थाहा छँदैछ। र यसपालिको उहाँले लेख्नुभएको छ, रूपा दिदी यसपालिको वर्ल्ड कप चाहिँ फ्रान्सले जित्छ कि जस्तो मलाई लागेको छ हजुर भन्नुभएको छ। थ्याङ्क यू भाइ, त्यो तपाईँको विचार हो, हेर्दै जाउँ होइन, हुनसक्छ केही छैन। र इङ्ल्यान्ड पनि अहिले एकदमै राम्रो फर्ममा आइरहेको छ होइन, अन्य टिमहरू पनि छन् र तपाईँले भने जस्तै त्यो पनि हुनसक्छ। ओके, हामी हेर्दै जाउँ होइन, रिजल्ट कसको पक्षमा जाँदो रहेछ त। ओके, यति भन्दै आउनुहोस् अब भने हामी यो कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ र आजको गोधुली कार्यक्रम यहाँहरूले सुन्नुभयो, मलाई साथ दिनुभयो र यहाँसम्म हामीले रमाइला गीतहरू पनि सुन्यौँ। अहिलेको लागि भने अर्को एउटा सुमधुर गीत म तपाईँहरूको साथमा राख्दै आजको साँझको कार्यक्रम गोधुलीबाट ओजन लिन्छु र हामी एकैचोटि अब भने भोलि शुक्रबार हाम्रो डे अफ होइन, अनि हामी शनिबार भेट्नेछौँ, शनिबार बिहान सुनौलो बिहानी कार्यक्रममा भेट्नेछौँ र शनिबार पनि धेरैभन्दा धेरै कार्यक्रमहरू रहेका छन् विकेन्डमा, विशेष गरेर 1RZ को रेजिमेन्टल बर्थडे छ। अनि त्यस्तै गरी तपाईँहरूको लोकल कम्युनिटीहरूको पनि आआफ्नो कार्यक्रमहरू छन् अनि प्राइभेट कार्यक्रमहरू अनि विवाहको पार्टी अन्य कार्यक्रमहरू पनि छँदैछन् श्रोता। र यो गर्मीको मौसम छँदैछ, त्यसमा पनि तपाईँहरूले सतर्कता अप्नाउनु होला भन्दै अब भने म आजको कार्यक्रमबाट उजलिन्छु। तपाईँको लागि एउटा सुमधुर गीत छ, इन्जोय गर्नुहोला। यो गीतमा स्वर भर्ने कलाकार प्रताप दास र अनु चौधरीको स्वरमा। अब एउटै थियो सपना, एउटै थियो मुटु, यस्तै यस्तै छ। अब गीतबाट सुनौ, म भने छुट्टिन्छु। नमस्ते, गुड नाइट।

0: sa Mudaima.
1: Pelain padi.
0: On air.
1: Atma.
0: Ani smart speaker ma bonhos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio Ho.
0: Radio. Gorkha Radio Ho.
3: सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा विपद व्यवस्थापन र आर्थिक सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनु भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक पौडेल,
4: सीमा सुरक्षामा अहिले हामीले विगतको भन्दा पनि अझ इफेक्टिभ तरिकाले कसरी हामीले परिचालन गर्न सक्छौँ र यसलाई चाहिँ नै जस्तो अब सीमा अपराध नियन्त्रणको सन्दर्भमा जस्तो हामीले अहिले केही चुनौतीहरू सामना गरिरहेका छौँ, किनभने जनशक्तिको सन्दर्भमा चुनौती छ, टेक्नोलोजीको सन्दर्भमा चाहिँ चुनौतीहरू छ, परिचालनको सन्दर्भमा पनि अझ हामीले सोचे जस्तो अपेक्षाकृत रूपमा चाहिँ नै रिजल्ट आउन नसकेको अवस्था छ, राजस्व चुहावट नियन्त्रण गर्ने सन्दर्भमा सरकारकै एउटा प्रमुख प्राथमिकता रहेको छ। यो कुरालाई सङ्गठनले पनि आत्मसात गरेर चाहिँ नि एकदम प्रमुख प्राथमिकता साथ हाम्रो प्राथमिकता चाहिँ नि परिचालनमा र यसको अझ चाहिँ नि पूर्वाधार र संरचनागत रूपमा यसलाई कसरी चाहिँ बेटर बनाउन सकिन्छ र अझ हामी कानुन निर्माणको प्रक्रियामा पनि छौँ। कानुनी स्पष्टता र नीतिगत स्पष्टताको लागि आगामी कानुनमा कस्तो प्रोभिजन गर्दाखेरि उपयुक्त हुन्छ यो हजुरहरूबाट पनि सशस्त्र प्रहरी बललाई चाहिँ नै अब एउटा सहयोगको सुझावहरूको चाहिँ नि मैले अपेक्षा गरेको छु। यसलाई सङ्गठनले एउटा प्रमुख प्राथमिकताको रूपमा लिएर चाहिँ नि अगाडि बढ्छ।
3: रासुपा केन्द्रीय सदस्यका उम्मेद्वारले उपनाम हटाएको देखि क्रम तलमाथि पारिदिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखेका छन्। नेत्री टीका संग्रहालले आफ्नो ज्वाला उपनाम मतपत्रबाट हटाइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उम्मेद्वारी दर्ता गर्दा टीका संग्रहला ज्वाला उल्लेख भए पनि मतदानका बेला ज्वाला गायब पारिएको भन्दै आपत्ति जनाउनु भएको हो। अरू उम्मेद्वार गणेश कार्की, यज्ञमणि नेउपाने र राजीव खत्रीले पनि नामावलीको क्रम तलमाथि पारिएको भन्दै असन्तोष पोख्नु भएको छ। उम्मेद्वार कार्कीले प्रारम्भिक सूचीमा आफूभन्दा तल नाम परेका साथीलाई मतदानका लागि तयार पारेको सूचीमा आफूभन्दा अगाडि राखिएको भन्दै आपत्ति जनाउनु भएको छ। अर्का नेता यज्ञमणि नेउपानेले आफूभन्दा पछि उम्मेद्वारको फारम भरेकाहरूको नाम आफ्नोभन्दा अगाडि राखिदिएको भन्दै असन्तुष्टि पोख्नु भएको छ। अर्का नेता राजीव खत्रीले भने मतदानकै विषयमा आपत्ति जनाउनु भएको छ। चुनावको बेला आफ्नै प्रतिस्पर्धीलाई समेत भोट हाल्नुपर्ने बाध्यता परेको भन्दै उहाँले नो भोटिङको धज्जी उडाइएको टिप्पणी गर्नु भएको छ। अर्की नेत्री आशिका तामाङले पनि मनोनयन दर्ता गर्ने बेला 37 नम्बरमा नाम परेकोमा भोटिङ मसिनमा 106 नम्बरमा पुर्याइएको भन्दै फेसबुक मार्फत आपत्ति जनाउनु भएको छ। अस्पतालमा रेबिज विरूद्धको खोप नहुँदा बिरामीको ज्यान जान थालेको खबर सार्वजनिक हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बचाव गरेको छ।
5: हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयको दावी छ। हाल केन्द्रीय, प्रादेशिक र जिल्ला

0: अस्पतालका भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीको भनाइ छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप आइसकेको र थप 4,500 भायल खोप केही दिनभित्र आउने उहाँको दावी छ। खोपको व्यवस्थित वितरण र सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार टेकु अस्पतालमा करिब 40 दिनलाई पुग्ने एन्टी रेबिज खोप बाँकी छ।
1: अब खबर फटाफट।
2: झापा गाउँपालिकाले 20 वर्ष पूरा भएपछि मात्र बिहे गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद दिने, उमेर पुगेपछि बिहे गर्नेलाई नगद सहित पुरस्कृत गर्न 20,00,000 बजेट छुट्याइयो। स्वस्थ जीवनशैलीका लागि बाँकेका विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम, बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन र गुणस्तरहीन वस्तुको बारेमा सिकाइदिए। आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेख साथ पिपलटारमा तरकारी उत्पादन दोब्बर बढ्यो। यसअघि 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म फल्न थाल्यो। भोजपुरको टेम्के मयुङमा एसीईमा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगद सहित सम्मान। वडा नम्बर 3 को अन्नपूर्ण बागधन रणदिवा माविबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर 8 गोगनेको विदेश्वर माविकी छात्रा स्नेहा राई 50,000 सहित सम्मानित। पाल्पामा गिद्ध संरक्षणको पहल, विद्यालय विद्यालयमा सचेतना कार्यक्रम चलाइँदै। कैलालीको टेकापुर नगरपालिकामा 5 वर्ष मुनिका 347 कुपोषित बाल बालिका फेला परे। वैशाखमा गरिएको पोषण लेखाजोखामा 75 बाल बालिका शीघ्र कुपोषणको जोखिम र 272 जना मध्यम कुपोषित भेटिएपछि फेरि स्क्रिनिङ थालियो। र झापा अर्जुनधारा 1 का विपन्न आवासहीन 7 परिवारलाई घर दिइयो। घरमा बरन्डा सहित 2 कोठा र भान्साको व्यवस्था।
1: सुनसरीमा कोशी प्राइड लीग शुरू हुँदैछ। भोकराहा नरसिंह चारको डाक्टर खलिद आजाद खेल मैदानमा हुने तेस्रो संस्करणको प्रतियोगितामा भारतीय 3 सहित 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्।

0: लागि चाहिँ हाम्रो पूर्वाधारहरू बाटोघाटोहरूदेखि लिएर हाम्रो मठ मन्दिरहरू हाम्रा चाहिँ यो पूर्वाधार साइट सिन स्पोर्ट्सहरूको विषयमा डिजिटल्ली धेरै प्रवर्धन भएर पनि हो जस्तो लाग्छ। र अहिले धेरै भारतीयहरू गर्मी छल्न पनि इन्डियाबाट पोखरा आउनुभएको छ भने भारतीय सरकारले पनि डलर सञ्चित गर्ने हिसाबले चाहिँ डलर खर्च हुने देशमा नजाऊ भन्ने तरिकाले पनि छिमेकी राष्ट्र नेपालमा जहाँ भारतीय पैसा पनि यहाँ चलन चल्तीमा आएको हिसाबले पनि उहाँहरू चाहिँ धेरै नेपालप्रति आकर्षित भएको भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ। यो हिसाबले नै भोलि भारतीय पर्यटकहरू बढ्दै गयो भने नेपालको पर्यटनको भविष्य चाहिँ हामीले चाहिँ राम्रो देखेका छौँ। र सँगसँगै अहिले भारतीय पर्यटकहरू धेरै आइराख्दा भारतीय पर्यटकका गतिविधिहरूमाथि पनि धेरै टिका टिप्पणीहरू भएका छन्। पक्कै पनि आफ्नो देशको धर्म संस्कृति कल्चर यहाँको सामाजिक सरसफाइदेखि लिएर हरेक कुरामा सजग हुनु हामी नेपालीहरूको दायित्व पनि हो र गराउनु पनि पर्छ। तर भनिराख्दा चाहिँ अलिकति त्यसलाई चाहिँ नेगेटिभ म्यासेज जाने तरिकाले पनि धेरै कुराहरू चाहिँ त्यहाँ प्रसारण भएको कि भन्ने पनि मलाई मेरो एउटा व्यक्तिगत धारणा र हामी पर्यटन व्यवसायहरू पनि बस्दा कता कता त्यो फिल पनि हामीलाई भएको छ। यस्ता कुराहरू पनि हामीले चाहिँ अलिकति बेलामा सचेत गरेर त्यसलाई राम्रो तरिकाले पस्किएर प्रेजेन्ट गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ। र अहिले नेपाल सरकारले पनि यो विषयमा एउटा ठोस कदम बनाएर निकै नियमहरू बोर्डरबाट छिर्ने बिना नै रेगुलेसन अफिसरहरू राखेर हुन्छ कसरी हुन्छ नेपालभित्र के गर्न पाइने के गर्न नपाइने भन्ने कुराहरू नीति नियमहरू बनाएर भारतीय पर्यटकहरूलाई चाहिँ बोर्डरबाट छिर्ने गाडीहरूलाई चाहिँ सबै सचेत गराएर हिँडायो भने पक्कै पनि यो कुराहरू हामीले निर्मूल पार्न सक्छौँ भन्ने मैले विश्वास लिएको छु।
1: पर्यटक आगमन बढेसँगै यहाँ केही चुनौती समेत थपिएको छ। पर्यटकले बाटोमा नै खाना पकाउने गरेको र फोहोर गरेको गुनासा समेत आएका छन्। लेकसाइड क्षेत्रमा पार्किङको समेत समस्या बढेको छ। तर पर्यटन व्यवसायी भने धार्मिक पर्यटनलाई व्यवस्थित गर्नुपर्ने बताउँछन्। यस्ता पर्यटकलाई निश्चित स्थान तोकेर र खाने र बस्ने व्यवस्था मिलाउनु पर्ने होटल संघ पोखराका कोषाध्यक्ष समेत रहनुभएका पर्यटन व्यवसायी रमेश पहारी बताउनुहुन्छ।
2: पर्यटक आउनुभयो उहाँहरूलाई चाहिँ बाटोमा बाथरुमहरूको व्यवस्था हुनु पर्यो अनि तपाईँको चाहिँ अब ठाउँ ठाउँमा चाहिँ यसो ठिक छ धार्मिक पर्यटक आउनुभयो उहाँहरूलाई हामीले ठाउँ दिन सक्नु पर्यो नि त यो ठाउँमा तपाईँहरू पकाएर खानुहोस् अनि यो चाहिँ फोहोर मैलाहरू नगरिदिनुहोस् भनेर त्यो किसिमको हामीले सचेतना दिने कर्तव्य फेरि हाम्रै होला नि त हाम्रै राज्य चाहिँ संरचनाको होला अथवा हामी व्यवसायीहरूको पनि त्यसमा केही चाहिँ हामीले त्यो किसिमको अवेरनेस उहाँहरूलाई गराउनुपर्छ जस्तो लाग्छ। अनि अर्को कुरा भनेको अहिले भारतीयहरू आउनुभयो मैले एउटा फिलिङ गरेको कुरा तपाईँको मुक्तिनाथ जानुहुन्छ नि उहाँहरू कतिपय पर्यटकहरू अलिकति अब ज्ञानको अभावले अब उहाँलाई त्यो इन्फर्मेसन नपुगेर हो कि उहाँहरू सिधै चाहिँ मुक्तिनाथ पुग्नु भएको छ अनि मुक्तिनाथ पुग्दाखेरि उहाँलाई चाहिँ हाई अल्टिच्युड जुन उचाइको कारणले चाहिँ त्यो बिमार हुन्छ हाई अल्टिच्युड सिकनेस त्यो अलिकति भएको अवस्था छ। अब त्यसलाई चाहिँ हामीले एउटा इन्फर्मेटिभ अब कसरी गर्न सकिन्छ हामीले महानगर या नेपाल टुरिज्म बोर्ड सहकार्य गरेर या चाहिँ हामीले बोर्डरबाटै इन्फर्मेसन दिने हो कि तपाईँहरू चाहिँ एकचोटि गएर चाहिँ कुनै पोखरा अथवा बेनी कतै गएर बस्नुहोस् अनि त्यसपछि मात्रै मुक्तिनाथ जानुहोस् होइन तपाईँहरूलाई अनि त्यसपछि समस्या आउँदैन भन्ने किसिमको त्यो किसिमको अवेरनेस पनि दिनुपर्ने देखिन्छ। र मैले अर्को देखेको चाहिँ अब यो पर्यटकै सन्दर्भमा हामीले अब पर्यटक त हाम्रो पाहुना हो होइन अतिथि देवो भव भन्छौँ अनि मुक्तिनाथमा छ नि तपाईँको चाहिँ त्यहाँ कुनै स्वास्थ्य केन्द्रहरू छैन होइन मुक्तिनाथमा त्यहाँ हाई अल्टिच्युड सिकनेस भयो भने त्यो पर्यटकले उपचार कहाँ पाउँछ त एउटा प्रारम्भिक उपचार त पाउनु पऱ्यो नि त्यो मुक्तिनाथ अथवा तल चाहिँ मुक्तिनाथभन्दा तल चाहिँ बसपाकमा मन्दिरभन्दा तल त्यो ठाउँहरूमा चाहिँ त्यो व्यवस्थापन भएको देखिँदैन यो चाहिँ एकदम जरुरी देख्छु मैले एउटा व्यक्तिगत तवरले म पनि अस्ति भर्खर मुक्तिनाथ पुगेर आएको हुनाले यो कुरा मैले देखेको छु होइन यो कुरा चाहिँ हामीले हाम्रो सरकारलाई घचघचाउनु पर्ने विषय छ। र अर्को एउटा त्यही मुक्तिनाथको सन्दर्भमा अहिले पर्यटक आएको भनेको धेरै मुक्तिनाथ दर्शनकै लागि आएको देखिन्छ त्यो सन्दर्भमा चाहिँ एउटा अर्को कुरा के छ भने मुक्तिनाथ मन्दिरको व्यवस्थापन अब यति धेरै पर्यटकहरू त्यहाँ जानुभएको छ यति धेरै चाहिँ त्यहाँ दानहरू जम्मा भएको छ अथवा उहाँहरूले चिट काटेरै त्यहाँ चाहिँ सहयोग गर्नुभएको छ त्यत्रो रकमहरू जम्मा हुँदा पनि त्यहाँको व्यवस्थापन मन्दिरको त्यो चाहिँ डेकोरेसनहरू छ नि अब केही पनि छैन त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकार लगायत हाम्रो चाहिँ प्रदेश सरकार र त्यहाँको स्थानीय सरकार त्यसले चाहिँ हेर्नुपर्ने देखिन्छ। यो विषय एकदम गम्भीर छ किनकि त्यहाँ चाहिँ आठ धारा सर घुम्दाखेरि तपाईँको त्यो खाली खुट्टा हिँडेको हुन्छ, खाली खुट्टा हिँडेको मान्छे चाहिँ त्यो बालुवामा लटपट गरेर उसको खुट्टाहरू लटपटिराखेको अवस्था छ। त्यसलाई त हामीले एटलिस्ट ढुङ्गाहरू बिछ्याएर होइन त्यसलाई राम्रो बनाउन सकिन्छ नि।

0: समाचार रेडियो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
2: BFPS गोर्खा रेडियो।

0: BFBS गोर्खा रेडियो
1: अब हामी धनकुटै जाउँ न त धनकुटाका मित्र आफ्नो गाउँठाउँको गीत सुनेर दङ्ग पराउनु भएको जस्तो लाग्यो गोपाल बरालेजी तपाईँलाई स्वागत छ है नमस्कार आज चाहिँ तपाईँले के आर्थिक धनकुटामा के अरे आर्थिक वर्ष 81-82 इन्धनको शीर्षकमा लाखौँ रुपियाँ खर्च भए भन्नुभएको छ के हो कुरा सुनाइदिनुहोस् त
2: कस्तो भने अब स्थानीय तहले स्वाभाविक रूपमा इन्धन खर्च त गर्छन् त्यो पनि पनि तर यो पछिल्लो चरणमा धनकुटाको हकमा हेर्ने हो भने भन्नु जुन महालेखाले दिएको एउटा मापदण्ड हुन्छ सरकारले दिएको जुन एउटा मापदण्ड हुन्छ त्योभन्दा अलिक बढी खर्च गरेको पाइयो जस्तो सबैभन्दा बढी अब धनकुटाको धनकुटा नगरपालिकाले नै एक वर्षमा एक आर्थिक वर्षमा 1,40,000 रुपियाँ खर्च गरेको छ यो भनेको चाहिँ अत्यधिक धेरै हो जति जसमध्ये चाहिँ कार्यालय प्रयोजनको लागि भनेर 60,23,000 रुपियाँ खर्च गरेको छ अब यति यतिमध्ये अब जुन 1,00,000 पनि पदाधिकारीहरूको लागि मात्रै 41,70,000 रुपियाँ खर्च भएको देखिन्छ यो चाहिँ अब त्योभन्दा बढी हो जस्तो अब यहाँ धनकुटामा खासै दमकल चल्दैनन् होइन अब यो सरकारी इन्धनको लागि प्रयोग गर्नुपर्ने हो अब गाडी यातायातको लागि गर्नुपर्ने हो डोजरहरू जुन सडक खन्नको लागि प्रयोग गर्नुपर्ने हो यति धेरै त्यो नचल्दा पनि यति धेरै खर्च भएको छ यो चाहिँ यसले विकृति भित्रायो कि भन्ने लाग्छ तर सबैभन्दा अब कम चाहिँ शहीद भूमि गाउँपालिका यो चाहिँ छिन्ताङ भनेर पनि शहीद हत्याकाण्ड भएको ठाउँ पनि हो त्यसमा चाहिँ अलिक सबैभन्दा कम खर्च भएको छ तर त्यहाँ अब त्यहाँ चाहिँ 20,61,053 रुपियाँ खर्च भएको छ जुन कि त्यहाँ धनकुटा नगरपालिकामा कर्मचारीले त्यहाँ पदाधिकारीले प्रयोग गरेको भन्दा पनि आधा कम हो त त्यसै गरी अब साँगुडीगढी गाउँपालिकाको हेर्ने हो भने पनि अब 40,00,000 रुपियाँ खर्च भएको छ जुनमा चाहिँ पदाधिकारीहरूले 30,00,000 रुपियाँ र कार्यालय प्रयोजनको शिक्षकको लागि 10,00,000 रुपियाँ भएको भनिन्छ खर्च गराएको छ यो खर्च चाहिँ महालेखा परीक्षणको यो अति भर्खर सार्वजनिक भएको प्रतिवेदनले पनि उल्लेख गरेको छ त्यसै गरी छाथर जोरपाटी गाउँपालिका यो चाहिँ अब यसले 29,73,529 रुपियाँ खर्च गरेको छ यसले चाहिँ के देखिन्छ भने अझ भन्यो भने अन्य शिक्षकहरूमा पनि अन्य पालिकाहरूले पनि धेरै नै खर्च गरेका छन् जस्तो महालक्ष्मी नगरपालिका र 24 गाउँपालिकाले 27,51,000 रुपियाँ खर्च गरेका छन् पाखरीबास नगरपालिकाले 29,37,552 रुपियाँ खर्च गरेका छन् यो चाहिँ के देखिन्छ भने स्थानीय तहहरूले यो पेट्रोलको खर्चहरू चाहिँ अलिक बढी आवश्यकताभन्दा बढी खर्च गरे कि भनेर चौतर्फी आलोचना पनि भइरहेको छ यसले चाहिँ क्रमशः देखिँदाखेरि यो सामान्य देखिए पनि जनताको पैसाबाट काटेर जुन विकास खर्च गरिनुपर्ने हो यता खर्च गरिँदाखेरि जनतालाई प्रत्यक्ष असर पर्यो कि भनेर अहिले जिल्लामा चर्चा पनि छ र अलिअलि विरोध पनि भएको छ त्यस कारणले गर्दा स्थानीय तहहरूलाई यो विषयमा चाहिँ अलि अङ्कुश लाउनुपर्छ होला कि भन्ने चाहिँ धेरैको कुरा छ
1: मन खुसी खर्च गर्न पाइएन काम विशेषले खर्च गर्न त पर्यो तर जस्टिफाई हुनुपर्छ भन्ने कुरा त हो नि होइन त
2: विकासले काम गर् जस्तो अब पत्याउन नसकिने कुरा 1,00,000 भन्ने छ 1,00,000 भन्ने 1,40,000 रुपियाँ भनेको चान्चुने विषय चान्चुने पैसा होइन यो चाहिँ कार्यालय प्रयोजनका लागि 60,23,000 रुपियाँ छ पदाधिकारीहरूको चाहिँ एक वर्षमा 41,70,000 रुपियाँ खर्च गरेका छन् इन्धनको लागि मात्रै यो चाहिँ सामान्यत एउटा वडाको विकास बजेट भन्दा पनि अझ बढी भयो कि
1: यसो गरे हुन्छ तपाईँहरूले अब इन्धन चाहिँ के पेट्रोल हो कि डिजल भनेर पहिला खोज्नु पर्यो अब माइलेज एभरेज लिएर एक लिटरले कति एभरेज जान्छ भनेर गर्ने डाँडा काँडालाई पनि याद गर्नु पर्यो त्यसपछि खर्च भएर कति लिटरले कति माइलसम्म चल्दो रहेछ भनेर आफ्नो क्षेत्रफलमा चाहिँ कति माइल कुद्यो भनेर माइल वा त किलोमिटर गर्नुभयो भने बल्ल त्यसको चाहिँ सुन्ने मान्छेले पनि ओहो 40,000 किलोमिटर कुदेछ 50,000 माइल कुदेछ भन्ने चाहिँ होस् न अनि पो अलि त्यसको मिनिङफुल हुन्छ क्या इम्प्याक्ट हुन्छ भन्न खोजेको मैले पैसा त कति हो कति अब लिटरमा एक अहिले चाहिँ कहिले चाहिँ 250 हुन्छ कहिले 150 हुन्छ त्यहाँ त के माइलेजको हिसाब गर्नुहोस् न है ल त्यो पनि एउटा हिसाब किताब चाहिँ निस्किहाल्छ आजकल एआईलाई दियो भने एकछिनमा निकालिदिन्छ होइन के के हो
2: इन्ट्रेस्टिङ
1: कुरा हुन्छ
2: स्थानीय नगरपालिकाले नै अब कम्तीमा नीतिवेदा अप्नाइ दिए हुन्थ्यो भन्ने धेरैको सुझाव पनि छ. किनभने यो चाहिँ विकास गर्नुपर्ने जनताको काममा होइन, अब यति धेरै खर्च
1: गर्दाखेरि कति हजार माइल चाहिँ दौड्धुप गर्दा रहेछन् पदाधिकारीहरू भनेर चाहिँ त्यसरी भन्नुभयो भने अझै राम्रो होला. हस् त, तपाईँसँग आज मलाई यति नै गर्नु पर्यो, एउटा दुइटा मेरो अरू कुराहरू गर्नुपर्छ, त्यस कारणले मैले छिटो तपाईँसँग बिदा लिएँ है. त थ्याङ्क यू सो मच गोपालजी.
0: BFBS Gorkha Radio.

0: Express Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
2: फोर्सा र पुरानो गाउँबीच दूरीले जम्मा 5 किलोमिटरको फरक थियो, तर त्यही 5 किलोमिटरको दूरीले पुरानो गाउँ र फोर्सावासीलाई वर्षौं वर्ष दूर दूर बनायो। अप्ठ्यारो र चट्टानै चट्टानको भूगोलले गर्दा पुरानो गाउँका नागरिकहरू वर्षौं पहिलेदेखि सरर मोटर चढेर यात्रा गर्दा फोर्सावासी भने लामो र घुमाउरो बाटो पैदल यात्रा गर्न बाध्य हुनु पर्यो। यसपटक भने फोर्सावासी अब मोटर चढ्नका लागि पुरानो गाउँसम्म पैदल हिँड्नु पर्ने छैन। गण्डकी प्रदेश सरकार र बडीघाट गाउँपालिकाको संयुक्त प्रयासबाट चट्टानी पहाड चिरेर फोर्सामा सडक पुगेको छ। यसले बागलुङ बडीघाट गाउँपालिका वडा नम्बर 8 पर्ने पुरानो गाउँ र फोर्सा गाउँलाई मोटर बाटोले जोडेको छ। विगतका स्थानीय सरकारले राम्रोसँग पहल नगर्दा आफूले मोटर बाटो देख्न अहिलेसम्म कुर्नु परेको स्थानीयको गुनासो छ।
3: यो खुसीको कुरा पनि हो, जहिले हो पुरा हुन त काम गर्नेलाई धेरै दुःख छ, सोच्नेलाई धेरै दुःख छ। पुरङ्गा फोर्सा भेडीघर मोटर बाटो कहिले जोडिएला भन्ने यसै त हामीले सपना पनि देखेको थिएन। त्यही पनि 9 वर्षको कार्यकालमा पालिका स्तरीय पालिका सुरुवात भयो। 9 वर्षको कार्यकालमा पुरङ्गा फोर्सा भेडीघर हुने मोटर बाटोलाई अलिकति 5 वर्षको कार्यकालमा धेरै मेहनत गर्नु भएन। मेहनत त उहाँहरूलाई गर्ने क्रममा धेरै गाह्रो हुन्छ, त्यही पनि हामीले नि महसुस गर्यो हेर्नेलाई भन्दा गर्नेलाई धेरै दुःख हुन्छ, त्यो मलाई अवगत नै छ। योभन्दा अगाडिको कार्यकालमा पालिकाका अध्यक्ष उपाध्यक्ष सबैले काम चाहिँ मिलेर गर्नुभयो, बजेट पनि हाल्नुभयो, बजेट पनि दिनुभयो होला, तर यो पुरङ्गा फोर्सा भेडीघर जोडिने माटोमा धेरै पहल थिएन।
2: स्थानीय तहको पछिल्लो निर्वाचन 2079 निर्वाचित जनप्रतिनिधि आएपछि निरन्तर बजेट विनियोजन गरेपछि यसपटक फोर्सासम्म बाटो पुगेको छ। सडक जोडिएसँगै 300 घर परिवार प्रत्यक्ष लाभान्वित हुने स्थानीय समाजसेवी मेघ बहादुर पाइजा बताउनुहुन्छ।
4: आजभन्दा 4 वर्ष पहिलादेखि बाटो बनियो अन्त त्यहाँ 4-5 किलोमिटर छ होला, अहिले चाहिँ त्यही 1.5 किलोमिटर। त्यही हो पुरानो गाउँ भनेको हाम्रो वडाको कार्यालय भएकै अझै गाउँ हो होइन। साबिकको रनसिङकिटेनी 1 र 2 अझै पुरानो गाउँ पर्छ। खोर्सा भनेको साबिकको 9 नम्बर हो रनसिङकिटेनीको, भेडीघर भनेको 8 नम्बर हो, अनि यता खोलाहालको अझै तारा खोला सुधार मसित जोडिएको खोलाहालको चाहिँ 7 नम्बर हो होइन। पहिला यता हामीले अझै रम्मा खोलाहारको भेडीघोरसम्म लयन गरे, अहिले हामीले पुरानो गाउँबाट चाहिँ भेडीघोरसम्म ल्यायौँ, त्यहाँ त्यही 300 घर जुरी छन्।
2: मोटर बाटो सम्पन्न भएपछि गत साता मात्रै यसको उद्घाटन गरिएको छ। मोटर बाटो उद्घाटनको अवसरमा स्थानीयले सडक खन्ने डोजर अपरेटरलाई पैसाको माला समेत लगाइदिएका छन्।
4: होइन हामीले त्यो त अस्ति नै पहिले गर्नुपर्ने हो, बाटो जोडिएको करिब अझै 1 महिना भयो होइन, बाटो काम सम्पन्न भएको। अरू अरू कामको व्यस्तताको कारणले अझै पालिका अध्यक्ष उपाध्यक्षसित सँगै हामीले त्यहाँ एकैचोटि राख्ने भएर अझै त्यसरी अझै काम साँच्दै गर्दाखेरि त्यो सन्दर्भ मिल्यो। अपरेटरहरूले साह्रै अप्ठ्यारो भूगोलमा आफ्नो अझै जिन्दगीलाई हत्केलामा राखेर उनीहरूले काम गरे, कति अपरेटरहरू त्यहाँबाट अझै विस्थापित भए बिचरा अझै काम गर्न सकेनन् होइन, कतिपयलाई त्यो भयो। तर अहिले उनीहरूले यो पल्टमा अब राम्रै काम गरे, त्यसो भएको कारणले बाटो जोडिएको उपलक्ष्यमा त्यो गरिएको हो। अपरेटरहरू त धेरै आए हाम्रो बाटो खन्ने सन्दर्भमा, जोडिने बेलामा अझै उद्घाटनको बेलामा त्यो सन्दर्भ उनीहरूलाई पर्यो।
2: उक्त सडक जोड्नका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा 50 लाख बजेट विनियोजन गरेको थियो, तर यसपटक गाउँपालिकाको डोजरले निरन्तर 6 महिनासम्म खनेपछि मात्रै सडकको ट्र्याक खोल्न सफल भएको उहाँको भनाइ छ।
4: दसैँको पछाडिबाट लगत्तै काम गर्यौँ, वैशाख महिनाभरि हामीले काम गर्यौँ, करिब छ महिना त्यहाँ लगातार काम गर्यो। गाउँपालिकाको डोजर छ महिना लगातार चल्यो, एक महिना जति यता अब चाहिँ टेन्डरको पनि चल्यो ठेकदार। प्रदेशको अझै त्यहाँ मेनुअल काम पनि थिए, चाहिँ स्ट्रक्चरको कामहरू पनि थिए 50 लाखमा, कटिङ पनि थियो। त्यसो कारणले प्रदेशको ठ्याक्कै क्वान्टिटी के थिए कति थिए त्यो हामीलाई थाहा भएन, तर अब त्यो 50 लाखको टेन्डर हो प्रदेश।
2: पटक पटक छुट्याएको बजेटले सडक पुरा नभएपछि यसपटक बडीघाट गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर सडक पुरा नहुँदासम्म खन्ने निर्णय गरेको थियो। गाउँपालिकाको विशेष प्राथमिकता परकै कारण सडक बनेको पाइजा बताउनुहुन्छ।
4: मेसिन गाउँपालिकाले चलाउने, तेल गाउँपालिकाले हाल्ने र बाटो जति समय र जति खर्च लाग्छ काम गर्ने भन्ने गाउँपालिकाको प्रतिबद्धताले त्यसरी काम भएको थियो। गत वर्ष गएको मेसिन अहिलेसम्म त्यति बसेको पैसा।
2: उक्त सडक गलकुट मल्म पाण्डव खानी हुँदै रमुवा खोलाखर्क भेडीखोर फोर्सा पुरानो गाउँ तुनिबोटबाट भीमघिट्टे जोडिन्छ। यो सडकको ट्र्याक खुलेपछि अब फोर्सावासीलाई मात्रै सजिलो भएको छैन, मध्य पहाडी लोकमार्ग गलकोट बुर्तिबाङ खण्डमा कुनै अप्ठ्यारो आइलागी वैकल्पिक मार्गको रूपमा समेत काममा आउनेछ।
4: बाटो फोर्सा मात्रै पुगेन, त्यो बाटो सट्टै अब चाहिँ भेडीखोर हुँदै रमुवासम्म आउन सकिने भयो। यो मध्य पहाडी भित्रको एउटा त्यस प्रकारको चाहिँ अर्को एउटा सडक हो कि, कयौं अवस्थामा त्यसले वैकल्पिक चाहिँ बाटोको काम गर्न सक्छ।
2: जम्मा 5 किलोमिटर सडक खन्नको लागि 3,25,00,000 रुपियाँ बढी खर्च भएको बडीघाट गाउँपालिकाका उपाध्यक्ष भीमसेन बनले जानकारी दिनुभयो।
0: हामीले यो कार्यकालमा गरेको चाहिँ 5 किलोमिटर हो, एकदम पहरा मात्र थियो, पहरा मात्र 5 किलोमिटर खन्ने। हामीले 3,25,00,000 खर्च भएको, परदेशबाट 1,50,00,000 हो त्यो 5 किलोमिटर गर्दा, हाम्रो आफ्नो चाहिँ 1,75,00,000 हो।
5: त्यो मेसिनको क्रय रास कट्टी त छोडिदिनुहोस्, 68,00,000 समथिङ त हाम्रो क्यासै खर्च भएछ यो वर्ष मात्रै। अनि अघिल्लो वर्ष पनि हाम्रो मेसिनले थप काम गरेको बर्खा लागुन्जेल, यो दुईटा जोड्दा करोड भन्दा माथि हामीले चाहिँ खर्चै क्यासमा खर्च गरेका छ। मेसिनको नै जोड्ने हो भने त अझै बढी हुन्छ जस्तो लाग्छ।
2: यो सडक निर्माण भएपछि वैकल्पिक अवस्थामा सहज हुने उहाँको भनाइ छ।
0: त्यो बाटो त बस्तीको लागि मात्र नै भएन, त्यसले चाहिँ अहिले हाम्रो यो पाण्डव खानीबाट गइरहेको बाटो छ नि, त्यो झिर्का टोकरी हुँदै विस्तार गरेको आगा खेतवाला बाटो,

0: त्यो बाटोको मिड साइड मात्र हो त्यो, अन्त त त्यो बाटो आउने भनेको भीमगेठी नै हो, त्यो एक प्रकारको पहाडी मार्ग भनौँ न। जस त्यो मल्म पाण्डव खानी रोमुवा रणसिंह किटेनी भीमगेठी भन्ने सडक छ नि, बीच खण्ड हो त्यो।
1: यसपटक जसरी पनि सडक फोर्सा जोड्नु पर्छ भनेर कार्यपालिकाले निर्णय गरेरै गाउँपालिकाले निरन्तर डोजर प्रयोग गरेर सडक खनेको बडीगार्ड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
2: पुरानो गाउँबाटै ब्रेकरै ब्रेकरले फोर्सा पहिलोचोटि बाटो जोडियो कि तल्ल, अहिले पनि अब परदेशबाट सङ्घबाट बोले टाउला र खनौला भन्ने भए जोडिन्छ, पालिकाले चाहिँ अब निरन्तर आफै पालिकाको कर्मचारी अपरेटर तेल डोजर सबै पालिकाको भएर त्यहाँकोले भन्थे बिहान ठ्याक्कै 4 बजे बस्थ्यो अरे कि त्यो मिसिनमा, 4 बजे मिसिनमा बसेको बेलुकीको 7:30 बजी मिसिन ब्रेकर हान्छ भनेर हिजो त्यहाँ थुप्रै पैसाको माला लगाइदिन्छ अपरेटरलाई, निरन्तर आफ्नै घरको पारी जस्तो गरेर खन्ने हो नि त पालिकाले निर्णय गरेर।
3: BFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो चरणको प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ। प्रवासबाट खसेको मतसहित जोडेर केन्द्रीय निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गर्ने बताएको छ। मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले पनि आफ्नो दावी अघि सार्न थालेका छन्। निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न साथ पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढाउने जनाएको छ। आकांक्षीहरूबीच सहमति नभएको खण्डमा रातिबाटै मतदान कार्य अघि बढाउने तयारी आयोगको छ। राष्ट्रपतिको विधान अनुसार 19 जना पदाधिकारी रहने व्यवस्था छ, जसमा रवि लामी छानी सभापतिमा निर्विरोध भइसक्नु भएको छ। बाँकी रहेका 18 मध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह हुनुहुन्छ। विधान अनुसार उपसभापति 3, 1 खुला, 1 महिला र 1 मनोनित, महामन्त्री 2, 1 मनोनित, सहमहामन्त्री 5, जसमा 2 खुला, 1 महिला, 2 मनोनित, प्रवक्ता 1 मनोनित, सहप्रवक्ता 3, 1 महिला, सबै मनोनित व्यवस्था छ। कोषाध्यक्ष 1 र सहकोषाध्यक्ष 2 पनि समावेशी सिद्धान्त अनुसार मनोनित गर्ने व्यवस्था छ। राष्ट्रपतिका नेताहरूका अनुसार 6 पदाधिकारीका लागि मात्रै निर्वाचन हुनेछ। खुला उपसभापति 1, महिला उपसभापति 1, खुला महामन्त्री 1 र खुला सहमहामन्त्री 2 र महिला सहमहामन्त्री 1 पदका निर्वाचन हुने भएको हो। विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर पदमार्गको सिनुवासम्म बिजुली विस्तार गरिएको छ। स्थानीय पर्यटन व्यवसायीले भने बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण पुर्याउन माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: घान्द्रुकसम्म पुगेको बिजुली लाइन यस वर्ष 50 किमी विस्तार गरेपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रा सहज हुनेछ। वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका हुन्। हाल सिनुवासम्म पुगेको बिजुली बेस क्याम्पसम्म नै विस्तार गर्नुपर्ने स्थानीय होटल व्यवसायी हिमबहादुर गुरुङ बताउनुहुन्छ।
5: बम्बु अब दोभान हिमालय देउराली एबिसी एमबिसी अब छ नि ठाउँ त अब खै जतिसम्म लानु पायो भने अब अलिकति जाडो समयमा अब हिजो छिटो अबको आवश्यक अब थियो। अब
4: विशेष गरी छोमरङ भन्दा माथिल्लो क्षेत्रमा विद्युत पोल र ट्रान्सफर्मर हेलिकप्टर मार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीव श्री रम्तेलले घान्द्रुक बस पार्कबाट झिनु र छोमरङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी प्रवाह शुरू भइसकेको बताउनुभयो।
6: बजेट निकालेर त्यो अन्नपूर्ण बेस क्याम्पको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन चाहिँ पुर्याउने भनेर चाहिँ हामीले चाहिँ भन्नुभएको थियो। त्यो 79 उनासी सालमा चाहिँ हामीले बिएनडी कन्स्ट्रक्सन भन्ने चाहिँ एउटा ठेगा छ, उसले चाहिँ पारेको लगभग 2,25,00,000 लेबर कस्ट भएको टेन्डर चाहिँ।
3: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली किनार

0: क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
1: भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सि साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गरिने भएकाले महाकालीमा बाढ़ी आउन सक्ने भन्दै कञ्चनपुर प्रशासनले किनार क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो। भारतीय पक्षले बाँधको ढोका खोल्ने सूचना दिएको भन्दै यो अवधिमा महाकाली किनार क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको कञ्चनपुरका सहायक सिडिओ मोहन चन्द्र जोशीले जानकारी दिनुभएको छ।
0: सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेल पत्नी दोमायाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्नु भएको थियो। सम्पत्ति शुद्धिकरण विभागले पौडेललाई गएको सोमबार सुर्खेतबाट पक्राउ गरेर अस्ति मंगलबार काठमाडौँ ल्याएको थियो। थप अनुसन्धानका लागि विशेष अदालतले 7 दिनको म्याद दिएको छ। पौडेललाई हाल सानेपाको प्रहरी हिरासतमा राखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी अजय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ। सम्पत्ति शुद्धिकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर पासपोर्ट रोकेको हो। सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा रकम भित्र्याएको आरोप छ। सुमार्गीले मुक्तिश्री सिमेन्ट र सैटेलाइट टेलिकममा भित्र्याएको वैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिए पनि पछि त्यसले निरन्तरता पाएन। र कैलालीमा ग्रेनेड विस्फोट हुँदा एकजना नेपाली सैनिक

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले भर्खरै गीत सुनिसक्नुभयो। अब कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम

गुड आफ्टरनून नमस्ते हरेक बुधबार चाहिँ फेरि पनि हामी कार्यक्रम एजुकेशन टॉक लिएर आएका छौँ र यो कार्यक्रममा शिक्षा क्षेत्रसँग जोडिएका थुप्रै विषयमा हामी कुराकानी गर्छौँ र आजको कार्यक्रमको सुरुवात भनेको विभिन्न विषयबाट नै हुन्छ लास्ट विक त हामीले होइन लास्ट विक त्योभन्दा अघिल्लो हप्ता कार्यक्रममा हामीले गेस्टहरूसँग कुराकानी गरेका थियौँ र आजको कार्यक्रममा चाहिँ हामीले शैक्षिक गतिविधि र शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा कुराकानी गर्दै कार्यक्रममा अगाडि बढ्नेछौँ सुरुवातमा आजको विषयवस्तुलाई अगाडि बढाउनु पर्दा सङ्घीय शिक्षा ऐनको विषयबाट हामी अगाडि बढौँ धेरै समयदेखि हामीले यो सङ्घीय शिक्षा ऐनको बारेमा चर्चा सुन्दै आइरहेको चर्चा गर्दै आइरहेको र आफैले विभिन्न खालको समस्याहरू फेस गर्दै आइरहेको पनि हो अब शिक्षा भनेको अथवा शैक्षिक प्रणाली अथवा जे भने पनि देश विकासको मेरुदण्ड हो भनेर हामीले भनिरहन आवश्यक छैन यो संसारभरि नै शिक्षा यो विषयलाई कसरी चाहिँ लिने गरिन्छ भन्ने बारेमा त अब हामीले त्यति धेरै व्याख्या गर्नुपर्ने विषय नै एकदम बेसिक कुरा नै हो यो र भन्ने गरिन्छ कुनै पनि मुलुकमा अथवा समाजमा त्यहाँको यदि अवनति चाहने हो भने शिक्षा प्रणालीमाथि चाहिँ आक्रमण गर्नुपर्छ अथवा शिक्षा प्रणाली चाहिँ धराशायी बनाइदियो भने बिस्तारै त्यहाँ विकासको गति रोकिन्छ भनिन्छ होइन र समाजको प्रतिबिम्बको रूपमा त्यहाँबाट रिप्रेजेन्ट गर्ने मानिसहरूको एउटा चेतनाका कुराहरू कुनै एउटा टोल समाजबाट चाहिँ प्रतिनिधित्व गर्ने व्यक्तिहरूले देखाएका व्यवहारहरूले गर्दा पनि मान्छेको चेतनास्त्र कति छ कति ऊ चाहिँ शिक्षित छ भन्ने कुरा चाहिँ बुझ्ने गरिन्छ तर विडम्बना के छ भने यही हरेक पाइला पाइलामा सेन्सको कुरा गर्छौँ हामी चेतनाको कुरा गर्छौँ शिक्षाको कुरा गर्छौँ शिक्षित वर्गको कुरा गर्छौँ अथवा आवश्यकताको कुरा गर्छौँ यो यति धेरै इम्पोर्टेन्ट र महत्त्वपूर्ण विषय लाई चाहिँ वर्षौँदेखि राज्यले विभिन्न कोणहरूबाट चाहिँ अलिक नजरअन्दाज गरेको हो कि जस्तो महसुस पनि हुन्छ कि जस्तो बजेटकै कुरा गर्दाखेरि पनि होइन बजेटमा पनि यसपटक शिक्षालाई उपेक्षा गरिएको शिक्षा क्षेत्रलाई त्यति धेरै वास्ता नगरिएको भन्ने खालका चिन्ताहरू आलोचनाहरू विज्ञहरूबाट आइरहेका छन् र त्यो सँगसँगै हामीले यो ऐनको कुरा गर्न खोजिरहँदाखेरि हामी सङ्घीय शिक्षा ऐनको कुरा बारम्बार गरिरहेका छौँ र अहिलेको शिक्षा प्रणाली भनेको शिक्षा ऐन 2028 अनुसार चलिरहेको छ यो भन्दा चाहिँ विडम्बनापूर्ण कुरा के हुन्छ होइन कतिपय बुदाहरूमा संशोधन भयो होला ऐनहरू संशोधित भएर आएका छन् तर एउटा होल शिक्षा ऐनको कुरा गर्ने हो भने चाहिँ 2028 अनुसार हामी अझै पनि अगाडि बढिरहेका छौँ त्यसले गर्दा हरेक सरकार आउँछ सङ्घीय शिक्षा ऐनको रटान लगाउँछ अनि अब तुरुन्तै संसदबाट पारित हुन्छ भनेर त्यो सरकार त्यसै ढलेर जान्छ अथवा सरकारमा रहेका मानिसहरू बाहिरिएर जान्छन् र अहिले अब जेएनजी आन्दोलनको जग पश्चात र निर्वाचनपछि बनेको एउटा बलियो सरकारले चाहेको खण्डमा चाहिँ सङ्घीय शिक्षा ऐन पारित गर्न सक्छ अथवा ल्याउन सक्छ भन्ने आम एउटा चासो र आशा

सभाको राष्ट्रसभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चुडामणि पौडेलले यो बारेमा बोल्नु भएको थियो र संघीय शिक्षा ऐनको अभावमा अहिले विद्यालय तहमा जे देखिएका छन् विभिन्न विकृतिहरू विसङ्गति र व्यवस्थापकीय चुनौतीहरू छन् यो समाधान गर्न एकदमै कठिनाइ भइरहेको भन्दै यो सुशासन समितिको बैठकमा शिक्षा सचिवले बोल्नु भएको थियो र त्यति मात्र होइन शिक्षक दरबन्दीको व्यवस्थापन शैक्षिक प्रशासन तथा संघीय संरचना अनुसार शिक्षाको अधिकार बाँडफाँडलाई व्यवस्थित गर्नको लागि पनि शिक्षा ऐन अपरिहार्य रहेको उल्लेख गर्नुभयो शिक्षा सचिवले यो भनिरहँदाखेरि यो कुनै नयाँ विषयवस्तु त होइन यी सबै समस्याहरूको समाधान गर्नको लागि शिक्षा ऐन पारित गर्न अपरिहार्य रहेको त सबैलाई थाहा छ तर किन अहिलेसम्म भएन त भन्ने कुरा चाहिँ गाँठी कुरा हो नि त र अब यो सम्भवतः यस वर्ष अथवा आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गर्ने सरकारले जुन तयारी अगाडि बढाएको भन्ने खालका कुराहरू सम्बन्धित निकाय सम्बन्धित मन्त्रालयका सम्बन्धित उच्च पदस्थ व्यक्तिहरूबाट आइरहे पछाडि अब अवश्य आगामी आर्थिक वर्षभित्र पक्कै पनि शिक्षा संघीय शिक्षा ऐन संसदबाट पारित हुन्छ होला भन्ने अलिकति आशा गर्न सकिने ठाउँहरू बनेका छन् होइन र स्थानीय प्रदेश र संघीय सरकार बीच चाहिँ अब शिक्षा सम्बन्धी अधिकार अहिले बाँडिएको छ र यसलाई स्पष्ट र प्रभावकारी बनाउनको लागि पनि संघीय शिक्षा ऐन आवश्यक रहेको शिक्षा सचिव चुडामणि पौडेलको भनाइरहेको थियो र पक्कै पनि संविधानमा पक्का पक्की भइसकेका विषयलाई लिएर पनि अहिले प्रदेशगत तहमा स्थानीय तहमा र संघीय यो तहमा समेत यो शिक्षा सम्बन्धी अधिकारलाई लिएर विभिन्न खालका विवादहरू सृजना हुने गर्दछन् त्यसै अनुरूप शिक्षकहरूले पनि आन्दोलन गरेको र अब फेरि गर्ने तयारी गरेका समाचार आइरहेका छन् यस विषयमा हामी अवश्य पनि एकछिन कुराकानी गर्नेछौँ र अब शिक्षा ऐन यदि पारित भएर लागू भइसके पछाडि चाहिँ विद्यालय शिक्षाको शासकीय व्यवस्था शैक्षिक गुणस्तर र शिक्षक व्यवस्थापन सम्बन्धी समस्या समाधानमा सहयोग पुग्ने विश्वास समेत शिक्षा सचिवले व्यक्त गर्नुभएको छ र यसको लागि चाहिँ तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको समेत धारणा उहाँले राख्नुभएको थियो र त्यति मात्र होइन राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिवले बोल्ने क्रममा विभिन्न खालका अन्य प्रश्नहरू पनि उठेका थिए जसमा कक्षा बाह्रको नतिजा प्रकाशन प्रक्रियाबारे प्रश्नहरू उठेका थिए र नतिजा प्रकाशनको विषयलाई लिएर त्रुटि भएको भन्ने खालका त्यहाँ प्रश्नहरू तेर्सिएका थिए तर नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको दावी शिक्षा सचिवको रहेको थियो र विभिन्न खालका आरोपहरू आधारहीन प्रचार मात्र भएको समेत उहाँको स्पष्टोक्ति समेत रहेको थियो र विभिन्न अन्य विषयहरूमा प्रश्न उठ्दाखेरि विश्वविद्यालयको पदाधिकारीको नियुक्ति सम्बन्धी पनि प्रश्न उठेको थियो सो समितिको बैठकमा त्यसै गरी अन्य खुल्ला विश्वविद्यालयका स्थायी शिक्षक सम्बन्धी विषयमा मन्त्रालयको ध्यान आकर्षण भएको जानकारी पनि दिएको थियो र अहिले नेपालका विभिन्न विश्वविद्यालयहरूमा करिब झन्डै 1500 विद्यार्थी अध्ययनरत रहेको जानकारी समेत दिएको थियो भने त्यस्ता विदेशी विद्यार्थीहरूलाई भिजा प्रक्रियामा सहज बनाउनको लागि गृह मन्त्रालयसँग छलफल भइरहेको समेत शिक्षा सचिवको जानकारी रहेको थियो र त्यति मात्र होइन कि चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा वृद्धि गर्ने विषयमा समेत सरकारले नीतिगत तयारी गरिरहेको भनाइ समेत उहाँले राख्नु भएको थियो अब यो राष्ट्रिय सभाको जुन विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विभिन्न प्रश्नहरूको सामना गर्दै उत्तर दिने क्रममा चाहिँ त्यहाँ उठाइएका प्रश्नहरूमध्ये विद्यार्थी पलायनको विषय पनि एउटा गम्भीर प्रश्न थियो र विद्यार्थी पलायनको विषयमा सरकारको ठोस धारणा के छ अथवा योजना के छ भन्ने बारेमा चाहिँ अब अहिले रोजगारीका अवसरहरू सृजना गर्न पर्याप्त मात्रामा नसकेको हुनाले विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेशी नै गरेको त्यसै गरी देशभित्रै गुणस्तरीय शिक्षा र रोजगारीको वातावरण निर्माण गर्न सके विद्यार्थीलाई स्वदेशमै अध्ययन तथा रोजगारमा आकर्षित गर्न सकिने समेत उहाँले बताउनु भएको थियो उहाँ भन्नाले शिक्षा सचिव चुडामणि पौडेलको हामी कुरा गरिरहेका छौँ जसले राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा यी प्रश्नहरूको सामना गर्दै उत्तर दिनुभएको थियो अब यो प्रश्नको सामना गर्ने र उत्तर दिने विषय मात्रै हो प्रश्नोत्तर जस्तो मात्र हो कि साँच्चै अब सरकार कटिबद्ध भएर यी हामीले बोलेका कुराहरू हामीले जानकारी

0: भएका विषयहरूमा सरकार साँच्चीकै सिरियस छ, अब त्यो त हेर्न बाँकी नै छ होइन, तर कम्तीमा पनि शिक्षा ऐनको विषय उठेको धेरै नै भइसक्यो यो अबको अधिवेशनबाट चाहिँ होला, बर्खे अधिवेशनबाट अथवा हिउँदे अधिवेशनबाट संसदको अधिवेशनबाट पारित होला विधेयक, पारित भएसँगै अब कम्प्लिटली यो चाहिँ अब ऐनको रूपमा आउला भन्ने आशा गर्दा गर्दै गर्दा गर्दै यतिका समय बितिसकेको छ। हुनसक्छ अब अहिलेको सरकारले विभिन्न खालका कामहरू द्रुत गतिमा गर्ने सोच त्यसै गरी योजना बनाएसँगै अब आगामी आर्थिक वर्षभित्र हामीले वर्षौँदेखि पर्खिरहेको आशा गरेको सङ्घीय शिक्षा ऐन पारित हुनेछ भन्ने चाहिँ हामीले विश्वास लियौँ र यसको लागि चाहिँ अब सरकारले आवश्यक कार्ययोजना बनाएर प्रक्रिया अगाडि बढाएको नै भनेर जानकारी नै दिइसके पछाडि अब अहिलेलाई विश्वास गर्नुको विकल्प हामीसँग नै रहेन होइन, विश्वासै गर्नु पर्यो, आशा नै गर्नु पर्यो। अब हेर्दै जाउँ, फेरि पनि पूर्ववर्ती सरकारहरूले जस्तै विभिन्न बहाना बनाएर टार्दै टार्दै टार्दै लम्बेतान गर्दै लैजाने हुन् या साँच्चीकै अहिलेको सरकार चाहिँ अब यो क्षेत्र सम्बन्धी संवेदनशील छ, सिरियस छ, त्यो आगामी दिनहरूले बताउँदै जानेछ। र हामीलाई के पनि लाग्दैन भने सरकारमा रहेका मानिसहरू चाहे त्यो ब्युरोक्रेसीमा होस् चाहे त्यो सरकारमा नै हुन् होइन मन्त्री परिषदमा हुन् सबै मानिसहरू अहिले शिक्षित छन्, पढेका छन्, बुझेका छन्। ब्युरोक्रेट्सहरू त अझ झन् पढेर त्यहाँ विभिन्न खालका परीक्षामा पास भएर उनीहरू कर्मचारीको रूपमा चाहिँ जो सरकारी सेवामा प्रवेश गरेका हुन् त्यसले गर्दा उहाँहरूलाई थाहा नहुने भन्ने कुरा त होइन होला, समस्या कहाँबाट उत्पन्न भइरहेको छ, कसरी उत्पन्न भइरहेछ, तर यी सबै कामहरू गर्नको लागि चाहिँ आखिर केले छेकिरहेको छ त वर्षौँदेखि भन्ने प्रश्नको उत्तर पनि खोज्ने बेला भइसकेको छ अब चाहिँ होइन, किन आज होला भोलि होला पर्सि होला भन्दा भन्दै त्यतिका एउटा जमात देश चलाउने ब्युरोक्रेसी त्यसै गरी सँगसँगै चाहिँ अब सरकार हो यी क्षेत्रमा यी ठाउँहरूमा चाहिँ अब हामीले अघि भने जस्तै अब अहिले झन् जेएनजी आन्दोलनको जम्मा बनेको सरकारमा त अब कोही भन्दा कोही कम छैनन् भनेर हामी आफै भन्ने पनि गर्छौँ, उहाँले पनि भन्नुहुन्छ बुझ्नु के अरे हामीलाई भन्नुहुन्छ होइन, हामीले त्यो बुझ्ने गर्छौँ। त्यसले गर्दाखेरि आखिर समस्याको जड चाहिँ कहाँ गएर यो चाहिँ उत्पन्न हुन्छ त होइन, के कुराले चाहिँ रोकेको छ भन्ने कुराको उत्तर हामीले पनि लामो समयदेखि पाउन सकिरहेका छैनौँ होइन। समस्या छ भन्ने पनि थाहा छ, यसको समाधान यसरी हुन्छ र ऐनहरू पारित भएमा यसले यो सहज गर्छ भोलिका दिनमा भन्ने पनि आउँछ, तर विभिन्न यस्ता ऐनहरू के भएर चाहिँ पारित हुनबाट रोकिन्छन् त भन्ने चाहिँ अहिलेको मूल प्रश्न हो। आशा छ आगामी दिनमा यी समस्याहरू पक्कै पनि हटेर जानेछन्। अत्यावश्यक ऐनको रूपमा चर्चा हुँदै आइरहेको सङ्घीय शिक्षा ऐन अब आगामी आर्थिक वर्षभित्र जसरी पनि पारित हुन्छ भन्ने विषयमा चाहिँ हामी आशावादी छौँ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल शिक्षण संस्था सर्वेक्षण 2081 को नतिजा सार्वजनिक गरेको छ। अब यो के हो, यो नतिजा, यो सर्वेक्षण के हो भनेर यसबारेमा अलिकति चर्चा गर्नुपर्दा, तपाईँलाई जानकारी दिनुपर्दा, यो सर्वेक्षण यस्तो सर्वेक्षण हो जसले शिक्षण संस्थाको संरचनागत स्थिति, स्वामित्वको प्रकार, यसमा संलग्न जनशक्ति र रोजगारीको अवस्था के छ, विद्यार्थी संख्या अथवा शिक्षण शुल्क, तलब ज्याला, त्यसै गरी शिक्षण संस्था सञ्चालनमा हुने वार्षिक खर्च, त्यसका स्थायी सम्पत्तिहरू, उपलब्ध सेवा सुविधा के छन् लगायत अन्य विभिन्न विषयहरू समावेश गरेर देशभरबाट प्रदेश तहसम्मको नतिजा प्राप्त हुने गरी एउटा सर्वेक्षण सञ्चालन गरिएको थियो। यो नेपाल शिक्षण संस्था सर्वेक्षण भनेर नाम दिएको थियो। अहिले यसको नतिजा सार्वजनिक भएको छ। विशेष गरी यसमा यो नतिजालाई हेर्यो भने प्राइभेट स्कुलहरूको बारेमा चर्चा गर्दाखेरि देशभर सरकारी बाहेक 10,411 शिक्षण संस्थाहरू सञ्चालनमा रहेको पाइएको छ। र यसलाई प्रदेशको तहमा विभाजन गरेर हेर्ने हो भने 2,903 स्कूल बागमती प्रदेशमा सञ्चालनमा रहेको छ सरकारी बाहेक। त्यसै गरी कोशीमा यो चाहिँ कुल शिक्षण संस्थाको 27.9% हुन आउँछ। त्यसै गरी कोशीमा 18.4%, मधेसमा 18.2%, यो भनेको 1917 र 1891 हुन आउँछ। यो झन्डै झन्डै बराबरी देखिएको छ। लुम्बिनी प्रदेशको कुरा गर्दाखेरि अलिक केही कम, 14.9% भनेको 1556 आउँछ। सुदूरपश्चिम प्रदेशमा 8.7% भनेको कुल 10,411 मध्ये 907 स्कुलहरू चाहिँ सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा छन्। र गण्डकीमा 8.3% भनेको 862 र सबैभन्दा कम भनेको कर्णालीमा 3.6%, 375 शिक्षण संस्थाहरू सञ्चालनमा रहेको पाइएको छ। र यो सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थाहरू मध्ये कुरा गरिरहँदाखेरि पूर्व प्राथमिक र आधारभूत तहका स्कुलहरू 4,522, जो 43% हुन आउँछ। त्यसै गरी माध्यमिक तहका 41% भनेको 4,319 हुन आउँछ। र उच्च शिक्षा प्रदान गर्नेहरू भनेको लगभग 12%, 1268 रहेको पाइन्छ। र प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने संस्थाहरू सबैभन्दा कम, यो चाहिँ 301 जसको 3% हिस्सेदारी हुन आउँछ, यतिवटा सञ्चालनमा रहेको पाइएको छ। र सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थाहरूबाट वर्षमा लगभग 195 अर्ब रुपियाँ बराबरको कुल उत्पादन हुने र त्यो उत्पादन हुनको लागि 35.4 अर्ब बराबरको मध्यवर्ती भनेर भनिएको चाहिँ उपभोग गरेको समेत देखिएको छ। र यी प्राइभेट शिक्षण संस्थाहरूको सन्दर्भ चाहिँ वर्षमा लगभग कुरा गर्ने भने 114 अर्ब रुपियाँ बराबरको कुल लागत रहेको समेत पाइएको छ। र नेपालको अर्थतन्त्रमा सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थाहरूले करिब 160 अर्ब रुपियाँ बराबरको कुल मूल्य अभिवृद्धि गरेको पाइएको छ। र यो यसो सरस्वती हेर्दाखेरि अहिले सरकारी बाहेकको शिक्षा क्षेत्रमा चाहिँ निजी लगानी एकदमै बढी देखिन्छ, होइन? र यो सञ्चालन स्वामित्वको आधारमा हेर्दाखेरि 5,400 शिक्षण संस्थाहरू प्राइभेट लिमिटेड, त्यसै गरी 2,163 शिक्षण संस्थाहरू व्यक्तिगत, 1,449 शिक्षण संस्थाहरू साझेदारी र 746 गुठीमा, अनि 542 सामुदायिक शिक्षण संस्थाको रूपमा सञ्चालनमा रहेको समेत पाइएको छ। र यसमा स्थिर पुँजीको रूपमा 309 अर्ब रुपियाँ बराबरको लगानी रहेको समेत यो सर्वेक्षणले जानकारी दिएको छ, अथवा तथ्याङ्क सार्वजनिक भएको छ। अब यो भनिरहनु, यो चर्चा गरिरहनुको कारण चाहिँ के हो भने, अहिले निजी क्षेत्रमा लगानी बढी देखियो, होइन? नेपालका सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थाहरूको जो भौतिक संरचना हेर्दाखेरि चाहिँ लगभग 50% भन्दा बढी संस्थाहरू चाहिँ आफ्नै भवनमा सञ्चालनमा रहेको नै पाइएको छ। र करिब 35% भाडाको भवनमा र करिब 12% चाहिँ लिज अन्तर्गत समेत चलेको यो चाहिँ सर्वेक्षणमा देखिएको छ। हामीले बारम्बार भन्ने पनि गर्दछौँ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको कुरा गरिरहँदाखेरि अहिले जति पनि विद्यालयहरूको नतिजा एग्रिगेटमा अहिले एसई लगायत कक्षा 12
नतिजा सुधार भएको चर्चा चलिरहँदाखेरि यो प्राइभेट स्कुलहरूको कन्ट्रिब्युसन चाहिँ यसमा एकदम धेरै देखिन्छ. शिक्षण संस्थाहरूमध्ये सरकारी अथवा सामुदायिक विद्यालयबाट पास हुनेहरूको समग्रमा हेर्दा यसलाई नतिजा वृद्धि हुनुमा प्राइभेट स्कुलहरूको इन्भेस्टमेन्ट त्यहाँ पढ्ने विद्यार्थीहरूको नतिजाले चाहिँ माथि उकासेको पनि देखिन्छ. यसले गर्दाखेरि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि एउटा चुनौती त छँदै नै छ, एकाध बाहेकलाई छोड्ने हो भने होइन. तर प्राइभेट स्कुलहरूको भने एकाधलाई छोड्ने हो भने धेरैमा चाहिँ अलिकति इन्भेस्टमेन्ट पनि बढी देखिने, त्यसै गरी चर्को फीदेखि लिएर केही हजारसम्मका शुल्क लिएर पनि विद्यालय सञ्चालनमा छन्. तर त्यसले समग्रमा विद्यार्थीहरूको नतिजा उकास्नको लागि चाहिँ सहयोग गरेको जस्तो पनि देखिन्छ. अब त्यति मात्र होइन, यसमा लाखौँ मानिसहरू संलग्न रहेको पाइन्छ. झन्डै 300,000 बढी मानिसहरू चाहिँ ज्याला कर्मचारीको रूपमा चाहिँ यी संस्थाहरूमा काम गरेको पनि पाइएको छ. र त्यति मात्र होइन कि अब गैर शिक्षण कर्मचारीको रूपमा समेत झन्डै 26% मानिसहरू यसमा संलग्न छन् यी संस्थाहरूमा. त्यसै गरी 74% त शिक्षण कर्मचारीको रूपमा नै संलग्न छन्. र यसले गर्दाखेरि लगभग 221,504 शिक्षण कर्मचारीको रूपमा र 78,500 केही बढी गैर शिक्षण कर्मचारीको रूपमा चाहिँ कार्यरत रहेको पाइन्छ. त्यसले गर्दाखेरि समग्रमा जोड्ने हो भने 300,000 बढी मानिसहरू तलब ज्याला पाउने कर्मचारीको रूपमा यहाँ कार्यरत रहेको समेत पाइएको छ. र यसले गर्दाखेरि अहिले विशेष गरी अब सरकारी चाहिँ स्वामित्व बाहेकका शिक्षण संस्थाहरूको कन्ट्रिब्युसनको कुरा गरिरहँदा यसलाई चाहिँ अब नयाँ संघीय शिक्षा ऐनले अब प्राइभेट स्कुलहरूलाई गुठी अन्तर्गत लैजानुपर्ने खालका कुराहरू उठिरहँदाखेरि निजी विद्यालय सञ्चालकहरूको तर्फबाट विभिन्न खालका आवाजहरू पनि उठे. यद्यपि पूर्ववर्ती सरकारसँग भएको सहमतिलाई आधार मान्ने हो भने चाहिँ त्यो एक तरिकाले निजी विद्यालय सञ्चालकहरूको जे डिमान्ड थियो त्यसमा उनीहरू सफल भएको पनि पाइन्छ. तर यो तथ्याङ्कलाई सरसर्ती हेरिरहने हो भने चाहिँ फेरि निजी विद्यालय सञ्चालनमा अरबौँ रुपियाँ खर्च भएको अथवा इन्भेस्टमेन्ट भएको पनि पाइन्छ. यसले गर्दाखेरि अहिले सरकारी विद्यालयहरू अथवा सामुदायिक विद्यालयको गुणस्तरको कुरा उठिरहँदाखेरि अथवा यसको गुणस्तर उकास्नको लागि चाहिँ सरकारको ध्यान नपुगेको अथवा चाहिँ प्रदेशगत स्थानीय तहका सरकारहरूले समेत जुन अनुरूपमा काम गर्नुपर्ने हो त्यो काम गर्न नसकिरहेको भन्ने खालका आलोचना भइरहँदाखेरि अहिले अब निजी विद्यालयहरूले चर्को शुल्क लिएर भए पनि अथवा अभिभावकहरूले अब निजी विद्यालयमा आफ्ना बच्चाहरूलाई सकि नसकि पढाउने गरेको पाइन्छ. यसले चाहिँ एग्रिगेटमा अघि हामीले भने जस्तै के रिजल्ट उकास्नको लागि चाहिँ निजी विद्यालयका स्कुलहरूको कन्ट्रिब्युसन केही देखिन्छ. अब यसको मतलब यो होइन कि फेरि निजी विद्यालयले सबै राम्रो गरिरहेको छ भन्ने होइन, तर समग्र नतिजाको कुरा गर्दाखेरि चाहिँ निजी विद्यालयका स्कुलहरूको योगदानलाई पनि नजरअन्दाज गर्न सकिन्न, नकार्न सकिन्न भन्ने कुरा मात्रै हो. यद्यपि अहिले अब सरकारी विद्यालयमा पनि कति विद्यालयहरू अथवा सामुदायिक विद्यालयमा कति विद्यालयहरूले राम्रो गरिरहेको अवस्था पनि छ, तर त्यो सँगसँगै यो झन्डै 10,000 बढी विद्यालयहरू अहिले यो सरकारी स्वामित्व बाहेक जुन अहिले सञ्चालनमा रहेका छन् यिनीहरूको कन्ट्रिब्युसन त्यसै गरी यसमा संलग्न मानिसहरू अनि कुन कुन अहिले प्रदेशमा कति विद्यालयहरू सञ्चालनमा छन् भन्ने बारेमा चाहिँ अहिले राष्ट्रिय तथ्याङ्क कार्यालयले एउटा सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको थियो. अब यो प्रतिवेदन सार्वजनिक गरिरहँदाखेरि अब यसले के कुराको सङ्केत गर्दछ र यसको उद्देश्य के हो भन्ने बारेमा अवश्य पनि हामी आगामी दिनमा कुराकानी गर्दै जानेछौँ. तर समग्रमा अहिले झन्डै 37,00,000 विद्यार्थीहरू चाहिँ शिक्षण यो सामुदायिक बाहेकका प्राइभेट सेक्टरबाट चलिरहेका निजी शिक्षण संस्थामा चाहिँ पढिरहेको पनि पाइएको छ. होइन, 37,00,000 विद्यार्थीहरूको भविष्य चाहिँ निजी विद्यालयसँग जोडिएको रहेछ. यो तथ्याङ्कहरू यति बेला सार्वजनिक भएका छन्. तसर्थ अब विभिन्न यो निजी विद्यालय सञ्चालन सम्बन्धी विभिन्न खालका प्रसङ्गहरू उठिरहँदाखेरि
सरकारका नीति नियमका विषयमा चाहिँ विभिन्न खालका धारणाहरू सार्वजनिक भइरहँदाखेरि र विभिन्न समयमा निजी विद्यालय सञ्चालकहरूले चाहिँ आन्दोलन गरिरहेको अवस्थामा हिजोको दिनमा सामुदायिक विद्यालयको त अलग्गै छँदै नै थियो गरिरहँदाखेरि लाखौँ या 35 लाख भन्दा बढी अब 37 लाख विद्यार्थीहरू पढिरहेको निजी शिक्षण संस्थाको विषयलाई कसरी चाहिँ सेटल डाउन गर्न सकिन्छ भन्नेतर्फ पनि सोच्न चाहिँ जरुरी देखिने रहेछ होइन सरकारले अब त राष्ट्रिय तथ्याङ्क कार्यालयले यो नतिजा अथवा यो सर्वेक्षण किन गर्यो सरकारी अथवा सामुदायिक विद्यालय सरकारी स्वामित्वको विद्यालय बाहेकको भन्ने विषयमा पनि हामी अवश्य कुराकानी गर्ने नै छौँ।

आउनुहोस् कुरा गरौँ एकपटक शिक्षक आन्दोलनको। पूर्ववर्ती सरकारको बेलामा सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलन यसरी हुन्थ्यो कि अलिकति केही माग सम्बोधन भएन अथवा माग कुरा भएन आन्दोलन भनेर आन्दोलनको कार्यक्रम घोषणा भइहाल्थ्यो। तर नयाँ सरकार गठन भएसँगै झन्डै द्वितीयको बलियो सरकार गठन भए पश्चात शिक्षकहरू अलिकति हताश देखिएको महसुस भयो कि उनीहरूले आन्दोलनका कार्यक्रमहरू तत्कालै गरिहाल्नुपर्ने आवश्यकता छैन भन्दै विज्ञप्ति निकाले। यसले गर्दा कतै सरकारले आन्दोलनलाई निस्तेज त पार्ने होइन, डन्डा बर्साउने त होइन भन्ने एक तरिकाको बुझाइ शिक्षकहरू अथवा शिक्षक महासङ्घले राखेको थियो कि भन्ने अनुमान पनि गर्न सकिन्थ्यो। किनभने आजसम्म जति पनि भएका आन्दोलनहरू छन् जहाँ कहिले पनि सरकार पक्ष हावी हुन पाएको छैन, शिक्षक महासङ्घ नै हावी भएको छ। किनभने स्कुल ठप्पै पारिदिन्छन् उनीहरूले, विद्यार्थीहरूको पढाइको वास्ता छैन, तर आफ्नो माग पुरा गर्नको लागि काठमाडौँ केन्द्रित आन्दोलन नेपालभरबाट आएर शिक्षकहरूले गर्छन् भन्ने आरोप लाग्ने गरेको छ उहाँहरूमाथि। र नयाँ सरकार गठन हुँदै गर्दा अब हामी अहिले तत्कालै आन्दोलन गर्ने पक्षमा छैनौँ भनेर शिक्षक महासङ्घले अनौपचारिक यो बारेमा जानकारी दियो। त्यति बेला पनि अर्को एउटा आरोप के लाग्यो भने हिजोको सरकार हुँदाखेरि त तुरुन्तको तुरुन्त आन्दोलन हुन्थ्यो, माग पुरा गर्नको लागि सहमति त भए तर माग अक्षरश पालना त भएन, माग पुरा गर्नको लागि सहमति जुन थियो त्यो अक्षरश पालना भएन अथवा त्यो सहमति इम्प्लिमेन्ट भएकै छैन, त्यो वेमा गएकै छैन भनेपछि अहिलेको शिक्षक महासङ्घ के नयाँ सरकारदेखि डराएको हो भन्ने खालको प्रश्न पनि उठे। किनभने हिजोको सरकारसँग जे सहमति भएको थियो त्यो माग सरासर पुरा भएको भए चाहिँ कम्तीमा माग त पुरा भयो किन आन्दोलन गर्ने, हिजोको सरकारसँग जे सहमति भएको थियो त्यो माग सरासर पुरा भएको भए चाहिँ कम्तीमा माग त पुरा भयो किन आन्दोलन गर्ने भन्ने एउटा बुझाइ हुन्थ्यो। तर माग पुरा भएको छैन, सहमति टुटे, त्यो सरकार ढलेसँगै पूर्ववर्ती सरकार गएसँगै ती सहमति पनि गए, ढले, पानीमा बगे। नयाँ सरकारसँग त नयाँ गठन, नयाँ सहमति हुनु पर्यो, नयाँ सिराबाट चाहिँ कामहरू सुरु हुनु पर्यो, तर त्यो त भएकै थिएन। यसको अर्थ हिजोको सरकारसँग गरिएको सहमति पालना भएकै छैन, आफ्नो माग पनि पुरा भएकै छैन, तर नयाँ सरकारको अगाडि आन्दोलन हामी गर्न सक्दैनौँ भनेर अथवा अहिलेको लागि आन्दोलन गर्नुपर्ने आवश्यकता छैन भन्नुको पछाडि के त भन्दा कतै नयाँ सरकारसँग डराएको हो कि भन्ने बुझाइ चाहिँ सम्बन्धित व्यक्तिहरूले गरेका थिए। यसको अर्थ आन्दोलन गर्नुपर्छ, आन्दोलन गर्नु राम्रो हो भन्न खोजेको होइन, होइन, तर माग पुरा गर्नको लागि घुँडा धसेर लाग्ने, सरकारलाई घुँडा टेकाउने शिक्षक महासङ्घ किन एकाएक पछि हट्यो त नयाँ सरकार गठन भएसँगै भन्ने सवाल उठ्नु चाहिँ स्वाभाविक थियो त्यो बेलामा। तर अब सरकार गठन भएको पनि झन्डै झन्डै 100 दिन पुग्न लागिसक्यो, अब यो 13 गते त 3 महिना पनि पुग्छ, त्यसको केही दिनमा 100 दिन पुग्छ। त्यसले गर्दा पर्खर हेरेको नीति अँगालिरहेको नेपाल शिक्षक महासङ्घ अब भने जुर्मुराउन थालेको छ। अब उनीहरूले चेतावनी दिन थाले, यदि अब माग सम्बोधन नभए विद्यालय बन्द गरेर राजधानी केन्द्रित आन्दोलन गर्ने शिक्षक तथा विद्यालयको कर्मचारीको चेतावनी आइसक्यो। अब अहिलेका सरकार पनि त्यस्तै हो, आलाकाचा, शिक्षा मन्त्री पनि हचोको भनेर बोल्ने, प्रधानमन्त्री पनि त्यसरी नै बोल्ने, होइन, अनुभव नभएका, अब चाहिँ आन्दोलन गर्दा हुन्छ भन्ने सोच भएर हो कि थाहा भएन, होइन, चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा भएका छन्। अब आज 10 गते हो, 10 गतेसम्ममा थुप्रै कामहरू भइसकेका छन्। यदि शिक्षक तथा विद्यालयको कर्मचारीले जुन एउटा स्केड्युल निकालेका छन् त्यो यदि पालना भएको छ भने सरस्वती जानकारी दिउँ। यसमा चाहिँ गएको जेठ 15 गते सरकारले ल्याएको एउटा आर्थिक वर्ष 2083-84 को लागि बजेट छ, यसमा आफूहरूलाई तलब भत्ता लगायतको कुनै विषयमा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकै विशेष गरी राहत शिक्षक

0: ईसीडी र विद्यालयको कर्मचारीहरूले नेपाल शिक्षक महासंघलाई समेत आफ्ना माग कार्यान्वयन गराउनको लागि चाहिँ सरकारलाई दबाब दिने अभियानमा साथ दिनको लागि आग्रह गरेका छन्। अब यो सँगसँगै यति बेला सामुदायिक विद्यालय बन्द गरेर राजधानी केन्द्रित आन्दोलन जुन अघिल्लो वर्ष भएको थियो शिक्षक तथा विद्यालयको कर्मचारीको र यी सबै फेरि अब एकजुट भएर आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको बताइएको छ र विशेष गरी यसमा पीडित भएको भनेर अहिले विरोधका आवाज उठाउनेहरूमा चाहिँ राहत शिक्षक ईसीडी तथा विद्यालयका कर्मचारीहरू रहेका छन् जसको पारिश्रमिक वृद्धि नभएको भन्दै अहिले विभिन्न कोणहरूबाट विरोध जनाउन सुरु भएको छ। अब एउटा यो स्केड्युल नै आएको छ, यो के आएको छ कसरी भन्दाखेरि आज भनेको अब असोज 10 गते भइसक्यो र यदि आफ्नो माग पुरा नहुने हो भने चरणबद्ध आन्दोलन गर्नुको विकल्प नरहेको भन्दै हिजो छाडी अस्तिको दिन मात्रै असार 8 गते 753 वटा स्थानीय तहमा भौतिक रूपमा ज्ञापन पत्र बुझाइने कार्यक्रम छ कार्यक्रम रहेको थियो। त्यसै गरी आज असार 10 गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ध्यान आकर्षण पत्र बुझाउने कार्यक्रम छ। अब अहिले त यति बेला लगभग 5 बजन लागिसक्यो, यदि यो घोषित कार्यक्रम अनुसार त बुझाइसक्यो भन्ने बुझौँ अहिलेको लागि। र भोलि र पर्सि शिक्षा समितिका सदस्यहरूसँग भेटघाट तथा छलफल हुनेछ। असार 15 गते शिक्षा मन्त्रीसँग, असार 16 गते अर्थमन्त्रीसँग र असार 17 गते प्रधानमन्त्रीलाई ध्यान आकर्षण पत्र बुझाइने भएको छ। अब यो चाहिँ कसले गरेको भन्दाखेरि विशेष गरी चाहिँ अब राहत शिक्षक ईसीडी र विद्यालयका कर्मचारीहरूको एउटा परिषद रहेको छ होइन, र यो परिषदले यी कार्यक्रमहरू को घोषणा गरेका छन् जसमा साथ दिनको लागि नेपाल शिक्षक महासंघलाई समेत आग्रह गरिसकेका छन्। र अब यदि त्यो नभएको खण्डमा असार 29 गते त्यसै गरी 30 गते र 31 गते विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धरना कार्यक्रम सञ्चालन गरिनेछ र साउन 1 गतेसम्म आन्दोलनका सम्पूर्ण चरणबारे नेपाल शिक्षक महासंघलाई जानकारी गराइनेछ र विद्यालयका कर्मचारीका सेवा शर्त र सुविधा सम्बन्धी माग तत्काल सम्बोधन गर्नको लागि सरकारसँग आग्रह गर्दै आन्दोलनका कार्यक्रमलाई सशक्त रूपमा सफल बनाउनको लागि सम्पूर्ण कर्मचारी तथा सरकारवालासँग सहयोगको अपील समेत गरेको छ। अब यसमा चाहिँ शिक्षक महासंघको प्रत्यक्ष सहभागिता त छैन, तर कहीँ कतै ती शिक्षण संस्थामा काम गरिरहेका मानिसहरू समूह नै यसमा जोडिएका छन् र यसमा विशेष गरी अघि हामीले भन्यौँ राहत शिक्षक त्यसै गरी ईसीडी अनि ईसीडी तथा विद्यालयका कर्मचारीहरूको समूह रहेको छ, विद्यालय कर्मचारी परिषद रहेको छ यसको एउटा समूह जसले चाहिँ यी चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् र हाम्रो आन्दोलन भनेको तपाईँको नि हो तसर्थ हामीलाई तपाईँहरूले साथ दिनुपर्छ भनेर नेपाल शिक्षक महासंघलाई समेत उनीहरूले अपिल गरिसकेको अवस्था छ। अब यसमा नेपाल शिक्षक महासंघको औपचारिक कुनै त्यस्तो धारणा त सार्वजनिक भएको छैन, तर राहत शिक्षकहरू पनि अब नेपाल शिक्षक महासंघ अन्तर्गत नै आबद्ध भएको हुनाले यसमा केही न केही धारणा त सार्वजनिक होला नै होइन, तर यता सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरू विशेष गरी स्थायी र अस्थायी शिक्षकहरूले चाहिँ राहत शिक्षकहरूलाई त्यति धेरै प्रायोरिटीमा नराखेको गुनासोहरू चाहिँ योभन्दा अगाडिका आन्दोलन पनि नआएका चाहिँ होइनन्। जति बेला सरकारले आन्दोलनरत शिक्षकहरूसँग सहमति गर्यो त्यसको सहमतिको केही दिनसम्म पनि केही शिक्षकहरूले आन्दोलन जारी राखेका थिए र ती शिक्षकहरू चाहिँ राहत शिक्षकहरू थिए र अस्थायी अनि स्थायीको विषयमा मात्रै सहमति गरेर हामीलाई चाहिँ उपेक्षा गरेको भन्दै राहत शिक्षकहरूले थप केही दिनसम्म त्यो बेला पनि आन्दोलन गरेका थिए र अहिलेको यो घोषित कार्यक्रममा चाहिँ राहत शिक्षकहरूको संलग्नता प्रत्यक्ष रूपमा रहेको छ। अब यसलाई नेपाल शिक्षक महासंघले कसरी लिन्छ, सहयोग गर्छ गर्दैन या व्यवस्था गर्छ हिजोको दिनहरूमा जस्तो त्यो हेर्न बाँकी छ, तर बिस्तारै फेरि अब सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू राहत शिक्षकहरूको समूहले यसरी चरणबद्ध आन्दोलनको कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेसँगै अब शिक्षक महासंघमा आबद्ध अस्थायी स्थायी शिक्षकहरूले चाहिँ के सोच बनाइरहेका छन् त्यसमा हामी अवश्य आउने दिनमा यहाँहरूलाई जानकारी दिनेछौँ, चर्चा गर्ने नै छौँ। तर हामीले अघि सुरुवातमा भने जस्तो तत्कालको लागि चाहिँ हाम्रो त्यस्ता कार्यक्रमहरू छैनन् र अहिलेको समयमा आन्दोलनका कार्यक्रम घोषणा गर्नु पनि कुनै आवश्यकता नभएको भन्ने एउटा अनौपचारिक धारणा नेपाल शिक्षक महासंघले नयाँ सरकार गठन भइरहेको समयमा सार्वजनिक चाहिँ गरेको थियो। ओके, अब आन्दोलन यदि भइहालेमा या त अब प्रधानमन्त्री शिक्षा मन्त्रीलाई भेट्ने कार्यक्रम नै तय छ, गरिएको छ, भलै सरकारको तर्फबाट भेट्ने कार्यक्रमको विषयमा कुनै जानकारी त आएको छैन, तर जो आन्दोलन गर्नको लागि तयारी गरिरहेका छन् उनीहरूले चाहिँ फलानु दिनमा शिक्षा मन्त्रीलाई भेट्ने, फलानु दिनमा प्रधानमन्त्रीलाई भेट्ने र यदि त्यो पनि सम्भव नभएमा हामी आउने दिनमा यो गर्नेछौँ भनेर तयारी गरिरहेको अवस्थामा सरकारको अब कस्तो धारणा सार्वजनिक हुन्छ, सरकारले कतिको प्रायोरिटीमा राख्छ यो विषयहरूलाई, त्यो त हेर्न बाँकी नै छ।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
2: PFBS गोरखा रेडियो।

ओके कार्यक्रम सुन्दै हुनुहुन्छ एजुकेसन टक. हामी अन्ततिर छौँ र विश्वविद्यालयको उपकुलपति पदको लागि यति बेला सर्टिस धमाधम प्रकाशन गर्ने काम भइरहेको छ. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशका विभिन्न 8 विश्वविद्यालयहरूमा रिक्त रहेको सो पदको लागि स्वीकृत उम्मेद्वारहरू मध्येबाट सर्टलिस्ट प्रकाशन गरेको छ र यस सम्बन्धी एउटा एकीकृत कार्यविधि 2083 बमोजिम सिफारिस समितिको गएको जेठ 22 गते बसेको बैठकको निर्णय अनुसार उम्मेद्वारहरूको नामावली वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको हो र सार्वजनिक सूचना अनुसार यो सर्टलिस्टमा परेका उम्मेद्वारहरूको सम्बन्धमा कुनै एउटा राय सुझाव भएमा चाहिँ जेठ 25 गतेभित्र मन्त्रालयद्वारा उपलब्ध गराइएको गुगल लिङ्क प्रयोग गरी पठाउनका लागि अनुरोध समेत गरिएको थियो, जसमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय अनि राजर्षि जनक विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको लागि यी नामहरू सार्वजनिक भएका छन्. सर्टलिस्टमा परेकाहरू मध्येबाट अब सरकारले चाहिँ उपकुलपति छनौट गर्ने प्रक्रियालाई अगाडि बढाउने पनि भएको हो. सरकारले एकैपटक 1500 भन्दा बढी कर्मचारी त्यसै गरी राजनीतिक नियुक्ति लिएको भन्दै अध्यादेश मार्फत हटाएर रिक्त स्थान हटाएका रिक्त स्थानहरूमा फेरि पदपूर्ति गर्ने उद्देश्य स्वरूप यी विभिन्न विश्वविद्यालयहरूको उपकुलपति पदको लागि आवेदन समेत आह्वान गरेको थियो, जसमा विभिन्न व्यक्तिहरूले आवेदन दिएका थिए. अब मुख्य बुझ्नुपर्ने कुरा चाहिँ के छ भने सरकारले जुन तरिकाले अध्यादेश मार्फत विभिन्न विश्वविद्यालय लगायत थुप्रै ठाउँहरूबाट जो राजनीतिक नियुक्तिको रूपमा उनीहरूले सिट ओगटिरहेका थिए भन्दै कतिलाई अब राजीनामा दिनको लागि सुझाव पनि दिएको थियो, कतिलाई अध्यादेश मार्फत हटाइएको थियो भने थुप्रै विश्वविद्यालयबाट चाहिँ स्वतस्फूर्त रूपमा त्यहाँका उपकुलपतिलाई राजीनामा पनि समेत दिनुभएको थियो. तर अब नियुक्त गरिने ती पदहरूमा त्यो राजनीतिक नियुक्ति हुन्छ हुँदैन अथवा राजनीति प्रेरित हुन्छ हुँदैन भन्ने कुरा चाहिँ हेर्न बाँकी छ. त्यो कहीँ न कतैबाट राजनीतिक गन्ध त नआउला भन्न सकिन्न, तर के अब सुशासन कायम गर्ने सरकारको योजना अनुरूप ती ठाउँहरूमा साँच्चिकै विशुद्ध राजनीतिक हस्तक्षेप बिना नयाँ पदहरूमा नयाँ नियुक्ति दिन सकिन्छ, त्यो चाहिँ अर्को एउटा बहसको विषय बन्न सक्ला. यद्यपि सर्टलिस्टमा परेकाहरूबाट नै अब उपकुलपति पदका लागि नियुक्त हुने हुनाले अब ती नियुक्तिहरू राजनीतिक विवादमा चाहिँ नआउन् भन्ने हाम्रो पनि चाहना हो. अब हेरौँ सरकारले कस्तो खालको योजना बनाएर काम गर्छ, त्यो आउने दिनमा थाहा भइ नै हाल्नेछ. यति भन्दै आजको लागि कार्यक्रमबाट बिदा लिन्छु. भोलि भेट्नेछु अर्को कार्यक्रममा. थ्याङ्क यू हामीलाई सुनिदिनु भएकोमा.

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: यस वर्ष मधेशमा आँप उत्पादन घटेको छ।
4: यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैंचा व्यवस्थापन तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 29,880 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 11.43 मेट्रिक टन उत्पादकत्वका दरले 3,31,445 मेट्रिक टन आँप उत्पादन भएको थियो। तुलनात्मक रूपमा चालू वर्ष आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,878 मेट्रिक टनले घटेको छ। मध्य प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायतका जातका आँप उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाका साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ।
3: बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटरिनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी,
5: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खाना भएन होइन, त्यो सरकारले तोकिदिएको नि त त्यो फार्ममा, यो फार्ममा आउट भएको त्यो एरियामा एरिया भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन, के बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिलेकाहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरहेको हुन्छ कि, बिरामी कुखुराहरू त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुराहरू होइन यतिकै मरेका अथवा कुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ, अरू कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
6: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
5: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्न मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के के वस्तुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन, एउटा मेन चाहिँ हामी रोग गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले सम्बन्ध क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि कहाँ जस्तै गरी कोही ठाउँ कुखुरा मरेको अथवा कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने, त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
6: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
5: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पाए जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, बेस्ट पकाएर खाने राम्रो पकाएर खाने।
6: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
5: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला स्थित कार्यालयहरूलाई जानकारी गराएको छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू प्रशासनलाई

0: जारी गराएको थिएँ त्यही नै गर्दा थियो।
1: अब यसले चाहिँ मानव स्वास्थ्यमा कतिको कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ?
0: यसको असर त अब देख्यो भने मान्छे अब जस्तै एउटा मान्छे नेपालमा बितेको भन्ने आलोचना छ कि होइन, त्यस्तो मान्छे मानिस परेको छैन खासै नेपालमा, तर देख्यो भने चाहिँ अब यसको फाइबोग्राफी नराम्रै हुन्छ यसको।
2: अब खबर फटाफट।
3: झापा गाउँपालिकाले 20 वर्ष पूरा भएपछि मात्र बिहे गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद दिने, उमेर पुगेपछि बिहे गर्नेलाई नगद सहित पुरस्कृत गर्न 20,00,000 बजेट छुट्याइयो। स्वस्थ जीवनशैलीका लागि बाँकेका विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम, बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन र गुणस्तरहीन वस्तुको बारेमा सिकाइदिए। आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेख साथ पिपलटारमा तरकारी उत्पादन दोब्बर बढ्यो। यसअघि 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म फल्न थाल्यो। भोजपुरको टेम्के मयुङमा एसीमा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगर सहित सम्मान, वडा नम्बर 3 अन्नपूर्ण बालधन रणदीपा माविबाट उत्कृष्ट अङ्क, विदेश्वर माविकी छात्र।

मचर्चा गर्नु गर्दछु र विभिन्न हुन्छ हाम्रो डे टु डे लाइफस्टाइलमा हामीलाई फाइदाजनक हुने कुराहरू बारेमा र हिस्ट्रीको कुराहरू कति धेरै इन्ट्रेस्टिङहरू हामीले नसोचेको होइन कुराहरू पनि अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू सेयर चाहिँ गर्ने गर्दछु र आजको दिनमा पनि यस्तै फ्याक्ट्सहरू चाहिँ सेयर गर्ने नै छ। सर्वप्रथम चाहिँ कार्यक्रममा म विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा चाहिँ अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ पक्कै पनि सेयर गर्ने नै छु। सुन्दै गर्न होला पिएफएस गोर्खा रेडियो कार्यक्रम हल्का फुल्का यो दुई घन्टाभरि रहनुहुनेछ म सेनीको साथमा र अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFB Scorecard Radio सुनने अनुसार कार्यक्रम हल्का फुल्का महान अनुसार मौसेनी को साथ में विश्व का 500 नेता र उनीहरुका विशेष गुण को बारे में जानकारी राख्ने छु। अब नेपाल में भर्खरै निर्वाचन संपन्न भएको छ। निर्वाचन ले देश को नया नेतृत्व चयन गर्छ र ती नेतृत्वहरुले इतिहास रच्न सक्छन्। यही सेरोफेरोमा आज हामी इतिहासमा आफ्नो विचार, साहस र नेतृत्वले महान बनेका केही नेताहरू बारेमा चर्चा अवश्य पनि गर्ने संश्रोता र पहिलो चाहिँ रहेको छ महात्मा गान्धी। भारतमा सर्वमान्य नेता महात्मा गान्धी अहिंसा, सत्याग्रह र नैतिकताका कारण विश्वभर चिनिएका छन्। उनको वास्तविक नाम भने मोहनदास करमचन्द गान्धी हो। उनलाई आज विश्वकै सबैभन्दा प्रभावशाली आध्यात्मिक र राजनीतिक नेता मानिन्छ। उनले भारतलाई बेलायती उपनिवेशनबाट मुक्त गराउन अंशी अहिंसात्मक आन्दोलन र सत्याग्रहलाई मुख्य हतियार चाहिँ बनाएका थिए। भारत छोडो आन्दोलनको नेतृत्व गर्दै उनले गरिया मर

पत्रिकाले नेतृत्व गरेका थिए। यही विधिबाट उनले आफ्नो आन्दोलन सफल बनाएका थिए। हात हतियार बिना नै नैतिक बलको आधारमा पनि ठूला साम्राज्यलाई झुकाउन सकिन्छ भन्ने विश्वलाई उनले दिलाएका थिए। उनको सादा जीवन र उच्च विचारको चर्चा विश्वभरि नै हुन्छ। र यस्तै अर्को नेता हुनुहुन्छ नेल्सन मण्डेला, उहाँको बारेमा पनि म चर्चा गर्ने नै छु। श्रोता, अहिलेको लागि आउनुहोस् लागौं यो मिठो गीत सुन्ने क्रमतर्फ।

点都压在心刹那。

BFB Skurka Radio Sunirunsa, Karikram Halka, Fulkama Hunsaliki Same, Mosirigo Sadma, Ramazar Sagodere Gusu, Bisoka Panzer Sid Nita, Ra Unirka Bisses Gunko Barima Rekosub, Bailhamitzar Sagodiku, Mahatma Gandiko Barima, Abobani Ranisa, Nelson Mandela. Dakshin Afrika ma ka Nelson Mandela lamo samay Dakshin Afrika ma rangbhed biruddhako ladai ma lagega byakti hun. Yahi karan unni 27 barsa samma jail basnu paryo. Tara unko ladai satyako pakshma thiyo. Unle sada samanta ra manav garima ka lagip ladi rahe. Yahi karan unni Dakshin Afrika ko loktantrik rupma nirvachit pahilo rashtrapati samet bane. Isari unle lamo samay samma Afriki Nelson Congress marfat jatiya bhedbhed biruddha sasatra ra shantipurna duwai prakarka sangharsha gare. Jailbata niskiepachi unle yasi yo chhetra अछेत नागरिक बीच को खारल पूर्ण सत्य र मेलमिलाप आयोग गठन गरे आज धेरैले उनको क्षमा दिने गुण बारे पनि बखान गर्छन् दशको सम्म जेलमा यातना भोगे तर जेलबाट निस्केपछि उनले बदलाको भावना राखेनन् आफूलाई दमन गर्नेहरू विरुद्ध बदला लिनु सट्टा मेलमिलापको बाटो रोजे शत्रुलाई पनि मित्र बनाउन सक्ने उनको यो क्षमताले दक्षिण अफ्रिकामा हुन सक्ने सम्भावित गृहयुद्ध टर्यो र एउटा नयाँ राष्ट्रिय निर्माण भयो रेसेगरी अर्को नेता रहेको छ अब्राहम लिंकन वाको बारेमा पनि हामी चर्चा गर्ने नै छौ अहिलेको लागि आउनुस लागौ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFB's Gurkha Radio Sunday Nunsa Shruta Ra Karikram Halka Fulka Maile Hununsa Masineko Sadma Yo Pahilo Ghanta Ra Bishwaka Panch Charchit Neta Ra Uniharuka Bishesh Gun Bare Machi Ma Jankari Rakhdai Airheko Chu Ra Hamile Dui Ota Esta Neta Haru Mahatma Gandhi Ra Nelson Mandela Ko Bare Ma Pani Charcha Gareka Chhau Ra Tesro Ma Raheko Chha Abraham Lincoln America Ka यो चाहिँ 16 राष्ट्रपति अब्राहम लिंकनले देशलाई गृह युद्ध जस्तो इतिहासकै कठिन मोडबाट बचाएर मानवता विरोधी दास प्रथालाई चाहिँ कानूनी रूपमै अन्त्य उनले गरेका थिए जुन काम चाहिँ उनले 1868 गरेका थिए तर उनले जीवनलाई उनको जीवनलाई चाहिँ नजिकबाट हेर्दा हामीले संघर्ष गरिबी र बारम्बारका असफलताहरू पाउन सक्छौँ त्यति हुँदा पनि उनले कहिले हार मानेनन् बरु दृढ संकल्प लिएर छिन्न भिन्न हुन लागेको अमेरिकालाई एकताबद्ध गरिराखे त्यही इमान्दारिता र साधारण नागरिक प्रतिको संवेदनशीलता अहिले उनको चिनारी बनेको छ तपाईँ पनि केही छिनमा म चौथो हाम्रो यो रहेको छ जानकारी राख्ने क्रममा चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट विन्स्टन चर्चिलको बारेमा पनि म चर्चा गर्ने नै छु केही छिनमा अलिकको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

PFB स्कोरकार भिडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रमले हामी हल्का फुल्काको यो पहिलो घण्टामा छौँ. म सुनेको साथमा हुनुहुन्छ अहिलेको समय र हामी चर्चा गरिरहेका छौँ विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुण. साँच्चै नै उहाँहरूले चाहिँ एकदमै रेभोल्युसन ल्याउन पनि सफल हुनुभएको थियो होइन. र पहिला हामीले कुरा गरेका थियौँ महात्मा गान्धी, त्यस पश्चात नेल्सन मण्डेला र यसै गरी अब्राहम लिङ्कनको बारेमा कुरा गरेका थियौँ. र अब पनि हामी कुरा गर्नेछौँ विन्स्टन चर्चिलको बारेमा. तेस्रो विश्वयुद्धको सबैभन्दा अप्ठ्यारो समयमा बेलायत र मित्र राष्ट्रहरूको नेतृत्व गर्ने विन्स्टन चर्चिल आफ्नो समयका सबैभन्दा प्रभावशाली वक्ता र निडर नेता थिए. नाची जर्मनीले पूरा युरोप कब्जा गरिरहेको समयमा बमबारीदेखि बेलायत पनि अछुत थिएन. त्यहाँ पनि नाची जर्मनीहरूले उस्तै आक्रमण गरिरहेका थिए. त्यस्तोमा चर्चिलले प्रतिवाद गर्न रुस र अमेरिकासँग रणनीतिक गठबन्धन बनाए. उनको महानता भाषणमा थियो. उनी आफ्ना भाषणहरू मार्फत निराश बेलायती जनताका आशा भर्ने सामर्थ्य राख्थे. त्यही कारण पनि आफ्नो देशलाई उनले अर्काको हातमा पर्न नदिएका हुन्. र अवश्य पनि श्रोता, हामीले चर्चा गर्दै गरिरहेका छौँ एकदमै विश्वमा प्रख्यात नेताहरू जो आजको दिनसम्म चाहिँ उहाँहरूलाई चाहिँ रेस्पेक्ट ट्रिब्युटहरू गरिन्छ होइन. र लास्ट पनि अलिस्ट हामी केही क्षणमा ली ख्वानको बारेमा गर्नेछौँ. द फिफ्थ यो उहाँ नेता हुनुहुन्छ, उहाँको बारेमा चर्चा रहनेछ. अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

BFB Scorecard Video सुन्दै हुनुहुन्छ. कार्यक्रमले हल्का फुल्काको पहिलो घण्टामा हुनुहुन्छ. म सेनीको साथमा र म चर्चा गरिरहेको छु अहिलेको समय विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. र हामीले चारजना नेताहरू महात्मा गान्धी र यसै गरी रहेका थिए नेल्सन मान्डेला, अब्राहम लिंकन र विन्स्टन चर्चिलको बारेमा चर्चा गरेका छौँ. लास्ट बट नट लिस्ट रहेको छ ली क्वान, अहिलेको मोडर्न डे कतिहरू गइसक्नु भएको छ होइन, सिङ्गापुर. उहाँको बारेमा सिङ्गापुर आज यो अवस्थामा हुनु चाहिँ उहाँको ठुलो हात रहेको छ. अब नेपाली राजनीतिमा सबैभन्दा बढी चर्चा गरिने राजनीतिज्ञमा चाहिँ ली क्वान यू पनि पर्छन्. दूरदर्शिता, अनुशासन र व्यवहारिकता उनको पहिचान हो. धेरैले उनलाई आधुनिक सिङ्गापुरका पिता पनि मान्ने गर्दछन् किनकि उनले एउटा सानो स्रोत साधन विहीन र द्वन्द्वग्रस्त टापुलाई विश्वको सबैभन्दा विकसित, सुरक्षित र समृद्ध राष्ट्रमा रूपान्तरण गरेका हुन्. मलेसियाबाट स्वतन्त्र भएपछि सिङ्गापुर आफ्नो कठिन समयमा जुझिरहेको थियो. त्यस्तोमा उनले त्यहाँको बागडोर सम्हाले. विश्वका ठूला कम्पनीहरूलाई आकर्षित गर्न उत्कृष्ट पूर्वाधार, शिक्षा र कानूनी शासनको जग बसाले. बहुजातीय समाजमा सद्भाव कायम गर्न आवश्यक कानून र सामाजिक नीतिहरू लागू गरे. त श्रोता, यी रहेका थिए विश्वका अहिले हामी हेर्छौँ भने पाँचवटा चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. डेफिनेटली पनि दिज फाइभ लेजेन्ड्स हेभ डन अ ह्युज इम्प्याक्ट होइन संसारमा, आफ्नो देशलाई चाहिँ परिवर्तन गर्ने क्रमहरूमा चाहिँ. र अवश्य पनि आज इन्ट्रेस्टिङ फ्याक्ट पनि सेयर गरेको छु, निकै नै तपाईँलाई पनि इन्ट्रेस्टिङ लाग्यो होला भन्ने म आशा गर्दछु. र यस्तै इन्ट्रेस्टिङ फ्याक्ट कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा पनि गर्ने नै छु. गरे नजानु होला. यो मिठो गीत एन्जोय गर्नुहोस्. समाचार पश्चात हामी भेट्ने नै छौँ. स्टे ट्युन्ड पसिनेको साथमा.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: चिया निर्यातमा भारतीय अवरोधपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाभित्रका 53 चिया उद्योग सञ्चालनमा आएका छन्। प्रेम अधिकारीको रिपोर्ट।
4: नेपाली चिया निर्यातलाई भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण निर्यात ठप्प भएपछि बन्द भएका उद्योग सञ्चालन गर्न सूर्योदय नगरपालिकामा छलफल भएपछि 3 बुँदे सहमति गरी आजैबाट उद्योग सञ्चालनमा आएका छन्। सूर्योदय नगरपालिका चिया समस्या समाधान समिति र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन बीच भारत निर्यात नहुँदा गोदाममा थन्किएको चिया भण्डारण गर्नका लागि नगरपालिकाले भण्डारण कक्ष व्यवस्था गर्ने, चिया सहज रूपमा निर्यात नहुन्जेल किसानको भुक्तानी उद्योगीले बाँकी राख्ने र चियाको गुणस्तर सुधारका लागि विषादी पूर्ण रूपमा प्रतिबन्ध गरी गुणस्तर व्यवस्थापन गर्ने सहमति भएपछि 11 दिनदेखि बन्द भएका उद्योग सञ्चालनमा आएका हुन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बू,
5: अबको दिनमा चाहिँ हामीले गुणस्तर र विषादी रहित चिया बनाउनको लागि चाहिँ स्थानीय सरकारबाट चाहिँ किसान समक्ष चाहिँ यो कार्यक्रम कसरी अगाडि बढाएर चाहिँ गुणस्तर र विषादी रहित चिया बनाउन सकिन्छ यसको बारेमा हामीलाई एउटा ठोस निचोड आओस् भन्ने हामी चाहन्छौँ।
4: भारतमा चिया निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाभित्रका 53 चिया कारखाना बन्द भएका थिए। नगरपालिकाले सूर्योदय नगरपालिकाभित्र रहेको उद्योगमा निर्यात नभई थन्किएको अवस्थामा 30 लाख किलोग्रामसम्म चियाको भण्डारण कक्षको व्यवस्था गर्ने भएको छ। यस्तै विषादी नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादन गर्नका लागि भोलि बिहानैबाट सूर्योदय नगरपालिकाका 14 वडामा नगरपालिका चिया उद्योगी र चिया किसान बीच गुणस्तरीय चिया उत्पादन सम्बन्धी छलफल कार्यक्रम सञ्चालन गरिने भएको छ। सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल,
6: तपाईँहरूले अहिले इन्डियाको कुरा मात्र राख्नु भएको छ, अहिले इन्डियाले चिया लिएन भनेर कुरा बुझ्नु भएको छ। त्यो विषयमा के हो त भन्दा 95% हाम्रो चिया इन्डिया जाने कारणले हो। तर हामीले के बुझिरहेको छैनौँ त भन्दाखेरि तपाईँको चाहिँ हाम्रो चिया चाहिँ अन्य मुलुकमा लानको लागि चाहिँ के गर्नुपर्ने पटक पटक समस्या त आइरहेको छ। त हामीले भनिसक्यौँ, हाम्रो बजेटमा विनियोजन गरिसकेका छौँ, हामी कार्यक्रम लिएर आइसक्यौँ।
4: भारतको दिल्ली, कोलकाता र सिलगढी पुगेको 2,50,000 किलोग्राम नेपाली चिया परीक्षणको बहानामा थन्किएको छ। भारतीय चिया बोर्डले मे 1 लागू गरेको एसओपीमा नेपालबाट निर्यात हुने प्रत्येक पटकको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था भएपछि चिया निर्यातमा समस्या आएको थियो।
3: यसपालिको मनसुन प्रतिकारीका लागि मुलुकका 54 ठाउँमा सशस्त्रका अस्थायी बेस राखिएको छ। उद्धार राहतका लागि कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4 र लुम्बिनीमा 7 सहित कर्णालीमा 2 र सुदूरपश्चिममा 8 अस्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको हो। सशस्त्रले हिमाल पहाड र तराईका 16 ठाउँमा विपद व्यवस्थापन बेस राखेर जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखेको पनि जनाएको छ। हाल धनकुटा, सुनसरी, बारा र सप्तरीसँगै धादिङ, सिन्धुली, मकवानपुर, काभ्रे र म्याग्दीमा विपद व्यवस्थापन बेस राखिएको छ। त्यस्तै गोर्खा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो। मनसुन जन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको पनि उहाँको भनाइ छ।
7: हामीले हालसम्म 21,000+ सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापनमा अनुशिक्षण तालिम गराएर खटाइसकेको छौँ भने असार मसान्तसम्ममा सबै 37,000 फौजलाई यो तालिम गराउने हाम्रो योजना छ। विपद प्रतिकारको निमित्त विभिन्न स्थानमा सबै कार्यालयहरूमा 8,000+ कर्मचारीहरू 24 घण्टा स्ट्यान्ड बाई रहने गरेर राखेका छौँ। हरेक कार्यालयमा विपद फोकल पर्सन तोकेका छौँ, उहाँहरूको नम्बरहरू तत्त जिल्लाहरूमा जिल्ला विपद व्यवस्थापन समिति र उहाँहरूको प्रतिकार योजनामा छ। फोकल पर्सनहरू सम्पर्कमा रहनु भएको छ, उहाँहरूको नम्बरहरू सार्वजनिक छ, सम्पर्क रहने गरेर त्यस समन्वयको लागि खटाइएको छ। अर्को महत्त्वपूर्ण समन्वयको पाटो विपद जोखिम न्यूनीकरण प्राधिकरण NDRRMA र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, त्यसै गरी प्रादेशिक कार्य सञ्चालन केन्द्र र जिल्ला

0: जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर 51,900 घर धुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरेको छ। नेपाल भलिबल लीगको पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाइज टोली घोषणा गरिएको छ। केडिए ग्रुपको आयोजनामा हुने लीगमा 6 पुरुष फ्रेन्चाइज टोलीको घोषणा गरिएको हो। लीगमा गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै सुमेरा भेन्चरको अन्नपूर्ण, स्पाइकर किङ्स, कर्णालीको कर्णाली शिवराज, बागमतीको काठमाडौँ रेडर्स,

अवस्थामा खाइते। अस्ट्रियाली नागरिक भए तापनि उनी बवेरियाली सेनामा भर्ना भएका थिए। उनले 1916 ब्याटल अफ द सोममा भाग लिएका थिए, तर त्यहाँ खुट्टामा चोट परेपछि उनी घाइते भए। त्यस्तै 1918 मस्टर्ड ग्यासका कारण अस्थायी रूपमा अन्ध पनि भए। पछि अस्पतालमा उपचार गरिरहेको बेला उनले जर्मनीकोले आत्मसमर्पण गरेको समाचार सुने। युद्धमा वीरताका लागि उनले आयरन क्रस पदक पनि प्राप्त गरेका थिए। र अवश्य यो जानकारीहरू तपाईँको माझमा रद्दै गर्नेछ श्रोता। अहिलेलाई आउनुहोस् लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।

PFE's Gorkha Radio Sunununsa, Amikari Krom, Palka, Fulkaku, Second Arma, Saurama, Tarsakore, Kusu, Hitler, Ko, Summoni, Bara Tatia, Junkazi Tarsa Maudina, Bacho Maragusa, Des Rohako, Aruma, Jin Sajaim. Uni, Sun 1923, Ma, Nazi Party Ligoriko, Osafal, Bitrepasi, Hitler Lai, Des Rohako, Aruma, Pakragurio, Ule Pass, Borsako Jin Sajai, Sunagutio, Tara, Ule Eg Borsavanda, कम समय मात्र जेल बिताए सोही समय मा उनले आफ्नो प्रसिद्ध पुस्तक मेन क्याम्प लेख सुरु गरेका थिए यसैगरी 6 मा रहेको छ कहिले चुनाव जितेनन् सन् 1932 को राष्ट्रपति चुनावमा हिटलर पॉल वोन हिन्डरबर्ग सँग पराजित भए तर सोही वर्षको संघीय चुनावमा नाजी पार्टीले 37% मत प्राप्त गर्दै सबैभन्दा ठूलो पार्टी बन्यो 1933 मा चाहिँ हिन्डबर्गले हिटलरलाई चान्सलर नियुक्त गरे पछि हिन्डबर्गको मृत्यु भएपछि हिटलरले राष्ट्रपति र चान्सलरको पदलाई गाभेर आफूलाई फुहरर सर्वोच्च नेता घोषणा गरे र अवश्य पनि यो चर्चा म गर्दै नै गर्नेछु यो इन्ट्रेस्टिङ फ्याक्ट तपाईँको माझमा रहने नै छ अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

PFPS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई यो समय हामी हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र विषय पनि हिटर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन यस विषयमा जानकारी राखिरहेको छु. छैठौँमा रहेको छ क्षमा गर्नुहोला, यसै गरी सातौँमा रहेको छ टाइम म्यागजिनले म्यान अफ द इयर भनेर घोषणा गरेको थियो. दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्ष अघि 1938 चाहिँ टाइम म्यागजिनले हिटलरलाई यो उपाधि दिएको थियो. टाइमको अनुसार यो उपाधि समाचारको प्रभाव र चर्चाका आधारमा दिएको थियो. पछि उनलाई नोबेल शान्ति पुरस्कारका लागि पनि मनोनयन गरिएको थियो, तर त्यो एक स्वीडिस राजनीतिज्ञले व्यङ्गका लागि मात्र गरेका थिए. यसै गरी आठौँमा रहेको छ कन्सन्ट्रेसन क्याम्पसमा कहिले गएनन्, यहुदीहरूको सामूहिक नरसंहार हिटलरको शासनको सबैभन्दा भयानक कालो धब्बा हो. तर हिटलरले कहिले पनि आफैले बनाएका कन्सन्ट्रेसन क्याम्पस अर्थात् मृत्यु शिविरहरूको चाहिँ भ्रमण गएनन्. उनले नरसंहारको योजना टाढैबाट चलाउन खोजेको देखिन्छ र अवश्य पनि जानकारीमूलक यो चर्चा रहने नै छ. अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS ゴルカラジオ。
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं।
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अंगहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

BFB's Gorkar Radio Studio and Zara Karikramali Same Hami Halka Fulka Gus Sakin Armaso, Rabishitar Sakari Regusu, Hitler Samani Bara Tatya Jun Kasitar Samaudena, No Maregusa, Janawar Primi, Manchir Mati Krur, Otitar Gurney Hitler, Janawar Primiti, Baleuni Sakahari Ti, Gitinan, Bani Bisema, Aje Bahasunigarsa, Yidipi Uli Janawar Gusongra Chankalagi, Kara Kanunaru Banekati. जनवर माती हुने वैज्ञानिक परीक्षण को विरुद्धमा उनी थिए र दशौंमा रहेको छ धेरै स्वास्थ्य समस्या हिटलर को स्वास्थ्यका बारेमा धेरै अड्कलबाजीहरू छन् केही इतिहासकहरूका अनुसार उनलाई सिफिलिस यसैगरी हन्टिङ रोग र पार्किन्सन रोग थियो उनको हात काम्ने समस्यालाई कतिपयले पार्किन्सन वा लागु औषधको प्रयोगसँग पनि जोडेर हेर्ने गर्छन् रामशिवनी आजै म यस बारेमा चर्चा गर्दै गर्नेछु श्रोता अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

बीएफबी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम इलेभेन अल कफ फोकाको सेकेन्ड आवरमा छौँ र चर्चा गरिरहेको छु बाह्र तथ्य हिटलरको बारेमा जुन खासै चर्चामा आउँदैन एघारौँमा रहेको छ धेरै हत्याका प्रयासहरूबाट बाँचेका हिटलरमाथि कतिपटक हत्याको प्रयास भयो भन्ने यकिन नभए पनि उनी 20 बढी प्रयासहरूबाट बाँचेको मानिन्छ 1939 जर्ज एल्सरले गरेको बम आक्रमण र यसै गरी 1944 काउन्सिल भोन साउथ फेनबर्गको प्रयास पनि सबैभन्दा चर्चित छन् र अवश्य पनि अन्तमा बारो रहेको छ उनका भतिजा अमेरिकी सेनामा यो बारेमा जानकारी रहनेछ हाम्रो आजको आखिरी तथ्य अहिलेको लागि भने पहिले लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

AM FM Online Online Apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।

बी एफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ अहिले हामी कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र चर्चा गरिरहेको छु हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन र अन्तिम रहेको छ 12 उनका भतिजा अमेरिकी सेनामा हिटलरका भतिजा विलियम प्याट्रिक हिटलरको जन्म लिभरपुलमा भएको थियो 1930 को दशकमा उनी जर्मनी गएका थिए तर पछि उनी अमेरिकासँग लिएर आफ्नै काकाको सेना विरुद्ध लडे उनले अमेरिकी नौसेनामा सेवा गरे बापत पर्पल हार्ट पदक समेत प्राप्त गरेका थिए त श्रोता यी थिए 12 तथ्य हिटलर सम्बन्धी जुन अवश्य पनि हामी हेर्छौँ भने चाहिँ चर्चामा बढी आएको छैन र कार्यक्रम हल्का फुल्कामा जहिले पनि म तपाईँको समक्ष रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू राख्छु इन्ट्रेस्टिङ हुनुको साथसाथ एकदमै इन्फर्मेटिभ एजुकेसनल पनि हुन्छ र आजको दिनमा पनि यो जानकारी तपाईँले पाइसक्नु भएको छ भन्ने आशा गर्दछु यस्तै निरन्तरता कार्यक्रमको अर्को हप्ता पनि हुनेछ भन्दै म सधैँ पनि बिदा लिनेछु अहिलेलाई यो मिठो गीत एन्जोय गर्नुहोला नमस्ते बाई

0: बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद व्यवस्थापन र आर्थिक सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनु भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक पौडेल,
1: सीमा सुरक्षामा अहिले हामीले विगतको भन्दा पनि अझ इफेक्टिभ तरिकाले कसरी हामीले परिचालन गर्न सक्छौँ र यसलाई चाहिँ नै जस्तो अब सीमा अपराध नियन्त्रणको सन्दर्भमा जस्तो हामीले अहिले केही चुनौतीहरू सामना गरिरहेका छौँ, किनभने जनशक्तिको सन्दर्भमा चुनौती छ, टेक्नोलोजीको सन्दर्भमा चाहिँ चुनौतीहरू छ, परिचालनको सन्दर्भमा पनि अझ हामीले सोचे जस्तो अपेक्षाकृत रूपमा चाहिँ नै रिजल्ट आउन नसकेको अवस्था छ, रासो चुहावट नियन्त्रण गर्ने सन्दर्भमा सरकारकै एउटा प्रमुख प्राथमिकता रहेको छ। यो कुरालाई सङ्गठनले पनि आत्मसात गरेर चाहिँ नि एकदम प्रमुख प्राथमिकता साथ हाम्रो प्राथमिकता चाहिँ नि परिचालनमा र यसको अझ चाहिँ पूर्वाधार र संरचनागत रूपमा यसलाई कसरी चाहिँ बेटर बनाउन सकिन्छ र अझ हामी कानुन निर्माणको प्रक्रियामा पनि छौँ। कानुनी स्पष्टता र नीतिगत स्पष्टताको लागि आगामी कानुनमा कस्तो प्रोभिजन गर्दाखेरि उपयुक्त हुन्छ यो हजुरहरूबाट पनि सशस्त्र बललाई चाहिँ नि अब एउटा सहयोगको सुझावहरूको चाहिँ नि मैले अपेक्षा गरेको छु। यसलाई सङ्गठनले एउटा प्रमुख प्राथमिकताको रूपमा लिएर चाहिँ नि अगाडि बढ्छ।
0: रासोपा केन्द्रीय सदस्यका उम्मेद्वारले उपनाम हटाएकोदेखि क्रम तलमाथि पारिदिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखेका छन्। नेत्री टीका संग्रौलाले आफ्नो ज्वाला उपनाम मतपत्रबाट हटाइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उम्मेद्वारी दर्ता गर्दा टीका संग्रौला ज्वाला उल्लेख भए पनि मतदानका बेला ज्वाला गायब पारिएको भन्दै आपत्ति जनाउनु भएको हो। अरू उम्मेद्वार गणेश कार्की, यज्ञमणि नेउपाने र राजीव खत्रीले पनि नामावलीको क्रम तलमाथि पारिएको भन्दै असन्तोष पोख्नु भएको छ। उम्मेद्वार कार्कीले प्रारम्भिक सूचीमा आफूभन्दा तल नाम परेका साथीलाई मतदानका लागि तयार पारेको सूचीमा आफूभन्दा अगाडि राखिएको भन्दै आपत्ति जनाउनु भएको छ। अर्का नेता यज्ञमणि नेउपानेले आफूभन्दा पछि उम्मेद्वारको फारम भरेकाहरूको नाम आफ्नोभन्दा अगाडि राखिदिएको भन्दै असन्तुष्टि पोख्नु भएको छ। अर्का नेता राजीव खत्रीले भने मतदानकै विषयमा आपत्ति जनाउनु भएको छ। चुनावको बेला आफ्नै प्रतिस्पर्धीलाई समेत भोट हाल्नुपर्ने बाध्यता परेको भन्दै उहाँले नो भोटिङको धज्जी उडाइएको टिप्पणी गर्नुभएको छ। अर्की नेत्री आशिका तामाङले पनि मनोनयन दर्ता गर्ने बेला 37 नम्बरमा नाम परेकोमा भोटिङ मसिनमा 106 नम्बरमा पुर्याइएको भन्दै फेसबुक मार्फत आपत्ति जनाउनु भएको छ। अस्पतालमा रेबिज विरूद्धको खोप नहुँदा बिरामीको ज्यान जान थालेको खबर सार्वजनिक हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बचाउ गरेको छ।
2: हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयको दावी छ। हाल केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालका भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीको भनाई छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप आइसकेको र थप 4,500 भायल खोप केही दिनभित्र आउने उहाँको दावी छ। खोपको व्यवस्थित वितरण र सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार टेकु अस्पतालमा करिब 40 दिनलाई पुग्ने एन्टी रेबिज खोप बाँकी छ।
0: अब खबर फटाफट।
3: झापा गाउँपालिकाले 20 वर्ष पूरा भएपछि मात्र बिहे गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद दिने, उमेर पुगेपछि बिहे गर्नेलाई नगद सहित पुरस्कृत गर्न 20,00,000 बजेट छुट्याइयो। स्वस्थ जीवन शैलीका लागि बाँकेका विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम, बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन र गुणस्तरीन वस्तुको बारेमा सिकाइदिए। आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तार सँगै धादिङको सिद्धलेख साथ पिपलटारमा तरकारी उत्पादन दोब्बर बढ्यो। यसअघि 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म फल्न थाल्यो। भोजपुरको टेम्के मयुङमा एसीईमा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगद सहित सम्मान। वडा नम्बर 3 को अन्नपूर्ण बागधन रणदिवा माविबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर 8 गोगनेको विदेश्वर माविकी छात्रा स्नेहा राई 50,000 सहित सम्मानित। पाल्पामा गिद्ध संरक्षणको पहल, विद्यालय विद्यालयमा सचेतना कार्यक्रम चलाइँदै। कैलालीको टेकापुर नगरपालिकामा 5 वर्ष मुनिका 347 कुपोषित बाल बालिका फेला परे। वैशाखमा गरिएको पोषण लेखाजोखामा 75 बाल बालिका शीघ्र कुपोषणको जोखिम र 272 जना मध्यम कुपोषित भेटिएपछि फेरि स्क्रिनिङ थालियो। र झापा अर्जुनधारा 1 का विपन्न आवासहीन 7 परिवारलाई घर दिइयो। घरमा बरन्डा सहित 2 कोठा र भान्साको व्यवस्था।
0: सुनसरीमा कोशी प्राइड लीग शुरू हुँदैछ। भोकराहा नरसिंह चारको डाक्टर खलिद आजाद खेल मैदानमा हुने तेस्रो संस्करणको प्रतियोगितामा भारतीय 3 सहित 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। केपीएल ग्रुपले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आमन्त्रित क्रिकेट प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।
4: स्वस्थ खबर।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो चरणको

0: अठारमध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह हुनुहुन्छ। विधान अनुसार उपसभापति 3, एक खुला, एक महिला र एक मनोनित, महामन्त्री 2, एक मनोनित, सहमहामन्त्री 5, जसमा 2 खुला, एक महिला, 2 मनोनित, प्रवक्ता 1 मनोनित, सहप्रवक्ता 3, एक महिला, सबै मनोनित व्यवस्था छ। कोषाध्यक्ष 1 र सहकोषाध्यक्ष 2 पनि समावेशी सिद्धान्त अनुसार मनोनित गर्ने व्यवस्था छ। राष्ट्रपतिका नेताहरूका अनुसार 6 पदाधिकारीका लागि मात्रै निर्वाचन हुनेछ। खुला उपसभापति 1, महिला उपसभापति 1, खुला महामन्त्री 1 र खुला सहमहामन्त्री 2 र महिला सहमहामन्त्री 1 पदका निर्वाचन हुने भएको हो। विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर पदमार्गको सिनुवासम्म बिजुली विस्तार गरिएको छ। स्थानीय पर्यटन व्यवसायीले भने बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण पुर्याउन माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: घान्द्रुकसम्म पुगेको बिजुली लाइन यस वर्ष 50 किमी विस्तार गरेपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रा सहज हुनेछ। वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका हुन्। हाल सिनुवासम्म पुगेको बिजुली बेस क्याम्पसम्म नै विस्तार गर्नुपर्ने स्थानीय होटल व्यवसायी हिमबहादुर गुरुङ बताउनुहुन्छ।
2: बम्बु अब दोभान हिमालय देउराली एबिसी एमबिसी अब छ नि ठाउँ त, अब खै जतिसम्म लानु पायो भने अब अलिकति जाडो समयमा अब हिटर अबको आवश्यक अब थियो। अब
1: विशेष गरी छोमरङ भन्दा माथिल्लो क्षेत्रमा विद्युत पोल र ट्रान्सफर्मर र हेलिकप्टर मार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीव श्री रम्तेलले घान्द्रुक बस पार्कबाट झिनु र छोमरङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी प्रवाह शुरू भइसकेको बताउनुभयो।
3: बजेट निकालेर त्यो अन्नपूर्ण बेस क्याम्पको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन चाहिँ पुर्याउने भनेर चाहिँ हामीलाई चाहिँ भन्नुभएको थियो। त्यो 79 सालमा चाहिँ हामीले बिएनके कन्स्ट्रक्सन भन्ने चाहिँ एउटा ठेकेदार छ, उसले चाहिँ पारेको लगभग 2,25,00,000 लेबर कस्ट भएको टेन्डर रहेछ।
0: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली किनार क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
4: भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सी साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गरिने भएकाले महाकालीमा बाढ़ी आउन सक्ने भन्दै कञ्चनपुर प्रशासनले किनार क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो। भारतीय पक्षले बाँधको ढोका खोल्ने सूचना दिएको भन्दै यो अवधिमा महाकाली किनार क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको कञ्चनपुरका सहायक सिडिओ मोहन चन्द्र जोशीले जानकारी दिनुभएको छ।
0: सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेल पत्नी दोमायाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्नु भएको थियो। सम्पत्ति शुद्धिकरण विभागले पौडेललाई गएको सोमबार सुर्खेतबाट पक्राउ गरेर अस्ति मंगलबार काठमाडौँ ल्याएको थियो। थप अनुसन्धानका लागि विशेष अदालतले 7 दिनको म्याद दिएको छ। पौडेललाई हाल सानेपाको प्रहरी हिरासतमा राखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी अजय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ। सम्पत्ति शुद्धिकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर पासपोर्ट रोकेको हो। सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा रकम भित्र्याएको आरोप छ। सुमार्गीले मुक्ति श्री सिमेन्ट र सैटेलाइट टेलिकममा भित्र्याएको वैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिए पनि पछि त्यसले निरन्तरता पाएन। र कैलालीमा ग्रेनेड विस्फोट हुँदा एकजना नेपाली सैनिकको ज्यान गएको छ। कैलालीको मोहनियाल गाउँपालिका 7 को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासमा विस्फोट भएको।

0: यो BFBS गोरखा रेडियो हो।
1: नमस्ते, BFBS गोरखा रेडियो ब्रुदाईको स्टुडियोबाट प्रभातकालीन आवाज सुरु भयो। श्रोता, म धनराज राई सदा जस्तै आज पनि उपस्थित भइसकेको छु तपाईँहरूको सेवामा, र आजको कार्यक्रम हो शुक्रबार 26 जुन 2026 सालको, तद अनुसार असारको 12 गते विक्रम सम्वत 2083 सालको। हजुर, आजको दिनमा अहिले भर्खरै वर्ल्ड कप, फिफा वर्ल्ड कप फुटबल खेल सुरु भइसकेका छन्। 11 मिनेटमा 2 खेलहरू भइरहेका छन्, ट्युनिजिया र नेदरल्यान्ड्स, अनि त्यस्तै गरी जापान र स्वेडेनको खेल भइरहेको छ। र ट्युनिजिया र नेदरल्यान्ड्सको खेलमा चाहिँ भर्खर अन्डर 10 मिनट नै 2 भइसकेको अवस्था छ। श्रोता, नेदरल्यान्डको 2 भएको छ भने ट्युनिजिया 0 रहेको छ अहिलेसम्म, र यता जापान र के अरे तपाईँको स्विडेन बिचको खेलमा 0-0 स्थिति छ। खेल 12 मिनटमा सञ्चालन भइरहेको छ। तपाईँहरू कतिजनाले हेर्दै हुनुहुन्छ, यसो लाइभ अपडेट दिनुहोस् न हामीलाई पनि, यस्तो भयो, यो खेलाडीले यस्तरी खेल्दैछ है भनेर दिनुहोस् है, यसो फुर्सद निकालेर। हुन त गेममा त्यो झुम्मिएपछि त्यो अन्ततिर मन ध्यान जाँदैन, यसो फुर्सद मिलेको खण्डमा चाहिँ पठाउनुहोस् है। हजुर, आज विभिन्न दिवसहरू रहेका रहेछन्। यो युनाइटेड नेसन्स अन्तर्गत नै आज 2 दिवस मानिँदै रहेछ। लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, अनि अर्को यातना पीडितहरूको समर्थनमा अन्तर्राष्ट्रिय दिवस परेको रहेछ। त्यस्तै अब अरू नेसनल डेहरू के छन्? आज नेसनल ब्युटी सेन्स डे, यो चाहिँ के अरे कहाँको दिवस, अमेरिकामा मनाइँदो रहेछ, तर अमेरिकामा मात्रै नभएर यो विस्तारित हुँदै अहिले संसारका धेरै देशहरूमा मनाइँदो रहेछ। त्यस्तै वर्ल्ड रेफ्रिजरेसन डे मानिँदो रहेछ, यो बेलायतमा चाहिँ विशेष रूपमा मानिँदो रहेछ। बेलायतको पनि डर्बिसायर काउन्टीमा चाहिँ विशेष रूपमा मानिँदो रहेछ, त्यहाँबाट उत्पत्ति भएको रहेछ वर्ल्ड रेफ्रिजरेसन डे। तपाईँहरू सम्पूर्णलाई आजको यी विभिन्न दिवसहरूको शुभकामना दिन चाहे। कार्यक्रम सुरु गर्यौँ हामीले अटल ज्योति चन्द्र सूर्य झैँ भन्ने गीत, नेपालीले उन्नति गर्नुपर्छ, प्रगति गर्नुपर्छ भन्ने किसिमले गाइएको थियो यो गीत। गणेश र यशोदा पराजुलीले गाउनु भएको थियो यो गीतलाई, र यही गीतबाटै आजको हाम्रो कार्यक्रम सुरु भयो। अब हामी फेरि गीततर्फ नै लागौँ। बगैँचाले गाउनु भएको छ भित्ते घडी।

हजुर, भित्ते घडी चिनो ल्याइदिने कलाकार हुनुहुन्थ्यो बगैँचा। अब आजको लागि मौसमको कुरा गरौँ श्रोता छुटकरीमा। ब्रुनाईमा बिहानको 7:16 गयो, 24 डिग्री सेल्सियस तापक्रम रहेको छ आज अहिले सेरिया ब्रुनाईमा। 31 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरेको छ आज दिनभरि, र दिनभरि जसो नै आज आकाश निकै बदली भइरहने खालको देखिएको छ, छिटफुट वर्षा हुने पनि सम्भावना रहेको छ सेरिया ब्रुनाईमा। नेपालमा बिहानको 5:01 गयो श्रोता, अहिले काठमाडौँमा छिटफुट वर्षा हुँदैछ र 21 डिग्री सेल्सियस तापक्रम रहेको छ भने आजको न्यूनतम तापक्रम पनि 21 नै रहेको छ भने अधिकतम तापक्रम 29 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, र दिनभरि जसो नै काठमाडौँमा पनि आज छिटफुट वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ। बेलायततर्फ प्रस्थान गरौँ। बेलायतमा मध्यरातको 12:17 गयो, 24 डिग्री सेल्सियस, निकै तातो छ बेलायतमा अहिले मध्यरातमा भए पनि 24 डिग्री सेल्सियस तापक्रम रहेको छ। आकाशलाई चाहिँ लन्डनको आकाशलाई बादलले ढाकिएको छ, त्यही पनि गर्मी छ तपाईँहरूको, मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा तपाईँहरूको 20 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 34 डिग्री सेल्सियस अधिकतम तापक्रम भनेर भनिएको छ, र आज घमाइलो हुनेछ तर एम्बर वार्निङ इस्यु गरिएको रहेछ, र भरे भन्दा नि बिहानको 9:00 मध्यरात सम्म चाहिँ तपाईँहरूको रेड वार्निङ एक्सट्रिम हिट जारी गरिएको रहेछ तपाईँहरूको क्षेत्रमा। अब बेलायतको अन्य विभिन्न स्थानमा पनि सोही रेड अलर्ट धेरै क्षेत्रमा इस्यु गरिएको छ, तपाईँहरू आफ्नो सुरक्षा आफै गर्नुहोला। यसो हिँडुल गर्नुहुँदाखेरि छायाहरू खोज्दै एकछिन आराम गर्दै पानी पिउँदै सनस्क्रिन लाउँदै चाहिँ आजको दिन व्यतीत गर्नुहोला, तपाईँहरूको दिन शुभ रहोस्। हजुर, अब गीत सुन्ने तर्फ नै लागौँ। बेखाबु भन्दै हुनुहुन्छ वेग यवेश थापा अनि बिजेन।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेड एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।

हजुर, अजम्बरी सुन्यो प्रज्वल राज प्रधान फिचरिङ फिलिप धोज जोशी. ब्रिटिस फोर्सेस ब्रुनाईमा अहिले बिएफबी स्विमेथन 24 आवर्स च्यारिटी इभेन्ट हुँदैछ. श्रोता, आज बिहान 7 बजेदेखि सुरु भयो. म पनि एकैछिन गएर आउँ कि भनेको, फेरि यहाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने भएका कारणले म त्यहाँ उपस्थित हुन सकिनँ. म कार्यक्रम सकेर म एकैछिन झुलुक्कै तपाईँहरूले के कसो गर्दै हुनुहुन्छ भनेर अवश्य नै आउनेछु. यो कार्यक्रम चाहिँ आज बिहानदेखि भोलि बिहानसम्म कन्टिन्यू 24 घन्टा अनवरत रूपमा चाहिँ पार्टिसिपेन्ट सहभागीहरूले रिले पौडी खेलेर व्यतीत गर्नुहुनेछ. उहाँहरू आराम गर्दै एकजना पस्नुहुन्छ, अर्को निस्किनुहुन्छ, र त्यसरी नै अब थाकेपछि फेरि अर्को पस्नुहुन्छ. त्यसरी नै यो प्रत्येक टिमबाट 12-12 जना हुनुहुन्छ. र यो चाहिँ स्विमिङ पुल टुकर लाइन्स अवस्थित स्विमिङ पुलमा हुन्छ. यो चाहिँ अब एबिसिडी र एचक्यू कम्पनी अनि ग्यारिजन सपोर्ट ट्रुप बाट चाहिँ सहभागिता जनाउनु भएको छ. उहाँहरूले चाहिँ यो यहाँको लोकल एजेन्सी पुसाद एहसान र आर्मी बेनेभोलेन्ट फन्डका लागि केही रकम जम्मा गर्न सकिन्छ कि भन्ने हेतुले यो कार्यक्रम सञ्चालन गर्नुभएको छ. अब आज तपाईँहरू फुर्सदिलो हुनुहुन्छ भने भ्याउनु भएको समयमा जानुहोस्. अब एकैछिनमा नानीहरू स्कुल जान्छन्, तपाईँहरूको जिम जाने समयबाट एकैछिन निकालेर त्यहाँ गएर आफ्नो कम्पनी डिपार्टमेन्टलाई चेयरअप गर्न भ्याउनु भयो भने त्यो नै ठुलो कुरा हुन्छ उहाँहरूको लागि. र यसो चेयरअप गर्दाखेरि 2-4 पैसा डलर पनि यसो डोनेसन छोडिराख्नुभयो भने उहाँहरूले गर्नुभएको यो नेक कामलाई चाहिँ निकै सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ. म पनि बिएबिएसलाई रिप्रेजेन्ट गरेर अब 10 बजे पछाडि एकैछिनमा जान्छु, र केही भिडियो फोटोहरू के हुन्छ त्यहाँ भयो भने अन्तर्वार्ता पनि म लिएर आउनेछु, र अर्को हप्ताको बसाइमा तपाईँहरूलाई म सुनाउनेछु. हजुर, ब्युटी इट्स अ सोर्ट लिभ्ड ट्राइरेनी. यो सुन्दरता एउटा छोटो समय टिक्ने अत्याचार हो. ब्युटी इज अ सोर्ट लिभ्ड ट्राइरेनी. यो सुकरात प्राचीन ग्रिसका महान दार्शनिकले भनेका कुराबाट अब कार्यक्रमलाई अगाडि बढाउने चेष्टा गरे. श्रोता, सुकरातको यो भनाइले चाहिँ मैले चाहिँ के बुझेँ भने, बाहिरी सुन्दरता धेरै समयसम्म टिक्ने शक्ति होइन भन्ने सङ्केत गर्दछ. श्रोता, मानिसहरू कहिलेकाहीँ रूप आकर्षण वा बाहिरी सौन्दर्यबाट धेरै प्रभावित हुन्छन्, तर त्यो प्रभाव अस्थायी हुन्छ. समयसँगै बाहिरी सुन्दरता परिवर्तन हुन्छ. त्यसैले वास्तविक मूल्य मानिसको चरित्र, ज्ञान, व्यवहार र सोचमा हुन्छ. यहाँ अत्याचार शब्दले सुन्दरताको नराम्रो कुरा हो भन्ने पक्कै होइन श्रोता. बरु सुन्दरता कहिलेकाहीँ यति प्रभावशाली हुन्छ कि मानिसहरू त्यसबाट मोहित भएर वास्तविक गुणलाई व्यवस्था गर्न सक्छन् भन्ने तर्फ चाहिँ इङ्गित गरेको हो कि भन्ने मेरो बुझाइ रह्यो. इतिहासमा आज के भयो त, सन् 1843 जाउँ श्रोता. हङकङलाई बेलायतले आफ्नो उपनिवेश, यो ब्रिटिस क्राउन कोलोनी घोषणा गरेको दिन आज रहेछ. त्यस पछाडि हङकङ सन् 1997 बेलायती शासन अन्तर्गत रह्यो. कति वर्ष गरेछ जम्मा जम्मी, झन्डै झन्डै 154 वर्ष जति चाहिँ उपनिवेश बनाएर सन् 1997 फेरि ह्यान्डओभर गर्यो चाइनालाई. त्यस्तै सन् 1857 आज नै क्रिमियन युद्धमा बहादुरी देखाउने पहिलो 62 जना व्यक्तिहरूलाई महारानी भिक्टोरिया द्वारा भिक्टोरिया क्रस पदक प्रदान गरिएको दिन आज थियो. श्रोता, तपाईँहरूलाई थाहा छँदैछ भिक्टोरिया क्रस बेलायतको सबैभन्दा उच्च सैनिक वीरताको पुरस्कार हो. त्यस पछाडि सन् 1945 झरौँ, सान फ्रान्सिस्कोमा 50 राष्ट्रहरूले संयुक्त राष्ट्र सङ्घ युनाइटेड नेसन्सको बडा पत्रमा हस्ताक्षर गरे. यसैबाट विश्व शान्ति, सुरक्षा र सहकार्यका लागि संयुक्त राष्ट्र सङ्घ स्थापना गर्ने आधार तय भएको थियो.
हजुर विभिन्न विशेष दिनहरू घटनाहरू घटेका रहेछन् आजका दिन इतिहासमा. अब इतिहासबाट एकैछिन टाढा गएर नेफ प्याट्रिक सिभु फिचरिङ एमी माइलीको भर्तीतिर जाँदै हुनुहुन्छ उहाँहरू.

Enrico Bhatti, Mito Git Sunyo, Nepal Patrick, Sivu Ani, Amy Kwabazma. British Forces Brunei Ma, Aja, The Patio Bar, Mumong Ma, Belugi Sad Baze, Dehi, Bingo, Karikram, Sansalan Karikasa, Sade Sad Dehi Chai, Tabayaru, Ko Karikram Paka, Ting Ting Suru Bails, a Bingo Ko Baller, Roluna Thalsan, Tabayaru Lizay, $10 तिर्नु भयो भने एक बुङै तपाईहरुले चाहिँ बिंगोको बुङ नै पाउनु हुनेछ र त्यहाँ चाहिँ तपाईहरुले जित्नु भएको खण्डमा क्याश प्राइज नै हुनेछ जानुहोस् आज शुक्रबार हो तपाईहरु ब्रुनै छाडेर कतै जाने प्लानमा हुनुहुन्न भने सपरिवार गएर त्यहाँ रमाइलो गर्न सक्नुहुन्छ साथीभाइहरुसँग गएर बसिमियालो गर्दै र दुःखसुखका कुरा गर्दै बिंगो खेल्ने मौका छ तपाईहरुलाई मादल सुनौ न त श्रोता एपी शेरपाले गाउनु भएको छ यो गीत मैले पनि सुनेको रहिनछु यो गीतलाई कस्तो रहेछ अब हामी सबै मिलेर सुनौ

0: SBS Gorkha Radio. Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो.
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर.
1: ए ल ल हुन्छ हुन्छ.
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ. साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ. यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ. यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ.
0: यो BFBS गोर्खा रेडियो हो.

आगो लाग्यो मिस्टर डीले आगो लगाएर जानुभयो श्रोता, तपाईँहरूले यो गीतलाई पक्कै पनि रुचाउनु भयो। अब आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी लिनतर्फ लागौं। सुरुमा अमेरिकी डलर एकको खरिद दर 150.74 रुपियाँ, बिक्री दर 151.34 रुपियाँ, युरो एकको खरिद दर 171.24 रुपियाँ, बिक्री दर 171.92 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 198.70 रुपियाँ, बिक्री दर 149.49 रुपियाँ, स्विस फ्रान्क एकको खरिद दर 185.71 रुपियाँ, बिक्री दर 186.45 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 103.99 रुपियाँ, बिक्री दर 104.40 रुपियाँ, कनेडियन डलर एकको खरिद दर 105.90 रुपियाँ, बिक्री दर 106.32 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 116.24 रुपियाँ, बिक्री दर 116.71 रुपियाँ, जापानिज येन 10 को खरिद दर 9.32 रुपियाँ, बिक्री दर 9.35 रुपियाँ, चाइनिज युआन एकको खरिद दर 22.17 रुपियाँ, बिक्री दर 22.26 रुपियाँ, साउदी अरेबियन रियाल एकको खरिद दर 40.15 रुपियाँ, बिक्री दर 40.31 रुपियाँ, कतारी रियाल एकको खरिद दर 41.37 रुपियाँ, बिक्री दर 41.54 रुपियाँ, थाई भात एकको खरिद दर 4.52 रुपियाँ, बिक्री दर 4.54 रुपियाँ। युएई दिरहाम एकको खरिद दर 141.04 रुपियाँ, बिक्री दर 41.21 रुपियाँ, मलेसियन रिंगिट एकको खरिद दर 36.61 रुपियाँ, बिक्री दर 36 रुपियाँ

पैसा, बिक्री दर 19 रुपैयाँ 30 पैसा, कुवेती दिनार एकको खरिद दर 489 रुपैयाँ 57 पैसा, बिक्री दर 491 रुपैयाँ 52 पैसा, बहराइन दिनार एकको खरिद दर 379 रुपैयाँ 81 पैसा, बिक्री दर 401 रुपैयाँ 41 पैसा, र अन्तमा ओमानी रियाल एकको खरिद दर 391 रुपैयाँ 55 पैसा, बिक्री दर 393 रुपैयाँ 11 पैसा। हजुर, तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी। अब हामी सुन्न जाउँ शिर शिर शिर हावा, मीरा कार्की र प्रमोद खरेलको आवाज छ यस गीतमा।

हजुर, हावा जस्तै आउनु, झरना जस्तै आउला भन्ने उहाँहरूको कुराकानी सुन्यौं मीरा कार्की र प्रमोद खरेलको। गिभ ब्लड गिभ होप सेभ लाइभ्स, यो नारा सहित ब्रिटिस फोर्सेस ब्रुनाईमा बीएफबी ब्लड डोनेसन ड्राइभ हुने भएको छ। श्रोता, बियो हिरो रगत दिएर कसैलाई दान दिएर जीवन बच्छ भने तपाईँ त्योभन्दा ठुलो हिरो बन्न सक्नुहुन्छ सक्नुहुन्न। कहिले भन्नुहुन्छ भने 2 जुलाईका दिन बिहिबार पर्छ, बिहानको 10 बजेदेखि मध्याहको 2 बजेसम्म टुको लाइन्स अवस्थित जिम्नेजियम हलभित्र हुन्छ यो। र यो चाहिँ यो युनिट हेल्थ फेयर प्रोग्राम अन्तर्गत चाहिँ तय गरिएको कार्यक्रम हो। तपाईँहरू अब त्यहाँनिर अलिकति केही क्याभेटहरू चाहिँ पक्कै हुन्छन्, कतिले रगत दिन चाहँदा चाहँदै पनि स्वास्थ्य स्थितिले गर्दा दिन सक्नुहुन्न, अनि कुनै रोग विभिन्न रोगहरू चाहिँ छन् भने तपाईँहरूले पनि दिन सक्नुहुन्न। मलाई डायबिटिक मान्छेहरूले चाहिँ ब्लड डोनेट गर्न मिल्दैन भने जस्तो सुनेको थिएँ। यो डिटेलहरू हामी बिस्तारै पाएपछि तपाईँहरूलाई अवश्य भन्नेछौँ। र तपाईँहरूले चाहिँ स्टाफ सर्जन विकास देवान अथवा लान्स कर्पोरल स्वर्णिम श्रेष्ठलाई तपाईँले के अरे सम्पर्क गर्नुभयो भने अझै फुल डिटेल पाउन सक्नुहुनेछ। हजुर, अब एउटा गीत सुन्दै कार्यक्रमको पहिलो घण्टालाई बिदाई गर्नेछौँ। श्रोता, बिहानको 8 बज्नका लागि 5 मिनट बाँकी रहेको छ अब, र हामी अब दोस्रो घण्टातर्फ प्रस्थान गर्ने तर्खर गरिरहेका छौँ। बही जाने हावा सञ्जीवनीले गाउनुभएको छ यो गीतलाई। यो गीत सुनेर रमाइलो गर्नुहोला र बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। दोस्रो घण्टामा भेटौँ हामी।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: And smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: यस वर्ष मधेसमा आँप उत्पादन घटेको छ।
4: यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर